अन्यथा दिनमा 50 पटक परिवारभित्र नै खटरपटर भइरहन्छ। यसको एकमात्र औषधि हरि सन्मुखता नै हो। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीका यिनै अनमोल वचनका साथै भोलि पुनः भेट हुने नै छ। तबसम्मका लागि जय श्री राम।

0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार।
3: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा हिजो पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सडक विस्तार र गुणस्तर कायम गर्ने तथा सडक मर्मतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नवप्रवर्धनका लागि 4 अर्ब रुपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नवप्रवर्धनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउन 11,97,000 रुपियाँ मात्रै रकम राखिएको, न्याय र कानुनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्ने रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको उल्लेख गर्नुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको बताउनुभयो। सांसदहरूले सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो। अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पुँजीगत खर्च बढाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको पनि सांसदहरूले उल्लेख गर्नुभयो। अर्थ मन्त्रालय आफैले खर्च गर्ने भनेर राखेका 7 विषयमा समेत वार्षिक कार्यक्रममा रकम नदेखिएकाले अर्थ मन्त्रालयको बजेट विनियोजन गर्ने तरिकामा पुनरावलोकन आवश्यक रहेको पनि सांसदहरूले औँल्याउनुभयो। मन्त्रालयमा आफूहरूले दर्ता गराएका योजनाहरू नसमेटिएको भन्दै बजेट विनियोजनमा पारदर्शिता र जवाबदेताको सिद्धान्त पालना हुनुपर्नेमा सांसदहरूले जोड समेत दिनुभयो। मन्त्रालयगत विनियोजन शीर्षकमाथि हिजो 11 सांसदहरूले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बस्नेछ। आजको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय

गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरी विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 वडामा अधिवेशन सम्पन्न भएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको रासोपाले जनाएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने गरी तयारी तीव्र पारिएको पनि रासोपाले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजोको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सडक सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले बढ्दो सवारी चाप व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। हिजो बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्त्वपूर्ण इट्टा वस्तु, चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको नेपाली दूतावासले जनाएको छ। नेपालमा चिनिया लगानी प्रवर्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा उहाँले चिनिया व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गर्नुभएको थियो। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो। मन्त्री खनालले हिजो बेजिङमा चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गर्नुभयो। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्दपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकारी प्रवर्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको 3रो बैठक हिजो काठमाडौँमा सम्पन्न भयो। बैठकको सहअध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसियानिया ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60औं वार्षिकोत्सव मनाउने सहमति गरेको जनाएका छन्। स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप 91,18,94,000 रुपियाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको 2रो साता स्वास्थ्य बिमा दावी बापत 1,03,24,77,000 भुक्तानी गरिएको थियो। सरकारले ओटिटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध सङ्घ सङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिएको जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन मलेखु सडक खण्डमा कालो पत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम पुनः सुरु गर्न लागि हो। यसअघि 13 किलोमिटर सडक कालो पत्र भइसकेको छ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 मनाउने गरिन्छ। नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। अब अन्त्यमा खेलकुद। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गरेको छ। अमेरिकाको न्युयोर्क स्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कुल 4 भयो। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्बाबेले गोल गर्दै टोलीलाई अग्रता दिलायो भने खेलको 82 मिनटमा ब्राङ्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई 2-1 अवस्थामा ल्याए। यद्यपि त्यसको अर्को मिनटमा फ्रान्सका लागि एम्बापेले व्यक्तिगत दोस्रो खेल गर्दै 3-1 पुर्याए। समूह आई अन्तर्गत आजै भएको नर्वे र इराक बीचको खेल मा नर्वेले 4-1 गोल अन्तरले इराकलाई पराजित गरेको छ। त्यस्तै आजै समूह जे अन्तर्गत अर्जेन्टिना र अल्जेरिया बीचको खेल नेपाली समयअनुसार 6:45 र अस्ट्रिया तथा जोर्डनको खेल नेपाली समयअनुसार 9:45 हुँदैछ। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असार 3 गते बुधबार, ज्येष्ठ शुक्ल पक्ष तृतीया तिथि, तदनुसार 17 जुन 2026, नेपाल सम्मत 1146। पछिल्लो समय प्रधानमन्त्री कार्यालय मातहत रहेको हेलो सरकारले प्रभावकारी काम गरेको विषयलाई आज गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रमुख समाचार प्रकाशित गरेको छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अहिले चलिरहेको छ, देशव्यापी संगठन विस्तारको प्रसङ्गलाई पनि गोर्खापत्र दैनिकले अग्रपृष्ठमा स्थान दिएको छ। त्यसै गरी मनसुनभित्र न अझै केही समय लाग्न सक्ने मौसमविदहरूको भनाइसहितको समाचार पनि गोर्खापत्र राष्ट्रिय दैनिकको अग्रपृष्ठमा छ। पासपोर्ट ठेक्कामा भएको अनियमितता छानबिनका लागि अख्तियारले आफ्नो सक्रियता बढाएको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसी पक्राउ परेको प्रसङ्ग आज नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित रहेको छ। साथै नयाँ पत्रिका दैनिकले लामो समय सम्म नवीकरण नगरेका 5302 फार्मेसीहरू खारेज भएको प्रसङ्गलाई पनि प्रकाशित गरेको छ। भित्री पृष्ठमा जीवनबुटी भनेर चिनिने यार्सा गुम्बाले जीवन नै जोखिममा पारेको प्रसङ्गलाई आज नागरिक दैनिकले अग्रपृष्ठमा उठान गरेको छ। गाउँका विद्यालयहरू रित्तिँदै गएको र सहरमा भर्नाको समस्याको प्रसङ्ग आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेको छ। त्यसै गरी वित्तीय प्रविधि बढ्दै डिजिटल कारोबार, आज कान्तिपुर दैनिकले भित्री पृष्ठमा यो प्रसङ्ग प्रकाशित गरेको छ। त्यस्तै अन्य पत्र पत्रिकाहरूले पनि विभिन्न विषय र प्रसङ्गलाई प्राथमिक दिएर खबर प्रकाशित गरेका छन्। सुरुवातमा हेलो सरकारको प्रसङ्गलाई लिँदैछौँ। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिकबीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहु च्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार भएको छ। सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याई तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको हेलो सरकार प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्त्वपूर्ण औजारका रूपमा स्थापित हुँदै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित यो विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमा नागरिकको पहुँच विस्तार भएसँगै उजुरी तथा गुनासोको संख्या उल्लेख्य रूपमा बढेको छ। सरकारले यो प्रणालीलाई गुनासो सुनवाईको माध्यममा सीमित नराखी नागरिक सरकार संवाद, नीतिगत सुधार तथा सार्वजनिक सेवा प्रवाहको गुणस्तर मापन गर्ने एकीकृत प्लेटफर्मका रूपमा विकास गर्ने रणनीतिसहित अघि बढाएको सो कार्यालयले जनाएको छ। शासकीय सुधारको सरकारको लक्ष्य अनुसार 24 घण्टा राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। त्यसलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेलो सरकार शाखा मार्फत कार्यान्वयनमा ल्याइएको छ। कार्यसूचीको सोही बुदामा रहेको बुदा नम्बर 24 मोबाइल एप, वेब पोर्टल तथा सामाजिक सञ्जाल मार्फत गुनासो दर्ता गर्न सकिने बहु च्यानल प्रणाली स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हेलो सरकार शाखाका उपसचिव कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो। प्रसङ्ग गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको छ। यस वर्षको मनसुन नेपालभित्र न आनाकानी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसुन नेपाल भित्र न आनाकानी गर्दै सीमापार बसेको हो। विभिन्न प्रणालीले यति बेला भारतको सिक्किम र
बिहिबारसम्म मनसुन आइपुगेको देखाएको छ। मनसुनभित्र नै मिति जुन 13 घर्किएर जुन 17 लागेको छ, तर पनि मनसुन नेपाल भित्रन नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। यो खबर गोर्खापत्र दैनिककै हो। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रसङ्गमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको छ। वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्रताका साथ अगाडि बढाएको प्रसङ्ग गोर्खापत्र दैनिकमा प्रकाशित छ। विद्युतीय राजधानी ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अर्ब 65 करोड रुपियाँको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षपछि अनुसन्धान अघि बढाएको छ। आयोगले राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरी छानबिन सुरु गरेको र यस प्रकरणमा अन्य उच्च पदस्थ अधिकारीहरू पनि अनुसन्धानको दायरामा रहेका छन्। ठेक्का प्रक्रिया, मूल्याङ्कन, प्राविधिक योग्यता र राजनीतिक पहुँचका विषयमा विवादित को प्रकरणमा सरकारले समेत चासो दिएपछि अख्तियारले अनुसन्धान तीव्र बनाएको बताइएको छ। एकातर्फ ठेक्कामै सेटिङ, अर्कोतर्फ ठेक्का पाएको 11 महिनासम्म पासपोर्ट छाप्न नसकेपछि यस प्रकरणको छानबिन अगाडि बढाइएको हो। एक वर्ष अघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले सार्वजनिक खरिद नियावली मिच्दै भागभण्डाका आधारमा ठेक्का दिएको आरोप लाग्दै आएको थियो। उजुरी परे पनि एक वर्ष निष्क्रिय देखिएको अख्तियारले पछिल्ला घटनाक्रमपछि अनुसन्धान तीव्र बनाएको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। आर्जु राणा र सिद्धार्थ थापा पनि छानबिनको दायरामा समाचारमा उपशीर्षक रहेको छ। त्यसै गरी नियम लत्याएर कसरी भयो फिसिङ अर्को उपशीर्षक रहेको छ। अयोग्य कम्पनीलाई ठेक्काको प्रसङ्ग पनि उपशीर्षकमा समेटिएको छ। समाचारको प्रिन्टरको संख्या नै कम उक्त विषयलाई समेत उल्लेख गरिएको छ। आर्थिक प्रस्तावको मूल्याङ्कनमा समेत चलखेल यो प्रसङ्ग पनि समाचारभित्र समेटिएको छ। आजको नयाँ पत्रिका दैनिकले पासपोर्ट ठेक्काको भागभण्डा, एक वर्षपछि अख्तियारको छानबिन, राजधानी विभागका महानिर्देशक र निर्देशक पक्राउ, भागभण्डामा दिएको थियो ठेक्का प्रसङ्गमा यो खबर प्रकाशित गरेको छ। औषधि व्यवस्था विभागले एकैपटक 5,000+ औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमअनुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको मंगलबार एकै दिन खारेज गरिएको हो। कुन जिल्लामा कतिको संख्यामा फार्मेसीहरूको खारेजी गरियो, दर्ता खारेजी, उक्त प्रसङ्गलाई समेत उल्लेख गरिएको छ। जसमा काठमाडौँ जिल्लामा सबैभन्दा धेरै 1,138 फार्मेसीहरू खारेज भएका छन्, दर्ता खारेज गरिएको छ। मोरङमा 351, ललितपुर 280, रूपन्देही 260, झापामा 217, सुनसरी 184, धनुषा 174, कैलाली 172, कास्की 171, चितवनमा 167 फार्मेसी खारेज गरिएको प्रसङ्ग छ। त्यसै गरी 77 जिल्लामा कुन जिल्लामा कति फार्मेसीको दर्ता खारेजी गरिएको प्रसङ्गलाई क्रमबद्ध रूपमा नयाँ पत्रिका दैनिकले यो समाचारमा उल्लेख गरेको छ। करिब साता अघि जीवनबुटी यार्सा गुम्बा खोज्न डोल्पाको पाटन पुग्नुभएका जाजरकोटका लोकबहादुर सिंहको मृत्यु भयो। डोल्पाको डोल्पो बुद्ध गाउँपालिका 3 स्थित धोटास्की क्षेत्रमा पर्ने तिनजङ खोला पाटन पुग्नुभएका बेला नलगाड नगरपालिका 43 वर्षीय सिंहलाई लेक लागेको थियो। पछि उपचारका लागि दुनैतर्फ ल्याउने क्रममा जेठ 16 काइके गाउँपालिकाको लैनी क्षेत्रमा उहाँको बाटैमा मृत्यु भयो। जडीबुटी खोज्न जानुभएकी जुम्लाको गुठीचौर गाउँपालिका 3 24 वर्षीय आङ्बु बुढाले पनि डोल्पाको पाटनमा ज्यान गुमाउनु भयो। सेफोक्सुन्डो गाउँपालिका 8 स्थित फुलवार पाटनमा लेक लागेर बेहोस हुनुभएकी बुढाले उपचारका लागि स्वास्थ्य चौकी बुढाको स्वास्थ्य चौकी ल्याउने क्रममा जेठ 4
मृत्यु भएको थियो। जुम्लाकै गुठीचौर गाउँपालिका एकी 17 वर्षीय किशोरी मन कलिरोका आएको पनि यो वर्ष यार्सापाटनमै मृत्यु भएको छ। जीवन बुटी खोज्न डोल्पाको से फोक्सुन्डो 5 काइलापाटन पुगेकी रोकायालाई लेक लागेपछि से फोक्सुन्डो स्वास्थ्य चौकी पुर्याउने क्रममा गत वैशाखको अन्तिम साता मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी अनिल राजगिरीले यसपालि डोल्पाको यार्सापाटनमा 3 जनाको मृत्यु हुनुका साथै 11 जना बिरामी परेको विषयको जानकारी गराउनु भएको छ। बिरामी पर्नेमा 3 जना विदेशी नागरिक पनि छन्। बिरामीहरूलाई यार्सापाटनबाट उद्धार गरेर सदरमुकाम दुनै ल्याएका छौँ। उहाँले भन्नुभयो, जीवन बुटीले जीवन नै जोखिममा, नागरिक दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। गाउँका विद्यालय रित्तिँदै सहरमा भर्नाकै समस्या, अन्नपूर्ण पोष दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। मुलुकका 50% बढी सामुदायिक विद्यालयमा 100 भन्दा कम अध्ययन गर्दछन्। यसले स्पष्ट देखाउँछ कि गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव, गाउँबाट बढ्दो बसाइ सराई र गुणस्तरीय शिक्षाका लागि सहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआउँदा समस्या भइरहेको छ। गाउँका विद्यालय धमाधम बन्द हुँदै एक आपसमा गाभिन थालेपछि गाउँको पहिचान समेत मेटिन थालेको छ। यो समाचारमा विद्यार्थीको तथ्याङ्कलाई पनि उल्लेख गरिएको छ। 1501 देखि 2000 विद्यार्थी भएका 140 विद्यालय, त्यसै गरी 1001 देखि 1500 विद्यार्थी भएका 467 विद्यालय रहेका छन्। 501 देखि 1000 सम्म विद्यार्थी भएका विद्यालयको सङ्ख्या 1670 रहेको छ। 100 भन्दा कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या 13736 रहेको छ। 100 देखि 500 को संख्यामा विद्यार्थीको संख्या रहेका विद्यालयको संख्या 10,869 रहेको छ। जम्मा देशभर सामुदायिक विद्यालयको संख्या 25,623 रहेकोमा 100 भन्दा कम विद्यार्थी हुने विद्यालयको संख्या नै 13,736 रहनुले गाउँका विद्यालयहरूमा विद्यार्थीको संख्या अति नै कम हुँदै गएको देखिएको छ। यो प्रसङ्गलाई आज अन्नपूर्ण पोष दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका 649 गाडी 9 दिनपछि छाडियो। आजको कान्तिपुर दैनिकमा प्रसङ्ग रहेको छ, मुस्ताङको कोरला नाकाबाट बजेटको मुखमा नेपाल भित्राइएको भन्दै नियन्त्रणमा लिएका बिवाइडी गाडी 9 दिनपछि छाडिएको छ। उक्त नाकाबाट ल्याइएका 649 विद्युतीय गाडीलाई पर्वतको कुस्मा, कास्कीको हेम्जा लगायत का स्थानमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। नियमसङ्गत रूपमा जाँचपास गरेर भित्रिएको भन्दै सरकारले छाड्न निर्देशन दिएपछि व्यवसायीले बुझेर लैजान सुरु गरेका छन्। नियन्त्रणमा लिएका सबै गाडी शनिबारबाटै छाड्न सुरु गरिएको मुस्ताङ भन्सार कार्यालय कोरलाका प्रमुख विदुर चुडालले बताउनुभयो। खबर कान्तिपुर दैनिकको हो। साथै यसै पृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। फैलिँदै वित्तीय प्रवृत्ति, बढ्दै डिजिटल कारोबार, समाचार शीर्षक रहेको छ। टिकटकमा पारु कलेक्सन चलाउने काठमाडौँकी पारु घिमिरेले 2 महिनामा 375 थान पहिरन देशभरका विभिन्न सहरमा बेचिसक्नु भएको छ। उहाँले सामान पठाउनु अघि वा बेचेपछि मोबाइल ब्याङ्किङ मार्फत ग्राहकसँग पैसा लिनुहुन्छ। आफूले होलसेलबाट सामान किन्दा पनि डिजिटल माध्यमबाटै भुक्तानी गर्नुहुन्छ। घरको काम सकेर फुर्सदमा व्यापार गरिरहनु भएकी पारुलाई इन्टरनेट नचलेका बेला बाहेक डिजिटल ब्याङ्किङले काम निकै सहज बनाएको छ। मोबाइल ब्याङ्किङ नभएको भए मैले अनलाइन व्यवसाय गर्न सक्दिनथे, उहाँले भन्नुभयो। बालबच्चा भएको हामी जस्तो महिलालाई घरमा बसी बसी अनलाइनबाट पसल चलाउन, अनलाइनबाटै कारोबार गर्न डिजिटल भुक्तानीले सजिलो बनाएको छ। उहाँले पसल जाँदा नगद बोक्न छोडेको बताउनुभयो। साथै अनलाइनबाट कारोबार गर्दा व्यापारबाट हुने आर्जन एकमुष्ट ब्याङ्कमा जम्मा हुँदा हिसाब मिलाउन, आय बुझ्न, किफायती रूपमा खर्च गर्न सहज भएको उहाँले बताउनुभयो। फैलिँदै वित्तीय प्रविधि, बढ्दै डिजिटल कारोबार, आजको कान्तिपुर दैनिकमा यो प्रसङ्ग रहेको छ। अमेरिका इरान बीच डिजिटल हस्ताक्षरबाट युद्धविराम, तत्कालका लागि युद्धविराम सुनिश्चित, औपचारिक हस्ताक्षर स्विजरल्यान्डमा हुने यो सम्झौताले मध्य पूर्वमा नयाँ युग सुरुवात गर्ला त। आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित रहेको छ। साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 भार, आजको कान्तिपुर दैनिकमा खबर रहेको छ। साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा पनि सिप परीक्षण गर्ने भएको छ। बुधबारदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 करिब 15,000 रुपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाइ मान्यता RPL बापत $50 शुल्क लाग्नेछ। गत माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति को व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। श्रमिक भर्नासँग सम्बन्धित कुनै विषयमा निर्णय गर्नुअघि संयुक्त प्राविधिक समितिमा प्रस्ताव लैजानुपर्ने सम्झौतामा उल्लेख गरिएको छ। साउदी अरब जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 आर्थिक भार, कान्तिपुर दैनिकको प्रसङ्ग हो यो। कर्णाली नदी नियन्त्रण तटबन्ध निर्माणले बस्ती सुरक्षित, यो प्रसङ्ग गोर्खापत्र दैनिकमा रहेको छ। बर्दिया जिल्लाको प्रसङ्ग हो। कर्णाली नदीमा तटबन्ध हुँदा बर्दियाका राजपुरा र गेरुवा गाउँपालिकाका बस्ती सुरक्षित भएका छन्। वर्षेनी कटान र डुबानको जोखिममा रहेका बस्ती तटबन्ध निर्माण भएपछि सुरक्षित भएका हुन्। गोर्खापत्र दैनिकको खबर रहेको छ, बर्दिवासको बजेट, बाल विवाह न्यूनीकरण प्राथमिकतामा अर्को प्रसङ्ग पनि गोर्खापत्र दैनिकमा रहेको छ। यो समाचारमा बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 1,169,500 रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यो 5 वर्षे कार्यकालको अन्तिम नगरसभा भएकाले यसपटक प्रस्तावित बजेटमा आगामी स्थानीय तह र निर्वाचनको चुनावी छनक पनि पाइएको छ। साथै बाल विवाह कम गर्नका लागि विभिन्न किसिमका योजनाहरू पनि समेटिएका छन्। खबर आजको गोर्खापत्र दैनिकले प्रकाशित गरेको छ। त्यसै गरी गोर्खापत्र दैनिककै भित्री पृष्ठमा समसामयिक विषयमा ध्यानाकर्षण प्रतिनिधि सभा बैठकको प्रसङ्ग रहेको छ। प्रतिनिधि सभाको मङ्गलबारको बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले प्रस्तुत बजेटले हुम्ला र समग्र कर्णालीलाई पछि पारेको बताउँदै कर्णाली क्षेत्रमा पनि पर्यटकीय संरचना निर्माण गर्न माग गर्नुभयो। सांसद आशिष गजुरेलले यस वर्षको मनसुन सुरु हुन लागेको अवस्थामा राहत प्रतिकारतर्फ सरकारको तयारी बारे जानकारी माग गर्नुभएको थियो। गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ। आजको कारोबार दैनिकले अग्रपृष्ठमा चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसाय शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यस्तै विज्ञ अर्थमन्त्री वाग्लेका 2.5 महिना पुँजीगत खर्च र राजस्व दुवैमा देखिएन सुधार, कारोबार दैनिककै खबर हो। वार्षिक आयोजनामा म्याद थप्ने र बहुवर्षीयमा मूल्य समायोजन गर्ने सरकारको तयारीको प्रसङ्गलाई पनि कारोबार दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारी र राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि #1415# गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रिग्मी। संघीय संसदमा सरकारले ल्याएको बजेटबारे छलफल भइरहेको छ। आज र भोलि सम्बन्धित मन्त्रीले बजेटबारे सांसदहरूको जिज्ञासाको जवाफ दिने कार्यसूची छ। संसदमा प्रतिपक्षीय भूमिकामा रहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले संसदमा प्रस्तुत गरिरहेको धारणा र उसको पार्टी जीवन लगायतबारे आजको अन्तर सम्वादमा कुराकानी गर्नेछौँ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। दुलालज्यू,
5: हजुर,
4: स्वागत छ यहाँलाई।
5: हजुर, धन्यवाद।
4: अब अहिले संसदमा बजेट बारे छलफल भइरहेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटका बारेमा यहाँहरूका पार्टीका सांसदहरूले, अन्य पार्टीका सांसदहरूले धारणा व्यक्त गरिरहनु भएको छ। यहाँहरूको धारणाको समष्टि के हो?
5: अहिले सरकारले ल्याएको बजेटमा हामीले खास गरिकन दलको तर्फबाट राखिएका धारणाहरूमा पहिलो कुरा, बजेटको आफ्नो दृष्टिकोण स्पष्ट भएन राजनीतिक हिसाबले भन्ने, सैद्धान्तिक हिसाबले भन्ने छ। दोस्रो कुरा, जस्तो नेपालमा अब गरिब किसान मजदुर वर्गको सङ्ख्या अझै उल्लेख्य छ, त्यो वर्गलाई माथि उठाउनको लागि जस्ता कार्यक्रमहरू आउनु पर्थ्यो त्यो कार्यक्रमहरू आएन। खास गरिकन निम्न वर्गलाई समेट्ने खालको कार्यक्रमहरू आएन, किसानहरूलाई राहत हुने खालको कार्यक्रम आएन, मजदुरहरूको जीवन उकास्ने खालको कार्यक्रमहरू आएन, र युवाहरूलाई रोजगार सृजना गर्ने खालको कार्यक्रम र विदेशीका युवाहरूलाई नेपाल ल्याउने अथवा नेपालबाट युवाको पलायन हुने रोक्नुपर्ने जुन राष्ट्रिय आवश्यकता थियो त्यो खालको कार्यक्रम पनि आएन। त्यस कारणले यस्तो महत्त्वपूर्ण विषयमा चाहिँ बजेट चुकेकै छ। त्यस कारणले त्यो विषय हामीले संसदमा बजेट छलफलमा राखिराखेका छौँ।
4: अब यहाँहरूले राखेको दृष्टिकोणमा या यहाँहरूको भनाइमा सरकारका तर्फबाट के कस्तो खालको पहल कदमी हुन्छ भन्ने यहाँहरूलाई आशा छ? किनभने बजेट त खासमा त्यति धेरै यो संशोधन हुने सन्दर्भ रहेन यसको। यो त एउटा शास्त्रीय विरोध, साङ्केतिक विरोधका रूपमा मात्रै चाहिँ हुँदै आएको छ यसको।
5: अब बजेटमा सरकारले तपाईँले भन्नुभयो जस्तै कानुनी हिसाबले यो संशोधन तत्काल हुँदैन, तर त्योभित्र स्वीकार्ने कुरा, राम्रा सुझावहरूलाई आगामी दिनमा समेटेर लिएर जाने कुरा प्राय सरकारहरूले बजेटको छलफलमा उठेका रचनात्मक सुझावहरूलाई समेट्ने एउटा प्रतिबद्धता गर्छन्। विगतको अभ्यास पनि त्यो हो। तर अहिले हुन त आजबाट सरकारको तर्फबाट मन्त्रीहरूले आफ्ना विषयमा उठेका सवालहरूलाई सम्बोधन गर्ने उहाँहरूको कार्यसूची छ। तर यसअघि पनि बजेट वक्तव्यमाथि भएको छलफलमा जति पनि राम्रा कुराहरू, सुझावहरू उठेका थिए त्यसलाई चाहिँ जवाफ दिने क्रममा अर्थमन्त्रीले पूर्वाग्रही ढङ्गले जवाफ दिनुभएको छ। त्यस कारणले सरकारका मन्त्रीहरूले सकारात्मक सुझावहरूलाई स्वीकार्नुहुन्छ भन्ने त हामीलाई लाग्दैन। यद्यपि हामीले राख्नुपर्ने जनचासोका सवालहरू राखेकै छौँ। थप कुरा तपाईँलाई भनौँ, अहिले नेपालकै इतिहासमा पहिलोपटक शिक्षामा कर लगाइएको छ, स्वास्थ्य उपचारमा कर लगाइएको छ, स्वास्थ्य उपचारमा निजी स्वास्थ्य संस्थामा उपचार गर्न धनी मान्छे मात्रै जाँदैन, तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, सबै नेपालीलाई थाहा छ, बाध्यताले जस्तोसुकै गरिब वर्गको मान्छे पनि आफ्नो जीवन रक्षाको लागि जुनसुकै अस्पतालमा जानुपर्ने नेपालको बाध्यता छ। किन भन्दा सरकारी स्वास्थ्य संस्थाहरूमा मात्रै सबै प्रकारको रोगको उपचार समयमै सबै नागरिकले पाउन सक्ने बेड सङ्ख्या छैन, त्यो स्थिति छैन। त्यस कारणले मलाई त के लाग्छ भने झन्डै सराबरी जस्तो निजी स्वास्थ्य संस्थाहरूमा पनि निम्न वर्गका नागरिकहरू उपचारमा गइराख्नु भएको हुन्छ। त्यस कारणले सरकारले स्वास्थ्यमा कर लगाइदियो, 12 कक्षासम्मको शिक्षा एकातिर निशुल्क छ, सरकारले अर्कोतिर शिक्षामा कर लगाइदियो, शिक्षामा पनि त्यस्तै हो, गरिबका छोराछोरीले पनि कहिलेकाहीँ आफ्नो नजिकको सार्वजनिक विद्यालयमा राम्रो पढाइ नहुँदा कतै संस्थागत विद्यालयमा पढ्छु भनेर भर्ना हुन सक्छ, त्यो अवस्था छ। अर्कोतिर हामीले विगतमा 20 युनिटसम्म अब घरायसी विद्युत खपतमा निम्न वर्गलाई निशुल्क दिँदै आएका थियौँ, विद्युत निशुल्क रूपमा दिने निर्णय हाम्रो पालामा सरकारले गरेको थियो। अहिले उहाँहरूले 50 युनिटभन्दा बढी घरायसी प्रयोगमा बिजुली खपत भयो भने त्यसमा चाहिँ 5% कर लगाउने निर्णय गर्नुभयो। र सँगै के भन्नुभयो भने विद्युतीय उपकरण प्रयोग गर भन्नुभयो। विद्युतीय उपकरण प्रयोग गरेपछि त 50 युनिटभन्दा बढी खपत प्रायः सबैको हुन्छ, त्यस कारणले त्यसरी घुमाएर एकातिर विद्युत प्रयोग बढाउन खोज्ने र अर्कोतिर त्यसमा फेरि अतिरिक्त भ्याट लगाइदिने कर लगाइदिने खालको प्रयोजन के अरे अहिले प्रस्ताव पनि यो बजेटमा छ। त्यस कारणले यस्तो गर्नु पर्दैन थियो। मैले हिजो पनि एउटा आफ्नो धारणा राख्ने क्रममा भने 2065-66 सालमा प्रचण्ड नेतृत्वको सरकारले पहिलोपल्ट नेपालमा बजेट ल्याउँदा विगतको भन्दा 60% ठुलो बजेट र 40% बढी राजस्व सङ्कलन गरेको थियो करको दायरा बढाएर। र त्यति बेला शिक्षा स्वास्थ्य विद्युत जस्ता दैनिक उपभोग्य वस्तुहरूमा हामीले कर लगाएका पनि थिएनौँ, जनताका अत्यावश्यक चिजहरूमा। र यो सरकारले यस्ता जायज कुराहरूलाई पनि तपाईँको जवाफ दिने क्रममा यो कम्युनिस्टको बजेट होइन भनेर एउटा पूर्वाग्रही ढङ्गले ठाडो रूपमा जवाफ दिएको पनि हामीले पायौँ। जताबाट नाप्दा पनि गरिबको चाहिँ कुरै नसुन्ने खालको अहिलेको सरकार र अहिलेको बजेट छ।
4: अब यो अहिले यी सबै अवस्थाहरू हेर्दाखेरि हिजो हामीले अवसर पाएका थियौँ, हामीले गर्न सकेनौँ, गरेको भए राम्रो हुँदो रहेछ भन्ने यहाँहरूलाई लाग्छ कि अथवा यहाँहरूको के प्रतिक्रिया हुन्छ? हिजो त यहाँहरू
5: म त नेपाली कम्युनिस्ट पार्टीमा तत्कालीन माओवादी आन्दोलनबाट आएको पात्र हो,
4: हजुर,
5: मलाई त्यस्तो लाग्दैन। किनभने म जे हो त्यही कुरा तथ्यपरक विश्लेषण गरौँ भनेर मैले संसदमा हिजो पनि बोलेँ, मैले अघि पनि भने हामीले 2065-66 सालमा सरकारको 9 महिना नेतृत्व गरेको हो हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डले। त्यति बेला नेतृत्व गर्दा हामीले 1/3 सरकार चलाएको हो, गठबन्धन सरकार। हाम्रो साथमा 238 सिट थियो, 601 हामी 1/3 मात्रै सिटमा थियौँ। सबैभन्दा ठुलो पार्टी भएको कारणले सरकारको नेतृत्व गरे हो। तैपनि हामीले गरिब किसानको 30,000 ऋण मिनाबाट देखि जनताका पक्षमा ठुला ठुला योजनाहरू ल्याएर देशको विकास गर्ने कुरा होस् हामीले एउटा सक्ने कुरा त्यहाँबाट सुरुवात गर्यौँ। दोस्रोपल्ट कमरेड प्रचण्ड नेतृत्वमा सरकारमा जाँदाखेरि पनि हामी सानो पार्टी, तेस्रो पार्टी भएर सरकारको नेतृत्व गरेको हो। त्यतिखेर हामीले राष्ट्रिय गौरवका आयोजनाहरू पूर्व पश्चिम मध्य पहाडी लोकमार्ग, हुलाकी मार्ग, काठमाडौँ तराई फास्ट्याग जस्ता राष्ट्रिय गौरवका परियोजनाहरू होस् लगायतका कामहरू गरेर जनपक्ष नै काम गर्न हामीले कोसिस गऱ्यौँ। र तेस्रोपल्ट कमरेड प्रचण्ड सरकारको नेतृत्व हुँदा देशमा अब सुशासन आवश्यक छ, भ्रष्टाचारीहरूलाई कारवाही गर्नु पऱ्यो, भ्रष्टाचारीहरूका ठुला फाइलहरू देशमा धेरै भए त्यसलाई खोल्नु पऱ्यो र राज्यको स्रोत पनि बढाउनु पऱ्यो, सुशासनलाई बढी केन्द्रित गर्नु पऱ्यो भन्ने कुरालाई पहिचान गरेर हामीले त्यसको पनि नेतृत्व र पहल लिएर नेपालकै इतिहासमा सबैभन्दा ठुला भ्रष्टाचारका काण्डहरू खोलेर निवर्तमान अथवा बहालवाला उच्च पदस्थ राजनीतिक एवं पदा कर्मचारीहरूलाई समेत तपाईँको गिरफ्तार गरेर खानबिन सुरुवात गरेको नेपालको इतिहासमा हामीले हो। अरूले त गफ गरे होला, स्टन्ट गरे होला, तर रियलमा छानबिन गरेर अहिले पनि कतिपय तपाईँको तिनै मुद्दाहरूमा जेल जीवन बिताइराख्नु भएको छ। र त्यस्तो अवस्थामा हामीले सरकारबाट बाहिरिनु पनि पर्यो। त्यस कारणले तुलनात्मक तरिकाले विश्लेषण गर्दा हामीले धेरै कामको सुरुवात पनि गरेका छौँ, गर्न खोजेका पनि थियौँ, जति हामीले प्राप्त गरेको जनमतमा गर्न सक्थ्यौँ त्यसमा अधिकतम गऱ्यौँ। कतिपय कुराहरू हाम्रा पनि कमजोरी भयो होलान्, तर हामीले तपाईँको भएका कमजोरीहरूलाई पनि तत्क्षणमा स्वीकार गरेका छौँ। र नेपालको इतिहासमा मैले भने ठुला विकास निर्माणको कुरा होस्, जनपक्षीय कामका कुरा होस् र सुशासनको अभियान होस्, त्यो त हाम्रै नेतृत्वको सरकार हुँदा सुरु भएको हो नि, यसलाई कसरी इन्कार गर्न सक्छ र
4: हजुर, तर अब संख्याकै रूपमा यदि अहिले हेर्ने हो भने पनि यहाँहरू जम्मा 17 सदस्य हुनुहुन्छ प्रतिनिधि सभामा, होइन? जनताले त नपत्याएको कुरा त जगजाहेरै छ। अब अहिलेको स्थितिमा चाहिँ मैले भन्न खोजेको चाहिँ यहाँहरूले नराम्रो काम गर्नुभयो भन्न खोजे होइन कि, मैले भन्न खोजेको त्यतिखेर जब सत्ताको ताला चाबी आफूसँग थियो त्यो बेलामा जनताले चाहेको जस्तो काम गरिदिएको भए अहिलेको अवस्था आउँदैन थियो जस्तो कहीँ कतै लाग्छ कि लाग्दैन मात्रै भन्न खोजे?
5: होइन, मैले समग्रमा भन्दाखेरि पुरानो राजनीतिक दलहरू भनेर अहिले सबै पार्टीहरूलाई, अब इभन नेकपा माओवादी अहिलेको नेपाली कम्युनिस्ट पार्टीलाई पनि एउटै डालोमा हेरेर मूल्याङ्कन गर्ने अवस्था आयो। त्यसरी एउटै पार्टी डालोमा हालेर हेर्नु हुँदैन। एमालेलाई एमालेको तरिकाले, कङ्ग्रेसलाई कङ्ग्रेसको तरिकाले, नेकपालाई उसकै व्यवहार अनुसार, राष्ट्रपतिलाई उसकै व्यवहार अनुसार, पार्टीहरूको आफ्नो व्यवहार अनुसार मूल्याङ्कन गर्नुपर्छ। तर त्यस्तो पाँचै एउटा सूचना प्रविधिको चरम सुविधा भएको अवस्थामा त्यसको प्रयोग गरेर भनौँ, दुरुपयोग गरेर भनौँ, एउटै भाषा स्थापित गरियो, तपाईँले जनताले जे मत दिए पनि सत्य त सत्य नै हो। त्यस कारणले कङ्ग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी एउटै हो त, त्यो त होइन फेरि। किन भन्दा मैले भने हामीले सुशासनको महाअभियान सञ्चालन गर्दाखेरि अरू पार्टीहरूको गठजोड भएर हामीलाई सत्ताबाट बाहिर आउनुपर्ने बाध्यता पनि
4: हजुर। हामी अन्तर्सम्वादमा छौँ। सङ्घीय संसदमा सरकारले ल्याएको बजेटबारे छलफल भइरहेको छ। आज र भोलि सम्बन्धित मन्त्रीहरूले बजेटबारे सांसदहरूको जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची रहेको छ। संसदमा प्रतिपक्षीय भूमिकामा रहेको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल हामीसँग अन्तर्सम्वादमा कुराकानीमा हुनुहुन्छ। अब दुलालज्यू, जस्तो यहाँहरूको पार्टीको जुन संरचना छ या सङ्ख्या छ, आम जनताको जुन विश्वास छ, त्यसलाई जित्ने गरी आगामी निर्वाचनहरू, अब दलहरू पक्कै पनि अब चाहिँ प्रजातन्त्रमा आगामी निर्वाचनहरूकै लागि केन्द्रित भए पनि काम गर्ने गर्दछन् जनताको विश्वास जित्ने सन्दर्भमा, यहाँहरूको आगामी कार्यक्रमहरू के छन्? यहाँहरू जसरी सङ्ख्यात्मक रूपमा तल झर्नु भएको छ, अब माथि उक्लने यहाँहरूको अभ्यास, यहाँहरूको प्रयास कस्तो रहनेछ?
5: पहिलो कुरा, नीतिगत हिसाबले, सैद्धान्तिक हिसाबले हाम्रो, हामी आफ्नो सिद्धान्तप्रति प्रतिबद्ध भएर जुन वर्गको लागि, राष्ट्रको लागि हामीले गर्नुपर्ने काम हो र गर्न नसकेका कामहरू हुन् त्यसलाई आफ्नो मुद्दाको रूपमा उठान गरेर हामी जानुपर्छ। त्यसलाई हामीले आफ्नो ठाउँमा आफ्नो पार्टीको सिद्धान्त र विचारमा विकास गरेर जानुपर्छ भन्ने छलफल चलाएका छौँ। सँगै हामीले विधिको विकास गरेर जानु पर्यो। कम्युनिस्ट पार्टीमा कस्तो सङ्गठन निर्माण गरेर जाने, भनौँ चुस्त खालको सङ्गठन, जनताका समस्याहरूलाई सुन्न सक्ने, छलफल गरेर त्यसलाई निर्णयमा लान सक्ने खालको सङ्गठन पनि निर्माण गरेर जानु पर्यो। अहिले सङ्गठनात्मक हिसाबले पनि हामी केही बिग्रिएका छौँ, त्यसलाई सच्याएर जाने भन्ने हामीले छलफल चलाइराखेका छौँ। र अब यही अहिलेबाटै हाम्रो पार्टीको सदस्यता नवीकरण अनलाइन प्रविधिबाट चाहिँ, माध्यमबाट सरकारको के अरे पार्टीको सदस्यता नवीकरण अभियान हामी सुरुवात गर्दैछौँ। र एक महिनापछि हाम्रो स्थानीय तह स्तर, वडा स्तरबाट पार्टीको अधिवेशन सुरु हुन्छ र मङ्सिरसम्म पुग्दाखेरि पार्टीको राष्ट्रिय महाधिवेशन हुन्छ। यो प्रक्रियामा हामी अहिलेको समयले मागे अनुसारको सङ्गठन र सङ्गठनमा पार्टीका नयाँ पात्र र प्रवृत्तिहरूलाई, सकारात्मक प्रवृत्तिहरूलाई बढी बाहुल्य हुने गरी ल्याउने, युवाहरूको प्रतिनिधित्व हरेक कमिटीमा कम्तीमा 50% समावेशी सिद्धान्तको आधारमा युवाहरूको समेत प्रतिनिधित्व हुने किसिमको पार्टी निर्माण गर्ने र यो समयको माग अनुसारको वैचारिक हिसाबले, सैद्धान्तिक हिसाबले, संगठनात्मक हिसाबले र पार्टी कमिटीमा प्रतिनिधित्वको हिसाबले अलि जाजल्यमान खालको कमिटी निर्माण गरेर जानुपर्छ। र यो सबै प्रक्रिया चाहिँ कार्यकर्ताको र पार्टी सदस्यबाट निर्वाचनको माध्यमबाट गरेर जानुपर्छ भन्ने पार्टीमा छलफल भइराखेको छ। हामी त्यसै अनुसार जान्छौँ र एउटा जिम्मेवार पार्टीको रूपमा पार्टीलाई फेरि राइज गर्ने, फेरि माथि उठाउने एउटा सङ्कल्पका साथ र देशको नेतृत्व फेरि लिने एउटा जिम्मेवार पार्टीको हिसाबले अगाडि जाने हिसाबले नै नेपाली कम्युनिस्ट पार्टी अगाडि बढ्छ।
4: हजुर, अब नेकपा एकीकृत समाजवादी सहितका दलहरूसँग यहाँहरूले एकता गरेर यो पार्टी बनाउनु भएको हो र मङ्सिरमा यहाँहरू खास गरी 11-15 महाधिवेशनको कार्यतालिका पनि यहाँहरूले प्रस्ताव गर्नुभएको छ। अब त्यो सन्दर्भमा चाहिँ अरू पार्टीहरू पनि एकतामा यहाँहरूसँग जोडिएका छन्। जेठ मसान्तसम्म यहाँहरूले सङ्घ, प्रदेश, पालिका, वडा र जनसङ्गठनहरूको सङ्गठनात्मक समायोजनको काम सम्पन्न गर्ने भन्नुभएको थियो। कहाँसम्म पुगेको छ त्यो काम? अब यहाँहरूले यो असार र साउन महिनामा श्रम शिविरहरू चलाउने, सदस्यता नवीकरणको सन्दर्भ यहाँले अहिले भन्नुभयो, यसलाई तीव्रता दिने भन्नुभएको छ, यो यसको अवस्था कहाँ छ, के कसरी अगाडि बढिरहेछ?
5: अब यो जेठ मसान्तसम्म हामीले पार्टीको एकतापछि सङ्गठनहरूको समायोजनको कामहरू सम्पन्न गर्ने हाम्रो कार्यसूची हो र मूलत अधिकांश समायोजनको काम सकिएको छ। आंशिक हिसाबले केही बाँकी छ र त्यो भइराखेको पनि छ र त्यस्तो बाँकी कामहरू अब प्यारालले समानान्तर हिसाबले हुँदै जान्छ। पार्टी सदस्यता नवीकरणसँगै त्यो हुँदै जान्छ। तपाईँले भन्नुभएको जस्तै अब हामी असार महिनामा प्रवेश गरिसकेका छौँ। कृषि प्रधान देश, खेतीको अहिले मौसम सिजन आइसकेको छ। यो समयमा हामी पार्टीको काम पनि सँगसँगै गर्दै जान्छौँ, जनतासँगको सम्बन्ध विस्तार पनि गर्दै जान्छौँ र आवश्यक पर्ने ठाउँमा जनसहयोग सहमका कामहरू पनि गर्दै जान्छौँ र यो समायोजनको काम सकिसकेपछि मैले भने पार्टी सदस्यता नवीकरण र वडा तहबाट हाम्रो अधिवेशन सुरु हुन्छ। वडापछि हामी स्थानीय तह पालिका स्तरमा गर्छौँ, त्यसपछि जिल्लाको हाम्रो अधिवेशन हुन्छ। कार्तिकमा गएर हामी प्रदेशहरूको अधिवेशन गर्छौँ र मङ्सिरमा राष्ट्रिय महाधिवेशन हामी गर्छौँ र सबै घटकहरूलाई समेटेर सबैको प्रतिनिधित्व हुने गरी अब कार्यकर्ताहरू पार्टी सदस्यहरू पनि आफ्नो ठाउँमा सबै जिम्मेवार हुनुहुन्छ। सबैलाई समेटेर मैले भने नयाँ खालको पार्टी का गतिशील सङ्गठन निर्माण गर्ने एउटा उद्देश्यका साथ हामी अगाडि बढ्छौँ।
4: यहाँहरूको यो पार्टी जीवनको पछिल्ला गतिविधिहरू चलिरहँदा पार्टीमा आकर्षण विकर्षणको अवस्था कस्तो छ
5: अहिले? हाम्रो अब निर्वाचनमा हामीले अपेक्षा गरेका थियौँ केही राम्रो हुन्छ भन्ने नै हाम्रो अपेक्षा थियो। किनभने हामी मैले भने सुशासनको लागि काम गरेका थियौँ, राष्ट्रको लागि धेरै कन्ट्रिब्युसन पार्टीले गरेको थियो र निर्वाचन अगाडि सत्ताबाट बाहिर आउँदाखेरि देशव्यापी कार्यक्रममा जाँदा एउटा माहौल पनि पार्टीको नेतृत्व सहितको नेताहरूको टिम जाँदा जनताहरूको युवाहरूको आकर्षण पनि हाम्रो पार्टीमा बढेकै थियो। त्यसकारणले गएको फागुन 21 को निर्वाचनमा अहिले प्राप्त गरेको भन्दा बढी सिट हाम्रो प्राप्त हुन्छ भन्ने हाम्रो अपेक्षा थियो नै तपाईँलाई र तपाईँ मार्फत मैले सबैलाई भन्नुपर्दा, तर परिणाममा त्यो आएन। त्यसकारणले फिल्डमा देखिने आकर्षण र परिणाममा त केही पृथक त छ, तर पनि फेरि हामीले निर्वाचन पछि पनि गाउँ बस्तीमा त हामी गइराखेका छौँ, विभिन्न वर्ग समुदायसँग हामीले अन्तर्क्रिया प्रचार त गरिराखेकै छौँ। त्यस्तो गर्दाखेरि अब तपाईँहरूको भूमिका देशको लागि योभन्दा बढी हुनु पर्थ्यो, तर त्यो अवस्था अहिले हुन सकेन। पार्टीलाई अझै सुदृढ गरेर लिएर जानुपर्छ भन्ने एउटा सुझावहरू चाहिँ सबैतिर आइराखेका छ। देश विदेशमा रहनुभएका युवाहरूले पनि पार्टीलाई माथि उठाउनु पर्यो, हामीले के कन्ट्रिब्युसन गर्नुपर्छ हामी गर्छौँ भन्ने हिसाबले सुझावहरू आइराखेको छ। त्यस कारणले सबैलाई एउटा रियलाइजेसन, सबै वर्ग समुदाय विगतमा हाम्रो पार्टी आन्दोलनमा योगदान गर्नेहरू जो अहिले विभिन्न ठाउँमा हुनुहुन्छ उहाँहरूमा पनि एउटा रियलाइजेसन भएको जस्तो अनुभूति चाहिँ हामीले गरिराखेका छौँ। त्यस कारणले नयाँ ढङ्गले एउटा आकर्षण पैदा गरेर अगाडि जान सकिने सम्भावना हामीले देखेका छौँ।
4: हजुर, अब अन्त्यमा पार्टीहरूमा खास गरी नयाँ नेतृत्वको सम्भावनाको कुरा या आवश्यकताका कुराहरू चलिरहेका छन्। पुस्तान्तरण, रूपान्तरण जस्ता विषयहरू मूलत नेपाली काङ्ग्रेसले त्यसको अभियान सुरु गर्यो, हुन त त्यो पार्टी त्यो लगत्तै विवादमा छ, विभाजनमै जाला कि जस्तो पनि देखिँदैछ। एमालेमा पनि समस्याहरू देखिएको छन्। अध्यक्षलाई अब विश्राम दिने कि भन्नेतिर एम अध्यक्ष निकट नेताहरू नै चाहिँ अघि बढ्नु भएको देखिएको छ। यहाँहरूको पार्टीमा अब आगामी महाधिवेशन जुन यहाँहरूले मङ्सिरको दोस्रो साताका लागि तय गर्नुभएको छ, के यहाँहरू पनि नयाँ नेतृत्व चयन गरेर जाँदै हुनुहुन्छ अथवा यही नेतृत्वलाई स्थापित गर्ने यहाँहरूको योजना हुन्छ?
5: हामी छलफलमा छौँ। समग्रमा मूल नेतृत्वको कुरा तपाईँले गर्नुभयो, हामी समग्रमा मूल नेतृत्व मात्रै होइन सिङ्गो नेतृत्व प्रणालीलाई नै मैले अघि नै भने युवा मैत्री बनाएर युवाहरूको व्यापक प्रतिनिधित्व हुने खालको विधानमै व्यवस्था गरेर हामी जाने गरी मूल नेतृत्वबाटै हाम्रो प्रस्ताव आएको छ र वडा तहदेखि केन्द्रसम्मको हरेक नेतृत्व निर्वाचनको माध्यमबाट हामीलाई आरोप लाग्दै आएको कुरा हाम्रो निर्वाचन हुँदैन, लोकतान्त्रिक हुँदैन भन्ने हो। आन्तरिक जनवादको अभ्यास हामीले गर्दै आएका छौँ। त्यस कारणले सबैलाई अनुभूति हुने गरी खुल्ला निर्वाचनको माध्यमबाट कमिटीहरू निर्माण गर्ने पनि नेतृत्वहरूबाटै प्रस्ताव आएको छ र मूल नेतृत्वको हकमा पनि खुल्ला गरेर जाने, त्यसै गरी अब एउटै हुनुपर्छ
4: भनेपछि अब अध्यक्ष प्रचण्ड
5: आफैले मूल नेतृत्वको लागि पनि खुल्ला रूपमा पार्टीका नेताहरूलाई सबैलाई आह्वान गर्नुभएको छ कसरी जाने र पार्टीको र आन्दोलनको लागि के हित हुन्छ त्यसको लागि म जुनसुकै भूमिकामा रहन पनि म तयार छु भन्ने कुरा त अध्यक्ष प्रचण्ड आफैले बोल्नु भएको छ नि।
4: भनेपछि उहाँले विश्राम लिनुहुन्छ?
5: हाम्रोमा त्यो हाम्रोमा त्यस्तो समस्या छैन नेतृत्वको सवालमा। तपाईँलाई विश्राम लिने या बस्ने कुरा अहिले पछि गरौँला। अहिलेलाई मैले तपाईँलाई के भने भने नेपाली कम्युनिस्ट पार्टीमा अहिले मूल नेतृत्वको सवालमै विवादै छैन त। अरू पार्टीको पार्टीहरूमा भएको नेतृत्वको विवादलाई ल्याएर नेपाली कम्युनिस्ट पार्टीले के गर्छ भन्ने प्रश्न तुलना गर्न नमिल्ने छ, किनभने हाम्रो नेतृत्व ओपन हुनुहुन्छ होइन। तपाईँहरूले आन्दोलनले युगले आवश्यकता ठान्यो भने मैले सक्ने बेलासम्म म सक्रिय राजनीति गर्ने हो भन्ने कुरा पनि उहाँको छ, र मलाई यही अध्यक्षको पदमा अथवा पार्टीको प्रमुख कार्यकारी पदमा बस्नुपर्ने छैन, म जुनसुकै कामको लागि जुनसुकै भूमिकामा पनि रहन तयार छु भन्ने कुरा पनि उहाँले चाहिँ व्यक्त गर्नुभएको छ नि त सार्वजनिक रूपमा। त्यस कारणले अब यो भनेको पार्टीको नेतृत्व नयाँ पुस्ताले सबैलाई समेटेर लान सक्ने अवस्था हुँदा म तयार छु भनेर त उहाँले आफैले भन्नुभएको छ। त्यस कारणले नेपाली कम्युनिस्ट पार्टीमा त्यो समस्या छैन।
4: र यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
5: हस्त धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलाल। अन्तर सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: कृषकमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
0: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
1: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
0: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
1: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
0: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
1: फोन नम्बर 5 42 13 5 9।
2: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
5: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: नमस्ते झाँक्री दाई।
4: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
3: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
4: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
3: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
5: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
3: हस् डाक्टर साहब।
5: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: शान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
3: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
2: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
3: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
4: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आज जवाब दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्य पूर्वमा जारी सङ्घर्ष सबै सङ्घर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्रीको भनाई। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैरातीको खेलमा फ्रान्स र नर्वे विजयी, अर्जेन्टिना र अल्जेरिया बीचको खेल जारी।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा हिजो पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सडक विस्तार र गुणस्तर कायम गर्ने तथा सडक मर्मतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नव प्रवर्तनका लागि 4 अर्ब रुपियाँको हारिमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नवप्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानुनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्ने रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लागत रूपमा विभेद हुने गरी सडक लगायतका पूर्वाधार विकासको बजेट आएको सांसदहरूले बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको पनि उल्लेख गर्नुभयो। सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा

0: उहाँहरूले जोड दिनुभयो। सांसदहरूले अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पुँजीगत खर्च बढाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको बताउनुभयो। अर्थ मन्त्रालय आफैले खर्च गर्ने भनेर राखेका 7 विषयमा समेत वार्षिक कार्यक्रममा रकम नदेखिएकाले अर्थ मन्त्रालयको बजेट विनियोजन गर्ने तरिकामा पुनरावलोकन आवश्यक रहेको सांसदहरूले औँल्याउनुभयो। पूर्वाधार विकासको क्षेत्रमा गरिएको विनियोजन पर्याप्त नभएको भन्दै बजेट बढाउन पनि उहाँहरूले माग गर्नुभयो। सांसदहरूले मन्त्रालयमा आफूहरूले दर्ता गराएका योजनाहरू नसमेटिएको भन्दै बजेट विनियोजनमा पारदर्शिता र जवाबदेहिताको सिद्धान्त पालना हुनुपर्नेमा जोड दिनुभयो। मन्त्रालयगत विनियोजन शीर्षकमाथि हिजो 11 सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको आज बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाब दिनुहुने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 नबित्दै आयोगले कार्यविधि पास गरी विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। समस्या समाधानका लागि असार 1 अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डिएम एमसिएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खुलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ। वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढाएको हो। यही असार 7-9 चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशन अघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै 6 नयाँ नेतृत्व चयन गरिसकेको पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। महाधिवेशन पूर्व सम्पन्न प्रदेशहरूमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन्। कोशी प्रदेश सभापतिमा चन्द्र राई, बागमती प्रदेश सभापतिमा उत्सव अर्याल, गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी र लुम्बिनी प्रदेश सभापतिमा शालिग्राम घिमिरे निर्वाचित हुनुभएको छ। सुदूरपश्चिम प्रदेशको नेतृत्वमा प्रकाश विष्ट पुननिर्वाचित हुनुभएको छ। धनगढीमा सम्पन्न प्रदेश अधिवेशनमा विष्टले 358 मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई पराजित गर्नुभएको हो। मध्य प्रदेशको धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी रहेको छ। त्यसै गरी सिन्धुपाल्चोक, सिराह, महोत्तरी र रौतहटमा सुरु भएको निर्वाचन प्रक्रिया विभिन्न कारणले स्थगित भएको रासोपाले जनाएको छ। रासोपाले प्रदेश तथा जिल्ला अधिवेशनहरूलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा सञ्चालन गर्दै प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गरेको जनाएको छ। चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि रासोपाले जनाएको छ। महाधिवेशनमा देश तथा विदेशबाट करिब 2500 प्रतिनिधिको सहभागिता रहने बताइएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजोको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सडक सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सांसदहरूले बढ्दो सवारी चाप व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। छलफलमा सांसदहरूले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्रेले ट्राफिक नियम उल्लङ्घनका घटना दिन प्रतिदिन बढेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सडक सुरक्षाको विषय समावेश गर्नुपर्ने विचार बैठकमा व्यक्त गर्नुभयो। त्यस्तै नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने, सडकको अवस्था अनुसार सवारी साधन चल्ने व्यवस्था गर्नुपर्ने र देशैभर सार्वजनिक सवारी साधनको पार्किङका लागि आवश्यक स्थान तोक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। हिजो बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्त्वपूर्ण इट्टा वस्तु चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। ग्यालरी बैठक भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरूले भवनलाई अपाङ्ग मैत्री, प्रविधि मैत्री तथा आपतकालीन अवस्थासँग सामना गर्न सक्षम संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले युरोपेली नवशास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको ग्यालरी बैठक भवन पुरातात्विक सम्पदाका रूपमा रहेकाले पुननिर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले हिजो बेजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपालमा चिनिया लगानी प्रवर्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा उहाँले चिनिया व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग पनि भेटघाट गर्नुभयो। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो। मन्त्री खनालले हिजै बेजिङमा चीनको चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्दपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकारी प्रवर्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक हिजो काठमाडौँमा बसेको छ। बैठकको सहअध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया, ओसियानिया, ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिक उत्सव मनाउने सहमति गरेको जनाएका छन्। स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप 91,18,94,000 रुपियाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बिमा दावी बापत 1,03,24,77,000 रुपियाँ भुक्तानी गरिएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रकम रहेको बिमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। सरकारले ओभर दि टप ओटिटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटिटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रिमिङ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणालीभन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले ओटिटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक गृह कार्यपछि नियमावलीमा संशोधन गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध सङ्घ सङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिएको जानकारी दिनुभयो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन 2034 बमोजिम दर्ता भएका कुनै पनि संघ संस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू 7 दिनभित्र हटाई अन्यत्र निजी वा भाडामा लिएको भवनमा स्थानान्तरण गरी सोको जानकारी कार्यालयलाई दिन भनेको छ। त्यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघ संस्थाका बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई यस्ता संघ संस्थाहरूले ओगटेका भाग क्षेत्रहरू खाली गराउन निर्देशन दिएको छ। मध्य प्रदेशका जिल्लाहरूमा 1-5 वर्षसम्मका बालबालिकाहरूलाई असार 4 गते आयुर्वेदको स्वर्णबिन्दु थोपा खुवाउने अभियान थालिने भएको छ। बालबालिकाको पोषण अवस्थामा सुधार गर्न, रोगसँग लड्ने क्षमताको विकास तथा स्मरण शक्ति वृद्धि गर्न स्वर्णबिन्दु थोपा महत्वपूर्ण भएको आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
1: सुन्दा पोलियो थोपा खुवाउने जस्तै लागे पनि यो आयुर्वेदका अचूक पोषणयुक्त थोपा रहेको छ। मधेसका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयोजनमा मधेसका 8 वटै जिल्लाहरूमा एकसाथ स्वर्णबिन्दु थोपा खुवाउन थालिएको हो। 1-5 वर्षसम्मका बालबालिकालाई उमेर अनुसारको स्वर्णबिन्दुको थोपा खुवाउने बताउँदै आयुर्वेदका महिला स्वास्थ्य कर्मी विष्णु कुमारी शाह। स्वर्णबिन्दु थोपाको महत्वका विषयमा आयुर्वेदका चिकित्सक डाक्टर नन्दकिशोर कुशवाहा।
2: यो स्वर्णबिन्दु के हो भने हाम्रो परापूर्व कालदेखि नै स्वर्ण भस्म र ब्राह्मणी घृत मिसाएर चाहिँ एउटा हामी थोपा बनाउँछौँ, ड्रप बनाउँछौँ र त्यसलाई चाहिँ हामी जन्मदेखि 5 वर्षसम्मको बच्चालाई चाहिँ खुवाउने किसिमको थोपा हो। पोलियो थोपा जस्तै यो पनि चाहिँ एउटा थोपा हो। यसलाई चाहिँ हामीले हरेक महिना पुष्य नक्षत्रमा खुवाउँदा यसले के गर्छ भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, बच्चाको पाचन क्रियालाई ठिक पार्छ, बच्चाको स्मरण शक्तिलाई बढाउँछ, बच्चाको समग्र हेल्थलाई चाहिँ राम्रो गर्छ।
1: शुद्ध स्वर्ण भस्म मह गाईको घिउ ब्राह्मणी घृत सहितको जडीबुटी मिसाएर तयार पारिएको स्वर्णबिन्दु खुवाउने विषयमा अभिभावकहरू पनि उत्सुक रहनु भएको छ। बालबालिकाको समग्र विकासका लागि स्वर्णबिन्दु थोपा महत्वपूर्ण भएको बताउँदै प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुर धामका प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर महारुद्र ठाकुर।
3: 1-5 वर्षसम्मको बच्चालाई पुष्य नक्षत्रको दिन उसको उमेर अनुसार 1-2 वर्षलाई 2 थोपा र 2 वर्षदेखि 5 वर्षलाई 4 थोपा खुवाउने छ।
1: मध्य प्रदेशमा बाल बालिकाहरूमा पोषणको अवस्था भयावह भएकाले पनि सुधार ल्याउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
0: नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलि हुने क्रममा रहेको छ, जसले नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु सडक खण्डमा कालो पत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम पुनः सुरु गर्न लागि यसअघि 13 किलोमिटर सडक कालो पत्र भइसकेको छ। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होगदीदेखि जवाङ खोलासम्म कालो पत्रको तयारी सुरु गरिएको छ। सो खण्डमा रहेका 6 पुलमध्ये 4 काम अन्तिम चरणमा पुगेको छ। सडक निर्माणको काम 43% सम्पन्न भएको छ। सो खण्डमा 38.86 किलोमिटर सडक पर्छ। उक्त सडक विश्व ब्याङ्कको सहयोगमा बनाउन लागि हो। मेलम्सी खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज ब्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सिकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढाइएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा काम भइरहेको छ। हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्कीको निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 मनाउने गरिन्छ। विश्वका 20 करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा यो दिवस मनाउँदै आइएको छ। विदेश गएर फर्किएकाहरूले गाउँमा नै होमस्टे सञ्चालन गरेपछि अहिले पोखरा 23 बराङ गाउँका स्थानीयहरू पर्यटकको पर्खाइमा छन्। बराङमा योग आश्रम स्थापना भएपछि त्यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ्न थालेसँगै स्थानीयहरू पनि होमस्टेतर्फ आकर्षित हुन थालेको बताउँछन् कास्कीबाट संवाददाता गौरव त्रिपाठी।
4: पर्यटकको पर्खाइमा बसेको छ बराङ गाउँ। छिटिक्त बनेका घरवास, पोखरा 23 रहेको घाटीछिना बराङ सामुदायिक होमस्टे 2076 विदेश गएर फर्केका स्थानीयहरूले सञ्चालन गरेको होमस्टे हो। यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढेको मात्रै छैन, नजिकै रहेको बराङ होमस्टे पनि चहल पहल बढ्न थालेपछि स्थानीयहरू उत्साहित बनेका छन्। जीर्ण रहेको घरहरूलाई पुनर्निर्माण गरी नयाँ घरहरू निर्माण गरिएका छन्। 11 घरमा पाहुनाका लागि घरवासहरू निर्माण गरिएको जहाँ 45 धेरै व्यक्ति एकैसाथ राख्न सक्ने क्षमता रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष धर्मदत्त पराजुली बताउनुहुन्छ।
5: श्रीमानहरू विदेश गर्ने, श्रीमतीहरू घर आउने, आफ्नो घर कहाँ गर्ने, पैसा जति खाए खर्चमा लाइ खर्चमा भयो भने आफ्नो पैसाले एक घरको 1000 तिर्न पर्छ। केही पैसा सोचेर हामीले ऋण गर्ने बेला पैसा खाइन्छ।
4: होमस्टेमा भएको आमदानी बराङवासीले गाउँकै सेवाका लागि खर्च गर्ने गरेका छन्। गाउँमा कोहीलाई ठुलो रोग लागे, विद्यालयहरूका भौतिक संरचना निर्माण गर्नु परे बराङ होमस्टेले सहयोग गर्ने गरेको छ। धेरै मानिसहरू आफ्नो ग्रामीण गाउँको झल्को लागेर न्यास्रो मान्ने गर्छन्। केही न्यास्रो पनि मेटाउन गाउँको झल्को आउने बराङ गाउँकै अर्ग्यानिक उत्पादनहरूको स्वाद चाख्न पर्यटकहरूको रोजाई बन्न सक्ने नयाँ गन्तव्य बनेको छ। गाउँमा युवा देख्न मुस्किल छ। भएका युवा पनि बजार र विदेशमुखी भएकै कारण गाउँ सुनसान जस्तै थियो। पुराना घरहरूलाई मर्मत र नयाँ घरहरू थपेर होमस्टे सञ्चालन गरेपछि स्थानीय महिलाहरूलाई आर्थिक रूपमा केही सहज मात्र भएको छैन। पहिला सानो घर खर्चको लागि पनि श्रीमानसँग पैसा माग्न हात फिजाउनु परेको थियो, तर अहिले आफैसँग हुने गरेको होमस्टे सञ्चालक समितिकी सचिव चन्द्रकला केसी बताउनुहुन्छ।
6: हामीले यही अर्ग्यानिक खेती गर्ने र होमस्टे खोलेपछि अब पाहुनाहरू आउनुहुन्छ, उहाँहरूलाई हामीले अर्ग्यानिक खाना खुवाउनु पाइन्छ र हामी पनि बिजी भइन्छ, आय भयो भने हामीलाई पनि लाभदायक हुन्छ।
4: धेरै ठाउँका होमस्टे डुल्दा आफ्नोमा केही कमी रहेको र आगामी दिनमा सुधारका प्रयास समेत गर्ने उनीहरूको प्रतिबद्धता छ। गाउँमा नै केही गर्न खोज्ने यस्ता मनोहरूलाई राज्यले पनि सक्दो सहयोग गरेर पहल कदमी लिनुपर्छ। गौरव त्रिपाठी
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराग्चीले मध्यपूर्वका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनु भएको छ। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराग्चीले लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल स्थायी अन्त्य नै सबैभन्दा महत्त्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। यो टिप्पणी तेहरान र वासिङटन बीच फेब्रुअरी 28 मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारी ज्ञापन पत्र घोषणा भएपछि आएको हो। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको मोजावे मरूभूमिमा रहेको एयरफोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायुसेनाको B-52 बम वर्षक विमान दुर्घटना हुँदा 8 मृत्यु भएको छ। टेकअप गरेको केही समयमै विमान दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त विमान राडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण उडानमा संलग्न रहेको बताइएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: चालु आर्थिक वर्षको 11 संघीय सरकारले 10,79,63,47,00,000 रुपियाँ बराबर राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षको 11 राजस्व सङ्कलन लक्ष्यको 73.06% मात्रै भएको छ। सरकारले चालु आर्थिक वर्षमा 14,80,00,000,000 राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। यस अवधिमा संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा 11 अवधिमा लक्ष्यको 74.03% अर्थात् 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा गैर कर राजस्व तर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 64.73% अर्थात् 99,94,69,00,000 राजस्व संकलन भएको छ।
0: भुवन आचार्य, अब विश्वकप फुटबल। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अहिले अर्जेन्टिना र अल्जेरिया बीचको खेल जारी रहेको छ। समूह जेको खेलमा अर्जेन्टिनाले अल्जेरिया विरुद्ध अग्रता लिएको छ। कान्सास सिटी स्टेडियममा जारी खेलको 17 मिनटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई 1-0 अघि बढाएका हुन्। खेलको सुरुवाती चरणमा दुवै टोलीका गोल अफसाइडका कारण खारेज भएका थिए। अल्जेरियाका फारेस चार्डबीको गोलले भिआरले रद्द गरेको थियो भने मेसीको सुरुवाती खेल प्रयास पनि अफसाइड ठहरिएको थियो, तर दोस्रो प्रयासमा मेसी सफल भए। 6 विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगितामा आफ्नो खाता खोल्दै अर्जेन्टिनाका समर्थकलाई खुसी मनाउने अवसर दिएका छन्। विश्वकप इतिहासमा 6 संस्करण खेल्ने पहिलो खेलाडी बनेका उनले कीर्तिमानी उपस्थितिलाई गोल मार्फत अझ विशेष बनाएका छन्। यसअघि सम्पन्न समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको न्युयोर्क स्थित न्यू जर्सी रङ्गशालामा भएको खेलमा पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवै तर्फबाट कुल 4 गोल भयो। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्बापेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको 82 मिनटमा ब्राडली बाराकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बाएले गर्दै खेललाई 2-1 अवस्थामा ल्याए। यद्यपि त्यसको अर्को मिनटमा फ्रान्सका लागि एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल 3-1 पुर्याए। समूह आई अन्तर्गत आजै भएको नर्वे र इराक बीचको खेलमा नर्वेले 4-1 गोल अन्तरले इराकलाई पराजित गरेको छ। आजै अस्ट्रिया र जोर्डन बीचको खेल पनि हुँदैछ। अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरि साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आज जवाब दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत, नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान, मध्यपूर्वमा जारी सबै सङ्घर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्रीको भनाई र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैरातीको खेलमा फ्रान्स र नर्वे विजयी, अर्जेन्टिना र अल्जेरिया बीचको खेल जारी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
9: फोर्जी LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
10: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
11: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
10: सरकारले कानून आयोगको भूमिकालाई अझ मजबुत र सशक्त बनाउने तयारी गरेको छ। विद्यमान भूमिकाको समीक्षा गर्दै आयोगले थप सशक्त ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने मान्यताका आधारमा कानून आयोगलाई परिष्कृत र परिमार्जित गर्न थालिएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। आजको कार्यक्रममा हामी कानून आयोगको काम कार्यवाही, पुनर्संरचना र त्यसका लागि चालिएका प्रयासका विषयमा केन्द्रित हुनेछौ। त्यसबारेमा कानून आयोगका प्रवक्ता सहसचिव बालकृष्ण निरौलासँग हाम्रा साथी सन्तोष रेग्मीले गर्नुभएको कुराकानी प्रस्तुत गर्छौ।
12: नेपाल कानून आयोग ऐन 2063, त्यो ऐनले चाहिँ कानून आयोगको भूमिका स्पष्ट रूपमा चित्रण गरेको छ र त्यो भूमिका चाहिँ कानून आयोगले गरि नै रहेको छ। आयोगले गर्ने काम चाहिँ जस्तो कानूनको तर्जुमाको काम गर्छ, त्यसपछि कानूनको चाहिँ अध्ययन अनुसन्धानको काम, कानूनको चाहिँ पुनरावलोकन गर्ने काम र कानूनको अभिलेख व्यवस्थापन। अहिले खास गरी अभिलेख व्यवस्थापन चाहिँ कानूनको अभिलेखको व्यवस्थापन चाहिँ एकदम चाहिँ सबैभन्दा राम्रो कानून आयोगको भएर सबैले चाहिँ प्रशंसा गरेको अवस्था छ। यही सबै काम चाहिँ कानून आयोगले गरिरहेको छ।
13: कानून आयोगको काम जुन ढङ्गले गर्नुपर्ने हो अथवा कानून आयोगले जसरी काम गर्नुपर्ने हो, कानून आयोगलाई जसरी काम गराउनु पर्ने हो, त्यो अनुसारले काम अघि बढ्न सकेन अथवा बढिरहेको छैन भन्ने टिप्पणीहरू छन् नि।
12: प्रश्नमा म केही मात्रामा सहमत पनि छु, किनकि कानून आयोग भनेको एउटा ऐतिहासिक इतिहास भएको संस्था हो। यो चाहिँ सर्वोच्च अदालतभन्दा जेठो संस्था हो, 2010 सालमा नै स्थापना भएको संस्था। अब यसले चाहिँ विभिन्न चरणहरू पार गर्दै गर्दै अहिलेको अवस्थामा आएको छ र अहिलेको ऐनले पनि कानून आयोगलाई स्पष्ट रूपमा कार्यादेश दिएको छ र कानून आयोगको भूमिका स्पष्ट रूपमा चित्रण गरेको छ। कानून आयोगको चाहिँ पदाधिकारी अब अहिले तत्कालको अवस्थामा पदाधिकारी रिक्त हुनुहुन्छ, अध्यक्ष उपाध्यक्ष र मनोनित हुने सदस्य पनि नभएको अवस्था छ र अध्यक्ष र उपाध्यक्ष र कानून आयोगको चाहिँ फुल स्ट्रक्चर चाहिँ पदपूर्ति भएको पदाधिकारी पदपूर्ति भएको अवस्थामा कानून आयोगले काम नगरेको अवस्था होइन। तर पनि कानून आयोगलाई सरकारका अरू निकायहरूबाट चाहिँ कानून आयोगको भूमिका बढाउनलाई चाहिँ कामहरू चाहिँ लिनुपर्ने हुन्छ र त्यो कामहरू चाहिँ आफैले सम्बन्धित मन्त्रालयले आफैले जस्तो तर्जुमा काम सम्बन्धित मन्त्रालयले आफैले गर्ने गरेको छ र त्यो अहिले नयाँ नयाँ 2081 आयो, त्यसले पनि सम्बन्धित मन्त्रालयले आफैले गर्न सक्ने र नेपाल कानून आयोगलाई अनुरोध गरेर कानून आयोग मार्फत पनि गर्न सक्ने भन्ने राखेको छ। तर सम्बन्धित मन्त्रालयले आफैले गर्ने र बाहिरको चाहिँ परामर्श सेवा कन्सल्टेन्सी बाटो काम गराउने जुन अहिले परिपाटी छ, त्यो कारण पनि कानून आयोगलाई चाहिँ अलिकति अरू निकायहरूबाट सरकारी निकायहरूबाट उपेक्षा दिएको हो कि भन्ने हामीलाई पनि आभास भएको छ। तर कानून आयोगले चाहिँ गर्नुपर्ने कामहरू गरि नै रहेको छ र यो आयोग चाहिँ आयोगले चाहिँ जस्तो सीमित जनशक्ति सीमित प्रसारणका बावजुद पनि आयोगले काम गरिरहेको छ।
13: मूल रूपमा कानुनको तर्जुमाको जुन कार्य व्यवस्था अनुरूप नै कानून आयोगले गर्नुपर्ने, यद्यपि त्यो हुन नसकी कन्सल्टेन्सीहरूबाट चाहिँ कानुन तर्जुमा गरिएको विषयले अहिले जुन जसरी प्राथमिकता पाएको छ र यसलाई सुधार गर्नुपर्छ भन्ने आवाजहरू पनि उठेको छ। तर यस्तो अवस्था चाहिँ किन आयो, कसरी आयो, चर्चा चलिरहँदा त्यसबारेमा पनि अलिक कुरा गर्नु उपयुक्त हुन्छ कि?
12: अवस्था आउनुको कारण अब नेपाल सरकारका विभिन्न निकायमा कानुनको अध्ययन अनुसन्धान तर्जुमा जस्तो कानुनको चाहिँ अध्ययन गर्न, त्यसपछि तालिम प्रशिक्षण गर्न सम्बन्धित मन्त्रालयले नै आफ्नो उसमा चाहिँ वार्षिक कार्यक्रममा बजेट राख्ने र आफैले कार्यान्वयन गर्ने जुन परिपाटी योभन्दा अगाडि भयो, त्यो कारण पनि कानुन आयोगको भूमिका अलिकति नभएको हो कि भन्ने देखिएको अवस्था छ। अहिलेको मान्य हाम्रो कानुन न्याय तथा संसदीय मामिला मन्त्रीज्यू सविता गौतमज्यू आएपछि सुरुमा उहाँलाई पनि अब कानुन आयोगको चाहिँ आवश्यकता चाहिँ छैन कि यही अवस्थामा चाहिँ आयोग रहन सक्दैन कि भन्ने पनि भएको रहेछ। तर कानुन आयोगले हामीले एउटा चाहिँ कानुन आयोगको चाहिँ आवश्यकता र औचित्यताको सम्बन्धमा एउटा चाहिँ प्रतिवेदनसहित उहाँलाई चाहिँ बुझायौँ। त्यो बुझाइसकेपछि मान्य मन्त्रीज्यू पनि के कन्भिन्स हुनुभएको छ भने कानुन आयोगको चाहिँ पुनर्संरचना गर्नुपर्छ र पुनर्संरचना गरिसकेपछि कानुन आयोगले चाहिँ बाहिरको चाहिँ परामर्श सेवाको नाममा कानुन तर्जुमामा विभिन्न मन्त्रालयका चाहिँ कानुन तर्जुमा हुने नेपाल सरकारको चाहिँ स्रोत साधन बाहिर खर्च हुने स्रोत साधन चाहिँ त्यो चाहिँ बचत हुन्छ र कानुन आयोगलाई चाहिँ पुनर्संरचना सहित यसलाई चाहिँ थिङ्क ट्याङ्कको रूपमा विकास गर्नुपर्छ भनेर मान्य मन्त्रीजी पनि समर्थ हुनुभएको छ र उहाँले पनि विभिन्न फोरमहरूमा कानुन आयोगको चाहिँ पुनर्संरचना गर्ने सम्बन्धमा उहाँको धारणा चाहिँ व्यक्त गरेको हामी पाउँछौँ र हामीले माननीय मन्त्रीज्यूको चाहिँ धारणा बमोजिम नै माननीय मन्त्रीज्यूको चाहिँ आशय बमोजिम नै कानुनमा आएको चाहिँ पुनर्संरचना कसरी गरिन्छ भनेर एउटा रिपोर्ट पनि बनायौँ र माननीय मन्त्रीजीलाई पनि ल्याएको छौँ, त्यो मन्त्रालयमा छ र सँगसँगै पुनर्संरचना गर्दाखेरि कहाँ कहाँ पुनर्संरचना गर्ने भनेर हामीले आयोगको पुनर्संरचना गर्ने र सचिवालयको पुनर्संरचना गर्ने भनेर दुईटा दुई स्थानमा पुनर्संरचना गर्ने भनेर चाहिँ हामीले आयोगको पुनर्संरचना गर्दा चाहिँ अब ऐन नै संशोधन गर्नुपर्ने हुन्छ र त्यो ऐनको संशोधन गरेर पनि मस्यौरा हामीले कानुन न्याय तथा संशोधन मामिला मन्त्रालयमा पठाइसकेका छौँ र हामीले पठाएको मस्यौरा अब मन्त्रालयको सम्पत्तिको रूपमा मन्त्रालय पुगिसकेको अर्थ छ। मन्त्रालयले त्यही हामीले बनाएको चाहिँ प्रारम्भिक मस्यौदालाई आधार मानेर माननीय मन्त्रीज्यूको चाहिँ नीतिगत स्पष्टता सहित संशोधन मस्यौदा चाहिँ प्रक्रियामा अगाडि बढाएको अवस्था छ र सचिवालयको पुनर्संरचना गर्दा चाहिँ अहिले नेपाल सरकारले सबै निकायको चाहिँ जस्तो मन्त्रालयहरू मर्ज भएका छन् घटेका छन् त्यो अवस्थामा सबै निकायको चाहिँ संगठन तथा व्यवस्थापन सर्वेक्षण भन्छ ओएनएम त्यो गर्ने चाहिँ भएर सबै कमिटी गठन भएको छ र कमिटी गठन भएपछि कानुन आयोगको पनि ओएनएम गर्नुपर्छ र अहिलेको जनशक्तिले मात्र होइन जनशक्ति थप गर्नुपर्छ किनकि कानुन आयोगको पुनर्संरचना गर्दाखेरि यसको चाहिँ कार्यक्षेत्र प्रदेश र स्थानीय तहमा पनि हुने गरी चाहिँ हामीले ऐनको मस्यौदा प्रस्ताव गरेका छौँ र सङ्घ प्रदेश र स्थानीय तिनटै निकायको चाहिँ कानुनहरू कानुन आयोगले चाहिँ मस्यौदा गरौँ कानुन आयोगले तर्जुमा गरौँ अध्ययन अनुसन्धान गरौँ तिनटै निकाय तिनटै तहको चाहिँ कानुनको चाहिँ अध्ययन अनुसन्धान गरौँ र अन्तर्राष्ट्रिय प्र्याक्टिसहरू के छन् भनेर कानुन आयोगले अध्ययन अनुसन्धान गरेको अवस्थामा अहिले भइरहेका विद्यमान कानुनहरूमा पनि सुधार हुने जस्तो सरकारको चाहिँ लक्ष्य छ सुशासन कायम गर्ने गरी चाहिँ कानुन आयोगले कानुनी सुधार चाहिँ गर्ने बाटो खोल्छ भनेर हामीले आयोगको पुनर्संरचना ऐन संशोधन मार्फत र सचिवालयको पुनर्संरचना ओएनएम मार्फत गर्नुपर्छ भनेर प्रस्ताव अगाडि बढाएका छौँ।
13: अब यो पुनर्संरचनाको अन्तर्वस्तु चाहिँ खास गरी कसरी आयोगलाई पुनर्संरचना गरियो भने अथवा के गरियो भने आयोगलाई चाहिँ केन्द्र बनाउने अहिले पछिल्लो समयको माग त्यसका लागि भइरहेका छलफलहरूलाई निष्कर्षमा पुर्याउन सकिन्छ या यहाँहरूले जुन तर्जुमा गर्नुभएको मस्यौदा छ त्यसमा के कुराहरू छन् त?
12: महत्त्वपूर्ण कुरा उठाउनु भयो। आयोगको पुनर्संरचना गर्दाखेरि माननीय मन्त्रीज्यूले मन्त्रीज्यूको अब एउटा धारणा होला हामीले चाहिँ अब प्रारम्भिक मस्यौदा चाहिँ हामीले सानो आएको चाहिँ सानो संरचना बनाउनुपर्छ भनेर त्यो प्रस्ताव गरेका छौँ तर त्यो सानो संरचना त्यो संरचनाले चाहिँ गर्ने काम चाहिँ कार्यक्षेत्र बढाएर चाहिँ प्रदेशका चाहिँ कानुनहरूको चाहिँ अध्ययन अनुसन्धान पुनरावलोकन तर्जुमा त्यस्तै गरी सबै अब सम्भव भएसम्म सबै स्थानीय तहबाट तहका चाहिँ कानुनको चाहिँ तर्जुमा अध्ययन अनुसन्धान र पुनरावलोकन र अब यहाँ सङ्घका कानुनहरूको त भइ नै हालेर कानुन आयोगले गरि पनि रहेको छ र तिनटै तहका चाहिँ कानुनको चाहिँ अध्ययन अनुसन्धान जुन हामीलाई चाहिँ कानुन आयोगले दिएको चाहिँ भूमिका छ तिनटै तहमा चाहिँ आएको भूमिका विस्तार गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो मोडालिटी छ। हामीले संरचना त सानो नै अब नेपाल सरकारको स्रोत साधनबाट चाहिँ सञ्चालन हुने चाहिँ सार्वजनिक निकायको रूपमा रहेको संस्था भएकाले सानो चुस्त हुनुपर्छ भनेर चाहिँ प्रस्ताव गरेका छौँ र मन्त्रालयमा छलफलको क्रममा अहिले माननीय मन्त्रीहरूले अनौपचारिक रूपमा सानो होइन ठुलो जस्तो कार्यक्षेत्र बढिसकेपछि त आयोग सानोले काम गर्न सक्दैन विभिन्न सेक्टर छुट्याएर सोही बमोजिम सदस्य पनि नियुक्ति गर्नुपर्छ आयोग ठुलै चाहिन्छ भनेर माननीय मन्त्रीले विभिन्न फोरममा धारणा राखेको चाहिँ अवस्था छ र अब त्यो ऐन मन्त्रालयबाट चाहिँ कुन अवस्थामा चाहिँ अगाडि बढ्छ र भोलि सङ्घीय संसदबाट पारित हुँदाखेरि कुन अवस्थामा अगाडि बढ्छ त्यो अहिले भन्न सकिने अवस्था छैन तर पनि आयोगको चाहिँ पुनर्संरचना गरेर विद्यमान अहिले चाहिँ कानुन तर्जुमामा अध्ययन अनुसन्धानमा हुने नेपाल सरकारको प्रदेश सरकारको स्थानीय सरकारका स्रोत साधनको चाहिँ बचत गर्नका लागि पनि आयोग सबै तिनै तहको चाहिँ कानुन सम्बन्धी काम तर्जुमा अध्ययन अनुसन्धान एकीकरण पुनरावलोकन जुन आयोगले ऐनले तोकेको अधिकार छ जिम्मेवारी छ तिनै तहका चाहिँ काम चाहिँ आयोगबाट गर्नुपर्छ भनेर हामीले
13: यो प्रस्तावमा चाहिँ सम्बद्धहरूको प्रतिक्रिया चाहिँ के पाएको छ आयोगले?
12: हामीले एक चरणमा छलफल गर्यौँ, यहाँ छलफलका चरणमा हामीले सकारात्मक चाहिँ प्रतिक्रिया पाएका छौँ किनकि अहिलेसम्म परामर्शका नाममा कन्सल्टेन्सीका नाममा बाहिर भएका चाहिँ विज्ञहरूलाई निजी क्षेत्रमा भएका विज्ञहरूलाई कानुन बनाउने त्यसपछि त्यहाँ चाहिँ उहाँहरू मार्फत चाहिँ कानुनमा चाहिँ स्वार्थ समूहका चाहिँ शर्तहरू चाहिँ घोष्ने र त्यसले चाहिँ राज्यलाई चाहिँ दीर्घकालीन असर पार्ने पारिरहेको अवस्था थियो त्यो अवस्थालाई चाहिँ हामीले परिवर्तन गर्नका लागि त्यो अवस्थालाई चाहिँ अहिले गर्नका लागि हामीले अगाडि सारेको चाहिँ प्रस्तावमा प्रारम्भिक रूपमा सकारात्मक प्रतिक्रिया पाएका छौँ र हामीले मन्त्रालयमा चाहिँ मस्यौदा पठाइसकेका छौँ र मन्त्रालयले हाम्रो विधायन ऐनले चाहिँ पब्लिकको चाहिँ राय सुझावका लागि सूचना निकाल्ने त्यसपछि उहाँहरूको राय सुझाव प्राप्त गर्ने त्यसपछि सोही बमोजिम मस्यौदा परिमार्जन गर्ने भनेर भन्छ। अब मन्त्रालयमा गइसकेपछि मन्त्रालयले त्यो प्रतिक्रियाका लागि सूचना वेबसाइटमा चाहिँ मस्यौदा प्रकाशन गरेर सुझाव प्राप्त गर्दाखेरि अझै पनि हामीलाई चाहिँ सुझाव प्राप्त हुने छ र मन्त्रालयले प्राप्त सुझावहरूलाई लिएर आधार लिएर मस्यौदा परिमार्जन गरेर अगाडि बढाउने नै छ हामीले आशा गरेका छौँ।
13: कानुन आयोगले जुन कामहरू गर्नुपर्ने तोकिएको छ अथवा अन्तर्राष्ट्रिय अभ्यास पनि पाइन्छ, कतिपय मुलुकहरूले यसको अभ्यास सुरु गरेका हुन्, खास गरी बेलायतले यसको अभ्यास सुरु गरेको पाइन्छ प्रारम्भमा। अहिले हेर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय अभ्यासहरू र हाम्रा अभ्यास अथवा हाम्रो अवस्थालाई तुलना गर्दाखेरि अब हामीले चाहिँ होइन कानुन आयोगलाई एउटा सशक्त बनाऊ बलियो बनाऊ भनिरहँदाखेरि के चाहिँ अवयवहरू अथवा के आयामहरूलाई यो सबै मिलाउनु पर्ने, तालमेल मिलाउनु पर्ने देखिन्छ?
12: यो पनि महत्वपूर्ण प्रश्न लाग्यो मलाई। हामीले अरू देशको जे अभ्यासहरू पनि अध्ययन गर्छौँ, हेर्छौँ, अरू देशमा पनि विभिन्न स्वरूपमा कहीँ आयोग छ, कहीँ चाहिँ काउन्सिल छ, कहीँ चाहिँ अब अर्को नामले छ, विभिन्न छोटा छोटै नामले चाहिँ आयोग चाहिँ आफ्नो भूमिका निर्वाह गरिरहेको देखेका छौँ। र ती अरू देशहरूमा चाहिँ कानुन आयोगलाई सशक्त बनाएर नै आयोग भने पनि, समिति भने पनि, अब काउन्सिल भने पनि, त्यो संस्थालाई चाहिँ त्यो निकायलाई सशक्त बनाएर सबै काम चाहिँ अध्ययन अनुसन्धान तालिमहरू प्रशिक्षणहरू त्यो सहित आयोगबाटै चाहिँ गर्ने चाहिँ अभ्यास हामीले अरू देशहरूमा देख्छौँ। र हामीले पनि अब सकेसम्म अब अहिले विभिन्न निकाय चाहिँ मौज हुने खारेज हुने भनेर नेपाल सरकारले नीति ल्याएको छ। त्यसै क्रममा कानुन मन्त्रालय अन्तर्गतकै न्याय सेवा तालिम केन्द्र भन्ने छ, त्यो पनि राष्ट्रिय न्यायिक प्रतिष्ठानसँग चाहिँ मर्ज हुने भन्ने सरकारको चाहिँ नीति छ। र त्यो सम्बन्धी चाहिँ काम अगाडि बढिरहेको अवस्थामा यदि राष्ट्रिय न्यायिक प्रतिष्ठान भन्दा पनि कानुन आयोगमै चाहिँ मर्ज हुँदाखेरि कानुन आयोगले पनि आफ्ना चाहिँ अध्ययन अनुसन्धानका क्रममा विभिन्न चाहिँ प्रशिक्षण दिने, त्यसपछि तालिम दिने, त्यसपछि तालिमको क्रममा चाहिँ प्राप्त भएका चाहिँ रिसर्चहरू, त्यसपछि चाहिँ त्यो शोधपत्रहरू कार्यपत्रहरूबाट चाहिँ कानुन आयोगले चाहिँ आफ्नो कामहरू अगाडि बढाउने सक्छ भनेर हामीले त्यो पनि अनौपचारिक रूपमा त्यो पनि प्रस्ताव गरेका छौँ। अब हामीले प्रस्ताव गरेको चाहिँ मस्यौदामा मन्त्रालयले कुन रूपमा अगाडि बढाउँछ, भोलि सङ्घीय संसदबाट संशोधन त्यो भविष्यको विषय हो र त्यो चाहिँ अहिले यसै भन्न सकिँदैन। तर चाहिँ विभिन्न निकायहरूलाई मर्ज गर्दाखेरि कार्यक्षेत्रसँग सम्बन्धित निकायसँग मर्ज गर्नुपर्छ भन्ने हाम्रो चाहिँ धारणा हो। र हामीले सोइबमा जुन चाहिँ अध्ययन अनुसन्धान तालिम त्यसपछि तर्जमा पुनरावलोकन अभिलेख व्यवस्थापन यी सबै काममा चाहिँ कानुन आयोगलाई कानुन आयोग र कानुनसँग सम्बन्धित अरू निकायको पनि मर्ज गर्दा पनि कानुन आयोगमा मर्ज गर्नुपर्छ भन्ने हामीले धारणा व्यक्त गरेका छौँ। र माननीय मन्त्रीज्यूले हाम्रो राजनीतिक नेतृत्वले त्यसलाई सकारात्मक रूपमा लिएको अवस्था छ र माननीय मन्त्रीज्यूले विभिन्न फोरमहरूमा कानुन आयोग अब चाहिँ थिङ्क ट्याङ्कको रूपमा रहन्छ र त्यसको पुनर्व संरचना हुन्छ। यो चाहिँ सानो होइन, ठुलो संस्थाको रूपमा यो चाहिँ नेपाल सरकारको कानुनसँग सम्बन्धित अधिकारी संस्था थिङ्क ट्याङ्कको रूपमा अध्ययन अनुसन्धान गर्ने तर्जुमा गर्ने संस्थाको रूपमा हामी विकास गर्छौँ भनेर उहाँले आफ्नो धारणा व्यक्त गरिराख्नु भएको छ। र त्यो चाहिँ त्यो धारणालाई चाहिँ अब कार्यान्वयनको क्रममा उहाँले पनि कार्यान्वयन गर्नुहुनेछ हुन्छ भन्ने हामीलाई।
13: अन्त्यमा कानुन आयोगको पुनर्संरचनाको बहस अहिले चलिरहँदा र त्यसका लागि प्रक्रियागत रूपमै पनि केही प्रयासहरू अघि बढिरहेको सन्दर्भमा कानुन आयोगले हालसम्म गरेका महत्त्वपूर्ण कुराहरू बारे पनि जानकारी दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ। मूलत नेपालमा कानुन आयोगले गरेका मुख्य मुख्य कामहरू, प्रशंसनीय कामहरू, उदाहरणीय कामहरू के छन्?
12: यो पनि महत्त्वपूर्ण प्रश्न। कानुन आयोगले जस्तो संविधान जारी भए पश्चात 3 वर्षभित्र मौलिक हकको कानुनसँग सम्बन्धित कानुन बनाउनु पर्ने अवस्था थियो र 3 वर्ष भनेको छोटो समय हो। 3 वर्षभित्र संसदबाट पास गरेर ऐन कार्यान्वयन गर्नुपर्ने अवस्था थियो। त्यो मौलिक हक कार्यान्वयन गर्ने जुन ऐन बनाउने चरणमा कानुन आयोगले 72 सालभन्दा पछाडि 74-75 सालसम्म 76 सालसम्म नै एकदम चाहिँ आफ्नो भूमिका महत्त्वपूर्ण भूमिका निभायो र कानुन आयोगबाट चाहिँ तर्जुमा भएका चाहिँ 45 वटा ऐनहरू त्यो बेला चाहिँ एकैचोटि पास भयो, एकैचोटि चाहिँ सङ्घीय संसदमा पेस भयो र सङ्घीय संसदबाट पारित भएर अहिले कानुनको रूपमा ऐनको रूपमा कार्यान्वयन भएको अवस्था छन्। यो एउटा महत्त्वपूर्ण कानुन आयोगले गरेको महत्त्वपूर्ण काम हो। अरू कानुन आयोगले विभिन्न कानुनसँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गर्छ र गरि पनि रहेको छ। योभन्दा अगाडि जो चाहिँ जुन आयोगको टिम अध्यक्षज्यू, मान्य अध्यक्षज्यू, उपाध्यक्षज्यू, निवर्तमान मान्य अध्यक्षज्यू र उपाध्यक्षज्यू र त्योभन्दा अगाडिको मान्य अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायतको चाहिँ उहाँहरूको चाहिँ कार्यकालमा धेरै महत्त्वपूर्ण चाहिँ कानुनहरू चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू सहित अध्ययन अनुसन्धान भएको अवस्था छ। त्यो पनि एउटा महत्त्वपूर्ण कानुन आयोगको काम भयो। र अर्को काम भनेको कानुन आयोगले कानुनका चाहिँ संविधानदेखि लिएर ऐन, नियमावली, निर्देशिका सबै चाहिँ हाम्रो वेबसाइटमा धेरै पहिलादेखि, अहिले त विभिन्न मन्त्रालयले नै गर्ने गरेको छ, तर पनि आधिकारिक रूपमा हाम्रो वेबसाइटमा कानुनको चाहिँ अभिलेखीकरण गर्ने, जस्तो अस्ति जनजी आन्दोलनको क्रममा धेरै अभिलेख चाहिँ नष्ट भएको अवस्था छ, यद्यपि त्यो रिकभर गर्दै अहिले पनि हामीले कानुन आयोगको वेबसाइटमा सबै किसिमका चाहिँ ऐन, नियमावलीहरू चाहिँ हामीले अध्यावधि गरिरहेका छौँ र तत्काल संशोधन भएपछि र नयाँ कानुन बनेपछि तत्काल हामीले 1 दिन 2 दिनभित्र हामीले अध्यावधि गरेर पब्लिकलाई छिटो छरिटो माध्यमबाट चाहिँ जानकारी गरिरहेका छौँ। यो एउटा कानुन आयोगको प्रशंसनीय र महत्त्वपूर्ण काम हो। र बाहिर अरू निकायबाट चाहिँ कानुन खोज्दाखेरि कानुन आयोगको वेबसाइटहरू खोजौँ न त, त्यहाँ छिटो भेटिन्छ भनेर कानुन आयोगको वेबसाइट एकदम चाहिँ चर्चामा पनि छ र महत्त्वपूर्ण त्यहाँ चाहिँ हामीले अभिलेख व्यवस्थापन गरेको अवस्था. अरू पनि धेरै नै छन्. तर्जुमाको क्षेत्रमा 45 ऐन एकैचोटि, विभिन्न अध्ययन अनुसन्धान, कानुनको चाहिँ अभिलेख व्यवस्थापन, वेबसाइटमा चाहिँ सर्वसाधारणलाई चाहिँ जानकारी गराउने र अभिलेख व्यवस्थापन गर्ने काम छिटो छरित रूपमा भइरहेको अवस्था छ.
10: उहाँ हुनुहुन्थ्यो कानुन आयोगका प्रवक्ता सहसचिव बालकृष्ण निरौला, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै.
11: कार्यक्रम कानुनका कुरा आजलाई यति नै. हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
14: नेपालको समावेशी आवाज

0: नमस्कार। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाको प्रस्तुति दिगो पर्यटन कार्यक्रमको पहिलो भागमा हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक महिनाको पहिलो र अन्तिम बुधबार बिहान यसै बेला प्रसारण हुन्छ। दिगो पर्यटन कार्यक्रम रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका FM रिले स्टेसन 98, 100 र 103 MHz एकैसाथ सुन्न सकिन्छ भने psbnepal.gov.np, radionepal.gov.np, रेडियो नेपाल मोबाइल एप र फेसबुक पेजमा समेत संसारभर सुन्न सक्नुहुन्छ।
1: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP संयुक्त रूपमा दिगो पर्यटन परियोजना कार्यक्रम मार्फत स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवा सुविधामा सुधार, सिपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्धन गर्ने गरी 2081 साल चैत्र महिनामा परियोजना सञ्चालन सम्बन्धी सम्झौता भएको हो। परियोजनाले 3 वर्षको अवधि सन् 2025 देखि 2028 सम्ममा 2500 दिगो रोजगारी सिर्जना र झन्डै 5000 जनालाई पर्यटन सम्बन्धी सिप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
2: आजको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले अपि हिमाल बेस क्याम्पको भिडियो क्लिप साझा गरेपछि यति बेला अपि हिमालले चर्चा बटुलेको छ। यसले पर्यटन प्रवर्धनमा सकारात्मक ऊर्जा थपिएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकेरे बोहराको भनाई कार्यक्रममा समेट्नेछौ। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP सहकार्यमा दिगो पर्यटन प्रवर्धनका लागि हाल के कस्ता नीति तथा कार्यक्रम सञ्चालन गर्दैछ त भनेर नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक एवं दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्ग विक्रम शाहसँग गरिएको छोटो कुराकानी पनि प्रस्तुत गर्नेछौ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोस्ट गरेको अपि हिमाल बेस क्याम्पको भिडियो क्लिप यति बेला निकै चर्चित भएको छ। प्रधानमन्त्री शाहले गत शनिबार बिहान अपि हिमालको बेस क्याम्पमा युवाहरूले क्रिकेट खेलिरहेको भिडियो क्लिप सार्वजनिक गरेपछि अपि हिमालको चर्चा चुलिएको हो। समुद्री सतहबाट 7132 मिटर अग्लो सुदूरपश्चिमकै अग्लो अपि हिमाल दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्दछ। यस हिमालमा नियमित आरोहण भने भएको छैन। यद्यपि करिब 4000 मिटर उचाइमा रहेको अपि हिमालको बेस क्याम्पमा पर्यटक जाने गरेका छन्। सो भिडियो क्लिप साझा भएपछि यसले पर्यटन क्षेत्रमा के कस्तो टेवा पुग्ने अपेक्षा गरिएको छ त? अपि हिमाल गाउँपालिका दार्चुलाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा।
3: सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो आधिकारिक फेसबुक र टिकटक मार्फत अपि हिमालको बेस क्याम्पको प्रवर्धन गर्नुभएको छ र यसले चाहिँ अब पछिल्लो समय पर्यटकहरूको आगमनमा निकै उल्लेखनीय वृद्धि हुन्छ भन्ने हामीले अपेक्षा लिएको छौँ। नयाँ सरकार बनिसकेपछि नयाँ सरकारको 100 वटा कार्यसूचीभित्र अपि हिमालको ट्रेकिङ ट्रेललाई पनि परेको छ। मैले प्रधानमन्त्रीज्यूको सचिवालयसम्म छलफल गर्दाखेरि यो ट्रेललाई व्यवस्थित, गुणस्तरीय र भरपर्दो बनाउनको लागि सङ्घीय सरकारबाट हुने सहयोग हामी गर्छौँ भन्ने प्रतिबद्धता पनि उहाँहरूले जनाउनु भएको छ। फलस्वरूप चाहिँ त्यसको प्रवर्धनमा चाहिँ उहाँले अब यो जुन चासो राख्नु भएको छ यो पनि निकै सराहनीय काम छ। मलाई लाग्छ अब यो सम्माननीयज्यूको पोस्टरले गर्दाखेरि वार्षिक 10,000 होइन, वार्षिक 20,000 भन्दा बढी पर्यटकहरूले अब हिमालको बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा घुम्नुहुनेछ, आउनुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। साथसाथै उहाँलाई पनि हामी अब हिमालको बेस क्याम्प लगायतका गन्तव्यहरूमा घुम्नको लागि हार्दिक आह्वान गर्दछौँ। उहाँको सचिवालयसँग कुरा हुँदाखेरि यो आर्थिक वर्षभित्र हामी बेस क्याम्प भिजिट गर्छौँ भन्ने कुरा हामीले आश्वासन पाएका छौँ र हामी अपि हिमाल गाउँपालिकामा र अपि हिमाल बेस क्याम्पमा सम्माननीय प्रधानज्यूलाई स्वागत गर्नको लागि आतुर छौँ र उहाँलाई हार्दिक निमन्त्रणा पनि म व्यक्त गर्दछु।
1: अपि हिमाललाई देशकै एक प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले के कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ त? पुनः अध्यक्ष ठेकरे बोहरा।
3: खास गरी अपि हिमाल गाउँपालिकाले यो गाउँपालिकालाई सुदूरपश्चिमको उत्कृष्ट गन्तव्य, नेपालकै एउटा प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको थियो। हामीले पर्यटकीय पूर्वधारहरू निर्माण गऱ्यौँ बेस क्याम्पसम्मै, पदमार्ग, होमस्टेहरू, त्यसपछि गेस्ट हाउसहरू, टी हाउसहरू हामीले निर्माण गऱ्यौँ, जसले गर्दाखेरि विगत 4 वर्षदेखि निरन्तर रूपमा अपि बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्नु भएको छ। पछिल्लो आर्थिक वर्ष हेर्नुहुन्छ भने झन्डै 5000 भन्दा बढी पर्यटकहरूले बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा घुमेको हामीसँग रेकर्ड छ।
2: हाम्रा हिमाल, हाम्रा जंगल, हाम्रो संस्कृति, यी सबै हाम्रा पुर्खाले हामीलाई दिएका अमूल्य सम्पदा हुन्। दिगो पर्यटन भनेको भविष्यका लागि एक बुद्धिमत्ता कार्य हो। आज गरेको सानो सावधानी भोलिका लागि ठूलो उपहार हुन सक्छ। अब पर्यटन संवादतर्फ लागौं। आज हामीले नेपाल पर्यटन बोर्ड दिगो पर्यटन परियोजना मार्फत दिगो पर्यटन सम्बन्धी के कस्ता नीति तथा कार्यक्रम सञ्चालन भइरहेका छन् र ती कार्यक्रम मार्फत स्थानीय समुदाय के कस्ता लाभ लिइरहेका छन् भनेर नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक एवं दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्ग विक्रम शाहसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। बोर्डद्वारा सञ्चालित कार्यक्रमका बारेमा प्रकाश पार्दै शाह भन्नुहुन्छ।
4: वास्तवमा बोर्ड स्थापना भएको 27 वर्षदेखि नै नेपालको पर्यटन प्रवर्धनको लागि यसले आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको छ। विशेष गरी विदेशमा यसका प्रवर्धनका कार्यक्रमहरू बढी सञ्चालनमा रहेका छन् भने स्वदेशभित्र पनि विभिन्न पर्यटन अभियानहरूको बेलामा यसले चाहिँ पर्यटन विकास, प्रबन्धन र क्षमता अभिवृद्धिका कार्यहरू गर्दै आइरहेको छ। बोर्ड एउटा समग्र पर्यटनको क्षेत्रमा कार्य गर्ने एउटा राष्ट्रिय पर्यटन संस्थाको रूपमा रहेको छ।
5: युएनडिपीले शिक्षा, स्वास्थ्य लगायत जनचेतनाका कार्यहरूमा आफ्नो लगानी गर्दै आएकोमा नेपालमा पर्यटन क्षेत्रलाई पनि रोजेको छ। यसको प्रमुख कारण के होला?
4: वास्तवमा पर्यटन चाहिँ एउटा सरकारको प्राथमिकता पनि परेको विषय र यसले चाहिँ प्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गर्ने, अर्थतन्त्रलाई एउटा मजबुत बनाउने र ग्रामीण क्षेत्रमा समेत यसको लाभ विस्तार हुन सक्ने एउटा क्षेत्र भएको हुनाले ग्रामीण गरिबीलाई न्यूनीकरण गर्नको लागि पर्यटन एउटा माध्यमको रूपमा रहेकोले हुनाले पनि युएनडिपीले यसलाई प्रायोरिटीमा ल्याएको हो जस्तो लाग्छ।
5: खास गरी पर्यटनसँग जोडेर कुराकानी गर्दाखेरि जलवायु परिवर्तनका कुराहरू, वातावरण संरक्षणका कुराहरू, सांस्कृतिक सम्पदाको संरक्षणका कुराहरू, यी कुराहरू जोडिएर आउँछन्। यसको लागि बोर्डले अथवा यो परियोजनाले कसरी काम गर्दैछ?
4: वास्तवमा कुनै पनि विकास निर्माणका कार्यहरू अघि बढिसकेपछि त्यसको साइड इफेक्टको रूपमा यसका नेगेटिभ इम्प्याक्टहरू पनि हुन्छन्। विशेष गरी पर्यावरणमा पर्ने प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र पर्यटनलाई एउटा दिगो कसरी बनाउन सकिन्छ भन्ने उद्देश्य नै हो। यसको लागि नै यो दिगो पर्यटन परियोजना अथवा दिगो पर्यटनको कन्सेप्ट अगाडि ल्याएको हो। यसले चाहिँ समुदायमा आधारित पर्यटन विकास र स्थानीय वस्तुको उपभोग गर्ने क्रममा चाहिँ पर्यावरणमा न्यूनतम क्षति गर्ने अथवा पर्यावरण वातावरणको संरक्षण गर्ने जस्ता विषयहरू पनि समावेश गर्ने भएको हुनाले दिगो पर्यटन परियोजना वास्तवमा एउटा आजको आवश्यकता, समयको माग पनि हो जस्तो हामीलाई लाग्छ।
5: चर्चित गन्तव्यहरूका कुराहरू त एकातिर भए, तर युएनडिपीको सहकारीमा दुर्गम तथा कम चर्चित गन्तव्यहरू जस्तै अपी हिमाल जस्ता यस्ता यस्ता गन्तव्यहरूको प्रवर्धनको लागि, ब्रान्डिङको लागि नेपाल पर्यटन बोर्डले अथवा युएनडिपी परियोजनाले कसरी काम गर्दैछ?
4: वास्तवमा नेपालमा ट्रेकिङ र माउन्टेनियरिङ सँगसँगै अगाडि बढेको पाइन्छ। पूर्वको एभरेस्ट रिजनमा एउटा ट्रेकिङ अगाडि बढिसकेको, माउन्टेनियरिङको विकास भइसकेको अवस्थामा कतिपय ठाउँहरूमा क्यारिङ क्यापेसिटीको कुरा पनि हुन्छ। त्यसै गरिकन अन्नपूर्ण रिजन भयो, यो क्षेत्रमा चाहिँ ट्रेकिङ व्यवसाय अथवा भनौँ न पदयात्रा व्यवसाय अथवा पदयात्रीहरूको उच्चतम सङ्ख्यामा आवागमन भइसकेको अवस्था भएको हुनाले नयाँ क्षेत्रमा पनि यो विस्तार गर्नुपर्छ। यसका साथसाथै दुर्गम अति कम विकसित क्षेत्रहरूमा पनि पर्यटनको माध्यमद्वारा विकास निर्माणलाई पनि एउटा टेवा पुग्ने हिसाबले त्यसबाट स्थानीय जनताहरूले पनि लाभ लिन सक्छन् र टुरिज्मको डाइभर्सिफिकेसन भन्छौँ, विविधीकरण हुन जान्छ भन्ने उद्देश्यका साथ नै हामीले नयाँ स्थानहरूमा नयाँ गन्तव्यहरूलाई चाहिँ विकास गर्ने, प्रबन्धन गर्ने यस्तो किसिमको लक्ष्य लिएको र स्वयंसारका गतिविधिहरू अगाडि बढिरहेका छन्।
5: सरकारले आयोजना गर्ने अथवा सञ्चालन गर्ने कार्यक्रम अथवा विभिन्न सामाजिक संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम, यस्ता बोर्ड समितिहरूले सञ्चालन गर्ने कार्यक्रमहरू जबसम्म ती कार्यक्रम रहन्छन् ती क्षेत्रमा त्यति बेलासम्म काम हुन्छ, तर परियोजनाको काम सकिँदै गर्दाखेरि त्यसका गतिविधि पनि सकिने हुन्छन्। अब पर्यटन क्षेत्रको गतिविधिलाई दिगो बनाउनुको लागि परियोजनाको काम सकिसकेपछि त्यसलाई निरन्तरता दिनको लागि त्यस्तो किसिमको विशेष कार्यक्रमहरू पनि सञ्चालन गर्नुभएको छ यहाँहरूले, अथवा काम कारवाहीहरूलाई आफ्नो गतिविधिहरूलाई दिगो बनाउनको लागि के फरक ढङ्गले काम गर्नुभएको छ?
4: जस्तो यहाँले सही कुरा गर्नुभयो, परियोजनाको एउटा सर्टेन समयावधि हुन्छ र त्यो समयावधिपछि परियोजनाले आफ्ना सिकाइहरू, आफ्ना भोगाइहरू र आफूले गरेका एक्टिभिटीहरूलाई ह्यान्डओभर गर्ने, स्थानीय तहमा ह्यान्डओभर गर्ने र नेपाल पर्यटन बोर्डलाई समेत त्यो ह्यान्डओभर गर्ने हुन्छ। त्यसैले नै हामीले स्थानीय सरकारलाई नै त्यहाँ यसको लिड रोलमा राखेर पूर्वाधार विकास र अन्य कामहरू गरिरहेका छौँ। बोर्डमै सञ्चालित यो परियोजना भएको हुनाले यसको ओनरसिप बोर्डले लिन्छ र दीर्घकालीन रूपमा चाहिँ यसको प्रबन्धन गर्ने, मार्केटिङ गर्ने र एउटा डेस्टिनेसनको रूपमा यसलाई चिनाउने काममा चाहिँ बोर्डले निरन्तर रूपमा कार्य अगाडि गर्नेछ।
5: त्यसमा युवा महिलाहरूको सहभागिताका कुराहरू पनि आउँछन्। ग्रामीण क्षेत्रका युवा महिलाहरू त्यसमा सहभागी भयो भने त्यो कार्यक्रम अझै दिगो हुनसक्छ, यसको लागि के कस्ता पहलहरू गर्नुभएको छ?
4: वास्तवमा पर्यटन नै अब युथहरूले ड्राइभ गर्ने हो, तालिममा आबद्ध गर्ने, उहाँहरूलाई इन्टरप्रेनरसिपमा डेभलप गर्ने, होइन विशेष गरी सीमान्तकृत वर्ग महिला जनजातिहरूलाई अलिक बढी प्रायोरिटी दिने नै हाम्रो उद्देश्य रहेको छ। सोही अनुसारले नै हामीले हाम्रा ट्रेनिङ एक्टिभिटिजहरूमा चाहिँ उहाँहरूलाई इन्भल्भ गराएका छौँ। त्यसै गरी उहाँहरूको उद्यमशीलता विकासका लागि स्मल होटल, लज म्यानेजमेन्ट, होमस्टे व्यवस्थापन जस्ता तालिमहरूमा समेत हामीले उहाँहरूलाई आबद्ध गर्ने र युवावर्गलाई चाहिँ मोटिभेट गर्ने विषयमा नै हाम्रो केन्द्रीकृत रहेको छ कार्यक्रमहरू। त्यही लाइनमा हामीले काम गरिरहेका छौँ।
5: दिगो पर्यटनका कुरा गर्दाखेरि स्थानीय सिपका कुराहरू, कला संस्कृतिका कुराहरू पनि आउँछन्। पर्यटन मैत्री वातावरण बनाउनको लागि पनि स्थानीय समुदायको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। के निश्चित वर्गलाई मात्र त्यसमा समावेश नगरेर स्थानीय समुदायलाई पनि त्यसमा चाहिँ सहभागी गराउने किसिमका कार्यक्रमहरू पनि छन् कि?
4: वास्तवमा दिगो पर्यटन भनेकै कम्युनिटी बेस्ड टुरिज्मको एउटा पाटो हो। समुदायको सहभागिता बेगर, उहाँहरूको स्वामित्व बेगर पर्यटन दिगो हुन सक्दैन भन्ने नै अवधारणा हो। त्यसैले हामीले समग्र समुदायलाई नै यसमा आबद्ध गराउने र इन्टरलिङ्केजहरू डेभलप गर्ने, जस्तै एउटाले व्यवसाय सञ्चालन गर्छ प्योर पर्यटन व्यवसाय भन्छ अरे, अर्कोले सप्लाई साइडमा उत्पादनतिर जोडिने, पर्यटकहरूलाई चाहिने उपभोग्य सामग्रीहरू स्थानीय स्तरबाटै उत्पादन हो भन्नको लागि उहाँहरूलाई चाहिँ हामीले अन्य सब्सिडियरी बिजनेस भन्छौँ, त्यो कृषि लगायत अरूमा आबद्ध गर्ने, त्यस किसिमको पनि हाम्रो सोच रहेको छ र सोही अनुसार हामीले केही न केही एक्टिभिटीहरू गरिरहेका छौँ। सञ्चालनमा पनि सकेसम्म चाहिँ कम्युनिटी वन, समुदायले नै वन गरेको एउटा व्यवसाय अथवा कम्युनिटी लजहरूको कन्सेप्ट हामीले अगाडि बढाएका छौँ। यसरी नै अब समग्र समुदायले नै त्यसबाट लाभ लिनुपर्छ भन्ने नै हो, ताकि उहाँहरूको एउटा स्वामित्व होस् र दिगोपना कायम रहन सकोस्।
5: अहिले नेपालको सन्दर्भमा कुरा गर्दाखेरि नाम चलेका गन्तव्यहरूमा पर्यटकहरूको ओहिरो लागेको देखिन्छ। पर्यटक हिसाबले राम्रा भएका तर चाहिँ प्रचारको अभावले त्यहाँ पर्यटक जान नसकेका धेरै ठाउँहरू छन्। यिनीहरूको प्रवर्तनको लागि पनि के योजना छ यहाँहरूसँग?
4: नेपालमा अब त्यस्ता धेरै ठाउँहरू छन् पर्यटकीय महत्त्वका, तर एउटा समस्या के हो भने हामीसँग पूर्वाधारको कमी छ, त्यो कुरा हामीले स्वीकार्नुपर्छ। सडक सञ्जाल र हवाई यातायातको हामीसँग अभाव छ, त्यो कुरालाई हामीले स्वीकार्नुपर्छ। साथै पर्यटकहरूलाई आवश्यक पर्ने सुविधा, एकोमोडेसन जो हामी भन्छौँ, त्यसको पनि कमी भएको हुनाले कतिपय ठाउँहरू हामीले चाहेर वा नचाहेर पनि त्यसलाई हामीले प्रबन्धन गर्न सक्ने अवस्थामा छैनन्। कतिपय ठाउँहरू रेस्ट्रिक्टेड एरियाको रूपमा छन्, कतिपय ठाउँहरू संरक्षित क्षेत्रको रूपमा छन्, कतिपय ठाउँहरूमा चाहिँ मानव बस्ती विकास भइसकेको अवस्था छैन, सडक सञ्जाल छैन, होइन त्यसकारण ती ठाउँहरूलाई अहिले नै हामीले प्रबन्धन गर्न सक्ने अवस्था छैन। पहिलो कुरा चाहिँ हामीले लिङ्केज डेभलप गर्ने हो। केही सर्टेन टुरिस्ट हबहरू हुन्छन्, ती हबहरूमा केन्द्रित पर्यटनलाई अलिकति विस्तार गर्दै, सब हबमा विस्तार गर्दै लिने, त्यस किसिमको पोलिसी बनाएर अन्य ठाउँहरूमा पनि विस्तार गर्न सक्छ।
5: युएनडिपीको सहकारीमा नेपाल पर्यटन बोर्डले विगतदेखि दिगो पर्यटन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यहाँहरूको सिकाइ र भोगाईले हेर्ने हो भने नेपालको पर्यटन प्रवर्तनको लागि आगामी दिनमा कसरी अगाडि बढ्नु पर्ला यहाँको सुझाव?
4: समुदायको सक्रिय सहभागिता आवश्यक छ, त्यसै गरी निजी लगानीको प्रबन्धन गर्नुपर्ने, लगानी बढावा दिनुपर्ने छ। यो पर्यटन व्यवसाय भनेको फेरि निजी क्षेत्रले नै अगाडि बढेर गर्ने कुरा हो, सरकारको भूमिका भनेको नियमनकारी र प्रबन्धनमा मात्र सीमित रहन्छ। त्यो भएको हुनाले त्यसका साथसाथै अहिले अब स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तीन तहको सरकार छ, तिनै तहको सरकारको बिचमा समन्वय गरेर पर्यटकहरूको व्यवस्थापन, पर्यटकीय एक्टिभिटीहरूको बढावा दिने कुरामा चाहिँ हामीले काम गर्नुपर्छ। पर्यटकीय गन्तव्य भएर मात्रै हुँदैन, त्यहाँ चाहिँ विभिन्न एक्टिभिटीहरू पनि पर्यटकलाई इङ्गेज गर्ने, हामीले विभिन्न गतिविधिहरूको पनि विकास गर्नुपर्ने हुन्छ र सोही अनुसारको सर्भिस डेलिभरी, क्वालिटी सर्भिस भन्छौँ, त्यो एउटा गुणस्तरीय सेवा पनि पर्यटकहरूलाई दिनुपर्ने हुन्छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर सबै निकायहरूले, एजेन्सीहरूले काम गर्नुपर्ने आवश्यकता छ। यसैबाट नै नेपालको समग्र पर्यटन विकास र प्रबन्धन गर्न सकिन्छ।
6: पर्यटकलाई आकर्षित गर्ने प्रमुख आधार,
2: संकेत सहित सुव्यवस्थित पदमार्ग,
6: किनकि सुरक्षित पदमार्ग दिगो पर्यटनको आधार हो।
2: व्यवस्थित पदमार्गले पदयात्रीलाई मात्र होइन पर्यटन क्षेत्रलाई समेत दिगो बनाउँछ।
6: आउनुहोस्, स्थानीय समुदाय, निकाय र सरोकारवाला मिलेर सफा र सुरक्षित पदमार्ग निर्माण तथा नियमित मर्मत सम्भारमा हातीमालो गरौँ।
7: पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाद्वारा जारी सन्देश।
1: नेपाल सुन्दर छ र यसलाई भावी पुस्ताको उपहारका लागि अझै जतन गरेर राखौँ। यही आग्रहसहित आजका लागि दिगो पर्यटन प्रवर्धन कार्यक्रम यति नै। यसै महिनाको अन्तिम बुधबार अर्को श्रृङ्खलामा भेट गर्ने गरी छुट्टिन्छौँ।
2: कार्यक्रमबाट प्राविधिक सहकर्मी मिनर्वा वज्राचार्य, संयोजक उद्धव सिंह च्वाङगडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र म विद्या चौधरीलाई बिदा दिनुहोस्। हौस् त, नमस्कार, शुभ दिन।

0: तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट। र यहाँलाई सम्झना छ भने हामीले कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभवसँगै महिला सवालका विविध विषयवस्तुको उठान गर्दै आएका छौँ। यसै क्रममा आज हामीसँग स्थानीय एक जनप्रतिनिधि हुनुहुन्छ। नेपालको पछिल्लो स्थानीय तह निर्वाचनको नतिजा अनुसार देशभर वडा समितिमा निर्वाचित महिला वडा सदस्यको कुल सङ्ख्या अहिले 13,286 छ। ठूलो संख्यामा महिला राजनीतिक कर्मीले पालिका उपप्रमुख र वडा सदस्यको रूपमा आफ्नो जुन प्रतिनिधित्व धेरैभन्दा धेरै जनाउनु भएको छ, त्यो अनुभव लिनुभएको छ। एक सर्वेक्षणले पनि के देखाएको छ भने नेपालमा महिला जनप्रतिनिधिहरूले आफ्नो निर्वाचन क्षेत्रमा नागरिकहरूको विश्वास जित्न सफल मात्र हुनुहुन्न, उहाँले आफ्नो व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा, न्यायको क्षेत्रमा, अधिकारको क्षेत्रमा र समुदायको विकासमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। यही कुरालाई आत्मसात गर्दै विभिन्न अप्ठ्याराबाट माथि उठेर पीडालाई शक्तिमा बदलेर अगाडि बढिरहनु भएको हाम्रा जनप्रतिनिधिहरू धेरै हुनुहुन्छ। हाम्रो आमा, दिदी, बहिनी, छोरीहरू यिनै 13,286 मध्येको एक प्रतिनिधि पात्र आज हामीसँग हुनुहुन्छ। ललितपुरबाट, ललितपुर महानगरपालिका वडा नम्बर 15 वडा सदस्य शशिकला सुवेदी आचार्य हुनुहुन्छ। उहाँको कुरा गर्दाखेरि यो दोस्रो निर्वाचित भएर दोस्रो पटक उहाँको यो यात्रा हो वडा सदस्यको, जनप्रतिनिधिको, र यसरी पहिलो र अहिलेको जोड्दाखेरि अहिलेको 4 वर्ष जोड्दा र पहिलाको 5 वर्ष जोड्दा 9 वर्षको अनुभव छ उहाँसँग। दुःख हुन्छ, पीडा हुन्छ, अप्ठ्यारा छन्, ती सबलाई आत्मसात गर्दै, चुनौतीलाई खेप्दै अगाडि बढेर जीवनलाई सफल पार्नको लागि सधैँ तत्पर रहने, आफूमा भएको क्षमतालाई विश्वास गरेर अगाडि बढ्ने एक महिला पात्रको रूपमा पनि हामी लिन्छौँ। जीवन सजिलो छैन, तर सजिलो बनाउनको लागि हार मान्नुहुन्न भन्ने मध्येकै एक शशिकला सुवेदी आचार्यसँगको यो भेटवार्ता हामी आज यसैले पनि यहाँहरूमा सुनाउन लागेका छौँ। सबैभन्दा पहिला त उहाँलाई हामी स्वागत गरौँ। शशिकलाजी, कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा यहाँलाई स्वागत गर्छौँ।
1: धन्यवाद चन्दाजी। होइन, सिंहदरबार त मन्त्रालयतिर छिरेको थिएँ, रेडियो नेपाल छिरेको चाहिँ पहिलाचोटि हो।
0: रेडियो नेपाल पहिलाचोटि छिर्नु भयो,
1: स्टुडियोमा आएको चाहिँ पहिलोचोटि हो।
0: यो पहिलो
1: पहिलो पहिलो अनुभव हो।
0: हजुर, बाल्यकाल यहाँको सिन्धुलीमा बित्यो, होइन? सिन्धुलीको छोरी भनौँ न, सिन्धुलीको डाडी गुराँसे जन्म थालो।
1: हजुर,
0: सिन्धुलीमा पढ्दै गर्दाखेरि त्यो उकाली ओह्राली गर्दैखेरिको त्यो बाल्यकालको त्यो अनुभव अहिले पनि आउँछ?
1: आउँछ एकदम झलझली। सबभन्दा बढी नै त्यही जन्मस्थानकै बाल्यकालको झलझली नै याद आउँछ। हाम्रो गाउँमा 7 क्लाससम्म मात्रै थियो हामीले पढ्दा स्कुल। म 1 क्लासदेखि नै फर्स्ट हुन्थेँ। 7 क्लास सके पछाडि 8 क्लास पढ्ने बेला आयो हाम्रो। अब हामी छोरी मान्छे, अब आमाहरूलाई त्यही त हो नि, अब अलिक बढा छोरी बाहिर राखेर पढाउनु हुँदैन भनेर मेरो आमाले चाहिँ, अब छोरी छोरी भनेको बाहिर जाने जात हो, चिठी चिठी लेखन जानिहाल्यो, पढ्न रहर नगर अब भन्नुभयो आमाले। अब मलाई पढ्न एकदम इच्छा, फेरि म एसएलसी पास नगरिकन छोड्दै छोडेँ, किनभने एसएलसी पास गरेपछि मेरो दाजु टिचर हुनुभएको थियो, म पनि एसएलसी पास गरे पछाडि त टिचर हुन पाउँछु भनेर म एसएलसी पास नगरी चाहिँ म छोड्दिनँ, म जहाँ जे गर भने म पढ्छु। आमासँग मैले झगडा गरेँ, गरेपछि आमाले मामा घर सर्लाहीमा, लालबन्दीमा मामा घरमा लगेर राख्नुभयो। मैले 8 क्लास 1 वर्ष चाहिँ सर्लाहीको लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयबाट 8 क्लास पास गरेँ। म 9मा पुगेपछि मेरो भाइ 8मा पढ्ने भयो, कोठामा उहाँलाई भाइ साथी हुनुभयो, अनि सिन्धुली माडीको ढुङ्ग्रेबास भन्ने ठाउँमा कमला माध्यमिक विद्यालयमा हामी दिदीभाइ अध्ययनरत भयौँ म 9 त्यहीँबाट मैले एसएलसी पास गरेँ। 40-41 सालमा हाम्रो चाहिँ त्यहाँ खोलाले मरिन खोला भनेको त्यहाँको एकदमै ठुलो विकराल पहाडको ठाडो खोला, त्यसले हाम्रो 3-4 बिघा खेत छिनेकै सबै भगायो। त्यतिखेर मध्य पढ्ने हामी, दाई पनि कलेज पढ्दै हुनुहुन्थ्यो, हामी 4-5 पढ्ने थियौँ। मेरो बुवालाई धेरै गाह्रो स्थिति थियो, अब के गर्ने के गर्ने। हामी पढ्ने क्रममा मेरो बहिनीले बरु म पढ्दिनँ नि त्यो भनेर 1 उसले ड्रप गर्यो, पढेन, उसले छोडिदियो, तँ पढ गरौँ म 1 पढ्दिनँ भनेर उसको 1 ढिला पनि भयो। अनि हामी पढ्यौँ, अब मेरो बुवाले धेरै
0: पढ्नुको लागि पनि
1: सङ्घर्ष गर्नुभयो। अनि मेरो बुवा हाम्रो खेत सबै बगाएपछि मेरो बुवाले हामीलाई पढाउन खुवाउनको लागि अर्काको खेतीपाती गर्नुभयो। अनि मलाई त कस्तो दुःख लाग्थ्यो भनेदेखि, बुवालाई काम सघाउनु पऱ्यो भने नि हामी शुक्रबार छुट्टी भएपछि घर आउँथ्यौँ, अनि शनिबार बेलुका जान्थ्यौँ आइतबार पढ्नको लागि। अनि म मेरो बुवालाई के भन्थेँ, म आउँछु खेताला लगाउने बेला काम गरेर म आउँछु, अनि सँगसँगै लाउँछु, म त्यति सघाउँथेँ कि बुवालाई, बुवाको पीडा सम्झेर, बुवा आमाको पीडा सम्झेर त्यस्तरी सङ्घर्ष गर्दै गर्दै गर्दै मैले पढेँ। अब एसएलसी पास पनि गरेँ। अब कलेज पढ्दा पढ्दै मेरो अब दाई बित्नुभयो, मन्दा मास्तिरको दाई 46 सालमा।
0: हजुर, भनेपछि यहाँहरू परिवार पनि अलिकति ठुलो थियो होइन? यहाँले भनेअनुसार 5 दिदी बहिनी, 6
1: मतलब 11 त्यति बेलाको परिवार ठुलै परिवार नै हुन्थ्यो धेरैजनाको।
0: सबैजना पढ्नुहुन्थ्यो?
1: माइल दिदीले पढ्नु भएन, त्यस पछाडिको पढ्ने म हो, म र बहिनीले चाहिँ पढ्यौँ। अनि दाजु भाइहरूले त पढा, भाइ दुईजना साना साना भाइ चाहिँ पढ्ने अवस्था नहुँदै बिते।
0: तिनजना
1: छौँ हामी पढाइकै क्रममा। मेरो चाहिँ मेरो माइललाई बितेको भएर अलिकति पढाइमा डिस्टर्ब भयो, मैले आइए पास गर्न सकिनँ, पढ्न चाहिँ फर्स्ट इयर सेकेन्ड इयर दुइटै पढेँ। त्यस पछाडि बहिनी बिरामी भएर, बहिनी औषधि गर्न हामी पर्सिका दिन एक्जाम छ, म आज जनकपुर हस्पिटल नै बहिनीसँग हुन्थेँ, त्यस कारणले पनि मेरो पढाइमा अलिकति डिस्टर्ब भयो। 3-4 बहिनीलाई औषधि गर्दा गर्दै गर्दै 5 अन्तरालमा बहिनीको पनि स्वर्गारोहण भयो। त्यस पछाडि अब म चाहिँ मेरो उद्देश्य त म जागिर खानुपर्छ, अनि म चाहिँ मेरो बामा चाहिँ पाल्ने मैले हो, जागिर खाएर म मेरो बामा पाल्छु भन्ने उद्देश्यले म जागिर खाने हिँडिरहेको थिएँ। नभएपछि अनि पछि भए पछाडि यसो सोचेँ मैले, मैले एसएलसी दिएर खाली भएको प्रेरणा बेसिक कोर्स सिलाइ सिकाएको थिएँ।
0: भनेपछि पारिवारिक वियोगले पनि होइन, कहिले आफ्नो दाजुभाइ दिदीबहिनीको जुन मृत्युले निधनले गर्दाखेरि पनि यहाँलाई चाहिँ अलिकति पढाइमा
1: हजुर
0: अप्ठ्यारो
1: धेरै अप्ठ्यारो भयो धेरै नै मलाई त, किनभने म कलेज पढ्दाखेरि दाई बित्नुभएको, मैले पढ्नै सकेन, पढ्न गएँ, धेरै छ दाईको साथीहरू, अनि मलाई कस्तो त्यतिखेर चाहिँ कस्तो भानु भने, मेरो दिदीहरू पनि चाँडै बिते, दाई पनि चाँडै बित्यो, म नि के पढ्नु, अब पढे पनि चाँडै बितिन रहेछ, धेरै बाँचिन रहन्छ जस्तो लाग्यो, तनाव भयो मलाई। मैले 1 छोडेँ पढिनँ, अनि मेरो ठुलो बुवाको छोराहरू झापा हुन्थ्यो, त्यहाँ गएर बसेँ, एकदम त्यो दाईको पीडा सहन नसकेर। पछि फेरि फर्केर आएँ, मैले सोचेँ आज त जिन्दगी त हुँदैन नि त, जिन्दगी त लामो हुन्छ, फेरि पढ्नुपर्छ भने फेरि कलेज जोइन भएँ कि, फेरि कलेज जोइन भएँ, पढ्न थालेँ। फेरि त्यति बेला नि बहिनी बिरामी भएर अवरोध भयो कि, म अब मेरो 2 दिदीहरूको चाहिँ बिहा गरेपछि मृत्यु भए पछाडि अब आमा बुवा पनि डराउन, गाउँको मान्छेहरू पनि बिहा नगर्नु, बिहा दोष लाग्यो, छोरीको बिहा नगर्ने, अनि म पनि बिहा नगर्ने, बिहा नगरी बस्छु भनेर बस्यो भने गर्दा चाहिँ पछि मेरो बहिनीको चाहिँ बिहा नगरिकन त्यो स्वर्गारोहण भएको भएर आमाले फेरि यो यस्तो हामीले चाहिँ यस्तो बिहे गरेर भनेछौँ होइन रहेछ, मान्छेको जति दिन छ त्यति रहेछ, अब यसको नि बिहा गर्नुपर्छ भन्नु थाल्नुभयो क्या आमाले। अनि बिहा गर्नुपर्छ, बिहा गर्न मान्दिनँ, के गर्नु, हामी हुन्जेल त हो दाजुभाइले, के छ, आमा पिर मान्नु भयो। अनि आमा म यसो राति म बिउजेको बेला आमा राति राति रुनु हुँदो रहेछ, अनि यसो सोचेँ आमालाई त बिहे गरेर नबस्दा नि पिरै हुँदो रहेछ जस्तो लाग्यो के, अनि ओहो भएन, यो आमा आमालाई त छोराछोरी मरि मरि मरि तनाव भएको आमालाई, मैले बिहे नगर्दा नि फेरि तनाव हुने रहेछ भनेर, अनि मैले आमाले बिहे गर्नुपर्छ भन्दाखेरि इच्छा अब होस् भनेर
0: भएर विवाह गर्नुभयो। हजुर हजुर, हामी उहाँको सामाजिक कार्य र वडा सदस्यको रूपमा उहाँको 9 यो अनुभव, हाम्रो शशिकला सुवेदी आचार्यको यो अनुभव आज कार्यक्रम आजका नारीमा सुनाउन लागेका छौँ। तर त्यसभन्दा अगाडि हाम्रो नेपाली समाजमा होइन, हामी समुदाय, हाम्रो जुन पेरिफेरी छ होइन, त्यो वातावरणमा हुर्किँदै गर्दाखेरि कति कुराले उल्झन होइन अलिकति अप्ठ्यारो पारिराख्दो रहेछ अगाडि बढ्नुको लागि। छोरीले पढ्नु भनेको कति गाह्रो कुरा हो होइन, त्यो समस्यालाई पार गर्दै गर्दै अगाडि बढ्नुभयो, आमा बुवालाई सघाउनु भयो होइन, घरमा दिदी दाजुभाइको त्यो निधनको त्यो वियोग एकापट्टि थियो, आफ्नो कर्तव्य एक ठाउँमा थियो, त्यति हुँदाहुँदै बिहा भयो। बिहा भएपछि सजिलो गाह्रो के भयो?
1: मेरो चाहिँ बिहा पछाडि अलिकति गाह्रै स्थिति भयो, किनभने मेरो श्रीमानको पहिलाको श्रीमती डेथ भएर दुईवटा बच्चाहरू निधन भएर अब मलाई पनि मेरो त्यहीँ पढेको साथीकै दिदी हो, त्यही भएर उहाँले चाहिँ बच्चा बच्चीलाई एकदम माया गर्ने भनेर मलाई उहाँले नै मेरो साथीले छानेर यता पारिदिनु भयो। दुईजना बच्चा साना साना थिए, म फेरि बच्चालाई एकदम धेरै माया गर्ने, मैले यसो सोचेँ बच्चा कोही मान्छे त सौता छोराछोरीमाथि बिहे गर्न मान्दैन नि त, बच्चालाई मैले बेसरी माया गर्छु भने तिनीहरूले नि के दोष देला नि त मलाई भने जस्तो लाग्यो। मैले होइन, मैले माया पनि गरेँ उहाँहरूलाई पनि, उहाँहरूले पनि मलाई त्यस्तो त्यो दुईवटा बच्चाहरूले मलाई दुःख पनि दिएनन्, किनभने मैले उनीहरूको पनि आमा छैन, आमाको भूमिका निर्वाह गर्नुपर्छ भनेर राम्रै गरेँ, राम्रै नै भयो। अब पछिल्लो पिरियडमा चाहिँ मलाई पनि आमा बन्ने रहर लागेको, त्यति बेला चाहिँ मेरो श्रीमानले दुईवटा बच्चा उतापट्टिको भएको भएर बच्चा नजन्माउने, जन्माउन नदिने भनेर अलिकति नदिन खोज्नुभयो। एउटा बच्चा गराउन आएको पनि एबर्सन गराउनु भयो उहाँले,
0: जबरजस्ती
1: एबर्सन गराउनु भयो। मलाई त्यतिखेर धेरै पीडा पनि भयो, धेरै गाह्रो भयो, दुईचोटि तिनचोटि गर्नु पर्यो नभएर। अनि त्यस पछाडि पछि फेरि बसेको गर्भ पनि एबर्सन गर्न खोज्दा चाहिँ मैले मानिनँ, अँ म यो बच्चा चाहिँ एबर्सन गर्दिनँ भन्दाखेरि अब श्रीमानसँग मेरो झगडा पनि पर्यो, बोलचालै बन्द नै भयो, एकदम झगडा पर्यो। अब उहाँले चाहिँ मिलेदेखि म डिभोर्स गर्थेँ भने जस्तो नै कुरा ल्याउनु भयो, के गर्नु, महिलाहरूले साइन नगरी डिभोर्स गरिदिँदैन, कति अप्ठ्यारो छ हामीलाई, म नत्र डिभोर्स गर्थेँ पछाडि। अनि मैले त्यस्तो उ छ भनेदेखि मैले भने त्यस्तो दुःख नै लागेको छ भने म किन रोक्छु त, पेपर ल्याउनु न, म साइन गरिदिन्छु। मैले भने गरी खान सक्छ, मेरो बच्चा राम्रोसँग जन्मियो भने मलाई पनि बच्चा पाल्न सक्ने क्षमता ममा पनि छ, किनभने मसँग चाहिँ अहिले जाहिर खान पनि सिप छ, म लुगा सिउन जान्छु, म स्वेटरहरू बुन्न एकदम स्वेटर रुमालहरू यिनीहरू त सबै थियो
0: बुन्थ्यो।
1: अनि मैले यो बच्चा राम्रोसँग जन्मियो भने मसँग पनि ल श्रीमानले छोडे पनि मेरो बच्चा पाल्न सक्ने क्षमता मसँग पनि छ भनेर मैले आँट गरेँ। त्यस पछाडि चाहिँ मेरो श्रीमानले झगडा गर्न छोड्नु भयो त्यति भने पछाडि चाहिँ, अनि बोलचाल त थिएन तर झगडा त्यस पछाडि चाहिँ झगडा चाहिँ बन्छ,
0: आमा बन्नुभयो।
1: त्यस पछाडि आमा बने,
0: आमा बन्ने एउटा सपना पुरा भयो। आमा बन्नु चाहिँ सजिलो गाह्रो के रहेछ?
1: आमा बन्न त गाह्रो, धेरै गाह्रो विषय हो आमा बन्न त, गृहिणी भएरै मैले बिताएँ, किनभने मेरो चाहिँ हामी बाहिरबाट आए मान्छे भएर धेरै यसो बिरामीहरू आउने हो भने घरबाटै म बाहिर निस्किन पाउँदिन थिएँ, पाहुनाहरू
0: धेरै हजुर
1: ललितपुर आएर बसे पछाडि अब घर व्यवहारमा अब पाहुना पास आएर नि बच्चा बच्ची साना स्कुल जाने यताउतिले गर्दा म निस्किन पाइनँ। पहिला डेरामा बस्थ्यौँ हामी पहिला, त्यस पछाडि यहाँ अहिले खुमलटारा घर बनाए पछाडि चाहिँ, घर भए पछाडि चाहिँ अनि म पनि अब बच्चा पनि अलि ठुलो भयो नि त 12-13 वर्ष, म पनि सामाजिक कार्यमा निस्किन्छु भन्दा मेरो श्रीमानले सामाजिक कार्यमा निस्किन चाहिँ प्रोत्साहनै दिनुभयो। बाहिर निस्किनुपर्छ, गर्नुपर्छ, सधैँभरि सबैजना सँगै पनि हुँदैन, म पनि सँगै नहुन सक्छु, हरेक काममा हरेक कुरो आफै व्यक्तिले जान्नुपर्छ भनेर इच्छा राख्ने, म इच्छा राख्दा उहाँले त केही पनि नगर्ने। बाहिर सामाजिक काममा जाँदाखेरि घरको व्यवस्थापन मिलाएर
0: सबै
1: व्यवस्थापन मिलाएर सबै काम आफूले गरेर बाहिर निस्किनुपर्छ, तर म काम बाहिर गएर आएर थाकेको छु, यो काम कसैले गरिदिया भए हुन्थ्यो नि भन्ने आवाज चाहिँ उठ्नु हुँदैन।
0: त्यो
1: श्रीमानले त्यो आवाज चाहिँ उठ्नु हुँदैन, ल घरको व्यवस्थापन मिलाएर बाहिर सामाजिक सेवा जानलाई छुट छ भन्नुभएर म त्यसरी अगाडि बढेँ। किनभने यो अगाडि
0: भन्दा भन्दै पनि सम्पूर्ण घरको काम पनि गर
1: हजुर,
0: तर बाहिरी काममा पनि जाऊ भनेर भन्दा नि बाहिर नि सक्छु भित्र नि सक्छु भन्ने एउटा आँट चाहिँ थियो
1: मलाई, आँट चाहिँ थियो, मैले गर्थेँ। म किनभने मेरो कपडाहरू नभ्याउँदा राति धुन्थेँ,
0: बिहान गाह्रो हुँदा के लाग्थ्यो मनमा,
1: अनि बिहान म चाँडै उठ्थेँ, गाह्रो हुँदा एकदम त्यो बेलाको चाहिँ बरु म रहरैले गरेँ। अहिले त्यो जनप्रतिनिधि भएको बेलाको गाह्रो चाहिँ कहिले काहीँ, कहिले झप्प सुत्नु मन लागेको हुन्छ, इमर्जेन्सी पुग्नु पर्या हुन्छ, त्यहाँदेखि एक दुईचोटि म रुँदै रुँदै निस्केको छु, किनभने मलाई यहाँ ढाडमा समस्या आयो होइन, उठ्नै नहुने हिँड्नै नहुने। एकजना भनौँ न अब हाम्रै भोटरले अब काममा बोलाउनु, मलाई यस्तो भइरहेको छ, मलाई गाह्रो भइरहेको छ, उठ्नै सकेको छैन भनेको एकदम गाली गर्नुभयो उहाँले, धेरै नै गाली गर्नुभयो मलाई। त्यो दिन म जागिर खाएको भए आज म तलब लिन्न बेतलै बिदा बस्छु भन्दा हुन्थ्यो नि, यो भोट खाएको त न त्यसो भन्न मिल्छ, कस्तो चाहिँ अप्ठ्यारो अवस्था रहेछ हे भगवान्,
0: निर्वाचित
1: जनप्रतिनिधिलाई अनि कस्तो चाहिँ अप्ठ्यारो अवस्था, न तेरो भोट फिर्ता लैजा चाहिँदैन भन्न रिस देखाउन मिल्छ, न आज दिँदा ओहो, म अनि ढाडसम्म त साँच्चै अलि बाटो रुँदै रुँदै पनि गएँ के त्यो काममा। कठिनाई त एकदम धेरै हुन्छ, यसमा चाहिँ बाध्यता पनि छ
0: हजुर, गाह्रो समय कतिवटा आए होला नि, जति जति बेला एकदम कठिन भयो नि, होइन, के कुराले अगाडि बढ्नको लागि प्रेरित गर्यो?
1: अब यो बच्चा जन्माउने सवालमा अलिक धेरै, अब जसले मलाई माया गर, मेरो मनमा अब सौताको छोराछोरीमाथि म बिहे गरेका छु, मलाई माया गर्नु भने मेरो श्रीमानले हो नि, जब श्रीमानले नै माया गर्नुहुन्न यस्तो गर्नु छ भने म कसको लागि बाँच्ने, मरौँ कि जस्तो पनि लाग्यो। फेरि यसो सोचेँ, म मरेर उहाँहरूलाई के हानि हुन्छ र, त्यत्रो सन्तान मरी मरी मरी मरी पीडामा बाँच्नुभएको मेरो आमालाई सहारा को हुन्छ? म मरी भने हुँदैन, म आमाको लागि बाँच्नुपर्छ, मेरो आमाको लागि म बाँच्नुपर्छ, सकेसम्म दुःख मैले खप्नुपर्छ भनेर मैले एकदम सहेर अत्यधिक सहेर मेरो आमाको लागि बाँचेको मैले त्यतिखेर चाहिँ, कसैको लागि पनि होइन, मेरो आमाको लागि।
0: हामीले आमालाई हेर्छौँ नि त,
1: मेरो आमाको त किनभने तिनवटा छोरी बित्छ, छोरी त एउटा म मात्रै हो नि त, आमा त सन्तानबाट पीडित भएको आमा त झन् पीडित हुनुहुन्छ, तब 11 जनामा 3 जना छौँ भने पछाडि त 8 जना गुमाउनु भयो नि आमाले त, अनि मेरो आमाको लागि आमाको सहारा म हो के, म बाँच्नुपर्छ, म त मेरो आमाको लागि बाँच्नुपर्छ।
0: कहिले कहीँ आमासँग गएर कुरा गर्नुहुन्थ्यो?
1: मैले आमालाई चाहिँ अब यस्तो दुःखको कुरा सुनाउँदाखेरि आमालाई अलिक गाह्रो हुन्छ भनेर भाउजूलाई चाहिँ भन्थेँ म, मेरो आमालाई भन्दिनँ थिएँ म, किनभने आमालाई फेरि अलिक गाह्रो होला भने मैले हरेक कुरा मेरो भाउजूलाई, साथी जस्तै मेरो भाउजूलाई चाहिँ हरेक कुरा जस्ता एकदमै घटना आँटेका नराम्रा इधर उधर कुरा छ भने भाउजूलाई सेयरिङ, अनि भाउजूलाई भन्थे, भाउजूले अलिक पछाडितिर आमालाई सुनाउनुहुन्थ्यो।
0: हजुर, सम्झनामा आमालाई राख्दाखेरि आमाको कुन कुन कुरा, के कुरा ठ्याक्कै याद आउँछ?
1: आमाको त हरेक कुरा सम्झना लागेको हुन्छ, त्यसभन्दा पनि एकदम सम्झना लागेको चाहिँ हाम्रो आमालाई चाहिँ हामीलाई एकदमै, हामी त सिन्धुली बजार भनेको हाम्रो गाउँबाट 2 घन्टा हिँडेर मात्रै घर आयो नि, अनि कहिले काम बजार भयो नि, हेर यो गएर आएपछि आमाले तातो पानी तताएर गोडा धोइदिने, तेल लगाइदिने, त्यस्तो गर्ने, अनि अहिले कहिले काहीँ थकाइ लागेको होला, हेर आमा भएको भए पो, आमा भए त मलाई तेल लगाइदिनु हुन्थ्यो नि, अनि आमा बुढी हुँदा पनि म माइत गएँ नि, अनि छोरी म तेल लगाइन्छु भन्ने के, आमा भने शब्द कस्तो के, आफू बुढो भएर रोगी भएको छ तर सन्तानको माया त्यस्तो के, आमा मेरो आमा एकदमै छोराछोरीलाई धेरै माया रे, आफू झेरी पपिल्सेर पनि त्यस्तो गर्नुहुन्थ्यो कि आमा, अहिले हुनुहुन्न, आमा 79 सालमा बित्नुभयो।
0: हजुर, आमा जति पनि हुनुहुन्छ ती आमालाई अनि आमाका सन्तानलाई आफ्नै अनुभवका आधारमा आज हाम्रो कार्यक्रमबाट केही भन्नुहुन्छ?
1: होइन, आमाहरू जति पनि आमाहरू हुनुहुन्छ, अब जीवित आमाहरूलाई एकदमै मेरो तर्फबाट एकदम निरोगी र सुस्वास्थ्यको कामना, स्वर्गीय आमाहरूलाई चाहिँ वैकुण्ठमा एकदम सुख सहलका साथ आनन्दको भनौँ न अनुभूति गरेर स्वर्गमा बास होस् भनेर सबै आमाहरूलाई हार्दिक नमन गर्न चाहन्छु, एउटा छोरी भएको नाताले, किनभने म पनि आमा भएँ नि त।
0: हजुर, आज कार्यक्रम आजका नारी सुनिरहनु भएको छ, रेडियो नेपाल सुनिरहनु भएको छ भने आज वडा सदस्यको रूपमा 9 वर्ष व्यतीत गर्नुभएको, 9 वर्षको अनुभव सँगाल्नु भएको, दोस्रो कार्यकाल पनि अहिले 4 वर्ष व्यतीत भइसक्यो, ललितपुर महानगरपालिका वडा नम्बर 15 वडा सदस्य शशिकला सुवेदी आचार्यसँगको यो भेटवार्ता यहाँहरूमा सुनाइरहेका छौँ। हाम्रा धेरै समुदाय स्तरका दिदीबहिनी, हाम्रो धेरै ग्रामीण क्षेत्रमा आफ्नो धेरै समय व्यतीत गर्नुभएको हाम्रा दिदीबहिनी, र पढ्नुपर्छ है, केही गर्नुपर्छ भनेर जस्तै सुकै अप्ठ्यारो परिस्थितिमा पनि अगाडि बढिराख्नुभएको, चुनौतीलाई खेपेर अगाडि बढिराख्नुभएको हाम्रा आमा दिदीबहिनी छोरीहरूमध्येकै एक प्रतिनिधि पात्र पनि हुनुहुन्छ। धेरै अहिले हाम्रो वडा स्तरीय कति धेरै हाम्रो वडा सदस्य हुनुहुन्छ, देशभरि नै रहेको 13,286 वडा सदस्यको एक प्रतिनिधि पात्र, यहाँको कथा धेरै हाम्रा आमा छोरी जति पनि हाम्रो दिदीबहिनी हुनुहुन्छ वडा सदस्य धेरैको कथासँग कति मेल खान्छ होला जस्तो लागिरह्यो कि अहिले सुन्दाखेरि। विवाह भएपछिको अप्ठ्यारा आफ्नै ठाउँमा, बिहा अगाडिको अप्ठ्यारा आफ्नै ठाउँमा, तर गर्न सक्छु मैले गर्छु भन्ने आँट चाहिँ यहाँमा रहेछ, होइन, यही कुराले यहाँसम्म ल्यायो होला नि त।
1: आँट भनेको एउटा कस्तो हुन्छ नि, इमान्दारी भयो भने चाहिँ जे पनि गर्न सकिने जस्तो लाग्छ क्या मलाई चाहिँ।
0: हजुर,
1: किनभने इमान्दारीमा चाहिँ जहाँ इमान्दारी, कसैले कान्जीमा लायो भने इमान्दारीपूर्वक काम गर्ने, अनि झुटो कुरा नबोल्ने भएपछि मान्छेको विश्वासिलो हुँदो रहेछ, मान्छेले त्यतिकै पनि पत्याउँदो रहेछ, त्यो भएर काम गर्ने आँट आउँदो रहेछ क्या, आँट र जोस।
0: हजुर,
1: त्यसरी आउँदो,
0: एउटै जीवन तर जीवनको कति मोड, कति भूमिका, आमाको, छोरीको, बुहारीको, होइन, अहिले त जनप्रतिनिधिको भूमिका पनि निर्वाह गर्दै हुनुहुन्छ, पारिवारिक दायित्व पनि सम्हाल्दै हुनुहुन्छ, एकल आमाको भूमिका पनि यहाँसँग छ, होइन, श्रीमान हुँदा र नहुँदाको त्यो फरक र त्यो एकल हुँदाको त्यो पीडा पनि यहाँसँग छ। जनप्रतिनिधिसम्मको यो यात्रा चाहिँ के कुराले तय भयो, कसरी यहाँसम्म आइपुगे जस्तो लाग्छ अहिले आफ्नो विगतलाई फर्केर हेर्दाखेरि?
1: यो जनप्रतिनिधि हुँदा त यस्तो हो, म सामाजिक काममा नहिँडेको भए त मलाई कसले चिन्थ्यो र होइन? म एउटा त्यही घरमै हुन्थेँ खास। म चाहिँ सामाजिक काममा हिँडेको भएर विभिन्न रूपमा सामाजिक सङ्घ संस्थामा पनि आबद्ध भएको र मलाई चाहिँ अब मेरो इमान्दारीले हो कि काम गर्ने शैली हो कि मान्छेले त्यो देखिसक्यो भने लो तपाईँ त्यो सामाजिक काम चाहिँ तपाईँ बस्नुपर्छ, यो संस्थामा हामीलाई चाहिएको छ तपाईँ लु बस्नुहोस् भने बस्नुहोस् चाहिँ म बसिसके चाहिँ इमान्दारीपूर्वक काम पनि गर्ने हो म। अनि मैले सामाजिक सेवामा अब एउटा त्यही ओडाकै स्वास्थ्यमा रहेर सचिवको पदमा रहेर काम गरेँ। मैले त दिपावली पुस्तकालयमा दुई कार्यकाल बोर्डमा बसेर काम गर्न पाएँ। अनि त्यहाँ नगरपालिकाबाट आउने म्यामले त्यतिखेर करुणा दिदी हुनुहुन्थ्यो, करुणा म्यामले सचिवमा बस्नुहुन्छ त भन्नुभयो। हुन्छ सचिवमा चाहिँ बस्छु भने सचिवमा बसेँ, काम गरेँ मैले। सचिवमा बसेर स्वास्थ्यमा धेरै काम गरेँ। अब त्यति बेलै मेरो श्रीमान बिरामी हुनुभएको चाहिँ त्यति बेलातिरै हो। अनि श्रीमान बिरामी भएपछि चार पाँच वर्ष काम गरेपछि श्रीमान बिरामी भएपछि मैले त्यो छोडेँ म। अनि त्यहीँ टोलछुरा समितिमा पनि पहिला सुरुमा सदस्य भएँ, त्यहीँ म टोलछुरा समितिको अध्यक्ष पनि भएँ। पछि त्यहाँ अध्यक्ष हुनुको चाहिँ फेरि विविध कारण छ, म आफैले हुन चाहेर हो। फेरि त्यहाँ टोलछुरा समितिमा बस्ने मान्छेहरूले एकदम स्वार्थी भावनाले हाम्रोतिर काम नगरिदिने, अनि ए जहिले उहाँहरू नै आउने जहिले उहाँहरू नै आउने अनि ल भयो नै कसरी हटाउने त अरू अरू मान्छेले आउने। अनि मैले कमिटी बनाएँ एकचोटि टोलछुरा समितिमा, अनि त्यो बेला चाहिँ म टोलछुरा समितिको अध्यक्ष पनि भएँ।
0: हजुर, यो भएन त्यो भएन भनिराख्नु भन्दा आफै अग्रसर भएर नेतृत्वमा आएर गर्नु छुट्टै कुरा हुन्छ नि, होइन? त्यो पनि सजिलो छैन, तर कसैले नेतृत्व लिइदिँदा गरिरहँदा कतिलाई समुदाय स्तरमा होइन आफ्नो टोललाई मात्र होइन सबैजनालाई सजिलो हुने रहेछ नि त।
1: त्यही टोलमा सबतिर काम गरेको भएर यदि म चाहिँ यो जनप्रतिनिधि हुन्छु भने चाहिँ मलाई सयमा एक मन पनि थिएन, किनभने
0: सोचेकै
1: थिएन। किनभने म एक त म गाउँबाट आए मान्छे काठमाडौँ जस्तो ठाउँमा होइन, काठमाडौँ ललितपुर यो भनौँ न नेवारहरूको बाहुल्यता भएको ठाउँ होइन, हामी भने छेत्री बाहुन नगन्य हिसाबमा छौँ नि त, हाम्रो त त्यहाँ समाजै थोरै छ नि त। त्यस्तो अवस्थामा मैले त्यो यहाँ सदस्य पाउने मेरो कल्पनै थिएन, छँदै थिएन। अब म त्यतिखेर ए पार्टीमा नि त्यो ओडा कमिटीको सचिवमा राखिदिएको थियो मलाई, त्यहाँबाट मेरो नाम पनि सिफारिस गरेर पठाउनु भयो के, चार पाँचजना हुनुहुन्थ्यो मेरो नाम नै सिफारिस गरेर पठाउनु भयो, म हुन्छु भन्ने चाहिँ मलाई थिएन। म चाहिँ सामाजिक सेवा गर्ने मान्छे, राजनीति गर्ने चाहिँ होइन, फेरि मेरो त्यो धारणा छैन कि, समाजसेवा चाहिँ हो, राजनीति र समाजसेवा अलिक फरक पनि पर्छ। अब टिकट मैला आएछ कि, टिकट मैला आयो, बाई चान्स मैले जितेँ पनि, जितेँ काम गरेँ पनि,
0: निर्वाचित हुनुभयो।
1: हजुर,
0: जनप्रतिनिधिको एउटा अनुभव फेरि सुरु भयो, नयाँ काम थियो होइन, कस्तो खालको माहौल थियो त्यो, कस्तो अनुभव रह्यो सुरुमा
1: निर्वाचित भएको बेलामा त? त्यो निर्वाचितको बेलामा त यति खुसी लाग्यो, यति रमाइयो हो, म त्यो गाउँमा जन्मेको मान्छे कल्पनै नगरे यहाँ आएर यस्तो ठाउँमा निर्वाचित भएर यस्ता मान्छेसँग घुलमेल र सबले सम्मान गर्ने, उता बोलाएको छ सम्मान गरेको छ, एकदम खुसी, खुसीको त सीमै रहेन भन्दा नि हुन्छ। त्यति बेला त एकदमै धेरै म कस्तो भाग्यमानी छोरी रहेछु, मेरो बा आमाप्रति मलाई एकदम गर्व छ जस्तो लागेको के मलाई।
0: हजुर,
1: त्यस्तो लागेको
0: राजनीतिमा महिला सहभागिता यसैले त हामीले हुनुपर्छ भन्छौँ नि त, आँट पनि गर्नु पर्यो नि त। त्यसपछिको अनुभव चाहिँ कस्तो रह्यो?
1: बिसौँ वर्ष पछाडि जनप्रतिनिधि विहीन भएको ठाउँमा आएको, काम गर्न अलिक कठिनाइ नै थियो छ चाहिँ, तर पनि हामीले मिलेर काम गऱ्यौँ। मलाई चाहिँ म 74-75 सालमा मेरो यो ढाडमा समस्या भयो, लड्न चाहिँ म पहिला नै लडेको, पहिल्यै मेरो श्रीमान हुँदै दुई तला माथि छतबाट लडेको, मेरो यो ढाडको चाहिँ दुईवटा गेडी झर्याएर छ।
0: हजुर,
1: अनि नसान चेपेको रहेछ मलाई। त्यो 74-75 मलाई समस्या देख्यो सड्क्या जस्तो भएर, मलाई अलिक गाह्रो भयो, म बिरामी नै भएँ कि, बिरामी त्यति काम गर्न अलिक गाह्रो भयो, कति बिरामी छु भन्नु कति के भन्नु भनेर म काम गर्न गएँ, रेस्ट गर्नुपर्ने छ। त्यतिखेर चाहिँ मलाई अलिकति यो जनप्रतिनिधि भएर मेरो शारीरिक स्वास्थ्यलाई मैले विचार नगर्दा अहिले मलाई गाह्रो भएको छ, किनभने त्यो बल्झिरहेको त्यसैको मैले उपचार गरिरहेको छु। कामको चाप, हामी भर्खर जनप्रतिनिधि भएर आएको, उतै बाटा बनाउनु पर्ने, उतै के सारा संसार दौडिँदै हेर्दै हिँड्न जानुपर्ने। त्यस पछाडि हामी कोभिड आयो कि, हामीले त्यति धेरै एकदम सजिलो गरेर काम गर्न पाएनौँ, खालि त्यही कोभिडको भ्याक्सिन ल्याउने दिने, अनि मान्छेहरूलाई मेस चलाउने, खुवाउने, राहत वितरण गर्ने, दुई वर्ष जति त हामी त्यसैमा अलमलिँदै काम गरे। त्यही पनि काम चाहिँ हामीले अब त्यो कोभिडमै पनि बस्न चाहिँ बसेनौँ, हामी जनतालाई सेवा चाहिँ कोभिडको बेलामा पनि दियौँ हामीले।
0: हजुर, फेरि यस्तो पनि छ नि त, ओडामा महिला सदस्यको जिम्मेवारी भएपछि अब सर्वसाधारणले आफ्नो जुनसुकै समस्या पनि ओडामा गएपछि त अब समाधान भइहाल्छ, गर्नु पनि पर्छ भन्ने त्यो एउटा अपेक्षा राख्छन्, अनि त्यसमा चाहिँ महिला सदस्यहरूलाई जिम्मेवार अलि नदिने, तर फेरि सर्वसाधारणहरू चाहिँ आउने, अनि कतै कार्यक्रम बोलाए पनि पदको आधारमा व्यवहार गर्ने भन्ने कुराहरू पनि सुनिन्छ नि त, होइन? अनि अर्को कुरा चाहिँ अब यो आफैले पनि आफ्नो जिम्मेवारी माग्न नसकेको र जिम्मेवारी के हो, काम गर भनेर भनेको पनि छैन भन्ने कुराहरू पनि सुनिन्छ, होइन?
1: मेरो पहिलो कार्यकालमा चाहिँ पहिला वडा अध्यक्ष अर्कै हुनुहुन्थ्यो, त्यतिखेर चाहिँ मलाई जिम्मेवारी धेरै देखेँ, महिला बालबालिका ज्येष्ठ नागरिकको र स्वास्थ्यको, त्यही वडा स्वास्थ्यको पनि मलाई चारवटाको जिम्मेवारी दिनुभएको थियो हाम्रो वडा अध्यक्षले, मलाई विश्वास गरेर दिनुभएको थियो, मैले काम गरेँ धेरै, हामी मलाई दिए पनि हामी चारैजना दुईजना सदस्य म र वडा अध्यक्ष मिलेरै काम गर्थ्यौँ गर्नलाई, तर जिम्मेवारी थियो, त्यतिखेर राम्रोसँग काम गरेको हो, त्यो बेलाको पाँच वर्ष कार्यकाल चाहिँ मेरो राम्रो, पछिल्लो चरण एक वर्ष मात्रै अलिकति यो पार्टी फुटाफुटले गर्दा वडा अध्यक्ष र हामी फरक पार्टी आउँदा अलिकति पेल्ली, एक डेढ वर्ष चाहिँ मलाई उहाँले पनि पेल्नु भयो, त्यस पछाडि अहिले दोस्रो कार्यकालकोमा चाहिँ त्यति जिम्मेवारी पाए पनि हामीले सह तरिकाले काम गर्न चाहिँ पाइया छैन, जिम्मेवारी तोक्दिया
0: हजुर,
1: तर फुल्ली तपाईँले नै काम गर्नुहोस् है भनेर दिएको छैन, यसमा चाहिँ
0: देखाउनलाई कानुनले अधिकार त दिएको छ, तर क्षमता अभिवृद्धि गर्ने, सशक्तिकरण गर्ने कुरामा अझै बाधा
1: व्यवधान छ। यो जति मैले पहिलाको पाँच वर्ष कार्यकालमा महिला समूहहरू गठन गर्ने, महिला समूहहरूको दर्ता प्रक्रिया सबै थोक गरिदिने, महिला समूहलाई बजेट छुट्याइदिने तालिमको लागि, इधर उधर चाहिँ जति पनि मैले पहिलो कार्यकालमा गर्न सकेँ, दोस्रो कार्यकालमा मलाई त्यत्रो त्यो अधिकारबाट वञ्चितै गरेछ।
0: हजुर, जनताको सेवा गर्न भनेर चुनावमा जितेर आउनुभएको महिला सदस्यहरूको भूमिका भनेर अहिले भूमिका खोजिरहेको हुन्छ नि त, होइन? अहिले यहाँको कुरा सुनिसकेपछि स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिनिधिहरूमा अलि धेरै व्यवहारमा के नमिलेको अलिकति त्यस्तो छ, र पनि काममा त लागिरहनु भएको छ नि त, होइन? व्यस्त व्यस्तै हुनुहुन्छ,
1: व्यस्त व्यस्तै व्यस्तै घरको काम पनि गर्नुपर्ने, म त अब झन् एकल होइन, घरको बाहिरको भित्रको सबै गर्नुपर्ने, जनताको पनि काम गर्नुपर्ने, व्यस्त त व्यस्तै हुन्छ, व्यस्तताका बावजुद
0: पनि जनप्रतिनिधि पुरुष र महिलामा पनि अलिकति
1: फरक हुन्छ, धेरै फरक हुन्छ, किनभने पुरुषहरू बिहानै पनि चोक चोकमा निस्किनु भ्याउनुहुन्छ, किनभने हामीलाई त अब खाना बनाउनु पर्यो, दुनियाँ दिवाना गर्नु पर्यो, महिला भएको कारणले कठिनाई चाहिँ धेरै छ, कठिनाई चाहिँ धेरै छ, घरका अब बच्चा बच्चीलाई पनि गर्नै पर्यो, सबै आफू पनि सबै घर अब हिँड्दाखेरि पुरुष त खाना खाएर, अब अहिलेको केही पुरुषहरू त सघाउनु पनि हुन्छ, नत्र उहाँहरू खाना खाएर रेडी हुन्छ, हामी खाना खाएर पनि, हजुरले भन्नु न, हामी खाना खाएर पनि हिँड्न त भ्याउँछौँ, त तुरुन्तै त्यो जुठो भाँडा पनि गर्नै पर्यो, सबै थानको मुनको नि गर्नु पर्यो, जम्मै व्यवस्थापन गरेर हिँड्नुपर्ने हुन्छ, अब त्यो भन्दै गर्दा पनि अलिकति कठिनाइ त छ, तर पनि अहिले यतिखेर चाहिँ मैले काम गर्न पाएको चाहिँ किनभने मेरो सानो बच्चा बच्ची नाति नातिना हेरिदिनु पर्ने पनि अवस्था छैन, मलाई सासु ससुरा बुढाबुढी पनि हेर्नुपर्ने अवस्था छैन, छोरो पनि ठुलो भएर अब जाहिरी खान थालेको अवस्था र म चाहिँ अब अलिक स्वतन्त्र नै भएर समाजसेवा गर्न थाले हो, नत्र भने कठिन महिलाहरूलाई, धेरै जसो महिलाहरूलाई कठिनै पर्छ।
0: हजुर, कुनै समय यहाँलाई नि कठिन थियो, गर्दा गर्दै जाँदाखेरि होइन पारिवारिक अलिकति मिल्यो र स्थानीय तहमा यो जनप्रतिनिधित्वको सशक्तिकरणमा अब कहाँ कुन कुराहरू उठाउने, योजना कसरी माग गर्ने, योजना निर्माण, बजेट निर्माण, कार्यान्वयन, यो प्रक्रियाहरूको बारेमा चाहिँ धेरै ज्ञान भयो नि, होइन? अहिले
1: छ यो अझ ज्ञान भएअनुसार अझ हामीले गर्नु पर्ने, हाम्रै कलम नचल्ने भएर अब त्यो भनौँ न सल्लाह सुझाव दिएन, अब यो योजनाहरू तर्जुमा गर्दाखेरि बाल बालिकालाई कस्तो कार्यक्रम गर्ने, ज्येष्ठ नागरिकलाई कस्तो कार्यक्रम गर्दा ठिक हुन्छ, महिलाहरूलाई कस्तो कार्यक्रम गर्दा ठिक हुन्छ भन्ने कुरो चाहिँ हामीलाई ज्ञान भएर हामीले चाहिँ अहिले ज्येष्ठ नागरिकलाई पनि पहिल्यैदेखि हामीले सम्मान तथा तीर्थ भ्रमण भनेर लगिरहेका छौँ, हामी सबैजना बसेर बजेट छुट्याउँछौँ, लक्षित बजेट, अनि महिला समूहहरूलाई पनि सिपमूलक तालिम भनेर उहाँहरूलाई पनि छुट्टै बजेट छुट्याएर, अनि त्यो क्षमता अभिवृद्धि अध्ययन अवलोकन भ्रमण भनेर हामी बाहिरी जिल्ला लैजान्छौँ, एकल महिलालाई पनि त्यसै गरी लक्षित बजेट छुट्याएको छ, हामीले एकल महिलालाई पनि हरेक साल भ्रमण लैजान्छौँ, हामी उनीहरूलाई सम्मान पनि गर्छौँ, हामी
0: एकल महिलाहरू अनि हाम्रो वृद्ध वृद्धा, हाम्रा ज्येष्ठ नागरिक, हाम्रा आमा बुवा हजुरबा हजुरआमाको खुसी कत्रो ठुलो कुरा छ, त्यो ओडाले अहिले धेरै ओडाहरूले अहिले त्यो पुरा गरिदिनु भएको छ, यहाँहरू जस्तो ओडाका जनप्रतिनिधिहरूले त्यस यसलाई आत्मसात पनि गर्नुभएको छ। तर अझै उहाँहरूलाई गर्नुपर्ने कुरा चाहिँ जस्तो ज्येष्ठ नागरिक भइसकेपछि त्यो अवस्थामा उहाँहरूले आफैले बुझिदिनुपर्ने, परिवारले बुझिदिनुपर्ने कुरा, महिलाहरूको स्वास्थ्यको कुरा, सशक्तिकरणको कुरा, एकल महिलाहरूले जीवनमा भोग्नु परेका समस्या र उहाँहरूलाई कसरी सशक्तिकरण गराउने, ती कुराहरू चाहिँ अलिक पछि परेको हो कि भन्ने कुरा पनि आज के लाग्छ यहाँलाई?
1: त्यो एकदम पक्कै पनि हो, पछि परेकै हो। अहिले चाहिँ अब अहिले हामीले चाहिँ ओडामा के भने त्यही भयो भनेर हामीले एउटा कमिटी गठन गराएका छौँ, किनभने त्यो कमिटी मार्फत उनीहरूले कमिटीमा आवेदन राख्छ, त्यो कमिटीले ओडासम्म ल्याउँछ, माथि ओडाले त्योभन्दा माथि पुर्याउँछ भनेर ज्येष्ठ नागरिक पनि मैले खरै पनि हामी बसेकै टोलमा 100 ज्येष्ठ नागरिकहरू 100 भेला गराएर उनीहरूलाई सम्मान, ज्येष्ठ नागरिक को हकितको लागि काम गर्ने एउटा कमिटी गठन गरौँ न भनेर 11 तदर्थ कमिटी ज्येष्ठ नागरिकको हकितको लागि बोल्नको लागि करै गठन गरेको छु। ज्येष्ठ नागरिकहरूलाई भनेको सम्पत्तिको भन्दा पनि मायाको खाँचो छ क्या अहिले।
0: अहिले जनप्रतिनिधिहरूको अर्थपूर्ण भूमिका हो सहभागिता मात्र होइन भन्ने खोजिरहेको छ। अब जनप्रतिनिधि चाहिँ बने भनेर मात्र हुँदैन, काम गरेर देखाउनु पर्ने पनि परेको छ नि त होइन। जनप्रतिनिधिको रूपमा आफूलाई उभ्याउँदा साँच्चै उपलब्धिहरू के भयो होला, आफूमा के परिवर्तन आयो, यो कुराहरू अरू धेरै हाम्रो वडा सदस्य, हाम्रो दिदी बहिनी छोरी आमाहरूको लागि पनि एउटा कुरा हुनसक्छ नि। यहाँलाई सशक्त एउटा जनप्रतिनिधिको रूपमा दोस्रो कार्यकाल व्यतीत गरिरहनु भएको छ, 9 अनुभव छ होइन, के भन्नुहुन्छ?
1: महिलाहरूको हकमा चाहिँ हामीले चाहिँ सिप उनीहरूलाई आए आज नै जोड्नुपर्छ भन्ने उद्देश्यले सिपमा जोडिनुहोस् न तपाईँहरू, बेरोजगारी महिलाहरू धेरै त रोजगारी छ, कसैको व्यापार व्यवसाय छ, बेरोजगारी महिलाहरू चाहिँ अलिकति ओडाले सपोर्ट गरिदियो भने सिप सिकाइदिनेमा चाहिँ हाम्रो ओडा चाहिँ एकदम लागि पऱ्यो। हामीले चाहिँ सिप चाहिँ हाम्रोमा अहिले 29 महिला समूह छ, हरेकलाई हरेकै वर्ष सिपमूलक तालिम भनेर हामीले बजेट छुट्याइदिएका छौँ। उहाँहरूलाई सिपमूलक तालिमको लागि बजेट छुट्याउने कार्य चाहिँ त्यो बेला चाहिँ सुरु गरेर अहिले पनि हामी एकमुष्ट रकम छुट्याउँछौँ, अनि उहाँहरूले प्रपोजल ल्याए अनुसारको दिने गरेछ। अनि उहाँहरूले कसैले सजावटका सामान बनाउनुहुन्छ, कसैले सेल्फ मेकअप गर्नुहुन्छ, उहाँहरूलाई इच्छा लाग्यो समूहमा, उहाँहरूलाई इच्छा लागेको काम, कसैले साबुन सरफ बनाएर उद्यमी नै बनिसक्नु भएको छ। अनि त्यही आफ्नो आफ्नो हिसाबले अहिले महिला समूहहरू पनि ओडासँग जे होस् खुसी छ, ओडा मार्फतै पनि फेरि सेयर मार्केटको तालिम लेखा व्यवस्था हामीले तालिममा चाहिँ पोख्त नै पारेका छौँ, तर पनि एउटा मान्छेले धेरै तालिम लिएर फेरि त्यो काम चाहिँ नलाग्दछ, फेरि
0: 8-9 तालिम
1: दिएर काम छैन।
0: एउटा
1: मान्छेले एउटा थोकमा दक्ष भएर त्यसैलाई लगनशील भएर काम, हामीले अहिले पनि तालिममा गएको बेला कसैले झोला सिलाउने तालिम गर्नुहोस् र तपाईँ यसैलाई मात्रै प्राथमिकता दिनुहोस्, यसै यही मात्रै उत्पादन गर्नु र आय आर्जनमा जोडिनुहोस्, धेरैवटा तालिम लिएर सर्टिफिकेट थुपारेर त्यसको उपयोगिता भएन भने के काम दिन्छ र तालिम मैले पनि थुप्रो ल्याएको
0: अर्कोको अवसर पनि
1: रोक्यो। अनि त्यो भएर अहिले चाहिँ अब विभिन्न किसिमको त गरेका छन्, अब तालिमको लागि तालिम मात्रै भएको छ, फेरि 1-2 महिलासम्म चाहिँ उद्यममा जोडिया छन् 2-4, त्यसो भए त्यही पनि जाँदाखेरि त्यो उनीहरूको तालिममा जाँदा भनिदिने चाहिँ गरेका छ ल है, आय आर्जना जोडियो
0: दिगो रूपमा, यो तालिम तालिमकै लागि नभएर यसमा चाहिँ अब दीर्घकालीन सोच अनुसार होइन, यसलाई पनि अब 1 नभएर 1-2-3 गरेर एउटै कुरालाई दीर्घकालीन रूपमा सोच्नु चाहिँ हरेक ओडाले होइन स्थानीय स्तरमा त्यो विकास कार्यहरूमा सशक्तिकरणका कार्यक्रमहरूमा चाहिँ त्यो सोच्नु आवश्यक छ जस्तो लाग्छ यहाँको अनुभव।
1: होइन यो फेरि यस्तो छ, हाम्रो महिला समूहहरूको पनि उनीहरूको पनि अलिकति समस्या के छ भने सामान उत्पादन गरेर बिक्री वितरण गर्ने ठाउँ छैन कि, उत्पादन त गर्छ, अहिले चाइना खासाको मार्केटले गर्दा हाम्रो हामीले उत्पादन गरेको सामग्री महँगो हुन्छ, अब उताबाट त्यो त्यस्तै सामग्री सस्तोमा आइरहेको हुन्छ, त्यसले गर्दा चाहिँ हाम्रो महिला दिदीबहिनीहरूले उत्पादन हुन त क्वालिटी मेन्टेन पनि छैन, छन चाहिँ त्यत्तिकै उत्पादन गर्ने बित्तिकै त बिक्दैन पनि, अब त्यसलाई भनौँ न दर्ता प्यानमा दर्ता गर्नु पर्यो, ट्याग चाहियो सबै कति पर्सेन्ट के हो त्यो सबै राख्नु पनि पर्यो,
0: सोच अनुसार नै अगाडि बढाउनु पर्यो, कार्यक्रम गर्ने भनेर कार्यक्रम गर्यो सक्यो,
1: उहाँहरूलाई चाहिँ अब अहिले तालिम पनि खासमा चाहिँ हामीले दिएको तालिमले पनि पुगेको चाहिँ छैन
0: छैन, यो हरेक ओडाको होइन, यो हरेक ओडाले सोच्नु बुझ्नुपर्ने। हिजो गृहिणी हुँदाखेरि घरमै बसिराख्दा र अहिले जनप्रतिनिधिको रूपमा 9 यो अनुभव सँगालिरहँदाको फरक अनुभव के छ?
1: हिजो गृहिणी मात्रै हुँदाखेरि मेरो आफन्त र घर परिवारले मात्रै मलाई चिन्थे भने आज मलाई पुरै महानगरले राज्यले चिनेको छ होइन, मैले किनभने उहाँहरूको कुनै पनि अब कुनै कुनै कठिनाइपूर्वक काम यसले गरिदियो भने त्यो भन्दा कतिपय मैले काम गर्न सफल भएँ, उहाँहरूलाई अहिले धेरै मान्छेले चिन्नु भएको छ। सा भनौँ न म एउटा उहाँ गाउँमा जन्मेर आएकोमा चाहिँ कसले चिन्थ्यो होला र एउटै घरमा मात्रै हुन्थ्यो होला, तर अहिले सबैले चिनेको छ, चिनिएको छ, यो मान्छेले चाहिँ काम गरिदिन्छ भनेर म प्रति आशा इच्छा पनि राखेको छ। अझ अहिले त कतिले त्यति पनि म माथि भरोसा छ, ओहो यो हुनु पनि ठुलो कुरो जस्तो लाग्छ आज, किनभने म जनप्रतिनिधि भएर खुलेर आएर न उहाँहरूसम्म चाहिँ मेरो क्षमता उहाँहरूले देखेको हो नि त, नत्र मेरो क्षमता त त्यहीँभित्रै लुकेर बस्थ्यो नि त। क्षमता उजागर गर्न पनि यो ठाउँ
0: अवसर पनि पाइयो, क्षमतालाई उजागर गर्न पनि पाइयो, पहिचान पनि भयो होइन। आज हाम्रो आजका नारी सुनिरहनु भएको हाम्रो जति पनि घर परिवार दिदी बहिनी हुनुहुन्छ के भन्नुहुन्छ आज?
1: म चाहिँ यस्तो अप्ठ्यारो अप्ठ्यारो पछाडि नै सजिलो आउने हो, अप्ठ्यारो छ भनेर त्यो केही गर्न खोजेन भने त्यो मान्छे हाम्रो शरीर भने जति चलायमान भयो त्यति एक्टिभ हुन्छ। हामीले जहाँ काम गर्न थाल्यो भने हाम्रो समय पनि म्यानेज हुन्छ, काम गर्नु जस्तै भनौँ बिदाकै दिन हामी अल्छेर हाम्रो अस्तव्यस्त हुन्छ। काम गर्न इच्छा राख्यो भने त्यो व्यक्तिले जसरी पनि गर्न सक्छ। हेर्नु अनि आजको दिदी बहिनीहरूलाई के हुन्छ, तपाईँहरू काम गर्न बाहिर समाजसेवा निस्किनु छ भनेदेखि मेरो बच्चा छ या त्यहाँ भनेर नअल्झिनुहोस्। अल्झ्यो भने त्यो अल्झ्या अल्झै मात्रै हुन्छ होइन। बाहिर निस्केर आफ्नो समय म्यानेजमेन्ट गरेर
0: सबै
1: समयको व्यवस्थापन गरेर बाहिर निस्किनुपर्छ। निस्केपछि अटोमेटिक आफै बाँधेर राख्यो गाई दाम्लो चुडाएर घाँस खायो भने खायो नि त पेट भरो त, अब फुकेर आएर खाएछ भन्छ नि होइन र। त्यसै गरी हामी ओहो कराउँछन् गाली गर्छन् रिसाउँछन् भनेर चाहिँ बस्नु हुँदैन, इमान्दारीपूर्वक चाहिँ काम गर्नु छ। फेरि म यहाँ छु भनेर लापरवाही भएर एकदम ठुलो मान्छे भएर जे पा सोही चाहिँ गर्नु हुँदैन। आफूले इमान्दारीपूर्वक राम्रो काम गर्दाखेरि सबैले साथ दिन्छन्। घर परिवारबाट पनि जसले यो छोरी अथवा बुहारी बाहिर ननिस्के हुन्थ्यो, यो बाहिर निस्के पछाडि बिग्रिने भए भनेकै त्यही आमा दिदी बहिनी देउरानी जेठानी सासूहरूले नि पछि सपोर्ट दिन थाल्छन् र त्यही मान्छे खोज्न थाल्छन् यसले चाहिँ गर्छ भनेर भन्छन् कि। अब मलाई नै निस्किने बेलामा त्यहाँ हिँड्दाखेरि झोला ऊ त्यहीँ टोलतिर कहीँ नेतिनी ऊ झोला बोकेर हिँडी झोला बोकेर हिँडी, मलाई त राम्रो दृष्टिले त भन्यो होइन नि त त्यो, म त त्यही समाजको लागि हिँडेको थिएँ कि। बाटो हिलो थियो, कहाँ ग्राभल हाल्न पाइन्छ, त्यो अफिस खोज्दै हिँड्थेँ कि, कसैले ग्राभल हाल्ने बजेट हालिदिन्छ कि, त्यो बाटो त म मात्रै त हिँड्दिनँ थिएँ नि त, हिँड्न त मेरो स्वार्थमा हिँडे हो तर समग्रमा अरूलाई नि हुन्थ्यो नि त। अनि मैले भनेर के म त खराब काममा त लागेको छुइनँ नि, के हुन्छ त आज उनीहरूको शब्द त ममा साबित भयो नि त, सरस्वती बसिया दिन बोलेर छ नि त, म त नेतिनी नै भएँ, हुन त भएँ
0: नि
1: नेतै भएँ, आज उहाँहरू नै लौ न यो यस्तो काम गर्नुपर्ने थियो तिमीलाई भेट्न आएको भन्छन् त मलाई। हिजो घृणा गरे हिजो घृणा गरेर यस्तो उस्तो भन्ने मान्छे ए लौ न तिमीले यो गरिदिनु पर्यो, मेरो त त्यहाँ यो गरिदिनु पर्यो भने त उहाँहरू नै भेट्न आउनुहुन्छ त, किनभने मैले त नराम्रो काम त गरेँ। नराम्रो काम चाहिँ गर्नु हुँदैन, आफ्नो इमान्दारीपूर्वक राम्रो काममा लाग्दाखेरि ढिलो त दुःख त सुरुमा हुन्छ, दुःख त भन्छन् प्याच्च भन्छन् दिक्क लाग्छ एकछिना दिक्क एकछिन आ भन्दै गर्छन् भने त सुरुमा सुन्दा झट्ट नरमाइलो आ नगरौँ क्यारे छोडिदिउँ क्यारे होस् भने जस्तो पनि आउँछ। म भन्ने मान्छे नै कोही अघि बढेन गर्छ चाहिँ कसले त, कोही न कोही त म भनेर अघि गर्नुपर्छ, म गर्छु भनेर त बढ्नु पऱ्यो नि त अघि, त्यही भएर अघि बढ्नुपर्छ महिला दिदीबहिनीहरूलाई। अब अहिलेका महिला दिदीबहिनीहरू त अघि बढ्नु भएकै छ, त्यस्तो भन्नुपर्ने अवस्था त धेरैलाई छैन पनि, अब तै पनि कसै अब
0: असम्भव केही पनि
1: असम्भव केही पनि छैन। इमान्दारी र राम्रो मान्छेलाई फेरि त्यस्तै इमान्दारी नै मान्छेले साथ दिन्छ कि, खराबको झुण्डले त साथ दिँदैन।
0: जनप्रतिनिधिको रूपमा यो 9 वर्षको कार्यकालले खुसी हुनुहुन्छ?
1: म धेरै खुसी नै छु, किनभने जनतासँग घुलमिलेर हाँसेर हिँड्न पाइया छ, रमाएर हिँड्न पाइया छ, वाह वाह गरेर हिँड्न पाएछ, खुसी छु कि। एकै ठाउँ बस्दा झन् तनाव पनि हुन्छ,
0: हजुर
1: खुसी छु म। अबको योजना भनेको चाहिँ अब राजनीतिमा अब वडा सदस्य 2 कार्यकाल खाइसके, वडा सदस्य अब पायो मिल्यो सबैले सपोर्ट गरे भनेदेखि वडा अध्यक्ष मा उठ्ने अवसर दिएर उहाँहरूलाई सघाउने समाजसेवामै लाउने जुन अब अरू आउनेहरूलाई सिकाउने सघाउने उनीहरूले अब सल्लाह लिन खोजे दिने समाजसेवामै पायो भने नेतृत्व गर्ने, नेतृत्व पाएन भने जसले नेतृत्व गर्छ सल्लाह खोज्यो सुझाव खोज्यो सहयोग खोज्यो भने गर्न तत्पर तयारी हो।
0: आज हामीले देशभर रहेका वडा महिला सदस्यहरू मध्येकै एक प्रतिनिधि पात्र ललितपुर महानगरपालिका वडा नम्बर 15 वडा सदस्य शशिकला सुवेदी आचार्यसँगको यो भेटवार्ता यहाँहरूलाई सुनायो।
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
7: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालय गत शीर्षकमाथि छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आज जवाफ दिनुहुने। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्रीको भनाई। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती आज बिहान भएका खेलमा फ्रान्स, नर्वे र अर्जेन्टिना विजयी। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा हिजो पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सड़क विस्तार र गुणस्तर कायम गर्ने तथा सड़क मर्मतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नव प्रवर्तनका लागि 4 अर्ब रूपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नव प्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानूनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगण्य रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लागत रूपमा विभेद हुने गरी सड़क लगायतका पूर्वाधार विकासको बजेट आएको बताउनु भयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको बताउनुभयो। सांसदहरूले सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको छ। ओडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढाएको हो। यही असार 7-9 गतेसम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशन अघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै 6 प्रदेशमा नयाँ नेतृत्व चयन गरिसकेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महाधिवेशन पूर्व सम्पन्न प्रदेश अधिवेशन अन्तर्गत कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। कोशी प्रदेश सभापतिमा चन्द्र राई, बागमती प्रदेश सभापतिमा उत्सव अरियाल, गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी र लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेशको नेतृत्व

0: तोमा प्रकाश विष्ट पुनः निर्वाचित हुनुभएको छ। धनगढीमा सम्पन्न प्रदेश अधिवेशनमा विष्टले 358 मत प्राप्त गरी प्रतिनिधि सभा सदस्य जनक सिंह धामीलाई पराजित गर्नुभएको हो। कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी हुनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले हिजो बेइजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेपालको आर्थिक अवसर तथा जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको दूतावासले जनाएको छ। नेपालमा चिनिया लगानी प्रवर्धन गर्ने उद्देश्यले राजदूतावास द्वारा आयोजित सम्मेलनकै अवसरमा उहाँले चिनिया व्यवसायी उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गर्नुभएको थियो। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतिकरण गरिएको थियो। नागढुङ्गा नौबिसे सुरुङ मार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। नेपालको बहुप्रतीक्षित सुरुङ मार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे नागढुङ्गा सडक खण्डमा हुने सवारी आवत जावत सहज हुने अपेक्षा गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीका अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज ब्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस आईडीएफआर विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 मनाइन्छ। विश्वका 20 करोड भन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाइँदै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका संघको सम्भावित शान्ति सम्झौतामा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघजीले मध्य पूर्वका विभिन्न मोर्चामा जारी संघर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनुभयो। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघजीले लेबनान सहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य नै सबैभन्दा महत्त्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। अब खेल समाचार। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको न्युयोर्क स्थित न्युजर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवै तर्फबाट कुल 4 गोल भए। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्बापेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको 82 मिनटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्तोना गोल इब्राहिम एम्बाएले गर्दै खेललाई 2-1 अवस्थामा ल्याए। यद्यपि त्यसको अर्को मिनटमा फ्रान्सका लागि एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल 3-1 पुर्याए। समूह आय अन्तर्गत आजै भएको नर्वे र इराक बीचको खेलमा नर्वेले 4-1 गोल अन्तरले इराकलाई पराजित गरेको छ। समूह जे अन्तर्गत केही बेर अघि सम्पन्न अर्जेन्टिना र अल्जेरिया बीचको खेलमा अर्जेन्टिना 3-0 गोल अन्तरले विजयी भएको छ। अर्जेन्टिनाका लागि कप्तान लियोनोल मेस्सीले ह्याट्रिक गर्नुभएको छ। आजै अस्ट्रिया र जोर्डन बीच पनि खेल हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा तातो दिन रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि पटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आज जवाफ दिनुहुने। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्रीको भनाई। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती र आज बिहान भएका खेलमा फ्रान्स नर्वे र अर्जेन्टिना विजयी। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

नमस्ते, कार्यक्रम विश्व परिवेशबाट। विश्वमा हरेक दिन नयाँ, नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। अमेरिकी कम्पनीले बनायो रोबोट गर्लफ्रेन्ड, जब आकाशबाट 500 किलोको ठूलो रिङ खस्यो, जागिर छोड्छु भन्न नसक्दा युवकले काटे आफ्नै हात, प्रेमिकालाई प्रभावित पार्न खोज्दा गयो ज्यान, विश्वकै पहिलो 10 तारे होटेल सबै चिजमा सुन, र के तपाईँ बुढ्यौली रोक्न चाहनुहुन्छ? विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा अनुसन्धानको प्रसंग। अमेरिकी कम्पनीले बनायो रोबोट गर्लफ्रेन्ड। आर्टिफिसियल इन्टेलिजेन्सको आगमनसँगै रोबोटको संसार पनि बदलिएको छ। अहिले रोबोट कुनै वास्तविक मानिसभन्दा कम छैन। एआई रोबोटले हाम्रो फिलिङ अर्थात अनुभूति बुझ्न सक्छ र तपाईँको भावनाको कदर पनि गर्न सक्छ। हालै अमेरिकाको लस भेगासमा आयोजित कन्ज्युमर इलेक्ट्रोनिक्स सो मा अमेरिकी प्रविधि कम्पनी रियल बोटिक्सले एउटा अत्याधुनिक एआई रोबोट सार्वजनिक गरेको छ। आरिया नामक त्यो रोबोटले मानिसले जस्तै अभिव्यक्ति प्रकट गर्न सक्छ। सो रोबोटलाई एउटा साथीको रूपमा डिजाइन गरिएको छ। आर्याको मूल्य 1,75,000 अमेरिकी डलर राखिएको छ। आर्याको विशेषता के छ त? रियल बोटिक्स कम्पनीका सीईओ एन्ड्रयू किगुयलका अनुसार कम्पनीको उद्देश्य एउटा यस्तो रोबोट बनाउनु हो जसलाई मानिसबाट अलग गर्न गाह्रो हुन्छ, साथै यो रोबोटले समाजमा बढ़िरहेको पुरूषको एक्लोपनको समस्याको पनि समाधान गर्ने विश्वास गरिएको छ। रियल बोटिक्स कम्पनीका सीईओ एन्ड्रयू किगुयलका अनुसार कम्पनीको उद्देश्य एउटा यस्तो रोबोट बनाउनु हो जसलाई मानिसबाट अलग गर्न गाह्रो हुन्छ, साथै यो रोबोटले समाजमा बढ़िरहेको पुरूषको एक्लोपनाको समस्याको पनि समाधान गर्ने विश्वास गरिएको छ। किगुयलले फोर्ब्ससँग भनेका छन्, हामीले यसलाई त्यस स्तरसम्म लिएर जाँदैछौ जहाँ अहिलेसम्म कोही पनि पुगेको छैन। यो एउटा रोमान्टिक साथी जस्तै हुन सक्छ। तपाईँ को हो भन्ने कुराको याद यसले राख्छ। यसले बोयफ्रेन्ड वा गर्लफ्रेन्डको जस्तै व्यवहार गर्छ। यदि तपाईँले चलचित्र हेर्नु भएको छ भने हामीले ठ्याक्कै त्यस्तै गर्ने प्रयास गरिरहेका छौं। अनुहारको भाव भंगीमा हामीले जोड़ दिएका छौं। सीईओ एन्ड्रयूले भनेका छन्, रोबोटको विकास गर्दा त्यसको हिँडाई तथा अनुहारको भावलाई विकास गर्नु दुईवटा प्रमुख चुनौती थिए। कम्पनीले मुख्य रूपमा रोबोटको अनुहारको भावमा ध्यान केन्द्रित गरेको छ। उनी भन्छन्, हामीले हिँड्ने लगायतका प्रविधिका लागि टेस्ला जस्ता दिग्गज कम्पनीहरूलाई काम गर्न दियौं। दोस्रो ठूलो चुनौती चाहिँ अनुहारको भाव हो। हामीले रोबोटलाई यस्तो बनाउन चाहन्छौ जसले भावनाहरू प्रदर्शित गर्न सकोस् र तपाईँलाई उसले के महसुस गरिरहेको छ भन्ने कुरा प्रदर्शन गर्न सकोस्। सोसल मिडियामा मानिसहरू अचम्मित भएका छन्। आर्याले अनुहारमा भावहरू प्रदर्शन गर्दाको एउटा भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ। यसबाट सोसल मिडिया प्रयोगकर्ताहरू अचम्मित भएका छन्। एकजना प्रयोगकर्ताले लेखेका छन्, मैले सुरुमा त यसलाई असली ठानेको थिएँ र यो ठ्याक्कै मानिस जस्तै देखिन्छ। कतिपयले चाहिँ यस्ता रोबोटलाई नजिक राख्दा सहज महसुस गर्न नसकिने र केही डरलाग्दो रहेको बताएका छन्। विश्व परिवेशमा अब राख्दैछौ एउटा अचम्मको प्रसंग। जब आकाशबाट 500 किलोको ठूलो रिङ खस्यो। केन्याको एउटा गाउँमा अनौठो घटना घटेको छ। त्यहाँ आकाशबाट फलामको एउटा विशाल रिङ जमिनमा खसेको छ। देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो। त्यो फलामे टुक्राको व्यास करिब 8 फिट तथा वजन करिब 500 केजी रहेको छ। आकाशबाट खसेको त्यो विशाल काय रिङ देख्दा सुरुमा त स्थानीय बासिन्दाहरू त्रसित भएका थिए, किनकि त्यो रिङ जलिरहेको अवस्थामा भुइँमा खसेको थियो। त्यसपछि गाउँमा भएको त्यो घटनाको जानकारी स्थानीय प्रशासनलाई गराइयो। आखिर आकाशमा त्यति ठूलो फलामे रिङ कहाँबाट आयो भन्ने कुराले स्थानीय मानिसहरू अचम्ममा परिरहेका थिए। गाउँमा फलामको भीमकाय रिङ खसेको सूचना पाउने बित्तिकै केन्या अन्तरिक्ष एजेन्सीले घटनास्थलमा पुगेर त्यो वस्तुलाई नियन्त्रणमा लियो र थप अनुसन्धानका लागि लगेर गएको छ। यद्यपि हार्वर्ड स्मिथ सोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका विशेषज्ञ तथा पृथ्वीको वायुमण्डलमा अन्तरिक्षबाट विशेष प्रवेश गर्ने वस्तुहरू ट्र्याक गर्ने विज्ञ जोनाथन म्याकडोवेल चाहिँ त्यो रिङमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा उच्च तापक्रमको कुनै सबूत देखिएको छैन, त्यसैले यो वस्तु कुनै अन्तरिक्ष यानको टुक्रा नभई कुनै विमानको टुक्रा भएको आशंका गरिएको छ।
उता अन्तरिक्ष फोहोर विज्ञ ड्यारेन म्याकनाइटका अनुसार कहिलेकाहीँ अन्तरिक्ष फोहोर कुनै स्याक्रिफिसियल पिण्डबाट ढाकिने गर्छ। यस्तोमा बाह्य वस्तु जल्दछ र त्यसभित्रको हार्डवेयर चाहिँ पुनः पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ। इनसाइट आउटर स्पेसको प्रारम्भिक अनुसन्धानमा एरो स्पेस कर्पोरेसनको सेन्टर फर अर्बिटल एन्ड रिइन्ट्री डेब्रिस स्टडिजले पुनः प्रवेश डाटाबेस आधारमा के अनुमान लगाएको छ भने त्यो फलामे रिङ सन् 2004 प्रक्षेपण गरिएको एटलस सेन्टर रकेटसँग सम्बन्धित हुन सक्छ। त्यो रकेट सन् 2004 अगस्त 31 अमेरिकाले प्रक्षेपण गरेको थियो, जसमा युएस 171 नामक एक गोप्य अमेरिकी सैन्य स्याटेलाइट जडित थियो। तथापि अमेरिकी स्पेस फोर्सले भने त्यो रकेटको टुक्रा रुसको बौकाल तालमाथिको आकाशबाट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दै गरेको देखिएको बताएको छ। केन्या स्पेस एजेन्सीले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै घटनाको तत्काल जानकारी गराएकोमा मुकुकु गाउँका बासिन्दा, स्थानीय नेता तथा सञ्चार माध्यमहरूलाई धन्यवाद दिएको छ। घटनाको स्वतन्त्र जाँचका क्रममा केही तस्विर तथा डिजाइनको तुलनाबाट त्यो टुक्रा बुस्टर हार्डवेयरसँग सम्बन्धित भएको हुन सक्ने अनुमान गरियो। उदाहरणको रूपमा रूसको अङ्गारा A5M रकेट हार्डवेयरको डिजाइनसँग पनि यो मिलेको देखिन्छ। यस प्रकारको संरचनात्मक प्रविधि अन्तरिक्ष उद्योगमा बुस्टर निर्माणमा आम रूपमा प्रयोग गरिन्छ। त्यो घटनाका विषयमा केन्याको स्पेस एजेन्सी तथा अन्तर्राष्ट्रिय विज्ञहरूको तर्फबाट थप अनुसन्धान भइरहेको छ। यो घटनाले अन्तरिक्ष फोहोरको चुनौती तथा यसले पृथ्वीमा पार्ने असरलाई चित्रित गरेको छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अचम्मको प्रसंग। जागिर छोड्छु भन्न नसक्दा युवकले काटे आफ्नै हात। कुनै कुरा स्वीकार गर्ने वा नो भन्ने कार्य निकै सजिलो लाग्न सक्छ, तर केही व्यक्तिका लागि भने यस्तो शब्द बोल्ने कुरा जीवनभर आफैलाई कष्ट दिने भन्दा कठिन बन्दछ। छिमेकी मुलुक भारतको गुजरातका एक व्यक्तिले आफ्नो जागिर छोड्ने कुरा आफ्नो मालिकलाई भन्न डराउँदा आफ्नै बायाँ हातका चार औँला काटेका छन्। ती युवकले हालै आफ्नो जन्म सहर सुरत स्थित प्रहरी कार्यालयमा उपस्थित भएर आफ्नो बायाँ हातका चार औँला हराएको भन्दै अनौठो उजुरी गरे। साथीको घर जाँदै गर्दा मोटरसाइकल चलाइरहेका बेला अचानक चक्कर लागेर सड़क छेउमा लडेको र करिब 4 मिनटपछि होसमा आउँदा आफ्नो बायाँ हातका चारवटा औँला काटिएको अवस्थामा पाएको उनको दावी थियो। प्रारम्भमा प्रहरीले उनका औँलाहरू कालो जादूको अनुष्ठानका लागि चोरिएको हुन सक्ने अनुमान गर्यो, तर अनुसन्धानको क्रममा ती युवकको कथा अर्कै भएको खुलासा भयो। अनुसन्धानकर्ताहरूले पीड़ित बेहोस भएको दावी गरेको क्षेत्रमा रहेको सीसीटीभी फुटेज जाँच्न थाले, साथै प्रत्यक्षदर्शीहरूसँग पनि सोधपूछ गरे। त्यसक्रममा धेरै गडबडी देखियो। ती युवकले आफ्नो मोटरसाइकल रिङ रोड नजिक पार्क गरेर आरामपूर्वक हिँड्दै गएको र घाइते बायाँ हात लिएर फर्किएको देखियो, साथै कसैले पनि उनलाई सड़क छेउमा बेहोस अवस्थामा देखेको थिएन। त्यसपछि प्रहरीले ती युवकसँग कडाईपूर्वक केयरकार गरेपछि उनले आफैले आफ्ना औँला काटेको स्वीकार गरे। उनले नजिकको पसलबाट एउटा धारिलो चक्कु किनेर रातको करिब 10 बजीतिर सोही चक्कुले आफ्नो बायाँ हातका चारवटा औँला काटेर त्यसबाट हुने रक्तस्राव रोक्नका लागि डोरीले बाँधेको अनुसन्धानले देखाएको छ। उनले चक्कु तथा काटिएका औँला पनि झोलामा राखेको बताएका छन्। प्रहरीले काटिएका औँला तथा चक्कु राखेको उनको झोला समेत बरामद गरेको छ। आफ्नो आफन्तको हिराको कम्पनीमा काम गर्न नपरोस् भनेर आफूले त्यो कदम उठाएको ती युवकले बताएका छन्। आफ्ना औँला नै नभएपछि स्वतः जागिरबाट निकाल्छन् र त्यो कम्पनीमा काम गर्नु पर्दैन भनेर उनले त्यस्तो आत्मघाती कदम चालेको बताएका छन्। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

मिठो मिठो गीतपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा, र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग। अबको प्रसङ्ग अनौठो छ। प्रेमिकालाई प्रभावित पार्न खोज्दा गयो ज्यान। आफ्नो प्रेमिकालाई खुसी पार्ने तथा आफूमा रहेका विभिन्न क्षमता देखाएर प्रभावित पार्ने चाहना सबैको हुन्छ, तर कहिलेकाहीँ यस्तो चाहनाले मानिसको ज्यान नै जान सक्दो रहेछ। हालै उज्बेकिस्तानमा एउटा यस्तै दर्दनाक घटना भएको छ। प्रेमिकालाई इम्प्रेस गर्नका लागि सिंहको खोरभित्र छिरेर भिडियो खिच्न खोज्दा एउटा व्यक्तिले ज्यानै गुमाएका छन्। यो घटना केही समय अगाडिको हो। उज्बेकिस्तानको पार्केन्ट स्थित एउटा निजी चिडियाखानामा भएको घटना हो यो। त्यो चिडियाखानामा रात्रिकालीन सिफ्टमा काम गर्ने 44 वर्षीय कर्मचारी एफ आइरिस कुलोभले घरमा रहेकी आफ्नी प्रेमिकालाई पठाउनका लागि सिंहको खोरभित्र छिरेर भिडियो खिच्ने निधो गरे। सिंहको खोरभित्र सिंहसँगै भिडियो खिच्ने कुरा निकै डरलाग्दो काम हो, र जो कोही मानिसले त्यो गर्न सक्ने काम होइन। त्यसैले अरूले गर्न नसक्ने काम गरेर प्रेमिकालाई प्रभावित गर्न चाहन्थे आइरिस कुलोभ। सोही मनस्थितिका साथ उनी ड्युटीमै रहेका बेला मोबाइल फोन लिएर सिंह भएको खोरभित्र छिरे, तर दुर्भाग्यवश उनीमाथि त्यहाँ रहेका सिंहहरू जाई लागे र उनको मृत्यु भयो। त्यो खोरमा 3 अफ्रिकी सिंहहरू थिए। त्यो घटना पश्चात सिंहको खोरबाट निकालिएको उनको मोबाइल फोनमा खिचिएको भिडियोमा ती व्यक्ति सिंहहरूको नाम लिएर बोलाउँदै गरेको सुनिन्छ। त्यसपछि काठको भुइँमा बसिरहेको सिंह सतर्क भई उनीतर्फ आएको देखिन्छ। त्यस बेला ती व्यक्ति आफूमाथि मडारिरहेको खतराप्रति अनभिज्ञ रहेका छन्। त्यसपछि भिडियो अचानक अन्त्य हुन्छ र केवल उनको चिच्याएको आवाज सुनिन्छ। प्रहरीले त्यो घटनाको 4 घण्टापछि सिंहको खोरभित्रबाट सिंहले केही अंश खाएको अवस्थामा उनको शव फेला पार्यो। साथै खोरको ढोका खुल्ला भएका कारण त्यहाँ रहेका सिंहहरू पनि बाहिर निस्किएका थिए। सिंहहरूलाई नियन्त्रणमा लिन एउटालाई गोली हानिएको र अन्य 2 डार्टिङ गरेर बेहोस पारिएको थियो। आइरिस क्लोभ एक अनुभवी चिडियाखाना कर्मचारी थिए र सिंहहरूको स्याहार सुसार गर्न पोख्त थिए। त्यसैले सायद सिंहले आफूलाई चिनेको हुँदा आक्रमण नगर्लान् भन्ने गलत आत्मविश्वास भएकैले उनी सिंहको खोरभित्र छिरेका थिए। स्थानीय प्रहरीले भने घटनालाई फरक ढंगले सार्वजनिक गरेको छ। प्रहरीको दावी अनुसार चिडियाखानामा खोरबाट सिंहहरू बाहिर निस्किएर आक्रमण गर्दा ती कर्मचारीको ज्यान गएको हो। यद्यपि सामाजिक सञ्जाल एक्समा भाइरल भएको भिडियोले प्रहरीले दिएको विवरणलाई खण्डित गर्दछ। भिडियोमा ती व्यक्ति सिंहको खोर खोल्दै भित्र छिरेर र सिंहहरूको नामै लिएर बोलिरहेको सुन्न सकिन्छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग। विश्वकै पहिलो 10 होटेल, सबै चीजमा सुन। संयुक्त अरब इमिरेट्सको दुबई आफ्नो लग्जरी जीवनशैली तथा आलिसान होटेलहरूका लागि चर्चित छ। त्यही दुबईमा एउटा यस्तो होटेल छ जहाँ एक रात बिताउनका लागि 28 लाख रुपियाँ बराबरको मूल्य तिर्नुपर्छ। यसलाई विश्वकै पहिलो 10 होटेल पनि भनिन्छ। त्यो होटेलमा बस्नु कुनै सपना भन्दा कम छैन, किनकि यो अर्बपति व्यापारी तथा धनी राजपरिवारहरूको पहिलो रोजाईको रूपमा रहेको छ। आम मानिसका लागि यो केवल एउटा पूरा नहुने मनोकांक्षा जस्तै हो, जसलाई हेर्न त सकिन्छ तर प्राप्त गर्न सकिँदैन। यो विश्वका धनीहरूको एउटा यस्तो गन्तव्य हो जहाँ केवल धनाढ्यहरूले मात्र प्रवेश पाउँछन्। यो होटेलले सुपर धनाढ्यहरूलाई विश्वकै सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ। यो होटेलमा पिल्लरदेखि ढोकाका ह्यान्डलसम्ममा सुन लेपन गरिएको छ। बाथरूममा पनि सुनको कला देख्न सकिन्छ, जसले हरेक पाहुनालाई राजस्वी अनुभूति प्रदान गर्दछ। यस्तो विचित्र होटेलको नाम बुर्ज अल अरब हो। दुबईको जुमेराह बीचमा अवस्थित यो होटेलको चारैतर्फ निलो सफा समुद्र फैलिएको छ। कृत्रिम टापुमा बनेको यो होटेलको जग चाहिँ समुद्रभित्र 148 फिटको गहिराईसम्म पुगेको छ भने यसको शानदार स्थिति र अनौठो डिजाइनले यसलाई विश्वको सबैभन्दा सुन्दर तथा आइकनिक होटेलको रूपमा स्थापित गरेको छ। बुर्ज अल अरबको भित्री भाग अर्थात् इन्टेरियर होस् वा त्यहाँको खानेकुरा, सबै चिजमा सुन प्रतिको प्रेम झल्किन्छ। यो होटेलमा राखिएका 1790 वर्ग मिटरका 24 क्यारेट सुनौला पाताले यसलाई भव्य बनाएका छन्। होटेलका लग्जरी परिकारहरूमा पनि सुनको लेपन रहेको हुन्छ, जसले हरेक भोजनलाई विशेष बनाउँछ। बुर्ज अल अरबले सन् 2008 एउटा नयाँ कीर्तिमान स्थापित गरेको थियो। यो होटेलले विश्वको सबैभन्दा महँगो ककटेलका लागि गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएको थियो। त्यो ककटेलको मूल्य 27,321 दिराम अर्थात् करिब 11,00,000 रुपियाँ थियो। जुमेराह ग्रुपसँग यो होटेलको स्वामित्व रहेको छ, जुन दुबई सरकारको स्वामित्व भएको लग्जरी चेन होटेल हो।
यो होटेलको निर्माणका लागि करिब $1 अर्ब खर्च लागेको थियो। 321 मिटर यो अग्लो होटेल भवन 1999 निर्माण पूरा भएको थियो। यो होटेलमा 202 कोठा रहेका छन्, जसमा सानो आकारको स्विट अर्थात कोठाको आकार 169 वर्गमिटर र सबैभन्दा ठूलो स्विटको आकार 780 वर्गमिटर छ। रोयल स्विटमा एक रात बिताउनका लागि करिब 28,30,000 रुपियाँ तिर्नुपर्छ। अन्य स्विट्सको शुल्क चाहिँ 8,25,000 रुपियाँबाट शुरू हुन्छ। बुर्ज अल अरबको डिजाइन प्रसिद्ध आर्किटेक्चर कम्पनी एटकिन्सले तयार गरेको थियो। टम राइटको नेतृत्वमा यसको निर्माण गरिएको हो। यसको आकार एउटा जहाजको पाल जस्तै डिजाइन गरिएको छ। होटेलको इन्टेरियरमा सुनको झलक हरेक ठाउँमा देखिन्छ, यहाँसम्म कि खानाका परिकारमा समेत सुनको प्रयोग गरिएको हुन्छ। विश्व परिवेशमा बाजका लागि अन्तिम प्रसङ्ग राख्दैछौँ। यो अनुसन्धानको प्रसङ्ग रहेको छ, के तपाईँ बुढ्यौली रोक्न चाहनुहुन्छ? बुढ्यौली रोक्नका लागि प्लाज्मा थेरापी गरिरहेका अमेरिकाका 1 करोडपतिले एउटा नयाँ तरिका अवलम्बन गरेका छन्। उनले आफ्नो एन्टी एजिङ अर्थात बुढ्यौली प्रतिरोधी प्लाज्मा दान गर्ने इच्छा प्रकट गरेका छन्। बुढ्यौली रोक्नका लागि जोडतोडका साथ प्रयास गरिरहेका अमेरिकी करोडपति ब्रायन जोन्सनले आफ्नो बुढ्यौली प्रतिरोधक थेरापीका लागि अहिले आफ्नो छोराको प्लाज्माको उपयोग गर्न बन्द गरेको दावी गरेका छन्। जोन्सन उनै प्रविधि उद्यमी हुन् जसले आफ्नो 17 वर्षीय छोरा टेलमेज र 70 वर्षीय पिता रिचार्डको प्लाज्मा समेत प्रत्यारोपण गरेर विश्वकै पहिलो बहुपुस्ता प्लाज्मा आदान प्रदानमा सामेल गरेका थिए। के हो त प्लाज्मा आदान प्रदान? यस प्रक्रियामा सुरुमा टेलमेजको शरीरबाट 1 लिटर रगत निकालियो। त्यो रगतलाई प्लाज्मा, राता रक्तकोष, सेता रक्तकोष र प्लेटलेट्समा विभाजन गरियो। त्यसपछि जोन्सनले आफ्नो छोराको रगतबाट निकालिएको त्यो प्लाज्मालाई आफ्नो शरीरमा हाल्ने गर्थे। जवान छोराको प्लाज्मा आफ्नो रगतमा मिसाउनाले बुढ्यौलीको गतिलाई कम गर्न सकिने उनको दावी छ। तथापि जोन्सनले अब यो प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गरेका छन्। अहिले आफूले पूर्ण प्लाज्मा आदान प्रदान विधि अप्नाएको उनको भनाइ छ। टोटल प्लाज्मा एक्सचेन्ज प्रक्रियामा शरीरबाट सबै रगत निकालिन्छ, रगतबाट प्लाज्मा छुट्याइन्छ। आफ्नो त्यो नयाँ प्रक्रियालाई लिएर चर्चामा आएका जोन्सनले हालै सोसल मिडियामा आफ्नो प्लाज्माको थैलीसँगको तस्विर सेयर गर्दै लेखे, यो हो मेरो प्लाज्मा, यसलाई को लैजान चाहन्छ। उनको यो पोस्ट लाखौं मानिसहरूले हेरेका छन् र केहीले यसमा रुचि पनि देखाएका छन्। कतिपयले प्लाज्माको मूल्य सोधेका छन्। त्यसको जवाफमा जोन्सनले त्यो प्लाज्मा आफूले खुसी साथ सित्तैमा दान गर्न चाहेको जवाफ फर्काएका छन्। हुन त रक्त प्लाज्मा विभिन्न खालका स्वास्थ्य चिकित्सामा प्रयोग हुन्छ, तर यसरी आफ्नै प्लाज्मा बाँड्नु चाहिँ तार्किक तथा नियामकीय रूपबाट चुनौतीपूर्ण हुन सक्छ। तर आफ्नो अनौठो खालको स्वास्थ्य सम्बद्ध दिनचर्याका कारण जोन्सन यसअघि पनि पटक पटक चर्चामा आउने गरेका छन्। मानिसहरूले बुढ्यौली रोक्नका लागि कहिले छोरोको, कहिले बाउको र कहिले आफ्नै रक्त प्लाज्माको प्रत्यारोपण गर्ने उनको क्रियाकलापलाई सनकपूर्ण प्रयोग भएको टिप्पणी समेत गरेका छन्। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको

0: समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा हिजो पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सडक विस्तार र गुणस्तर कायम गर्ने तथा सडक मर्मतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नवप्रवर्तनका लागि 4 अर्ब रुपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नवप्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको, 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगत देखेको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको छ। वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढाएको हो। यही असार 7 देखि 9 गतेसम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशन अघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै 6 प्रदेशमा नयाँ नेतृत्व चयन गरिसकेको पार्टीका महामन्त्री कविन्द्र बोर्ला कोटीले जानकारी दिनुभयो। यसैबीच चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनमा देश तथा विदेशबाट करिब 2500 प्रतिनिधिको सहभागिता रहनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले हिजो बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर तथा जनसङ्खीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको दूतावासले जनाएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनु हुनेछ। मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर ब्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीका अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज ब्यासको पाइप हो। भक्तपुर, किर्तिपुर, मध्यपुर, थिमी, कपन, जोरपाटी तथा पेप्सी खोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?

0: प्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाइँदै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास राघचीले मध्य पूर्वका विभिन्न मोर्चामा जारी संघर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनुभयो। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा राघचीले लेबनान सहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य नै सबैभन्दा महत्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ, यहाँहरूसँग कुराकानी गर्नेछौँ, यहाँहरूका गीत सुन्नेछौँ र हाम्रा गीतहरू सुनाउनेछौँ र यहाँहरूका गीतलाई यहाँहरूको शालीसम्म पुर्याउने जमर्क पनि गरेका छौँ। हामी कार्यक्रम लेखबेसीमा केही न केही जानकारीमूलक कुराकानी पनि गर्दै आइरहेका छौँ। गत साता हामीले फलफुलको बारेमा कुरा गरेका थियौँ र आज भने असारको यो पहिलो साता र असार लागिसकेको छ र असार भन्ने बित्तिकै यो विशेष कृषकहरूको महिना भनेर पनि हामी बुझ्छौँ र कृषकहरूको यो अत्यन्त महत्त्वपूर्ण मानिन्छ यो असार महिनालाई। नेपाल कृषि प्रधान देश भएकोले पनि असारलाई किसानहरूको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महिना भनिन्छ। यस समयमा मनसुन सुरु हुने भएकोले पनि खेतबारीमा प्रशस्त पानी पुग्छ र धान रोप्ने काम तीव्र रूपमा अघि बढ्छ। असार महिनामा अहिले यतिखेर अब गाउँघरमा खेतहरू हरियाली भरिएका छन्, हरियो भएका छन्। किसानहरू बिहानैदेखि बेलुकासम्म खेतमा व्यस्त देखिएका छन्। हिलोमा धान रोप्दै, गीत गाउँदै, हिलो छ्याप्दै एक अर्कालाई सहयोग गर्न अनि सामूहिक रूपमा काम गर्ने परम्पराले गाउँको वातावरण अझ रमाइलो बनाउँछ यतिखेर। यसै कारण पनि असारलाई मेहनत, एकता र उत्साहको महिना पनि भन्ने गरिन्छ। नेपालमा असार 15 राष्ट्रिय धान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन किसानहरूले धान रोप्ने, दही चिउरा खाने तथा कृषि संस्कृतिको सम्मान गर्ने चलन पनि रहिआएको छ। दही चिउरा स्वास्थ्यको लागि लाभदायक मानिन्छ र असार 15 विशेष परिकारको रूपमा पनि लोकप्रिय छ। त असार 15 त आउँदैछ, त्यो दिन त पक्कै पनि यहाँले पनि मनाउनुहुन्छ होला भन्ने हामीलाई पनि लागेको छ र मैले सानो यो प्रसङ्गमा त जोडेको। यद्यपि असार महिनामा अत्यधिक वर्षाको कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिहरू पनि हुन सक्छन् जसले जनधनको क्षति पुर्याउनुको साथै कृषि उत्पादनमा समेत असर पार्न सक्छ। त्यसैले वर्षायाममा आवश्यक सावधानी अप्नाउनु पनि महत्त्वपूर्ण हुन्छ। असार नेपाली किसानहरूको आशा, मेहनत र समृद्धिको प्रतीक हो। यो महिना कृषि उत्पादनको आधार तथा आधार तयार गर्ने समय भएकोले यसको सामाजिक, आर्थिक र सांस्कृतिक महत्त्व अत्यन्त ठुलो छ। असारले प्रकृतिसँग मानवको घनिष्ठ सम्बन्धलाई पनि उजागर गर्दछ। असारको सानो हामीले चर्चा गऱ्यौँ, असार लागेसँगै होइन यतिखेर किसानहरू खेतमा व्यस्त रहन्छन् होइन, धान रोप्ने, यता ब्याड बनाउने, बिउ फ्याल्ने, हिलो छ्याप्ने होइन, बाउसे गीताङ्गीहरूको पनि कमी रहँदैन यतिखेर। अन्त पहिलाको दाँजोमा यतिखेर निकै खेतहरू कमी भइसक्यो, यस्तो

देख्न पनि अलिकति दुर्लभ जस्तो भइसक्यो नि. गाउँमै जानुपर्ने, गाउँमा पनि मान्छे कम भइसकेका छन्, त्यसले पनि काम गर्ने मान्छे नभएको कारणले पनि यस्तो रमाइलो कम हुन थालेको छ. त जेसुकै भए पनि असार महिनालाई कृषकहरूले खुसियालीको रूपमै मनाउने गर्छन् र एक आपसमा सहयोगको सद्भाव पनि बाँड्ने गर्छन्. त यो छोटो असारको बारेमा मैले कुरा गरेँ र अब भने यो असारको सँगै कुरासँगै गीत राख्छु म यहाँलाई, गीतै सुनाउँछु आज भने यहाँसँग कुरा पनि गर्ने जरुरत छ. गीत बिचमा समय रह्योमा भने आज भने म यहाँलाई अहिले यो व्यस्तताको कारण जीवनशैली एकदम व्यस्त छ सबैको, यो बेलामा अब खानपिनको हेलचाक कराई, कति बेला के खाइन्छ होइन, कति कुराहरू शरीरले सजिलै पचाउन पनि सक्दैन त्यसले यो गर्मीको बेलामा होइन, त्यसले गर्दाखेरि पचाउन सजिलो हुने खानेकुरा र यदि पचाउनको लागि के खानेकुरा हामीले प्रयोग गर्यौँ भने चाहिँ पेटलाई चाहिँ हल्का बनाउँछ. किनभने सबभन्दा रोगको घर नै पेट भनिन्छ होइन, जति पेट सफा रह्यो त्यति हामी स्वस्थ रहन्छौँ. त्यसले अब आजकल चाहिँ खानपिनको कारणले पेटको समस्या धेरैमा देखिएको छ, सुन्निएको पनि छ होइन. यी कुराहरूलाई हटाउन के गर्नुपर्छ छोटो जानकारी अहिले म एकछिनपछि गर्छु, अहिले भने म यहाँलाई रमाइलोतिरै गराउँछु, रमाइलोतिरै लान्छु, गीत सुनाउँछु. यो असारे गीतकै तर्खर छ, यो असारकै महिना छ र असारे गीतै राख्छु. यो नारायण रायमाझीको स्वरमा रहेको यो असारे गीत यहाँहरूलाई राख्छु. त्यसपछि म यहाँसँग कुराकानी पनि गर्छु 82/7/21 र 82/7/36 र कुराकानी सँगसँगै समय रहेमा फेरि हामी पेट सफा गर्नलाई के हामी खानपिन प्रयोग गर्न सक्छौँ, के खाने भन्ने केही टिप्सहरू पनि म यहाँलाई जानकारी गराउँछु. अहिले भने

0: वर्षामा लाउने खेती र पाती बैंसम्म पिरति यो मिठो फाका नारायण राव किशोरमा असारे फाका मैले हामीले यहाँलाई सुनायौँ. आज हामी असारे गीतहरू यहाँलाई सुनाउँछौँ, केही असारे गीतहरू यसका कुराकानी र यहाँहरूका गाउँठाउँका कुराकानी र यहाँहरूका गाउँठाउँमा के कस्तो छ ती कुराकानी हामी गर्नेछौँ कार्यक्रम लेख बेसीमा. त्यतिखेर भने कोही साथी टेलिफोनमा आइसक्नु भएको छ, मलाई साथीले भनिसक्नु भएको छ. को हुनुहुन्छ? हेलो
1: हजुर, नेपाली नमस्कार. राजन सर
0: नमस्कार, कताबाट को बोल्नुभयो?
1: यो रेडियो नेपालको चिर परिचित श्रोता नै हो, तर अलिक निकै
0: समय
1: पछाडि चक्रवान्त भोजपुरबाट बोल्दैछु.
0: आराम हुनुहुन्छ चक्रवान्तजी?
1: अच्छा छु सर, तपाईँलाई कस्तो छ?
0: एकदम ठिकठाक छु म पनि.
1: अब अनि अर्को ढोका खोलेर भित्र पस्नु भएको थियो, तपाईँ सँगसँगै पछ्याउँदै आइपुगे है.
0: ओके, एकदम एकदम एकदम एकदम वेलकम छ, यहाँलाई स्वागत छ. हामी यही चाहन्छौँ साथीहरू सबै पसिहालौँ, कुरा गरिहालौँ होइन. अब यतिखेर त अब पहाडी भेगमा अब यतिखेर रोपाइँ कति ठाउँमा रोपाइँ चलिरहेको होला, कति ठाउँमा रोकाइ गर्ने तयारी होइन, कति ठाउँमा पानी परेको छैन होला, कति ठाउँमा पानी पनि परिसक्यो होला, त्यहाँ तयारी पनि होला. तपाईँकोतिर चाहिँ के छ, कस्तो छ?
1: मेरोतिर सामान्य नै छ. अब राजन सर, मौसम त अब जताततै उस्तै उस्तै होला. अब अहिले लगभग बर्सात बर्सातमै अब बर्सात ऋतु पनि प्रवेश भइसक्यो. अब कतै अब अलिकति शङ्का चाहिँ अब यो रोपाइँको बेला अलिकति पानीको अभाव हुने हो कि भन्ने कुरो हो.
0: यसपालि अलिकति ढिलै हुन्छ पनि,
1: प्रकृति हो जसो तसो चल्दैछ.
0: अब यसपालि अलिकति मौसम पनि अलिकति बिस्तारै ढिलै होला भन्ने अब मौसम विज्ञहरूको पनि भनाइ छ होइन, अलिक ढिलाइ सुरु हुने भन्ने भनिएको छ होइन. अब कति ठाउँमा त भइ पनि सकेको छ, अब भइसकेको ठाउँमा त पक्कै पनि अब खेतीपाती भइसक्यो होला, त्यहाँ हुनुपर्ने पानीको आवश्यकता जे थियो त्यसमा गर्नुपर्ने भइसक्यो होला. जहाँ भएको छैन त्यहाँ त पक्कै पनि बिस्तारै होला नि होइन.
1: होला, हुनुपर्छ, पक्कै हुनुपर्छ. हामी तपाईँ सर्वसाधारणले खेती किसान नगरे मिहिनेत नगरे अब हाम्रो बालेन शाह जस्तोले के खाने हो र होइन. अब हामी तपाईँ जस्तोले कृषकले दुःख गरेर मिहिनेत गरेर नै अब सबै कर्मचारीदेखि लिएर ठुला बडा मन्त्री परिषदको मान्छेले खाने हुन्. अब यो जसो तसो दुःख सुख गर्नै पर्छ नि, आफ्नो खेती पेसा व्यवसाय हो.
0: पक्का पक्का पक्का के चक्रजी, अनि आज के छ त चक्रजी, अनि के पूर्वेली भएकै सुन्यो नि आज कि
1: जसो तसो. अब कराएपछि गीतै हुन्छ रे, पछि नाचै हुन्छ. अब कार्यक्रमको नियम पनि कराउने नै हो. म सानो एक टुक्रा गीत गाएर छुट्टिन्छु है.
0: हस् हस्
1: हुन्छ. तापले जुङको पाथी भरा जहा क्षेत्र धामको खोटाङमा पर्यो हलसी डाँडा अन्चु डाँडा घामको ए औ है माया.

0: कलैमा मौरी डुल्ने फुलमा झ्यापमारे बसिन्छ है पिरातीको भुलमा ए आऊ है माया जाऊ कमजुल केसी देखिन्छ है मै दुखीको गाउँ यतिमै अन्त गरे राजन
1: सर धन्यवाद
0: कार्यक्रम लेख बेसी हरेक संसारमा गुन्जिरहेको छ यहाँ पनि निकैजना तल्लो घर माथिल्लो घर मिलेर रेडियो नेपाल सुनेर एकदमै मनोरञ्जन गर्दैछौँ सहयोग गर्दैछौँ तपाईँ लगायत अब देश विदेशमा छरिएर रहनु हुने करोडौँ नेपाली महानुभावहरूमा एकदमै शुभ दिनको कामना विशेष गरी रेडियोमा हल्ला खल्ला गर्नुहुने रेडियो प्रेमी साथीहरूमा शुभ दिन भन्दै कार्यक्रम लेख बेसीबाट बिदा भए ल हवस् त नेपाली नमस्कार
1: नमस्कार धेरै धन्यवाद चक्रवान्त अन्त्यो भोजपुरबाट अर्को साथी फेरिको हुनुहुन्छ आइसक्नु भएको छ हेलो
2: हेलो भाइ नमस्ते गुड मर्निङ
1: नमस्ते गुड मर्निङ कताबाट को बोल्नु भयो
2: म ओखल ढुङ्गाबाट निम बहादुर मगर बोल्दैछु दाइ
1: निमजी आराम हुनुहुन्छ
2: हजुर दाइ एकदम आराम कुशल छु
1: धेरै पछि भेट भयो हाम्रो
2: हजुर धेरै पछि लङ टाइम छ
1: अनि केमा व्यस्त रहनुभयो यति लामो लङ टाइम त
2: हजुर
1: केमा व्यस्त हुनुहुन्थ्यो के खेतीपाती त अब भर्खर सुरु भयो होला के छ कि भइसक्यो
2: दाइ खेतीपातीमा हाम्रो धान खेती हुँदैन
1: अलि माथि पर्छ लेक पर्छ
2: हजुर माथि अब सोलुको अलि मुनि ठ्याक्कै सोलुको सिमानामा पर्छ
1: अलि
2: लेक पर्छ हामीहरूको धान कोदो लगाउँदैन मकै आलु गहुँ यिनीहरू मात्रै हो
1: जौ
2: हजुर जौ उवा हुन्छ
1: औवा उवा
2: हजुर
1: यो औवा चाहिँ के खास गहुँ हो कि के हो खासै हो नाम चाहिँ सुनेको होइन
2: गाउँ जस्तै हुन्छ दाइ गाउँकै जहाँ सेम त्यस्तै हुन्छ उवा उवा भन्ने
1: यो खास के प्रयोग के रोटी खाने के ढेँडो खाने अथवा के
2: ढिँडो ढिँडो खाने हो रोटी हुँदैन त्यसको ढिँडो अनि त्यसलाई च्याख्ला जस्तो गर्ने त्यसलाई भात जस भात खाने हो अनि पिठो ढिँडो खाने हो दाइ अनि धेरै जसो छ्याङ पकाएर पनि खाने गर्छन् हाम्रो यतातिर जाँड पकाएर
1: ए हजुर हजुर हजुर अब ठाउँ अनुसार होइन अब त्यो त पक्कै पनि हुन्छ नि होइन आफ्नो संस्कृति अब आफ्नो परम्परालाई पनि त तोड्नु भएन होइन त्यो पनि छँदैछ अनि यतिखेर भनेपछि कतिको चिसो छ हो ओखलढुङ्गातिर यो गर्मी यहाँ बढिया छ त्यहाँतिर के छ
2: यहाँ त त्यति गर्मी छैन दाइ अब दिनमा पानी परेको परेको छ शीतल नै छ भन्नुपर्छ यहाँ अलिकति माथिल्लो
1: भेग
2: सदरमुकाम भन्दा माथि नै पर्छ अलि लेक साइड पर्छ शीतल छ भन्नुपर्छ
1: शीतल त्यहाँ त यहाँ त निकै गर्मी छ यतिखेर होइन निकै घाम पनि लागेको छ निकै गर्मी छ
2: त गर्मी बढिराखेको
1: दिनदिनै बढेकै छ ओके निम्जी अनि आज के अब त्यतैतिरको भाका सुनाउने कि आफ्नै भाका सुनाउने के सुनाउनु त
2: खास म पूर्वेली भाका नै राख्छु थोरै दाइ
1: ओके ओके हस्
2: हुन्छ धनकुटे बिस्कुटको सेली ल्याउलानी भरी सोलीमा धनकुटे बिस्कुटको सेली ल्याउलानी भरी सोलीमा भागे जाउँ हिँड नै भर हुन्न कहिल्यै बोलीमा झपा मोरङ सुन सरी सोल्टिनी हौ तिम्रै माया लाग्छ नि बेसरी आहै झपा मोरङ सुन सरी सोल्टिनी हौ तिम्रै माया लाग्छ नि मनभरी बछुरको डल्ले खुर्सानी उदयपुरको जिरे बछुरको डल्ले खुर्सानी उदयपुरको जिरे चोखो माया लाइन्छ लाइँदैन माया धिरे मिरे झापा मोरङ सुन सरी सोल्टिनी हौ तिम्रै माया लाग्छ नि मनभरी आइयौ झापा मोरङ सुन सरी सोल्टिनी हौ तिम्रै माया लाग्छ नि मनभरी हजुर
1: निम्ती पक्कै सोल्टिनलामा त माया नगर्नु, हामीलाई पनि माया गर्नु होला, फेरि हामीलाई पनि सम्झ
2: सोल्टिनलाई
1: सम्झेर हामीलाई बिर्सिनु होला, त्यो नगर्नु होला। यति मिठो प्रस्तुति दिनुभयो निम्जी, यसको लागि यहाँलाई धेरै धन्यवाद, यस्तै सम्झना गर्दै गर्नु अहिले छुट्टी है त।
2: हस्
1: नमस्ते बाबाई। अखर ढुङ्गाबाट हुन्थ्यो निम बहादुर, छोटो मिठोसँगै छुट्टै छुटिसक्नु भएको छ। अर्को साथी फेरि को हुनुहुन्छ? हेलो
3: हेलो, नमस्कार नमस्कार दर्शन, नमस्कार राजन दाई,
1: नमस्कार नमस्कार दीपिका थापा।
3: हजुर दाई, दीपिका थापा, अनि हाम्रो प्राविधिकमा सरलाई पनि एकदम नमस्कार भन्न चाहे। रेडियो नेपाल सुनेर बस्ने तमाम तमाम आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी साथीसँगै सबैलाई यो दीपिका थापाको तर्फबाट नमस्कार, कस्तो हुनुहुन्छ पनि भन्न चाहन्छु।
1: एकदम अब कस्तो त अब यहाँलाई अब यो हाम्रो प्राविधिक अब यो हाम्रो टेलिभिजन भए पक्कै पनि उहाँले हेर्नुहोस् भन्नुहुन्थ्यो होला होइन,
3: आफ्नो
1: अनुहार देखाइदिनुहुन्थ्यो होला। अब यो अडियो पर्यो, यसमा चाहिँ आवाज कस्तो रहेछ?
3: अडियो नै हाम्रो लागि दृष्टिको एकदम टेलिभिजन हो
1: के दादा। अनि के छ नि दीपिका जी, नयाँ नौल के छ?
3: एकदम ठीक छ, नयाँ नौल एकदम राम्रो छ, रमाइलो छ, घमाइलो छ, लेख बेसी गर्न पाइएको छ। हप्तामा एक दिन भए पनि हजुरसँग कुरा गरौँ भन्ने त्यो मन आतिन्छ, आतुर हुन्छ, र अरूको बोली सुनौ, आफ्नो पनि सबैलाई सुनाऊ जस्तो लाग्छ कि
1: दादा। त्यो त भइरहनु भयो, सुन्ने सुनाउने त छ, हुनै पर्यो नि त, त्यो नबुझाउँदै भएन नि होइन।
3: अब असार लागिसक्यो,
1: असार लाग्यो, अनि के अब तपाईँको असार लागिसक्यो, अब काठमाडौँमै बस्नुहुन्छ कि गाउँ जानुहुन्छ कि धान रोप्न, यस्तै रमाइलो गर्ने बेला गाउँतिर भइरह होला, अनि तपाईँ चाहिँ यही भिलिनु भएको छ?
3: छैन दादा, म खेत रोप्न जान्दिनँ, काठमाडौँमै हुर्के बढी गरेँ, म गुल्मीको छोरी, काठमाडौँमा हुर्केको छु, बढेको छु, खेलेको छु, खाएको छु, सबैभन्दा ठुलो कुरा बाँचेर अरूसँग बोल्न पाएको छु दादा, यो नै मेरो लागि ठुलो सबै कुरा हो जस्तो लाग्छ। जीवन उपयुक्त हो नि होइन
1: सबैभन्दा,
3: त्यही भएर म चाहिँ अहिले खेत रोप्न त जान्न, तर एकैछिन हजुरलाई म अब लेख बेसी भएर एकछिन खेततिर लैजान्छु है त, हामी हाम्रो प्राविधिक सरलाई हजुरलाई, अनि यहाँ मेरो दुईजना म्यामहरू यहाँ सर हुनुहुन्छ होइन, त्यहाँ व्यस्तको बावजुद पनि हजुरलाई कुरा गर्न पाएको छु, यो नै खुसी लाग्छ।
1: उहाँहरूलाई पनि सँगै लिएर जानुहुन्छ?
3: सँगै हजुर, हामी सँगै जाने कि। अचारको बेला रोपाई गर्ने मेला, रोपाई गर्ने मेला, झरम गाम बेसीमा

ब्यारेले बिउड काट्छन् आली लाउँछन् बाउसे रोपर रोपर गरेन झारे दाजु र भाइ आली लाउनु होला आली लानु होला दिदी बहिनी रोपारे हिमाला चुली के भन्नु र भोलि के भन्नु र भोलि दिदी बहिनी रोपारे पानी है पर्ला भन्दै मा आकाशतिर हेर्दै आकाशतिर हेर्दै छाता होइन घुम्लेरा

0: हजुर दादा, धेरै लामो गाडी साथीहरूलाई अप्ठ्यारो.
1: मिठो मिठो मिठो प्रस्तुति. अब यतिखेर घुम भन्दा त अब कति मान्छेलाई थाहा पनि नहोला होइन, घुम ओर्ने चलन अब बिस्तारै लोप पनि भइसक्यो, अझै कहीँ कहीँ होला, कति ठाउँ पनि थाहा छैन. अब यो घुम, अब घुम ओडेर त्यो पानी परेको वर्षामा धान रोप्दै गीत गाउँदै यस्तै गरी रमाइलो गर्ने समय त्यतिखेर जति थियो त्यति अब अहिले त घटि पनि सक्यो होला होइन. यस्तै गीत गाउँदै तपाईँ पनि अहिले यतिखेर धान रोप्ने ठाउँमा रोपारमा भएको भए कति रमाइलो हुन्थ्यो होला
0: होइन. हामी खेततिर जाऊँ भनेर भनेको, हामी कोठाभित्र बन्द कोठामा बसेर नि हामी एउटा त्यो हुन्छ नि महसुस मात्रै गरौँ भन्न
1: चाहिँ
0: आउने साथीलाई समय छोड्दै म चाहिँ बिदा भएँ. हजुरबाट राजन दाई नमस्कार.
1: नमस्कार, शुभ दिन. कुलेश्वरबाट त्यो दीपिका थापा छोटो प्रस्तुतिसँगै छुटिसक्नु भएको छ. अर्को साथी फेरि आइसक्नु छ. कुन चलो हेलो हेलो हेलो
2: हेलो
1: हजुर नमस्कार.
2: नमस्कार,
1: को बोल्नु भयो कताबाट? किन तपाईँको आवाज राम्रो आएको छैन? आवाज राम्रो आएन, बुझिएन, अलि आवाज बुझिएन, काटिएर आइरहेछ. हजुर, गरिमाजी, त्यही त आवाज त्यति राम्रो आइरहेको छैन गरिमाजी. के भयो, अलिकति आवाज तपाईँको गडबड भएको छ त. सधैँ त राम्रो आवाज आउँथ्यो. सुनिरहनु भयो, तपाईँको चाहिँ काट्या काट्यो जस्तो भएर आइरहेको छ कि असार लागेर हो कि यहाँ अलि अलि आवाज बुझिया छैन कि तपाईँको, काटेर घुडुवार घुडार गुरु आइरहेको छ कि. यो चिसो अब यदि गर्मीको बेला त्यो धान रोप्दै चिसो होइन फिल अब महसुस गर्दै होइन गीत गाउँदा त्यसले पनि हुन सक्छ. अनि भन्नुहोस् के छ अनि धनकुटातिर के छ यतिखेर, के रमाइलो छ? रमाइलो छ,
2: रमाइलो घमाइलो छ. बेलुका साँझमा पानी पर्छ अनि दिनमा चाहिँ घाम लाग्छ. रमाइलो घमाइलो भन्नुपर्छ, अब बिहानको घामले राति सुत्दाखेरि पसिना आउँछ त्यस्तै छ भन्नुपर्छ है. हजुर,
1: राति त शीतल हुनुपर्ने त, दिउँसो घाम राति पानी पर्दैन झन् शीतल हुनुपर्ने होइन र
2: कि. तर तपाईँको पानी पर्छ बाह्र एक बजीदेखि उता पानी पर्छ
1: राति दिउँसो
2: रातिको, त्यो भन्दा यता चाहिँ गर्मी नै हुँदो रहेछ भनौँ न.
1: अब शीतल हुने, अब गरम बेला भनेको त अब बिहानै तिन चार बजे नै अलि शीतल हुने भनेको त, अब जस्तै गर्यो भने बिहान तिन चार बजे त शीतलै हुन्छ नि. अनि यो घाम टन्टलापुर घाम अब रोपाई गर्ने बेला यतिखेर चलाएको छ, तपाईँतिर के रोपाई हुन्छ हुँदैन? रोपाई हुन्छ. अनि के आजकल सुरु भएको छ नि त, असार त लाग्यो अनि रोप्ने बेला भएको छैन, धान रोप्ने बेला भएन.
2: भर्खर आज अब तिन गते होला
1: होइन, हो
2: अब हप्तादेखि उता चल्छ होला रोपाई.
1: अनि के आफ्नै तपाईँको आफूमा अब साथीहरूकोमा आफन्तकोमा के सबै मेलो मिसो मिलाइसक्नु भयो त?
2: मेलो मिसो भन्दा पनि यस्तो, अब हामी चाहिँ के गर्छौँ भने अब आज भोलि यस्तो सुन्नु न, अब पहिला पहिला हाम्रा बा आमाहरूले अब बढी मकै र धान लाउँथे भने आज भोलि चाहिँ किनभने नगदे बाली भन्छन्, उखु रोप्छन् धेरै,
1: उखु
2: उखु रोप्छन्, धानहरू अलिअलि मात्रै रोप्ने गरेका छन्. अब धान रोपेर अब त्यति अब पैसा मूल्य पाउँदैन धानको, नपाएको हुनाले अब चामल किनेर खाने किन धान रोप्ने र भन्ने खालको हुन्छ.
1: अब हाम्रो यही कारणले पनि खेत बारी बारीहरू चाहिँ बाँझो भएको हो कि, अब के अब किनेर खाऊँ भन्ने, आफ्नै ठाउँमा हुने आफूले उब्जाउन गर्न सके चाहिँ आफै नगर्ने गाह्रो लाग्ने, अनि किनेर खान चाहिँ सजिलो लाग्ने होइन.
2: त्यस्तै हो अब धान कसले कुटिराख्ने कसले मिलमा बोकेर लाग्ने भन्ने खालको सोचाइ भएर पनि होला. तर म पनि हामी चाहिँ धान चाहिँ रोप्छौँ, रोप्नु चाहिँ होइन, बढी अब उखुको खेती गर्छन् यहाँ, उखुको खेती पनि गर्ने. अब पहिला देखि नै उखु त खेती रोप्थे नि त, धेरै चाहिँ होइन अलिअलि रोप्थे, तर आज भोलि चाहिँ पुरै अब व्यवसाय रूपमै
1: रोप्छ. उखुको मूल्य चाहिँ राम्रो छ,
2: उखुको अब भनौँ न नगदे बारी भन्छ तपाईँको, अब यो असोज कार्तिक यो भदौदेखि बेचेको तपाईँको चैत वैशाख जेठ असारसम्मै झन्डै बेच्छन् क्या उखु.
1: अनि के सिधै अब कम्पनीको मान्छे आउँछ या बिचको मेडिटर?
2: हाम्रो चाहिँ के भने यहाँ अब तपाईँको यो धरान धनको त हाइवे रोड छ नि त, तपाईँ त अब धनकुटामै बसेको भन्नुहुन्छ, देब्रेबासमै बसेको भन्नुहुन्छ, या तम्मर नदी भनेर थाहा होला नि त.
1: तम्मर नदी थाहा छ हजुर.
2: हजुर, त्यो तम्मर नदीको अब किनार भनौँ अथवा त्यो छेउछाउमा बाटोमा अब त्यो भनौँ न अब त्यहाँ अब नगर प्रहरी त नभनौँ, अब सशस्त्र प्रहरीहरूको बलहरू हुनुहुन्छ, त्यसमाथि अब नेपाल प्रहरीहरू हुनुहुन्छ होइन, अब त्यहाँ चेकिङ हुन्छ, चेक बसेको हुन्छ उता यता अब बसेको हुनाले पनि अब त्यहाँ गाडी रोकिने बस्ने जाने गर्छ नि त. त्यसले गर्दाखेरि त्यही अब व्यापार गर्ने अब उनीहरूले बेच्ने त्यही गर्ने गर्नु चाहिँ अब त्यो त्यो उखुको चाहिँ तपाईँको त्यो रस बनाएर बेच्ने होइन अब हामी चिया मिलमा चाहिँ अब उखु चिनी मिलमा लाँदैनौँ हामीले नलाने त्यही अब हाम्रो खरिदहरू आउँछ खरिद गरेर आउनुहुन्छ त्यहाँबाट हामीले घरबाट हामीले बेच्ने चाहिँ गर्छौँ लाख्राको हिसाबले हुन्छ अब गोटाको अथवा अब भारीको हिसाबले बेचेर लाने अब बेच्दिने उनीहरूले चाहिँ लगेर बेच्नुहुन्छ त्यसरी बिक्री गर्नुहुन्छ
1: ओके जस अब यो अहिले यो जस यो उखुको व्यवसाय चाहिँ त्यो ठाउँको लागि चाहिँ राम्रै छ अहिले भनौँ न उत्पादन अब उपार्जनको लागि पनि राम्रो छ
2: राम्रो छ अब भनौँ न अब असोज अब भदौको अन्तिमदेखि बेचेको तपाईँको चैत वैशाख जेठ असारसम्म बेच्छन् भनेपछि
1: राम्रै हुने भयो
2: अब आइराख्ने गइराख्ने भयो नि त पैसा पनि आइराख्ने भयो
1: हात उत्पादन पनि यता भइरहने भयो गइरहने भयो पैसा पनि आइरहने भयो
2: अब फागुन चैतमा हामी उखु रोप्छौँ अनि फागुन चैतमा रोपेपछि तपाईँको पुरानै उखु हुँदै गर्छ नयाँ उखुलाई उत्पादन गर्दै गयो त्यसलाई अब गोडमेल गर्दै गयो अनि त्यो भदौ असोज कार्तिकदेखि हुन थाल्यो भने नयाँ उखु भयो भने पुरानै उखुले अब त्यतिसम्म धानेको हुन्छ क्या
1: हातमा लाग्यो सुन्ने नहुँदो रहेछ त्यो त राम्रै कुरो हो नि होइन त्यो राम्रो अर्थोपार्जन पनि भयो होइन
2: धान पनि रोप्छौँ नरोप्ने होइन रोप्छौँ तर भयो भने अब ठिकैसँगले अब त्यसलाई म्यानेज गरेर मिलाएर चाहिँ रोप्छौँ हामी
1: ओके खुसी लाग्यो यहाँसँग कुरा गरिमा जे अनि गीत के सुनौ त आज
2: अब मलाई त आसारै भएको त खासै आउँदैन सानो टुक्कामा गाइदिन्छ साथीहरूले दीपिका थापा साथीहरूले गाउनु भएको थियो धेरै लामो गाउनु भएको
1: होइन तपाईँले पूर्वेली भाषा सुनाउनु भयो नि भयो नि के भयो तपाईँलाई सजिलो लाग्ने भएको जुन सुनाए नि भयो नि
2: कहाँ सुन्नु न आसारे महिना अब आसारको महिना छ धान रोप्ने दिन छ अब ठिकै हुन्न त्यो पनि सानो टुक्का गाइदिए पनि तपाईँ हामी नभए पनि रेडियो नेपालमा
1: सुनिरहने
2: भाइले सुन्नुहुन्छ नि राईले कस्तो गाएछ भन्नुहुन्छ नि त
1: होइन
2: तपाईँ आफ्नो सानो टुक्का गाउँदाखेरि उहाँले यो ठाउँमा चाहिँ यसरी सुधारेर लानु भएको भए राम्रो हुन्थ्यो भन्ने हुन्छ
1: नि सुझाव पनि आउँछ होइन
2: ओके हजुर सुझाव पनि दिनुहुन्छ नि त
1: उहाँले
2: आसारे मैना दबदबे हिलो धान हेरो पोला पाताली जनलाई फरिया किन्दा छबिसरिन लाग्यो है छबिसरिन लाग्यो पाताली जनलाई फरिया किन्दा छबिसरिन लाग्यो ल यति नै
1: मिठो मिठो प्रश्न छोटो मिठो प्रश्न लगाएर धेरै धन्यवाद गरिमा जेल छुट्टी है त ओके बाबा भाइ गरिमा राई हुन्थ्यो धनकुटाबाट छोटो मिठो कुराकानी गीतसँग छुट्टी छ बजारको साथी फेरि को हुनुहुन्छ हेलो
3: नमस्ते नमस्ते
1: नमस्ते नमस्ते गागल फेदीबाट हो कि क्या हेलो
3: हेलो
1: हेलो
3: हेलो नमस्ते राज सर
1: नमस्ते नमस्ते
3: उता अर्को फोन राम्रो कटेको छैन है सर
1: अर्को फोन काटेछ राख्नु भएको छैन कि हामी यता काटिदिन्छौँ अर्को गागल फेदीबाट
3: हो सर हो गागल फेदी
1: त्यस्तै त्यस्तै लाग्यो मलाई आवाज त
3: हजुर हजुर पक्कै पनि
1: गागल फेदीबाट
3: हजुर सर बालकुमार लामा
1: बालकुमार लामा
3: हजुर हजुर
1: आराम हुनुहुन्छ बालकुमारजी
3: आरामै सर आरामै भन्नुपर्छ यता गाल फेदी र घर परिवार हामीहरू सबैजना आराम कुशल छौँ भन्नुपर्छ
1: एकदम सधैँ आराम कुशल रहनुलाई हाम्रो पनि कामना छ है अब गागल फेदी त अब हराभरा अब आलु खनिसकियो होला नि गागल फेदी त आलु खन्ने बेला पनि भयो होला होइन
3: सक्यो सर सक्यो
1: आलु खनिसक्यो अब अब अब धान रोप्ने के गर्छ र त्यहाँतिर
3: हो सर धान लगाउँछ सर लगाउँछ धान लगाउँछ यहाँ अलिकति यतातिर होइन अलिकति यो मभन्दा थोरै तल यो ब्रह्महेल चोकको आसपासतिर चाहिँ लगाउँछ सर
1: त्यसको पछाडि भागमा त पुरै फाटै छ नि धान खेतै छैन होइन
3: हजुर छ छ सर छ छ यता दायाँ बायाँ नै छ हजुर पक्कै पनि
1: अब अनि तपाईँहरू के छ त कतै आफ्नो इष्टमित्रहरूकोमा त रोप्न जाने पर्व तिर्ने जाने जाने जस्तो हुँदैन गाउँघरतिर त हुन्छ नि त्यस्तो होइन
3: एकदम सर हाम्रो गाउँमा त एकदमै
1: आज आज रामबहादुरकोमा जाने पछि श्यामबहादुरमा पछि मेरोमा आउने होइन एउटा हुन्छ नि त
3: हो सर हो
1: काठमाडौँमा चाहिँ हुँदैन है यो
3: हजुर छैन सर
1: अब त्यति पर्व लगाउनु पनि खेतै छैन नि काठमाडौँमा त सकिसक्यो
3: हो सर अब आफ्नो घर परिवार आफ्नो जानहरूलाई नै अब ठ्याक्क हुन्छ होइन
1: अब यो धान खेती भन्दा नि घर खेती धेरै हो क्या
3: हो सर काँडाहरू मास्दै होइन अब घर खेती घरहरूको चाहिँ उन्नति प्रगति भए
1: खेती कि जमिनहरूमा घर भन्न थाले
3: हजुर
1: होइन डाँडा काँडा अलि यसो कोदो सोदो मकै यसो उखुसुखु हुने ठाउँमा पनि त्यहाँदेखि फोडफड गरेर त्यहाँदेखि प्लटिङ हुन थाले
3: होइन
1: बस्तीले थित्दै गयो अब खेती चाहिँ मिचिँदै गयो कि
3: हो सर पक्कै पनि गर्नुपर्छ सर पक्कै पनि के गर्ने अब यस्तै छ होइन
1: जिन्दगी चल्नुपर्छ चलाउनुपर्छ जसरी चल्छ
3: तपाईँ हामीले रोकेर नसकिँदो रहेछ
1: सकिँदैन सकिँदैन त्यो त
3: के
1: अनि के छ आज गीत कस्तो सुनाउनु त आज
3: हुन्छ सर अब धेरै जस्तो हाम्रो पूर्वतिरबाट मत खसिरहेछ
1: छ छ खस्या छ
3: पूर्वेली भाकाहरूले होइन मत खसिरहेछ सर म पनि पूर्वेली भाका नै थोरै गुन्जाउँछु
1: ओके हस्
3: हस् हस् हस् आसाराईमा रोपाई गर्नु बाँझो तिर्नु जेठाइमा आसाराईमा रोपाई गर्नु बाँझो तिर्नु जेठाइमा सुख माया लाइदेऊ बहिनी पहिलो भेटाइमा ए आऊ होइ माया

0: cái nó hầu bộ tô cái.
1: पक्कै अब परिवारमा भुतुक हुने बेला अन्त चाहिँ भुतुक नहुनु होला होइन बल्कमा
0: है
1: अब कति कुरा अब गीत त यस्तो क्या कति कुरा सिधै भन्नु छ कति गीतबाट नि यसो ब्याङ्के जान्छ भन्छन् होइन
0: होइन
1: र पनि यति मिठो प्रस्तुति दिनुभयो यसको लागि धेरै धन्यवाद बालकुमार चाहिँ छुट्याइ त
0: शुभ दिन
1: हस् यहाँको शुभ दिन होस् गागल फेदीबाट हुन्थ्यो बालकुमार लामा अर्को साथी फेरि आइसन बसेकाडको हुनुहुन्छ हेलो
2: हेलो नमस्ते राजन सर शुभ बिहानी
1: नमस्ते शुभ बिहानी कताबाट को बोल्नु भयो
2: श्रीराम दाहाल है भक्तपुरबाट
1: हो श्रीरामजी आराम हुनुहुन्छ
2: म आराम छु हजुरलाई कस्तो छ हजुरलाई यो असार महिनाको धेरै धेरै शुभकामना
1: एकदम हामीलाई भन्दा नि यहाँलाई धेरै धेरै शुभकामना
2: धन्यवाद होइन हजुर हामी भने यही हो अब किसानले उब्जाएर नपठाएकन
1: मानव रोपेर मुरी उब्जाउने हो नि त
2: जागिर खानेले सहरमा बस्ने खाना पाउनुहुन्न
1: हो मानव रोप्ने
2: सहरमा बसेर जागिर खाएर पैसा नकमाइकन फेरि यता किन्न नै पाइएन
1: त्यही त अब यो मानव रोपेर मुरी उब्जाउने भन्छ नि यतिखेर होइन
2: हजुर हजुर
1: अब भक्तपुर त विशेष गरी अलिकति कृषि भूमि जस्तो पनि छ होइन अलिक बढी उत्पादन हुने ठाउँ होइन
2: गाउँको छेउछाउमा खेती छ नि त
1: धेरै छ अहिलेसम्म होइन त्यहीको सब तरकारीहरू कति काठमाडौँ आइपुग्छ त्यसले पनि कति धानेको छ होइन
2: अनि
1: यहाँको चाहिँ के छ नि के रोपाइँ सफाई गर्ने के छ
2: तर मेरो अब अहिले खानलाई तरकारी पनि छ अब खेत रोपियो अस्ति अब गैरी खेत भनिन्छ गैरी खेतमा रोपियो
1: ए रोपिसक्यो
2: हजुर अस्ति 31 गते रोपियो
1: ए मङ्सिरमा काट्ने धान होला होइन
2: यो मङ्सिरसम्म पुग्दैन यो के अरे असोजको अन्तिम अथवा कार्तिकको दुई चार
1: गते हजुर हजुर
2: हजुर अनि अब बाँकी छ तारीमा अलिकति
1: अलिकति बाँकी छ आफ्नो चाहिँ
2: हजुर
1: त्यतिपछि सक्यो आनन्द ढुक्क
2: आनन्द ढुक्क
1: त्यसले त्यति रोपेको धानले कति एक अर्का एक वर्षलाई धान्छ
2: होइन सर अब एक वर्षलाई चाहिँ पुग्छ अब अहिलेको अहिले मेरो परिवारलाई
1: परिवारलाई मात्र उत्पादन हुन्छ कि बिक्री वितरण पनि हुन्छ
2: बिक्रीलाई हुने हुन्थ्यो तर अहिले त्यहाँ अलि उसमा अलिक भाडामा दिएको छ
1: ए
2: खेतै
1: भाडामा दिएको कि अधियामा दिएको ठेक्कामा अनि भनेपछि आधी उहाँले रहन्छ आधी तपाईँलाई दिनुहुन्छ
2: हजुर हजुर हजुर
1: ए त्यो पनि सजिलो अब अहिले गर्ने अब मान्छे पनि कम भयो होइन काम गर्ने मान्छे त्यही छ
2: अब साधन पनि अब अहिले अब स्रोत र खेताला पाउन गाह्रो अनि अब म गर्छु भन्नेलाई दियो भने गर्नुहुन्छ नि
1: त्यो पनि सही हो ओके अब यहाँको कृषि फर्स्ट हाउस हामी पनि कामना गर्छौँ असार लागेको छ
2: धन्यवाद
1: अनि आज के छ त अनि आज गीत के त अब
2: हुन्छ अब आज यही रोपाइ सम्बन्धी नै छ म चाहिँ अब गैरी खेतलाई चाहिँ लिएर गाउनलाई
1: ओके
2: है
1: हस् ल

0: पर्खी बस्छु गैरीको छेउनिर मेरै भर पर मेरो माया छ भने सानोलाई भोलि बिहान बेसी जराई मेरो माया छ भने सानोलाई भोलि बिहान बेसी जराई
1: हजुर पक्कै अब यस्तो अब बेसीतिर भेट्नेतिर नलाग्नु सब होइन
0: होइन फेरि होइन हामी नि गएर अब काम गरे पनि नभए अरा सिकाइ त गर्न पाइन्छ बेसी त झन्

0: यो मिठो टप्पा गीत अहिले डम्बर बस्नेतको र साथीहरूको सर्वको मिठो प्रस्तुति अहिलेहरूको लागि राख्यौँ। फेरि हामी यहाँसँग कुराकानीतर्फ लाग्छौँ। यहाँहरूका गीतहरू सुन्ने बाँकी छ, हाम्रा गीतहरू सुनाउन अझै बाँकी नै छ। पहिला कुराकानी गरौँ, कहाँबाट आउनु भएको छ? हेलो, हेलो,
1: हजुर दर्शन नमस्कार। हजुर म एम बहादुर गोले सिन्धुलीबाट।
0: सिन्धुलीबाट सुनिरहनु भएको छ? कस्तो लागेको छ रेडियो नेपाल सुनिरहँदा, कार्यक्रमहरू कस्तो लाग्छ?
1: हजुर हजुर।
0: अनि आज के सुनाउनु हुन्छ त अनि?
1: आज 2083 साल 23 धान बाली दिवस, हरेक वर्ष खेती किसान मेलापात धान रोपाइ लोकदोहोरी गीत गीतको भाका रचना गरेर आफै काउन्ट गरी बस्छन् होला।
0: हजुर हस् ल सुनाउनुहोस् ल।
1: असर साउन महिना दब दबे हिलो रोपाइ गरौँ सायर, हल गोरु ट्र्याक्टरले साउनतिर थियो लाउन, आउँदैछु म त धाएर। आउनुलाई आउनुहोस् रोपाइ गर्ने ठाउँमा, हिलो हालि लाउनलाई, छुपुमा छुपो धानै र रोपौँ साथीलाई मेलो सघाइ देऊ, गोरुको नाउँ झुले हितैको ठुले साथीलाई मेलो सघाइ देऊ, नाफा लाउने फुली हितैको ठुली मेलो सघाउँ भनेर, जम्ना दि तरौँ रमाइलो पारौँ मेलो सघाउँ भनेर, बिजुली बत्ती झिलिमिली तपाईँ हामी मिली रोपाइँ झिलिमिली दोहोरी गाएर, रोपाइँ झिलिमिली रमाइलो पारेर, छिनघरी छिनमा रोपाइँ गर्ने दिनमा रमाइलो पारेर, देउराली

0: पाती रोपाई गर्ने साथी रमाइलो पारेर, देउराली पाती रोपाई गर्ने साथी बिदा दिनुहोस् भनेर, धान हजुरको साथमा बिदा दिनुहोस् भनेर, खेतीको दैले हितकारी चाहिँले बिदा दिनुहोस् भनेर, देउराली पाती रोपाई गर्ने साथी बिदा दिनुहोस् भनेर, बिदा दिनुहोस् भनेर।
1: एमजी पक्का पक्का पक्का, हाँ यति मिठो प्रस्तुति प्रस्तुतिलाई धेरै धन्यवाद एमबारजी। छुट्टी सकेमा चाहिँ फोन रिसेन्ट भएको छ, धेरै धन्यवाद एम बहादुर गोलेजीलाई सिन्धुलीबाट हुन्थ्यो। अर्को साथी फेरि आइसक्नु भएको छ, कहाँबाट हुनुहुन्छ? हेलो
2: नमस्ते।
1: नमस्ते, कताबाट को आउनु भयो?
2: पश्चिम प्युठान स्वर्गद्वार
1: नगर हजुर जीवन
2: पश्चिम प्युठान स्वर्गद्वार नगर जीवन
1: जीवन साङ्गीतिक मगर अनि आराम जीवनजी। हेलो हेलो जीवनजी, तपाईँको फोन राम्रोसँग कुराकानी आइरहेको छैन।
3: हेलो
1: हेलो, हो जीवनजी काटिसक्नु भएको छ, फेरि प्रयास गरेर अर्को साथी आउनु भएको छ। हेलो
3: हजुर नमस्ते। नमस्कार
1: हजुर। हजुर नमस्ते। नमस्कार, को बोल्नु भएको कताबाट?
3: म सुदूरपश्चिम कैलालीदेखि प्रेम मगर भन्ने मान्छे बोलेको छ है सर।
1: प्रेम मगर, धेरै पछि आउनु प्रेमजी?
3: हजुर अब धेरै पछि नै भन्नु पर्यो।
1: के छ अनि तपाईँ प्रेमजीको अनि कैलालीतिरको खबर खबर के छ? कतिको गर्मी छ कैलालीतिर यतिखेर?
3: गर्मी त कुरा नगरौँ सर,
1: धेरै छ है।
3: अचम्मै छ।
1: अनि के छ कैलालीतिर पनि अब रोपाई सोपाई त हुन्छ क्या र? होइन
3: रोपाई त हुन्छ सर, अब आकाशबाट पानी परेको छैन, यसो सिजाको व्यवस्था भएको अहिले रोप्दैछन्।
1: अब यो यस्तो चर्को घाम चर्को गर्मी छ, यति तातो छ, यस्तोमा अब रोपाई गर्ने कसरी कतिको सहज हुन्छ यति बेला?
3: गाह्रो त यही त छ सर, के गर्नु, खेतमा रोपाउने भने बिउ भएको चाहिँ रोप्नै पर्ने बाध्यता छ,
1: नत्र त पहेँलो भइहाल्ला बिउ फेरि होइन यो घामले।
3: पहेँलो पनि हुन्छ अनि छिप्यो भनेपछि भाँचिन्छ फुल्छ,
1: गाह्रै छ
3: त्यस्तै त गाह्रो छ।
1: अनि तपाईँको चाहिँ के छ कि छैन आफ्नो गर्नुभयो?
3: मेरो त सानो सानो त छ सौ, तर अहिले हुँदैन होला, यसको पन्ध्रदेखि पछि
1: पानी पानी नपरिकन नहुने
3: भयो।
1: हजुर यसपालि अब बर्खा पनि अलिकति ढिलै हुन्छ कि, पानी पर्ने अलिक ढिलै छ भन्ने अब मौसम विज्ञहरूले भनिरहेको छ होइन, अलिकति पछाडि सर्छ कि भनिरहेको छ। जस आशा गरौँ पर्छ, किसानहरूको लागि खुसीको दिन त ल्याउँछ नै, वर्षा भइहाल्छ नि होइन र?
3: हजुर।
1: अनि प्रेमजी आज के पश्चिमी गीत सुनाउने, के सुनाउने आज?
3: आज अब सुदूरपश्चिमको त आउँदैन, पश्चिमतिरकै होला।
1: ओके, पश्चिमकै सुनौ।
3: हुन्छ
1: हुन्छ,
3: प्रयास गर्छु।
1: हजुर हजुर।
3: ए आज लैरा मधुरो सपना

भइदेऊ आठ तोरे पायालाई।

0: मिठो मिठो मिठो प्रस्तुति दिएको लागि धेरै धन्यवाद प्रेमजी. अहिले यहाँसँग छुट्टी है त.
1: हस्
0: नमस्कार. खैलाली बढन्थ्यो प्रेम मगर अर्को साथी फेरि आइसन बस्छ. कहाँबाट को हुनुहुन्छ? हेलो
2: नमस्कार.
0: को बोल्नु कताबाट?
2: इन्दिरा
0: घिमिरे विराटनगरबाट. हाम्रो कुरा त भएको छैन क्या है? पहिला जमलबाट हो, अहिले विराटनगर पुग्नु भएको छ.
2: हजुर,
0: धेरै अगाडि हो त जमलबाट बोल्नु भएको है.
2: तपाईँसँग कुरा नभएको सर यो भूकम्प आउनुभन्दा अगाडि हो, एक हप्ता अगाडि.
0: त्योभन्दा अगाडि त हाम्रो प्राय कुरा भइरहन्थ्यो.
2: फोनमा कुरा भयो.
0: हो हो, फोनमा कुरा भइरहेको हुन्थ्यो. अनि अहिले विराटनगरै सिफ्ट हुनुभयो यहाँबाट?
2: हजुर, यतै अब त्यस्तै कारण परेर आएको थिएँ. अब त्यति चाहिँ भयो सर, म यतै.
0: व्यवसायमा नि हुनुहुन्थ्यो नि त्यतिखेर?
2: त्यतिखेर म व्यवसाय नै गर्थेँ.
0: गर्नुहुन्थ्यो नि. अहिले अनि व्यवसाय छोडिदिनु भयो अहिले?
2: अब श्रीमान बिरामी भएर म खासमा त यता आएको हुन्छ सर.
0: हजुर, अनि ठिक छ अहिले उहाँलाई?
2: उहाँ त अब डेढ वर्ष भइसक्यो.
0: हो, दुःख खबर है कि बिरामी हुनुहुन्थ्यो पहिलादेखि?
2: बिरामी हुनुहुन्थ्यो, अनि अब उहाँ घर थिएन, आफ्नो घरमा चाहिँ अलिक
0: जिन्दगी. अब सबैको पालो सबैको आउँछ होइन, कोही अब अलिक दुःख त उसमा हुन्छ, कोही अब अलिक ढिला होला, कोही चाँडो, अब जानु सबैलाई पर्छ नै होइन.
2: त्यही त मिडियाबाट म धेरै थिएँ, अनि सबको कार्यक्रम म जहिले पनि सुनिराख्छु.
0: हजुर हजुर, धन्यवाद त्यसको लागि. चाहिँ अब यहाँले धेरै कार्यक्रम सुन्नुभयो, त्यति बेला भन्दा नि अगाडिदेखि सुन्नुहुन्थ्यो, अहिलेसम्म सुनिरा रेडियोबाट बजेका प्रसार भएका कार्यक्रमहरूमा अहिलेसम्ममा कस्तो चाहिँ अब भयो हुन्थ्यो अथवा यो चाहिँ कार्यक्रम नभए हुन्थ्यो, केही त्यस्तो खड्केको छ यहाँलाई?
2: मैले सर पहिले पनि एउटा कुरा चाहिँ जुन हाम्रो यो राखेको थिएँ आएन त्यो, तपाईँलाई मैले हजुरलाई नै भनेर एउटा भजनसम्म आयो.
0: हजुर,
2: धार्मिक कार्यक्रम चाहिँ आएन, मलाई त्यो आइदिए हुन्थ्यो जस्तो लाग्छ कि.
0: ए, धार्मिक कार्यक्रम अब यस्तो छ, अब बिहानको होइन, अब अहिले अब यस्तो छ, अब रेडियो नेपालले पनि आफूले पनि कमाइ गर्नुपर्ने होइन, त्यसले गर्दा समय पनि हामीले अलिअलि बेच्नुपर्ने हुन्छ होइन.
2: अब हाम्रो पुरुषोत्तम सापकोटा गएपछि त्यो कार्यक्रम बन्द भयो, तर धेरै राम्रो कार्यक्रम थियो, त्यो धुन पनि बज्दैन अहिले त्यो धार्मिक कार्यक्रम.
0: होइन, अहिले धार्मिक कार्यक्रम अहिले हटेको छ होइन, समय पनि नभएर अब यसलाई म्यानेज होला बिस्तारै, आशा गरौँ केही दिनमा केही समयपछि.
2: धेरै श्रोता आभारी हुने
0: थियौँ.
2: बिहानको त भजन छ शङ्ख धुन, अब हजुर पनि आउनुहुन्छ, अब हाम्रो नरहरि नेउपानेज्यू आउनुहुन्छ, बिहान बिहानको म बिहानैदेखि सुन्छु.
0: हजुर हजुर, पक्का हामी आउँछौँ. अब हामी प्रयास गरौँ, हामी पनि त्यो समित छमा पुऱ्याउँला यो कुरा, अझै पनि होइन, त्यो बेला पनि पुऱ्याएको थियो होइन, किन आएन कसरी आएन त्यो कुरा बुझौँला, त्यसपछि आशा गरौँ आएपछि पक्कै पनि अहिले सुन्न पाउनुहुन्छ इन्द्रजी. गीत सुनाउनुहुन्छ कि?
2: म सानो एउटा म सरकारी मान्छेन, एउटा अलिकति मात्रै नियम मात्रै
0: जनाउँछु.
2: पूर्वै जाने रेल हाँसेर बोल न साथी दुई दिन बाँचुन्जेल. यति
0: पक्का पक्का, यति मिठो प्रस्तुति यहाँको लागि धेरै धन्यवाद इन्द्रजी. छुट्टी है त. हस् नमस्कार. इन्दिरा घिमिरे विराटनगर. धेरै पहिला हामी जमलबाट कुरा गर्ने गर्थ्यौँ, फोनमा कुरा भइरहन्थ्यो उहाँसँग हाम्रो, धेरै पछि जानुभएको थियो अहिले उहाँसँग कुरा. धेरै धन्यवाद उहाँलाई. अब हामी छुट्टिने बेला पनि आइसकेको छ, धेरै साथी गीत पनि सुन्यो, अब हाम्रो गीत पनि सुनाउने बेला आएको छ. छुट्टिने बेलामा गङ्गा राणा र साथीहरूको स्वरमा रहेको मिठो मिठो भाका यहाँसम्म छोड्दै कार्यक्रम लेखेपछिबाट प्राविधिक मित्र मोहम्मद असलम अनि म प्रस्तुत राजन छेत्री बिदा हुन्छु. 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ. रेडियो नेपाल सुन्दै गर्नुहोला.

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस कुखुरा सुँगुर बुङ्गुर घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: परिवर्तनका लागि 4 अर्ब रुपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नवप्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। प्रतिनिधि सभाको बैठक अहिले 11 बजे बस्दैछ। आजको बैठकमा मन्त्रालय गत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। त्रिभुवन विश्वविद्यालय त्रिवीले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकेको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारवाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। मेलम्ची खाने पानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीका अनुसार यो नेपालमा पिआइडीद्वारा खाने पानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज व्यासको पाइप हो। भक्तपुर किर्तिपुर मध्यपुर थिमी खपन जोरपाटी तथा पेप्सी कोला क्षेत्रमा खाने पानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस IDFR विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 मनाइन्छ। विश्वका 20 करोड भन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा दिवस मनाइँदै आएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्य पूर्वका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनुभयो। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले लेबनान सहित सबै मोर्चा युद्धको तत्काल र स्थायी अन्त्य नै सबैभन्दा महत्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत नेपाली समय अनुसार गए राति र आज बिहान भएका समूह चरणका खेलहरूमा अर्जेन्टिना फ्रान्स र नर्वेले जित निकालेका छन्। विश्वकपको समूह जी अन्तर्गत आज भएको खेलमा अर्जेन्टिनाले अफ्रिकी राष्ट्र अल्जेरियामाथि 3-0 सहज जित दर्ता गरेको छ। यसै गरी समूह आई अन्तर्गत युरोपेली टोली नर्वेले एसियाली प्रतिद्वन्दी इराकलाई 4-1 फराकिलो गोल अन्तरले पराजित गरेको छ। समूह आईकै अर्को खेलमा पूर्व विश्व विजेता फ्रान्सले अफ्रिकी टोली सेनेगलमाथि 3-1 जित निकाल्दै सुखद सुरुवात गरेको छ। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारण 11:40 सुनाउनेछौँ केही असारे गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैली।

0: नमस्कार, कार्यक्रम बदलिदो जीवनशैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवनशैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिन दैनिकी, हाम्रो खानपान, रहन सहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा पनि हामी कुराकानी अनि छलफल गर्दै आएका छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनैतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी बदलिदो पहिरन र सौन्दर्यप्रतिको सोच, आधुनिकता र परम्पराको सन्तुलन, महिला उद्यमशीलता र त्यसका चुनौतीहरू तथा आर्थिक रूपमा आत्मनिर्भर हुँदा पारिवारिक र सामाजिक जीवनमा पर्ने प्रभावका विषयमा केन्द्रित हुनेछौँ। समयसँगै हाम्रो जीवनशैली, सोच, प्राथमिकताहरू तीव्र रूपमा परिवर्तन हुँदै गइरहेका छन्। विशेष गरिकन महिलाहरू आज विभिन्न क्षेत्रमा सक्रिय हुँदै आर्थिक रूपमा आत्मनिर्भर बन्ने यात्रामा अगाडि बढिरहेका छन्। यसले उनीहरूको व्यक्तिगत जीवनशैली मात्रै होइन, परिवारभित्रको भूमिका, निर्णय प्रक्रिया र समाजको दृष्टिकोणमा समेत उल्लेखनीय प्रभाव पारिरहेको छ। यो सँगै आज हाम्रो पहिरन, सौन्दर्यप्रतिको दृष्टिकोण र पेसागत रोजाइमा उल्लेखनीय परिवर्तन देखिँदै गएको पाइन्छ। विशेष गरी महिलाहरू आफ्नै सिप र सृजनशीलतालाई व्यवसायसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने दिशामा अगाडि बढिरहेका छन्। यही सन्दर्भमा आज हामी फेसन र सौन्दर्य क्षेत्र मार्फत आफ्नै पहिचान बनाउँदै अघि बढिरहेका दुईजना महिला उद्यमीहरूसँग कुराकानी गर्दैछौँ, जहाँ उनीहरूको अनुभव, चुनौती र परिवर्तनका कथा मार्फत हामी बदलिदो जीवनशैलीका विविध पाटाहरूलाई नजिकबाट बुझ्ने प्रयास गर्नेछौँ। त्यसका लागि आज हाम्रो कार्यक्रममा हुनुहुन्छ दुईजना उद्यमी, शिल्पा राई र अनु राई, जो दिदी बहिनी पनि हुनुहुन्छ। अनुजी सौन्दर्य क्षेत्रमा व्यवसाय गर्नुहुन्छ भने शिल्पा फेसन सम्बन्धी उद्यममा सक्रिय हुनुहुन्छ। कार्यक्रममा सुनौ उहाँहरूका अनुभव सहितको यो कुराकानी। आज हामी बुझ्नेछौ फेसन र ब्युटीले हाम्रो जीवनशैलीलाई कसरी आकार दिइरहेको छ। यहाँहरू दुवैजनालाई स्वागत छ।
1: धन्यवाद।
0: सुरुमा त म शिल्पाजीबाट सुरु गर्छु। तपाईँ चाहिँ फेसन जर्नीमा कसरी आइपुग्नु भयो, छोटकरीमा भनिदिनुहोस् न।
1: अब फेसन जर्नीमा कसरी आइपुग्यौँ भन्दा पनि कस्तो भन्दाखेरि, मेरो चाहिँ सानैबाट मेरो आन्टी चाहिँ यो क्षेत्रमा लाग्नु भएको थियो। अब पहिलातिर त्यस्तो फेसन डिजाइनिङ यताउता भन्ने थिएन। त्यति बेला चाहिँ अब कटिङ, टेलरिङ त्यस्तै चिजहरू थियो। उहाँले चाहिँ पसल खोल्नु भएको थियो क्या म सानै हुँदाखेरि, अनि त्यति बेलादेखि एक खालको त्यो उत्सुकता थियो भनौँ न। अनि अब पछि गएर अब त्यसलाई अब पछि पछि गएर फेसन डिजाइनिङको कोर्सहरू पनि हुँदो रहेछ भनेर थाहा पाए पछाडि चाहिँ मैले पढेर अब भनौँ न अहिले यही व्यवसायमै छु।
0: अनि अनुजीको चाहिँ
2: सर्वप्रथम त यो मैले यो फिल्ड किन रोजेँ भन्दाखेरि, अब हामी त्यसै पनि महिलाहरू त्यसै पनि सौन्दर्य क्षेत्रमा एकदमै आकर्षित हुने, अनि त्यसमा पनि अब त्यो गर्ने क्रममा मैले सर्भिस लिने क्रममा कति ठाउँ गएँ म होइन, तर आफूले भने जस्तो मतलब सर्भिस मैले कहीँबाट पनि अब पाइनँ होइन। अब यसलाई यो ठाउँबाट भनेर त तोक्न त मिल्दैन, टाइमिङ भएन अब भने जस्तो हामीले भनेको टाइममा हामीले सर्भिस लिन पाइएन। अन्त मैले के सोचेँ भन्दाखेरि चाहिँ म पनि यो फिल्डमा गर्न सक्छु होइन, म यो फिल्डमा गर्न सक्छु, मैले पनि अब मान्छेले गरेको काम हो किन हुँदैन त भनेर मैले पनि यो फिल्डमा आएँ। त्यही क्षेत्र सम्बन्धी चासो हुँदै गएँ। त्यसपछि मैले क्लासहरू लिएँ, मैले सबै एडभान्स लेभलको क्लासहरू सकाएँ। त्यस पश्चात चाहिँ मैले अहिले आफैले अहिले चाहिँ व्यवसाय सुरु गरिरहेको छु, राम्रै भइरहेको छ।
0: अनि अहिलेको जुन पछिल्लो समय मान्छेहरूको लाइफ स्टाइल छ नि, जुन जीवनशैली छ, त्यसमा चाहिँ यो फेसन भन्ने कुरा, यो ब्युटी भन्ने कुरा चाहिँ कतिको महत्त्व भएको छ, कतिको इम्पोर्टेन्ट भएको छ जस्तो लाग्छ तपाईँलाई?
2: अहिलेको समयमा ब्युटी एकदमै आवश्यक आवश्यक हो प्रायः जस्तो मान्छेहरू. यो सौन्दर्य क्षेत्र भनेको चाहिँ मान्छेले आफ्नो आफूले आफूलाई राम्रो बनाउने मात्रै होइन, यसले चाहिँ कस्तो हुन्छ भने यो बाहिरबाट अनुहारको बाहिरबाट लाउने एउटा प्रोडक्ट मात्रै होइन, यसले चाहिँ मान्छेको आत्मविश्वास पनि, यसले चाहिँ एकदमै आत्मविश्वास मान्छेको व्यक्तित्व झल्काउने काम पनि गर्छ. अहिले त प्रचलित छ, जस्तै अहिले बिहे भयो, पार्टी भयो, हरेक कुरामा एकदमै मेकअपको चाहिँ एकदमै ठुलो भूमिका रहन्छ. यद्यपि हाम्रो दैनिक जीवनमा पनि अति नै आवश्यक कुरा हो यो भनेको चाहिँ,
1: अहिलेको चाहिँ अपरिहार्य जस्तै भएको छ.
2: हजुर,
1: जस्तो शिल्पाजी तपाईँ आफू आफै पनि फेसन सम्बन्धी जानकार हुनुहुन्छ, पहिले र अहिलेको समयमा चाहिँ कतिको फरक देख्नुहुन्छ? मान्छेहरूको जीवनशैलीसँग फेसन कसरी जोडिँदै गइरहेछ? तपाईँ आफैलाई के लाग्छ, केही अन्तर छ या अहिले कतिको इम्पोर्टेन्ट भइरहेछ भनौँ न?
3: अब अहिलेको समय चाहिँ खासमा यो कस्तो भन्दाखेरि यो अन्तर्राष्ट्रिय बजारमा भनौँ न अब कस्तो छ भन्दाखेरि चाहिँ यो ट्रेन्ड भन्ने छ नि जुन एउटा शब्द, यो चाहिँ एक एक हप्तामा चेन्ज भइरहेको छ भनेर चाहिँ हामी सुन्न पाइरहेको हुन्छौँ कि. अनि अब विश्व बजारले गर्दाखेरि चाहिँ अब यहाँदेखि अछुतो चाहिँ हाम्रो नेपाल पनि रहन सकेन, हाम्रो समाजै रहन सकेन. त्यसले गर्दाखेरि पछिल्लो समयमा यसको प्रभाव चाहिँ अब प्रभाव पर्छ यसले मान्छेको जीवनशैलीमा.
1: तपाईँकोमा यो संस्कृति सम्बन्धी संस्कृति झल्किने खालका ड्रेसहरू पनि रहेछ होइन, अहिलेको अब ट्रेडिसनल ट्रेन्डहरू भनौँ लुकहरू, त्यो लुक मोडर्न ट्रेन्डमा चाहिँ त्यो बिचमा कसरी ब्यालेन्स गर्न सक्नुहुन्छ, कसरी मिलाउनुहुन्छ यो कुरा चाहिँ?
3: यो चाहिँ कस्तो भन्दाखेरि कल्चर संस्कृति भन्ने कुरा चाहिँ एकदम यो चाहिँ बृहत् नै लाग्छ मलाई. अहिले फेरि हामी कस्तो समाजमा छौँ जस्तो लाग्छ भने हामी नयाँ पनि एकदम धेरै रुचाइरह हुन्छौँ र पुरानो छोड्नु पनि खोजिरहनौँ कि, हामी चाहिँ ठ्याक्कै त्यो बिचमा छौँ. यसले गर्दाखेरि पुरानो संस्कार संस्कृति झल्किने जति पनि हाम्रो वेशभूषा आभूषणहरू छ नि, यिनीहरूलाई चाहिँ सबै समक्ष ल्याउनु चाहिँ अलिकति यही ठ्याक्कै यही समयमा चाहिँ अलिक अप्ठ्यारो, अलिक गाह्रो, अलिक चुनौतीपूर्णै महसुस गरेको छु मैले चाहिँ. किनभनेदेखि एज अ फेसन डिजाइनर मैले पनि केही केही डिजाइनहरू गरिरह हुन्छु, अनि त्यसमा चाहिँ मैले भोगेको कुराहरू भनौँ न, यो चाहिँ हामीलाई नयाँ पनि चाहिरहेको हुन्छ तर हामी पुरानो कुरालाई पनि छोड्नु चाहिँ चाहदिनौँ. मोडर्निजम भन्नुको मतलब चाहिँ पुरानोलाई चटक्कै छोडेर नयाँ अर सर्लक्क ल्याउने भन्ने त होइन, तर अहिलेको बुझाइ चाहिँ त्यस्तो छ के, यो पुरानोलाई चाहिँ चटक्कै छोडेर नयाँ लिएर चाहिँ यसलाई चाहिँ के नै गरे जस्तो भन्ने खालको बुझाइ चाहिँ अहिले एकदम धेरै छ. तर यो प्रति चाहिँ मान्छेहरूलाई अलिक धेरै चेतना हुनुपर्छ कि जस्तो लाग्छ मलाई.
1: जस्तो एउटा महिला भएर भनौँ न एउटा व्यवसाय चलाइरहँदा चाहिँ कस्तो चुनौतीहरू भोग्नुभयो तपाईँ आफैले चाहिँ?
3: चुनौती त एकदम धेरै नै, महिला भएर भन्दा पनि अब एउटा उद्यमी हो, उद्यमी भएरै पनि चुनौतीहरू त एकदम धेरै छ. के भन्दाखेरि अब हाम्रो चाहिँ भूपरिवेष्टित देश पनि भन्छौँ, हामीसँग र मेटेरियल्सहरू इनफ छैन, हामीले सबै र मेटेरियल्सहरू बाहिरदेखि ल्याउनुपर्छ. बाहिरदेखि ल्याउँदै गर्दाखेरि ट्याक्स भनौँ, भन्सारमा लाग्ने खर्च, त्यसपछि फेरि कति हो कति के यो कस्टहरूको त अहिले त हिसाब गर्ने हो भने त एकदम ज्यादा छ. यो चाहिँ सामानको कुरामा रह्यो, र अर्को चाहिँ व्यवसाय दर्तादेखि लिएर यो चलाउने स्टार्ट गर्नु अगाडिसम्मको यो हाम्रो एक त नीतिगत हिसाबमा पनि हाम्रो ठाउँमा चाहिँ कस्तो भन्छ, हाम्रो देशमा चाहिँ अलिक उद्यमीहरूलाई चाहिँ अलिक गाह्रै बनाएको हो कि जस्तो महसुस गर्छु म आफैले चाहिँ. आत्मविश्वासी बनाउनु भन्दा पनि अझै धेरै डिमोटिभेट गर्ने क्या यस्तो यस्तो कुराहरूले चाहिँ,
1: यो चाहिँ दर्ताको व्यवसाय दर्ताको समयमा भोग्नु भएको कुराहरू
3: हो. अब नीतिगत हिसाबले पनि नेपालमै के गर्नु चाहने युवाहरूको लागि चाहिँ परिवर्तन गर्नुपर्छ, चेन्जहरू ल्याउनुपर्छ नीतिमा पनि.
1: अनुजीले चाहिँ कस्ता कस्ता चुनौतीहरू भोग्नुभयो यो व्यवसाय दर्ता गर्दै गर्दा?
2: मैले चाहिँ अब नेपालमा अब केही पनि म्यानुफ्याक्चर नहुने भएकाले सबै सामानहरू ब्युटी सेक्टरमा जति पनि अब चाहिने हुन्छ इक्विपमेन्टहरू सबै सामानहरू अब इम्पोर्टै गर्नु पर्यो. इम्पोर्टै गर्नु पर्दाखेरि त्यहाँ समस्या त्यही पनि भयो अब होइन, अनि अब झन्झट भयो, समस्या भयो, यसले ला जा लिनु भयो, कता जा कता जा, त्यो टाइपको प्रब्लम भयो.
1: व्यवसाय दर्ताको क्रममा त्यत्तिकै झन्झट त छ नै.
2: त्यो त एकदमै.
1: अहिले तपाईँकोमा चाहिँ ब्युटीको लागि मान्छेहरूको त्यो अहिलेको पछिल्लो पुस्ताहरूको अपेक्षा चाहिँ कस्तो हुन्छ, कस्तो कस्तो हुन्छ, कस्तो खालको मान्छेहरू आउनुहुन्छ ग्राहकहरू चाहिँ?
2: ग्राहकहरू चाहिँ अब अहिलेको यो जुन बदलिँदो टाइममा होइन, अब यो ब्युटी सेक्टर भनेको पनि अब कस्तो हुन्छ भने, अब एक हप्ता अगाडि अर्कै ट्रेन चलिरहेको हुन्छ भने एक हप्ता पछाडि अर्को ट्रेनमा पुग्छ होइन, त्यही अनुसार हामीले पनि त्यसलाई फलो गर्दै लानु पऱ्यो, अपग्रेड गर्दै लानु पऱ्यो हरेक कुराहरूमा। अनि हुँदाखेरि अब प्रायः जस्तो सबै क्याटेगोरीकै आउनुहुन्छ आउनु त होइन, विशेष गरी चाहिँ अब जुन अब धेरै सोसियल मिडियातिर चल्ने हुन्छ, अब त्यो फेसनहरूदेखि लिएर कटहरूदेखि लिएर हरेक कुराहरू होइन, अब अब हेयरको लागि पनि अब त्यस्तै मतलब अपग्रेड भइरहेको हुन्छ हरेक कुराहरू, त्यही त्यस्तै टाइपकै आउनुहुन्छ।
1: जस्तो ठ्याक्कै यहाँनिर सोसियल मिडियाको कुरा आइहाल्यो, अहिले चाहिँ पछिल्लो समय सोसियल मिडियाहरू टिकटक इन्स्टाग्राम फेसबुकहरूबाट चाहिँ मान्छेहरूले एकदम व्यवसाय सुरु गरेको पनि देखिन्छ, त्यसलाई नै फोकस गरेर। तपाईँहरूको चाहिँ कतिको सपोर्ट भएको छ, यो सोसियल मिडियाले कतिको सपोर्ट गरिरहेछ? मैले शिल्पाजीबाट सुरु गर्छु।
3: पछिल्लो समय ठ्याक्कै अहिलेको समय भनेको चाहिँ यो मलाई आफै मेरो व्यक्तिगत बुझाइ चाहिँ के लाग्छ भन्दाखेरि, यो चाहिँ एकदम धेरै मान्छेहरू सोसियल मिडियामा डिपेन्ड भइरहेको छ कि जस्तो लाग्ने, र यसले व्यवसायमा चाहिँ राम्रै प्रभाव पनि परिरहेको देखिरहन्छु म। किनभनेदेखि कुनै पनि पसलहरूको लोकेसन चाहिँ अलिक भित्र छ अथवा मान्छेहरू सहज हिसाबले पुग्न सकिरहेको छैन भने सोसियल मिडियामा उसले राम्रो पिकअप लिनु सक्यो भने उहाँहरू एकदम राम्रो सेल भइरहेको चाहिँ हुन्छ क्या। यहाँ चाहिँ अब सोसियल मिडियालाई धेरै अब नेगेटिभली भन्दा पनि व्यावसायिक हिसाबमा चाहिँ यो पोजिटिभ नै हो कि भन्ने महसुस गरेको छु मैले चाहिँ। अनि कति धेरै तपाईँले आफै पनि हेरिराख्नु भएको हुन्छ होला सायदै सोसियल मिडिया, त्यसमा कति धेरै यो पछिल्लो समयमा त सोसियल मिडियादेखि नै बिजनेस गर्ने अझ धेरै महिला हुनुहुन्छ नि, उहाँहरू एकदम धेरै भइरहेको देख्छु क्या म अरूभन्दा पनि। हरेक हिसाबमा यसले सकारात्मक भूमिका नखेले पनि व्यवसायमा चाहिँ मलाई लाग्छ यसले सकारात्मक भूमिकै खेलेको छ सोसियल मिडियाले पनि।
1: सोसियल मिडियालाई एउटा माध्यम बनाएर महिलाहरू अझ बढी सक्रिय भएको व्यवसायमा देखिन्छ। एउटा महिला चाहिँ उद्यमी अथवा आर्थिक रूपमा आत्मनिर्भर हुँदै गर्दा चाहिँ त्यसले जीवनमै प्लस समाजमा परिवारमा कस्तो खालको प्रभाव पार्छ जस्तो लाग्छ यहाँलाई चाहिँ?
3: कस्तो भन्दाखेरि ठ्याक्कै यो मान्छेको जीवन भन्ने कुरा चाहिँ यो आर्थिक पाटोसँग यो नगासिउँ भन्दा पनि गाँसिएको विषय हो कि। त्यसले हुँदै त्यो हुँदै गर्दाखेरि चाहिँ अब महिला पुरुष जसै महिलाले परिवारमा कमाउँदै गर्दाखेरि चाहिँ एउटा महिला भएर परिवारमा कमाउँदै गर्दाखेरि चाहिँ उसलाई हेर्ने दृष्टिकोण उस फरक हुन्छ। किनभनेदेखि हाम्रो समाजमा के छ भन्दाखेरि पुरुषहरू चाहिँ काम गर्नु जाने पैसा कमाउने अनि महिलाहरूले चाहिँ घर हेर्नुपर्ने बच्चा बच्ची हेर्नुपर्ने भन्ने खालको जुन परिपाटी चलिरहेको थियो नि त अलिक केही समय अगाडिसम्म, ठ्याक्कै यो हाम्रो समयसम्म आइपुग्दाखेरि चाहिँ यही भइराख्नु पर्छ भन्ने खालको त्यो मानसिकता चाहिँ अलिक हटेर जानु चाहिँ गएको छ। तर अब महिलाहरूले आफैले कमाउनु सक्ने आर्थिक रूपमा सबल भइसक्दाखेरि समाजले परिवारले हेर्ने दृष्टिकोणमा त आकाश पातलको फरक भइ नै हाल्छ।
1: जस्तो अनुजीलाई चाहिँ के लाग्छ?
2: पक्कै पनि अब महिला भइसकेपछि, महिला उद्यमी भइसकेपछि अब हरेक कुरा त गाह्रै छ, अब घर पनि हेर्नुपर्ने हुन्छ होइन, उता आफ्नो व्यापार व्यवसाय पनि हेर्नुपर्ने हुन्छ, त्यो दृष्टिकोणले पनि गाह्रो त गाह्रो एकदमै गाह्रै हुन्छ हुनको लागि त। तर समाज होइन अब त्यसै पनि हाम्रो नेपाल राष्ट्र चाहिँ अहिलेसम्म कस्तो भयो लाग्छ भन्ने मलाई एकदमै पुरुष प्रधान देश नै चलिया अहिलेसम्म पनि, मतलब जतिसुकै मोडर्न भइसके पनि होइन, अब अहिलेसम्मको हाम्रो सोच चाहिँ मलाई त्यस्तै नै छ जस्तो लाग्छ अहिलेसम्म यसो हेर्दाखेरि विचार्दाखेरि निहाल्दाखेरि होइन। अनि त्यस्तो हुँदै गर्दाखेरि अब हामी एक कदम सक्षम भयौँ भने पनि अब परिवारले हेर्ने दृष्टिकोण फाल्टै हुन्छ, समाजले हेर्ने फाल्टै होइन, र आफैले कमाउँदा र होइन अरूको अन्डरमा बस्नु पर्दाखेरिको चाहिँ अब धेरै नै फरक हुन्छ। आफैले कमाउँदाखेरि अब आफूलाई चाहेको कुराहरू अब लाउनको लागि खानको लागि अरूलाई आफूले माग्नु पर्दैन होइन, अब त्यही हो आफूले कमाउँदाखेरि आत्मसन्तुष्ट पनि हुन्छ साथै आर्थिक स्वतन्त्रता पनि हुन्छ।
4: जस्तो तपाईँ अब सौन्दर्य क्षेत्रमा क्रियाशील हुनुहुन्छ, सक्रिय हुनुहुन्छ, होइन
2: हजुर,
4: अब स्किन फ्रेन्डली प्रडक्टहरू प्रयोग गर्ने अथवा मान्छेहरूले कति कस्मेटिकको सामानहरूदेखि लिएर यो छालाहरूमा चाहिँ एकदम जथाभावी लगाउने कुराहरू छ होइन, यसमा चाहिँ स्किन फ्रेन्डली प्रडक्ट प्रयोग गर्न कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ तपाईँलाई चाहिँ एज अ ब्युटिसियन?
2: यो त एकदमै जरुरी छ एकदमै, होइन अब क्लाइन्टहरू कस्तो आउनुहुन्छ भने एकदमै अनुहारमा पिगमेन्टेसन भएको, एकदमै ऱ्यासेसहरू, एकदम पिम्पलहरू आएको क्लाइन्टहरू आउनुहुन्छ होइन, अनि हाम्रोमा सर्भिस लिनुहुन्छ. सर्भिस लिएपछि हामीले त्यही अनुसारको हामीले ट्रिटमेन्ट गरिदिन्छौँ. त्यसपछि हामीले एकचोटि गर्दाखेरि त उहाँहरूको त स्किन त एकदमै अब सबै कुराहरू भिजिबल भएर जाने त हुँदैन. उहाँहरूले सर्वप्रथम त हामी के रिकमेन्ड गर्छौँ भने उहाँहरूलाई एकदमै स्किन केयर चाहिँ आफ्नो स्किन कस्तो छ भनेर थाहा पाउने होइन, त्यही अनुसार उहाँहरूले आउँदैन भन्ने अब जो कोही चिनेको चिकित्साहरूलाई अब मतलब पनि भन्न सक्नुहुन्छ, यद्यपि हामी ब्युटिसियनहरूलाई पनि उहाँले भन्न सक्नुहुन्छ होइन. अनि त्यही अनुसारको आफ्नो स्किन अग्रेडिङ प्रोडक्ट चाहिँ एकदमै युज गर्नु चाहिँ एकदमै आवश्यक छ. जुन पाए त्यही प्रोडक्ट युज गरेर चाहिँ अब त्यो स्किनमा झन् पिगमेन्टेसन आउने यताउता हुनुहुन्छ, तस त्यही भएर होम केयर चाहिँ एकदमै अनिवार्य छ.
4: प्लस अनि स्किन फ्रेन्डली प्रडक्ट,
2: हजुर स्किन फ्रेन्डली त हजुर.
4: यो सँगसँगै चाहिँ अब यो ब्युटी फिल्डमा भनौँ न, यसको यो क्षेत्रमा चाहिँ आफ्नो करियर बनाउन चाहने युवाहरू के भन्न चाहनुहुन्छ?
2: यो क्षेत्रमा नेपालमा गर्न सकिन्छ होइन, अब गर्न सकिँदैन भन्न सकिँदैन, तर हामीले सही अब कुन चाहिँ हामीले सेक्टरमा आफू कुन चाहिँ सेक्टरमा एकदमै आफू राम्रो भइन्छ होइन, त्यो सेक्टरलाई आफूले निहाल्दै गर्दै गर्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ भन्छु म. तर यस पछिल्लो समयमा आएर चाहिँ युवाहरू एकदमै यो सेक्टरमा चाहिँ एकदमै इन्ट्रेस्टेड देखिन्छ, सम्भव छ यसमा पनि गर्न सकिन्छ नेपालमै पनि केही.
4: अहिले अब पछिल्लो समय फेसनतिर, फेसनमा एज अ डिजाइनर तपाईँ होइन, तपाईँ आफैलाई चाहिँ यो क्षेत्रतिर कस्तो खालको भविष्य देख्नुहुन्छ? करियर देखेर पक्कै पनि व्यवसाय सुरु गर्नुभयो होला, अब आउने नयाँ पुस्ता, अब यो फिल्डमा आफ्नो करियर बनाउन चाहने युवाहरूलाई विशेष गरी के भन्नुहुन्छ तपाईँ?
1: फेसन भन्दै गर्दाखेरि अहिले अहिले भर्खर भर्खर मात्रै यो शब्दसँग चाहिँ हाम्रो समाज एकदम फेमिलियर भइरहेको छ. म अहिले त फिल गर्छु भनौँ न. अब फेसन भन्नु बित्तिकै मान्छेहरूको बुझाइ चाहिँ फरक हुन्छ क्या. मेरो इच्छा चाहिँ पहिल्यैदेखि अलिक कल्चरल्ली नै ट्रेडिसनल कुराहरूलाई पनि जोड्दै त्यसलाई कसरी आधुनिक बनाउने अथवा विश्व बजारमा हाम्रो पहिचानलाई, हाम्रो संस्कारलाई, हाम्रो संस्कृतिलाई कसरी चाहिँ हामी लान सक्छौँ भन्ने चाहिँ अलिक धेरै झुका भयो क्या मेरो चाहिँ. कि नै करियर बनिन्छ, बनाउँछु भन्ने हिसाबले नै सुरु गरेको मैले यो व्यवसाय पनि. तपाईँलाई एउटा छोटो एउटा इन्सिडेन्ट म सुनाउँछु कस्तो थियो भन्दाखेरि चाहिँ, अहिले त त्यस्तो धेरै भएको छैन, 2077 सालतिरको कुरा. मैले फेसन डिजाइनिङ कोर्स जोइन गर्दै गर्दाखेरि चाहिँ त्यस्तो धेरै स्टुडेन्टहरू थिएन के त्यो समयमा. अनि त्यस पछाडि हाम्रो त्यो कोभिडले गर्दाखेरि कोर्स एकदम लामो भयो कि, र म हाम्रो सर्टिफिकेट लिने टाइममा चाहिँ म जाँदै गर्दाखेरि चाहिँ यति धेरै स्टुडेन्टहरू त्यहाँ थियो, अझ भर्षको युवाहरू भनौँ न, त्यो कोर्स नै अब प्याक प्याक भएर एकदम धेरै के मतलब भनौँ न. अहिले चाहिँ अब फेसन डिजाइनिङ गरेको मान्छे चाहिँ जताततै पनि भेट्न सकिन्छ, त्यो खालको भइसक्यो क्या अहिलेको लागि चाहिँ. अब यो त सबै युवाहरूले रुचाएरै भएको होला भन्ने म बुझ्छु, र यो सेक्टरमा गर्नु खोज्दै गर्दाखेरि गर्नु सकिन्छ. अहिलेको अब अहिलेको समय चाहिँ कस्तो भन्दाखेरि, अब युवाहरू एक त हाम्रो के भन्छ सरकार नै युवा नेतृत्व सरकार पनि बनिसकेको छ. अब त्यसमा पनि अब युवाहरूले गर्नु नसक्ने रहेछ भन्ने त केही पनि देखिएन छैन, अहिले यो त प्रमाणित नै भइसकेको कुरा हो. र यसमा भविष्य छ, फेसनमा भविष्य छ, यो क्षेत्रमा भविष्य छ, अब गर्नु चाहनेहरूको लागि त भइ नै हाल्छ.
4: त्यो ठ्याक्कै तपाईँले जोडिहाल्नुभयो, नयाँ नेतृत्वको सरकार बनेको छ, अझ युवा नेतृत्वको सरकार बनेको छ. युवाहरू जो चाहिँ नेपालमै बसेर उद्यमी बन्न चाहन्छन् होइन, उनीहरूका लागि चाहिँ सरकारले के गरिदियो हुन्थ्यो, अझै सहज हुन्थ्यो नीतिगत रूपमा, व्यावसायिक रूपमा, अझै सरकारको तर्फबाट के हुनुपर्छ जस्तो यहाँलाई लाग्छ, यहाँले भोग्दै गर्दा चाहिँ?
3: नीतिगत रूपमा त अब म आफै म व्यक्तिलाई त अब धेरै कुराहरू कमी कमजोरी छ जस्तो नै लाग्छ। कस्तो भन्दाखेरि अब पहिला जो सरकारमा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सायदै यो कुराहरूले त्यति धेरै प्रभाव नपरेरै होला, सायद नीति निर्माणहरूमा उहाँहरूले गरिराख्नु भएको कुराहरू कमी कमजोरीहरू थियो। अब अहिलेको चाहिँ कस्तो भन्दाखेरि हामी जस्तै युवा नै हुनुहुन्छ, अब युवाले युवाको भावना बुझ्नुहुन्छ जस्तो लाग्छ मलाई। त्यसै गर्दाखेरि नेपालमै बसेर काम गर्न रुचाउने, काम गर्न सक्ने एउटा हिम्मत बोकेको युवाहरूलाई, युवाहरू जति पनि हुनुहुन्छ उहाँहरूको लागि चाहिँ सुइटेबल पोलिसीहरू निर्माण गर्नुहुन्छ भन्ने विश्वास चाहिँ छ। तर अब यो भन्ने हिसाबले अब तोक्ने कुराहरू अहिले नगरौँ। नीतिगत हिसाबमा एकदम धेरै गाह्रो छ अहिलेलाई व्यवसाय गर्दै गर्दाखेरि, उद्यम खोल्दै गर्दाखेरि। अब यसलाई चाहिँ सहज बनाउनु पर्यो, कसरी हुन्छ यसलाई चाहिँ सहज बनाउनु पर्यो, नेपालमै बसेर केही गर्ने वातावरण निर्माण गर्नु पर्यो।
4: हुन्छ, यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद कार्यक्रमका लागि समय दिनुभयो।
3: धन्यवाद हजुरलाई पनि हामीलाई यो अवसर दिनुभएकोमा।
2: हजुरलाई धेरै धेरै धन्यवाद हजुरले हामीलाई अवसर दिनुभएकोमा, हामीले पनि केही कुराहरू राख्न पायौँ, सेयर गऱ्यौँ।
3: हस्,
0: तपाईँ सुन्दै हुनुहुन्थ्यो दुई महिला उद्यमी शिल्पा राई र अनु राईसँगको कुराकानी। कार्यक्रमको आजको अङ्कमा हामीले फेसन अर्थात् पहिरन र सौन्दर्य क्षेत्र मार्फत आफ्नै पहिचान बनाउँदै अघि बढिरहेका दुई महिला उद्यमीहरूसँग कुराकानी गर्यौं। उहाँहरूको अनुभवले बदलिदो जीवनशैलीका विविध पाटाहरूलाई मात्र उजागर गरेन, बरु आर्थिक रूपमा आत्मनिर्भर बन्ने यात्राले महिलाको जीवन, परिवार र समाजमा गहिरो प्रभाव पार्छ भन्ने पनि स्पष्ट संकेत दियो। आजको कुराकानीबाट पहिरन र सौन्दर्य केवल बाहिरी आकर्षणका माध्यम मात्रै होइनन्, यी आत्मविश्वास, पहिचान र सशक्तिकरणसँग पनि गहिरो रूपमा जोडिएका विषय हुन्। साथै महिलाहरूको आर्थिक आत्मनिर्भरता केवल व्यक्तिगत उपलब्धि मात्रै नभई समग्र पारिवारिक र सामाजिक रूपान्तरणको आधार बन्न सक्छ भन्दै अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तुता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब करिब 12 बजेसम्म यहाँलाई असारे भाकाहरू सुनाउनेछौँ यो पहिलो असारे भाका राख्दैछौँ भीमसेन खतिवडा मिलन श्रेष्ठ उमा श्रेष्ठ र सपना गुरुङको स्वरमा रहेको छ भने उमा श्रेष्ठको सङ्कलन रहेको छ

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष
3: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टीको प्रयोग तथा पालना गरौँ।
4: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
3: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
5: छिटो छिटो गर्नु अलि अगाडि पार है।

अहिले सुनायौँ दुर्गा राईमाझीको स्वरमा रहेको असारे भाका सङ्कलन रहेको थियो गायक स्वयंकै। अब अर्को असारे भाका राख्दैछौँ यहाँहरू माझमा देवेन्द्र किरातीको स्वरमा रहेको छ भने हरिहर मास्केको सङ्कलनमा।

0: लौ न लौ लौ चट्याङ पर्ने आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ओहो ला
4: ल ल ल ल मरे के हो?
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले सुनायौँ भीमविराग अधिकारीको स्वरमा रहेको असारे भाका, गोविन्द दुलाल गुरु प्रसाद भेटुवालको सङ्कलन रहेको थियो। अब अन्तिममा राख्दैछौँ सरला राई, आभा मुकारुङ, दिपा राईको स्वरमा रहेको यो असारे भाका राख्दैछौँ भने सुविचार राईको सङ्कलन रहेको छ यो असारे भाकापछि। केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरणको कार्यसूची रहेको छ। आजको कार्यसूचीमा युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन्। यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

0: 83 असारे गते मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक सिस्टम, न्यू मिडिया डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलको लागि खरिद गरिएको प्ले आउट अटोमेसन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवेणीले अध्ययन विदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेणीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पुरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीहरूलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। हेलो सरकार प्रणाली पछिल्लो समय सरकारी निकाय र नागरिक बीच संवादको प्रभावकारी केन्द्रीय प्लेटफर्म बन्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा बहुच्यानल प्रणाली, 24 घण्टा सेवा र आधुनिक प्रविधिको प्रयोगसँगै उजुरी तथा गुनासो व्यवस्थापनमा सुधार आएको छ भने विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमा नागरिकको पहुँच विस्तार भएसँगै उजुरी तथा गुनासोको संख्या उल्लेख्य रूपमा बढेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम वार्ता सुरु हुन 2 दिन बाँकी रहँदा इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थालेका छन्। यसलाई 2 महिनापछि इरानको पहिलो कच्चा तेल निर्यातको रूपमा हेरिएको छ र मध्य पूर्वमा तनाव कम हुने अपेक्षा बढेसँगै विश्व तेल बजारमा पनि यसको प्रभाव परेको छ। हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएको सङ्केत पाएसँगै अन्तर्राष्ट्रिय तेल मूल्य घटेको छ। यसैबीच स्विजरल्यान्डको बर्गेनस्टक पर्वतीय रिसोर्टमा अमेरिका र इरानबीच अन्तिम सम्झौता सम्बन्धी वार्ता सुरु हुने तयारी भइरहेको छ। वार्तामा इरानको आणविक कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने विषय मुख्य एजेन्डाको रूपमा रहने बताइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
5: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौँ। म चित्रकला चौहान।
6: अनि म समीक्षा बडाल।
5: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामी नेपालमा धानको उत्पादन बढाउने सरल तरिकाहरूको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ। सर्वप्रथम चर्चा गरौँ धानको उचित जातको छनौट गर्ने सन्दर्भमा। धानको उत्पादन बढाउनको लागि हामीले उचित जातको छनौट गर्नु आवश्यक हुन्छ, जसको लागि जग्गामा पानीको उपलब्धता, माटोको प्रकार र लगाउने क्षेत्रको आधारमा सुहाउँदो उन्नत र हाइब्रिड जात लगाउनु पर्दछ। धानपछिको दोस्रो बाली समयमै लगाई राम्रो उत्पादन लिन छिटो पाक्ने जात छनौट गर्नुपर्दछ। त्यसै गरी मङ्सिर अन्तिमसम्म पनि चिसो रहने जग्गाको लागि ढिलो पाक्ने, बढी उत्पादन दिने जातको छनौट गर्नुपर्दछ। छोटो अवधिमा पाक्ने जातहरू जस्तै 125 दिनभित्र नै पाक्ने जुन जातहरू छन्

0: त्यसको लागि उन्नत जातहरूमा राधा 4, हरदिनाथ 1, सुक्खा धान 3, सुक्खा धान 6, चेहरान सब 1, डीआरआर 44 जस्ता धानका जातहरू छनौट गर्नुपर्दछ। त्यसै गरी हाइब्रिड जातहरू डिवाई 18, डिवाई 28, तारा, सुरज, पृथ्वी, एरिच 64-44 जस्ता जातहरूको छनौट गर्नुपर्दछ। मध्यम तथा लामो अवधिमा पाक्ने जातहरू जस्तै 125 दिन भन्दा बढी समय लाग्ने जातहरू अन्तर्गत उन्नत जातमा रामधान, सावित्री, राधा 13, मिथिला, लोकतन्त्र, सवा सब 1 र स्वाडा सब 1 जुन डुबान सहन सक्ने जातहरू हुन्, यस्ता जातहरूको चाहिँ छनौट गर्नुपर्दछ। त्यसै गरी मध्यम तथा लामो अवधिमा पाक्ने हाइब्रिड जातहरू पीएचबी 71, युएस 312, लोकनाथ 505, डिवाई 69 जस्ता जातहरूको छनौट गर्नुपर्दछ। मध्य पहाडको लागि उपयुक्त उन्नत जातहरू खुमल 4, खुमल 8, खुमल 10 र खुमल 11 जस्ता जातहरूको छनौट गर्नु उपयुक्त मानिन्छ। धानको उत्पादन बढाउने सरल तरिकाहरू मध्ये दोस्रोमा रहेको छ गुणस्तरीय बिउको प्रयोग। उच्च गुणस्तरको बिउको प्रयोग गर्नाले बलियो र स्वस्थ बेर्ना उत्पादन गर्न सकिन्छ, जसले गर्दा बालीको उत्पादन बढ्छ। गुणस्तरीय बिउको लागि विश्वसनीय स्रोतबाट प्रमाणित बिउ किन्ने वा आफैले उत्पादन गरेको बिउ प्रयोग गर्ने हो भने बिउमा झारपात, माटो, ढुङ्गा आदि केही नभएको सफा खालको हुनुपर्छ। त्यसै गरी अरू जातहरू नमिसिएको, रोग र किरा नलागेको हुनुपर्छ। बिउको उमार शक्ति 80% भन्दा बढी भएको बिउ हुनुपर्छ। आफ्नै घरमा पनि उमार शक्ति जाँच गर्न सकिन्छ। उमार शक्ति जाँच गर्नको लागि बिउ 3-5 हाते रुमाल जत्रो कपडाका टालाहरू, 3-5 लट्ठीहरू र मसिनो डोरी वा बाँध्ने रबर आवश्यक पर्छ। कपडाको टालोलाई सफा पानीमा डुबाउने र समथर ठाउँमा फैलाएर राख्ने। नमुना बिउबाट 100 दाना गनेर फिजाइएको प्रत्येक कपडाको टालोमा 10 एक घारमा पर्ने गरी मिलाएर राख्ने। बिउ राखिएको कपडाको टालोलाई फिजाइएको दाना नहल्लिने गरेर सावधानी पूर्वक एउटा लट्ठीमा बेर्ने र डोरीले बाँधेर न्यानो ओसिलो ठाउँमा 5 राख्नु पर्दछ। बिउ बेरेको कपडालाई सिधै भिजेको अवस्थामा राख्नुपर्छ। 5 पछाडि बिउ राखिएको कपडालाई फुकाएर जरा आएका र उम्रिएका दानाहरू गर्नुपर्छ। यदि 100 मध्ये 85 दाना उम्रिएको छ भने उमार शक्ति 85% हुने गर्दछ। यदि उमार शक्ति 70% भन्दा कम छ भने उक्त बिउ प्रयोग गर्न उचित मानिँदैन। 3 वा सो भन्दा कम अवधिमा बिउ फेरिएको हुनुपर्छ। धानको उत्पादन बढाउने सरल तरिकाहरू मध्ये अर्को पक्ष रहेको छ नर्सरी ब्याड व्यवस्थापन। राम्रोसँग तयार पारिएको र उचित व्यवस्थापन गरिएको नर्सरी ब्याडहरूबाट मात्र स्वस्थ बेर्नाहरू उत्पादन हुन्छ। नर्सरी बनाउने जग्गा मलिलो हुनुपर्छ र जग्गाको नजिक भरपर्दो सिंचाईको स्रोत हुनुपर्छ। ब्याडलाई राम्रोसँग जोति राम्ररी सम्याएर झारपात रहित बनाउनुपर्छ। सिंचाई गर्न सजिलो बनाउन र पानी जम्न नदिन सम्भव भएसम्म 1.5 चौडाइको बीचमा होचो अर्थात् 10-12 कुलेसो बनाउनु पर्छ। नर्सरी ब्याडमा सरदर 25-40 बिउ प्रति वर्ग मिटरका दरले एक नासले छर्नु पर्छ। 1 रोपाई गर्न 1.5-2 क्षेत्रफलको नर्सरी आवश्यक पर्दछ। 1 नर्सरी क्षेत्रफलको लागि प्राङ्गारिक मलको साथै 3 डिएपी र 2 पोटास र 1 जिंक सल्फेट बिउ छर्नुभन्दा अघि नै माटोमा मिलाउनु पर्छ। बेर्ना 20-25 भएपछि रोपाई गर्नुपर्छ र 30-35 भन्दा बुढो बेर्ना रोप्दा उत्पादनमा ह्रास आउँछ। त्यसै गरी धानको उत्पादन बढाउने सरल तरिकाहरू मध्येको अर्को रहेको छ जमिनको तयारी। जमिनको तयारी गर्दा राम्रोसँग खनजोत गरी सम्याएको खेतमा झारपातको प्रकोप कम हुनुको साथै मल तथा पानीको प्रभावकारिता बढ्ने हुँदा उत्पादन बढ्ने गर्छ। अग्लो होचो नहुने गरेर खेतलाई सम्म बनाउनु पर्छ। एक रूपले जग्गा सम्याउनको लागि नयाँ प्रविधि जस्तै लेजर ल्यान्ड लेभलरले जग्गा सम्याउन सकिन्छ। धेरै पटक हिल्याउनाले माटोको भौतिक संरचना बिग्रने हुनाले सकेसम्म कम हिल्याउनु पर्दछ। खेत हिल्याउनको लागि रोटावेटरको प्रयोग निकै बढ्दै गएको देखिन्छ, तर 2-3 रोटावेटर लगातार प्रयोग भएको खेतमा माटोको भौतिक संरचना बिग्रन थालेको देखिन्छ। त्यसकारण रोटावेटरको प्रयोग सकेसम्म कम गर्नुपर्छ। खेत जोत्ने क्रम क्रममा अघिल्लो बालीको नल, पराल, थारपात्रा, यदि हरियो मल जस्तै डैचा, मुङ जस्ता बाली लगाइएको छ भने राम्ररी जोतेर माटोमा मिलाउनु पर्दछ र एक हप्तासम्म कुहिन दिनुपर्छ। धानको उत्पादन बढाउने सरल तरिकाहरू मध्ये बाली लगाउने तरिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ। खेतमा कलिला बेर्नाहरू समान रूपले लाइनमा लगाउनाले मलजलको सही सदुपयोग हुनुको साथै गोडमेल गर्न समेत सजिलो हुन्छ। छोटो तथा मध्यम अवधिमा पाक्ने जातका बेर्नाहरू 22 दिन र ढिलो पाक्ने जातका बेर्ना 30 दिनभित्र नै रोप्ने गर्नुपर्छ। बेर्नालाई क्षति नपुगोस् भनेर नर्सरीबाट बेर्ना ध्यानपूर्वक उखेल्ने, जस्तै उखेल्दा जरा नचुडाउने, बेर्नालाई उखेलेर धेरै बेर नसुकाउने जस्ता कार्यहरू गर्न सकिन्छ। धानको बेर्ना रोप्दा लाइनदेखि लाइनको दूरी 20 सेन्टिमिटर र बोटबाट बोटको दूरी 15 सेन्टिमिटरमा मिलाई रोप्नु पर्दछ। धानको बेर्नालाई ठाडो हुने गरी 2-3 सेन्टिमिटर भन्दा गहिरो गरी गाड्नु हुँदैन। धेरै गहिरो गाड्नाले धानमा गाज आउँदैन। प्रत्येक गाजमा 2-3 वटा बेर्ना रोप्नु पर्दछ। धानको राम्रो उत्पादनको लागि 1 वर्ग मिटर क्षेत्रफलमा 350 भन्दा बढी बाला हुनुपर्छ।
1: श्रोताविन्द, धानको उत्पादन बढाउने सरल तरिकाहरू मध्ये अर्को तरिका रहेको छ झारपात नियन्त्रण। झारहरूले धानको बिरुवासँग सूर्यको प्रकाश, मल र पानी पाउनको लागि प्रतिस्पर्धा गर्ने हुँदा यसले बालीको उत्पादन घटाउँछ। त्यसैले धान रोपेको 20-25 दिनमा आएको झारपातले उत्पादनमा सबैभन्दा बढी ह्रास ल्याउने हुँदा उक्त अवधिमा खेतमा झार आएमा तुरन्त नियन्त्रण गर्नु पर्दछ। 1 हेक्टरमा 1 किलो सुकेको झारको तौल हुनु भनेको 1 किलो धानको उत्पादन घट्नु हो। त्यसैले झार सानै 3-4 पातको हुँदा नियन्त्रण गरिहाल्नु पर्दछ। जग्गा तयार गर्दा राम्रोसँग सम्याउने, 1 हप्ता हिलो कुहाउने र रोप्ने बेलामा झारपात विहीन बनाउनु पर्दछ। बढी झारपात आउने खेत छ भने झारपात उम्रनु अगाडि हाल्ने झारपात नाशक विषादी जस्तै बिटाक्लोर वा प्रिटिल्याक्लोर 2.5 ml 1 लिटर पानीमा मिसाई प्रयोग गर्नुपर्दछ। यदि धान लगाइसकेपछि चौडा पाते, सामा, मोथे आदि आएमा नोमिनी गोल्ड 0.5 ml प्रति लिटर पानीमा मिसाई 1 कट्ठामा 20 लिटरको घोल छर्नु पर्दछ र चौडा पाते झार मात्र भएमा 2,4-D इथाइल इस्टर 1 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्नु पर्दछ। यदि धान लाइनमा लगाइएको छ भने मेसिनको प्रयोग गरेर पनि झार हटाउन सकिन्छ। झारपात नाशक विषादी छर्दाखेरि विषादीलाई सफा पानीमा मात्र घोल्नु पर्दछ। फिजिएर जाने नोजलको प्रयोग गर्नु पर्दछ। झार उम्रिसकेपछि हालिने झारपात नाशक विषादीको प्रयोग गर्दा माटोमा प्रशस्त चिस्यान हुनु पर्दछ र सम्भव भए विषादी हालेको 3 दिनपछि हल्का पानी जमाउनु पर्दछ। यदि पानी परिरहेको छ र फेरि 5 वा 6 घण्टा भित्र पानी पर्ने सम्भावना छ भने झारपात नाशक विषादी छर्नु हुँदैन। झारपात नाशक विषादी प्रयोग गर्दा शरीर पुरै ढाक्ने कपडा, जुत्ता, पन्जा, मास्क, चस्मा आदि लगाउनु पर्दछ। विषादीको प्रयोग गरिसकेपछि विषादी छर्ने ट्याङ्की राम्ररी सफा गरेर राख्नु पर्दछ। धानको उत्पादन बढाउने अर्को सरल विधि अन्तर्गत मलखाद व्यवस्थापन रहेको छ। मलखादको सन्तुलित प्रयोगले धानको उत्पादन राम्रो दिन्छ। त्यसैले बालीको अवस्था अनुसार उचित समय र उचित मात्रामा मलखादको प्रयोग भएमा मलमा भएको पोषक तत्वले बालीको उत्पादन बढाउनुको साथै माटोको उर्वरा शक्ति कायम राख्दछ। धान बालीमा डिएपी मलको पुरै मात्रा रोप्ने बेलामा प्रयोग गर्नु पर्दछ। त्यसै गरी पोटास मललाई 2 बराबर भागमा बाँडेर 50% रोप्ने बेलामा र 50% बाला बन्ने बेलामा प्रयोग गर्नु पर्दछ र युरियालाई भने 3 भागमा बाँडेर 25% रोप्ने बेलामा, 50% गाज आउने बेलामा र बाँकी 25% बाला बन्ने बेलामा प्रयोग गर्नु पर्दछ। एकै नासले युरिया, डिएपी छरी मलको प्रभावकारिता बढाउन बजारमा उपलब्ध मल छर्ने झोला प्रयोग गर्न पनि सकिन्छ। युरिया मल टप ड्रेसिङ गर्ने बेलामा खेतमा छिपछिपे पानी वा यथेष्ट चिस्यान कायम गर्नु पर्दछ। खैरा रोगको समस्या बढी हुने ठाउँमा रोप्ने समयमा जिंक सल्फेट 25 केजी प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्दछ। धानको उत्पादन बढाउने सरल तरिका मध्ये अर्को तरिका रहेको छ सिँचाई व्यवस्थापन। सिँचाईको उचित व्यवस्थापनले धानको उत्पादन र गुणस्तर दुवै बढाउँदछ। हामीले धान रोपेको 5-20 दिनसम्म 3-5 सेन्टिमिटर र त्यसपछि फुलफुल्ने र दाना लाग्ने समयमा खेतमा पानी जमाउनु पर्दछ। यदि सिँचाईको व्यवस्था गर्न सकिने जग्गा भएमा माटो पूर्ण चिसो अवस्थामा राख्न सके धानको उत्पादन बढ्दछ। धानमा गाज आउने बेला, बाला बन्ने बेला, फूल फुल्ने बेला र दानामा दूध पस्ने बेलामा खेत सुक्खा भएमा उत्पादनमा ह्रास आउँछ। त्यसैले यी अवस्थाहरूमा सिँचाई दिन सके 800-1000 किलो प्रति हेक्टरका दरले उत्पादनमा वृद्धि लिएर आउन सकिन्छ। युरिया मल हाल्ने बेलामा वर्षा नभएमा सम्भव भएसम्म सिँचाई गर्नु पर्दछ। धानको उत्पादन बढाउने सरल तरिका मध्ये अर्को तरिका रहेको छ रोग र किराको समयमै नियन्त्रण। रोकथाम नै रोग र किरा नियन्त्रण गर्ने सबैभन्दा राम्रो उपाय हो। त्यसैले ब्याड राख्नुभन्दा 3-4 दिन अगाडि बेभिस्टिन 2 ग्राम प्रति केजी बिउका दरले बिउको उपचार गरेर मात्र ब्याड राख्ने। मौसमको प्रतिकूलता वा ठाउँ विशेषमा फड्के, गलमिज, मिलीबग, पतेरो जस्तो किरा तथा मरुवा, डडुवा, फेद कुहिने र खैरा रोग लाग्न सक्दछ। त्यस्तो अवस्थामा नजिकैको कृषि प्राविधिकको सल्लाह अनुसार विषादीको प्रयोग गर्ने। विषादी छर्दा पातमा शीत उभाएको, धेरै हावा नचलेको र घाम लागेको दिनमा छर्नु पर्दछ। रोग किराको आक्रमण सहन सक्ने धानका जातहरू लगाउने, खेतभित्र र आली काल्नामा झारपात हटाउने, विषादी छर्दा सधैँ पुरै ढाक्ने कपडा, जुत्ता, पन्जा, मास्क, चस्मा आदि अनिवार्य रूपमा लगाउने गर्नु पर्दछ। धानको उत्पादन बढाउने सरल तरिकाहरू मध्ये बाली काट्ने र थन्काउने समय पनि उचित हुन आवश्यक हुन्छ। त्यसैले ठिक समयमा बाली काटेर थन्काउनाले धानको गुणस्तर बढ्नुका साथै नोक्सान पनि कम हुन्छ। धानको 80-85% दाना पहेलिन थालेपछि कटाइ गर्नुपर्छ। धानको बालाको तल्लो भागको दाना, दाना भित्रको चामल छिप्पिएर कडा भएको हुनु पर्दछ। कटाइ गर्दा दानामा 20-25% चिस्यान हुनु पर्दछ। काट्ने बित्तिकै चुटाइ गर्नु पर्दछ र काटेको 24 घण्टा भित्र सुकाउनु पर्दछ। काटिसकेपछि किरा, चरा, मुसा, रोग र ढुसीबाट बढी नोक्सान हुने भएकोले सम्भव भएसम्म खेतमा सुकाउने वा लामो अवधिसम्म थुपारेर राख्नु हुँदैन। धान सुकाउँदा बिस्कुनको गहिराई 4 सेन्टिमिटर वा सो भन्दा कम हुनु पर्दछ। धानलाई बराबर सुकाउनको लागि प्रत्येक आधा घण्टामा चलाउनु पर्दछ। सुक्खा र सफा ठाउँमा र सकेसम्म हावा नपस्ने भाँडामा भण्डारण गर्नु पर्दछ। खाने प्रयोजनको लागि 14% भन्दा कम र बिउको लागि 12% भन्दा कम चिस्यान कायम राखी भण्डारण गर्नु पर्दछ।
2: ल

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: श्रोता वृन्द, आजको कार्यक्रममा हामीले नेपालमा धानको उत्पादन बढाउने सरल तरिकाहरूको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै थप सल्लाह, सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने हाम्रो टोल फ्री नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ। हस्त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, संगीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको यो कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepalonline.com का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै संगीत साधना अनि जीवनका अतीतहरू र उहाँहरूकै स्वर संगीत र रचनामा रहेका गीत संगीत यहाँहरूलाई सुनाउँदै आइरहेका छौं। आजको कार्यक्रममा हामी उस्ताद भैरव बहादुर थापालाई सम्झनेछौं।

उस्ताद भैरव बहादुर थापा, सम्मानित गायक तथा सङ्गीतकार, बहुप्रतिभाका धनी व्यक्तित्व। पिता पद्मबहादुर थापाको सङ्गीत साधना अनि आमाको हौसलाले गीत सङ्गीतमा प्रेरित हुनुभएका उस्ताद भैरव बहादुर थापाले सङ्गीत विषयमा भारतको लखनऊ म्युजिक कलेजबाट इन्टरमिडिएट म्युजिक उत्तीर्ण गर्नुभएको थियो। आधुनिक गीतसँगै शास्त्रीय सङ्गीतमा पनि राम्रो खुबी राख्नुहुने उस्ताद भैरव बहादुर थापाले उति बेलाका धेरै सम्मानित कलाकारहरूलाई सङ्गीतको ज्ञान बाँड्नुभएको थियो। औपचारिक रूपमा 2008 सालबाट रेडियो नेपालमा वरिष्ठ कलाकारको रूपमा काम गर्नुभएका थापाले करिब 31 वर्ष रेडियो नेपालमै सेवा पुर्याउनुभयो। रेडियो नेपालमा रहँदा उहाँले धेरैलाई कलाकार मात्र बनाउनु भएन, उहाँले थुप्रै गीत सङ्गीतको संकलन र संरक्षण समेत गर्नुभयो। 2039 सालमा क्षयरोगका कारण यो संसारबाट विदा हुनुभएका उस्ताद भैरव बहादुर थापाका उति बेलाका सङ्गीत साधनासँगै जीवनका अतीतहरू के कस्ता थिए होला त? उहाँकी छोरी सम्मानित गायिका संगीता थापा साक्यसँग गरिएको कुराकानी र उस्ताद भैरव बहादुर थापाकै स्वर तथा सङ्गीतमा रहेका गीत सङ्गीत आजको सङ्गीत साधना कार्यक्रममा प्रस्तुत गर्नेछौँ। गायिका संगीता थापा साक्यसँग गरिएको त्यो कुराकानी यहाँहरू समक्ष राख्नु अगाडि एकैछिन पुनः उस्ताद भैरव बहादुर थापाकै स्वर तथा सङ्गीतमा रहेको यो गीतको दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीको प्रसङ्गलाई जोड्नेछौँ।

0: यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको स्टुडियोमा।
1: धन्यवाद दुर्गा बहिनीलाई पनि धेरै धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: हजुर, आज हामी उस्ताद भैरव बहादुर थापालाई सम्झन्छौँ, होइन? उहाँकी छोरी हुनुहुन्छ यहाँ गायिका सङ्गीता थापा, साक्य भनेर सबैले चिन्नुहुन्छ, सबैकी प्रिय हुनुहुन्छ। एकातिर यहाँ आफै पनि सङ्गीतको साधक, अर्कोतिर यहाँका पिता पनि सङ्गीतकै साधक हुनुभयो, होइन? आजको यो बसाइमा उहाँलाई सम्झिँदै सम्झिँदै कार्यक्रमको आरम्भ गरौँ न। खासमा यहाँको पिता कस्तो हुनुहुन्थ्यो?
1: उहाँ बुवा मात्रै नभएर एउटा गुरु पनि हुनुहुन्छ। उहाँले म गुरुको हिसाबमा चाहिँ सम्झिन्छु, त्यसपछि पिताको हिसाबमा सम्झिन्छु। हजुर
0: हजुर। सङ्गीतको शिक्षा चाहिँ आफ्नै बुवाबाट यहाँको सुरु?
1: हजुर हजुर,
0: होइन,
1: बुवाबाटै सङ्गीतको शिक्षा लिएँ। अब बच्चादेखि नै, सानोदेखि नै बुवाले घरमा अब रियाजहरू गरेर बसिरहने, होइन, त्यो सङ्गीत सबै आफूमा भित्र, होइन, त्यो सबै सिक्ने मौका चाहिँ त्यसरी पाएँ। अनि पछि अब बामी सर्दाखेरिदेखि नै गीत सङ्गीत सुनेर आइरहेको, अनि त्यसपछि त पछि 4 वर्ष पछि त उहाँले गीत सिकाउनै सुरु गर्नुभयो। जस्तो अब सरगमहरू यताउता, अनि बाहिर त्यति सिक्न चाहिँ गइनँ। बुवाबाट जति मैले सिक्न पर्ने बुवाबाटै पाएँ।
0: हजुर, घरमा चाहिँ उस्ताद भैरव बहादुर थापाले चाहिँ रियाज गरिरहनुहुन्थ्यो जति बेला पनि?
1: हजुर, रियाज गर्नुहुन्छ। उहाँको चाहिँ अब कलकत्तामा है, उताबाट बुवाले चाहिँ नि शिक्षा लिएर आउनुभएको। त्यसपछि अब धेरै चाहिँ नि गायक गायिकाहरू घरमा आउनुहुन्थ्यो, उहाँहरूलाई सिकाउनुहुन्थ्यो। अनि अब हामी पनि होइन, त्यो सिकेकै चाहिँ नि सुन्दा सुन्दै नै हुर्केको।
0: हजुर।
1: अनि त्यही भएर बुवाले चाहिँ बिहानै चाहिँ एकदम रियाज गर्नुहुन्छ, साँझमा बिहान रियाज गर्नु।
0: खासमा मैले सुने अनुसार चाहिँ यहाँका हजुर बुबा पनि उस्ताद नै हुनुहुँदो रहेछ।
1: हजुर, उस्ताद पदम बहादुर थापा।
0: हजुर, बिल्कुलै। अनि हजुरमुमालाई पनि गीतको एकदमै सोख, होइन?
1: मेरो आमा पनि गाउनुहुन्छ, बुवाले, आमाको गुरु पनि बुवा नै हो।
0: हजुर,
1: यहाँ त्यति बेला चाहिँ नि रेडियो नेपालमा रेकर्ड पनि छ आमाको पनि, धर्मादेवी थापा भनेर।
0: हजुर,
1: उहाँको पनि, उहाँ पनि गायिका हो। र हामी चाहिँ अब शान्ति थापा, सङ्गीत थापा, मेरो दिदी, मेरो दिदी र म चाहिँ सँगसँगै गीतहरू चाहिँ बुवासँग सिक्दै यहाँ रेडियो नेपालमा आएर धेरै रेकर्डहरू भएको छ हाम्रो।
0: हजुर, गीत सङ्गीतको पाटोमा त उहाँ एकदमै कुशल सङ्गीतका साधक हुनुभयो, उहाँसँग धेरैले सिक्नु भएको छ, होइन? धेरै वरिष्ठ वरिष्ठ कलाकारहरूसँग ले चाहिँ उहाँसँग सिक्नु भएको छ, ती कुराहरू पछि आउँदै नै जान्छन्, होइन? एक अभिभावकको रूपमा चाहिँ उहाँ कस्तो खालको व्यक्तित्व हुनुहुन्थ्यो?
1: एकदमै कस्तो भने, आफूले आफ्नो छोराछोरीलाई चाहिँ नि आफूले दुःख गरेर जस्तो गरे भए पनि छोराछोरीलाई चाहिँ नि हुर्काउनु भयो, होइन, हामीलाई कुनै पनि दुःख नदेखाइकन, होइन, एक्लैको उसले जागिरले, रेड नेपालको जागिरले, होइन, त्यसरी हुर्काउनु भयो। एकदमै भला आदमी, एकदम ज्ञानी, कहिले पनि गाली भनेको पनि नगर्ने, एकदम सोझ हुनुहुन्थ्यो बुवा।
0: हजुर,
1: त्यही अब सङ्गीतमा चाहिँ एकदमै डुबिराख्नुहुन्थ्यो, र हाम्रो लागि त एकदमै सधैँ आँखामै राख्न नबिझाउने बुवा हुनुहुन्छ।
0: हजुर, सधैँ उज्यालो सफा भएर हिँड्ने,
1: एकदम चिटिक्क परेर हिँड्ने, तेल लगाउने, कपालले समुद्र पार्ने, होइन, खण्ड खण्ड बनाएर बुवाको त्यो स्टाइल हो। अनि पान खानुपर्ने,
0: हजुर,
1: सधैँ मुखर हातै हुने पान खाएर, त्यो चाहिँ सधैँ देखिने बुवाको रूप हो।
0: हजुर हजुर। अनि साइकलमा रेडियो नेपाल आउनुहुन्थ्यो अरे?
1: एकदमै हो। हजुर,
0: त्यतिखेर त साइकल भन्ने चिज पनि त दुर्लभ थियो नि, होइन?
1: हो, साइकल, त्यो साइकलमा त हामीलाई दुईजनालाई राखेर, होइन,
0: हजुर,
1: अगाडि मलाई, दिदीलाई पछाडि राखेर रेड नेपालमा त्यही साइकलमा हामी यहाँ
0: आउँथ्यौँ।
1: हजुर
0: हजुर।
1: अनि जब सिंहदरबारको गेट पुग्थ्यो नि,
0: हजुर,
1: अनि त्यो साइकल मलाई दिनुहुन्थ्यो, त्यति सानोमा पनि त्यो कैँची चलाएर चलाउँथेँ मैले, बहादुरी हो।
0: हजुर हजुर, साइकल चलाउनुहुन्थ्यो।
1: हजुर,
0: उहाँ प्रवेश गर्दा नै अर्कै खालको शालीनता हुन्थ्यो रे रेडियो नेपालमा, भित्र छिर्ने बित्तिकै उस्ताद भैरव बहादुर थापा आउनुभयो भनेर अलग्गै खालको छाप हुन्थ्यो रे भन्ने सुन्थ्यो।
1: एकदमै त्यो त्यति बेलाको त बुवाहरूको मान सम्मान, होइन,
0: हजुर,
1: त्यतिखेर हामी पनि एकदमै रेस्पेक्ट गर्छौँ बुवालाई, धेरैले चाहिँ बुवालाई चाहिँ सम्मान गर्नुहुन्छ धेरै। अनि बुवाले पनि धेरैजनालाई चाहिँ नि के गर्नुपर्ने, आफ्नो तर्फबाट के दिनुपर्ने, शिक्षा दिनुपर्ने, कस्तो गर्नुपर्ने, त्यो चाहिँ गर्नुभएको छ।
0: हजुर हजुर। उस्ताद भैरव बहादुर थापा जन्मिनु भएको नि काठमाडौँमै हो?
1: काठमाडौँ क्षेत्रपाटी धोबीचौर।
0: हजुर,
1: त्यहाँ चाहिँ नि हाम्रो पुर्खौली घरै त्यही हो, अहिले पनि हामी त्यहीँ नै छौँ, आमा त्यहीँ हुनुहुन्छ।
0: हजुर,
1: पदम बहादुर बुवाको बाजेको पालोदेखि हामी त्यहीँ, अनि बाजे पनि त्यहाँ 7 चोक राणाको दरबारहरू हुनुहुन्थ्यो, भित्र गीतहरू सुनाउनुहुन्थ्यो, रामायणहरू भन्नुहुन्थ्यो,
0: पदमबहादुर थापा,
1: हजुर
0: उहाँ सङ्गीतमा एक खालको घरायसी वातावरण पनि भयो होइन, त्यस्तै गरेर काठमाडौँ त एउटा सांस्कृतिक हिसाबले पनि एउटा केन्द्रबिन्दु भनौँ न, जात्रा चाड पर्वहरू विभिन्न भइरहने, नेवार समुदायका पनि थुप्रै चाड पर्वहरू हुने होइन, जात्राहरू हुने, गीत सङ्गीतको माहौल पनि त्यतिखेरको एकदमै राम्रो, त्यही वातावरणले त होला नि है उहाँलाई यो सङ्गीततिर अझै धेरै आकर्षण गरेको त
1: हो। एकदमै उहाँको रुचि पनि एकदमै छ होइन, उहाँले अझ ठुमरी त्यो चाहिँ गाउनुहुन्थ्यो उहाँले होइन, ठुमरी धेरै उहाँले युज गर्नुहुन्थ्यो। अब त्यही उहाँले चाहिँ नि अब सोख भनेको त्यही हो, उहाँले अब आफूलाई त्यो सङ्गीततिर बाजेहरूको पालोदेखि नै त्यो सङ्गीतमा डुब्यो होइन, अनि बाजेले सँगसँगै लिएर गएर उहाँलाई पनि गीत गाउनु लाउनु भयो होइन, त्यसकै लागि फेरि उहाँले बाहिर कलकत्तामा गएर पढेर आउनुभयो होइन, त्यहीँ पनि गीतहरू रेकर्ड पनि गर्नुभयो, त्यस कारणले अनि यता आएर फेरि सबैलाई सिकाइदिनु पनि भएको छ होइन।
0: शास्त्रीय सङ्गीत सिक्नका लागि चाहिँ विशेष गरेर प्रवीण राज ढकाललाई पनि उहाँले सम्झिनुहुन्छ क्यारे,
1: हजुर हो उहाँको भनौँ न उहाँले चाहिँ सिक्नु भएको गुरुहरू भन्दाखेरि हाम्रो नराज ढकालजी हुनुहुन्छ होइन, गुरु नराज ढकाल।
0: सुरु सुरुमा पनि उहाँ आफ्नै ताल सुरमा नेपाली हिन्दी दुवै गीत गाउनुहुन्थ्यो अरे कि, नेपाली हिन्दी गीतहरू आफै गाउने, अनि पछि चाहिँ रेडियो नेपालमा आएपछि चाहिँ उहाँको त्यो गायन यात्रा झनै उच्च भयो अरे भनेर भन्ने।
1: अब रेडियो नेपालमा त अब स्थापना कालदेखि नै रेडियो नेपाल स्थापना गर्ने बुवाहरू होइन,
0: हजुर
1: त्यति बेला त अब लाइभ रेकर्ड गर्नुपर्ने होइन, लाइभ रेकर्ड गर्दाखेरि अब उहाँले नेपाली हिन्दी पनि गरे कि,
0: हजुर
1: होइन त्यो लाइभमा जाँदाखेरि त गरे कि,
0: अब रियाज पनि गर्नु पर्यो,
1: रियाजहरू हिन्दीमा पनि गर्नुहुन्छ उहाँले, हिन्दी गीतहरू पनि धेरै गर्नुहुन्छ रियाजमा चाहिँ,
0: हजुर। जस्तो रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भयो होइन, रेडियो नेपालको स्थापना हुँदादेखिकै उहाँहरू यहाँ हुनुहुन्छ नि,
1: एकदम
0: सुरुदेखिकै यहाँ कार्यरत हुनुहुन्छ, ज्ञान बहादुरले दार्जिलिङमा उहाँले गाएको त्यो गीत सुनेपछि ओहो अब म नेपाल जान्छु, म पनि रेडियो नेपाल जान्छु भनेर ज्ञान बहादुर आउनु भएको थियो अरे, हजुर। अनि गीतहरू तयार गर्दा चाहिँ उहाँले कसरी गर्नुहुन्थ्यो, जस्तो नोटेसनहरू सहितै तयार गर्नुहुन्थ्यो,
1: नोटेसन सरगम लेखेर उहाँले गीतको एक लाइन लेख्नुहुन्छ, त्यसको मुनि सरगम लेख्नुहुन्छ, साइडमा त्यस्तो लेखेर नै गर्नुहुन्छ
0: सुरुदेखिकै
1: त्यसरी।
0: अनि त्यो गीत सङ्गीत तयार गर्दाखेरि चाहिँ कस्तो खालको माहौल हुन्थ्यो घरमा चाहिँ, जस्तो एक्लै बसेर गर्नुहुन्थ्यो कि,
1: एक्लै नै बसेर गर्नुहुन्थ्यो,
0: हजुर।
1: अनि एक्लै बसेर चाहिँ म चाहिँ अलिकति चकचक गर्ने अलिकति चलाक होइन, बच्चादेखि अलिकति चलाक, अनि सङ्गीतमा एकदम रुचि भएको, बुवा रियाज गरेर त्यो यसो ब्ल्याङ्केटले छोपेर रियाज गराउनुहुन्थ्यो कि, अब बाहिरकोले हल्ला किन सुन्ने भनेर होला नि, आफैमा त्यो आफ्नो सर आफैले सुन्नलाई पहिला त्यसरी गर्नुहुन्थ्यो। अनि त्यति बेला चाहिँ नि म चाहिँ नि अब भनौँ न भामी सरेर आउँदाखेरि पनि सुल्ला लाएर त्यो सुटुक्क लाएर त्यो ब्ल्याङ्केट पालभित्र बसेर बुवाको त्यो काखनिर बसेर सुनिरहन्थेँ अरे मलाई, भनेपछि त्यति इन्ट्रेस्ट थियो। अनि गीतहरू त्यो जुन बुवाले चाहिँ म्युजिकहरू राख्नुहुन्थ्यो नि, फर्स्टमा मलाई नै सिकाउनुहुन्थ्यो, जबदेखि मैले गीत सिक्न थालेँ अनि बुवाले मलाई ल बिर्सिनुहुन्छ भनेर मलाई चाहिँ सिकाउनुहुन्थ्यो। अनि भोलिपल्ट पछिपल्ट छोरी त्यो गीत अस्ति गरे गीतको भन त मैले त बिर्सेँ भने मैले खर गाइदिन्थेँ कि त्यस्तो थियो। अनि अहिले गीत भनेपछि टप्प कसरी पनि भन्नु न सङ्गीत कतै मिचाइ यसपछि यो गरिहाल्छ भनेर चट्ट टिपिहाल्ने चाहिँ मेरो चाहिँ त्यो क्षमता छ मसँग,
0: त्यो ठुलो प्यासन होइन,
1: एकदमै
0: सरस्वतीको कृपा नै भनौँ न होइन। आधुनिक गीत त उहाँले गाउनु नै भयो तर शास्त्रीय सङ्गीतमा पनि उहाँको रुचि रहेछ होइन, तर गीत गाउनको सुरुवात चाहिँ उहाँको आधुनिक गीतबाटै भयो होला
1: हो होइन, आधुनिक गीतबाटै भनेको सुनेको मैले होइन,
0: हजुर
1: कलकत्तामै गएर रेकर्ड भएको गरेर आउनुभएको,
0: हजुर
1: अनि त्यसपछि चाहिँ अनि यता रेकर्ड भएको।
0: त्यो औपचारिक रूपमा रेकर्ड भएको पहिलो कुन गीत होला भन्ने कुरा याद छ,
1: त्यो चाहिँ मलाई याद भएन होइन,
0: हजुर
1: पहिला चाहिँ अब डुएट गीत त नि तारा दिदीसँग गाउनु भएको थियो।

0: तारा देवीलाई पनि बुवाले चाहिँ नि 7 वर्षको उमेरदेखि गीत सिकाउनु भएको
1: हो। तारा देवीलाई गीत सिकाएर सिकाएर फेरि रेडियो नेपालमा पनि उस्ताद भएर बहादुर थापाले नै ल्याउनु भएको,
0: डोराएर ल्याउनु भएर यहाँ चाहिँ नि राखिदिनु भयो।
1: हजुर हजुर, अब पछि स्वर किन्नरी भनेर सबैले चिन्नुभयो, तारा देवी एउटा तारा जस्तो हुनुभयो। धेरैलाई सिकाउनु भएको रहेछ है उहाँले, त जस्तै प्रेमदोष प्रधानहरू पनि उहाँसँग जानुभएको रहेछ, तारा देवी भइ नै हाल्नुभयो, यहाँको गुरु आफ्नै आफ्नै पिता हुनुभयो, आफ्नै आमा पनि प्रेमदोष प्रधानको आमा प्राणदेवी
0: प्राणदेवी भयो, अनि त्यो गङ्गा राणा उहाँको स्टुडेन्ट अफ गङ्गा राणा हुनुहुन्छ होइन, शान्ति शाह श्यामा भन्ने हुनुहुन्थ्यो होइन, अनि राम कुमार श्रेष्ठ भन्ने हुनुहुन्थ्यो, उहाँ चाहिँ हाम्रो टिचर हुनुहुन्थ्यो, अनि शेखर प्रधान होइन, अनि उही गोविन्द बहादुर हुनुहुन्थ्यो उहाँ पनि है, अनि उहाँहरू जस्तो अब घरमा आउँदाखेरि चाहिँ कमला श्रेष्ठ होइन दिदी उहाँ पनि आउनुहुन्थ्यो, धेरैजना आउनुहुन्थ्यो, अलिअलि सम्झेको नाउँ चाहिँ मलाई त्यो झलझली याद आउने उहाँहरू हो। गोविन्द बहादुर आउने बेलामा चाहिँ नि घोडा चढेर आउने क्या,
1: हजुर
0: होइन घोडा चढेर आउने, अनि पहिलाको घरहरू भनेको हाइट सानो सानो नि, अनि घोडा चढेर ए फुच्चेहरू के हो भनेर झ्यालबाट भन्ने कि त्यो याद आउँछ कि मलाई सानो बेलामा। एकदम रमाइलो थियो त्यति बेला, रमाइलो अब साङ्गीतिकै माहौलमा हुर्केको, साङ्गीतिकै उसमा हुर्केर चाहिँ नि बिहा हुनु अगाडिसम्म चाहिँ एकदम रमाइलो लाग्थ्यो मलाई।
1: हजुर, यहाँको 15 वर्षको उमेरमा पिता स्वर्गीवास भयो, 16 वर्षमा बिहा गर्नुभयो, त्योभन्दा अगाडि त बुवासँग गीतै गीत
0: रेडियो नेपालमा महाराजराजको बर्थडे आयो भने 14 गीत राष्ट्रिय गीत रेकर्ड गर्नुपर्ने हुन्छ, हामी त्यसमा हुन्थ्यौँ होइन, ग्रुपमा हुन्थ्यो कि कहिले सिङ्गल हुन्थ्यो कहिले दुएट हुन्थ्यो, त्यो बिजी हुन्थ्यौँ, दसैँ आएपछि दसैँको गीतहरू हुन्थ्यो, कोइली दिदीहरूले गीत गाउने भने मतलब यहाँ चाहिँ यस्तो बिजी हुन्थ्यो, बुवा पनि एकदम बिजी हुन्थ्यो त्यति बेला,
1: घरमा पनि जस्तो उहाँहरू सिक्नलाई गइरहनुहुन्थ्यो, जतिखेर पनि गीत सङ्गीतकै त्यो रियाज भइरहन्थ्यो,
0: माहौल हुन्थ्यो, त्यो घरमा बस्ने भनेकै के बुवा रेडियो नेपालमा होइन, कि चाहिँ नि फुर्सदको दिन छुट्टीको दिनमा चाहिँ नि घरमा चाहिँ सबैजना कलाकारहरू पालै पालो आउनुहुन्थ्यो, अनि गीतमा त्यही माहौल हुन्थ्यो,
1: समय चाहिँ कलाकारलाई अलिकति कम हुने होला, त्यस्तो खालको घरमा यो भएन भन्ने चाहिँ हुन्न थियो,
0: बच्चाहरू 5-5 जना होइन, भाइ बहिनी 5 जना, 3 जना दिदी बहिनी 2 भाइ अब हुन्थ्यो, त्यो त्यस्तो कुराहरू बुवासँग चाहिँ कुन बेला गर्नुहुन्छ काम त आफ्नै बेलामा त्यस्तो बेलामा गर्नुहुन्छ होला,
1: के असन्तुष्टि त भइहाल्छ
0: नि, समय पनि दिनु पर्ने अनि हुर्काउनु पनि त गाह्रो छ नि होइन, चाडपर्व आएपछि त तपाईँको गाह्रो छ नि, पहिला त अहिले जस्तो छैन।
1: हजुर, त्यसो भएपछि छोराछोरी हुर्काउँदै होइन एकजना महिलालाई पनि त
0: बुवाले एकदमै दुःख गर्नुभएको छ हाम्रो लागि, तर बुवाको लागि के गर्न सकिएन भनेर मलाई त एकदमै त्यो चाहिँ नि अहिलेसम्म पनि एकदमै पछताउ लाग्छ कि एकदमै बुवालाई चाहिँ केही गर्न सकेन हामीले।
1: त यसमा फेरि हजुरहरूको मुवाको पनि ठुलो भूमिका छ नि, जस्तो मुवाले घरमा हजुरहरूलाई नहेरेर रेखदेख नगरेर गर्नुभएको भए त बुवा त्यो ठाउँमा पनि आउन गाह्रो
0: हुन्थ्यो नि, त्यो त एकदम आमाले त पुरा नै भन्न सपोर्ट गर्ने, हामीलाई पनि के पनि गर्न नदिने, घरको काम पनि के पनि गर्न नदिने, हामीलाई स्कुल गयो रेड नेपाल गए, स्कुलमा पनि हाम्रो बुवाले सिकाउनु हुन्थ्यो सङ्गीत होइन, अनि हाम्रो रेड नेपालमा रेकर्ड छ भने स्कुलले पनि हामीलाई जान दिन्थ्यो, त्यस्तो किसिमको थियो होइन, घरमा त के पनि गर्नु पर्दैन हामीले, आमा अनि एकजना फुफू हुनुहुन्थ्यो, बिहा नगरीकन बस्नुभएको कान्छी फुफू हुनुहुन्थ्यो, फुफू र आमा दुईजनाले गर्नु हामीलाई के पनि गर्न आउँदैन थियो, बिहा गरेर जाँदाखेरि त केही पनि गर्न आउँदैन।
1: अनि यता सङ्गीतमा बुबाले डोर्याउनु भयो, घरमा आमाले गर्नुभयो,
0: हामीलाई एकदम सपोर्ट छ, घरमा
1: सजिलो गरेर यहाँहरूको हुर्काई भयो भनौँ न, सङ्गीतको माहौलमा हुर्काई भयो, सङ्गीत सुन्दै सुन्दै उस्ताद भैर बहादुर थापामा चाहिँ बहुप्रतिभा रहेछ होइन, अभिनयमा पनि उत्तिकै दखल हुनुहुँदो रहेछ, 2011 सालमा भएको सङ्गीत सम्मेलनमा नाटकतर्फ चाहिँ उहाँ उत्कृष्ट भएर स्वर्ण पदक पनि पाउनु भएको रहेछ,
0: त्यो मेडलमा चाहिँ लेखिरहेको थियो
1: हजुर,
0: कति किताबहरूमा चाहिँ टक्क भेटाउँथ्यो होइन, अनि कतै कतै सुनिन्थ्यो, अनि टिपेर चाहिँ राख्थेँ मैले होइन, घरमा चाहिँ त्यो मेडलहरू चाहिँ छ
1: हजुर, अनि उहाँले अभिनय नै गरेको चाहिँ देख्न पाउनुभयो कि पाएँ
0: मनको बात सुटिङ हुँदाखेरि, म पनि बुवासँग सानो थिएँ, तर बुवासँग म रुँदै गएको, बुवासँग ए नजा नजा भन्दाखेरि म ज्ञानी हुन्छु चुप लगाएर बस्छु भनेर यस्तो कसम खाएर गएको कि सुटिङमा सुनकोसीमा,
1: हजुर
0: सुटिङ हुँदाखेरि त्यो अब वसुन्धारा दिदीले त्यो दुईजना बाउसरलाई झिल पारेर जान्थे नि फुलमा त्यो सिन के मैले हेरेको छु,
1: बुवाले
0: डान्स पनि सिकाउनुहुन्छ त अलिअलि,
1: हजुर
0: नाच्न पनि जान्नुहुन्छ, एक्टिङ पनि गर्नुहुन्छ है, सबै चिजमा चाहिँ उहाँ
1: बहुप्रतिभा
0: नै छ,
1: रिदममा चाहिँ त्यो बाजाहरूमा चाहिँ उहाँको सबैभन्दा मनपर्ने प्रिय बाजा चाहिँ के थियो,
0: हार्मोनियमै हो,
1: हार्मोनियम
0: हार्मोनियम हो, तानपुरा
1: हजुर,
0: तानपुरा हार्मोनियम
1: शास्त्रीय सङ्गीतका लागि त तानपुरा अनिवार्य नै,
0: तानपुरा हार्मोनियम त उहाँ 24 घन्टा बनाउन फुर्सद पाए कि त्यही छोएर बस्ने हो
1: हजुर, तानपुरा हार्मोनियम बजाइराख्ने,
0: अनि तबला चाहिँ अरूले बजाएर अब होइन राजा अग्रवाल दाई आउनुहुन्थ्यो घरमा त्यति बेला, रेड नेपालमा उदित नारायण झा सानोमा थियो नि त आउँदाखेरि रेड नेपालमा उसको बस्ने ठाउँ बुवाको अफिसमै त्यहाँ बस्नु दिनुभएको थियो कि
1: हजुर,
0: यहीँ बस्नुहुन्थ्यो पहिला,
1: उहाँलाई पनि सिकाउनु भएको रहेछ नि त,
0: उहाँ गाउनु पनि भएको छ, गणपतिको गीत पनि गाउनु भएको छ, हामी राष्ट्रिय गीतहरू पनि गरेका छौँ
1: हजुर सँगै
0: उदित भाइसँग हजुर,
1: नेपाली सिनेमामा उहाँले काम गर्नुभयो जस्तै आमामा पनि गर्नुभएको रहेछ
0: हजुर हजुर,
1: होइन मनको बात त यहाँले भनिहाल्नु भयो, जस्तै आमा लगायतका चलचित्रमा पनि काम गर्नुभएको रहेछ होइन, गीत सङ्गीत मात्रै होइन
0: अभिनय पनि एकदम सोख छ उहाँलाई
1: हजुर, अनि उहाँले लोकगीतहरूको सङ्कलन चाहिँ धेरै गर्नुभएको भन्ने मैले सुने,
0: यहाँ रेडियो नेपालमा चाहिँ के भयो भने अब एउटा शाखा शाखा छुट्टिन्छ नि होइन, अब लोकगीत सङ्कलनमा चाहिँ नि अनि हाम्रो धर्मराज
1: थापा
0: उहाँलाई र बुवालाई चाहिँ नि खटाउनुहुन्थ्यो
1: हजुर
0: यहाँबाट अफिसियली,
1: अनि गाउँ गाउँ जानुहुन्थ्यो,
0: गाउँ गाउँ जानुहुन्थ्यो, त्यति बेला जुम्ला गएर आउनुभएको हामीलाई भन्नुहुन्थ्यो, जुम्ला भनेको त एकदमै गाह्रो अहिलेको लागि त सजिलो होइन, त्यति बेला त एकदमै खोला तर्ने बेलामा पनि त्यो डोरीमा झुन्डेर जानु पर्ने रे भन्नुहुन्थ्यो
1: हजुर,
0: अनि त्यो त्यहाँको चिनो भनेर ल्याउनु भएको अहिलेको हाम्रो चाइनिज लसुन जस्तो ठुल्ठुलो पोटी भएको त्यो चाहिँ जुम्लाबाट ल्याउनु भएको थियो हामीलाई, त्यो कतिसम्म दराजमा राखिरहेको कि त्यहाँ राम्रो लागेर यत्रो लसुन खाइरहेको होइन, यत्रो लसुन ल्याउनु भयो कि
1: ठुलो
0: एकपट्टि लसुन यत्रो हुने अनि दराजसम्म राखिरहेको कि कसलाई पनि नछुने है यो चाहिँ राखिरहने यो चाहिँ
1: जुम्लाको लसुन, जस्तै गीत सङ्गीत त्यो सङ्कलन गर्न जाँदाका त्यस्ता रमाइला पलहरू कसरी गीत सङ्गीतहरू सङ्कलन हुन्छन् भनेर पनि सुनाउनुहुन्थ्यो,
0: अलिअलि सुनाउनुहुन्थ्यो, बुवाका बुवासँग धेरै चाहिँ नि त्यो गीत सिक्ने गीत रेकर्डिङ गर्ने गीतहरू सिक्ने होइन, धेरै क्लासिकल पनि धेरै सङ्गीत पनि सिक्न पाएन
1: हजुर,
0: किनभने पढ्नु पनि पर्थ्यो नि
1: हजुर,
0: पढाइ हुन्थ्यो त्यसको साथसाथै सङ्गीत हुन्थ्यो होइन, अनि त्यसपछि त 15 वर्षसम्म त के सिकिन्थ्यो अरे है, सिक्नै पाएन कि, जति सिक्यो गीतै सिक्यौँ कि बुवासँग, अनि त्यसले त्यसपछि बुवा बितेपछि चाहिँ अनि सबै मेरो सङ्गीत मेरो चाहिँ आफ्नोलाई चाहिँ सङ्गीतै गयो भने त्यस्तो सोचेको थिएँ कि मैले, अब बुवाकै हातसम्म मारेर हिँडिरहेको भएर बुवाले अब हामीले हामी कहीँ जान जानेनौँ नि त, बुवाले नै लानुहुन्थ्यो बोलाउनुहुन्थ्यो अनि कता कता कार्यक्रममा लानु सबै ठाउँमा लानुहुन्थ्यो,
1: अनि बाहिर बाहिर लोकगीतहरू पनि धर्मराज थापा र उस्ताद भैर बहादुर थापा भएर धेरै नै
0: धेरै लोकगीत सङ्कलन गरेर यहाँ ल्याउनु भएको छ, धेरै ठाउँमा गएर चाहिँ नि राम्रो राम्रो गीतहरू चाहिँ यहाँ छोडेर जानुभएको छ उहाँहरूले
1: हजुर, उहाँले सङ्कलन गरेर ल्याउनु भएको गाउनु भएको गीत गाउँ बस्तीको भाका जुन ल्याउनुहुन्थ्यो नि त्यो यस्तो यस्तो गीत ल्यायौँ भनेर त्यो गीतहरूका टुक्काहरू घरमा सुनाउनुहुन्थ्यो,
0: घरमा चाहिँ त्यतिको सुनाउनु भएन होइन
1: हजुर,
0: यहीँ नै रेडियो नेपालमा उहाँबाट उताबाट अब कलाकार पनि ल्याउनुहुन्थ्यो होइन, राम्रो राम्रो कलाकारहरू लिएर आएर अनि त्यस्तो गीतहरू चाहिँ रेकर्ड चाहिँ धेरै छ भन्ने चाहिँ सुनेको छु
1: हजुर, ती बुवाले कलेक्सन गरेर ल्याउनु भएका गीतहरू अहिले कुनै एउटा गीत सम्झनामा छ हजुरलाई,
0: एउटा गीत चाहिँ मलाई लाग्छ त्यो दामोदर अधिकारी यहीँ हुनुहुन्थ्यो
1: हजुर,
0: उहाँले त्यो शब्द चाहिँ त्यो सङ्गीत मन परेर त्यो लय मन लय भनौँ
1: सङ्गीत
0: लय मन परेर चाहिँ यसमा राखिदिनु न भनेर चाहिँ नि शब्दमा राखिदिनु होला भनेर चाहिँ बुवाले चाहिँ उताको ठेट एउटा ल्याउनु भएको थियो
1: हजुर,
0: त्यो सानो भन्छ है
1: हुन्छ हजुर,

0: हामी यतिखेर रेडियो नेपालबाट सङ्गीत साधना कार्यक्रम प्रस्तुत गरिरहेका छौँ। आज हामी उस्ताद भैरव बहादुर थापालाई सम्झिरहेका छौँ, सम्झना गर्दै उहाँकी आफ्नै छोरी सम्मानित गायिका सङ्गीता थापा साक्य हाम्रो स्टुडियोमा हामी सँगै हुनुहुन्छ र रमाइलोसँग हामी कुराकानी गरिरहेका छौँ। गीतहरू सङ्कलन गर्ने क्रममा उहाँले भन्नुहुन्थ्यो अरे, गीतमा अश्लील शब्द हुनु हुँदैन तर नयाँलाई प्रोत्साहन पनि गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो अरे।
1: त्यो त एकदमै हो, नयाँ नयाँलाई प्रोत्साहन त गर्नुभएको छ उहाँले होइन।
0: हजुर,
1: अब पुरानोलाई स्रष्टालाई सम्मान गर्नु, नयाँलाई चाहिँ होइन प्रोत्साहन दिनु भन्नुहुन्छ उहाँले।
0: हजुर,
1: त्यस कारणले पनि धेरैजना कलाकारलाई उहाँले गीत सिकाएर अगाडि ल्याउनु भयो होइन। त्यो अब अश्लील शब्द भनेको चाहिँ नि अहिले पनि हुँदैन, पहिला पनि हुँदैन होइन।
0: हजुर,
1: सङ्गीतमा चाहिँ त्यो शब्द अश्लील शब्द युज गर्नु भनेको राम्रो पनि होइन, राम्रो पनि मानिँदैन।
0: हजुर, त्यस्ता शब्द भयो भनेदेखि यस्तो शब्द चाहिँ गीतमा नहालौँ न भनेर जोड गर्नुहुन्थ्यो अरे।
1: हो, पहिला पहिला अब शब्द पनि डेट पास हुनुपर्छ यहाँ होइन, शब्द हेरिन्थ्यो नि, उहाँले त्यस्तो शब्द छ भने चाहिँ उहाँले कहिले पनि पास गर्नु भएन।
0: हजुर, रेडियो नेपालमा त पहिला शब्द ल्याएर
1: दिनुपर्छ,
0: दिनुपर्ने
1: शब्द पास,
0: अनि शब्द पास हुनु पर्यो
1: त हेर्नुपर्छ, अनि सङ्गीत त रेकर्डिङमै गरिन्छ।
0: हजुर, एकैचोटि होइन। हजुर, तर त्यतिखेर लाइभ नै सबै
1: लाइभ नै रेकर्ड गरेर होला, एकदमै मजा लाग्छ मलाई त,
0: रमाइलो है, त्यतिखेर अर्कै खालको रमाइलो। अब यहाँहरू उस्ताद भैरव बहादुरका पाँचजना छोराछोरी मध्ये शान्ति दिदी पनि गाउनुहुन्छ।
1: हजुर, एकदमै
0: यहाँले पनि गाउनुहुन्छ।
1: हजुर,
0: अनि अरू
1: तिनजना मेरो बहिनीहरू त्यति सिक्न पाएन उनीहरूले, मै 15 वर्षको थिएँ होइन, अनि भाइले पनि त सुनेको भरमा, ऊ पनि गीतमा एकदम शौकिन गाउँछ, उसले सुरेन्द्र, उसले पनि गीत एकदमै गाउँछ, सोख छ, तर रेकर्डिङ गर्न पाएन उसले होइन। अनि त्यसपछिबाट मेरो बहिनी सबैले गीत गाउँछ, भाइहरू दुईजनाले पनि गीत गाउँछ, तर हामी चाहिँ नि यहाँ चाहिँ रेड नेपालमा हामी चाहिँ होइन,
0: विशेष गरेर शान्ति दिदी र यहाँ नै हुनुभयो।
1: अनि बुवाको चाहिँ नि अब ठुलो छोरी भुवन थापा,
0: हजुर,
1: उहाँ चाहिँ अर्को मुवापट्टिबाट,
0: हजुर हजुर,
1: भुवन थापा नेपालको पहिलो हिरोइन होइन, आमा फिल्मको भुवन दिदी, उहाँले पनि गीत गाउनुहुन्थ्यो, उहाँलाई पनि नाच पनि सिकाएर, एक्टिङ पनि सिकाएर, गीत पनि सिकाएर चाहिँ नि भनौँ न त्यो ठाउँमा चाहिँ पुर्याउनु भयो बुवाले पनि।
0: हजुर, दुईवटा आमा है यहाँहरूको,
1: तिनवटा आमा भुवन दिदीको आफ्नै आन्टी भनौँ न होइन,
0: हजुर,
1: आफ्नो दिदी बहिनी, आमाहरू दिदी बहिनी चाहिँ नि, बहिनी पनि बुवाले नि बिहा गर्नुभयो, दिदी बहिनी बिहा गर्नुभयो होइन।
0: हजुर हजुर,
1: अनि एउटाबाट चाहिँ नि भुवन दिदी जन्म दिनुभयो, अनि माइलीबाट चाहिँ नि महेश थापा, उहाँ पनि एकदम अभिनयमा एकदमै राम्रो गर्नुहुन्छ।
0: हजुर,
1: त बित्नुभयो उहाँ।
0: हजुर, त्यसपछि हजुर,
1: अनि हामी अब आमा चाहिँ कान्छी भयो, अनि आमासँगै बस्नुभयो होइन।
0: हजुर,
1: हामीले चाहिँ नि सङ्गत गर्न पाएन उहाँहरूसँग होइन।
0: हजुर हजुर,
1: हामी चाहिँ
0: अन्तिमसम्म यहाँहरूसँगै रहनुभयो होइन। मैले यो पारिवारिक वातावरणको कुरा पनि किन गरेको भने, जस्तो उहाँका यत्तिका सन्तानहरू हुनुभयो, उहाँसँग यत्रो धेरै बहुप्रतिभा थियो, यहाँहरूको सङ्गीतको एउटा घराना होइन, त्यो प्रभाव चाहिँ सन्तानमा पर्यो कि परेन भन्ने विषयलाई चिर्नका लागि पनि मैले यो जिज्ञासा राखेकी
1: होइन।
0: आफ्ना पिताले गाउनु भएको गीत यहाँको मुवालाई अथवा भनौँ न परिवारलाई साह्रै नै मन परेको गीत चाहिँ कुन होला?
1: एकदमै बुवाको त अब सबै गीत मनपर्छ होइन, उहाँको त्यो उहाँले गुनगुनाउँदाखेरि पनि एकदमै राम्रो लाग्छ मलाई उहाँको स्वर होइन। धेरै गीतहरू छ उहाँले गाउनुभएको, एउटा चाहिँ त्यो भजन होइन, उहाँले जुन आफैले नै रचनु भएको

0: त्यतिखेरका गीतहरू कति मार्मिक
1: एकदमै क्लासिक गीतमा हुन्छ भएको जुनै गीत पनि
0: हजुर सबै शास्त्रीय सङ्गीतमा बेस भएका होइन एउटा एउटा रागहरूलाई पक्रेर गाउनुभएको एकदमै कति मिठो फेरि यहाँले कति मिठो तरिकाले गाउनुभएको होइन अब भनिन्छन् जस्तै एउटा मालीलाई आफ्ना फुलहरू सबै प्रिय लाग्छन् रे होइन फुलेपछि त झन् हरावरा देखिन्छ सबै रमाइलो लाग्छ रे उहाँलाई आफैलाई चाहिँ आफूलाई मन परेको आफ्नो सृजना चाहिँ कुनै थियो भन्नुहुन्थ्यो कुनै गीतको
1: यस्तो बुवाले एकदमै आफै पनि गीत रच्नुहुन्थ्यो
0: हजुर
1: शब्द धेरै नै बुवाले गीत रच्नुभएको छ त्यो चाहिँ मैले अब किताब मैले भेटाएर राखेको छु
0: हजुर
1: धेरै गीतहरू छ बुवाको आफ्नै रचनाको सङ्गीतको होइन र अर्को सोख भनेको उहाँको बगैँचामा फुलहरूसँग एकदमै सोख बुवालाई
0: हजुर
1: बारीमा चलिरहनुहुन्थ्यो फुर्सदको बेलामा त्यो बगैँचामा त्यो बारीमा बारी ठुलो थियो हाम्रो अहिले पनि छ होइन त्यो बारीमा चाहिँ नि पुरा त्यो आफैले नै कि गोडमेल गरेर फुलहरू झपक्क फुलाउनु हुन्थ्यो त्यही गुण चाहिँ म कहाँ सरेको छ अहिले मलाई पनि जे फले पनि ठक्क रोप्ने बानी छ कि एकदम म त फुलसँग कुरा गरेर बस्छु एकदम मनपर्छ मलाई फुल कसैले टिप्या मन पर्दैन त्यो किनेरै चढाउँछु बरु म त्यो फुल त्यो टिप्ने भने माया लाग्छ मलाई
0: बुबाको गुण सर्यो यहाँ
1: सर एकदम छ त्यो चाहिँ
0: घरमा त्यसो भए एकदमै उहाँले शान्त भएर हरियाली मन पराउने
1: त्यस्तै मन पराउने फलफुलहरू रोपिराख्ने भोगटेको बोटै 11 थियो हाम्रो एकदम राम्रो फल्ने हलुवाबेत होइन अङ्गुर यस्तो धेरै फलफुलहरू रोपिराख्नु भएको थियो उहाँले रमाइलो थियो सानो आफैले पनि गर्नुहुन्थ्यो कि गुलाफहरू फुलाइराख्ने
0: काम गरिराख्ने
1: काम गरिरहने बुवाले चुपला चाहिँ नबस्ने
0: हजुर
1: बिहान सबैले त्यहीँ हुन्थ्यो अनि चट्टलाई स्टोर राख्नुहुन्थ्यो तमाखु खानुहुन्थ्यो बुवाले अनि छोरी तमाखु भरे ल्याइदियो हुन्थ्यो मैले भरे ल्याइदिन्थेँ तमाखु त ताने पनि मैले एक दुईचोटि ठुलो लाएर
0: बुवाको चोरेर
1: ए हुन्न हुन्न भन्थ्यो अनि खै कसरी तान्नुहुन्छ बुवाले यो भनेर खाथे त्यो पनि दिना थियो
0: रमाइलो
1: रमाइलो एकदम
0: हजुर अनि त्यतिखेरको दरबारको माहौल पनि एकदमै साङ्गीतिक माहौल नि त्यतिखेरका राजाहरूलाई राजा रानीहरूलाई गीत सङ्गीत भनेपछि एकदमै मनपर्ने होइन दरबारमा पनि गएर उहाँले गाउनुहुन्थ्यो है
1: एकदमै उता गाउनुहुन्थ्यो हरिहर शमशेर उहाँको उसमा दरबारमा जानुहुन्थ्यो राज्यलक्ष्मी देवी उहाँको त गुरु नै हुनुहुन्थ्यो बुवा बुवाले सिकाउनुहुन्थ्यो दरबारमा गएर पनि हामी धेरै गीत भजनहरू सुनाउनको लागि उहाँहरूलाई सुन्नलाई बोलाउनुहुन्थ्यो अब नारायण थानमा त हामीले गाउँथ्यौँ नै होइन एकादशी भयो भने नारायणटी नारायण थानमा त्यहाँ त अस्थिसम्म पनि मैले गरिरहेको थिएँ होइन फाटोफुटो
0: त्यही त दरबारमा पनि तत्कालीन राजा महेन्द्रले पनि एकदमै प्यारो गर्ने
1: एकदमै उहाँलाई र हाम्रो नराज ढकाल
0: हजुर
1: उहाँहरू दुईजनालाई एकदमै उहाँले चलाइराख्नु भएको थियो नि त नारायणटी त होइन नारायणटी नारायण थान त्यहाँ चाहिँ भजनको चलाइराख्नु भएको थियो उहाँहरूले अनि त्यति बेला चाहिँ खुसी भएर चाहिँ महेन्द्र महाराजले म चाहिँ अब बाहिर गएर आएपछि तिमीहरूलाई जग्गा दिन्छु अलिकति दुःख छ तिमीहरूलाई होइन दिन्छु भनेर बाचा गर्नुभएको थियो तर त पुरा गर्न नपाइकन उहाँ बित्नु भयो महेन्द्र महाराजतिराज बित्नु भयो
0: हजुर त्यो दिन नपाउँदै
1: स्वर्गवास स्वर्गवास भयो
0: दुःख रेडियो नेपालमा लामै समय रहनुभयो उहाँ
1: 32 पुरा हुन हुन मात्र लागेको थियो बित्नु भयो बुवा
0: हजुर
1: 39 बित्नु भएको
0: हजुर हजुर 39 यहाँ 15 कि हुनुहुन्थ्यो
1: म 15 थिएँ अब बुवाको चाहिँ 32 पुराउँदै केही महिना मात्रै बाँकी थियो
0: हजुर रेडियो नेपालमा काम गर्नुभएको
1: हजुर
0: लामो अनुभव बटुल्नुभयो लामो समय रेडियो नेपाललाई एकदमै राम्रो फुलबारी बनाउनु भयो होइन रेडियो नेपाललाई ठुलो योगदान
1: एकदमै एकदमै राम्रो राम्रो कलाकारहरू भयो नि त त्यति होइन जस्तो अब मदन कृष्ण दाई मदन कृष्ण श्रेष्ठ होइन अहिलेको उहाँले पनि पहिला सुरमा रेडियो नेपालमा गीत गाउनु हुँदा मेरो बुवाकै सङ्गीतमा गाउनुभएको
0: हजुर
1: नारायण गोपाल दाई र तारादेवको डुएट गीत होइन एकदम त्यति त कमै हुन्थ्यो सुरुमा चाहिँ मेरो बुवाकै सङ्गीतमा गाउनुभएको
0: हजुर धेरै राम्रो राम्रो कलाकारहरूले उहाँको गीत गाउनु भएको छ र उहाँसँग सिक्नु भएको छ
1: यस्तो भयो कि हामी अब कति बुवासँग कति कुरो लिनु पर्ने लिनै पाएन कि सोध्न पनि पाएन लिन पनि पाएन भगर भगर पढ्दै गरेको अब ठ्याक्कै एसएलसी जाँचको टाइम परिरहेको थियो बुवा बिरामी हुँदाखेरि होइन जाँचमा फेल पनि भएँ म होइन पहिलोचोटिमा
0: मनमा एक खालको स्ट्रेस
1: भएको थियो अब दिदीको बिहा भइसकेको थियो घरको जेठो भन्ने मै थिएँ होइन हेर्ने भाइहरू 3 थियो भाइ बहिनी त्यो एकदम एकदम गाह्रो त्यो दुःख थियो बुवा एकजनाको जागिर भयो होइन अब त्यसपछि त पेन्सनै हो है अनि त्यस बितेपछि त अनि त्यसपछि म जागिर भएँ म राष्ट्रिय नाच गर्न पनि जागिर खाएँ
0: गीतहरू
1: गाएँ त्यहाँ त्यसरी दुःख सुख गरेर
0: चल्दै गयो होइन सङ्गीत क्षेत्रमा यति धेरै नेपाल र नेपालीका लागि अथाह काम गर्नुभएको छ, धेरै काम गर्नुभएको छ उस्ताद भैरव बहादुर थापाले, खासमा उपलब्धि चाहिँ उहाँले के हासिल गर्नुभयो होला भन्ने लाग्छ यहाँलाई?
1: जति माया आशामा जसले उहाँले चाहिँ सम्मान गर्नुहुन्छ, जसले गुरु भनेर मान्नुहुन्छ नि, सम्झनुहुन्छ नि, त्यही मात्रै पाउनुभयो होला सायद, केही पनि पाउनुभयो जस्तो लाग्छ मलाई।
0: सबैको माया
1: माया पाउनुभयो, श्रद्धा पाउनुभयो, अरू भनेको त्यसमा मान सम्मान बाहेक अरू त केही पनि पाएको छैन।
0: हजुर हजुर, सबैभन्दा ठुलो कुरा सबै नेपालीको माया र मन जित्नु नै
1: अहिलेसम्म पनि होइन,
0: सबैले सम्झिनु
1: सबैले सम्झिनुहुन्छ, त्यही नै ठुलो लाग्छ।
0: हजुर, उस्ताद भैरव बहादुर थापा भनेपछि ठक्क रेडियो नेपाल झल्किन्छ है,
1: झल्किन्छ,
0: अनि त्योभन्दा ठुलो उपलब्धि के हुन सक्छ र
1: हाम्रो लाइफ पनि त्यही हो।
0: हजुर, उहाँका जीवनका कुनै व्यक्तिगत असन्तुष्टिहरू चाहिँ थिए कि थिएनन् त? उहाँका
1: असन्तुष्टि त उहाँको धेरै नै छ, किनभने के गर्न उहाँले इच्छा लाग्थ्यो होइन,
0: अब
1: रेडियो नेपालमै पनि उहाँ जुन ठाउँमा पुग्नुपर्ने थियो त्यो ठाउँमा पुग्न सकिएन होइन, सेक्सन अफिसरसम्म त्यति पोस्टमा भयो उहाँ होइन,
0: हजुर
1: त्यो भन्थ्यो, अनि अब आफूले केही भनेको गर्न पाइन्थ्यो नि त, सबैजना मिलेर गर्न पर्थ्यो होइन, त्यस्तो थियो। अब बुवाले आफ्नो इच्छा भनेको स्कुल खोल्न मन थियो होइन, तर आफूले रोगले च्यापेपछि त्यो पनि गर्न पाउनु भएन। त्यही हो, धेरै अब मन चाहिँ दुख्थ्यो, किनभने धेरै अब जहाँ ठाउँ जहाँसम्म पुग्नु पर्ने थियो त्यो चाहिँ पुग्न पाएन भन्नुहुन्थ्यो।
0: हजुर, आफूले सोचेको कदम चाल्न
1: पाएन अब त्यति बेला, त्यस्तो त जहाँ पनि त्यही त हुन्छ नि, खुट्टा तानेर धेरै हुन्छ नि, राम्रो राम्रो गीत आयो भने सबै अब बुवाले नपाउने होइन, दरबारबाट गीतहरू आउँथ्यो नि त होइन।
0: उहाँका अन्तिम पलहरू चाहिँ कसरी बितेथे?
1: मेन कुरो चाहिँ कस्तो भने, उपचार राम्रोसँग गर्न पाएन, अब खर्चकै कुरा हुन्छ
0: होइन,
1: हामी सानो सानो थियौँ होइन, कमाउने कोही पनि थिएन, अब आर्थिक स्थिति भनेको त्यही पहिला पहिला अब अहिले जस्तो बाल राख्ने यताउता गर्ने होइन, जग्गा धेरै भयो भने त्यसबाट केही उब्जनी गराएर गर्ने त्यस्तो पनि बुवाको ध्यान गएन, सानो बगैँचामा चलिरह्यो होइन, सङ्गीतमै ध्यान दिनुभयो, रेड नेपालमै आफ्नो जिन्दगी बिताउनु यहीँ नै सबै चिज दिनुभयो भनौँ न होइन, तर सरकारले चाहिँ बुवाले केही पनि गर्नु भएन, त्यो चाहिँ एकदम दुःख लाग्यो, मलाई चाहिँ दुःख लागेको, किनभने गर्न सकेन नि त, अब बुवाले हस्पिटल भर्ना गर्न लाने भन्ने त्यो उसमा थियौँ हामी होइन, अब टिभीको शङ्का गरेको थियो बुवालाई, उपचार चाहिँ अब लाने अब बुवाले जसरी भए पनि गर्ने भन्ने कुरो गरेर सोच्दाखेरि नै अनि बुवा चाहिँ त्यसको राति नै बित्नु भयो कि।
0: यसरी नै स्वतन्त्र रूपले गीत सङ्गीत र साहित्यको संरक्षण गरेर आफ्ना दिनहरू
1: एकदमै
0: हजुर हजुर हस्, अब जाँदा जाँदै उहाँको एउटा गीत राख्दै हामी बिदा हुन्छौँ र उस्ताद भैरव बहादुर थापाप्रति नै त्यो गीत समर्पित गर्छौँ। कुन गीत राखौँ त?
1: उहाँको अब हामीले नै गाएको गीतहरू छ होइन, हामीले नै गाएको गीतहरू चाहिँ नि अब जस्तो जुन मामा होइन, तरतिर झर भन्ने छ, त्यो छ, अनि अर्को चाहिँ नि कस्तो भने रेडियो नेपालमा बुवा र म एउटै समयमा फर्स्ट भएको होइन सङ्गीतमा, 34 सालमा 34 सालमा चाहिँ नि आधुनिक गीतमा बुवाको सङ्गीत अनि मेरो स्वर होइन, भैरवनाथ रिमालको चाहिँ रचना थियो, र स्वरमा चाहिँ नि म फर्स्ट भएँ, बुवा चाहिँ सङ्गीतमा, त्यही गीत चाहिँ बजाइदिनु न है।
0: अलिकति सानो टुक्रा पनि सुनाउन।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: झन्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
4: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
3: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
3: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो,
3: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं,
8: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
7: जनहितका लागि रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण। यस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र साँझ 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्ज र रेडियो नेपालको मोबाइल एप, फेसबुक पेज र अनलाइनमा radionepal.gov.np यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ। सदा झैँ आज पनि हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा पराग पोखरेल, लक्षण विष्ट अनि उद्घोषणतर्फ म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदा चाहिँ बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको सुरमा सजेका असारे भाकाहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ राष्ट्रभाषाका गीतहरू। अपराह 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 प्रस्तुत गर्नेछौ नेपाल भाषाको कार्यक्रम जीवन दबु। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 प्रस्तुत गर्नेछौ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, सदाझै सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ दीपक खरेल र साथीहरूले। गीत रचना रहेको छ राजेन्द्र रिजालको भने सङ्गीत रहेको छ सम्भजित बास्कोटाको। यो स्वदेश गानपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका असारे भाकाहरू सुनाउनेछौँ। सुन्दै रहनुहोला रेडियो नेपाल।

हजुर, बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गरिसक्यो स्वदेश गानबाट। अब भने करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका असारे भाकाहरू सुनाउनेछौँ। यो पहिलो असारे भाका राख्दैछौँ यहाँ माझमा। गङ्गाराम घिमिरे शारदा रसाइलीको स्वरमा रहेको छ भने अशोक कुमार सापकोटा नारायण डङ्गालको सङ्कलन रहेको छ।

0: हजुर, असारे भाकाहरू सुनाउने क्रममा अब राख्दैछौँ देउडा भाका। देउडा भाषामा राख्दैछौँ यो असारे भाका। धर्मराज नेउपाने, गौरी भट्ट र साथीहरूको स्वरमा रहेको छ भने धर्मराज नेउपानेको सङ्कलनमा।
1: खेत पुरै
2: ल्याउनु ल्याउनु ल्याउनु।

असारे भाकाहरू सुनाउने क्रममा अब अन्तिम असारे भाका राख्दैछौ। संगम थाका थापा, प्रतिमा अर्याल र साथीहरूको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ संगम थापाको। यो असारे भाकापछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा तनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आँखा पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ। समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: सडकको भारवहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
6: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
7: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपालमा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधान गर्न सांसदहरूको माग। समाधानको लागि कूटनीतिक प्रयास भइरहेको, कृषि मन्त्रीको जवाफ। प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सह्य नहुने, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उद्घोष। अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिभुवन विश्वविद्यालयको निर्देशन। र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दक्षिण कोरियाको आग्रह। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चिया निर्यातमा समस्या सृजना गरेको कारण देशमा चिया उद्योग बन्द हुँदा उत्पन्न समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधान गर्न माग गर्नुभएको छ। सांसदहरूले नेपाल चिया उद्योग बन्द हुँदा चिया कृषक श्रमिक र उद्योगीहरू मारमा परिरहेको विषयमा गम्भीर बन्नुपर्ने र तत्काल G2G प्रक्रिया मार्फत समस्या समाधान गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सरकारले वास्तविक सुकुम्बासी पहिचान नगरी बस्तीबाट हटाएको र उनीहरू बसिरहेको होल्डिङ सेन्टरदेखि बसिरहेको सबै स्थानमा भोकै रहने तथा बालबालिका विद्यालय जान नपाउने समस्या आएको भन्दै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले देशका विभिन्न अस्पतालहरूबाट क्यान्सर रोगका बिरामीहरूले औषधि प्राप्त गर्न नसकेको विषयमा गुनासो आइरहेकाले समयमा नै औषधिको व्यवस्थापन गर्न र औषधि सम्बन्धी समस्या दोहोरिन नदिन माग गर्नुभयो। सांसदहरूले वर्षायाम शुरू भएसँगै आम मानिसमा विपदको त्रास शुरू भएको भन्दै विपद जोखिम न्यूनीकरणको लागि भइरहेका प्रयासबारे जवाफ माग गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको विषयमा जवाफ दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानुनी सुधारको लागि ऐन कानुनको समय सामयिक संशोधन गर्न तथा नयाँ कानुन तर्जमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले पत्रकारको न्यूनतम पारिश्रमिक सरकारको प्राथमिकतामा रहेको भन्दै यसलाई प्रभावकारी कार्यान्वयनको लागि सूचना तथा प्रसारण विभागबाट व्यवस्थित बनाउने गरी काम सुरु गरिएको बताउनु

0: यसलाई गम्भीरतापूर्वक लिएर समस्याहरूको समाधानको लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। मन्त्री तिमल सिन्हाले आम नागरिकमा गुणस्तरीय र सुलभ इन्टरनेट सेवा पुर्याउनको निम्ति नियमित काम भइरहेको र दूरसञ्चार ऐनलाई समयानुकूल परिमार्जन गर्ने काम भइरहेको जानकारी गराउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सरकारबाट उपलब्ध हुने वस्तु तथा सेवा जनताका घर दैलोमा नै पुर्याउनको लागि हुलाक सेवालाई छिटो छरिदो प्रविधि मैत्री र चुस्त बनाउँदै लगिएको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागिरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनको लागि आगामी दशकलाई डिकेट अफ दि नेसनल इम्प्लोइमेन्ट प्रमोसनको रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उहाँले विद्यमान रोजगार नीति समय सापेक्ष नभएको भन्दै अहिलेको आवश्यकता अनुसार रोजगार नीति परिमार्जन गर्न कार्यदल बनाएर काम अगाडि बढाएको जानकारी गराउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको कुल 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनु भएको छ। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सृजना गर्न सघन रूपमा गृह कार्य सुरु गरेको जानकारी गराउनुभयो। उहाँले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवर्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रमलाई व्यवसाय सम्वर्धन सेवा र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। मन्त्री गौरी कुमारीले स्वदेशी लगानी प्रवर्धन र विदेशी लगानी आकर्षणको लागि विभिन्न कार्यक्रम प्रस्ताव गरिएको र प्रक्रिया सरलीकरण गरी काम सुरु गरिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति कृषि बिमा उखु कृषकलाई दिइने अनुदान प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनु भएको छ। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको विषयमा जवाफ दिँदै कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब 75% भन्दा बढी बजेटबाट साना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिएको बताउनुभयो। मन्त्री चौधरीले कृषि तथा पशुजन्य उत्पादनको लागि न्यूनतम 2 करोड रुपियाँसम्म प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान प्रदान गर्ने कार्यक्रमलाई पाइलट कार्यक्रमको रूपमा अगाडि बढाएको जानकारी गराउनुभयो। मन्त्री चौधरीले चिया निर्यातमा देखिएको समस्या समाधान गरी विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न र चिया उद्योगीहरूका समस्या समाधानको लागि प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको बताउनुभयो। यसैबीच श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित 15 मिनटको लागि भएको छ। बैठकमा मन्त्रीको जवाफ चित्त नबुझेको भन्दै अध्यक्ष हर्क साम्पाङ सहित श्रम संस्कृति पार्टीका सांसदहरूले बेल घेरेपछि सभामुख डोल प्रसाद अरियालले 15 मिनटको लागि बैठक स्थगित गर्नुभयो। धनगढी स्थित कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। तर त्यस क्षेत्रका किसानले भने रासायनिक मल सहज रूपमा नपाएको गुनासो गरेका छन्। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
1: किसानहरूले रासायनिक मल सहज रूपमा नपाएको गुनासो आइरहँदा कृषि सामग्री कम्पनीले यस वर्षको कोटा अनुसार रासायनिक मल बिक्री वितरण भइरहेको जनाएको छ। हालसम्म किसानहरूलाई 22,425 मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको कृषि सामग्री कम्पनी प्रदेश कार्यालय धनगढीका प्रमुख नवल सिंह बोहटीले बताउनुभयो।
2: 13,683 मेट्रिक टन हाम्रो युरिया मल, 8,103 मेट्रिक टन डिएपी मल र 639 मेट्रिक टन पोटास मल बिक्री वितरण भइसकेको छ र किसानहरूले लगेर सिजनको लागि राख्नु भएको छ।
1: सरकारी कोटा अनुसार रासायनिक मल सहकारी संस्था मार्फत किसानलाई बिक्री वितरण हुँदै आएको र आपूर्ति हुने रासायनिक मल प्रत्येक किसानसम्म पुर्याउने व्यवस्था मिलाएको प्रमुख बोगटीको भनाइ छ।
2: कोटा अनुसार बिक्री वितरण हुन्छ, प्रत्येक पालिकालाई कोटा हुन्छ, त्यो कोटा अनुसार सहकारीहरूले मल लग्नुहुन्छ र त्यही अनुसार उहाँहरूले किसानलाई बिक्री वितरण गर्नुहुन्छ। निश्चित पनि अब यो किसानले भने जति एकदम प्रशस्त हामी दिन्छौँ भन्ने होइन कि, त हाम्रो चाहिँ मागको आधारमा भने जति मल आउँदैन आएको मललाई हामी समानुपातिक ढङ्गले सकेसम्म प्रत्येक किसान कहाँ पुग्ने हामीले व्यवस्था मिलाएको छौँ।
1: सरकारी निकायबाट रासायनिक मलको बिक्री वितरण भइरहँदा किसानहरूले भने सहज रूपमा रासायनिक मल नपाएको गुनासो गरेका छन्।
3: मल पाइहाल छैन, समस्या छ,
4: मल नपाउँदा गाउँमा धेरै नै अब चिन्ता छ। अब
5: किसानहरूले मल नपाएको अवस्था छ, पहिला इन्डियाबाट पनि ल्याउँदैन, पहिले ल्याउन

0: मलको त अब यहाँ एकदमै हाहाकार छ।
1: चालु आर्थिक वर्षमा युरिया 14,504 टन, डिएपी 8,126 टन, पोटास 480 टन गरी 23,110 मेट्रिक टन रासायनिक मल आपूर्ति भएको छ। कैलालीमा वार्षिक 70,000 मेट्रिक टन रासायनिक मलको माग हुँदै आएको देखिए पनि आपूर्ति भने त्यसको आधा जति हुने गरेको बताइन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: रिपोर्ट पछि बाँकी समाचार। सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिकुर रहमानले उहाँको कार्यकक्षमा आज शिष्टाचार भेट गर्नुभएको छ। सभामुख अर्यालले नेपाल बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभयो। उहाँहरूबीच शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा छलफल भएको छ। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका अनुसार 2083 असार 1 गते मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यू मिडिया डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलको लागि खरिद गरिएको प्ले आउट अटोमेसन सिस्टमका सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिएको छ। बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यौन तथा प्रजनन स्वास्थ्यलाई समेट्ने तयारी गरिरहेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: बैतडीमा स्थानीय तहहरूले किशोर किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरेका छन्। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि धेरै नागरिकको बुझाइ कम भएकाले यो विषयमा सघन रूपमा कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोषका कार्यक्रम संयोजक गणेश शाही।
4: अघि आएको छ। त्यसैले गर्दाखेरि यौन तथा प्रजनन स्वास्थ्य, विद्यान्तर शिक्षा, लैङ्गिक समानताका कुराहरू, किशोर किशोरी बाल विवाहका कुराहरू, यी यस्ता कुराहरू अझै पनि हाम्रो स्थानीय सरकारको नीति तथा कार्यक्रम बजेटमा अझै पनि ठाउँ पाए स्थान पाएको अवस्था छैन।
3: ग्रामीण तथा दुर्गम बस्तीमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र सेवाको पहुँच सीमित रहेको औल्याउँदै स्थानीय तहले यस क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष बैतडी कार्यक्रम संयोजक खगेन्द्र भट्ट।
5: यौन तथा प्रजनन भन्ने विषय एकदम महत्वपूर्ण छ, हेर्नुहोस् होइन, तिमीहरूले आउने वर्ष यसको बजेट छुटिनु पर्छ भन्ने मेरो बुझाइ छ।
3: छलफलका क्रममा सुरक्षित मातृत्व, परिवार नियोजन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, महिनावारी स्वच्छता तथा सरसफाई, पाठेघरको मुखको क्यान्सर परीक्षण, लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई आगामी बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
6: बाल विवाह भइरहेको अवस्था छ, त्यस्तै अब किशोर अवस्थामै गर्भवती हुने दर पनि बढी नै रहेको छ। सुरक्षित गर्भपतन नगराउन, सुरक्षित रूपमा गराउन भनेर
3: छलफलपछि स्थानीय तहहरूले यौन तथा प्रजनन स्वास्थ्यका विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: रिपोर्ट पछि बाँकी समाचार। त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
7: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको तनाव कम गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ. इरानसँगको युद्ध अन्त्यको लागि अमेरिका र इरानबीच सहमति बनेको पृष्ठभूमिमा सियोलले अब वासिङटनको ध्यान उत्तर कोरियातर्फ मोडिने अपेक्षा गरिएको देखिएको छ. दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार फ्रान्समा सम्पन्न G7 शिखर सम्मेलनको ट्रम्प र लिबिच उत्तर कोरियाको विषयमा छलफल भएको थियो. अब खेलकुद. विश्वकपमा डेब्यू गरेको एसियाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ. अमेरिका स्थित सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा आज बिहान भएको समूह जेको खेलमा अस्ट्रियाले जोर्डनलाई 3-1 हराएको हो. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. नेपालमा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधान गर्न सांसदहरूको माग. समाधानको लागि कूटनीतिक प्रयास भइरहेको कृषि मन्त्रीको जवाफ. प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप सही नहुने. सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको उद्घोष. अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई 15 दिनभित्र सम्पर्कमा आउन त्रिभुवन विश्वविद्यालयको निर्देशन. र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दक्षिण कोरियाको आग्रह. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

यी रेडियो नेपाल हो, दनुवारी भाषाको समाचार भेषबहादुर दनुवारबाटै सुन। हेलो सरकार प्रणाली पाछलो समय सरकारी निकाय तसो नागरिक बीच सम्वादक प्रभावकारी केन्द्र प्लेटफर्म बन्टी जयलर छ। प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालय अन्तर्गत चलाला हेलो सरकार गुनासो व्यवस्थापन प्रणालीमा धेरै च्यानल प्रणाली चौबिसै घण्टा सेवा तसु आधुनिक प्रविधि प्रयोगसँगै अंश गुनासो व्यवस्थापनमा उल्लेख के सुधार आइलर छ। सेवा प्रभावमा नागरिक गुनासो सुझाव जिज्ञासालाई राज्य संयन्त्रसम्म सजिलो रूपमा पुर्याएलाई ओकृत प्रभावकारी सम्बोधन गरेलाई उद्देश्य चलालामा रहला हेलो सरकार प्रणाली सार्वजनिक प्रशासन तसु सुशासन महत्त्वपूर्ण औजारक रूपमा खडा हाकेको जैल हो। प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालय अन्तर्गत चलाला एक घण्टा गुनासो व्यवस्थापन प्रणालीमा नागरिक पहुँच विस्तार अक्लबसँगै उजुरी अंश गुनासो सङ्ख्या उल्लेख्य रूपमा बढेको जैल हो। प्रतिनिधि सभाको आजको बैठकमा सञ्चालकका गुणस्तरको जाँचक नाममा भारतमा नेपाली चिया पाठ्यालय समस्या सिर्जना गर्न कारण देशक चिया उद्योग बन्द अकेला उत्पन्न समस्याबारे जानकारी कराटी चाँडसुको समस्या सल्टालय कलम माग गर्दछ। सांसद लखक नेपाल चिया उद्योग बन्द हक्नेमा चिया उत्पादन गर्ला किसान लोके श्रमिक तसु उद्योगी लखक मारमा परिरहला विषयमा बेसको बानी पर्ला तसु चाँडसुको जी टु जू प्रक्रियाबारे समस्या सल्टालय कराई पर्ला बाँड्दछ। सांसद लखक सरकारको वास्तविक सुकुम्बासी पहिचानका नाइकारीको बस्तीबाट हटाला तसु उहे लखक बसिरहला होल्डिङ सेन्टर देखे बसिरहला सभ्य भोक भोकिरहला अंशु छ्याबा छ्याबेक स्कुल जैल नै पाएलाई समस्या आएला बाजेको चाँडसोको समस्या सल्टालाई माग गर्दछ। सांसद लखक वर्षायाम सुरु हक्ने हके लाग्ला समयमा सभ्य मानिसक विपद त्रास सुरु हकेको बाजी विपद जोखिम मर्ने कार्यालयलाई भइरहेको प्रयासबारे जवाब माग गर्दछ। यस निकै बीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलक सांसद लखक प्रधान बालेन्द्र साग दिल सीमा सम्बन्धी विषयक अभिव्यक्ति सच्चालय तसु सांसद लखक रेकर्डबाट हटाएलाई माग गर्दछ। बैठकको सुरुमा उठेको विरोध गर्दै प्रधानमन्त्री बालेन्द्र साग नेपाल भारत सिमानाको विषयमा दिल अभिव्यक्ति सच्चालय माग गर्दछ। बैठकमा प्रतिपक्षी दलक सांसद लखक हर्कराज राई गोपाल शर्मा चन्द्रमोहन यादव कृपाराम राणा लगायत देशक सिमानाबारे प्रधानमन्त्री दिल अभिव्यक्ति सच्चालाई प्रतिपक्ष माग गर्ला पनि सभामुख रुलुङ नै गर्ला तसु सरकार अभिव्यक्ति नै सच्चालाई दुखद हकला बाज्लछ। सूचना अंश सञ्चार मन्त्रालय सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनक भिन्न भिन्न समयमा कर्ला उपकरण अंश प्रविधि किन्ला प्रक्रिया अध्ययन अंश छानबिन कार्यालय चार सदस्य समिति गठन कर्ला छ। मन्त्रालय अनुसार 2083 असार 1 गते मन्त्री स्तरक निकोलबाट डाक्टर सुदीप भट्टराई संयुक्तमा चार सदस्य छानबिन समिति गठन गर्ला हो। समिति लागि नेपाल टेलिभिजन खरिद गरेको भिन्न उपकरण सफ्टवेयर अंश डिजिटल प्रणालीसँगै सम्बन्धित उजुरी प्रतिबन्ध सार्वजनिक सरकार विषय लगत तथ्यपरक अध्ययन गरेको 21 दिनभित्र सुझाव सँगै प्रतिवेदन मन्त्रालयमा पेश गर्ला बाजला छ। छानबिन समिति लागि नेपाल टेलिभिजनबाट किन्ला कर्ला ग्राफिक सिस्टम न्यू मिडिया डिजिटल प्लेटफर्म सेवा अडियो भिडियो उपकरण डिजिटल ट्रान्समिसन अंश ई इटरी च्यानल लागि किन्ला कर्ल प्ले आउट अटोमेसन सिस्टम सम्बन्धमा सभ्य अध्ययन कार्यालय कार्यदेश दिलर छ। नेपाल टेलिभिजनमा जैल बनेक वर्ष इसी प्रविधि अंश प्रणाली प्रसारण प्रणाली आधुनिकरण लागि हकल भिन्न भिन्न किन्ला प्रक्रियाबारे पारदर्शिता अंश कानुनी प्रक्रिया पालना सम्बन्धी प्रश्न लखक उठेको आइल रहेछ। यी आगु मन्त्रालय सार्वजनिक सेवा प्रसारण संस्था स्याटेलाइट किन्ला प्रकरणबारे पनि समिति गठन गर्ला छ। जैल 26 वर्षदेखि बन्द अवस्थामा रहल हेटौँडा कपडा उद्योग फेरि चालाला लागि अध्ययन सुरु तसु चाइला तयारी थाल्ला छ। सङ्घीय सरकार उद्योग चालालामा चाडो सुटी ठालाकु सँगै उयो ठाउँ सरकारक पनि सक्रियता बढाला हो। यस निकै क्रममा हेटौँडा उपमहानगरपालिका नगर मुख्य मिना कुमार लामा तसु मकवानपुरक मुख्य जिल्ला अधिकारी बसन्त अधिकारी सङ्घीय सरकारक टोलीलाग उद्योगिक परिसर स्थलको डिठालु कर्लर छ। डिठाला टोलीलाग उद्योग भौतिक अवस्था उपलब्ध पूर्वाधार चाइला संरचना तसु नागरिक लगानीक सम्भावनाबारे कुरोकानी कर्लर छ। यी आगो जेठ 9 गते उद्योग वाणिज्य अंशु आनलर मन्त्री गौरी कुमारी यादव पनि यी उपयोगक डिठाला कर्लर छ। चिनी सरकार सहयोग खडा कक्षीको 2035-36 व्यावसायिक उत्पादन शुल्क कर्ला यी उद्योग 2057 साल फागुन 1 गतेदेखि सभ्य रूपमा बन्द कर्लर छ। त्रिभुवन विश्वविद्यालय अध्ययन विद्यालयको पढाइलाई पुरा गर्न पाछु विश्वविद्यालयमा सेवा नै फर्कल प्रदा प्राध्यापक अंश कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आएलाई निर्देशन दिएर छ। त्रिविवि पढाइलाई विधा व्यवस्थापन कार्यान्वयन समितिको बुधबार मार्च सेवेक आगु डिठाला सूचना जारी गरी अध्ययन विधा उपभोग गर्न पाछु विश्वविद्यालयको नियम अनुसार सेवामा नै फर्कल अंश तोक्ल अवधि पुरा नै गर्ल सेवा छाड्ला कर्मचारी लागि समिति कार्यालयमा सम्पर्क धरेलाई आग्रह गर्ला हो। सूचनामा तोक्ला समयसीमा भेटक सम्पर्कमा नयाँ आएला विश्वविद्यालयसँगै कर्ला कबुलेतीनामा अंश नियम अनुसार कानुन कारवाही प्रक्रिया आगु बढाएर स्पष्ट पार्लर छ।
प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्याल, डिपी अर्याल सँगै नेपालक लागि बङ्गलादेशक राजदूत मोहम्मद सफिकुर रहमान शिष्टाचार भेटवार्ता गरिदल रहेछन्। भेटक अवसरमा सभामुख अर्यालक नेपाल दसु बङ्गलादेशक बीच सम्बन्ध सार्वभौमिक बरोबरी आवश्यक सम्मान दसु पारस्परिक विश्वासमा आधारित रहल उल्लेख गर्ल रहेछन्। ओखलिक नेपालको बङ्गलादेश सङ्घिक सम्बन्धलाई सन्दुक उपरक महत्त्व दिटी आइल स्पष्ट पारिदल रहेछन्। नागढुङ्गा नौबिसे सुरुङ बाटे सवारी चालनलाई साउन महिनादेखि चालनमा ल्याएलाई करिकु चाइल अनुसार तयारी थाले रेले। नेपालक वर्गीय रूपमा डिठाला सुरुङ बाट आयोजना चालनमा आइलासँगै नौबिसे नागढुङ्गा बाट खण्डमा अक्ला सवारी आइल जैल सजल अखिल अपेक्षा गर्ल हो। नागढुङ्गा सुरुङ बाट बनाएलाई आयोजनाको निर्देशनालय सौजन्य नेपालक आइल साउन भिटर नै नागढुङ्गा सुरुङ बाटे चालनलाई गर्ने गरेको भिटरक तयारी थाल्ला जानकारी दिएर छ। आयोजनाको अनुसार यी सुरुङ बाट कखिकु दुई पाङ्ग्रे सवारी साधन चालनलाई भने पाएछ। बित्ला 24 घण्टामा 2535 सवारी चालक चालक नियम मिचलामा कारवाही पर्ला छ। यीबाट राज्यकोषमा रु 19,77,000 राजस्व दाखिल अक्ला हो। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड प्याकको सवारी चालनलाई नियम मिचीको सवारी चालन राइड सेयरिङ गर्ला सङ्केत बत्ती उल्लङ्घन गर्ला तसु बेसको गतिमा सवारी साधन हुकाला सवारी चालकलाई कारवाही गर्ला हो। ओस्निके लेन अनुशासन पालन नै गर्ला निषेध गर्ल क्षेत्रमा हर्न बजाला बाट पेटीमा सवारी साधन पार्किङ गर्ला बाट एकतर्फी सवारी चलाला तसु अन्य सवारी नियम पालना नै गर्लालाई कारवाही गर्ला हो। बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 लागि मनैकमा पनि 1,000 धेरै विपन्न परिवारलाई लागि सुरक्षित बास बनाएलाई कर लक्ल छ। सोमबार प्रदेश बजेट प्रस्तुत गर्दै आर्थिक मामिला अञ्चल योजना मन्त्री प्रभात तामाङ यी लागि 20 करोड रुपियाँ विनियोजन गर्लाई जानकारी दिएर छ। बजेटमा प्रशासनिक फेरि संरचना बाटे मन्त्रालय अञ्चल निकाय घटाले चल्ल खर्चमा 11% बचत अखेलाई अनुमान गर्ल छ। एकीकृत प्रशासनिक भवन प्रदेश सभा भवन अनुसार बस्ला भवन बनाएलाई 56,50,00,000 रुपियाँ छुट्याएर छ। उसले मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम अन्तर्गत बटनिक रोजगार उद्यमशीलता स्टिम आइटी शिक्षा अनुसार स्मार्ट शिक्षा कार्यक्रमलाई 20 करोड रुपियाँ विनियोजन गर्ल छ। विधेयक रोजगारीबाट फर्कल दक्ष जनशक्ति घरक अंशो आईटी उद्यमी लागि ब्याज अनुदान दिएलाई पनि 20 करोड रुपियाँ छुट्याएर छ। साथै हेटौँडामा प्रदेश राजधानी चक्रपथ कोरिटार रङशाला आरोग्य केन्द्र दसु एकीकृत प्रदेश प्रशासनिक भवन लागि प्रदेश गौरव आयोजना रूपमा आगु बढाएर अग्रर छ। खुकुरी डिठाको बटनेक यातना दिइरहेको भिडियो सेवेक आगु डिठाला पाछु दाङ तुलसीपुरक एक बटनेक पक्राउ पर्लर छ। मङ्गलबार भिडियो सेवेक आगु डिठाला अक्ल पाछु खोजी कटी उयो घरबाटै लागु औषधसँगै पक्राउ पर्लर छ। 3 महिना आगु खिच्ला भिडियो मङ्गलबार सामाजिक सञ्जालमा सेवेक आगु डिठाला कर्ल पाछु तुलसीपुर उपमहानगरपालिकाका दुई भमाकिक बस्ला 24 वर्षक रमेश ठाडा मगर लागि पक्राउ गर्ल हो। इलाका पुलिस कार्यालय तुलसीपुर पुलिस नायब उपेक्षक होमबहादुर पराजुलिक अनुसार घरबाट प्रोग्राम एक्स एक्टा ट्याब्लेट ट्रोहोम 42 ट्याब्लेट एन्टिकोप 2 ट्याब्लेट तसु निट्रा जोहम 5 ट्याब्लेट औषधिसँगै पक्राउ गर्ल हो। उही लखक बिच भिटरक विवादक कारण उही बटनेक खुकुरी डिठाको बटनेक छुन्द्री लागि यातना दिल खुल्ला रहेछ। उही लखक बिच सुरुमा मनमनेक चिन्जन अख्ल हो। घटना 3 महिना आगो घक्ल पनि मङ्गलबार मात्रै भिडियो सार्वजनिक गर्ल रहेछ। बटनेलाई पुलिसक लागु औषध दुर्व्यसन विरुद्धक अनुसन्धान कार्यालय जनाल रहेछ। जिल्ला पुलिस कार्यालय झापाक विशेष स्विप अपरेसन चालनलाई गरेको जिल्लाभित्र भिन्न भिन्न ठाउँबाट 92 जनाको लागु औषध प्रयोग गर्न अंश कारोबार गर्ला लागि नियन्त्रणमा लिएर छ। पक्राउ पर्ला मध्ये 83 जना सेवन कर्ला तसु 9 जना कारोबार कर्ला मध्येको रहेछ। पुलिसको ओइ लगभग 7/38 ग्राम 910 मिलिग्राम खैरो एन जस्ने पदार्थ अंश 3 ग्राम 900 मिलिग्राम गाँजा बरामद कर्ला जना रहेछ। मुख्य कारवाहीलाई रूपमा मनेक मानसक लागि पक्राउ गरेको अनुसन्धान आगु बढाएर छ। पुलिसका अनुसार 9 जना कारवाहीलाई हिरासतमा धरेको थप अनुसन्धान भएर छ भने अन्य सेवनकर्तालाई मनोपरामर्श दिएलाई पनि अभिभावक जिम्मा लगाएलाई अनुसो चाइल अनुसार फेरि खडा गरेलाई केन्द्रमा पठाएलाई प्रक्रिया जारी रहर छ। मेलम्ची प्याला पानी आयोजनक पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा बाँडेर कर्ला सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासक पाइप बिछाले काम सुरु गर्ल छ। आयोजना कार्यान्वयन निर्देशालय अनुसार यी प्याला पानी बाँड्नलाई लागि प्रयोग गर्ल अख्निसम्म सबैभन्दा बर्खे व्यासक पाइप रहेछ। निर्देशनालयका अनुसार भक्तपुर किर्तिपुर मध्यपुर ठिमी कपन जोरपाटी अञ्चल पेप्सिकोला क्षेत्रको प्याला पानी बाँड्ला चालालाई विस्तारक प्रक्रिया आगु बढाएलाई जनाएर छ। भिन्न भिन्न ठाउँमा रिजर्भ ट्याङ्की बनाएला पाइपलाइन विस्तार अंश अन्य पूर्वाधार बनाएला काम बेसको गतिमा भएर रहेछ। निर्देशनालयका मुख्य रामकुमार श्रेष्ठका अनुसार पाइप जाँचलाई सम्पन्न अक्ल पाछु सेवे प्रणाली काठमाडौँ उपत्यका पाला पानी लिमिटेड लागि हस्तान्तर गर्छ। उसनिकै पाछु उपत्यकावासी सन्दुक रूपमा मेलम्ची पानी पाइप
कर पाइला कर्लार अपेक्षा कर्लार छ। फिफा विश्वकप फुटबल अन्तर्गत नेपाली समय अनुसार जलरात तसु आज बिहान आफ्ला समूह चरण अर्जेन्टिना फ्रान्स तसु नर्वे जित निकाल्ला छ। विश्वकप समक्ष अन्तर्गत आज अख्ला खेलमा अर्जेन्टिना अफ्रिकी तसु अल्जेरिया उप 3-0 सजिलो जित दर्ता कर्लर छ। एसनिक समूहलाई अन्तर्गत युरोपेली टोली नर्वे एसियाली प्रतिद्वन्दी इराकलाई 4-1 बर्के अन्तर गोल अन्तरमा पराजित कर्लर छ। समूह आइक नै अर्कै खेलमा पहिले विश्वकप जित्लार फ्रान्स टोली सेनेगल उप्र 3-1 जित निकाल्न सुखद सुरुवात गर्न छ। आजलाई धनवारी भाषा समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 4 बजीसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका राष्ट्रभाषाका गीतहरू सुनाउनेछौँ। यो पहिलो गीत राख्दैछौँ कुमाल भाषामा। दलबहादुर कुमालको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै।

0: च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।

अहिले सुनायौ भोजपुरी भाषामा गृह नारायण यादवको स्वर मारेको राष्ट्रभाषाको गीत संकलन रहेको थियो गायक स्वयंकै. अब राख्दैछौ मैथिली भाषामा अशोक कर्णको स्वरमा रहेको छ भने संकलन रहेको छ गायक स्वयंकै.

अहिले सुनायौँ चाम्लिङ भाषामा रहेको राष्ट्रभाषाको गीत धन कुमार राईको स्वरमा रहेको थियो भने सङ्कलन रहेको थियो गायक स्वयंकै. अब राख्दैछौँ थारू भाषामा लेखनाथ चौधरीको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै.

0: हिँड्दै आएको भने चोखो पानी भर्न लाएको देखिनस्?
1: किन र बजै?
0: अझ बुझ पचाउँछ, तैँले छोको पानीले मैले देउता पूजा गर्नु?
1: किन, म चाहिँ मान्छे होइन र?
2: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।

अहिले सुनायो नेपाल भाषामा रहेको राष्ट्रभाषाको गीत कृष्णमान र उर्मिला शाक्यको स्वरमा रहेको थियो भने विष्णु जलमीको सङ्कलनमा रहेको थियो। अब अन्तिम राष्ट्रभाषाको गीत राख्दैछौँ गुरुङ भाषामा, यम गुरुङको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै। यो राष्ट्रभाषाको गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषाको समाचारपछि नेपाल भाषाको कार्यक्रम जीवनदबु सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौँ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाका विषयमा जवाब दिँदै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम सञ्चार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाफदेह र विश्वसनीय बनाउन नीतिगत र कानुनी सुधारका लागि ऐन कानुनको समसामयिक संशोधन गर्न तथा नयाँ कानुन तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले पत्रकारको न्यूनतम पारिश्रमिक सरकारको प्राथमिकतामा रहेको भन्दै यसलाई प्रभावकारी कानुनका लागि सूचना तथा प्रसारण विभागबाट व्यवस्थित बनाउने गरी काम सुरु गरिएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिमचितुवा, मगर, गोही, अजिङ्गर, बाँदर, बँदेल तथा निलगाईसहित 16 प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो। मुलुकको पूर्वी भागमा हात्तीका कारण उत्पन्न समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार तथा सरकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्याको दीर्घकालीन समाधानका लागि ठोस कदम चालिने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा, कपडा र बुटोल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले कपडा र धागो उद्योग सञ्चालनका लागि कपास खेतीलाई पनि सँगसँगै लैजाने बताउनुभयो। उहाँले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवेणीले अध्ययन विदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेणीको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पुरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारवाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाई डर त्रास फैलाएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागु औषधसहित पक्राउ परेका छन्। दाङ

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुकहरू विशेष गरी G7 रुसमाथि दबाव बढाइरहेका बेला राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्दै मस्को एसियासँगको सम्बन्ध विस्तारको सङ्केत दिनुभएको छ। मध्य रुसको तातारस्तान राजधानी काजानमा आजदेखि सुरु भएको

दी रेडियो नेपालीन आङसिङ लामा शेर्पा ने शेरिकेकी साङ्ग्युर सेनोनाङ प्रतिनिधि सभा कि आरिङ सग्दुला सोकमितु ग्याकर्की एमबी चा छिग्याल्ला चोङगुप्ला कल्य तेन्दुप तप्की चा जुक्टुन जिङक्योङ कि माथपुताङ ती कल्य शर्केक मेता जोगोला सुङला सुनाङ वाय सोकमितु एमबी चा जुक्टुन बन्दगल्सीमा चा देपुमिति वाला कल्यला स्वरूप उतुङराङ ओतुप सुकुम्बासी ती अत्यन्तन क्याने सुकुम्बासी तुई कल्य मेता जोगोताङ क्यान्सर नजाकी निर्पुतुई म्यान माङ्यो कोला सुङला सुनाङ सुङ तुरङ क्याने सोकमी तुई एर्बी तुसोला उङथोपु रङजुङ कले तुई तेमा सुङक्यो कितुपला सुङकी काङ किवाय स्रूप कोर्ला ससिङ लाका कितुप तुई तन्दकला लतक भीमा टरिक्की गौ ताङ तुसोला रङ छाकी टरिक्की गौ कोर्ला सुङला सुनाङ वाय दिपर्ला रङ प्रतिनिधि सभाकी आरिङ सक्दुला साङ सोकमी तुई सिलोन बालेन्द्र साहकी ग्याकर ताङ एमबी सन्सम कोर्ला नङ्गुप सुङलप टसक्की रेकर्ड तेमा मेता जोगौला सुङला सुनाङ वाय प्रतिनिधि सभाकी आरिङ सक्दुला सोकमितुई जकु टिवाकी लेन ग्याक्नगिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमिल्सिनाकी प्रेस स्वतन्त्रला नोक्युलुप लाका कितुप्तुवाला सुङकी ठिम तोङ्गुप सुङवाय लोनपो तिमिल्सिनाकी ग्याङसिङ सखुल्ला ट्याङबु इसे किथोपु ताङ ल्यागेन लङथोपु जोप्ला सठिम गिर तोङ्गुप लाका सुङकी गोजु ताङ मिमाङ तिवातेरीला इन्टरनेट सेवा क्युलुप ताङ दूरसञ्चार ऐनला तन्धि तुसो नङसिन गिर तोङ्गुप लाका गोजु ख्यादक नाङसुङ प्रतिनिधि सभाकी आरिङ सक्दुला लोन पोतिमिल्सिनाकी यम्बुला डिजिटल ट्रान्सफर्मेसन परियोजना खुर्न्याङगुप साइबर सुङक्योप ग्याछा जब ताङ डिजिटल सार्वजनिक पूर्वाधार ग्याछा जब ल्यारिम्त्यो फेन्चेन पोक्याने गोजुतुप सुङसुङ तुग्रङ क्याने जोन्दा तेजिन सिर्मु लोनपुर जोन्दा श्रम तेजिन रोजगार लोनपुर रामजी यादवकी तह सुङकी सुङदाङ क्यान सिगडिल्ला गेलखाप्लाराङ लाका कितुप कोकप जोब्ला सुङला सुनाङ वाय प्रतिनिधि सभाकी लोनखाङ लोनखाङलाई विनियोजन शीर्षक कोर्की टोङ्गुला सोकमितुई जकु टिवाकी लेन ग्याक्नाङगिन लोनपो यादवकी गेलखाप नाङलाराङ लाका कितुप कोकप जोब्ला ताङ ताउङगुप लोची थाम्बाला डिकेट अफ द नेसनल इम्प्लोयमेन्ट प्रमोसन कि शिला घोषणा क्याने टडिकी ओतुप ख्यातोक नाङसुङ लोनपो यादवकी तन्दी रोजगार सिजु तुसो सम्ब नङसिन मेतुप सुङिन तन्दी तुसो नङसिन रोजगार सिजु गिरुवा जोप्ला लाकी छोकपा जोने लाका गोजु ख्यातोक नाङसुङ तुग्रङ क्याने आरिङ सक्दुला सोकमितुई जकु टिवाकी लेन ग्याक्नाङिन कृषि नाथुङ तेजिन खोरयुक लोनपो गीता चौधरीकी लोनखाङकी बजेटला रासायनिक छा कृषि बिमा ताङ ससिङ लाका कितुप मितेवाला फेन्चेन पोङ्गुप क्याने बजेट टडिक्याउ सुङसुङ लोनपो चौधरीकी ताउङगुप लाकी लोकी तन्दोकला छा टडिकी लाकी छर्सी जोन सिन्धुप ताङ छा गोतुप्ला सङ प्रदेश ताङ सानेदेछेन तहला कल्तङ सिन्धुप ख्यान्तोक नाङसुङ लोनपो चौधरीकी रासायनिक छा तुयो थोकु लुक्सो न्युङमो जोप ताङ प्राङ्गारिक छा जोप लुक्सो थाक्पा जोपला बजेट खुर्नेवाउ ख्यान्तोक नाङसुङ प्रतिनिधि सभाकी आरिङ सक्दुला जुक्टुन सौडिल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादवकी पेट्रोलियम पदार्थ त्यो जक्थोपु क्षमता बुरुप मिकुल जाङने लाका कि ओतुप सुङवाए विनियोजन विधेयक कोर्की टोङ्गुला छकमितु जकु टिवाकी लेन ग्याक्नाङिन लोनपो गौरी कुमारी यादवकी तन्दा बन्द ओतुप जुक्टुन त्यो जिन्क्योङ क्याने यम्बुला लाका नेतुप कोकप थाक्पा जोप्ला लाका गोजु ख्यान्तोक नाङसुङ लोनपो यादवकी गेलखप नाङलाराङ डोसुङ तोङथोपु खोरुक जोप ताङ सिगेलकी मितिवालासँग यम्बुला डोसुङ तोङथोपु खोरुक जोप्ला ल्यारिम नासोक खुर्नेवाउ ख्यान्तोक नाङसुङ सिसी जुक्टुन तुई तन्दोक्ला लोक कि ट्याङ्गा कि थो तेन तेन कितुप्ला लोनखाङकी हुर्ताकी ओतुप सुङसुङ त्रिभुवन जम्बुलिङ लोप्टा त्यामा लोपजुङ कुङसाङ लाने लोपजुङ सिमसिमासङ जम्बुलिङ लोप्टा कि सेवाला मालोको प्राध्यापक तेजिन लेचतपातिओला निमा च्याङा नाङला ल्याखुङला डेलो जोगौला निर्देशन बिनुवाए त्रिभुवन जम्बुलिङ लोप्टा कि आरिङ लेन्ची खेपेल्कि लोपजुङ कुङसाङ सिमसिमासङ जम्बुलिङ लोप्टा कि ठिम नङसिन लाकाला मालोकु तेजिन तेन तेन क्याउ तुसु डुपा माकेकेने लाका तङ्गुप ग्याकेन तङ लेचतपातिओला छोकपी ल्याखुङला डेलो जोगुला सुइन लेनला तेन तेन क्याउ तुसो नाङला ल्याखुङला डेलो माजाकसिङ जम्बुलिङ लोप्टा तङ क्यान क्याउ थुनलाम तङ ठिम नङसिन ठिम तङ्गुप सलु जोन वाय ग्याङसिङ तेजिन दलेन लोनखाङकी पब्लिक सर्भिस ब्रोडकास्टिङ सकपा नेपाल टेलिभिजनकी तुसो नासोकलाई चालक थियो न्योपला क्याउ उपकरण तेजिन प्रविधि खरिद प्रक्रियाकी लोपजुङ तेजिन न्याम्सिप कितुप्ला मिराजीकी सकपा जोन वाय लोनखाङकी सेतुप नङसिन विक्रम लुङ्गी तोङ गेचु ग्यासुम असार लाकी गते

बोकी सिर्मुक्याउ लोनखाङ स्तरकी थाकचोतेमा डाक्टर सुदीप भट्टराईकी गोठितला न्याम्छी सकवाजो सेनुवाए सकपाला नेपाल टेलिभिजनकी न्यौ चालक नासक सफ्टवेयर तिजिन डिजिटल प्रणाली तङ क्यान्डल हौतुप उजुरी प्रतिवेदन तङ मिमाङ त्यो तङ क्यान्डल हौतुप कुर्ती कोर्ला लोकजुन क्याने निमाङ सुची कि नाङला प्रतिवेदन सिकेको निर्देशन बिनुवाए न्याम्सिप सकपाला नेपाल टेलिभिजन कि न्यौ ग्राफिक सिस्टम न्यू मिडिया सेवा अडियो भिडियो इक्विपमेन्ट डिजिटल ट्रान्समिटर तङ इटहरी च्यानल कि तन्दकलाई न्यौ प्ले आउट अटोमेसन सिस्टम तङ क्यान्डल हौतुप कोर्ला लोकजुङकी गोला निर्देशन बिन्दु सेनुवाए प्रतिनिधि सभाकी छोक्सो डोलप्रसाद अर्याल तङ क्यान एमबी तन्दोकला बङ्गलादेशकी सुङसप मोहम्मद सफिकुर रहमान तङ क्यान थुक्टेत क्यान नङवाए थुक्टेतकी रिम्बाला छोक्सो अर्यालकी एम्बु तङ बङ्गलादेश पर्की तम्जिला नमसङ एमबी खाक्सङ पोच्याप सुङसुङ छोक्सो अर्यालकी बङ्गलादेशकी सुङ सम्बला टासिदेलेक सुई दि सुङकी मेमाङतुई रेवा डुपा खितोप्सी बङ्गलादेशकी यार्गेट डोसी तङ लाकी तुसो लम्सु डोसी सिने मोदोन क्या नाङवासिसी गेलखपनी पर्की तम्जी ग्यासा जोइ कोर ना छोक्ला चिगडिल खितुप ख्यालन क्या नाङसुङ थुक्टेतला एमबी सुङसप रहमानकी सेतुप नाङसिन एम्बु तङ बङ्गलादेशकी नाम गिरुवा रङजुङ कले गेलखपला यर्गे तङ पल्जोर कोर्ला कलेत्यो होतुप सुङिन दि कलेत्यो मेता जोपला गेलखपनी पर्ला सिग्रिल किगो तङ न्याम्युङ फारसुर्किगो खाक्सनपो होतुप सुङसुङ लोक सोङ डोसुङ लोबजुङ थोतेन सखुला एम्बु तङ बङ्गलादेश पर्ला सिग्रिल कितुप सोक्ला बङ्गलादेश सुङ होतुप सुङसप रहमानकी ख्यान्थोक नाङवाए हेलो सरकार प्रणाली तन्त तिङ्गी तुछोला सुङकी सकपा तङ मिमाङतुई पर्ला टुङ्गु फेन्सन पोजोप केन्द्रीय प्लेटफर्मकी शिला फेन्सन पोडोइ गलवाए सिलोन तेजिन लोनसोक ल्याखुङकी जिन्क्योङ क्याउ हेलो सरकार गुनासो टरिक प्रणालीला बहुच्यानल प्रणाली छुजो निशुजिरङ सेवा तङ तन्दी लक्ष्य सम्बन्ध नङसिन उजुरी तङ गुनासो टरिकला यर्गे गलवाए सेवा प्रवाहला मिमाङतुई गुनासो टुङ्गुला गेलखपकी सकपा तङ डेलो उतुप सकपा सेक्योलुप तङ कलेतियो मेता जोपला जिन्क्योङ क्याउ हेलो सरकार प्रणाली सार्वजनिक प्रशासन तङ सुशासनकी खक्सनपु शिला टरिक चुङवाए सिलोन तेजिन लोनसोक ल्याखुङकी सेतुम नङसिन दि विद्युतीय गुनासो टरिक प्रणालीला मेमाङतुई सुक ग्यासा जोप तङ उजुरी तेजिन गुनासो कि थोप फरिन गलु सेनुवाए ग्यालसा काठमाडौँ ने नौबिसे सुरुङ लाम्ने साउन लाने जुन गाडी जिन्क्योङ कितुप टरिक्यानुवाए यम्बुला सुरुङ लाम गोजुसीमा नौबिसे नागडुङ्गा लामला गाडी फार सुर कितुपला जोलामुचुङ्गु सेनुवाए नागडुङ्गा सुरुङ लाम आयोजना कि आयोजना निर्देशक सौजन्य नेपालकी तङगुप साउन लानाङला नागडुङ्गा सुरुङ लाम जिन्क्योङ कितुप क्याने लाका गोजु ख्यान्तोक नाङवाए आयोजना कि सेतुप नङसिन दि सुरुङ लाम्तेमा पाङराङी कि डिम्डुल गाडी थियो जिन्क्योङ कितुप मेङ्यौ सेनुवाए गलुप छुजो निसुजी नाङला गाडी तङ्गुप मि तोङी तङ सैङ तङ सुमसु सोहाङला ठिम तङवाए तितेमा सुङला ट्याङ्गा बुम चुर्गु तङ तोङ दिन्छु थोन दिन ग्याठल दु सेनुवाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङमकमी ल्याखुङकी सेतुप नाङसिन छाङआरक थुने गाडी तङ्गुप ठिमकी खप्तेला राइड सेयरिङ एप थोगु ट्राफिक लाइट मिच्यु तङ गाडी स्पिडला तङ्गुप तिउला ठिम तङ्गुप सेनुवाए धुराङ क्याने ट्राफिक लेन मिच्यु काङथेप हर्न तङ्गुप काङथेप दासला पार्किङ कितुप तङ ट्राफिक टिम मिच्यु दलासङ ठिम तङ्गुप सेनुवाए झापा जोङखी गौरा दहला टिपर्की गेम्ने साइकल तङ्गुप मिमिराजिक नासगलवाए जोङखी ट्राफिक कोर्सुङ मकमिकी इन्सपेक्टर सन्तोष राईकी सेतुप नाङसिन गौरदह टङ्केर वडा आङ चिगला होतुप पाडा जुङ्गी गौरी जङ्की लामला होतुप नवदुर्गा पेट्रोल पम्प गोमाला दाङगोमु दाप्योकला सुरुभिन डिपु चोक ने पेट्रोल पम्प छोकला डोइङ होतुप टिपर्की साइकल तङ्गुप मि गौरादह टङ्केर वडा आङ झिकी लोटुक चिरिया चिकी प्रेम प्रसाद गुरागाई लगेपु कोर्सुङ मकमिकी सेनुवाए रेडियो नेपाल न्यारिङ किशोरी के कि साङ्गुर डुप्सुङ थुसिसे

0: सोजोलपा थो रेडियो नेपाल ख थौ प्राप्तिक पासा देवकी भण्डारी नाप जीवन दोबो ज्याजो जना जी ज्याजो झ्याकामी उपेश चिकुन्यानी ओयाचना ले थौ या ज्याजो स ले चिनामी मेहलामी ओ सङ्गीत कमी नरेन्द्र महर्जन अर्थात् नरेन महान जिउ स्तुते चाहेती गुदु लसुस दोषित
1: सुभ
0: हजुर अन्जनामी पाँच मेज बी वेक बच्चा कगु मसिकान बी वेक चन्द्रबहादुर महर्जन अहिले ज्ञानी कुमारी महर्जन या कोख 2022 साउन 22 गते मङ्गलबार किपु नगरपालिका खासी बजारे वेक बुयादीको खदासा अथे वेक चाहिँ डिप्लोमा प्राविधिक वाटर सप्लाई एन्ड सेनिटेसन अर्थात् वेक चाहिँ जियो ल यो पनि वेक इन्जिनियर नखले ताई तको वेकमा चाहिँ प्राविधिक अधिकृत जुवा चाहिँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड वेकमा ज्याइना दिल ले वेक थौँ कुनै अवकाश प्राप्त नख ले निना बाजमेजमी वेकमा नापाङ्गु मे सफु पुतुलो ल सोताजी लिपि निता भाषा नेपाल भाषा हो अङ्ग्रेजी न वेकमा पिना दिल दासा थ्यमट वेक यो चाहिँ झिन न्यापु मेदु नेपाल भाषी मे चिन्निपु ले नेपाली मे सोपु ले वेकन पशुपति राष्ट्रिय भजन प्रतियोगिता रचना सङ्गीत व गायने उत्कृष्ट पुरस्कार नगद व दसी पाउन क्यादी रङ्गल धासा वेक या तिरमेजु रामशोभा दिवाकर अले क्या स्वर्णमान महर्जन अले भौमेजु आकृति पालिखे ख धाएको जु लले निराम भाजमेजु ठाउँ कुने छपु एकदमै लोक हाकु मे वेक्न चुयादिगु वेक्न हलादिगु वेक्न लिए न चिनादिगु मे छपुदु थो होली वा मे एकदमै ताहाको न ता नहाको ऊ मे ढुङ्गा वेक लिसे निन्कन्या दोक्ले नाप वेक लेखना दिगो चुचुख वेक्ल भटिच लाका धाया नदी दोक्ले नाप मे छपनी निनी

0: यहाँ बाजमेजपे सिक्किमसे यहाँ चुनादीको ख रेडियो नेपाल ले रेडियो नेपाल नखर्ने चिसे ह्याकुको करिब करिब गुगु मिनेट यु पनि नौ मिनेट यु पनि कयो मेजो धाइगु पनि होली मे बसन्त ऋतु नाप स्वाना चिन सोगु स्वा चिन्यागु मरिचरी चिन्यागु शिष्य पुसा अर्थात् धाइपट्टि चाहिँ पासे
1: फलफुल
0: खुस नि हो यो पनि त्यो लेले चाहिँ चिन शब्द हो सत तयार दिला गैना प्रेरणा जुल ठो गुगु मिनेट नियम मगाउँथे मचाउँथे थो डेढ वर्षतिर त चित ठोए मेन न चौ मसिकान बिल छु ध्यादि गयो पाहे चाहिँ गज्यो लेख चाहिँ चिसे थो चोयादिगो ख
2: ठो मे छि बसन्त यु मेज ल खुस दम फुलाम पनि ले भजन यु ले ला भजन लाना चौ पनि मेद चाहिँ ठोठयौ नक्सा बाला छि आज पिन्स छुनाटौ ले त छिस प्रचार याव लागि चाहिँ नु आधुनिक खगो त तया चाहिँ या तास चाहिँ अब प्रचार जुइला ढ्योपट्टि जिउ छौ विचार डोलिना सकल पासपिङ्गे झिँ सुचिज त निएना जी मस्यु मठौपट्टि मरिचरी ठिपिठिपी बारे निएना ओ निएन भोलि चाहिँ पासमेसँग ग्वालना यहाँनिर लन्दने चौँ पनि दया साक्य पाखेन झि त ग्वाले उसलाई ठुके मरिचरी बारे उसलाई वेकअप नि सक्छु न मङ्का चाहिँ झिँ करिब आठ नौ महिना
0: त्यसलाई
2: गुला लगाएन जिठो मे चोया ओ ढुङ्गा मे हाले त प्र्याक्टिस स्याएर न कन्थ वेक्टन जित करिब चाहिँ दुई महिनादेखि लगाए जुल जितो ऊ लगाएन चाहिँ जिठो मे दिएको जुल अफो तैथे पाँच मिनटसम्म चाहिँ थो तस्कै ऐतिहासिक कठाउँ चाहिँ खगो तया या दुर्गा चाहिँ जित सुभ्यान ब्याएर ल वेकअप सकलसित ग्वालिएन डोपिन पाखे त न जी चाहिँ यो कुको सुभ्या ब्याज न छ पनि छिक पनि ग्वालिए ठो मेम बनाए जो ख झी नेवाट कल्चर थजाउन दुधहरूको चिज जी किनमा ढका जी थम चाहिँ मेहनत एना यानोपट्टि ज्याजु ल
0: हजुर थो ठ्याक्कै कयो मेजु ढाउरी छु अझै थो नु खगो थिएन तर छु ख थो कयो मेजु
2: कयो मेज नु खगो मख ठुन अति फुलाउ पनि गए राजमती गए पानबटी फुलाउ उइस्कन फुलाउ कयो रिउजी अति हे तुयु अति हे बालाउ त्यो चाहिँ कयो र नि चाहिँ थो सेरामिक सेरामिक तुयु राइने अति हे तुयु पि मेज बिन्द चाहिँ नाय मा औ पिस चाहिँ कयो मेजहरू का ना तयुज ल कयो राउ चाहिँ एकै फुलाउ पनि शब्द ख
0: त्यसले चाहिँ गुण छिन लुका कायु घर थुले प्रचलने मोरु ठे कथा चाहिँ शब्दार्थ न लुक्त ठाकुर ठाकुर ठे जुली
2: थो खगोला करिब चाहिँ झिया यकु मे त फुलाम फुलाम पनि झि अनुसन्धान यापट्टि विषय वन हुँदैन कयो मेज रह्यो जिमी अजिया जिमी निनी अजी वे कवि नान कयो मेज क सिक्क टु कयो मेज जोले अठे टुयुम पनि ठो मेजी त टे ढका ठो खगो न लुमुङ्की मार्गा छिसँग चाहिँ त्यो कयो राह पनि कयो मेजो नाट्या सुरुवानो खट हो
0: त्यसले चाहिँ कयो मेजो बाला मेजो ढका छि लुमुङका चोया दिल प्रतिनिधित्व सुपात्र त याना दिया गर्खे जस्तै छि कला मेजु या तिर मेजु स्विट चाहिँ छि चाहिँ प्रतिनिधित्व याना चाहिँ छ म चाहिँ क्यारेक्टर दिएका पात्र दिएका चाहिँ छि ठो चोया दिएको ख
2: ठोची हो नेपाल यो हे पहच तजिलजी यो पनि मेजु कारण होइन ठुकै पात्र छि नेवा त सक्ने ख नेवा ढैपि अति नुग कोसा पि अति बाला पि अति निउ खुवा हो पि जिउनी सक्ने छि आज अजिपि अजिपिन दय प्रतिनिठो या ढामाले गाठो मे खुस दय पुलाउ पनि ले जुसेन ला ओके वेकअप हे ख
0: हजुर
2: बाला पि
0: हजुर ठिकै चाहिँ सुहाए झिन्सुको सुहा छु सुहाँ
2: ठुकै चाहिँ चफ सुहाँ ढका ढायो चफ सुहाँ छि आगु त चफ सुहाँ लालपाटे सुहाँ नि लालपाटे सुहाँ चफ सुहाँ चक्कना होइ पनि सुहाँ ठुकै चचगङ चफ सुहाँ पलि सुहाँ अजु सुहाँ लुसाँ वसाँ दाफु सुहाँ कपु सुहाँ तप सुहाँ जी सुहाँ गौँ सुहाँ गुन्केरा झिन चाहिँ अति जरुरी पनि झिन स्वत नहादो ठुकै लुसाँ वसाँ ढ्यो झिला अब
0: भिङ्गु सुहाँगु पूजा याइले
2: अझ सुहाँ ढका मन मोठो आएको छ नि छिवो पखा पखा गएठे गयाटे मासु सुहाँ चिचिफो हो
0: उहिले
2: चाहिँ अझ सुहाँ ढाए लुसाँ वसाँ डाप्सुवा अठे पनि थियोला डाप्सुवा ढ्यो चिज जस्मिन मेउन अठे ख गुनिका केरा सुहाँ ढ्यो झिला ओ मावेज ल अरे सुहाँटे ख छिन सोटा ठो सुहाँ अहिले उके त लै त मिले जिक छि त मा माओ सुहाँ यो नाजक तया यानो जल ख
0: मरिचरी पनि झिन्याटा मरिचरी नछि बोया दिल
2: मरिचरीलाई थुइसान यो कुए नादनी मरिचरी ठुकै चाहिँ घ मरि मर्ने देव मरि मर्ने थुपी यो कु मर्ने तर ठुली लयले बिचेले ठो चिन्या त मरिदे गाउँले होइन ठो चिन्या त मरिजग तयो जुल
0: सिसो पुसी पनि चाहिँ गुल्न अप्रुट्स अर्थात् फलफुल ना चिन्या त तयार ल छुचु त थुके तर्को चाहिँ मे हाला दियो तालाउँछ गन हाला दिसले चाहिँ एकदमै ओरिजिनल निर्माण या चौथे
2: ताला त गोल त सिची गोल क छि त पछि क पछि बिल्ला वल्ला धलसी नसे पछि फोसी अम्ब छि खाइसी अम्मा छि चकुसी सङ्गुली चम्सी सन्त्रासी इना ओ मिता ल ओ ना ओ सन्त्रासी रियो चाहिँ सुन्त लगा
0: हजुर जि नि त सुनौ न थयो ख सन्त्रासी नाम चाहिँ मजले चाहिँ सन्त्रासी नेउ खला त गा चाहिँ बामा चाहिँ धै दिउ थङ्कने सन्तरासी मदा चाहिँ मुनु चाहिँ ओरेन्ज ओरेन्ज अनि ओरेन्ज एप्पल ध्या बोल सुन्तला नम्बर ह्यान सन्तरासले चाहिँ म ध्यावे टोट्नु ध्याले छु मेनला थोइटल छौ बाँलावे अछि
2: चिस नेवाटेस छि आज पिस गे छेली सिसबसैत छेली अठिए छेला जगे जि ठुल्ले मिलेन टेयो जुल एज खठो मेचेट चाहिँ आठ नौ महिना लगे जो पटि
0: मरिउन छक छौ
2: मरिन छौ गेनास तत पाको लाख मरि जेर मरि प्यार मरि निया मरि बिहा मरि ऐथा मरि गरा मरि घसो मरि चता मरि मुतो मरि गुली मरि निको मरि सिङ्का मरि यो मरि इना हो चौ मरि होला हो धौ बजी कया हो मित ल
0: त्यसले डेढ वर्ष त छि त चाहिँ थोए मेन मसिका बिउ ख धास गुल्तक प्याचिजी
2: अपो नेवा खेले चाहिँ ठोमे एका छौँ खन्द आठो फागुयो ज्याजोले चाहिँ सोठा पिठा जी ठोमेन हावलन माने धनी कमेन जिर मेहाल दसर तौदो ठो अलाई थोमे चाहिँ जिर भच मसिका बिउ डो मे मे मेन जी हालो डोला ची नेवा जागरण मेट्न योको हालो डो होइन ओक पाखेन जिर मसिका हो डो तर ठो चाहिँ खुस दयाँ पुलाउन ल्याइट चाहिँ छ मस्याङ कुसी याद ढगा जिट सुभा बिउ पि धन्यवाद बिउ ढामल बिउ पिन पास्मी योको डो झे नेवा नेलवा त अझ छि गैर नेवा टेसँग टक्न ओहो गजबो मिछ ढेकलका छ एकदमै सय झिउ पुलाउँ संस्कृति त छ बचाइयाको लागि चाहिँ कुटै नाचन छन्द छौँ गन आर्थिक सहयोग ल मर्ला ठो डक्कै गनै सहयोग ऊ मर ठो डक्क छिवे सक्त फक्त गे थम फु ऊ कठ यहाँ नाच्नु हुन्छ ल
0: हजुर त्यहाँले आज चाहिँ गुट्टा मिनेट चाहिँ ठो मिन्जेन जी प्राविधिक पासा देवगिरी भण्डारी नेवा भाइल मुठु वेक्न तर वेक्ल थु ताले चाहिँ वेक्न प्याख व्यादि ल मतलब वेक्ल चाहिँ थौ हाउ भयो बिना ओहो गयो बाह्र भाइले छु मे नेवा टेसनको मुख गेर नेवा टेसन निनाचौँ पुटि डु धायु पुटि या त एकै निन्यु कथा पुटि न जिफु ढुइपुटि न चिसे थुका कुचुल आ छु ध्यादि आ थु मे चि हाला दिनगा चोया दिनगा गेर नेवाटे उपटि टुके गुल्तुको रेस्पोन्स याचुन्डु
2: थुए ख तुनि झी उपटि नेवा साहित्य कल्चर टजिलोजी ठुली बालाउ ले त दु ठुली बालाउ सङ्गीत त दु ओ सङ्गीत उसलाई भ्या दैम खोज ल सङ्गीत मनोटे नुग साली धो चिज चाहिँ यो कुसा झिट ठुके धेरै छौँ डो तस्कै बाला पनि छम्बाका त ल थुइ त छम्बाकै होला ओ सिए ढुङ्गुठे चौँ पनि लै त छम्बाकै होला तरौँ छ जाइना चौँ लुगा झि नेवा गैर नेवा टेसँग चाहिँ छिट धैछौँ डो यो कु मनो त ठो मे हाल बोले निन बोले चाहिँ प्याखाउँ ल्याएको छ नि गाईकै ठौना वेकन ल्याए झिट थस्क लस्ता जाल जिउ नुग कि झि न सुन चाहिँ नेवा खेलाइ पनि आज पनि उपटि कृति त चाहिँ न्याय त जित्छौँ माध्यम जुया बिल रेठे मनले तल जित
0: त्यहाँले ठु ले चाहिँ छुछु दो गथे कि त ऱ्याप रक एन्ड रोल छुछु धाइ नि झिसे झिउ पासमा धाइले छुछु दो ठुके ले दो गथे कि त्यो झिसे छिए धाइदिस छुछु दो ले त दो ठुके
2: न्यु तालिउले मे खट हो लैला छौ जगे ख गुनि छौ भर्चा ऱ्याप हाल ठ्याले अब मे पिसा टुङ्गुने युरोपियन टेसन चाहिँ ऱ्याप हाल ठे ठे ढाइ झी आज पिसा खुस दिउन नि नापाए ऱ्याप हाल ठे ढुङ्गु ज्या खुस दन्य एज अ ऱ्याप ढु छि छि आज पिङ्के हिनुले डु ढाए मलाई अब वे कठाउँदै छिसन कुट या नाचन हुन्छ ल
0: कथक्यु पनि चाहिँ
2: कथक्यु ना चाहिँ ठुके चाहिँ कथक्यु त छिपी नाभए कथक मेन छि एकु छि कल्चर प्याखाउँ ल्याउँ डो उके चाहिँ ऊ ढिमे ताले खिए ताले उके ताले मेन कठक मेन कठक प्याखन लुइ रुजी ठुकेन छौ लाइन चाहिँ दो नाना घेनेना तिनेना घेनेना घेन खत खत घे नित खत घेनेना घेन घिन्ती नित कति क्रान्ति क्रान्ति दा घेन खति तिन्द्रग घेन्द्रग घेनेना राय पनि तँ चाहिँ कठक ओ नि डो छौ
0: एक न्याय पुस्छौ निन मासी थिएँ चुया होला चिउ लाइभ प्रोग्राम चु छान झिसे चाहिँ छिटो चाहिँ मेले निन न अझै न छिउ चाहिँ लाइभली निना चाहिँ अझै न मगा थिएँ तारा चुन
2: छिकमिसमा ठुली सदा जित ठुली खला त थुमी त पिबे खन ठु नेसनल टिभी त पाखेँ नेसनल रेडियो पाखेँ थोए लस्त यो खङ्ख कि थोयो मेन झिउ नेवाटेके दु अझ न दनी अझ न तुम्बाकी र चाहिँ सनाचपे मनो डुरे हो चाहिँ झिसँग के नि दत छिपी छौ माध्यम जुइ दत वा आज पनि उसलाई यो जे जेमा वे कपेँ
0: अलि थो मे थो रेकर्डिङ या त गुल धेप ठुल छुसु जुयाचन ठाउँकुने ठुमे यो विशेष गथेकी झिसे चाहिँ छु ठोए मेला झि निक लाइभली निना सुहान छि होला दि मोरिन होला दि शिष पुस न होला दि 5-10 हजार ल खर्च न जुयाचौँ जुइपु छु पर्सनल्ली मनुटे त अनु निनामी पिन सोकुमी पिन अहिले छु लाइभ प्रोफेसन जुले अनुभव पनि दर्शक दीर्घ वेकअप त छिन् चाहिँ छौ पात्र कयो मेज जोकमुखु अनु सुकुमी पनि त न छौ पात्र रूप क्यारेक्टर रूप चाहिँ हव्या दिल भरिज अझु चुवा
2: थो चाहिँ गेरास थो मे थयो थियो खगोले थियो थियो मरिख थियो थियो सिसाभुस ख थियो थियो नि स्वा खरियो किन त न वजी वस्तु त हया किन माउजु आछ न
0: हजुर
2: अहिले ओकेलाई चाहिँ खर्च ला पच जुएजी खर्च मजी थिए मखो जस्तो व मे हलाउन छु हलाउन गे हलाउन थिए जुई एजु कारण जी टिम बनाए गे होली झिपी मिटिबले रहर मिति अठे रहर चाहिँ जी मन चाहिँ मिट्यो गर्न चाहिँ जी नेभै आचन ठोके ठुके 5-10 हजार खर्च रियो होला अब झुया छ नि
0: त्यसले छिउ लस पनि त स खुस दन्ह्योपट्टिले चिना छि चाहिँ थम्या सङ्गीत भरेना दिल खङ्कुवन छिउ जुल अनि सोकुमी पिन्से सोचेको छु मुखु नेन दियो
2: वे जिटल ल वे कपिन त नकि खन्यो ठो बस्तियो पहिचान यहाँ बिवे जिटल तर उपलब्धि थिएछ न ए नेवाटे खङ्कु डु खनि गठ्यो अलिन
0: हजुर
2: ठुलो खङ्गोले जिम्सा ने मन्जनका हजुर खङ्गोले डोले जिम्सा सिलो गरेका यो मनोरञ्जन चाहिँ चासो डया हो अझसम्म ठ्याक मास्टर सिजना त नेवा भाषा मास्टर सिजना टम पनि छ म चाहिँ पासा छौँ आमे यो बिचैले जी चाहिँ पिएचडी आमाले नै चौर गान टाइदिल
0: हजुर
2: अचु चाह अझ ठुक्क छौ छौ अन्तरलाई जी ताको जु कारण छौ अन्तर हाय माल नै
0: अन्तर खाऊ
2: चाहिँ झि नेवाटेके बाज गाज न डोछु न
0: हजुर
2: बाज गाज यो न गयो गयो बाज त झिसँग छेलाछौँ डोरे हो ओके न डो ओके चाहिँ गरास दादा तिर्के त घेना गेते तिर्के त मृदङ्ग ढोलक ताखिन्दगडा चलिता तबला नाखी चेका ढिमे पैसा पङ्गे तालो सूर्य बाँसुरी पुयाव मितल ओनाव ठो चाहिँ भजा जी प्र्याक्टिस महिनाउज ल ठो मे मरोज या एज अ भजा कन्फ्युज
0: हो
2: तर 12 मिनट मछि जु कारण जिउ अन्तर लिख्न त यो
0: लिखा मुजु स्पेसली रिक्वेस्ट या छु मे योपट्टि छौ अङ्गला ट्वाठया दिल नि छि धना दिउपट्टि कयो मे जिउ पनि कयो या मन त
2: कयो होला दु मला छौ बाज यो पनि जुन भयो पनि ढुने ओके घुल्न दु धाखी धिमे नाखी ढोलक नगडा मृदङ्ग मृदङ्ग छौ चाहिँ मथका ठोके मेरो दकुया न बाजा थाका थियो दुःख ठोमे ठो झिसँग करिब चाहिँ छिटा बाजाउँथे दु छिगु बाजाउँथे छिगु बाजाले च्याउ बाजाउँथे थाहा हो ठो
0: हजुर धाले तोला गथिके जगत सुहाँ जुल मरी जुल शिशु जुल छिउपट्टि बाजा जु पनि जुल
2: कथक
0: कथक यो जुल धाले तोर या त विविध छुप मे ठोल रिसर्च याउपट्टि तोला खुस दन ह्योपट्टि ले त छिन्चिना जुल तोला खुस मुखु खुद तक नहाक्न लिप लिपुन मेला इभर ग्रिन दाइ जिन छुटाइ मस ल
2: इभर ग्रिन
0: अमर गीत जिउ अमर अजय राई नि त्यसलाई छिनो ठो हाक्न कग्ना चाहिँ या मैले खुवाला जुन विशेष अनुरोध या याजुल मुजुर
2: रिकर्डेड दु रिकर्डेड दु तर जी ताक जिरेका जुन म यो खुवा
0: हजुर
2: त रिकर्डेड चाहिँ दु
0: थोक्लेला ओपेरा धाई चुचु धाई यो 15 मिनट 25 मिनट यो टक्न गीती सङ्गीत चुचु धाई जी मुस्टो जितो खेले मुखुजुले चिन चाहिँ 12 मिनट चाहिँ तागजुलो धेयाल मुजुल थिए जन जस्तो झे 9 मिनट जो 20 सेकेन्डको दु झे गैर नेवा पासा मखला न्याय पुका चुना दिल जब कि झे थन 3 मिनट जाइब वेग्ला चाहिँ 2 मिनट है यहाँ चाहिँ मखला मे गुली जुल मखु अब अन्तर्वार त क्या दिस धाइ मे यहाँ थौँ छु है म राज भएको त्यहाँ आनन्द त्यहाँले ल छिँ हाक्न दुठ्याकी मालिउ खला
2: मेहनत दो लिप्ट झिँ मास छिकुन्ड बि आए त चाहिँ थो गरास यो कुर्ता आएको जो लाग्यो मन थो लाइभ हाल बेला न टस्को थाको 12 मिनट हाल बेला ऱ्याप हाल माल बेला नक्तिन जिरो छौ अब बाजा ना ठाक बजत छ अर्कै जो छ प्र्याक्टिस म जोडिन जो मे मेरो अदर प्र्याक्टिस जो जिया चाहिँ जिरो सर रह्यो अलि अठे जो कारण न ठोस जिउ न्यु अन्तरा लिग्ना त्यो गपाएको मे ओहो गपाएको मे आलाइ पो त दोको बाजा बिजा दोको अझै मरचरी भोया या रहेछ छौ नुएको ठाउँ झाइपिजु ल अलि छुन म मोबाइल लागेर गएको मेला छ ए जिउ कारण
0: जस्तै मरचरीला छिटो अपुके यहाँ हेजु ल बाजा गाजु फुको यहाँ गाजु न समय न दैमुक्त न्युबेट न समय दैमुक्त अलि हान छिउ प अनुसार न झाइपुसा छु बाजा गाजे छि हान रेकिन
2: लिप्टे चाहिँ लाइभ हालबले चाहिँ जिउ ऊ जम्छिउँ जु ल कठक प्याकाउ लिखिट न होली मिटा छ कठक प्याकाउ लिएको मजे ल एज अन समय
0: गुल्न त पात्र त दुनि गयो कथा चाहिँ चाहिँ हयादी गति कि मेला चाहिँ हलायादी जु ल ओके चाहिँ मिति पिँ जस्तै अब फागु पनि विशेष जु ल अब पोप चाहिँ के पिँ अबिर अझ पिँ यो पात्र त गयो कथा चाहिँ चाहिँ यो खे पात्र त दु न खना जुला सुन सुया लाइभली गयो पनि चला यो खे एक्सपेन्सिभ मजुल ठो मे त चाहिँ सटिउले मनुटेसँग चाहिँ ढेब बिउ मुभी मुस्यु बिमा मुभी आउन जि थोका ध्यामिजलाई लाइभे ढेबले छु ठाउँ 10,000 खर्च भ्याले ला ठोला यो खे
2: ठिकै छु थोरै खर्च यहाँ न मनोट छ मसिक द त जिउत न छौ पनि जुल अलि न झिउ वस्तु न सिक द त पच पच खर्च तर अब 5 मिनट त चाहिँ सहयोग चाहिँ कमे छ सहयोग मर हो चिसा या पनि खले ऊ आठो सुटिङ या ठोटुनी म्युजिक म्युजिक भिडियो देख्यो बिसेर न खोजिया चन्डो आठुकै झी पोपो चाहिँ के क्यु म हो झी आज पिँ धापा चाहिँ पचुका छका मेटियो ल पचुका मेटियो ज्या हाले अभिरन
0: ट्याके पचुको ढाउ सुख भाजमै मस्ती ढङ्ग मसी ढङ्ग
2: पचुका यो गाना छ ऊ झी हावट पम्प दै नि
0: हजुर
2: हावट पम्प ठाइ आउले चाहिँ ल परेन कोही लयो निसेकै झ्याले टक्क लख छका छ मलाई पचुका छका छ
0: वाटर पम्प
2: वाटर पम्प हजुर वाटर पम्प ह्यान्ड वाटर पम्प हजुर
0: हजुर
2: ओके अयो त पचुका राखेका
0: पचुका त्यहाँले हाम्रो अब खुस दनिहला पचुका अयो
2: दैमुखी पिटल दियो नि लियो लियो पचुका चिना वामु वा ल फोन बेला न पचुका छका ल फोन यो पनि डुगा अयो जिमसम्म मजा मजा बेला खगा ऊ चाहिँ धु अहिले उसले फागु होली मिटी बेला चाहिँ मामाम्रो रङ मखका
0: हजुर
2: चाहिँ अभिरुजकै इली
0: हजुर
2: अहिले पचुका छ कि स्वाजकै गायकी
0: हजुर
2: अहिले छिः आज पनि यो कुटेबो डुबी जो लाग्यो मरचरी यहाँ होली मिटाउने जो ल मङ्गला अहिले सिसापुस मिटाउने जो ल ऊ मे मे पिण्ड कुबिका है यिनी पिण्ड डुढाओ चिन्जेन
0: हजुर पुजन उनी चलन दु नि होली बेला छेजको मिटी मुखु दाफा गुल्नले चाहिँ दाफा खला पित पुजेबले होइन यङ्की पनि न चलन दु ठाउँको नि हान रिभाइभ न चुया चौँदु थो सङ्गीत उयो ढङ्गा आज किप्लीलाई ऊ डुया खन्डु आज छिटो चाहिँ तँ गयो कथा छिटो निमन्त्रणा बिहा चौँ दु ठाउँ खुने
2: थोए होली अब सरोला थो महिना वल लाग चाहिँ करिब पेठा न्याठा थो मे हावनमा अलि घुम्ले घुम्लेला ऊ झी त वर्ल्ड नेवार अर्गनाइजेसन न न घन न पिटभेमा लागे ऊ मे हावाला ऊ मे चाहिँ युनिक जी मे मे मेला यो कुन नाच्नुको छौँ ऊ मे झिउका वयो हाउ रही आफ्नो नेवा दे दबु न घुम्ले घुम्ले कार्यक्रम हेटा वे मे हाला भेटाए गुली गुली आएर नेवा खेले पि 5 मिनटसँग वे मे चाहिँ हाउ या भेटाए अहिले हालेको चाहिँ वर्षे च्याथा चिठा चाहिँ ठो मे हालाका चाहिँ
0: वर्षे च्याथा चिथा
2: अहिले यहाँ चाहिँ खर्च चाहिँ थाको का डकुठाना डकुटको सामान जुनामा त तरौँ कार्यक्रम लागि डकु डकु जुनाउने उसलाई ऊ चिया मे हाले मि कोरस पिन्त प्याखन पिखन लिएको पिन्त ग पिन्त मिलाए मलाई आमा चिया सक्सियो न योगदान डो मन चाहिँ योगदानको आर्थिक रूपमा मक्सान
0: मन चाहिँ उल्दा छिटा आपत्ति
2: मर मर ऊ छि छिया खुन मङ्ग दबुले जे ओल्ने पनि जो बोले मन्त्रीज्यू पनि टक्न प्याखा उल्लो झाल
0: हजुर
2: अथे नेभिस आयोजक त नापा जग घोसा खल जग मके मन्त्री पि अनु पापि डक्क प्याख लो बोला तारे झिस थुली मची 40-50 मेला चोलो जु तर छपु जुगे चोइल धेरै चुनावको जिरठो
0: कार्यक्रम
2: करिब
0: सोख जुलका जिउ छि किब्लि चोम ध्यान जिम मसियो जिन्जिन बाजिम जिम धन ध्या किब्लि चोपि जकन जि उपेस मर्जन हया छन् मुख वेक त मसियो वे थौ नप सोखका वो बोल्ने वा अर्गनाइजेस नि किब्लि जुल क वो छौ कार्यक्रम हे जि थ छास फनु देखा त आशा चाहिँ थौ बाल ग ले ले ल खुस द नि हयो जुल शब्द छु स छा थुलि मसी छि छि गुल वर्ष द त जि थयो म धुरन्धर ले चिनादी म सङ्गीत बिपु म सत दु म शब्द चाहिने बाल गुण चित्त नाचु नादीको ख
2: अठे तनाचौँ ढका धालकै थौपट्टि दुके झिकै दुलाई छुए मुख्ट खुबे त्यहाँ छु पर्छ दु चिज त चाहिँ आछि सङ्गीत खेले वया चाहिँ जीवन उपार्जन या त चाहिँ मफु खन मरु कारण जे थवे लज गा जे खाने पानी केयु केले करिब 32 जिउ सेवा जुल अन उसा न्यो बनिउ न लागे जुल जिसम चाहिँ कीर्तिपुर किपुली आँखा छेया सेख मचख जिउ छेया आँखा छेख अल जिउ बा चन्द्रबहादुर महर्जन दाफा गुरु किपु दे दाफु गुरु न ख अल वे कहे जिका जिया जन्म का खौ जिउ भाग्य खौ जुल वे कहि मूल्य चुनाए जी मे हाला ओया चुनौ जुल अल वे कन सेना ट ख ठोले मे मे पि पास मे जिउ बा ढुङ्गाइ जिम गुरु ढ्यो रामकृष्ण दुवाल न ख वे ग पाखेन जि 8 दुब्ले वे कहि मेन्जेना अरे ए जुन ठोपमे चाहिँ जि नापान से दाफा हाल्यो पनि भजन हाल्यो पनि तर ठोल्ले तस्क यो खङ्ग चाहिँ भजन जोलेन मसँग भजन एज हाके मखु गे थुटा चाहिँ आधुनिक कठ यङ्क मार्यो कठ चाहिँ ठोमि यानु जुल अहिले लजग कथ चाहिँ यो सङ्घर्ष जीवनै सङ्घर्ष या माको कारण आज रिटायरमेन्ट ढुङ्का जि थुट चाहिँ आ जिके जित म दुगो छौ कथ छौ मडो पनि विधा कथ चाहिँ जी कविता चोयो यहाँ चिना खान चोयो यहाँ ची बाखान चोयो यहाँ ओके भने मे हाल्यो भन्छ म दोजुल अल्ले ट्याउन भन्छ हार्मोनियम भन्छ ठ्याउ म दोजुल ओके न ले न ओया छ नि जुल अल्ले अथे यहाँ ओया छ नि ठाउँमा किताब छौ जिउ प्या हो जुल
0: जी ध्या स्नौ चाहिँ गर ध्या जी न किब्ली चोम क्या मजा छिन किब्ली चोम क्या मजा जी पत्रकार जुगु न नि छि 32 जी नाप्लाउपट्टि न प्रतिशत नाप्लाउपट्टि ल जी ध्या न थौ नप सोक छौ नेपाली कहा दुनि जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ धाइनी हाले रवि त्यो पनि प्रकाश होला ऊ थिनमोटी ध्यान कवि थिनी धाइ तर चित ठिक त चित नाप्ला त मनु त्यो त ताइ जुल थो छ्या छिन थो थो इ त चाहिँ जस्तै छिन लाचन धा दिद नङ ल तर ज्यायु लजका लिस लिसिएन होला त्यो थाउपट्टि खुबी या त चाहिँ हया झपी मुनुट न दुनि छि चाहिँ त्यो छ्या तपाईँसँग या मुफु ख थयो पनि त्यो चुला चौपट्टि त छि चाहिँ त्यो 32 लिपट्टि नि हेमाउको छ्या तार दिनु ख
2: थोएगा गएका साथ थो 32 लिपटक हेमा रह्यो है लजगा जिउ पनि प्राविधिक विशेष ल ओके चाहिँ अब नाव आला मेलाम्ची ल वया चाहिँ भच सुविधा डो नाव चाहिँ मेलाम्ची ल मर काठमाडौँ जुगको प्रडक्सन या मावलाई चाहिँ एकै ग्राहक त चित बजे याद थाको सुठे 6 धनाउनु मनो भने 11 ढमे माला चाहिँ छे अहिले उनीहरूसँग लयो ल्याइ लागि सङ्घर्ष यामा ऊ कारण थोमे चुएउली विषय मे हालिउली विषय प्र्याक्टिस या म तर कविता चोयौली विषयले मे चोय विषय चाहिँ जी बच्चो बच्चा चोया छन् डो उसलाई नै चोया छन् ख उसलाई चोया छन् जिया जिठो रिटायर जियो एक वर्ष नेह चाहिँ जी किताब विमोचन या
0: नहुनले चाहिँ मिलम्छु ल म जस्तो कयो मेजु या त चाहिँ बाँलको चाहिँ खुवाले चाहिँ सिके फैमुखु जुवा छन्
2: गुन्या जुल गुन्न जुल एक्ला अफिस धुयो छौ जियो कर्म थलो जुल चाहिँ कर्म यामा जुल रिटायरमेन्ट ढुङ्गाले जिठो याए जुल यानुए जुल त रिटायरमेन्ट यो चाहिँ वे चोया चाहिँ झुके जुल उसले नामे यो को पासमिसमा ढाकी छ प्याउ यो कोही लिपलाट यो कोही लिपलाट गाते यदि तर जी ढाके जी प्याउ यो ठिकै ठाम घ गुलिन नाप मचा नि सेन ल्यामो नि सेन म्याला वपी पासमी जी खना चना सोया चना वेकअपिन्यु स्थिति जी उली चक्कौँ पनि मखना वेकअपनी दुनि दुःख सुख गेख सुखला जी मस्यो तर आज ऊ यहाँ चाहिँ काठौँ 10,000-20,000 फुकमा साना जिरो छुङ्ख मरु ढोका ढाए पनि स्थिति ठेन ढुङ्गा तिनी जी प्याउ यो जुल अब भच धेपघर च्याट न झिके मरो ए ढ्याचन उहाँको चाहिँ नापजी यहाँ छ अठिया जिउ जी सार जिट आज जिट चाहिँ कहाँ वंश झिकै झुन्छ भच भच फुना छ नि एका ढेपका जिठो या मार्का या पनि स्त्री जिउ दु कारण जे आठो एकदम प्रफुल्ल मन जुया प्याउ यो जुल
0: तैले चाहिँ किपी मिते चाहिँ भन्छ अफ इयर होइन चाहिँ खनाइलाई चाहिँ एकदमै एकदम मन कोसैपीले एकदमै
2: कपी
0: न्युखापी त्यहाँले चाहिँ सक्छ न न्युखा एकट चाहिँ ठुलो बस छिम्पी माओज लज गयो कारण होइन छेउ कथा चाहिँ जेस् यी न माजु आएछन् क्या मलाई
2: गुब्ले त्याउल उसले निभाटोलो राइने
0: हजुर
2: हो निभाजको टोयान बुझ्यो मिक कन्न मा जसे त एज अ ठाउँ डक्कु चिज मिले जी गाजको प्याउ लाछ अफ हुँ मजिक मजिक गाठे म गाठे याना ओ लागि झाप्ले सिकु जनाचन कुचना चन माली अति मजु सिके थ डक्को तयार जिर्गा छि मस्त हुर्कया डक्को तयार जी ढुङ्गा अलि ठोखेले ओ लाग चाहिँ एकदम आनन्द नक्सा वे फैज याचन रह्यो जी थोथुइका गाठो छौ
0: हजुर त्यसले चाहिँ चिसै चाहिँ होली विशेष मुहु कि कयो मेजु विशेषै जुलो छु त्यो कार्यक्रम
2: कयो मेजो होली दुन दु
0: दु
2: होली चाहिँ कयो मेजो होली मिटाउ अबलाई होली गुली बालर रह्यो जी झ्याइपछि सौर्य आठो छु महिना लिपा सार फिजोले वही बोले चाहिँ कयो मेजो अथियो बालाकी कलयो मेजो खण्डै
0: एकदम छु फर्माटे चाहिँ चिसै चाहिँ इतिहास होली उपटि फागु उपटि इतिहास ना विकृति तको पनि चाहिँ कगना थो कार्यक्रम देख्यो धयु ख तर कयो मेजु होइन जिउ पनि कार्यक्रम या त कयो मेजु देख्यो
2: कार्यक्रम बसन्त गयो मेजु त्यहाँ लो बोले बसन्त नेपिस्छु न गा
0: नेपिस्छु न
2: होली नेपुल
0: जी निन बाजु मेज त आ छु इन कोचाए त हस न जी छि त निन मफु पनि छि ध्यामा पनि त हस चाहिँ छि ध्या दिस छु इ कोचाए त सुन्नुङ ल छि त त्यामे मगाउठे छु ल तर छिउ पनि नुग ख जिम मुनि छि ध्यामा छु पनि ध्याइदिस
2: नेवा त्यस यामा पनि छिउ पुलापट्टि मे त नुकोठ खङ्गो त तया चाहिँ झिस हेमा झि आज पिनसँग देखाउन त पनि कृति कम बामा लाउ ले त दो जी पेङ्गु मे रिसर्च नाचन डो वो पेङ्गु मेन साठो 82 प्याउ एफु चिकपिनसँग चाहिँ ठुट पिट बोया दि त चाहिँ झि इना प्या तर पिका चाहिँ झि थौए आर्थिक कथा चाहिँ पिग्नाभि पिपुमे झि याद त्यो छौ चाहिँ लासा व्यापारे हुनेपट्टि लासा व्यापारे हुना झिपी मरुपट्टि झि आज पि मरुपट्टि वो छौ जुल मेउ चाहिँ असार हालेको मार्सीले छौ जुल अनौया वसन्त यो मेउ निपुसपुदु उसले शीतल माझो व विजयालक्ष्मी विजयालक्ष्मी दैमा रनबार डक्लाई तर्कमा कला ख उता चाहिँ राजराज लक्ष्मी ताई तर झिन्नेबाटसम्म विजयालक्ष्मी ताई वेक सत्यवनमा त सत्यवन त बाध्य यापट्टि छौ न मे कघामा आउँदो ओन जी यहाँ नाचन डुगा
0: यो के को सुभादो नरेन्द्र महर्जन नरेन मान यो के को सुभादो छिसँग मुङ्गो यो बिहार ल यो के को सुभा
2: छिटन यो को सुभा नेपाल रेडियो नेपाली त नै यो सुभा ठो छु भच खङ्गो पनि खत्तै पनि जित होटा सिक्पिसँग बिहारी ल सकल टिम त मेजु या त न सुभा अनि किज बाजे त न सुभा छिटो न यो ढुङ्गो नै सुभा
0: हजुर भाज मेजपी थौँ या यी कोच्यारुङ्गो हुने जिजा जुन ह्याक्रम उपेश मर्जन मेगो वाले हाक्न मे हनी बहुमा जुन अब बचाउ बिसे थौँ या त ब्या सुभा

0: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी धर्मपाल प्रसाद, पुष्परत्न बज्राचार्य अनि उद्घोषक हामी बलराम कोइराला, मनुका कुँवर अनि म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताउनुभयो। उहाँले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै मन्त्री पौडेलले मन्त्रालयले समानता र समन्यायिक रूपमा काम गर्ने गरी विनियोजनमा ध्यान दिएको स्पष्ट पार्नुभयो। मन्त्री पौडेलले कृषि, शिक्षा लगायत क्षेत्रसँग पर्यटनलाई जोड्ने, आर्थिक उन्नयन गरी असमानता अन्त्य गर्ने गरी बजेट विनियोजन गरेको बताउनुभयो। मन्त्री पौडेलले संस्कृति सम्बन्धी राष्ट्रिय नीति बनाउन काम सुरु गरेको जानकारी गराउँदै राष्ट्रिय संस्कृति नीतिको प्रस्ताव मन्त्री परिषदको कार्यालयमा पेश गरिएको र आवश्यक ऐन निर्माणको काम भइरहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, मगरगोई, अजिङ्गर, बाँदर, बँदेल तथा निलगाईसहित 16 प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो। मुलुकको पूर्वी भागमा हात्तीका कारण उत्पन्न समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार तथा सरकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्याको दीर्घकालीन समाधानका लागि ठोस कदम चालिने बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटोल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कपडा र धागो उद्योग सञ्चालनका लागि कपास खेतीलाई पनि सँगसँगै लैजाने बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार भएकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# हेस्ट डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। चिनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृत्रिम बौद्धिकता एआई सम्मेलन 2026 तथा विश्वव्यापी ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्च स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनिया अधिकारीहरूले बताएका छन्। चिनले यस सम्मेलनलाई सबै पक्षीहरूसँग एआई सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उपप्रमुख झौ हाइबिङले पत्रकार सम्मेलनमा बताउनुभयो। एआईले मानवको भविष्यमा ठूलो असर पार्ने बताउँदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झौले बताउनु भएको

चुङाछा ब्लोनखाङ्से सार्वजनिक सेवा प्रसारण घेन्दुनला स्याटेलाइट ग्लुबा प्रकरण डिनोन च्याबा साइबारी समिति सोबा मुला स्याहार्थेन क्लाङ ब्लोन सस्मित पोखरेलसे विश्वविद्यालय स्याहार्दा दुई अनुसार प्रविधि मैत्री थिएन रोजगार मुखी सोबारी सरकार प्रतिबद्ध मुलाविसी सुङबा मुला मध्य पश्चिम विश्वविद्यालयला दीक्षान्त वाल्डी लिङ्गमो थान्चिवन ब्लोन पोखरेलसे स्याहार्दा श्रम बजार थिएन थुइबालासी किताब पोवन मुलाविसी सुङबा मुला ब्लोन पोखरेलसे कर्णालीला प्राकृतिक थिएन सांस्कृतिक स्रोतला अनुसन्धान ज्ञाम होजा थुम्ला विकास लासी ह्युला नोर ठिम्दा ज्याबा सोबारी खामला बिसी सुङबा मुबा हेलो सरकार प्रणाली लिछाला धुरी सरकारी निकाय थिएन मिनी गुङ्री ज्याबा प्लेटफर्म ताबन निबा मुला काइब्लोन थिएन ब्लोन सेङझाङला गेजाङ नाङ्री सेङबा हेलो सरकार गुनासो व्यवस्थापन प्रणाली रि नि चुइ भ्लिनोन घण्टा सेवा थिएन आधुनिक प्रविधिला प्रयोग क्षम उजुरी थिएन गुनासो व्यवस्थापन डी ज्याबा ताबा नाङबा मुला चु विद्युतीय गुनासो व्यवस्थापन प्रणाली रि मिनीला पाहुस धोबा लिछा उजुरी थिएन गुनासो लेबा हिला प्रतिनिधि सभाला सुङबोन डोल प्रसाद अर्याल थिएन नेपाली शिवा बङ्गलादेशला ग्लेबोन मोहम्मद सफिकुर रहमानसे रूपतासी लिङ्गोला शिवा मुला होजा धुरी थेनिकादे घुङ्री ह्युल्नी गुङ्ला ब्रेलबाला ताम्री लिङ्गमो ताबा मुबा नेपाली चिया उद्योग संकट रे निभा विवान चिया छोङबो उनकादेसे नाङ्गर हेन्से अनिश्चित दुई धोनादा चिया उद्योग थिएन बगान भन्द लाभा ताबा मुला भारतीय चिया बोर्डसे लागु लाभा छार ठिम एसओपी से लामा नेपाली चिया भारत क्यार निर्यात तबारी आखाम्बा लिछा चिया छोङबो उनकादेसे चुराङ लाभा हिला संघीय गणतन्त्र जर्मनी चे नेपाल थिएन विकास साझेदार दा दातेला भीमा कोङबा शोभा ग्रान्ड चाबान दाखाबा नि दिङदा करोड सोमसे लाख निश्चुई ढु युरो छो आछ्योला प्राविधिक थेन वित्तीय रो लाबा ताबा मुला नेपाल जर्मनी विकास रोला ताम्री तिलमा याम्बुरी ताबा काठुरी होजा टाङ्गा पिनबा बिसी पाङबा हिन्ला नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउन लाहेन्से मोटर सेङबा ताबा मुला नेपालला बहुप्रतीक्षित सुरुङ मार्ग आयोजना सेङबा लिछा नौबिसे नागढुङ्गा सडक घ्यालाम्री ताबा जाम च्याङना ताबा मानबा मुला नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना ला आयोजना निर्देशक सौजन्य नेपालसे दाखाबा साउन नाङ्री नाग ढुङ्गा सुरुङ मार्ग सेङबा लासी तयारी तिबा मुला बिसी सुङबा मुला आयोजनासे पाङबा अनुसार चु सुरुङ मार्ग ग्याम नि पाङ्रे सवारी विषम सेङबारी आयाङबा ताबा मुला झापाला गौरा दहरी टिपरसे साइकल री क्रेबा मिनीदा ठोकमा साइकल सेङबा मिनी सिबा मुला जोङ ट्राफिक प्रहरी गेजाङला प्रहरी निरीक्षक सन्तोष राईसे सुङबा अनुसार गौरा दह नगरपालिका घिग्ला पाडा जुङ्गी गौरीगञ्ज ला नवदुर्गा पेट्रोल पम्प गाछा तिलमा मुना दुर्घटना ताबा हिला डिपु चोक ग्याम पेट्रोल पम्प क्यार निबन लाभा टिपरसे साइकल सेङबा मिनी गौरा दह ब्ले दिम ताबा डुचुई घिङ दिङला प्रेम प्रसाद हुमा गाइदा ठोकमा शिवा मुला बिसी प्रहरी से पाङबा मुला स्याङ्चुबन मुबा सानग्युर जिन्जे फ्याफुल्ला

0: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 विज्ञान तथा प्रविधि विषयको एकाई 3 मौरीको जीवन चक्र अन्तर्गत मौरीको शारीरिक बनावटका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
1: यो आवाज कताबाट आएको रवि?
2: खै, किराको आवाज जस्तो छ, उताबाट आए जस्तो छ। हिँड न, हेरौँ के रहेछ।
1: हुन्छ, जाउँ, तर बिस्तारै हिँड है, यसले त टोक्न सक्छ।
2: ऊ त्यो रुखको हाँगामा हेर त, कति ठुलो झुन्डमा यी किराहरू बसेका रहेछन्।
1: यो त मौरीको झुन्ड रहेछ, यसलाई त जिस्काउनु हुँदैन है।
2: किन नि?
1: जिस्कायो भने यसमा रहेका सबै मौरी खनिएर टोक्छन्।
2: अब म यसको झुन्डमा ढुङ्गा हान्छु र म भाग्छु, सबै मौरीले तिमीलाई टोक्छन्।
1: तिमी त त्यसो गर्न पनि सक्छौ, म तिमीलाई समाएरै राख्छु।
2: मिस, नमस्कार।
3: नमस्कार, के गरिरहनु भएको तपाईँहरू यहाँ?
2: मिस, हामी आज यताको बगैँचातिर घुम्न आएका थियौँ, यहाँ मौरीको घार भेट्यौँ।
3: ओहो, कति ठुलो घार रहेछ, यसलाई चलाउनु हुँदैन है।
1: मैले पनि यही कुरा भनेको, तर उनले त घारमा ढुङ्गाले हान्छु भन्दै थिए, त्यसैले म रिसाएको नि।
2: म त जिस्केको थिएँ, तर यिनलाई त्यो साँच्चै लाग्यो।
3: ए, मौरीको बारेमा तपाईँहरूलाई के थाहा छ?
1: मौरीले मह बनाउँछ।
3: अरू के थाहा छ त मौरीको बारेमा?
1: मौरी एक किसिमको किरा हो, यो अर्थोपोडा फाइलम अन्तर्गत पर्छ।
2: यसलाई अर्थोपोडा फाइलममा किन राखिएको हो मिस?
3: मौरीको खुट्टा खण्ड खण्ड जोडिएर बनेको हुन्छ, त्यसैले यसलाई फाइलम आर्थ्रोपोडामा राखिएको हो।
1: मौरी त घरमा पनि पाल्छन् नि मिस, यिनीहरू घरबाट भागेर जङ्गलमा आएका त होइनन् नि?
3: त्यस्तो होइन रमा, मौरी स्वतन्त्र रूपमा जङ्गलमा बस्ने किरा हो। परापूर्व कालदेखि मानिसहरूले मह उत्पादनका लागि परम्परागत रूपमा घरमा मौरी पालन गरेको पाइन्छ।
1: भन्नाले मौरीहरूलाई मानिसले आफ्नो फाइदाका लागि घरमा पालेका हुन्
3: हो? हो रमा, मौरीबाट मानिसले धेरै फाइदा लिन सक्ने भएकाले सदियौंदेखि यसको लालन पालन गरेका हुन्।
1: मह उत्पादन बाहेक यसको अन्य के फाइदा हुन्छ मिस?
2: यस्तो किराको अरू फाइदा हुन्छ होला र मिस?
3: 20औं शताब्दीदेखि मह उत्पादनका लागि मात्र नभएर खेतीबालीमा परागसेचन गर्नका लागि साथै मैन उत्पादनका लागि पनि मौरी पालन गरिन्छ। अहिले मौरी पालन कृषि व्यवसायका रूपमा अगाडि बढिरहेको छ।
2: मैन बत्ती बनाउने मैन पनि मौरीले नै उत्पादन गर्ने हो मिस?
3: हो रवि, मौरीले उत्पादन गरेको मैन मैन बत्ती बनाउन, कस्मेटिक सामान बनाउन साथै अन्य विभिन्न कार्यका लागि पनि प्रयोग गरिन्छ।
2: खेतीबालीमा यसले पराग सेचन कसरी गराउँछ मिस?
1: यो फुलहरूमा डुल्दा यसको शरीरमा पराग कणहरू तासिएर एउटा फुलबाट अर्को फुलमा सर्छ होला नि।
2: मैले त त्यता सोच्दै सोचेन छु।
3: रमाले ठिक भन्नुभयो, मौरीले फुलको रस चुस्न एउटा फुलबाट अर्को फुल चाहर्ने क्रममा परागसेचन गराउँछ।
2: यहाँ त मौरीहरू यसरी रुखको हाँगामा झुन्ड बनाएर बसेका छन्, तर मैले हाम्रो मामा घर जाँदा त काठको ठुलो मुढाभित्र मौरी पालेको देखेको थिएँ मिस।
3: हो रवि, तपाईँले देखेको सही हो। प्राकृतिक रूपमा मौरीहरू आफैले बनाएको विशेष किसिमको मौरीको जङ्गली घारमा बस्छन्। मौरी पालन गर्दा मौरी पालकले मौरीका लागि कृत्रिम घारको निर्माण गरेका हुन्छन्।
2: काठको मुढाभित्र मौरी कसरी बस्छ मिस?
3: पहिले मानिसहरूले काठको मुढाको भित्रको भाग निकालेर बाहिरबाट मौरी छिर्नका लागि सानो प्वाल बनाएर कृत्रिम घार निर्माण गरेर मौरी पालन गर्थे।
2: त्यस्तो घारबाट मानिसले मह कसरी निकाल्छन् मिस?
3: ती घारहरू बनाउँदा छेउको भागमा सानो ढोका जस्तो बनाएका हुन्छन्, त्यसैबाट मह निकाल्ने गर्छन्।
1: तर आज भोलि त मौरीको घार पनि डब्बा जस्तै हुन्छ त मिस?
3: हो रमा, अहिले मौरी पालन कृषि व्यवसायका रूपमा अगाडि बढिरहेको छ। अहिले मौरी पालन आधुनिक घारहरू निर्माण गरी गरिन्छ, जसबाट धेरै भन्दा धेरै मह उत्पादन गर्न सकिन्छ।
2: मौरीको व्यावसायिक रूपमा खेती गर्नुलाई के भनिन्छ मिस?
3: एपिकल्चर भनिन्छ।
1: यसरी मौरीको खेती गर्नका लागि त यसको बारेमा अध्ययन अनुसन्धान पनि गर्नुपर्छ होला है।
3: हो रमा, व्यावसायिक उद्देश्यले मौरी पालन गर्नका लागि मौरीका बारेमा छुट्टै अध्ययन अनुसन्धान गरिन्छ। यसरी मौरीका बारेमा अध्ययन अनुसन्धान गर्ने विज्ञानलाई एपियोलोजी भनिन्छ।
2: मिस, यस झुण्डमा कति धेरै मौरीहरू रहेछन्? सबै मौरी कसरी मिलेर बसेका होलान्?
3: मौरी ठुलो समूहमा बस्ने सामाजिक किरा हो। मौरीका सदस्यहरू बीच उच्च समझदारी र कडा अनुशासन रहन्छ। यिनीहरू एकअर्कालाई सहयोग गर्छन् तर एकअर्कासँग लड्ने झगडा गर्ने गर्दैनन्।
1: यिनीहरूबाट त हामी मानिसले पनि मिलेर बस्न सिक्नु पर्दो रहेछ।
3: रमाले ठिक भन्नुभयो, मौरीबाट मानिसले धेरै कुराहरू सिक्नु पर्नेछन्। जस्तै समाजमा मिलेर बस्न, मेहनत गर्न, एकअर्कालाई सहयोग गर्न इत्यादि।
2: यो झुण्डमा सबै एकै किसिमका मौरी छन् हो मिस?
3: होइन नि, यो झुण्डमा तीन किसिमका मौरीहरू छन्।
2: सबै एउटै देखिन्छन् त मिस?
3: यो झुण्ड रुखको माथिल्लो भागमा रहेकोले हामीले यसको राम्रोसँग अवलोकन गर्न सकिँदैन। तपाईँहरू मसँग हिँड्नुहोस्, म तपाईँहरूलाई विभिन्न किसिमका मौरीहरू अवलोकन गराउँछु अनि तपाईँहरूले आफै छुट्याउन सक्नुहुन्छ।
2: कहाँ जाने मिस?
3: मेरो घरमा। मैले पनि घरमा दुई घर मौरी पालेको छु।
1: मिस, हजुर कता हिँड्नु भएको थियो? हामीले हजुरलाई यत्तिकै अल्मा ल्यायौँ र फर्काएर फेरि घरतिरै लैजाँदैछौँ।
3: म त यत्तिकै टहल्न निस्केको थिएँ, तपाईँहरूको कुराकानी सुनेर तपाईँहरू भएतिर आएँ। केही छैन, मलाई त तपाईँहरूको जिज्ञासा देखेर एकदम खुसी लाग्यो। विद्यार्थीको जिज्ञासा मेटाउनु पनि शिक्षकको कर्तव्य हो नि।
2: हजुरले गर्दा हामीले आज मौरीका बारेमा धेरै कुरा सिक्ने भयो नि त।
3: हामी पनि मौरी जस्तै मेहनती हुनुपर्छ अनि बल्ल सफलता पाइन्छ।
1: मौरी त यहाँका फुलहरूमा पनि उडिरहेका छन् त, यहाँ पनि मौरीको घार छ कि क्या हो?
3: मौरीको घार यता नजिक नभए पनि मौरीहरू यहाँ हुन सक्छन्, किनकि मौरी 2 किलोमिटर टाढासम्म उडेर गएर फुलको रस चुसेर ल्याउन सक्छन्।
1: यति सानो किरा कति टाढासम्म उड्न सक्दो रहेछ है?
2: हो त है, हामीलाई थोरै हिँड्नु पर्दा केही काम गर्नु पर्दा पनि रिस उठ्छ। यिनीहरू त कति काम गर्दा रहेछन्।
3: दुवै जनाले कस्तो राम्रो कुरा गर्नुभयो।
1: हामी त कुरा गर्दा गर्दै मिसको घर नै पुगिसकेछौ।
2: मिस, हजुरको मौरीको घर कता छ?
3: मैले घरको पछाडि पट्टि बगैँचामा राखेको छु।
2: उतै जाउँ न त।
3: ल हिँड्नुस्, हामी उतै जाउँ।
1: मिस, हजुरले त आधुनिक घर पो राख्नु भएको रहेछ त।
3: हो रमा, यो आधुनिक घर हो। यसमा मौरीहरू सजिलै आवाजावत गर्न सक्छन्, साथै यिनीहरू सहज रूपमा चाका लगाउन सक्छन्, मह काट्न पनि सजिलो हुन्छ।
2: मिस, यहाँ त यिनीहरूको झुण्ड बाहिर देखिँदैन त।
3: आधुनिक घरमा मौरीहरू घरभित्रै चाका लगाएर बस्छन्।
2: यसमा कस्ता कस्ता मौरी छन् मिस?
3: मौरीको घरमा तीन किसिमका मौरीहरू हुन्छन्, रानी मौरी, भाले मौरी र कर्मी मौरी।
1: मिस, धेरै जसो जीवहरूमा त भाले र पोथी हुन्छन्, यसमा त तीन थरी हुँदो रहेछन् है?
3: हो रमा, यसमा पनि भाले र पोथी नै हुन्छन्। रानी मौरी र कर्मी मौरी दुवै पोथी मौरी हुन्, तर कर्मी मौरीले बच्चा जन्माउन सक्दैन, यो प्रजनन योग्य हुँदैन।
1: यी सबै मौरीको शारीरिक बनावट उस्तै हुन्छ हो मिस?
3: धेरै जसो गुणहरू उस्तै हुन्छन्, तर केही गुणहरू भने फरक फरक हुन्छन्।
1: मौरीको बनावट कस्तो हुन्छ? यिनीहरूको शरीरमा कुन कुन भागहरू हुन्छन् नि?
3: ऊ, त्यहाँ मौरी मरेको रहेछ। रवि, त्यो मौरी टिपेर ल्याउनुहोस् त। त्यसको अवलोकन गरेर तिनीहरूको शारीरिक बनावटका बारेमा छलफल गरौँला।
1: टोक्ला है रवि, बिस्तारै ल्याऊ।
3: मौरीको बाहिरी बनावटको अध्ययन गर्दा मौरीको आकार 9 मिलिमिटरदेखि 20 मिलिमिटरसम्म हुन्छन्। हेर्नुहोस् त, यिनीहरूको शरीर टाउको, छाती र पेट गरी तीन भागमा विभाजित हुन्छ।
2: यिनीहरूको टाउकोमा त कति धेरै भागहरू छन् त मिस?
3: यिनीहरूको टाउकोमा एक जोडा संयुक्त आँखा, एक जोडा एन्टेना र मुखका भागहरू हुन्छन्।
1: टेलिभिजनको जस्तै एन्टेना हुन्छ हो मिस?
3: हो रमा, यिनीहरूको एन्टेनाले पनि मौरीलाई सिग्नल दिने काम गर्छ।
2: कस्तो सिग्नल मिस?
3: वातावरणमा हुने परिवर्तनसँग परिचित गराउँछ। जस्तै यिनीहरूको वरिपरि आएका शत्रुहरूको बारेमा, वरिपरि रहेको खानेकुराहरूको बारेमा, आकस्मिक खतराहरूको बारेमा जानकारी गराउँछ।
1: कम्पाउन्ड आँखा भनेको के हो मिस?
3: धेरैवटा ओसिलीहरू अथवा साधारण आँखाहरू मिलेर बनेको आँखा हो। यसले टाउको नघुमाइकन वरिपरि हेर्न सक्छ।
2: यसको छातीमा पनि तीनवटा खण्डहरू रहेछन्, हेर्नुहोस् त मिस।
3: हो, यिनीहरूको छातीको भागमा तीनवटा खण्डहरू हुन्छन्। प्रत्येक खण्डमा एक एक जोडी खुट्टाहरू निस्केका हुन्छन्।
1: यसमा त दुई जोडी पखेटा पनि निस्केका छन् त।
3: हो, यिनीहरूको छातीबाट दुई जोडी पखेटाहरू निस्केका हुन्छन्, जसले यिनीहरूलाई टाढासम्म उड्न मद्दत गर्छन्।
2: मिस, यसको त पेटमा पनि खण्ड खण्ड छन् त।
3: हो, यिनीहरूको पेटमा छवटा खण्डहरू हुन्छन्।
2: सबै मौरीमा यिनै विशेषताहरू हुन्छन् हो मिस?
3: यी विशेषताहरू सबै किसिमका मौरीमा हुन्छन्, तर सबै प्रकारका मौरीमा केही विशेष विशेषताहरू पनि हुन्छन्।
1: मिस, यति धेरै मौरीमा रानी मौरीहरू कसरी छुट्याउने नि?
3: मौरीको घरमा एउटा मात्र रानी मौरी हुन्छ। यो सबैभन्दा ठुलो र सलक्क परेको लाम्चो आकारको हुन्छ।
2: यो घरमा रानी मौरी कुन हो?
3: ऊ त्यहाँ हेर्नुहोस् त, त्यो झुन्डमा सबैभन्दा ठुलो लामो सलक्क परेको चिल्लो मौरी छ नि, त्यही नै रानी मौरी हो।
1: मैले पनि देखे मिस, यो त अरू भन्दा फरक छ त।
3: हो, यसको टाउको अरूको भन्दा सानो र गोलाकार हुन्छ। यसको सुँड छोटो र रौँले ढाकेको हुन्छ। रानी मौरीको पेटको अन्तिम भागमा खिल हुन्छ।
1: एउटा घरमा कतिवटा रानी मौरी हुन्छन् मिस?
3: सामान्य अवस्थामा एउटा गोलामा एउटा मात्र रानी मौरी हुन्छ।
1: यसले घरमा के काम गर्छ मिस?
3: यसको मुख्य काम फुल पार्नु हो। यसले अरू मौरीलाई परिस्थिति अनुसार सञ्चालन गर्छ।
2: यसले अरूलाई कसरी सञ्चालन गर्छ मिस?
3: यसको शरीरबाट विशेष किसिमको गन्ध आउँछ, जसलाई सेक्स फेरोमोन भनिन्छ। यसले समागम अथवा म्याटिङका लागि भाले मौरीलाई आकर्षण गर्छ। त्यो गन्ध गोलाको सम्पूर्ण मौरीले ग्रहण गरेर यसैका आधारमा मौरीले आफ्नो घर पत्ता लगाउँछन्।
1: यसकै आधारमा अन्य मौरीलाई काम लगाउने पनि गर्छ हो मिस?
3: हो, सबै मौरीले उक्त गन्ध ग्रहण गरिसकेपछि रानी मौरीको नियन्त्रणमा रहन्छन् र जहाँ गए पनि त्यही फर्केर आउँछन्। सबैले आफूले पाएको जिम्मेवारी राम्रोसँग निभाउँछन्।
1: यो रानी मौरीको आयु कति हुन्छ नि मिस?
3: घरमा सबैभन्दा लामो समयसम्म बाँच्ने रानी मौरी नै हो। यो करिब 5 वर्षसम्म बाँच्छ।
2: यो मौरी कसरी बन्छ मिस?
1: मौरीले पारेको फुलबाट त बन्छ होला नि?
3: यो मौरी निषेचित फुलबाट बन्छ, त्यसैले यसमा 32 क्रोमोजोमहरू हुन्छन्। लार्वा अवस्थामा कर्मी मौरीले लार्वालाई रोयल जेली प्रशस्त खुवाउँछन् र रानी मौरी बनाउँछन्।
2: रानी मौरीको बारेमा त स्पष्ट भयो मिस, भाले मौरी कुन हो मिस?
3: मौरीको घरको प्वालको वरिपरि झुसिला मौरीहरू बसेका छन् नि, तिनै मौरीहरू भाले मौरी हुन्।
1: यिनीहरू त रानी मौरी भन्दा साना रहेछन् है?
3: भाले मौरी रानी मौरी भन्दा सानो, तर कर्मी मौरी भन्दा ठुलो, कालो र झुसिलो हुन्छ।
2: यी भाले मौरी अरू मौरी भन्दा कसरी फरक छन् मिस?
3: यसको शरीरमा 20 ग्रन्थि, मह संकलन ग्रन्थि र खुट्टामा पराग थैली पनि हुँदैन।
1: यिनीहरू साह्रै अल्छी हुन्छन् रे है मिस?
3: हो, यिनीहरू अति अल्छी हुन्छन्। यिनीहरूलाई खाना समेत कर्मी मौरीले खुवाउनु पर्छ।
2: यिनीहरूले घरमा के काम गर्छन् नि?
3: भाले मौरीले रानी मौरीलाई गर्भाधान गराउने काम मात्र गर्छ।
1: यिनीहरूमा कतिवटा क्रोमोजोम हुन्छन् मिस?
3: यिनीहरू ह्याप्लोइड हुन्छन्। यिनीहरूमा जम्मा 16 क्रोमोजोम हुन्छन्।
2: ह्याप्लोइड भनेको के हो मिस?
3: एक सेट क्रोमोजोम भएको जीवलाई ह्याप्लोइड भनिन्छ। भाले मौरीमा 1 सेट क्रोमोजोम हुन्छ, तर रानी मौरी र कर्मी मौरीमा 2 सेट क्रोमोजोम हुन्छ। त्यसैले भाले मौरी ह्याप्लोइड जीव हो भने रानी र कर्मी मौरी डिप्लोइड जीव हो।
1: भाले मौरी कसरी बन्छ मिस?
3: यिनीहरू गर्भाधान नभएका फुलहरूबाट विकास हुन्छन्।
2: गर्भाधान नभएको फुलबाट पनि बच्चा बन्छ र मिस?
3: सामान्यतया बच्चा बन्नका लागि गर्भाधान हुनु जरुरी छ, तर मौरी लगायत केही जनावरहरूमा गर्भाधान नभएका फुलहरूबाट पनि बच्चा बन्छ। यस किसिमको प्रजनन विधिलाई पार्थेनोजेनेसिस भनिन्छ।
1: यिनीहरू कति समय बाँच्छन् मिस?
3: यिनीहरूको जीवनकाल छोटो हुन्छ। यिनीहरू 21 देखि 91 दिनसम्म मात्र बाँच्छन्।
1: यो घरमा कर्मी मौरी चाहिँ कुन हो मिस?
3: यी देखिएका साना मौरी छन् नि, यिनीहरू कर्मी मौरी हुन्।
2: ओहो, यिनीहरू त अरू भन्दा निकै साना हुँदा रहेछन्।
3: यिनीहरू देख्दा साना भए पनि घरको सबै काम यिनीहरूले नै गर्छन्।
1: यिनको खास विशेषता के हुन्छन्?
3: यिनीहरूको शारीरिक बनावट विशेष किसिमको हुन्छ। यसको मुखले चपाउने र चाट्ने गर्छ। यिनीहरूका खुट्टाहरू झिसिलो रौँले ढाकिएको हुन्छ। यिनीहरूको खुट्टामा पोलेन बास्केट हुन्छ।
1: पोलेन बास्केट रे, यिनीहरू आफै त यति साना हुन्छन्, अझ यिनीहरूको खुट्टामा कत्रो पोलेन बास्केट हुन्छ मिस?
3: यिनीहरूको खुट्टामा साना साना पोलेन बास्केट हुन्छन्, जसमा यिनीहरूले पोलेन जम्मा गरेर ल्याउँछन्।
2: यिनीहरूले अन्य के काम गर्छन् मिस?
3: कर्मी मौरी असाध्यै मेहनती हुन्छ। यिनीहरूले फुलको रस जम्मा गर्ने, घर बनाउने, लार्वाको हेरचाह गर्ने, शत्रुसँग लड्ने आदि कार्य गर्छन्।
1: ओहो, यिनीहरू यति साना भएर पनि यति धेरै कार्यहरू गर्दा रहेछन्।
3: त्यसैले त भनिन्छ नि, मानिसले मौरीबाट धेरै कुराहरू सिक्नुपर्छ भनेर।
2: हो मिस, हामी पनि कर्मी मौरी जस्तै मेहनती हुनुपर्ने रहेछ। आज त धेरै ढिला भइसक्यो, घरमा बुबा आमाले खोज्ने बेला भइसक्यो। आज हामी जान्छौ मिस, भोलि फेरि आएर हजुरसँग अरू पनि सिक्ने छौ।
3: हुन्छ त।
0: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 4 सामाजिक समस्या र समाधान अन्तर्गत पाठ 5 रहेको अन्धविश्वास हटाउँ पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: धनेश, राष्ट्रिय महिला आयोगको म्याम हुनुहुन्छ नि, उहाँसँग बसेर हाम्रो सामाजिक विषयको अन्धविश्वास हटाउँ भन्ने पाठ छ नि, त्यसको विषयमा छलफल गरौँ न।
4: हुन्छ, तर उहाँलाई फुर्सद छ कि छैन, मान्नुहुन्छ कि मान्नु हुँदैन, सोधौँ है पहिले।
3: हुन्छ, सोधौँ है त। नमस्कार म्याम।
5: नमस्कार नानी बाबुहरू, तपाईँहरू त विद्यालयबाट आउनुभएको, अनि आजको कार्यक्रम कस्तो लाग्यो त?
4: धेरै राम्रो लाग्यो म्याम। सामाजिक समस्या र समाधानको सम्बन्धमा त हाम्रो सामाजिक अध्ययन विषयमा पनि पढ्नुपर्छ नि।
5: हो हो, त्यसैले त हामीले आजको कार्यक्रममा विद्यार्थीहरूलाई पनि आमन्त्रण गरेका हौ त।
3: म्याम, हजुरसँग एउटा सानो अनुरोध गर्नु छ।
5: के हो र त्यस्तो, भन्नुहोस् न।
3: हजुरसँग बसेर अन्धविश्वास हटाउँ भन्ने विषयमा छलफल गर्न मन लागेको छ।
5: ओहो, अहिले 2:30 भएछ। हुन्छ नि त, 3:30 छलफल गरौँ है।
4: भइहाल्छ नि म्याम। हजुरलाई धेरै धेरै धन्यवाद म्याम, हाम्रो लागि समय दिनुभयो।
5: धन्यवाद भन्नु पर्दैन, हामीले जानेका कुराहरू भाइ बहिनीहरूलाई सिकाउनु त हामी सबैको कर्तव्य हो नि।
3: अन्धविश्वास भनेको के हो म्याम?
5: अन्धविश्वास अन्ध र विश्वास दुई शब्द मिलेर बनेको छ। अन्धविश्वास भनेको कुनै पनि विषयमा गहिरो अध्ययन नगरी नबुझी अन्धो बनेर विश्वास गर्नुलाई नै अन्धविश्वास भनिन्छ।
3: म्याम, यो अन्धविश्वासलाई किन सामाजिक समस्या मानिएको हो?
5: अन्धविश्वासले समाजमा विकृति निम्त्याउँछ र हाम्रो धर्म, संस्कृति र समाजमा समेत नकारात्मक असर पारिरहेको हुन्छ, त्यसैले सामाजिक समस्या भनेर भनिएको हो।
4: बोक्सी प्रथा, छुवाछुत प्रथा, यिनीहरू पनि अन्धविश्वास होइनन् त?
5: हो नि, त्यस्तै गरी भूत प्रेत छ भनी विश्वास गर्नु, छाउपडी प्रथा, धामी झाँक्रीमा विश्वास गर्नु, यी सबै नै अन्धविश्वासमा आधारित परम्परा हुन्।
3: यो अन्धविश्वासको कारणले त समाजमा कस्ता नराम्रा घटनाहरू समेत घटेका छन्, होइन त म्याम?
5: हो नि, कति ठाउँमा त बिचरा ती अबोध महिलाहरूलाई बोक्सीको आरोपमा मलमूत्र खुवाउने, महिलाहरू रजस्वला हुँदा छाउ गोठमा राख्ने जस्ता कति घटनाहरू घटिरहेका हुन्छन्।
4: म्याम, बिरामी पर्दा त धामी झाँक्रीकोमा औषधि उपचार गराएर धामीले पैसा पनि खाइदिने, अनि अकालमै बिरामीको ज्यान जाने जस्ता घटनाहरू पनि घटिरहेका हुन्छन् है।
5: सही भन्नुभयो, छुवाछुत प्रथा पनि त अन्धविश्वासमा नै आधारित त हो नि। मानिस मानिस बीचमा छोएको खान नहुने, घरमा प्रवेश गर्न दिन नहुने, त्यस्तो पनि हुन्छ त?
3: तराईमा महिलाहरूलाई घर बाहिर निस्कन नहुने, पति बाहेक अन्य पुरुषलाई अनुहार देखाउन नहुने भन्ने जस्ता घुम्तो प्रथा कायम रहेको देखिन्छ।
5: त्यस्तै गरी बाल विवाह, समाजमा सदियौँदेखि जरा गाडेर बसेको कुरीति, कुप्रथा र कुसंस्कार आदि सबै अन्धविश्वासकै उदाहरण हुन्।
4: म्याम, अहिले पनि बाल विवाह छ र?
5: सहरी क्षेत्र लगायत धेरै ठाउँहरूमा बाल विवाहको समस्या कम भएको पनि छ, तर कतै कतै अझै पनि छन्।
3: खासमा किन हो म्याम आफ्नै छोरीलाई त्यति सानै उमेरमा विवाह गरेर पठाउने? आफ्नै सन्तानको पनि कस्तो माया नलागेको है।
5: पहिले छोरीलाई रजस्वला नहुँदैमा कन्यादान गरिदियो भने पुण्य प्राप्त हुन्छ भन्ने भनाइ थियो, त्यसैले छोरीलाई रजस्वला हुनु अगाडि नै विवाह गरेर पठाउँथे।
4: कस्तो अन्धविश्वास है म्याम, कतै आफ्नै बालिका छोरीलाई विवाह गरेर पठाउँदा पनि पुण्य प्राप्त हुन्छ त?
5: हो नि, अहिले फेरि अन्धविश्वास नभइकन पनि यौन विकृति र विसङ्गतिका कारणले सानै उमेरमा विवाह गरेको देखिन्छ।
3: त्यो त हो, हामीले विद्यालयमा यौन विकृति र विसङ्गति भन्ने पाठमा पढिसकेका छौँ।
5: ए हो र, यस्ता घटनाहरूका कुनै पनि आधारहरू छैनन्। बिना आधार मानिसले त्यसै अन्धभक्त भएर विश्वास गरिरहेका छन्, त्यसैले यिनीहरूलाई अन्धविश्वास भनेर भनिएको हो।
3: म्याम, यी अन्धविश्वास पनि धेरै जसो महिलाहरूलाई शोषण गरिने किसिमका छन् है?
5: ठिक भन्नुभयो। यसबाट धेरै जसो महिलाहरू नै बढी प्रभावित भएको देखिन्छ। हाम्रो देश पुरुष प्रधान समाजमा आधारित छ नि त, त्यसैले यस्ता घटनाहरूको प्रभाव महिलामाथि परेको हो।
4: म्याम, अहिले पनि महिलाहरूमाथि शोषण र हिंसा हुन्छ र?
5: पहिले भन्दा त धेरै नै कम भइसकेको छ, किनभने महिलाहरू पनि शिक्षित भइसकेका छन्, सचेत भइसकेका छन्, महिलालाई हक अधिकार दिलाउने कानुन पनि बनिसकेको छ।
3: अझै पनि सुन्न त सुनिन्छ महिला हिंसाका घटनाहरू, होइन त म्याम?
5: हो हो, त्यो चाहिँ अब सचेतनाको अभाव, अशिक्षा, महिलाहरू पीडा लुकाएर बस्ने, बोल्न नसक्ने जस्ता विविध कारणहरूले गर्दा भएको हो भनेर भन्न सकिन्छ।
4: अन्धविश्वासबाट समाजमा पर्ने असरहरूको सम्बन्धमा छलफल गरौँ है।
5: हुन्छ, मुख्यत अन्धविश्वासले मानिसलाई आधुनिक विज्ञान र प्रविधि भन्दा अलौकिक शक्तिमा विश्वास गर्ने बनाउँछ।
3: कसरी त्यस्तो हुन्छ र म्याम?
5: अन्धविश्वासलाई मान्ने मानिसहरू भाग्यमा विश्वास गरेर कर्मलाई त्यति वास्ता नगर्ने खालका हुन्छन्। त्यस्तै बिना प्रमाण यस्तो हुन्छ रे भन्ने परम्परागत तथ्यलाई नै बढी विश्वास गर्छन्।
4: म्याम, अन्धविश्वास समाजमा रहिरहने हो भने त साँच्चै विकास र परिवर्तनमा समेत बाधा पुग्छ होला, होइन त?
5: सही भन्नुभयो तपाईँले। त्यति मात्र हो र, आजको यस विज्ञान र प्रविधिको युगमा भएका नयाँ नयाँ आविष्कार र विकासमा समेत यसले बाधा पुर्याउँछ।
3: धामी झाँक्रीमा विश्वास गर्दा बिरामीले राम्रो उपचार नपाएको पनि छ है म्याम?
5: कति राम्रो उदाहरण सम्झनु भयो तपाईँले। हो नि, धामी झाँक्रीसँग औषधि उपचार गर्दा एकातिर पैसा पनि सकिने, अर्कोतिर बिरामीको अवस्था नाजुक भएर मृत्यु समेत भएको देखिन्छ।
4: अन्धविश्वासले हाम्रा धर्म, संस्कृति, रीतिरिवाज र परम्परामा समेत असर गरिरहेको हुन्छन् है म्याम?
5: हो नि, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको नाममा छुवाछुत गर्ने, कसैलाई देखेर साइत परेन भन्ने, रजस्वला हुँदा घरमा नराखेर छाउपडीमा लगेर राख्ने परम्परा पनि छ।
3: म्याम, यो छाउपडी प्रथाकै सम्बन्धमा छलफल गरौँ न है एकैछिन।
5: हुन्छ। यो प्रथा विशेष गरी नेपालको कर्णाली र सुदूरपश्चिमका केही पहाडी जिल्लाहरूमा प्रचलित छ।
4: खासमा यो छाउपडी प्रथालाई किन सामाजिक समस्या भनिएको
5: हो? म भन्दैछु, सुन्नुहोस् है त। महिलाहरू रजस्वला भएका बेलामा घर बाहिर छाउ गोठमा लगेर राख्ने सामाजिक नियम भएकाले यसलाई छाउपडी प्रथा भनिएको हो।
3: म्याम, महिलाहरूको रजस्वला हुनुलाई किन त्यति ठुलो सजाय दिएको होला है?
5: उनीहरूले रजस्वला हुँदा घरको आँगन टेक्न नहुने, दुध दही खान नहुने, घरभित्र बस्न नहुने, लेखपढ गर्न र अरूलाई छुन नहुने भनेर घर बाहिर रहेको छाउ गोठमा राख्ने गरेको पाइन्छ।
4: रजस्वला भएकी महिलाले यी सब गर्यो भने चाहिँ के हुने रहेछ नि म्याम?
5: रजस्वला भएकी महिलालाई यात्रा गर्दा वा अन्य शुभ कार्यका बेलामा देखेमा अशुभ हुन्छ भन्ने अन्धविश्वासले उनीहरूको मनमा जरा गाडेर बसेको छ।
3: रजस्वला हुनु त प्रकृतिको नियम हो नि, कस्तो गलत व्याख्या गरेका है।
5: हो नि, यसकै कारणले त महिलाहरू असुरक्षित र जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य छन्। यो त महिलाहरूको लागि दुर्व्यवहार र सामाजिक अपराध पनि हो।
4: यस्तो बेलामा महिलाहरूको हेरविचार गर्नुपर्ने ठाउँमा घर बाहिर पो राख्ने कस्तो परम्परा होला?
5: हो नि, बिचराहरूलाई छाउ गोठमा बस्दा सर्पले टोक्ने, अपराधीहरूको शिकार र जङ्गली जनावरहरूको आक्रमण हुने पनि डर हुन्छ।
3: यसलाई त्यहाँका मानिसहरूले समस्याका रूपमा लिँदैनन् म्याम?
5: पछिल्लो समयमा पढे लेखेका मानिसहरूले यो प्रथालाई मान्न छाड्दै जान थालेका छन् भनेर भनिन्छ, तर पूर्ण रूपमा निर्मूल भने अझै हुन सकेको छैन।
4: यो समस्यालाई कसरी कम गराउन सकिन्छ त म्याम?
5: मुख्यत ती क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाहरू र राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्ने देखिन्छ।
3: शिक्षा तथा चेतनाको विस्तारले पनि यस्ता समस्याहरू कम गराउन सकिन्छ, होइन त म्याम?
5: हो नि, त्यस्तै गरी पढे लेखेका मानिसहरूले आफू उदाहरण भएर यो परम्परालाई तोड्दै र आवाज उठाउँदै जानुपर्छ।
4: म्याम, यो अन्धविश्वास त साँच्ची नै शिक्षित मानिसमा त कमै नै हुन्छ जस्तो लाग्छ।
5: ठिक भन्नुभयो, त्यसैले त शिक्षा र चेतनाको विस्तार गरिनुपर्छ भनेर भनिएको हो त। ल, अब के सम्बन्धमा छलफल गर्ने भन्नुहोस् त?
3: घुम्टो प्रथाको सम्बन्धमा छलफल गरौँ न म्याम।
5: हुन्छ। घुम्टो प्रथा विशेष गरी नेपालको पूर्वी तथा मध्य तराईमा प्रचलित प्रथा हो। यो प्रथाको कारणले मानव अधिकारको दृष्टिकोणले महिलाको हक अधिकार र स्वतन्त्रतामा हनन भएको प्रष्ट रूपमा देख्न सकिन्छ।
4: कसरी म्याम?
5: विवाहित महिलाले मान्यजन वा पुरुषका अगाडि जाँदा आफ्नो अनुहार छोप्नुपर्ने प्रचलनलाई घुम्टो प्रथा भनिन्छ। त्यसरी जबरजस्ती अनुहार छोप्न लगाउनु त मानव अधिकार हनन होइन त?
3: मेरो मामा घर तराईमा पर्छ, मैले देखेको छु के म्याम, महिलाहरूले घुम्टो ओढेर हिँडेको।
5: हो नि, यो त लैङ्गिक विभेदको अवस्था पनि हो। यसरी विवाह पश्चात महिलाहरू घुम्टोमा बस्नको कारणले उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारी आदिको अवसरबाट वञ्चित हुनु परेको छ।
4: यस्तो प्रथाले गर्दा साँच्चै त्यो क्षेत्रका महिलाहरू त हरेक क्षेत्रमा पछि परिहाल्छन् नि, होइन त म्याम?
5: तपाईँले भनेको ठिक हो। त्यसैले त त्यो क्षेत्रका महिलाहरू आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पछाडि परेका छन्।
3: घुम्टो प्रथाबाट महिलाहरूलाई मुक्त गराउनका लागि के गर्न सकिन्छ त म्याम?
5: महिलाहरूलाई शिक्षित बनाउनु पर्यो। अर्को, महिला सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरी आफ्नो हक अधिकारका लागि र अन्याय अत्याचारका विरुद्धमा बोल्न सक्ने बनाउनु पर्यो।
4: हो नि म्याम, अनि राजनीतिक दल र सङ्घ संस्थाहरूले पनि यस्ता अन्धविश्वासका विरुद्धमा खुलेर आवाज उठाउनु पर्छ, होइन त म्याम?
5: हो नि, सचेतना तथा सामाजिक जागरणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। ल, अब अरू के को छलफल गर्न मन छ ल भन्नुहोस् त?
3: म्याम, अब यो दाइजो तथा तिलक प्रथाको सम्बन्धमा छलफल गरौँ न।
5: हुन्छ। दाइजो प्रथा भनेको के हो तपाईँहरूलाई केही न केही त थाहा होला नि, ल भन्नुहोस् त।
4: थाहा छ म्याम, विवाहमा दुलहीको घरबाट दुलहा पक्षलाई दिइने नगद वा जिन्सी नै दाइजो हो।
5: हो, विवाहमा दुलही पक्षले दुलहा पक्षलाई सम्पत्ति हुनेले त राजी खुसी पनि दिन सक्छन्, तर बिचरा नहुनेहरूलाई पनि दबाब वा अनुरोधमा जबरजस्ती दिन लगाइन्छ।
3: त्यही त है म्याम, हुनेलाई आफ्नी छोरीलाई सम्पत्ति दिन केही समस्या भएन, तर नहुनेका लागि त समस्या छ नि।
5: हो त, त्यसैले यसरी पहिलेदेखि दाइजो लिने दिने चलन भएकाले नै यसलाई प्रथाको रूपमा लिइएको हो। तराईमा कतै कतै यसलाई तिलक वा दहेज पनि भन्ने गरेको पाइन्छ।
3: हो नि म्याम, तराईमा त मेरो मामाले भन्नुहुन्छ छोरीलाई धेरै नपढाउने, चाँडै विवाह गरेर पठाउने चलन नै यसले गर्दा हो रे।
5: किन चाँडै विवाह गरेर पठाउँदा के हुने रहेछ र?
3: छोरीलाई धेरै पढायो भने धेरै पढेको केटासँग विवाह गराउनु पर्छ अनि धेरै दाइजो दिनुपर्छ भनेर धेरै नपढाउने रे।
5: हो नि, यही त विकृति भयो, होइन त? त्यति मात्र हो र, धनीका छोरीको सम्पत्तिको लोभले सजिलै विवाह हुने र गरिबका छोरीको सजिलै विवाह नहुने समस्या पनि रहेको छ।
4: दाइजो प्रथाले त समाजमा ठुलो असर पुर्याएको रहेछ त है म्याम?
5: हो नि, यसले समाजमा सामाजिक सन्तुलन र सद्भाव कायम गर्न बाधा पुर्याएको छ। त्यस्तै महिला हिंसाका घटनाहरू पनि बढ्दै गएको पाइन्छ।
3: कति बुहारीलाई दाइजो नल्याएको निहुमा घरबाट निकाल्ने, हत्या गर्ने, शारीरिक मानसिक यातना दिने जस्ता घटनाहरू पनि बढेका छन् है म्याम?
5: हो नि, यसले पारिवारिक विखण्डन पनि ल्याएको छ। कति महिलाहरू र कति अभिभावकहरूले समेत आत्महत्या गरेका घटनाहरू सुनिन्छन्।
4: छ्या, यस्तो प्रथालाई त कडा कानुन बनाएर हटाउनु पर्छ नि, होइन त म्याम?
5: कानुन बनेको छ नि बाबु, त्यसको सही रूपले कार्यान्वयन हुनुपर्छ। त्यस्तै व्यक्ति, परिवार र समाजको सोचमा सकारात्मक परिवर्तन आउनुपर्छ।
3: मुख्य त छोरीलाई तिलक र दाइजो होइन, शिक्षा प्रदान गरेर सक्षम बनाऊ भन्ने अभियान नै चाल्नुपर्छ कि जस्तो लाग्छ म्याम।
5: साह्रै चित्त बुझ्दो कुरा गर्नुभयो नानु तपाईँले। महिला सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ, त्यस्तै महिलालाई सिप र रोजगारीको अवसर पनि प्रदान गरिनुपर्छ।
4: घर परिवारले जे भने पनि विवाह गर्ने केटाले म त दाइजो लिन्न भन्न सक्नुपर्छ नि, होइन त म्याम?
5: हो नि, हरेक व्यक्तिले राम्रो कामको सुरुवात आफैबाट गर्ने हो भने त समाजबाट सामाजिक समस्या नियन्त्रण गर्न समय नै लाग्दैन नि।
4: म्याम, 4 बजिसकेछ। ओहो, हजुरलाई ढिला त भएन नि?
5: हो र, ठिकै छ, आज तपाईँहरूलाई केही कुरा सिकाउने अवसर पाएँ, साह्रै खुसी लागेको छ। अब घरै जाने हो, अब केही छलफल गर्न बाँकी छ त?
3: आज धेरै कुराहरू सिक्न पाइयो हजुरसँग, धेरै धेरै धन्यवाद। अब हामी आफै पढ्छौँ।
5: ल त्यसो भए घर जाउँ है त।
3: हस् म्याम, बाई।
2: हस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
6: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यसबेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा उहाँले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी नियुक्ति र लोक कल्याणकारी विज्ञापन सम्बन्धी व्यवस्थालाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारलाई विज्ञापन र सूचना सबै सञ्चार माध्यमलाई समान रूपमा उपलब्ध गराउन आग्रह गर्दै उहाँले यसबारे संघीय सरकारलाई ध्यान आकर्षण गराउन महासंघलाई सुझाव दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारी सूचना विज्ञापन सबै खाले सञ्चार माध्यमले प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो। गण्डकी प्रदेशका चार स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका छन्। दुई वर्ष अघि स्याङ्जाको फेदीखोला गाउँपालिकाले गण्डकीमा पहिलो पटक अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराएको थियो। अहिले स्याङ्जाकै बिरुवा, बागलुङको ताराखोला र तनहुँको म्याग्दे समेत गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने स्थानीय तहको संख्या चार पुगेको छ। औपचारिक क्षेत्र स्वरोजगार र वैदेशिक श्रमिकको तुलनामा धेरै कम मात्र अनौपचारिक क्षेत्रका श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालले बताउनुभयो। आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट तर्जुमाको तयारीमा रहेका स्थानीय तहलाई कोषका तर्फबाट सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरिएको उहाँले बताउनुभयो। सरकारले तोकेको श्रमिकको आधारभूत तलबमानको 11% स्वयं श्रमिक र 9.37% स्थानीय तहको योगदान रकम हरेक महिना कोषमा जम्मा हुने गरेको छ, जसमा श्रमिकको तलबबाट 1,334 र स्थानीय तहको 140 जम्मा हुने सहायक निर्देशक दुलालले बताउनुभयो। श्रमिकको आधारभूत तलबमानको 20.37% सामाजिक सुरक्षा कोषमा जम्मा हुने गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित स्विप अपरेसन अन्तर्गत 1,410 जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ। काठमाडौँका विभिन्न क्षेत्रमा सो अभियान सञ्चालन गरी 179 महिला, 1,218 पुरुष र अन्य 3 जनालाई पक्राउ गरी कारवाही गरिएको परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्विप अपरेसन चलाएको थियो। सो अवधिमा काठमाडौँको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लील कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका 21 महिलालाई नियन्त्रणमा लिई डिपोर्ट गरिएको छ। जेठमा जघन्य तथा गम्भीर अपराध 257, महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 51, आर्थिक अपराध 494 र अन्य 358 गरी 1,160 मुद्दा दर्ता भएको परिसरले जनाएको छ। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले 122 झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले ट्विन विस्थापित गरेर सो ठाउँमा झुलुङ्गे पुल निर्माण गर्न 65 करोड रुपियाँ विनियोजन गरेको छ। त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न 65 करोड रुपियाँ विनियोजन गरिएको छ। पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो। भक्तपुरको सूर्य विनायक नगरपालिकाले 9 ओडाको कलात्मक कार्यालय भवन निर्माण गरिसके पनि जग्गा अभावले रोकिएको ओडा नम्बर 1 सिरुटारको भवन पनि अब आफ्नै जग्गामा निर्माण हुने भएको छ। स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको करिब 1 करोड रुपियाँ भन्दा बढी मूल्य बराबरको जग्गा ओडा कार्यालय भवन निर्माणका लागि दान प्राप्ति भएपछि भवन निर्माण हुन लागेको हो। सूर्य विनायक नगरपालिका 1 वडाध्यक्ष सानु काजी कायस्थले अन्डरग्राउन्ड सहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो। नगरपालिकाले 3,40,00,000 रुपियाँ बजेटमा ठेक्का आह्वान गरेसँगै भवन निर्माण अघि बढेको उहाँले जानकारी दिनुभयो। तनहुँको सदरमुकामस्थित ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरी आमदानी गर्न थालेको छ।
नगरपालिकाले विक्रमसम्म 2082 वैशाख 1 गतेसम्म हालसम्म 24,71,553 रुपियाँ आमदानी गरेको हो। फोहोरका रूपमा सङ्कलन गरी पुनः प्रयोग योग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले आमदानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागजजन्य वस्तु बिक्रीबाट 6,23,000, प्लास्टिकजन्य वस्तु बिक्रीबाट 11,98,000, धातुजन्य वस्तु बिक्रीबाट 3,09,000, सिसाजन्य वस्तु बिक्रीबाट 2,98,000 रुपियाँ र लिलामबाट 62,000 रुपियाँ आमदानी गरेको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहोर बिक्री गरी आमदानी गरिएको लम्सालले बताउनुभयो। र खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन्। मंगलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागू औषध सहित पक्राउ परेका हुन्। 3 महिना अघि खिचिएको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका 2 भमके निवासी 24 वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीका अनुसार लागू औषध सहित पक्राउ गरिएको हो। उनीहरूबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो। यसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटीका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। स्वरोजगार कार्यक्रमपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार। समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि जारी नै रहनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: होइन के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
3: हो सुनै हो हेर त
2: ए माटो पो रहेछ त
3: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन
2: बाठी पो रहेछ त अनि यो माटो चाहिँ किन पोको पार्यो नि
3: माटोलाई सुधार गर्नु परेन माटोमा के तत्त्वको कमी छ जान्न जचाउन जान्ला
2: ए अनि यो माटो जचाउन चाहिँ कहाँ जानि
3: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ
4: हो इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ
5: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
6: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
7: नागरिक लगानी कोष

नमस्कार, शुभ साँझ। म हुँ विद्या चौधरी। रेडियो नेपालको कार्यक्रम बाल बाटिकामा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। सदाझै आज पनि हामी यो बुधबारको बसाईमा करिब करिब 15 मिनटसम्म तपाईँहरूसँग रहनेछौ। कार्यक्रम अवधिभर सुनेर मजाले साथ दिनुहोला है त भाइ बहिनीहरू। घामले डाँडा काटिसकेको छ, सहरका व्यस्त सडकहरूको कोलाहल बिस्तारै मत्थर हुँदैछ। भाइ बहिनीहरू, आज म काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आइपुगेकी छु। यहाँ अहिले स्कुलको घन्टी बजेको छैन, विद्यार्थीहरूको भिड पनि छैन। आज दिनभरिको चहलपहल पछि स्कुल शान्त छ, तर यति बेला म एक्लै छैन। यो शान्त साँझमा मैले यही स्कुलका चारजना तपाईँ जस्तै साथीहरूसँग केही बेर रमाइलो गफगाफ गर्ने मौका पाएकी छु। सहरका विद्यालयहरूमा ठुलो बगैँचा नहोला, जमिन पनि नहोला, तर यहाँका छतका गमलाहरूमा विद्यार्थीहरूले आफ्नो एउटा सानो संसार सजाउनु भएको छ। यी साना हातहरूले कोरेको हरियालीको कथा र उहाँहरूको प्रकृतिको बुझाइ आजको बाल बाटिकाको विषय हो। कार्यक्रमको सुरुवात भने हामी एउटा बाल गीतबाट गर्नेछौ, त्यसपछि तपाईँहरूकै साथीहरूसँग गरेको कुराकानी सुनाउनेछौ है त। अब भने हामी यहाँहरूलाई सुनाउनेछौ एउटा बाल गीत।

0: भाइ बहिनीहरू, यो बाल गीत पछि फेरि पनि तपाईँहरूलाई कार्यक्रम बाल बाटिकामा धेरै भन्दा धेरै स्वागत छ। यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बुधबार यसै समयमा हामीलाई सुन्दै आउनु भएको छ। साथीहरू, अब भने काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ चारजना भाइ बहिनीहरूसँगको कुराकानी सुनाउनेछु। कक्षा नौमा अध्ययनरत हुनुहुन्छ वर्षा शाह, त्यसै गरी कक्षा नौमै अध्ययनरत हुनुहुन्छ विभिषा चौलागाई, र सँगसँगै तपाईँकै साथी हुनुहुन्छ कक्षा आठमा अध्ययनरत आकाश यादव, र सँगै हुनुहुन्छ कक्षा आठमै अध्ययनरत हुनुहुन्छ साहिल। सहरको व्यस्ततामा जहाँ जमिनको अभाव छ, तपाईँहरूले यी छतका गमलाहरूलाई नै आफ्नो बालबाटिका बनाउनु भएको रहेछ। अब म चाहिँ साहिल पटेललाई सोध्न चाहन्छु, तपाईँहरूको स्कुलको छतमा यी बिरुवाहरूलाई कसरी साथी बनाउनु भएको छ नि?
1: हामीहरूको स्कुलको छतमा यी बिरुवाहरूलाई विभिन्न तरिकाले साथी बनाएका छौँ। जस्तै स्कुलको छतमा पुगेर यहाँ हेर्दा तितली माहुरीहरू आएको हेर्दा हरियाली वातावरणले मन आनन्दित हुन्छ। कसैले जीवन पाइरहेको छ भन्ने महसुस हुन्छ। जीवनहरू बिचमा म पनि एक साथी हुँ जस्तो लाग्छ। मैले मेरो साथी जस्तो त्यसलाई गर्ने चाहना राखेको हुन्छु। जस्तै हामीहरूले आफ्नो साथीहरूले केयरिङ गर्छौँ, त्यस्तै ती बिरुवाहरूले केयरिङ गर्ने जस्तो मन लाग्छ। यिनीहरू भएर मात्र हामी मेरोमा पूर्णता भएको महसुस हुन्छ। यी बिरुवाहरूले बचाएर आफू एउटा कुनै सजीव वस्तुलाई जीवन दिएको छौ जस्तो लाग्छ।
0: धन्यवाद। अब विभिषा तर्फ लागौँ है त। अब भने साथीहरू, म कक्षा नौमा अध्ययनरत विभिषालाई एउटा प्रश्न सोध्न चाहन्छु। दिनभरिको पढाइको थकान पछि जब तपाईँ यहाँ बिरुवामा पानी हाल्न आउनुहुन्छ, तब कस्तो खालको महसुस गर्नुहुन्छ नि विभिषा?
2: अब दिनभरिको पढाइको थकान पछि जब म फुलबारीमा पानी हाल्न जान्छु, तब चाहिँ मलाई धेरै आनन्दित महसुस हुन्छ। त्यहाँ भएका हरियाली वातावरणले मेरो मनमा खुसियाली छाउँछ। अब जसरी हामीलाई हाम्रो आमा बुवाले हेरचाह गरेर ऊर्जाशील बनाउनु हुन्छ नि, त्यसरी नै मैले पनि त्यस जोड बिरुवालाई पानी हालेर तिनीहरूको हेरचाह गरेर तिनीहरूलाई ऊर्जाशील बनाउँदाखेरि चाहिँ धेरै आनन्दित र धेरै खुसियाली महसुस हुन्छ मलाई।
0: कस्तो राम्रो कुरा राख्नुभयो विभिषा, धन्यवाद। साथीहरू, त्यसै गरी अब भने कक्षा आठमा अध्ययनरत आकाश यादवसँग म एउटा प्रश्न गर्न गइरहेकी छु। यहाँ ठाउँ कम छ, तर यसलाई हरियाली बनाउन तपाईँहरूले के कस्ता उपाय अप्नाउनु भएको छ नि?
3: ठाउँ कम छ तर यसलाई हरियाली बनाउन हामीहरू विभिन्न उपायहरू अप्नाएका छौँ। स्ट्यान्डहरू व्यवस्थापना गर्ने, कर्नर प्यासेजको पूर्ण प्रयोग गर्ने, इन्डोर प्लान्टहरू रोप्ने, डेकोरेटिभ आइडियाहरू लगाएर स्मार्ट म्यानेजमेन्ट गर्न सकिन्छ। जति स्पेस छ त्यसलाई नै पर्याप्त मानेर हरियाली सिर्जना गर्न सकिन्छ।
0: धन्यवाद आकाश।
3: थ्याङ्क यू
0: साथीहरू। त्यसै गरी अब भने म कक्षा नौमै अध्ययनरत वर्षा शाहसँग केही कुराकानी गर्छु है त। उहाँलाई पनि एउटा प्रश्न राख्छु म। यदि भविष्यमा तपाईँहरूले यो सहरलाई अझ हरियाली बनाउनु पर्यो भने सबैभन्दा पहिले के गर्नुहुन्छ नि?
4: म भविष्यमा वातावरणलाई सुन्दर र हरियाली बनाउन विभिन्न प्रकारका चेतनात्मक कार्यहरू गरी विभिन्न प्रकारको वृक्षारोपण गर्छु र आफ्नो वरिपरि भएका खाली जग्गामा पनि वृक्षारोपण गर्छु। आफ्नो घरमा पनि विभिन्न प्रकारका सानो ठाउँमा पनि विभिन्न प्रकारका बिरुवा लगाई त्यसलाई हरियाली बनाउने प्रयास गर्छु। यसरी म आफ्नो भविष्यमा हरियालीको लागि काम गर्नेछु।
0: थ्याङ्क यू वर्षा।
4: थ्याङ्क यू म्याम।
0: कस्तो राम्रो कुरा राख्नुभयो वर्षाले। भाइ बहिनीहरू, प्रकृति प्रतिको यो कोमल भावना साँच्चै लोभलाग्दो छ। अब म यही विद्यालयका विज्ञान विषय अध्यापन गराउँदै आइरहनु भएको शिक्षिका हुनुहुन्छ शान्ता मरासिनी। सहरका स्कुलमा बगैँचाको लागि जमिन छैन भन्ने गुनासो त सधैँ नै रहन्छ। सरस्वती माविले जसरी छतका गमलाहरूलाई नै बाल बाटिकाको रूप दिएको छ, यसले विद्यार्थीहरूलाई कसरी सिकाउँदैछ त?
5: सहरका स्कुलहरूमा चाहिँ बगैँचा बनाउनको लागि सबैभन्दा स्पेस गैसको अभाव छ भन्ने सधैँभरि गुनासो सुनिरहेको बेला बखतमा हामी छोटेश्वर सरस्वती माध्यमिक विद्यालयले हामी छतलाई नै हामी एउटा पूर्ण रूपमा एउटा गार्डनको रूपमा सिर्जना गर्ने प्रयास गरेका छौँ। जे छ त्यसलाई नै हामी पर्याप्त सम्झिएर त्यसलाई कसरी स्मार्ट व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई नै हामी सधैँभरि त्यही स्लोगनलाई लिएर अगाडि बढिरहेका छौँ र हामी हाम्रा विद्यार्थीहरूलाई हाम्रा बालबालिकाहरूलाई हामी जसरी तिमीहरूको जीवनलाई ऊर्जाशील बनाइरहेका छौँ, तिमीहरूको बुद्धि विकासमा, तिमीहरूको प्यारेन्टिङमा, तिमीहरूको केयरिङमा जति हामी लागेका छौँ, तिमीहरूले जीवन त्यसरी ऊर्जाशील भइरहेको छ भने यी प्लान्टहरू पनि यी रुख बिरुवाहरू पनि यिनीहरूको पनि आफ्नै लाइफ छ, यिनीहरूलाई पनि केयरिङ चाहिन्छ, यिनीहरूको लागि पनि कसैले प्यारेन्टिङ गरिदिनुपर्छ, त्यसको प्यारेन्टिङ गर्ने जिम्मेवारी तिमीहरू हामी सबैको हो, विद्यार्थी शिक्षक हामी सबैको हो, यसलाई राम्रो गरायो भने मात्र हाम्रो होल इन्भाइरोमेन्ट चाहिँ पर्फेक्ट हुन सक्छ भन्ने कुराको बारेमा उनीहरूलाई आइडिया जेनेरेट गर्दै प्लान्टहरूमा पानी राख्ने कुराहरू अथवा तिनीहरूलाई चारहरूलाई गोडमेल गर्ने कुराहरू सबै कुराहरूमा उनीहरूकै सहभागितात्मक क्रियाकलापहरूमा चाहिँ हामी जोड दिँदै तिनीहरूलाई वी आर अल्सो गिभिङ समवान लाइफ भन्ने स्लोगनलाई चाहिँ उनीहरूको मगजमा भरेर हामी त्यो तरिकाले चाहिँ हाम्रा विद्यार्थीहरूलाई यो गार्डन यहाँसम्म ल्याइपुर्याउनको लागि विद्यार्थी हामी सबै मिलेर लगाइरहेका छौँ। म्याम,
0: विद्यार्थीहरूमा प्रकृतिको संरक्षण गर्ने बानी विकास गर्न घर र विद्यालयमा थप के गर्न सकिएला जस्तो लाग्छ नि?
5: पक्कै पनि हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने बानी विकास गर्नको लागि घर तथा विद्यालयमा रहेर हामीले उनीहरूकै सहभागितात्मक क्रियाकलापमा जोड दिन सक्छौँ। हामी प्लेस बेस्ड लर्निङ मेथडलाई अप्टेन गरेर उनीहरू जहाँ छन् त्यो वरिपरिको इन्भाइरोमेन्ट, त्यो वरिपरिको प्रकृतिलाई हामीले जोगाउनको लागि त्यहाँ भएका अप्ठ्याराहरूलाई हामी कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा उनीहरूलाई प्लेस बेस्ड लर्निङ मेथड अपनाएर हामी उनीहरूलाई क्रियाशील गराउन सक्छौँ। त्यसै गरी रियल वर्ल्ड एक्सपिरियन्ससँग जोड्दै पनि हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने पानीहरू विकास गर्न सक्छौँ। हामी आफ्नो घरबाट निस्केको फोहोर, आफ्नो विद्यालयबाट निस्केको फोहोर, हाम्रो घर वरिको वातावरण, विद्यालय वरिपरिको प्रकृति, यी सबै कुराहरूसँग हाम्रो जीवनलाई जोड्दै हाम्रो उनीहरूसँग के आवश्यकता छ र हामीले उनीहरूलाई के दिनुपर्छ र उनीहरूले हामीलाई के दिइरहेका छन् भन्ने कुराको वास्तविक भ्यालु बेस्ड एजुकेसनमा जोड दिएर हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने बानीहरूको विकास गर्नको लागि हामी स्कुल समग्र रूपमा लागि परिरहेको छ अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि।
0: हस्, धन्यवाद म्याम जानकारीका लागि।
5: थ्याङ्क यू म्याम।

भाइ बहिनीहरू, काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयको छतमा रहेको यो सानो बाल बाटिकाबाट आज हामीले धेरै कुरा सिक्यौं। जमिनको अभाव भन्दैमा प्रकृतिसँगको सम्बन्ध तोड्नु पर्दैन भन्ने कुरा यी साना तपाईँहरूकै साथीहरूको प्रयासले प्रमाणित गरिसकेको छ। अभावका बीचमा पनि केही न केही हरियाली थप्न सकिन्छ र त्यही हरियालीले नै हाम्रो भविष्यको अक्सिजन जोगाउँछ। आजको यस विशेष कुराकानीमा सहभागी हुनुहुने कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका तपाईँ जस्तै साथीहरू र विज्ञान विषयका शिक्षिकालाई एकदमै धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।

0: प्रकृति सुरक्षित रहे मात्र हामी सुरक्षित रहन्छौ। आजको 15 मिनटको बाल बाटिका अब यही सकिन्छ। अर्को बुधबार यस्तै कुनै सुन्दर विषयका साथमा पुनः हामी उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि यो मेरो आवाज तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने तपाईँको दिदी मिनर्वा वज्राचार्यलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद छ। र सँगसँगै रेडियो नेपाल मजाले सुन्न आग्रह गर्दै तपाईँकी दिदी विद्या चौधरी पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
4: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश नेउपाने। आजको कृषि संवादमा हामी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता हित संरक्षणमा पुर्याउँदै आइरहेका मुख्य योगदान के छन्, बजारको अनुगमन र ल्याब परीक्षणका सन्दर्भमा विभागले अपनाएका नयाँ प्रविधि र प्रणाली कस्ता छन्, खाद्य प्रविधि र गुण नियन्त्रणसँग जोडिएको बजार अनुगमनमा देखिएका जटिलता र ती समस्या समाधानका उपाय लगायतका विषयमा केन्द्रित रहेर कुराकानीका लागि हामीसँग हुनुहुन्छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता डाक्टर बालकुमारी शर्मा। यहाँलाई कृषि संवादमा स्वागत छ। संवादको प्रारम्भ चाहिँ उपभोक्ताको हित संरक्षणमा यो विभागले पुर्याउँदै आइरहेका मुख्य योगदान के छन्, यहीबाट शुरूआत गरौँ।
5: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग 2018 सालमा खाद्य विभागको रूपमा स्थापना भएको विभाग हो र त्यसपछि अब विभिन्न कालखण्डमा यसको नाम परिवर्तन हुँदै केन्द्रीय खाद्य अनुसन्धान शाला पनि भएको थियो बिचमा, र 2057 सालदेखि चाहिँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रूपमा हालसम्म पनि यही विभागकै रूपमा कार्य गरिरहेको छ। अब विभागले मुख्यतया काम गर्ने भनेको खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धी कार्य, त्यसपछि अब विभागको अन्य कार्यहरूमा प्रविधि विकास तथा तालिमका कार्यहरू पनि हुन्छ, त्यसै गरी एसपिएस इन्क्वायरी पोइन्ट कोडेक्स इन्फोसान लगायतका अन्य कार्यहरू पनि गर्छ भने विभागले अब गुणस्तर मापदण्डको तयारीहरूका कार्यहरू पनि गर्दछ। र अब उपभोक्तासँग ठ्याक्कै जोडिएको विषय भन्नाले चाहिँ अब यी अरू सबै नै कार्यहरू पनि जोडिन्छन्, तैपनि अब खाद्य स्वच्छता र नियमन कार्य चाहिँ उपभोक्तासँग ठ्याक्कै जोडिएको कार्य हो। अब खाद्य स्वच्छता भनेको के हो भन्दाखेरि चाहिँ अब हामीले खाएको कुनै पनि खाद्य पदार्थले हाम्रो शरीरमा त्यो पदार्थ खाइसकेपछि कुनै पनि हानि नगरोस्, त्यसले चाहिँ हामीलाई कुनै पनि रोग व्याध नलागोस् भनेर चाहिँ त्यो चाहिँ सुनिश्चित गर्नु नै खाद्य स्वच्छता हुन्छ। अब विभागको मुख्य कार्यहरूमा यस सम्बन्धीमा बजार अनुगमन, त्यसपछि प्रयोगशाला विश्लेषण सेवा, त्यसपछि अब उपभोक्ता तथा खाद्य व्यवसायी तथा सरकारवाला लगायतलाई अब यो खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू, सचेतनामूलक कार्यक्रमहरू गर्ने र त्यसै गरी अब मापदण्ड ऐन नियमको कार्यान्वयन तथा आवश्यक परेमा सोको मस्यौदा तयारी लगायतका कार्यहरू गर्दछ।
4: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भन्ने बित्तिकै उपभोक्ताले कसरी बुझ्नुहुन्छ भने यो बजार अनुगमन गर्छ होइन, यसको मुख्य काम भनेको एउटा बजार अनुगमन हो भन्ने उपभोक्ताको बुझाइ छ। यहाँहरू जो बजार अनुगमन गर्नुहुन्छ, बजार अनुगमनमा उत्पन्न हुने जटिलताहरू के पाउनु भएको छ र त्यसलाई व्यवस्थित गर्न कसरी काम गरिरहनु भएको छ?
5: हाम्रो चाहिँ यसमा दायरा धेरै ठुलो छ। एउटा अब बजारै मार्केटै भनौँ न होइन, बजारै अनुगमन पनि गरिन्छ भने अर्को चाहिँ खाद्य उद्योगहरूको अनुगमन पनि हुन्छ, त्यसै गरी अनि होटल मोटेल रेस्टुरेन्ट क्यान्टिन चमेना गृह लगायतका त्यस्ता खाद्य व्यवसायहरू स्ट्रिट फुडहरू सबैको अनुगमन हुन्छ। र अब यी सबै कुराको अनुगमन गर्दाखेरि मुख्यत जटिलता भनेको हामीलाई जनशक्तिको अभाव छ। अब अन्तर्राष्ट्रिय मान्यता अनुसार हरेक 30,000 जनसङ्ख्या बराबर एउटा खाद्य निरीक्षण अधिकारी हुनुपर्छ अनुगमन गर्ने, हामी जसलाई चाहिँ अब अङ्ग्रेजीमा भन्दा फुड इन्सपेक्टर भन्छौँ। हाम्रोमा अब काठमाडौँकै हिसाबमा हेर्ने हो भने 4-5 भन्दा बढी खाद्य निरीक्षण अधिकारी हुनुहुन्न। अब उहाँहरूले कस्तो हुन्छ भने अब अनुगमन गर्न जानु पर्यो, अब अनुगमन मात्र गर्ने कार्य पनि हुँदैन, उहाँहरूको अनुगमन गरेर न नमुना सङ्कलन गरेर ल्याएपछि त्यो नमुनामा कैफियत आयो भने मुद्दा दायरीको प्रक्रियाहरू पनि उहाँहरूले नै अगाडि बढाउनु पर्ने हुन्छ। अब बयान लिन बनाउनु पर्यो होइन, प्रतिपक्षहरूलाई लगायतका विभिन्न कार्यहरू उहाँहरूले गर्नुपर्ने हुँदा जनशक्तिको अभाव, त्यसै गरी कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने अनुगमन गर्न जाँदाखेरि हामीलाई बाधा अवरोधहरू पनि आइपर्छ। अब कहिलेकाहीँ

0: प्रविधि र यहाँहरूको नयाँ प्रणालीहरूका बारेमा
1: एउटा चाहिँ अब हामीले अघि पनि भने मैले उजुरी गुनासो सम्बोधन गर्ने क्रममा चाहिँ हामी भरसक त्यसलाई चाहिँ चाँडै सम्बोधन गर्छौँ र त्यसको लागि चाहिँ हामीले ऱ्यापिड रेस्पोन्स मोडालिटीबाट अनुगमन गर्छौँ। ऱ्यापिड रेस्पोन्स भनेको चाहिँ अब त्यसलाई चाहिँ त्यसको रेस्पोन्स चाहिँ भरसक आजको आजै अब आज अब सबैजना अनुगमनमा निस्किसकेका रहेछन् भने भरसक भोलि त्यसरी गर्छौँ भने अर्को चाहिँ अब ठाउँको ठाउँ कहिलेकाहीँ चाहिँ अनुगमन गरेर खाद्य पदार्थ जाँच गरेर त्यसको नतिजा त्यहीँनिर आयो भने चाहिँ त्यो चाहिँ अलिकति प्रभावकारी पनि हुन्छ र त्यसको लागि हामीसँग मोबाइल घुम्ती खाद्य प्रयोगशाला छ। त्यस खाद्य प्रयोगशालाभित्र अब अलिकति सिम्पल खालको टेस्टहरू ल्याब परीक्षणहरू हामीले त्यहाँ गर्न सक्छौँ र खाद्य निरीक्षक साथीहरू र ल्याबको साथीहरूसँगै जानुहुन्छ त्यस बेलामा र उहाँहरूले त्यहाँ पनि ठाउँको ठाउँ पनि अनुगमन गरेर टेस्ट गरेर गर्ने यो चाहिँ एउटा नयाँ नै अवधारणा रहेको छ। र अब अरू चाहिँ अब अनुगमन गर्न जाँदाखेरि अब हामीले कहिलेकाहीँ कस्तो हुन्छ भने विभाग एक्लै जाँदाखेरि प्रभावकारी नहुने भएकोले गर्दा हामी संयुक्त अनुगमन पनि जान्छौँ। जस्तै वाणिज्य विभाग तथा सो अन्तर्गतका कार्यालयहरू जिल्ला प्रशासन कार्यालयहरू पालिकाहरूसँग पनि संयुक्त अनुगमन गरेर पनि कार्यहरू गरिरहेका छौँ।
0: यहाँहरूले गर्ने जति पनि कामहरू छन् खाद्य स्वच्छताको ग्यारेन्टीका लागि खाद्य वस्तुमा विभिन्न खालको जस्तो मिसावटदेखि लिएर विभिन्न खालको त्यसको स्वच्छता बिगार्ने कुराहरूका कारणले गर्दाखेरि अहिले पछिल्लो समय खाद्य वस्तुसँग जोडिएर विभिन्न उपभोक्तालाई रोगहरूले संक्रमण गर्ने पनि देखिएको छ। यहाँहरूले चाहिँ खाद्यजन्य रोग नियन्त्रणमा कस्तो भूमिका निर्वाह गर्नुहुन्छ?
1: अब खाद्यजन्य रोगहरू कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने दुई थरीको हुन्छ। कहिलेकाहीँ चाहिँ खाने बित्तिकै त्यसको चाहिँ लक्षण तुरुन्त देखिहाल्ने रोगहरू जस्तै च्याउ खाएर अब त्यसमा पोइजनिङ भएर होइन मान्छेहरू तुरुन्तै त्यो विषाक्त च्याउले तुरुन्तै ज्यानै जाने सक्ने सम्भावना हुन्छ र गएको पनि छ। त्यसै गरी अब अर्को भनेको चाहिँ अब एकदमै दूषित खाद्य पदार्थ छ भने त्यसमा चाहिँ कीटाणुहरूको संक्रमण भएको छ भने चाहिँ अब पेट दुख्ने झाडा बान्ता हुने होइन मान्छेहरू ज्वरो आउने बिरामी पर्ने जस्ता लक्षणहरू पनि देखिएको हुन्छ। अब त्यस्तोको पनि हामीलाई उजुरी गुनासो आउने गर्छ। अब त्यस्तोमा अब आउँदाखेरि हामीले त्यो कुन चाहिँ खानेकुरा खाएर चाहिँ त्यस्तो भएको भनेर हामीले प्रयोगशालामा ल्याएर टेस्ट गर्छौँ। अब अनि अर्को भनेको चाहिँ अब कस्तो छ भने यो खाद्य जनित रोगहरूको चाहिँ जुन सर्भिलेन्स हुन्छ निगरानीको चाहिँ हामीले वास्तवमा पहिलादेखि नै हामीले स्वास्थ्य मन्त्रालयसँग यो समन्वय गरेर काम गर्नु पर्थ्यो, त्यो चाहिँ हुन सकेको थिएन। तर अब चाहिँ हामी हाम्रो विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परेकोले अब चाहिँ त्यो समन्वयलाई अलिकति सजिलो हुन्छ कि जस्तो लाग्छ। जसले गर्दाखेरि चाहिँ त्यस्ता रोगहरूको चाहिँ एउटा हामीसँग चाहिँ डाटाबेस सिस्टमै छ अन्तर्राष्ट्रिय अभ्यास अनुसार। त्यस्तो सिस्टम भयो भने अलिकति हामीलाई त्यसलाई चाहिँ ट्र्याक गर्नलाई होइन त्यसलाई पछ्याउनलाई अलिकति सहज हुन्छ जस्तो लाग्छ।
0: मानव जीवनका लागि जुन यो एउटा खाद्य श्रृङ्खला छ, खाद्य श्रृङ्खलामा यहाँहरू जस्तो विभिन्न सरकारवालाहरू हुनुहुन्छ, यसमा चाहिँ किसान अथवा उपभोक्ताको चाहिँ भूमिका के हुन्छ?
1: अब उत्पादकको भूमिका के रहन्छ भन्दाखेरि अब जस्तै अब किसानले कुनै पनि खाद्य पदार्थहरू अब कृषितिर हो भने बाली लगाउने बेलामा उहाँहरूले कस्तो विषादी प्रयोग गर्नुहुन्छ, उहाँहरूले त्यो विषादी प्रयोग गर्दाखेरि सम्बन्धित विज्ञको सल्लाह लिएर गर्नु भएको छ कि छैन, कति मात्रामा गर्नुहुन्छ, कति कति समयमा गर्नुहुन्छ र त्यो विषादी प्रयोग गरिसकेपछि त्यसलाई कति दिनभित्रमा बजारमा ल्याउनुहुन्छ भन्ने कुरा त्यस्ता कुराहरू उहाँहरूले ध्यान दिनुपर्छ। त्यसै गरी त्यसमा चाहिँ प्रयोग हुने मलहरू पनि कस्तो खालको भन्ने र अब यतातिर पशुजन्य यो खाद्य वस्तुहरू छ भने त्यसमा पनि पशुलाई कस्तो खालको औषधिहरू खुवाइरहेछ, औषधि खुवाइराखेको बेलामा चाहिँ त्यस्तो पशुको अब मासु अथवा दुध अन्डाहरू चाहिँ त्यसरी बजारमा ल्याउनु हुँदैन भन्ने त्यस्ता कुराहरू चाहिँ पालना गर्नु उहाँहरूको एउटा दायित्व हुन्छ। त्यो चाहिँ हाम्रो ऐनले पनि भनेको छ। अनि त्यसै गरी अब उपभोक्ताले पनि एउटा सचेत उपभोक्ताको कर्तव्य के हो भने उहाँहरूले कुनै पनि खाद्य पदार्थ किन्दाखेरि त्यो अब आँखाले हेर्ने नै गरेर त्यो सडै गलेको छ कि बासी छ कि, अब पकाएको खाना हो भने बासी छ कि, अथवा लेबल लगाएको प्याक फुड छ भने त्यसको लेबल विवरण हेर्ने होइन, लेबलमा चाहिँ त्यसको चाहिँ उपभोग्य मिति समाप्त भएको छ कि छैन भन्ने कुराहरू चाहिँ उपभोक्ताले पनि हेर्नुपर्छ र लेबलहरू च्यातिएको छ कि छैन, त्यो अब फुटेको छ कि छैन भन्ने कुराहरू हेर्न चाहिँ सचेत उपभोक्ताको पनि दायित्व हो। किनभने अब विभाग एक्लैले यत्रो खाद्य श्रृङ्खलाको सबै चरणहरूमा कहिलेकाहीँ आँखा नपुग्न पनि सक्छ र यो चाहिँ फेरि एकदमै क्रस कटिङ इस्यु भएकोले गर्दाखेरि यसमा चाहिँ सबै सरकारवालाहरूको चाहिँ उत्तिकै भूमिका रहन्छ।
0: यो हाम्रा केही निराजन्य वस्तुहरूमा पनि विभिन्न खालका समस्याहरू आइरहेको देखिन्छ, विभिन्न सीमा नाकामा पनि खाद्य वस्तुहरू रोकिरहेको देखिन्छ। नेपाली जो निराजन्य खाद्य वस्तुहरू छन् यिनीहरूको प्रवर्धनका लागि भइरहेका प्रयास के छन्?
1: अब खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाहिँ अब निराजन्य खाद्य वस्तुहरू जस्तै अब महहरू, चिया, अदुवा लगायतका अब त्यस्ता खाद्य वस्तुहरूको चाहिँ प्रयोगशाला परीक्षण गर्नलाई एउटा हामीले अहिले फास्ट ट्र्याक एउटा सिस्टम ल्याएको छौँ। अब त्यसमा चाहिँ अब उहाँले चाहिँ आफ्नो प्रयोजन के हो त भनेर उहाँले खुलाउनु पर्छ। यदि निर्यातजन्य हो भने चाहिँ कुन देशमा हो, के हो, कहाँ हो भनेर सबै खुलाउनु पर्छ र त्यो खुलाएको अवस्थामा निर्यातजन्य वस्तुको हकमा चाहिँ हामीले भरसक 10 दिनभित्रमा प्रयोगशाला परीक्षण परीक्षण त्यो रिपोर्ट

0: चाहिँ जारी गर्ने गरेका छौँ हामीले। अहिले चाहिँ कुनै पनि भवितव्य आइ नपरेको खण्डमा भरसक हामीले दिन्छौँ। र अब कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने अब हाम्रो प्रयोगशाला परीक्षणको रिपोर्टले मात्र पनि उहाँहरूलाई नपुग्ने हुन्छ। अब उताको अब उहाँहरूले जुन देशमा निर्यात गरिराख्नु भएको छ त्यो देशको पनि आवश्यकता के हो त भन्ने पनि कुराहरू आउँछ होइन। त्यसमा पनि अब कहिलेकाहीँ उहाँहरूले केही प्यारामिटर चाहिँ थपेर पनि अब हाम्रो मापदण्डमा भएको भन्दा बढी प्यारामिटर पनि चेक गर्न माग्नु भएको छ भने पनि अब हामीसँग त्यो प्यारामिटर चाहिँ गर्न सक्ने सम्भव छ भने हामीले त्यो पनि गरेर दिने गरेका छौँ।
1: यो बेला बेलामा जुन समस्या आउँछ नि सीमानाकातिर निर्यात जन्ने वस्तुमा, यो समस्याहरू चाहिँ किन आउने गर्छ त्यहाँ खास?
0: व्यवसायले पनि अब ल्याबोरेटरी रिपोर्टहरू चाहिँ जारी नगरेको पनि हुनसक्छ। र अब अर्को कुरा चाहिँ एक्रिडिटेटेड ल्याबको पनि यो प्रतिवेदन चाहिँ खोजिरहेको हुन्छ। ल्याबको प्रतिवेदन अब कहिलेकाहीँ एक्रिडिटेटेड ल्याबको नहुन पनि सक्छ। अब हाम्रो प्रयोगशाला चाहिँ एक्रिडिटेटेड ल्याब भएकोले गर्दाखेरि अब एक्रिडिटेटेड ल्याबकोलाई चाहिँ अब धेरै जसो देशहरूले मान्छन् पनि, तर अब यो भन्दै गर्दा सबैले मान्छन् नै भन्ने पनि छैन होइन। कतिले फेरि आफै पनि टेस्ट गराउने हुन्छ, आफै टेस्ट गराउनेको हकमा चाहिँ अब त्यहाँ सीमानाकामा पुगिसकेपछि पनि उहाँहरूले फेरि टेस्ट गर्न लगेको पनि हुनसक्छ होइन। यसका चाहिँ अब यस्तै विभिन्न कारणहरू हुनसक्छ।
1: अघि यहाँले भन्नुभएको जस्तो हामी जति पनि खाद्य वस्तुहरू खान्छौँ ती सबै खाद्य वस्तुहरू स्वच्छ हुन जरुरी छ। नेपालमा चाहिँ खाद्य स्वच्छताको अन्तर्राष्ट्रिय विभिन्न देशहरूको तुलनामा चाहिँ हाम्रो खाद्य स्वच्छताको विद्यमान अवस्था चाहिँ कस्तो छ?
0: 2081 सालभन्दा अगाडि हामीले साबिकको खाद्य ऐन 2023 कार्यान्वयन गर्थ्यौँ होइन। त्यो ऐन चाहिँ अब 58 वर्ष पुरानो भइसकेको थियो र 2081 सालमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 जारी भएको थियो र यो ऐनमा पहिलाको भन्दा धेरै नै नयाँ कुराहरू समावेश भएको छ। यसमा अब यसले चाहिँ अब दूषित र न्यून गुणस्तरको खाने खाद्य पदार्थलाई पनि दुई भागमा विभाजन गरेर त्यसको कसुर सजाएका व्यवस्थाहरू पनि अलग गरेको छ। त्यसै गरी 2076 सालमा हाम्रो खाद्य स्वच्छता नीति जारी भएको थियो। नीति जारी भएपछि पनि हामीले त्यो नीतिको चाहिँ लक्ष्य पुरा गर्नलाई चाहिँ हामीले धेरै कामहरू चाहिँ गर्दै आएको छौँ। अनि त्यसै गरी अब अहिले चाहिँ अब हामीसँग अब मोबाइल भ्यान लगायतका त्यस्ता नवीनतम प्रवृत्तिहरू, त्यसै गरी विषादीको जाँचका लागि हामीसँग अत्याधुनिक उपकरणहरू जिसिएमएस एलसिएमएस लगायतका उपकरणहरू पनि रहेका छन्। अब देशैभरिको प्रयोगशालामा त छैन, त्यही पनि यहाँको विभाग र विराटनगरको कार्यालयमा चाहिँ त्यस्ता उपकरणहरू रहेका छन्। त्यसै गरी अब सीमानाकामा पनि विषादीहरूको परीक्षण गर्न द्रुत विषादी परीक्षण विधिबाट हामीले त्यसरी परीक्षण पनि गरिरहेको अवस्था छ।
1: अनि उपभोक्ताको खाद्य शैलीमा कतिको सुधार छ, पछिल्लो समय जस्तो परिवर्तित समयमा चेतनामा कतिको परिवर्तन आएको छ?
0: हजुर, अहिले धेरै नै परिवर्तन आएको छ जस्तो लाग्छ हामीलाई, किनभने अहिले त अब सबै व्यक्तिहरूको हात हातमा मोबाइल छ, सामाजिक सञ्जालमा उहाँहरूले पनि देख्नुहुन्छ र अहिलेको उपभोक्ता धेरै नै सचेत हुनुहुन्छ। त्यही पनि अब 100% त अब म भन्न सक्दिनँ, सबैजनाको हातमा मोबाइल नहुन पनि सक्छ होइन, इन्टरनेटको सुविधा नहुन पनि सक्छ। तर पनि अब विशेष गरी सहरी क्षेत्रको उपभोक्ताहरू चाहिँ धेरै नै सचेत हुनुहुन्छ। अलिकति सानो केही उजुरी भयो भने पनि हामी कहाँ आइहाल्छ होइन, र उहाँहरूले अब प्याकेटको लेबल पनि धेरै जसोले चाहिँ आजकल हेर्ने गर्नुहुन्छ जस्तो लाग्छ, किनभने लेबलमा यस्तो रहेछ यो उपभोग्य मिति समाप्त भएको यसरी आयो भन्ने कुराहरू आउँछ। अनि कहीँ अब कसैले कलर धेरै हालेर बिक्री वितरण गरिरहेको छ भने यसरी कलर हालेर यस्तो छ है भनेर उजुरी आउँछ। कहीँ चाहिँ अब यसरी दुधमा यसरी मिसावट भइरहेछ, तेलमा यस्तो भइरहेछ भनेर उजुरी आइरहेकोले गर्दाखेरि चाहिँ उपभोक्ताहरू चाहिँ अहिले धेरै नै सचेत हुनुहुन्छ। त्यसै गरी अब उपभोक्ता हितसँग जोडिएका हाम्रो संघ संस्थाहरू हुनुहुन्छ, उहाँहरूले पनि यसमा चाहिँ धेरै

0: अब खान जानुहुन्छ उहाँहरूले पनि आजकल चाहिँ सिधै गएर
1: अगाडि ध्यान दिनुपर्ने कुराहरू अलिकति
0: अब मैले अघि पनि भने होइन प्याक गरेको खानाको हकमा चाहिँ त्यसको लेबल विवरण हेर्ने च्यातिएको फुटेको त्यस्तो छ भने त्यस्ता खानेकुराहरू ग्रहण नगर्ने जो विक्रेताले बेचिरहेछ उसलाई चाहिँ त्यो कुराको जानकारी गराउने अब त्यसै गरी अब अहिले चाहिँ अब उपभोक्ताहरूले चाहिँ अब एकदमै यो फलफुल तरकारीमा चाहिँ विषादी धेरै छ भनेर एकदमै अब यो भयावह स्थिति छ भन्ने कुराहरू पनि सुन्छु होइन ल्याब टेस्ट गर्दाखेरि नआउने त होइन होइन विषादी आउँछ अलिअलि आइ पनि रहेछ तर पनि अब त्यति भयावह चाहिँ त्यो अब छैन तैपनि आफू एउटा सचक हुनु चाहिँ अझै जरुरी छ किनभने विषादी भन्ने कुरा हामीले आँखाले देख्दैनौँ त्यसलाई चाहिँ राम्रोसँग धोई पखाली गर्ने पानीमा डुबाउने अझ नुन पानीमा डुबाउने होइन बेकिङ पाउडरहरूमा त्यसरी डुबाएर एकछिन 15-20 मिनट राख्ने अथवा अब विषादीलाई ल्याएर 3-4 दिनपछि पकायो भने त्यो विषादी चाहिँ आफै पनि उडेर जान्छ होइन किनभने त्यसको चाहिँ उड्ने नै नेचरको हुन्छ अब त्यस्ता कुराहरू अनि मैले अघि पनि भने अब कतै अब कलर हालेको छ भने त्यस्तो खाने कुराहरू चाहिँ यसरी खानु हुँदैन यस्तो यो पकाउनु हुँदैन भनेर उहाँहरूले व्यवसायलाई पनि अलिकति होइन चेतनामूलक कार्यक्रमहरू गर्न सक्नुहुन्छ त्यसै गरी अब होटल मोटलहरूको पनि किचनहरूमा गएर सरसफाइहरू कस्तो छ भनेर उहाँहरूले हेर्न सक्नुहुन्छ किनभने उपभोक्ताको भूमिका भनेको त एकदमै ठुलो रहन्छ होइन हामीलाई सहयोग गर्ने भनेकै उपभोक्ताले नै हो
1: अन्तमा चाहिँ यसपटक यहाँहरूले सबैतिर स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरमा 10 र नेपालमा चाहिँ 18 खाद्य स्वच्छता दिवस मनाउनु भयो संक्षिप्तमा यो पटकको खाद्य स्वच्छता दिवस कसरी मनाउनु भयो
0: अब हामीले सप्ताहव्यापी रूपमा मनायौँ अब यो चाहिँ जुन 7 अङ्ग्रेजी महिनामा हेर्दाखेरि चाहिँ जुन 7 पर्छ सधैँभरि हामीले जुन 1 तारिकदेखि नै अब सर्वप्रथम विभागमा सरसफाई गर्ने आफूबाटै थालनी गरौँ भनेर विभागबाट सरसफाई गर्ने वृक्षारोपण गर्ने त्यस्ता कार्यक्रमहरूबाट सुरु गर्यौँ र 2 दिनदेखि चाहिँ अब अनुगमनमा नै हामीले चाहिँ केन्द्रित राखेका थियौँ अब काठमाडौँ उपत्यका लगायत हाम्रो उपत्यका बाहिर पनि 22 डिभिजन कार्यालय र अन्य 8 कार्यालय चाहिँ विभाग जस्तै प्रयोगशाला सहितका कार्यालयहरू छन् ती सबै कार्यालयहरूबाट चाहिँ एकदम तीव्र रूपमा अनुगमन भयो र उहाँहरूले चाहिँ अब अनुगमनको क्रममा अब कतै विभिन्न कैफियतहरू पनि भेट्नुभयो त्यसको लागि निर्देशन पनि दिनुभएको छ कतै अब कारवाही पनि भयो होइन अनि र त्यसको साथसाथै मोबाइल घुम्ती प्रयोगशाला लिएर विभागबाटै पनि हाम्रो साथीहरू चितवन हेटौडा वीरगन्ज बर्दिवास लगायतका विभिन्न ठाउँहरूमा जानुभयो भने अब उतै बाहिर हाम्रो विभाग बाहिर रहेका कार्यालयहरूमा पनि मोबाइल भ्यान छ त्यहाँका साथीहरूले पनि त्यतैतिर आफ्नो क्षेत्रतिर चाहिँ त्यसरी गरेर चाहिँ अनुगमन गरेर गर्नुभयो र अब सबै कार्यालयहरूमा विभाग लगायतका कार्यालयहरूमा अब हामीले जुन 7 दिन मूल समारोह गरेर यो खाद्य स्वच्छता दिवसलाई चाहिँ सम्पन्न गरेका थियौँ
1: यहाँले यो खाद्य स्वच्छतासँग जोडिएका विविध विषयमा महत्त्वपूर्ण जानकारीहरू गराउनु भयो र आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो यहाँलाई धेरै धेरै धन्यवाद
0: हस् हजुरलाई पनि धेरै धेरै धन्यवाद
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता डाक्टर बालकुमारी शर्मा आजलाई कृषि संवाद यति नै कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु नमस्कार
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ
3: वैदेशिक रोजगार बोर्डको सचिवालय
5: नमस्ते झाँक्री दाई
6: नमस्ते के भएर ल्याउनु पो बाबुलाई
5: हेर्नुहोस् न झाँक्री दाई 2 दिनदेखि ज्वरो आइरहेको छ घटेकै छैन केही लागु भागु जस्तो छ हजुरले राम्ररी हेरिदिनु पर्यो
6: यो बाबुको मैले नारी पनि हेर्यो आखिर पनि हेर्यो यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त तुरुन्तै अस्पताल लागिहाल्नुहोस्
5: हो र डाक्टर साहब नमस्कार लौ न मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ जसरी हुन्छ ठिक गरिदिनु पर्यो
7: नहातिनुहोस् आमा उपचार गर्छौ ढुक्क हुनुहोस्
5: हस् डाक्टर साहब
7: धन्न समयमै ल्याउनु भएछ जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ खोप निशुल्क छ सुरक्षित छ र यसले जीवन रक्षा गर्छ नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना

0: तथा संचार केन्द्र।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
4: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
4: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
4: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
4: फोन नम्बर 542-13-59।
5: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
6: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
5: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
6: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
7: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्त्वपूर्ण सूचना।
8: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
7: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
8: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
7: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
8: ओटिपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
7: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
8: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
7: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 4 दिन बाँकी।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ। सरकार अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलद्वारा प्रतिनिधि सभामा जानकारी। नागढुङ्गा सुरुङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। र फिफा विश्वकप 2026 अन्तर्गत आज राति पोर्चुगल र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदै।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना

0: आधित जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानुनी सुधारका लागि ऐन कानुनको समसामयिक संशोधन र तथा नयाँ कानुन तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो।
1: सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ। सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार छैन। कहीँ कतै कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाएको भएदेखि सरकार त्यसका विरुद्ध काम गर्न तयार रहेको प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। प्रेस भित्र राजनीति हुने कुरा अन्त्य हुनुपर्छ, प्रेस निष्पक्ष हुनुपर्छ भन्ने कुरा सरकार विश्वास गर्दछ। सूचनाको हक कार्यान्वयन गरी सार्वजनिक निकायहरूलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोग क्रियाशील रहेको कुरा पनि म अवगत गराउन चाहन्छु।
0: मन्त्री डाक्टर तिमल सिन्हाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेसनल इम्प्लोयमेन्ट प्रमोसनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सघन रूपमा गृह कार्य सुरु गरेको जानकारी दिनुभयो। उहाँले रुग्ण उद्योग सञ्चालनका क्रममा सबैभन्दा पहिले हेटौडा कपडा उद्योग सञ्चालनमा आउने र त्यसका लागि बुटवल धागो र कपास खेतीलाई एकैपटक अगाडि बढ्ने गरी प्राथमिकतामा राखेर यसै वर्षबाट सञ्चालनमा ल्याउने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिइने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासामा जवाफ दिँदै कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विनियोजित बजेटको करिब 75% भन्दा बढी बजेटबाट साना किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको

नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरू

0: स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। कालीकोट जिल्लाको राजकोट नगरपालिका वडा नम्बर 8 फुकोटका रामप्रसाद बराल नेपालमा पाइने जडीबुटीको विषयमा अहिले विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ। सानै उमेरदेखि जडीबुटीको विषयमा आफूलाई रुचि भएकाले त्यही विषयमा अध्ययन गरेको पनि बरालले हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। उहाँ लगायत अरू युवाहरू समेतको सहभागितामा मुलुकको पूर्वदेखि पश्चिमसम्मका विभिन्न भूभागमा जडीबुटीको खेती गर्दै औषधिको रूपमा प्रयोग हुने तेल उत्पादन गर्ने गरेको पनि बरालले कुराकानीमा उल्लेख गर्नुभएको छ। जडीबुटी सम्बन्धी विषयमा बरालले विभिन्न ठाउँमा तालिम दिने गरेको पनि कुराकानीमा बताउनु भएको छ। हाम्रो मुलुकमा धेरै किसिमका औषधि जन्य जडीबुटीहरू छन्, तर त्यसलाई प्रयोगमा ल्याउन सकिरहेको अवस्था छैन। राज्यले जडीबुटी सम्बन्धी नीति नियमलाई सही तरिकाले प्रयोग गर्दै जाने हो भने धेरै युवाहरूले जडीबुटीको क्षेत्रमा रोजगारी पाउन सक्ने कुरा पनि बरालले उल्लेख गर्नुभएको छ। जडीबुटीबाट उत्पादित तेल स्वदेशमा मात्र होइन अहिले विदेशमा समेत बिक्री वितरण हुँदै आएको बरालले कुराकानीमा उल्लेख गर्नुभएको छ। जडीबुटीको तेल रुगा खोकी ज्वरोमा प्रयोग हुने गरेको छ। नेपालमा भएका जडीबुटीलाई सरकारले सदुपयोग गर्न सके यहीँ धेरै युवाहरूले रोजगारी पनि पाउने थिए र आय आर्जन पनि राम्रो हुने बरालले हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। आज स्वरोजगार कार्यक्रममा यिनै कालीकोट जिल्लाको राजकोट नगरपालिका वडा नम्बर 8 फुकोटका युवा रामप्रसाद बरालसँग कुराकानी गरेका छौँ।
1: सर, म विगत लामो समय 12-13 वर्षदेखि यही हाम्रो जडीबुटी सम्बन्धी हो, नेपालमा भएका जडीबुटीहरू सम्बन्धी व्यवसाय गरियो अनि अहिले पिएचडी पनि यसैमा हो। यहाँ हाम्रै कर्णालीका बहुमूल्य जडीबुटीमा अहिले पिएचडी पनि लगभग सकियो। मास्टर चाहिँ मेरो केमिस्ट्रीमा हो अनि व्यवसाय चाहिँ अहिले जडीबुटीमै हो। अहिले मेन भनेको अहिले हामी जडीबुटीको तेल निकाल्छौँ। तेल निकालेर तेल भन्नाले बुझ्दा खाने तेल चाहिँ होइन, जडीबुटीको तेल भनेको जो सन्चो बन्छ, सन्चोमा 12-14 तेलहरू मिलेर सन्चो बनेको हुन्छ, हो त्यो तेल भनेको मैले, त्यो तेल सम्बन्धी हामी काम गर्छौँ।
0: हजुर, अहिले जडीबुटीको काम गर्छौँ भनिरहनु भयो, कुन ठाउँमा यहाँले गरिरहनु भएको छ त्यो बारेमा पनि अलिकति भनिदिनु न।
1: हाम्रो काम भनेको जस्तै लेमन ग्रास हुन्छ, मेन्था हुन्छ, सिनामोन हुन्छ, यिनको कल्टिभेसन प्राय जिल्लाहरूमा पालिकाहरूमा गरेका हुन्छन् अनि त्यो हामीले कलेक्सन गर्ने, कलेक्सन गरिसके त्यसबाट तेल निकाल्ने, तेल निकाल्ने अहिले हाम्रो महेन्द्रनगरमा छ, त्यहाँ तेल निकाल्न लागेका छौँ अनि यता हाम्रो बारामा पनि छ, त्यहाँ तेल निकालेका छौँ, सिन्धुपालमा छ, त्यहाँ तेल निकाल्छौँ। त्यो तेल आइसकेपछि, काठमाडौँमा आइसकेपछि त्यसलाई हामी प्याकेजिङ गरेर लेबलिङ गरेर त्यसपछि हामी त्यसलाई बाहिर पठाउँछौँ।
0: विभिन्न तेलहरूको कुरा गर्नुभयो, यहाँले उत्पादन गरिराखेका छौँ र बाहिर पनि लेबलिङ गरेर पठाउँछौँ भन्नुभयो, अनि खास के का लागि ती तेलहरू प्रयोग?
1: यस्तो छ सर, यो तेलको बारेमा भन्दाखेरि त असाध्यै ठुलो मार्केट छ बाहिर, होइन हुन त नेपालमा नभएको चाहिँ होइन, हामीले यसको महत्त्व नबुझेको क्या। हामीले यो तेल बाहिर कस्तो हुन्छ सर भन्दाखेरि, जस्तै मान्छे कोही बिमार भयो, त्यसलाई ज्वरो आयो भने बाहिर यो सिटामल एमजीमा 50 mg 100 mg भनेर तिनीहरूले त्यो युज गर्दैनन्। युरोप, अमेरिका, जापान, इभन चाइनातिर पनि त्यो गर्दैनन् तिनीहरूले। तिनीहरूले त्यो ज्वरो आयो भने त्यो तेल प्रयोग गर्छन्, जो हामीले अघि कुरा गऱ्यौँ नि, त्यो तेल उहाँहरूले सुँग्नुहुन्छ अथवा त्यसको बाफ लिनुहुन्छ। त्यो लिनुभयो भने त्यो ज्वरो सन्चो हुन्छ, अथवा टाउको दुखेको छ भने पनि उहाँले हाम्रो जस्तो यो औषधि खानुहुन्न। तेलहरू उहाँले बास्ना लिनुहुन्छ। बास्ना किन लिनुहुन्छ भन्दाखेरि त्यसले साइड इफेक्ट गर्दैन अनि त्यो बास्नाले सन्चो गर्छ, अनि साइड इफेक्ट नगर्ने भएको हुनाले त्यसको मार्केट ठुलो छ बाहिर। यसलाई चाहिँ एरोमा थेरापी भन्छ, एरोमा हस्पिटलहरू भन्छ बाहिरतिर, हाम्रोमा यहाँ छैन। हाम्रोमा अहिले अलिअलि बिस्तारै सुरु भइरहेको छ, तर त्यति चाहिँ छैन।
0: हजुर, यहाँले उत्पादन गरेको तेल विदेशमा कहाँ कहाँ जान्छ?
1: हाम्रो त युरोप, अमेरिका, इन्डिया त अहिले जाँदैन। पहिले चाहिँ हामीलाई थाहा थिएन बाहिरको मार्केट, बाहिरको मार्केट थाहा नभएको कारणले इन्डिया जान्थ्यो, हामीले इन्डिया दिन्थ्यौँ, इन्डियाले बाहिर दिँदो रहेछ। अब अहिले थाहा पाइसकेपछि इन्डिया हामी खासै दिँदैनौँ, हामी सिधै बाहिर पठाउँछौँ।
0: अब नेपालमा जुन अहिले पनि जडीबुटीहरू छन् होइन, यसलाई सदुपयोग गर्दै यो स्वरोजगारको क्षेत्र बनाउन कतिको सकिन्छ, कतिको सहज छ जडीबुटीलाई स्वरोजगारसँग जोडेर लैजान सकिन्छ कि सकिँदैन?
1: असाध्यै सकिन्छ। यो कस्तो छ सर भन्दाखेरि, यसलाई सरकारले नीति तथा कार्यक्रममा अलिकति प्लान बनाएर प्रत्येक 753 पालिकामा के सम्भावना छ त्यो हेरेर त्यो अनुसारको प्लान बनाएर कृषि तथा जडीबुटी भनेर जोड्यो भने सायद लाग्छ यो बजेटलाई पनि सहयोग गर्छ होला। जो बजेटलाई अहिले हाम्रो बजेट भनेको त यो कर र बाहिरबाट पैसा मागेर मात्रै बजेट बनाउँछौँ नि, 753 पालिकाले जे जे त्यहाँ उत्पादन हुन्छ त्यो अनुसारको तपाईँहरू उत्पादन गर्नेतिर जानुहोस् न त, स्थानीय तह अरू त्यहाँका जनताहरूलाई पनि यो यो शीर्षकमा अनुदान दिनुहोस्, नदिए पनि उत्पादन गर्नलाई यो प्रमोट गर्नुहोस् भन्दाखेरि त असाध्यै ठुलो सम्भावना छ, अनि त्यसको लागि प्लान चाहिँ बनाउनु पर्थ्यो जस्तो लाग्छ।
0: जस्तो स्थानीय सरकारले आफ्नै ठाउँमा पनि खेर गइरहेका जडीबुटीहरू छन् नि, तिनलाई त्यही सदुपयोग गर्नका लागि के कस्तो कार्यक्रमहरू अगाडि सार्नु पर्ला, र त्यो गर्न सक्यो भने अझै त्यहाँ चाहिँ धेरै मान्छेहरू चाहिँ संलग्न हुन्थे होला, रोजगार पाउँथे जस्तो लाग्दैन यहाँलाई?
1: त्यो लाग्छ, यस्तो गर्नुपर्छ जस्तो लाग्छ सर। यसलाई थप स्थानीय तहहरूले जुन ठाउँमा जे सम्भावना छ नि हामीले भन्यौँ नि, त्यो पहिला त अध्ययन गर्ने स्थानीय तहहरूले गर्ने हो त्यो चाहिँ, अनि त्यो शीर्षकमा उनले बजेट पनि छुट्याएको हुन्छ, नभए त्यसलाई बढाउने अलिकति, अनि त्यो सम्बन्धी पढेका अथवा काठमाडौँतिर विदेशमा अथवा त्यहाँ नजिकैको सहरमा पक्कै नै आफ्ना गाउँठाउँका विद्यार्थी पढिराखेका हुन्छन्, तिनीहरूलाई रोजगारीको सिर्जना गरिदिने त्यो ठाउँमा गरिदियो भने जे जे उत्पादन हुन्छ उत्पादन गर्नुहोस्, त्यसको केही पर्सेन्ट चाहिँ हामी त्यसलाई उपयोग गर्छौँ, बाँकी रहेकाको एउटा नीति नियम बनाएर अरू जिल्लालाई अथवा अरू व्यापारीलाई बाहिर दिँदाखेरि पनि उपयुक्त हुन्छ जस्तो लाग्छ। यसले ठुलो सहयोग गर्थ्यो जस्तो लाग्छ वडालाई, पालिकालाई, टोललाई र त्यहाँका जनतालाई पनि।
0: जडीबुटीकै विषयमा स्थानीय तहले पनि विभिन्न किसिमका चाहिँ सिपमूलक तालिमहरू दिन सक्नु पर्ला, बिना सिप त उसले उत्पादन गर्न नसक्ला जडीबुटी, त्यसको गुणस्तर चिन्नु पर्ला होइन, यो विषयमा के भन्नुहुन्छ यहाँ?
1: यस्तो छ सर, यो कस्तो छ भन्दाखेरि स्थानीय तहले गर्ने पक्कै नै काम हो यो। अब स्थानीय तह भन्दा बित्तिकै स्थानीय तहहरूमा अथवा जिल्लाहरूमा अथवा पालिकाहरूमा वडाहरूमा जो आयुर्वेदिक हस्पिटलहरू थिए नि यो सम्बन्धी जान सक्नु भएको छैन, त्यही भएर त्यो स्थानीय तहहरूमा अथवा त्यो जिल्लामा त्यो पालिकामा त्यो आयुर्वेदिकको भवनहरू छन्, त्यसलाई सदुपयोग गरेर त्यो सम्बन्धी ट्रेनिङ दिएर स्थानीय तहहरूले अथवा स्थानीय तहहरूले गर्न सकेनन् भने पनि अथवा केन्द्रीय स्तरबाट नीति नियम बनाएर त्यो भवनलाई त्यो मेन पावरलाई प्रयोग गरेर अगाडि बढ्दाखेरि त्यो ठाउँको विकास हुन्थ्यो जस्तो लाग्छ।
0: 77 जिल्लामा आयुर्वेद कार्यालयहरू त छन् नि त?
1: छन्
0: होइन, उहाँहरूले पनि त्यो विषयमा चाहिँ अलिकति अहिले वर्तमान अवस्थामा चासो लिएको जस्तो देखिन्छ, उहाँहरूले पनि चाहिँ त्यो क्षेत्रमा रोजगार सिर्जना गर्नको लागि होइन जडीबुटी खेतीमा प्रोत्साहन गरेको जस्तो लाग्छ नि त?
1: गरेको जस्तो लाग्छ सर, खासै रिजल्टमा चाहिँ देखिँदैन, किन भन्दाखेरि हामीले त्यो रिजल्टमा देखिएको भए यो हाम्रा 77 जिल्लामा भन्दा बढी छन् सर, कुनै त पालिकामा एउटा अफिस पनि छ होइन, कुनै महानगरपालिकामा दुईवटा पनि छन्, त्यसलाई प्रयोग गरेर त्यो ठाउँमा उत्पादन भएका अथवा अर्को स्थानीय तहहरूमा उत्पादन भएका जडीबुटी त्यहाँ लाएर प्रयोग गर्ने, त्यो अनुसारको ट्रेनिङ दिने, त्यो अनुसारको त्यहाँ अवेरनेसहरू पनि गर्ने पालिकाहरू ओडाहरूमा जनताहरूलाई गरिदिएको भए गर्थे, तर पहिलेको भन्दा त अलिकति भएको छ, जुन लेभलमा हुनु पर्थ्यो त्यो चाहिँ भएको छैन जस्तो लाग्छ।
0: हजुर, अहिले त यहाँले करिब करिब विद्यावारिधि पनि गरिसक्नु भएको छ जडीबुटीको क्षेत्रमा होइन, यो क्षेत्रमा विद्यावारिधि गरिरहँदाखेरि होइन नेपालको कुन चाहिँ भेगमा यो जडीबुटीको चाहिँ बढी सम्भावना छ होइन, त्यहाँ उत्पादन गर्न सकिन्छ, के देख्नु भएको छ यहाँले?
1: यस्तो छ सर, अब उत्पादनको हिसाबले हामीले कल्टिभेसनको हिसाबले गर्दाखेरि तराई बेल्ट राम्रो छ, सस्तो पर्छ, त्यहाँ ट्र्याक्टरहरू युज गर्दाखेरि त्यो कस्टिङ कम आउँछ, त्यो हिसाबले अब केही जडीबुटीहरू त्यो तराई बेल्टमा हुने खाले त्यो गर्दा पनि हुन्छ, राम्रो छ। अब हिमाली क्षेत्रमा जो प्रकृतिले उत्पादन हामीले दिइराखेका छन् नि, त्यसलाई उत्पादन गर्दै र कलेक्सन गर्दै एउटा सिस्टममा गयो भने हिमाली एरिया पहाडी एरिया पनि राम्रो छ, तर एउटा प्लान बनाएर सरकारले नीति तथा कार्यक्रम बनाएर यो यो बेल्टमा यो यो गर्ने, यो यो बेल्टमा यो यो लगाउने भएर गयो भने जुनसुकै एरिया पनि ठिक छ, समस्या चाहिँ छैन, तर नीति तथा कार्यक्रममा राखेर प्लान बनाएर चाहिँ जानुपर्छ जस्तो लाग्छ।
0: जस्तो यहाँले यो जडीबुटीको क्षेत्रमा अध्ययन गरिरहँदाखेरि कति जति अहिले हाम्रा यो जडीबुटीको क्षेत्रमा व्यवसायीहरू भनौँ न युवाहरू जोडिनु भयो होला होइन, त्यो व्यवसायमा जोडिने एउटा आकलन केही गर्नुभएको छ? यति युवा चाहिँ यो जडीबुटीको व्यवसायमा जोडिनु भएको छ र त्यसलाई आय आर्जनको चाहिँ एउटा पाटो बनाइरहनु भएको छ भन्ने यहाँलाई के लाग्छ, कति युवाहरू त्यसमा जोडिनु भयो होला?
1: यस्तो छ, जडीबुटीको हिसाबले हामीले युवाहरू जोडिनु अथवा त्यो गाउँका मान्छेहरूलाई जोडिनुको कुरा गर्दाखेरि, जस्तै यो कर्णालीका केही जिल्लाहरू छन्, एर्चा गुम्माहरू, कालो च्याउहरू, गुच्ची च्याउहरू, अनि यो त्यो बाहेक अरू च्याउहरू, यो सेतक चिनीहरू, त्यो हिसाबले त्यो बेल्टमा त राम्रो इन्कम गरिरहनु भएको छ होइन। अब एउटा जिल्लाले जस्तै डोल्पाले केही नभए पनि उसले करोडौँमा 30-35 करोड त सिजनमा ल्याउँछ, उसले त्यो एउटा गाउँमा ल्याउँछन्, त्यो हिसाबले त कुनै जिल्लामा त बढी नै लिएका छन्। अब कुनै जिल्लाले त केही पनि गरेका छैनन्, जस्तै नेपालगञ्जतिर माथिबाट आएको जडीबुटी त्यहाँ क्लासन गरेर बेच्ने काम मात्रै गर्नुभएको छ उहाँहरूले होइन, त्यो हुँदाखेरि टोटल मलाई लाग्छ 1,000-1,200 युवाहरूले चाहिँ रोजगार चाहिँ पाउनु भएको छ ओभरअल जोड्दाखेरि, तर गाउँको हिसाबले हेर्दाखेरि त्योभन्दा बढी नै कुनै जिल्लाले पनि पाउनु भएको छ कि सर मात्र।
0: अब यो तपाईँ जस्ता जो जडीबुटी विज्ञ हुनुहुन्छ नि, स्थानीय सरकारले के गरिदिएदेखि अझै यसलाई चाहिँ यो जडीबुटीको व्यवसाय भनौँ, यो जडीबुटीको तेलको चाहिँ जुन उत्पादनमा चाहिँ बढी सहज हुन्थ्यो जस्तो लाग्छ।
1: यसो स्थानीय मेन रोल लाग्छ स्थानीय तहकै छ यसमा चाहिँ। स्थानीय तहले कुन वडामा कुन टोलमा के हुन्छ भनेर सुरुमा डाटा कलेक्सन गर्ने, डाटा कलेक्सन गरिसकेपछि त्यो यो ठाउँमा यति यति उत्पादन गर भन्ने, अनि उत्पादन गरिसकेपछि उनीहरूलाई सर्टेन अनुदान पनि दिने, अनि त्यो अनुदान दिए बापत उसले किनिदिने सामान त्यो किनेर आफ्नो त्यहाँ कलेक्सन सेन्टर बनाइसकेपछि त्यो कलेक्सन सेन्टर मार्फत उसले सामान चाहिँ अरू जिल्लालाई अरू ठाउँलाई दिँदाखेरि सबभन्दा आय आर्जनको क्षेत्र त्यो पालिकालाई पनि हुन्थ्यो र त्यहाँका जनतालाई पनि हुन्थ्यो जस्तो लाग्छ।
0: स्थानीय तहले त त्यहाँको नागरिकहरूले उत्पादन गरेको जडीबुटी हुन्छ नि त्यो सहज किसिमले लिगिदिने भनौँ अथवा किनिदिने वातावरण पनि हुनु पर्यो नि,
1: त्यो असाध्यै गाह्रो छ। हो हजुरले त्यहाँनिर ल्याउनु भयो, म त्यो कुरा भन्न खोजेको थिएँ। अहिले के छ भन्दाखेरि स्थानीय तहसँग पनि त्यो अधिकार छैन। कुनै मैले आफ्नो पालिकामा कुनै जडीबुटीहरू कलेक्सन गर्नु पर्यो भने स्थानीय तहसँग त्यो अधिकार छैन, त्यसको लागि वनसँग जानुपर्छ। त्यो वन भनेको जिल्ला वन जिल्ला कार्यालय हुन्छ, जिल्लामा आउँछ, सदरमुखाम जानुपर्छ। त्यसले सिफारिस खोल्छ, कहिले खोल्छ उसको टाइम रुटिङ बनाएको हुन्छ, त्यो अनुसार खुल्ने हो, खुलेपछि बल्ल उसले दिने हो। त्यो गर्नुभन्दा त्यो जिल्लालाई त त्यो अफिसको आवश्यकता छैन, प्रत्येक पालिकालाई दिइदियो भने पालिकाले आफू अनुकूलको सिफारिस दिन्थे, उनले त चिनेका हुन्छन् त्यो व्यक्तिले कति गर्छ गर्दैन के हो कस्तो भएर, त्यो गर्दाखेरि अझ उपयुक्त हुन्थ्यो जस्तो लाग्छ।
0: हजुर, अब यो जडीबुटी खेतीलाई अझै विस्तार गरी रोजगारको क्षेत्र बनाउन के गर्नु पर्ला जस्तो लाग्छ त्यहाँलाई?
1: अब सबभन्दा हाम्रो नेपालमा चाहिने र गर्ने भनेको यी दुईवटा नै हो, कृषि तथा जडीबुटी नै हो। त्योभन्दा अरू विकल्प त हामीसँग छैन, होइन। त्यसको लागि त्यही प्लान बनाउने मैले भने योभन्दा अघि पनि भने कुन कुन क्षेत्रमा कुन कुन जडीबुटी उपयुक्त हुन्छ हावापानी, त्यो अनुसारको पहिले एउटा विज्ञ टिम बनाएर अध्ययन गर्न लगाउने, माटो चेक गर्ने, पानी पिएचहरू सबै चेक गरिसकेपछि त्यो कुन ठाउँमा के उपयुक्त हुन्छ त्यो अनुसारको प्लान बनाएर एउटा ट्रेनिङ दिएर अथवा नर्सरी बिरुवाहरूको नर्सरी बनाएर त्यो पालिका मार्फत जाँदाखेरि उपयुक्त हुन्छ जस्तो लाग्छ।
0: अब यो विद्यालय पाठ्यक्रममै यो जडीबुटीको विषयमा शिक्षा उपलब्ध गराउने कुनै त्यस्तो व्यवस्था भयो भने अझ यो क्षेत्रलाई चाहिँ मजबुत बनाउन सकिएला जस्तो लाग्छ है लाग्दैन यहाँलाई?
1: हो, चाहिने चाहिने शिक्षा त्यस्तै हो क्या सर। अहिले हामीले कस्तो भन्न खोजेको, जब हामीले हाम्रो जड छ नि, जडाहरू छन् नि, हाम्रो जडा छैनन् कि, हाम्रो टुप्पो मात्रै छ। अहिले भन्न खोजेको यदि विद्यालयबाट सानैदेखि बच्चाहरूलाई हामीले यो कुरा सिकाइदियौँ भने आफ्नो गाउँठाउँमा जुन जुन जडीबुटीहरू हुन्छन् उत्पादन हुन्छन् त्यसलाई कसरी उत्पादन गर्ने, कसरी कलेक्सन गर्ने, उसले के काम गर्छ, उसको मूल्य कति पर्छ, उसको मार्केट कति छ भनेर हामीले त्यो बच्चालाई 8 कक्षासम्म अथवा 10 कक्षासम्म त्यो पाठ्यक्रममा राखेर, स्थानीय पाठ्यक्रममा राखेर यो कुरा भनिदिन सक्यौँ भने मलाई लाग्छ ती बच्चाहरू पछि हाम्रो बच्चाहरू बाहिर जान्छन् जस्तो लाग्दैन सर।
0: अब अहिले पनि हामी कहाँ धेरै युवाहरू बाहिर गइराख्नु भएको छ, होइन, कामको खोजीमा जानुभयो होला अथवा अध्ययनको क्रममा पनि जानुभयो होला, यहीँ पनि व्यवसाय गर्न सकिन्छ, जडीबुटीमा पनि प्रशस्त ठाउँ छ, अरू पनि व्यवसाय गर्न सकिन्छ भनेर केही भन्न चाहनुहुन्छ या?
1: म त भन्न त चाहन्छु, किन भन्दाखेरि अब यो हाम्रो मेन पावर बाहिर जानु भनेको त नराम्रै हो हाम्रो लागि पनि, होइन। त्यही भएर यहीँ जो बाहिर जानुभएको छ, जो जाने सोचमा हुनुहुन्छ, होइन, उहाँलाई पनि के भन्न खोजेको भन्दाखेरि आफ्नो गाउँठाउँमा भएका जडीबुटीहरू कृषिहरू के छ सम्भावना त्यो तपाईँहरू आमा बुवासँग सरहरूसँग अध्ययन गर्नु, सोच्नु, अनि अध्ययन गरिसकेपछि त्यहाँबाट के फाइदा हुन्छ, मार्केट कति छ, अनि सबै कुरा बुझ्दै जानुभयो भने
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 12 रहेको वृत्त अर्थात् सर्कल पाठ अन्तर्गत रहेर वृत्तको केन्द्रीय कोण, वृत्तको परिधिको कोण, त्यसै गरी एउटै चापमा आधारित केन्द्रीय कोण र परिधिको कोण बीचको सम्बन्ध, अर्धवृत्तको परिधिमा बनेको कोण र अन्त्यमा चक्रीय चतुर्भुज र चक्रीय चतुर्भुजको सम्मुख कोणहरूका सम्बन्धका बारेमा शिक्षक र विद्यार्थीहरू बीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
4: ललित, आज हामी तेस्रो घन्टीमा गणित विषय पढ्ने होइन त?
5: हो नि हरिनारायण।
6: ल साथीहरू, सर आउँदै हुनुहुन्छ।
5: शोभना, आज हामी कुन पाठ पढ्छौँ?
6: आज ज्यामितिको वृत्त पाठ पढ्छौँ।
5: ए हो र?
6: हो नि, सरले हिजो भन्नुभएको थियो, तिमीले बिर्स्यौ?
7: नमस्कार सर।
8: नमस्कार मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू आ आफ्नो ठाउँमा बस्नुहोस्।
7: धन्यवाद सर।
8: विद्यार्थी भाइ बहिनीहरू, आज हामी कुन पाठमा छलफल गर्छौँ तपाईँहरूलाई थाहा छ?
6: सर मलाई थाहा छ, आज हामी ज्यामितिको वृत्त पाठ बारेमा छलफल गर्छौँ, होइन त सर?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, आज हामी वृत्त पाठ सम्बन्धी छलफल गर्छौँ, है त?
7: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, हामीले यहाँ वृत्तको केन्द्रीय कोण र परिधि कोण बारे छलफल गर्छौँ।
7: हुन्छ सर।
4: सर, वृत्तको केन्द्रीय कोण र परिधिको कोण भनेको कस्तो कोण हो?
6: सर मलाई थाहा छ, म भन्छु ल।
8: हुन्छ शोभना, ल भन्नुहोस् त।
6: वृत्तको केन्द्रमा दुईवटा अर्धव्यासहरूले बनाएको कोणलाई नै केन्द्रीय कोण भनिन्छ, होइन त सर?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो।
5: सर त्यसो भए ओ केन्द्रबिन्दु भएको वृत्तमा ओए र ओबी दुईवटा अर्धव्यासहरू खिच्दा बनेको कोण बिओए केन्द्रीय कोण हो, होइन त?
8: हो ललित, तपाईँले भन्नुभएको ठिक हो।
6: सर वृत्तको परिधिमा दुईवटा जीवाहरूले बनाएको कोणलाई नै परिधिको कोण भनिन्छ, होइन त?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो।
4: सर त्यसो भए ओ केन्द्रबिन्दु भएको वृत्तको परिधिमा एसी र एबी दुईवटा जीवाहरू खिच्दा बनेको कोण बिएसी परिधिको कोण हो, होइन त?
8: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो।
4: सर माथिको छलफलबाट हामीले भन्न सक्छौँ कि केन्द्रीय कोण दुईवटा अर्धव्यासहरूबाट बन्दछ भने परिधिको कोण दुईवटा जीवाहरूबाट बन्दछ, होइन त?
8: हो विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले भन्नुभएको ठिक हो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले केन्द्रीय कोण र परिधि कोणको बारेमा बुझ्नुभयो, होइन त?
7: बुझे सर।
8: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई वृत्तमा केन्द्रीय कोण र सम्मुख चाप बीचको सम्बन्ध बारे थाहा छ?
5: सर वृत्तको केन्द्रमा केन्द्रीय कोण 180 डिग्री हुँदा त्यसको सम्मुख चाप वृत्तको परिधिको आधा हुन्छ। त्यसै गरी वृत्तको केन्द्रमा केन्द्रीय कोण 90 डिग्री हुँदा त्यसको सम्मुख चाप वृत्तको परिधिको एक चौथाइ हुन्छ, होइन त?
8: हो ललित, तपाईँले साह्रै राम्रोसँग प्रश्न पार्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
5: सर त्यसो भए वृत्तमा केन्द्रीय कोण र सम्मुख चाप बीचको सम्बन्ध प्रत्यक्ष हुन्छ, अर्थात् वृत्तमा केन्द्रीय कोण र सम्मुख चाप बीचको सम्बन्ध समप्रभावी हुन्छ, होइन त?
8: हो ललित, तपाईँले ठिक भन्नुभयो।
6: सर यो समप्रभावी भनेको के हो, मैले बुझिन नि।
8: शोभना, समप्रभावी भनेको बराबर भनेको जस्तै हो।
6: सर मैले बुझे।
8: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई वृत्तमा परिधिको कोण र सम्मुख चाप बीचको सम्बन्ध बारे थाहा छ?
4: सर वृत्तको परिधिमा बनेको कोणको दोब्बर र त्यसको सम्मुख चाप बीचको सम्बन्ध समप्रभावी हुन्छ, होइन त?
8: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो, तर यसलाई प्रष्ट पार्न सक्नुहुन्छ?
4: सर वृत्तमा परिधिको कोणको सम्मुख चापमा केन्द्रीय कोण बनाएर दुवै कोण प्रोटेक्टरले नाप्दा केन्द्रीय कोणको नाप परिधिको कोणको नापको दोब्बर हुन्छ, तसर्थ वृत्तको परिधिमा बनेको कोणको दोब्बर र त्यसको सम्मुख चाप बीचको सम्बन्ध समप्रभावी हुन्छ।
8: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै वृत्तको एउटै चापमा आधारित केन्द्रीय कोण र परिधि कोण बीचको सम्बन्ध थाहा छ?
5: सर मलाई यसबारे अलिअलि थाहा छ, म भन्न कोसिस गर्छु है त।
8: हुन्छ ललित, ल भन्नुहोस् त।
5: सर कुनै वृत्तको एउटै चापमा आधारित केन्द्रीय कोण परिधिको कोणको दोब्बर हुन्छ, होइन त?
8: हो ललित, तपाईँले ठिक भन्नुभयो, तर यसलाई प्रष्ट पार्न सक्नुहुन्छ?
5: सर म यसलाई राम्रोसँग प्रष्ट पार्न सक्छु।
8: हुन्छ ललित, ल भन्नुहोस् त।
5: सर सर्वप्रथम एउटा वृत्त बनाएर सो वृत्तको केन्द्रमा केन्द्रीय कोण बनाऊ, त्यसपछि केन्द्रीय कोणको सम्मुख चापमा आधारित सोही वृत्तको परिधिको कोण बनाऊ, अब केन्द्रीय कोणलाई कैँचीले काटेर निकाली सो कोणलाई ठिक आधा हुने गरी पट्याएर परिधिको कोणमा राख्दा ठ्याक्क मिल्छ, यसबाट यो प्रश्न हुन्छ कि कुनै वृत्तको एउटै चापमा आधारित केन्द्रीय कोण परिधिको कोणको दोब्बर हुन्छ।
8: आहा ललित, तपाईँले कति राम्रोसँग प्रश्न पार्न सक्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि बुझ्नुभयो होला होइन त?
4: बुझेँ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूलाई अर्धवृत्तको परिधिमा बनेको कोणको नाप कति हुन्छ थाहा छ?
6: सर मलाई थाहा छ, म भन्न कोसिस गर्छु है त।
8: हुन्छ शोभना, ल भन्नुहोस् त।
6: सर अर्धवृत्तको परिधिमा बनेको कोणको नाप एक समकोण अर्थात् 90 डिग्री हुन्छ होइन त?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूले यसलाई प्रश्न पार्न सक्नुहुन्छ?
5: सर म यसलाई प्रश्न पार्न कोसिस गर्छु है त।
8: हुन्छ ललित, ल भन्नुहोस् त।
5: सर सर्वप्रथम एउटा अर्धवृत्तको परिधिमा कोण बनाऊ, त्यसपछि परिधिको कोणको सम्मुख चापमा आधारित केन्द्रीय कोण बनाऊ। यसरी बनाएको केन्द्रीय कोण सरल कोण हुन्छ र सरल कोणको नाप 180 डिग्री हो। अर्धवृत्तको परिधिमा बनेको कोण र केन्द्रीय कोण एउटै चापमा आधारित कोणहरू भएकोले अर्धवृत्तको कोण केन्द्रीय कोणको ठिक आधा हुन्छ। त्यसैले अर्धवृत्तको परिधिमा बनेको कोणको नाप एक समकोण अर्थात् 90 डिग्री हुन्छ। सर मैले प्रश्न पार्न सके?
8: आहा ललित, तपाईँले कति राम्रोसँग प्रश्न पार्न सक्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि ललितले भनेको बुझ्नुभयो होला होइन त?
7: बुझे सर।
8: विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बिचको सम्बन्ध थाहा छ?
4: सर मलाई यसबारे अलिअलि थाहा छ, म भन्न कोसिस गर्छु है त।
8: हुन्छ हरिनारायण, ल भन्नुहोस् त।
4: सर कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बिचको सम्बन्ध बराबर हुन्छ होइन त?
8: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो, तर यसलाई प्रश्न पार्न सक्नुहुन्छ?
4: सर म यसलाई प्रश्न पार्न कोसिस गर्छु है त।
8: हुन्छ हरिनारायण, ल भन्नुहोस् त।
4: सर सर्वप्रथम एउटा वृत्त बनाएर सो वृत्तको परिधिमा एउटै चापमा आधारित दुईवटा परिधिको कोणहरू बनाऊ। अब दुवै परिधिको कोणलाई कैँचीले काटेर अलग अलग पारी एउटा कोणमाथि अर्को कोणलाई खप्टाएर राखौँ। यसो गर्दा हामीले एउटा कोण अर्को कोणमा ठ्याक्क खप्टिएको पाउँछौँ। यसबाट यो प्रश्न हुन्छ कि कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बराबर हुन्छ।
8: आहा हरिनारायण, तपाईँले कति राम्रोसँग प्रश्न पार्न सक्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले पनि बुझ्नुभयो होला होइन त?
6: सर हामीहरूले पनि हरिनारायणले भनेको जस्तो गरी एउटा वृत्त बनाएर सो वृत्तको परिधिमा एउटै चापमा आधारित दुईवटा परिधिको कोणहरू बनाई सो कोणहरूलाई कैँचीले काटेर अलग पारी एउटा कोणमाथि अर्को कोणलाई खप्टाएर राख्दा एउटा कोणमाथि अर्को कोण ठ्याक्क खप्टिएको पायौँ। यसबाट हामीहरूले पनि बुझ्यौँ कि कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बराबर हुन्छ भनेर।
8: आहा विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैजनाले कति राम्रो कुरा गर्नुभयो, म तपाईँहरूबाट साह्रै प्रभावित भएँ। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। यसको अर्थ तपाईँहरू सबैजनाले कुनै वृत्तको एउटै चापमा आधारित परिधिको कोणहरू बराबर हुन्छ भनेर राम्ररी बुझ्नुभयो होइन त?
7: सर हामीहरूले राम्ररी बुझ्यौँ।
5: सर अब हामीहरूले माथि छलफल गरेको आधारमा एक दुईवटा समस्यामा पनि छलफल गरौँ न।
8: भइहाल्छ नि ललित। विद्यार्थी भाइ बहिनीहरू, ल म एउटा समस्या भन्छु है त।
4: हुन्छ सर।
8: विद्यार्थी भाइ बहिनीहरू, ओ केन्द्रबिन्दु भएको एउटा वृत्तको परिधिमा तिनवटा बिन्दुहरू पिए र बी छन् र कोण बिओए को नाप 80 डिग्री छ भने कोण बिपिए को नाप कति होला?
6: सर म भन्छु ल।
8: हुन्छ शोभना, ल भन्नुहोस् त।
6: सर हजुरले भन्नुभएको समस्यामा कोण बिओए केन्द्रीय कोण हो भने कोण बिपिए परिधिको कोण हो। यी दुवै कोणहरू एउटै चाप बिएमा बनेका छन्, तसर्थ परिधिको कोण बिपिए केन्द्रीय कोण बिओए को आधा हुन्छ। दिएको समस्यामा कोण बिओए को नाप 80 डिग्री छ, तसर्थ परिधिको कोण बिपिए को नाप 40 डिग्री हुन्छ होइन त?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो।
5: सर मैले पनि कोण बिपिए को नाप 40 डिग्री नै पाएँ।
8: हो ललित, तपाईँले पनि ठिक भन्नुभयो।
5: सर, हजुरले यो पाठको उद्देश्यमा चक्रीय चतुर्भुजको बारेमा भन्नुभएको थियो, होइन र?
8: हो ललित, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, म चक्रीय चतुर्भुजको बारेमा भन्छु, है त?
7: हुन्छ सर।
8: चतुर्भुज जसको चारवटै शीर्ष बिन्दुहरू वृत्तको परिधिमा छन् भने त्यस्तो चतुर्भुजलाई चक्रीय चतुर्भुज भनिन्छ।
4: सर, हामीलाई चक्रीय चतुर्भुजको परिचयबारे थाहा भयो।
8: विद्यार्थी भाइ बहिनीहरू, के तपाईँहरूलाई चक्रीय चतुर्भुजको सम्मुख कोणहरूको सम्बन्धबारे थाहा छ?
4: सर, मलाई यसबारे अलिअलि थाहा छ, म भन्न कोसिस गर्छु है त।
8: हुन्छ हरिनारायण, ल भन्नुहोस् त।
4: सर, चक्रीय चतुर्भुजको सम्मुख कोणहरूको योगफल 180 डिग्री हुन्छ, होइन त?
8: हो हरिनारायण, तपाईँले ठिक भन्नुभयो।
6: सर, चक्रीय चतुर्भुजको सम्मुख कोणहरूको योगफल 180 डिग्री हुन्छ, तसर्थ यसलाई चक्रीय चतुर्भुजको सम्मुख कोणहरू परिपूरक हुन्छ भनेर पनि भन्छौँ, होइन त?
8: हो शोभना, तपाईँले ठिक भन्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू सबैजनाले बुझ्नुभयो।
7: सर,
6: हामीहरूले राम्ररी बुझ्यौँ।
8: आजको निर्धारित समय सकिसकेको जनाउ भइसकेको हुनाले तपाईँहरूले आज सिकेका वृत्तमा केन्द्रीय कोण, परिधिको कोण, अर्धवृत्तको परिधिमा बनेको कोण र चक्रीय चतुर्भुजको सम्मुख कोणहरू बारे प्रयोग गरिकन समस्याहरू समाधान गर्न सक्नुहुनेछ। आजलाई भने म तपाईँहरूबाट बिदा हुन्छु, है त? नमस्कार।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
10: नागरिक लगानी कोष।
3: नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। Dear students, in today's class, we are going to discuss the grammar topic focusing on connectives and writing activities focusing on writing a recipe given in unit 6 of grade 10 compulsory English textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
7: Namaste, sir.
11: Namaste, students. How are you?
7: We are fine. How are you, sir?
11: I am fine too. Thank you. Prem, do you remember what we are going to discuss today?
12: I do, sir. In our previous class, we discussed pronunciation and speaking tasks, so today we are discussing grammar first.
11: Yes, Prem. Besides grammar, we are also discussing the writing first in the lesson today.
7: Okay, sir.
11: Now, let's do the grammar first on page number 92. But before we start the task, I will present here some sentences and ask you some questions related to them.
7: Okay, sir.
11: The sentences are... Samina passed the exam because she studied hard. They didn't speak to him for he didn't speak to them. Prem drank a lot of water since he was thirsty. Samina studied hard, therefore she passed the exam. She was thirsty, therefore she drank a lot of water. They didn't speak to him, so he didn't speak to them. She passed the exam because of her hard study. The factory was closed because of the strike. What are because, for, since, therefore, so, because of, here?
6: They are joining two sentences or parts of sentences. Actually, I forgot what they are called. Are they connectives, sir?
11: Yes, Ria, they are connectives. A connective is a word or a phrase that joins two or more than two words, phrases, clauses, or sentences. Because, as, since, for, and because of are reason connectives, so that to and in order to are purpose connectives. For example, Samina passed the exam because she studied hard. They didn't speak to him, for he didn't speak to them.
12: in these sentences, because and for are reason connectives. Similarly, I went to the bank so that I can cash the check. Praveen went to the river in order to bring some water. In these sentences, so that and in order to are purpose connectives. Are you clear about connectives, students?
7: Yes, sir.
12: Now, Lakshmi, would you read the instruction of the grammar first? Task A on page number 92.
6: Okay, sir. The instruction is A. Match the sentence halves in first and second to make a complete sentence.
12: Good. Let's try to match the sentence halves in first and second. What's the first half in A, Ria?
7: It is, I bought a raincoat and an umbrella.
12: Oh, it's I bought a raincoat and an umbrella. Okay. Please try to find its half in the next column on the same page.
7: Okay, sir.
12: I got it, sir. What is its second half, Prem?
13: The second half is, as the monsoon started. And the complete sentence is, I bought a raincoat and an umbrella as the monsoon started. Is it correct, sir?
12: You are absolutely correct, Prem. I bought a raincoat and an umbrella as the monsoon started. It's a correct sentence. Ria, will you read B?
7: Okay, sir. B. I won't be able to get to school on time.
12: Who can match this with its second half in the next column?
6: I can, sir. In fact, I found its second half. It is, as I'm stuck in the traffic. And the complete sentence is, I won't be able to go to school on time as I'm stuck in traffic.
12: Well matched. Prem will match the first half in C with the second half.
13: Let me try, sir. The first half in C is, the Nepali cricket team is likely to perform well in this tournament. And its second half is in number 6. It is, because they have got the best coach ever.
12: Good. It's Ria's turn now.
7: Okay, sir. I'm reading D. The construction company has deployed more workers at the site. And its second half is in number 4. And it is so that they can complete the construction in time. D. The construction company has deployed more workers at the site so that they can complete the construction in time.
12: You are absolutely right, Ria. So that has joined the two sentences. So that is a purpose connective.
7: I think our learning of grammar first will help us to do this exercise to some extent.
12: We have decided not to go on holiday this year. Who will match it with its second half?
6: Shall I try, sir?
12: Sure, Lakshmi.
6: We have decided not to go on holiday this year in order to utilize the time for planting paddy. The second half is in number 1.
12: Great. Now let's do F.
13: I'll try this one. F. The metropolitan city has planted trees at the side of the road, and its second half is in number 8. That is, to reduce traffic noise.
12: Well matched, Prem. I will match G. The flight had been delayed is the first half, and its second half is in number 7, that is, because of the bad weather. Am I right, students?
7: You are absolutely correct, sir. I will try to match H. The first half is, we have put a table and chair in the spare bedroom, and it matches with number 10, that is, so that Samip can get to study in private.
12: Fantastic. Now it's Lakshmi's turn to match the first half sentence in I with its second half.
6: Okay, sir. The first half in I is, Nisha went to visit her sister, and its second half is in number 2. The second half is, since she didn't have to go to her office yesterday.
12: Yes, Lakshmi. Now Ria will match the last one, that is J.
7: Let me try, sir. J. We had to queue for 2 hours since the movie was a hit. The second half, since the movie was a hit, is in number 5.
12: Absolutely correct, Ria. We completed the grammar task A, students. Now, without any delay, we will discuss grammar task B on page number 92 and 93. So, I would request Prem to read the instruction of grammar task B.
13: Okay, sir. B. Complete the text below choosing the correct connective from the bracket.
12: Did you understand, students? What are you supposed to do here?
7: We understood, sir. We have to choose the right connective out of the two connectives given in the brackets.
12: Good understanding, Ria. Ria, would you read the first four sentences of the passage aloud?
7: Okay, sir. The people at the fair were leaving, in bracket, because or but. The lights were going out. The last two people, in dot gem, cars also left, in bracket, as or so. It was getting dark. The big wheel stopped, in bracket, as or and. The merry-go-round had already stopped. The stalls closed down and stall owners went home. At 2 a.m., four night watchmen walked around the fun fair, in bracket, two or so. See if there was anyone to be seen.
12: Now, I like Lakshmi to read the next four sentences.
14: Okay, sir. I'm fed up walking around. One of them said, what can we do, in bracket, as or so that there is nothing we can do? We can sit and talk. They were bored, in bracket, so or because there was nothing to do on that quiet warm night. We can have a ride on the merry-go-round, one of them cried.
12: Good, Lakshmi. Now the rest of the passage will be read by Prem.
13: Sure, sir. That will be fun. Three of them jumped on the merry-go-round horses, in bracket, so or since, the fourth started the motor. Then he jumped on two, and round they went. They were having the time of their lives. Suddenly they realized there was no one to stop the machine, in bracket, because or so, all of them were on it. They weren't rescued till morning, in bracket, so or as, they felt very sick indeed.
12: Well read, Prem. Now let's choose the correct connective. Are you ready, students?
15: Yes, sir.
12: The first sentence is, the people at the fair were leaving, in bracket, because or but, the lights were going out. Out of because and but, which one is suitable in this sentence?
14: Because is suitable, sir. The reason of leaving were the lights going out. The people at the fair were leaving because the lights were going out.
12: Excellent, Lakshmi.
7: I will do the second sentence, sir. The last two people in Dodge car also left, in bracket, as or so. It was getting dark. Here, as is a right connective.
12: Wow, Ria. Who will do the next?
13: Let me do, sir. The big wheel stopped, in bracket, as or and. The merry-go-round had already stopped. I choose and here.
12: Good understanding, Prem.
13: Thank you, sir.
12: Dear students, another sentence is, at 2 a.m., four night watchmen walked round the fun fair, in bracket, two or so, see if there was anyone to be seen. Which connective do you choose?
7: The correct connective is two in this sentence.
12: Yes, you are right. Ria, what's the next sentence?
7: One of them said, what can we do, in bracket, as or so that there is nothing we can do?
12: What's the correct connective in this sentence?
7: As is the correct connective, sir.
12: Good, Lakshmi. Good. Lakshmi will tell the next sentence.
14: Okay, sir. They were bored, in bracket, so or because there was nothing to do on that quiet warm night. I choose because, as there is a reason in the second clause.
12: Wonderful. Who will do the next?
7: I will do, sir. The next sentence is, in bracket, so or since. The fourth started the motor. I choose so here.
12: You are right, Ria. Lakshmi will do the next.
14: All right, sir. Suddenly, they realized that there was no one to stop the machine, in bracket, because or so, all of them were on it.
12: Which one do you choose here?
14: I choose because, as it is a reason connective.
12: Good. The last one is left.
7: I will do it, sir. They weren't rescued till morning, in bracket, so or as. They felt very sick indeed. The correct connective is so.
12: Great. Dear students, now without any delay, let's do writing first on page number 93. Do you know what it is about?
13: Let me read the instructions, sir. We can prepare carrot pudding, gajar halwa, using milk, carrot, sugar, cardamom powder and ghee. The steps for cooking carrot pudding are given below, but they are not in order. Put them in the correct order.
12: I would like to request Lakshmi to read the steps to prepare carrot pudding.
14: Okay, sir. Method: when carrot turns slightly golden brown, add milk. Switch on the stove and melt ghee in a pan. Add grated carrots and fry for about 7 minutes. Cook for 4 more minutes. Cook this mixture till all milk dries up. Turn off the stove. Gajar halwa is ready to serve. Add sugar and cardamom powder after the milk dries up.
12: Dear students, these steps are not in order. Take some time and put them in order. Did you complete your task, students?
15: We completed it, sir.
12: Who will present the group work?
16: I will present, sir. It's me, Ria. Switch on the stove and melt ghee in a pan. Add grated carrots and fry for about 7 minutes. When carrot turns slightly golden brown, add milk. Cook this mixture till all milk dries up. Add sugar and cardamom powder after the milk dries up. Cook for 4 more minutes. Turn off the stove. Gajar halwa is ready to serve.
12: Well ordered. Congratulations, all of you. One more writing task is left. We need to complete this today.
16: Okay, sir. We are ready.
12: Do you know what it is about?
16: It's writing task B.
12: Lakshmi, please read the instruction for task B on page number 93.
14: Okay, sir. B, what is your favorite food? Write a recipe to prepare it. Mention the ingredients and the methods to cook it.
12: Dear students, I will assign these as a group work. I offer you some time to complete this. Discuss among the friends and present in the class. Did you complete your task, students?
15: We completed it, sir.
12: Who is going to present the group work?
13: Lakshmi will present the introduction. Ria will present the ingredients required to prepare this food. And I will present the method of preparing our favorite food.
12: What may be the food that is favorite of you all?
16: It's dal bhat tarkari, sir.
12: Wow. Please go ahead.
14: Okay, sir. Dal bhat tarkari is a traditional and popular Nepali dish that is staple in the Nepali diet. It is a wholesome meal consisting of boiled rice, bhat, lentil soup, dal, and mixed vegetables, tarkari, cooked with spices and herbs. It is a simple yet nutritious dish that is easy to prepare and is enjoyed by all.
16: Okay, now my turn. Ingredients needed: 1 cup of long grain rice, 1 cup of lentil, that is masoor dal, 2 cups of mixed vegetables, that is carrot, potato, cauliflower, beans, 2 tomatoes chopped, 3 cloves of garlic minced, 1 inch piece of ginger grated, 1 teaspoon of cumin seeds, 2-3 dried red chilies, 1 teaspoon of turmeric powder, 1 teaspoon of garam masala, salt according to your taste, 2 tablespoons of oil, fresh coriander leaves for garnishing.
13: Method 1. Rinse the rice and cook it in a pot with 2 cups of water until it is fully cooked and fluffy. Keep it aside. 2. Rinse the lentil and add it to a pressure cooker with 4 cups of water. Add 1 teaspoon of turmeric powder, a little salt, and mix well. Pressure cook the lentil for 2-3 whistles until it is soft and mushy. 3. In a frying pan, heat oil and add cumin seeds, dried red chilies, minced garlic, and grated ginger. Fry for a minute until the garlic turns golden brown. 4. Add chopped tomatoes and cook until it turns soft. Add mixed vegetables and cook for a minute. Add 1 cup of water and cover the lid. Cook the vegetables for 5 minutes until it is tender. 5. Add the cooked lentil to the vegetable. To the vegetable mixture, add salt to taste and mix well. Let it simmer for 5 to 7 minutes until it becomes a thick curry. 6. Add garam masala and mix well. Garnish with fresh coriander leaves. Serve the dal bhat tarkari hot with rice on a plate. It can be accompanied by pickles or yogurt for added flavor. This dish is full of nutrients and is a must try for anyone looking to explore Nepali cuisine.
12: Very impressive. Now it's time to conclude the lesson today. Let me summarize briefly what we did in the lesson today. In the lesson today, first we discussed the grammar exercises on page number 92 and 93. Then we did the writing tasks on page number 93. Hopefully, the lesson was fruitful to you all.
15: Yes, it was, sir.
12: In our next class, we will discuss a new topic. Until then, goodbye, students.
15: Goodbye, sir.
3: Hasta sruta bin. आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ. नमस्ते.
17: नमस्ते झाँक्री दाई.
18: नमस्ते. के भएर ल्याउनु पो बाबुलाई?
17: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ. हजुरले राम्ररी हेरिदिनु पर्यो.
18: यो बाबुको मैले नारी पनि हेर्यो, आगर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त. तुरुन्तै अस्पताल लागिहाल्नुहोस्.
17: हो र डाक्टर साहब, नमस्कार. लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो.
19: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्.
17: हस् डाक्टर साहब.
19: धन्न समयमै ल्याउनु भएछ. जापानिज इन्सेफ्लाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ. समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ. तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ. यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाऊ. खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ. नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.
20: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ.
21: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग.
22: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
23: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ. यस बेला रातिको 9 बज्न लागेको छ. अब सुन्नुहुनेछ समाचार.

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाब। सरकार अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। पहिचान भएका भूमिहीन सुखमवासीलाई अषाढको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलद्वारा प्रतिनिधि सभामा जानकारी। नागढुङ्गा सुरङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र फिफा विश्वकप 2026 अन्तर्गत आज राति पोर्चुगल र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। संचार तथा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम सञ्चार क्षेत्रलाई जिम्मेवारी, मर्यादित, जवाबदेही र विश्वसनीय बनाउन नीतिगत र कानुनी सुधारका लागि ऐन कानुनको समसामयिक संशोधन गर्न तथा नयाँ कानुन तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 तहको सरकारसँगको सहकारीमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेसन इम्प्लॉयमेन्ट प्रमोसनको रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको प्रतिनिधि सभामा जानकारी दिनुभयो। यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजन कुल बजेटमध्ये रासायनिक मलको आपूर्ति, कृषि बिमा, उखु कृषकलाई दिने अनुदान, प्राङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजको तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न 1 हप्ताभित्र प्रक्रिया अगाडि बढाइने प्रतिनिधि सभामा उठाइएको विषयमा जवाब दिनुभएको थियो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुखमवासीलाई अषाढको 3रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने पनि जानकारी गराउनुभयो। विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले वास्तविक सुखमवासीको पहिचानको कार्य बाँकी रहेको भन्दै पहिचान भएका भूमिहीन सुखमवासीलाई अषाढको 3रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने बताउनुभयो। महिला बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चिया निर्यात र औषधि अभाव सम्मको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले देशको विभिन्न अस्पतालबाट क्यान्सर रोगका बिरामीहरूले औषधि प्राप्त गर्न नसकेको विषयमा गुनासो आइरहेकाले समयमा नै औषधि व्यवस्थापन गर्न र औषधि सम्बन्धी समस्या दोहोरिन नदिन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गर्ने र यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। विश्वविद्यालयले उच्च शिक्षाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोग विस्तारमा खेलेको भूमिकाप्रति उहाँले प्रशंसा पनि गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको प्रष्ट पार्दै गैर कानुनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि कारवाही गर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे लुम्बिनी घोषणा पत्र 2083 जारी गर्दै आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा राप्ती उपत्यका देउखरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेश सभाको स्वायत्तता र लोकतान्त्रिक

0: जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पुरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न 4 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको 4 सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषय को तथ्य परक अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक सिस्टम, न्यू मिडिया, डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटाहारी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्न कार्यदेश दिएको छ। यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट खरिद प्रकरणबारे पनि छानबिन समिति गठन गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। वर्षा र सहकालका देवताका रूपमा पूज्ने रातो मच्छिन्द्रनाथको रथलाई लगन खेलको ठठी टोलबाट तानेर जावले खेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात् वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साहित्य अनुसार लगन खेलको ठठी टोलबाट रोकिएको रथलाई आज जावला खेल पुर्याइएको हो। नेपालको सबैभन्दा लामो मानिएको रातो मच्छिन्द्रनाथको रथलाई जावला खेल पुर्याइएसँगै रथ तान्ने कार्य सम्पन्न भएको र यही आषाढ 6 गते भोटो देखाउने जात्रा सम्पन्न भएपछि यस वर्षको मच्छिन्द्रनाथको सम्पूर्ण रथ जात्रा सम्पन्न हुनेछ। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै नागरिक चौतारी डिजिटल प्लेटफर्मका साथै देशभरका नागरिकसँग प्रत्यक्ष इन पर्सन कार्यक्रम मार्फत पनि जोड्ने तयारी रहेको मन्त्री परिषदको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। 1 वर्ष अघि सुरु भएको सुक्खा बन्दरगाहमा टर्मिनल, भन्सार भवन, सशस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायत संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। भारतीय रुपैयाँमा 2 अर्ब 37 करोडको लागतमा तोकिएको अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको इन्जिनियर केसीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने भनिएको इरानसँगको सम्झौता अझै पूर्ण नभएको बताउनु भएको छ। फ्रान्समा G7 को बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले सम्झौता पूर्ण कार्यान्वयनमा नआए अमेरिकाले इरानमाथि फेरि आक्रमण गर्ने बताउनुभयो। अब आर्थिक समाचार।
4: संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारसँगको विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी 2 वर्षका लागि 3.76 करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार सम्पन्न नेपाल जर्मनी विकास सहकार्य सम्बन्धी द्विपक्षीय वार्तामा सो रकम प्रदान गर्ने घोषणा भएको हो।

0: देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति भएको जर्मनीको दूतावासले जनाएको छ। सहायता रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा क्षमताको प्रवर्धन, विद्युत वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारमा उपयोग हुनेछ। नोबिसे नागडुङ्गा सुरुङ मार्गबाट आगामी साउन महिनादेखि सवारी सञ्चालन गर्ने गरी आवश्यक तयारी थालिएको छ। सुरुङ मार्ग भित्रका सबैजसो काम सकिसकेको र साउनदेखि सञ्चालनमा ल्याउने गरी प्राविधिक परीक्षणको काम भइरहेको नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभयो।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार रमेश टमाटरबाट।
2: विश्वकपमा आज राति पोर्चुगल र डीआर कङ्गो बीच खेल हुँदैछ। नेपाली समयअनुसार राति पौने 11 बजे खेल सुरु हुनेछ। पोर्चुगलको टिममा विश्वका चर्चित खेलाडी मध्येका एक क्रिस्टियानो रोनाल्डो रहेकाले उनको खेल हेर्नका लागि खेल प्रेमीहरू निकै उत्साहित भएका हामी सहजै अनुमान गर्न सक्छौ। यस्तै अर्जेन्टिनाले आजै जारी विश्वकपमा शानदार सुरुवात गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 पराजित गर्दै विजयी सुरुवात गरेको हो। मेस्सीले खेलको 70, 60 र 76 मिनटमा गोल गरेका थिए। यो उनको विश्वकप करियरको पहिलो ह्याट्रिक हो। ह्याट्रिक सँगै उनले विश्वकपमा सर्वाधिक 16 गोल गर्ने जर्मनीका मिरोस्लाव क्लोजको कीर्तिमान बराबरी गरेका छन्। साथै मेस्सीले 6 विश्वकप खेल्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। जितसँगै अर्जेन्टिनाले समूह जेमा 3 जोडेको छ। अर्जेन्टिनाले अब जुन 22 अस्ट्रिया र जुन 28 जोर्डनसँग खेल्नेछ। यस्तै विश्वकपमा डेब्यू गरेको एसियाली टोली जोर्डनमाथि अस्ट्रियाले सहज जित निकालेको छ।
1: अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थान, गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाब। सरकार अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई। पहिचान भएका भूमिहीन सुखमवासीलाई असाढको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलद्वारा प्रतिनिधि सभामा जानकारी। नागढुङ्गा सुरुङ मार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी। इरानसँग हुने भनिएको सम्झौता अझै पूर्ण नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई र फिफा विश्वकप 2026 अन्तर्गत आज राति पोर्चुगल र डीआर कङ्गो बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 समाचार सकियो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। नमस्कार।
3: अब यो सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयबाट एकीकृत परीक्षा अन्तर्गत राप्पा अनद्वितीय श्रेणी अप्राविधिक खरिदार वा स्वसरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना सबैको जानकारीको लागि प्रसारण गरिएको छ। साथै आयोगबाट लिखित परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना समेत सबैको जानकारीको लागि प्रसारण गरिएको छ। विस्तृत जानकारीको लागि मिति 2083 असार 3 बुधबारको गोर्खापत्र र लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा आयोग।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस
5: हरेक शनिबार बिहान 10 समाचार पछि प्रसारण हुँदैछ।
4: तपाईँहरूकै घर आँगनमा गरिने छलफलमा आधारित कार्यक्रम हो स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मिडियम एफका साथै देशभर रहेका FM रिले स्टेशनबाट 98, 100 र 103 MHz एकैसाथ सुन्न सकिन्छ।
5: psb.gov.np radionepal.gov.np र radionepalonline.com मा पनि संसारभर सुन्न सकिन्छ। स्थलगत रेडियो बहस।
6: उपस्थित सम्पूर्ण महानुभावहरूमा नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष प्रस्तुति स्थलगत रेडियो बहस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ। सहकर्मी रीता तिमेल सिन्हा र म मनुका कुँवर। सातै प्रदेशका विभिन्न पालिकामा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आइरहेको छ। रेडियो नेपालबाट हरेक शनिबार बिहान 10 बजेको समाचारपछि अनि बुधबार राति 9 बजेको समाचारपछि यहाँहरूले रेडियो नेपालको एफएम ब्यान्ड 98, 100 र 103 MHz, त्यस्तै मिडियम वेबका विभिन्न किलोहर्जबाट www.radionepal.gov.np बाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्राममा पनि यो कार्यक्रम यहाँहरूले आफूलाई पाएक परेको समयमा सुन्न सक्नुहुनेछ। मेलुङ गाउँपालिकामा गरिने स्थलगत बहस दुई भागमा प्रसारण गरिनेछ। पहिलो भागमा कृषि र व्यावसायिक कृषिबाट भएको आत्मनिर्भरतालाई विशेष गरी समेट्ने प्रयास गर्नेछौँ भने दोस्रो भागमा शिक्षा, स्वास्थ्य लगायत अन्य योजना र कार्यक्रमहरूको बहस हुनेछ। यो जानकारी सँगै अबलाई भने हामी कार्यक्रम अगाडि बढाउँदैछौँ।
7: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको स्थलगत बहस गर्ने क्रममै आज हामी दोलखा जिल्लामा रहेको मेलुङ गाउँपालिकामा आइपुगेका छौँ र यो कार्यक्रम हामीले मेलुङ गाउँपालिकाकै कार्यपालिका हलबाट सञ्चालन गरिरहेका छौँ। बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने जिल्लाकै ठुलो फाँट भएको मनोरम गाउँपालिका मेलुङ गाउँपालिका हो। यो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले पनि एक महत्त्वपूर्ण स्थान मानिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाउँपालिकामा प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जात जाति धार्मिक एकताको धरोहरका रूपमा समेत परिचित छ र मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो भन्ने भनाई पनि रहेको छ।
8: अहिले तपाईँ रेडियो नेपालको स्थलगत बहसमा हुनुहुन्छ र आजको यो बहसको लागि हामी दोलखा जिल्लाको यो विशेष गरेर मनोरम फाँटै फाँटको पालिकामा आइपुगेका छौँ, मेलुङ गाउँपालिका। मेलुङ गाउँपालिका भन्ने बित्तिकै यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको सङ्गम स्थलका रूपमा केही चर्चित कुराहरू भन्नुपर्छ। सैलुङ डाँडा करिब 5 घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ। साविकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुका ठोकर र पौटी गाविसहरू मिलाएर बनाइएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोशी गाउँपालिका, पश्चिममा सैलुङ गाउँपालिका र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गाउँपालिका तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ। यस गाउँपालिकालाई 7 ओडाहरूमा विभाजन गरिएको छ। प्राविधिक शिक्षाका लागि कृषि पकेट क्षेत्रका सम्भावनादेखि नेपालकै पहिलो पटक पाहा पालनका अभियान पनि पालिकामा अघि सारिएका थिए। तर के नागरिक मैत्री नीति तथा कार्यक्रम मार्फत वार्षिक बजेट खर्च भइरहेको छ? के भन्छन् त मेलुङ गाउँपालिका वासीहरू? के कस्ता गतिविधि र सुधार मार्फत मेलुङ समृद्ध हुँदैछ? आजको बहसमा हामी केन्द्रित गर्दैछौँ। आजको यो बहसमा सहभागी हुनुहुने सबै सहभागी महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै सक्रिय सहभागिताको अपेक्षा सहित कार्यक्रमको सुरुवात गर्दैछौँ। आजको बहसमा हामीसँग हुनुहुन्छ मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तामाङज्यू। हजुर, त्यसै गरी हुनुहुन्छ उपाध्यक्ष गायत्री आचार्यज्यू। त्यसै गरेर वडा नम्बर 6 अध्यक्ष कुसुम लामा हुनुहुन्छ। त्यसै गरेर मेलुङ गाउँपालिका वडा नम्बर 2 अध्यक्ष रामकृष्ण भण्डारी हुनुहुन्छ हामीसँग। त्यसै गरेर वडा नम्बर 5 अध्यक्ष ललित बहादुर थापा मगर हुनुहुन्छ। यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अबको लागि भने कार्यक्रमको बहस यो सुरुवात गरौँ। सुरुवातमा दोलखा जिल्लाको एक ग्रामीण पहाडी गाउँपालिका हो मेलुङ गाउँपालिका। समग्रमा दोलखा जिल्लाभित्रका नगरपालिका र गाउँपालिकामा यो पालिकाको महत्त्व के छ? यो पालिकाको पहिचान छुट्टै कसरी हुन सक्छ? के छ यसलाई चिनाउने आधारहरू? पालिका अध्यक्ष हीरा कुमार तामाङज्यूबाट यो पालिकाको पहिचानको महत्त्व के छ यसबाट आजको यो बहसको सुरुवात गर्दैछौँ।
9: रेड नेपालको टिम दुवैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमले मेलुङ गाउँपालिकाभित्र भइरहेको विकास निर्माणका कामहरू, विशेष त मेलुङ गाउँपालिकाले सम्पादन गरेका कामहरूको प्रचार प्रसार हुँदै पालिकालाई नेपालमा मात्र नभई विश्वव्यापी रूपमा चिनाउन एउटा सफल हुनेछ भन्ने आशा मैले हामीले लिएको छौँ। मेलुङ अघि पृष्ठभूमि पनि यहाँले भनिसक्नुभयो। मे भनेको आगो तामाङ भाषामा र लुङ भनेको ज्वाला। साविक मेलुङ गाविस, त्यसपछि डाँडाखर्क, भेटपु, घ्याङसुकोठाउर र पौटी पाँचवटा गाविस मिलेर बनेको मेलुङ गाउँपालिका। यसको छुट्टै विशेषता छुट्टै पहिचान छ। एउटा यो किम्बदन्तीको आधारमा अघि पृष्ठभूमि नै आयो, हामीले त्यही भन्यो एउटा तामाङ भाषाबाट। अर्को कुरा भनेको यो सैलुङ पनि यहाँ मेलुङ गाउँपालिकाको सिमाना हो, दोलखा र रामिछापको सिमाना, र तिनवटा गाउँपालिकाहरू अहिले विशेष त मेलुङ गाउँपालिका, सैलुङ गाउँपालिका र दोरम्बा गाउँपालिकाको बिचमा रहेको सैलुङ, 3100 मिटर हाइटमा रहेको सैलुङ, र यो नेपालमा मात्र नभई विश्वव्यापी रूपमा परिचित सैलुङ जसलाई मेलुङको पनि सिमाना भएको हुनाले मेलुङको मान्छेहरूले यसलाई ऐतिहासिक रूपमा लिने र त्यहाँ धार्मिक रूपमा पूजापाठ पनि गर्ने सैलुङ, र अहिले नेपालीहरू मात्र नभई बाहिर विदेशी पर्यटकहरूको पनि आकर्षकको केन्द्रबिन्दु भएको सैलुङ, सैलुङ र मेलुङ यो दुईवटा शब्दहरूले पनि स भनेको भूमि हो, लुङ भनेको त्यो पनि ज्वाला हो, त्यो माला जस्तो हो, माला पनि मालालाई पनि हामी लुङ भन्छौँ, त्यसैले भूमिहरूको माला भनेर सय थुमको छन् त्यहाँ, त्यो सन्दर्भमा त्यसैको आधारले बनेको यो गाउँपालिका। यहाँ मिश्रित बसोबास गर्छन्, मिश्रित जात जातिहरू छन्, सांस्कृतिक रूपमा बहुसांस्कृतिक छ, यहाँ बहुभाषिक छ, बहुधार्मिक छ, र यहाँ परापूर्व कालदेखि बसोबास गर्दै आएका जात जातिहरू छन्, समुदायहरू छन्, वर्गहरू छन्, र यहाँको आफ्नै खालको पेसाहरू छ, कृषि प्रणाली यहाँ यसको मुख्य आधार चाहिँ कृषि नै हो, यसको दक्षिणमा पूर्वमा तामाकोशी, पश्चिममा सैलुङ, दक्षिणमा मिल्दी खोला र उत्तरमा हामीसँग अदिरी खोला छन्। विशेष त यहाँको गाईखुर महादेव भयो होइन, त्यसपछि विभिन्न गुम्बाहरू लगायतका भ्याकुरे महादेव भयो, यी सबै कारणले परिचित छौँ, र 2074 सालमा स्थानीय तह निर्माण भइसकेपछि यहाँ विकासको चरणहरू सुरु भएको छ। अहिले हामी प्रारम्भिक चरणमा छौँ र हामीले संस्थागत रूपमा अहिले यो पालिकालाई विकास गर्दै जनताको माग अनुसार अगाडि बढ्ने प्रयत्न गरेका छौँ, र यसको थप अरू थप कुराहरू हामी फेरि अहिले छलफलकै क्रममा अगाडि बढाउनेछौँ।
7: अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद छ। अब अध्यक्षज्यूले समग्र यो मेलुङ गाउँपालिकाको परिस्थितिका बारेमा जानकारी गराउनु भयो र भन्नुभयो कृषि नै मुख्य आधार हो भनेर। अब यहाँ हामीले बहसमा सहभागी हुनुहुन्छ, यहाँहरू मध्ये पनि थुप्रै कृषिमा लागेको छु भनेर भन्नुभएको थियो, कृषिमा यहाँहरूले पालिकाबाट चाहिँ के कस्ता सर सुविधाहरू पाउनु भएको छ, उहाँहरूको सहयोग कस्तो पाउनु भएको छ, सहभागी मध्येबाट नै केही कुराहरू सुन्न पाइयो भने, अनि अध्यक्षज्यू उपाध्यक्षज्यूबाट यहाँहरूको समस्याहरू केही छन् कि समाधानको पाटोहरू पनि निस्किन्छन्, त्यसको लागि चाहिँ सहभागीहरूबाट नै केही लिन चाहेँ मैले।
10: नमस्कार, मेरो नाम सम्झन खड्का हो, म गाईखुरा महिला सहकारीको सदस्य प्लस सेतीदेवी महिला समूहको चाहिँ सचिव हो। अहिले मैले जम्मा 19 महिना भयो, 19 महिना अगाडिदेखि मैले अखबारी खोर्सानी सुरुवात गरेको, पोहोरको हिसाबमा मैले समूहको कुरा नगरी म व्यक्ति आफूले गर्दाखेरि चाहिँ मैले जम्मा 2600 बोटमा 6 लाखको खोर्सानीको फल बेचेँ, त्यसपछि मैले 2 लाखको बिउ सिड निकालेर बेचेँ, अनि पोहोरको उसमा चाहिँ मैले 1,20,000 अकबारी खोर्सानीको बिरुवा बेचेको थिएँ, अनि अब हाम्रो अहिले सेतीदेवी महिला समूहमा जम्मा 41 जना समूहका सदस्यमा 200 रोपनी जग्गामा चाहिँ अकबारी खोर्सानी लगाएको छ। पोहोर मैले अकबारी खोर्सानी धेरै मेरो आफ्नो व्यक्तिको नभइकन मैले मेरो समूहको नभइकन मैले 4 नम्बरको अन्तको पनि मैले खोर्सानी उठाएर बेचेको, खोर्सानीको माग एकदम राम्रो आएको, यसमा पनि धेरै छ खोर्सानीको माग, अब कतिको फल छ भने।
11: दिदी बहिनीहरूको समूह रहेछ होइन, समूह मार्फत यहाँहरूले अकबरी खोर्सानीको व्यावसायिक रूपमा उत्पादन गरिरहनु भएको छ, कसरी सुरुवात गर्नुभयो, त्यो समूह कसरी बन्यो?
10: सुरुमा चाहिँ हामी गाईखुरा महिला सहकारी पहिला सुरुमा स्थापना गर्यौँ, त्यसपछि हेफर प्रोजेक्टको सरोर आएर उहाँहरूले सल्लाह दिएर अब के गर्नुपर्छ हामी महिला दिदी बहिनी भनेर उहाँहरूले सल्लाह दिएको कारणले अकबारी खोर्सानी लगाउँछ हाम्रो समूहमा। त्यसको लागि म आफै अगुवा भएर, म कृषि प्राविधिक पनि हो, अनि मैले यो अकबारी खोर्सानी म जसरी नै फलाउन सक्छु भन्ने हिसाबले म अघि बढेको।
11: पालिकाबाट तपाईँहरूले यसरी अकबारी खोर्सानी व्यावसायिक रूपमा उत्पादन गरिरहँदा यो चाहिँ मेलुङको खोर्सानीको बिरुवा है भनेर चिन्ने पनि भइसकेको छ, पालिकाबाट चाहिँ के कस्तो सहयोग पाउनु भयो नि?
10: पालिकाबाट मैले प्राविधिक सहयोग धेरै पाएको छु, अनि विषादी पनि मैले पालिकाबाट लिएर गइरहेको छु, अनि सबै भन्दाखेरि पालिकाबाट मैले पाएको सहयोग भनेको प्रचार प्रसार भएको कारणले गर्दाखेरि मैले जुनसुकै ठाउँमा पनि मैले उत्पादन गरेको अकबारी खोर्सानीको बिरुवा मसँग अरू एभोकाडो बडार घाँसहरू कफीहरू टन्नैको बिरुवा छ, यो सबै प्रचार प्रसारको कारणले मैले बिकिरहेको छु।
11: भनेपछि अब चाहिँ पालिकाले के गर्दै हुन्थ्यो, यहाँको अब अपेक्षा पनि होला, आफैले नि गरिरहनु भएको होला, पालिकाले पनि केही सहयोग गरेको छ कि छैन, तपाईँले जस्तो अझै बिक्री गर्नको लागि प्रचार भएन भन्नुभयो नि, के गर्दै हुन्थ्यो होला?
10: पालिकाले सबै प्रचार प्रसार गरेको कारणले गर्दाखेरि अहिले मसँग जति भए पनि लोकल चिजहरू जति पनि बिक्री भइरहेको छ, जङ्गलमा फल्ने अमलादेखि लिएर खोर्सानी केरा उत्पादन भएको सबै कुरा बिक्री भइरहेको छ।
11: बिक्री चाहिँ कहाँ गएर गर्नुहुन्छ नि?
10: सबैभन्दा धेरै जस्तो काठमाडौँमा गइरहेको छ।
11: यहीँ बाटो जान्छ?
10: सबै यहीँबाट जान्छ, गाडीमा यहाँबाट मैले पठाइदिने, उहाँ काठमाडौँमा सबै उतै जान्छ।
11: अब यति धेरै अब सबैजना माझ यसरी कार्यक्रम सञ्चालन गरिरहँदा पालिकालाई केही धन्यवाद दिन अथवा के गरिदियोस् भन्ने केही भन्नु छ?
10: पालिकाले अब यो अकबारे खोर्सानीको लागि चाहिँ ब्यान्डिङ गरेर कुनै ठाउँमा पठाउन बाहेक कुनै देश विदेशमा अब यी पालिकाबाट एउटा लोगो बनाएर पठाउन पाएको भए चाहिँ एकदम राम्रो हुन्थ्यो। खोर्सानी नभइकन अब यसलाई अचार बनाएर कसरी पठाउने भनेर अरू अरू ठाउँमा धेरै ठाउँमा भएको छ। हाम्रो मेलुङ गाउँपालिकाबाट पनि कुनै यो खोर्सानीको अरू केहीको अचार बनाएर हामीले बाहिर पठाउन सक्यो भनेदेखि अलिक के हुन्थ्यो कि यहाँको महिला दिदीबहिनीले के गर्न सक्नुहुन्थ्यो कि भनिन्छ।
11: उहाँले अकबारे खोर्सानी लगाइरहनु भएको छ, यसलाई अब ब्रान्डिङ गर्न पायो भने अझै राम्रो भनेर भन्नुभयो। यसको लागि मैले फेरि पनि हाम्रो गाउँपालिका अध्यक्षज्यूले केही भन्न खोजिरहनु भएको छ, यसमा स्पष्ट पारिदिनुहोस्।
9: पालिका र विशेष त हेपर इन्टरनेसनल अन्तर्गत हेपर नेपाल भन्ने उहाँहरूको एउटा संस्था छ, त्यससँग हामीले साझेदारीमा यो कार्यक्रम सञ्चालनमा छ अहिले। विशेष त मेलुङ साना किसान तथा पशुपालन भन्ने एउटा युवा लक्षित र महिला लक्षित कार्यक्रम हो यो, र यसमा चाहिँ पालिकाको 70% र 30% त हेपरको भनेर गरेका छौँ, तर कहिलेकाहीँ हेपरको 40 पनि 40 पनि पुग्छ यसमा। अहिले हामीले हेपर मार्फत सञ्चालन गरेको सबै कृषिको अनुदानहरू पालिकाकै अनुदान हुन्। प्राविधिक पाटो अथवा त्यसको विशेष त मेन पावरको पाटो प्रशासनिक खर्च धेरै हेपर अन्तर्गत हुने र सिधै कृषकमा जाने अथवा उपभोक्तामा जाने चाहिँ पालिकाको अनुदान हो। हामीले दुई नम्बरमा नै अर्को डेरी पनि सञ्चालनमा ल्याएको छ, त्यहाँ शोभाजी हुनुहुन्छ, डेरी सञ्चालनमा ल्याएर अहिले हामीले 34 त्यहाँ गाईहरू वितरण गरिसक्यो त्यसै अन्तर्गत, र दुई नम्बरमा हामीले खुर्सानीको जाने नर्सरी सञ्चालन भएको छ र पालिका साथै एउटामा यो कार्यक्रमहरू सञ्चालन छ। र अर्को ब्रान्डिङ गर्ने कुरा र लोगो बनाउने कुरामा चाहिँ हामीले यसपालि कार्यक्रममा यसको राख्ने कुरा छ र यसलाई पालिकाकै लोगो अन्तर्गत लानुपर्छ भन्ने कुरा छ। बजारको त्यति धेरै समस्या, पहिले हामी अहिले बजार पाइँदैन भनेर जति हल्ला गरे पनि बजारको त्यति धेरै समस्या छैन, किनकि यहाँका आलु सुन्तला खुर्सानी अरू अरू गइरहेछ। तर हामीले यसलाई अलिकति विशेष त स्वास्थ्यको मापदण्डले अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनको मापदण्डले पुर्याउने गरी त्यसको परीक्षणहरू गर्ने क्वारेन्टाइनहरू राख्ने अझ राम्रोसँग गर्न सक्यो भने हो, हामी सुरुवाती चरणमा भएको हुनाले यो सुरुवाती चरण हो, यसलाई अझ राम्रो बनाएर जान्छौँ हामी।
7: हामी स्थलगत बहसकै क्रममा मेलुङ गाउँपालिकामा आइपुग्दाखेरि सहभागी मध्ये लगभग 80% त महिला जस्तै लाग्यो मलाई। महिलाहरू यसरी सक्रिय भएर लाग्नु भएकोमा उपाध्यक्षज्यूको पनि केही न केही त अवश्य पनि भूमिका छ होला। उपाध्यक्षज्यूसँगै सोध्न चाहे मैले, महिलाहरूलाई यसरी सक्रिय बनाउनमा यहाँको भूमिका अनि महिलाहरू यसरी कसरी चाहिँ अग्रसर भइराख्नु भएको छ, उहाँहरू के केमा लाग्नु भएको छ, यसका बारेमा केही जानकारी गराइदिनुहोस् न।
12: धन्यवाद। सबैभन्दा पहिला त म रेडियो नेपाल धेरै धेरै धन्यवाद दिन चाहन्छु, सँगसँगै रेडियो नेपालबाट स्थलगत बहसको लागि दोलखा जिल्ला छनौट गरेर दोलखा जिल्लाको पनि मेलुङ गाउँपालिकालाई छनौट गरेर कार्यक्रम प्रस्तुताको रूपमा मनुका कुँवर र रिता तिमल सिन्हाजी हाम्रो पालिकाको यो हलसम्म उपस्थित हुनुभएको छ, तपाईँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो अब प्रश्नको कुरा, पक्कै पनि पछिल्लो समयमा के छ भने हाम्रो देशमा भनौँ, दोलखा जिल्लामा भनौँ, मेलुङ गाउँपालिकामा भनौँ, पुरुषहरूको संख्या अलिकति तुलनात्मक रूपमा बसोबासको हिसाबले, गाउँपालिकाभित्र बसोबासको हिसाबले अलि कम रहेको छ महिलाहरूभन्दा। पुरुषहरू विदेशी कामको सिलसिलामा अथवा भनौँ अध्ययनको सिलसिलामा, जबको सिलसिलामा देशभन्दा बाहिर धेरैजना रहनुभएको, देशको पनि खास गरी काठमाडौँ उपत्यकामा कामको सन्दर्भमा रहनुभएको र जिल्लामा अलिकति कम रहनुभएको अवस्था हुन्छ, र गाउँपालिकाभित्र ओडाभित्र रहने अधिकांश महिलाहरू भएको अवस्था छ पछिल्लो समय, एउटा कुरा। र सक्रियताको कुरा गर्दा जो जसको गाउँमा बसोबास छ अभियसली उहाँहरू सक्रिय हुनुपर्ने भइ नै हाल्छ, र हाम्रो गाउँपालिका कृषि र पशुपालनमा यहाँको जीविकोपार्जन भनेको नै कृषि र पशुपालन रहेको छ, त्यसो हुँदा कृषि र पशुपालनमा मेलुङ गाउँपालिकाका महिलाहरू पुरुषभन्दा अलि बढी सक्रिय रहनुभएको छ। र हामीले के गरेका छौँ भने विगत लामो समयलाई अध्ययन गरेर यदि हामी पछाडि फर्केर हेर्ने हो भने धेरै तालिम गोष्ठीहरू हुने गर्ने गाउँमा, ओडामा, तत्कालीन गाविसहरूमा विभिन्न किसिमका तालिम गोष्ठीहरू हुने गर्ने, तर व्यावसायिक रूपमा अथवा भनौँ उद्यमीको रूपमा चाहिँ त्यति धेरै महिलाहरू या पुरुषहरू जो कोही पनि त्यति धेरै उपस्थित नहुने भनेको मतलब चाहिँ तालिम लिने, गोष्ठी लिने, सर्टिफिकेट लिने, तर उहाँहरू चाहिँ फेरि तालिममा मात्रै सीमित हुनुपर्ने भइरहेको अवस्था चाहिँ विगतलाई हामीले हेऱ्यौँ र हाम्रो कार्यकाल भएपछि हामीले के गर्यौँ भने जसलाई जे काम गर्न रुचि छ उहाँहरूलाई त्यो विषयको तालिम दिने, तर उहाँहरू व्यवसायमा लाग्नुपर्ने महिलाहरू उद्यमी नै हुनुपर्ने, तालिमका लागि मात्रै तालिम गरेर चाहिँ अब गाउँपालिका समृद्ध बन्दैन, महिलाहरूको पनि आर्थिक रूपान्तरण हुँदैन, जीविकोपार्जनमा सुधार पनि हुन सक्दैन भन्ने हिसाबले हामीले तालिम सँगसँगै चाहिँ यो पशुपालन र कृषिका तालिमहरू सँगसँगै महिलाहरूलाई आय आर्जनमा जोड्नुपर्छ भनेर विभिन्न ओडाहरूमा विभिन्न क्षेत्रमा कुनै ओडामा चाहिँ आलुको खेती गर्नुभएको छ, कुनै ओडाका केही कृषकहरूले चाहिँ माछाको व्यवसाय गर्नुभएको छ त्यहाँ पनि महिलाहरूका समूहहरू हुनुहुन्छ, कुनै ठाउँमा तरकारीको व्यवसाय गर्नुभएको हुन्छ, कुनैमा डेरीको व्यवसाय गर्नुभएको हुन्छ भने जसको लागि गाई पालेर चाहिँ दुध उत्पादन गर्नुभएको छ धेरै महिलाहरूले, काहीँ केराको व्यावसायिक रूपले चाहिँ केरा खेती गर्नुभएको छ र यही ओडाको ओडा नम्बर एक पौटी भन्ने ठाउँमा चाहिँ सुन्तलाको व्यवसाय छ जहाँ चाहिँ वार्षिक रूपमा चाहिँ 13-14 करोडभन्दा बढीको सुन्तला चाहिँ उहाँहरूले काठमाडौँमा निर्यात गर्नुहुन्छ, चरिकोट र तामाकोसी जस्ता बजारहरूमा चाहिँ पठाउनुहुन्छ। यसरी चाहिँ महिलाहरूको आय आर्जनमा चाहिँ केही हदसम्म सुधार हुँदैछ। आजको अवस्थामा पनि मेलुङ गाउँपालिकालाई फर्केर हेऱ्यो भने अझै पनि महिलाहरू आर्थिक रूपले जति चाहिँ ढुक्क भएर आर्थिक रूपले चाहिँ आत्मविश्वासका साथ चाहिँ अब मसँगै जति पनि पैसा छ है म कसैको भर पर्नु पर्दैन भनेर आज पनि सन्तोषजनक हिसाबले उपस्थित भइसक्नु भएको अवस्था चाहिँ छैन। यद्यपि सुधार भने चाहिँ मेलुङ गाउँपालिकामा हाम्रो कार्यकाल पछाडि हुँदै गएको अवस्था छ। महिलाहरूको व्यावसायिक रूपले महिलाहरू उद्यमी रूपले अगाडि बढ्ने हिसाबले चाहिँ अलिकति क्रियाशीलै हुँदै हुनुहुन्छ भन्ने मलाई लागेको छ। त्यो मेरो केही सहजीकरण भयो होला, मेरो काहीँ न काहीँ उपस्थिति भयो होला, पालिकाको कुनै न कुनै हिसाबले तालिमको हिसाबले बिउ पुँजीको हिसाबले अनि त्यसपछि उहाँहरूलाई चाहिँ प्रेरणाको हिसाबले कुनै न कुनै हिसाबले हाम्रो सहभागिता भयो होला, तर अमूल्य क्रियाशीलता चाहिँ उहाँहरूकै रहेको छ, अर्थपूर्ण सहभागिता चाहिँ उहाँहरूकै रहेको छ, जसको कारणले आज महिलाहरू चाहिँ तुलनात्मक रूपले अलिकति अग्रसर हुनुभएको हामीले पनि महसुस गरेका छौँ, तर यति मात्रै ढुक्क हुने अवस्था चाहिँ छैन।
13: उहाँले घचघच्याउनु भएर उहाँले लहै आउनुपर्छ लहै गर्नुपर्छ भनेर परिवर्तन भएको जीवन परिवर्तन भएको पहिला कस्तो थिएँ अहिले पालिकाले गर्दा यस्तो भयो भन्ने कोही हुनुहुन्छ?
14: मेरो नाम शुभा बस्ने, मेलुङ गाउँपालिका वार्ड नम्बर 2, श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाको अध्यक्ष। हाम्रो यहाँ पालिका ओडाकै मातहत सल्लाहले नै हाम्रो त्यहाँ डेरी सञ्चालन भएको हो। हामी महिलाहरूले चाहिँ जति नै घरमा काम गरे पनि अब जीविकोपार्जन त अब पुरुषहरूले कमाएर लिएर गएका छौँ, तर आफूले चाहिँ आफ्नो कमाइ आफ्नो भनेको आफ्नै हुन्छ भने जस्तै गरी पालिकाको सोच, ओडाको सोच र सबैजनाको सोचले गर्दाखेरि चाहिँ कृषि खेती अगाडि बढाउँ भनेर हाम्रो उपाध्यक्षज्यूले भनिसक्नुभयो। जुन जुन ओडामा जुन जुन तरिकाको बाली कृषि हुन्छ त्यही हामीले सुरुवात गरेका छौँ भन्नुभयो, गरेको पनि छौँ। त्यही भेगको हिसाबले गर्दाखेरि हाम्रो मेलुङ वार्ड नम्बर 2 श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थामा चाहिँ एउटा डेरी स्थापना गर्ने सहकारीको चाहिँ स्थापना गर्ने सुरु भएर हामीले त्यहाँ सहकारी स्थापना गऱ्यौँ 2080 माघ 5 गते। अनि त्यही सहकारी गरेपछि अब त्यहाँ अब उनीहरूलाई जीविकोपार्जन गर्नलाई के गर्ने त भन्नेले एउटा अब त्यहाँ चाहिँ दुग्ध व्यवसाय गरौँ भनेर चाहिँ हामीले त्यहाँ डेरी स्थापना गर्नुभयो पालिका ओडा सबै मिलेर। अब हेफर प्रोजेक्ट पनि त्यतिखेर हुनुहुन्थ्यो अनि हामीले सुरुमा त 25 लिटर दुधबाट सुरु गऱ्यौँ 2081 भदौ 1 गतेबाट डेरी सञ्चालन गरेको। त्यो हुँदाखेरि पालिकाबाट 50% चाहिँ अनुदान, त्यसको साथसाथै सहयोग साथ एउटा हुँदै 34 गाई चाहिँ हामीले चाहिँ चितवन पुगेर ल्याएर चाहिँ दिनको प्रति लिटर 500 लिटर दुध उत्पादन गरेर हामीले चरीको डिडिसीमा चाहिँ दुध बेचिराखेका छौँ, बेचेका छौँ र त्यहाँ अलि अब व्यापार व्यवसायले अलि बजेट चाहिँ त्यस्तै उ नभएको कारणले गर्दाखेरि अलि समयमै कृषकले अलि भुक्तानी नभएकोले चाहिँ अलि चिन्तित हुनुहुन्थ्यो र अहिले फेरि हामीले चाहिँ गौरी शङ्करतिर चाहिँ मासिक नै रूपमा चाहिँ अब कृषकहरूलाई नै गाह्रो परो दाना खुवाउनलाई गाईको पाल्नलाई भनेर चाहिँ अनि महिनै पछि भुक्तानी हुने ठाउँमा चाहिँ गौरी शङ्कर डेरीमा चाहिँ हामीले अहिले दुध दिन लगाइरहेका छौँ र अब त्यहाँ पनि बिहान बेलुका त हामीले घाँस काट्छौँ गर्न त योभन्दा पहिले हामीले कृषि नै गरिरहेथ्यौँ, वस्तुहरू नै पालिरहेथ्यौँ, तर 1-2 रुपियाँ पैसा हातमा पर्ने ओर्ने हुँदैन थियो भने अहिले चाहिँ अब त्यहाँका दिदीबहिनीहरूले चाहिँ घाँस काटे पनि महिना मरेपछि भए पनि आफूले चाहिँ यति कमाइ यति आयो मेरो भन्न सक्नुभएको छ, नत्र पुरुषसँगै केही निर्भरमा चाहिँ यो दिनुहोस् न हामीलाई यति पैसा यता जानु पर्यो, चुरा लाउनु पर्यो, धागा लाउनु पर्यो, कपडा किन्न पर्यो भनेर भन्न पर्थ्यो भन्थ्यो नि। अहिले त त्यहाँ अब हाम्रो समूह समूहमा पनि छ, बचत पनि गरिराखेका छौँ सहकारीमा पनि। अब अहिले हाम्रो यहाँ सम्झनाले भन्नुभयो, पहिला सुरुमा त्यही सहकारीबाटै समूह बन्यौँ, उहाँ पनि अहिले संसारै प्रचार प्रसार हुनुभयो। त्यही समूह सहकारीबाटै त मैला गर्नुपर्छ भनी त जानेको हो नि, नत्र त हामीलाई त थाहा हुने थिएन। अनि अहिले अब त्यहाँको हामीलाई चाहिँ जीविकोपार्जन गर्न त्यहाँको महिलाहरूलाई चाहिँ सहज र सजिलै तरिका भइराखेको छ। अब खोर्सानी बेच्ने खोर्सानी गर्नुभएको छ, केरा खेती गर्नुभएको छ, केरा गर्नु बिक्री हुन्छ, बेसार पनि त्यहाँ उत्पादन हुँदैछ, बेसार बिक्री हुन्छ, अब त्यहाँ हाम्रो अब दुध बेचेर पनि हुन्छ।
7: आर्थिक रूपमा महिलाहरू सक्षम भएपछि घर परिवारमा इज्जत चाहिँ कतिको हुने रहेछ त्यो पनि अनुभव छ होला नि, त्यसको बारेमा पनि केही भनिदिनुहोस् न।
14: धेरै हुन्छ, इज्जत हुन्छ, नत्र त म पाउँछ नि यति सक्षम छु उसै छ भन्ने कुरा चाहिँ मान हुन्छ। त्योभन्दा पहिला अब घाँस काट्यो भ्याक्का फालो छैन, योभन्दा पहिला पनि अब घाँस दाउरा खेतीपाती त गरेका थियौँ, पैसा छैन, घाँस त हामीले काटिरहेको थियौँ, मही खान्थ्यौँ, अब भएको ओलार पलार बाँड्थ्यौँ। अहिले त छ डेरीमा चाहिँ दुध दियो, पैसा आउँछ, पैसा भएपछि जे चिज भने त्यसैमा सहज हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नु भएको छ हाम्रो महिला दिदीबहिनीहरूले पनि। त्यही भएर हामी पनि लगाइरहेका छौँ, हामी साथसाथै वडा पालिका सम्पूर्णले। अहिले हामी चाहिँ अब त्यो सुरुमा खोल्दा त हामीलाई त कत्रो कत्रो पाहाडै जस्तो भयो, हामीलाई केही अझै पनि अब पढ्न त पढियो, प्लस टू त गरे हो, तर त्यस्तो ऊ छैन कि अब के पढ्यो पढ्यो भने जस्तो। अहिले नयाँ युग नयाँ जमाना आए अनुसारले गर्दाखेरि अलिक गाह्रै हुन्छ, अनि सानो चिज पनि हामी अब पालिकाको सरहरू वडाहरू सबैजनाको मातहतमा सहयोग साथमै मात्रै हाम्रो सहकारी चलिरहेकै छ, सिक्दैछौँ हामी पनि, त्यसको साथसाथै जाँदैछौँ, सहयोग छ हामीलाई।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट स्थलगत बहस कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम स्थलगत रूपमै गएर हामी सञ्चालन गर्ने गर्छौँ। यसै क्रममा दोलखा जिल्लाको मेलुङ गाउँपालिकामा स्थलगत बहस सञ्चालन भइरहेको छ र यो स्थलगत बहस सञ्चालनको रेकर्ड प्रसारण शनिबार बिहान 10 बजेको समाचारपछि अनि पुनः प्रसारण बुधबार राति 9 बजेको समाचारपछि कार्यक्रमको तालिका अनुसार प्रसारण हुनेछ। स्थलगत बहसको लागि हामीसँग गाउँपालिका अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, त्यस्तै प्रशासकीय अधिकृत हुनुहुन्छ, पालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न ओडाका अध्यक्ष जनप्रतिनिधि सदस्यहरू हुनुहुन्छ, त्यसै गरेर विभिन्न समूहमा रहनुहुने महिला दिदीबहिनीहरू हुनुहुन्छ जो गाउँपालिकाबाट प्रत्यक्ष लाभान्वित भई आफ्नो जीवनस्तर उकासिरहनु भएको छ, त्यसै गरेर विभिन्न पेसा व्यवसायमा रहनुभएका व्यक्तित्वहरू पनि हुनुहुन्छ स्थलगत बहसको लागि। स्थलगत बहस अन्तर्गत मेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको बहसको पहिलो भाग हामी यति बेला सुनिरहेका छौँ, दोस्रो भाग भने अर्को हप्ता प्रसारण हुनेछ। अब फेरि पनि कार्यक्रमलाई अगाडि बढाउँ।
7: दुध डेरी मेलुङ गाउँपालिकाको वडा नम्बर 2 रहेको छ भनिरहँदा दुध डेरी सँगसँगै अन्य के कामहरू भइरहेको छ त वडाध्यक्ष रामकृष्ण भण्डारीज्यूलाई मैले सोध्न चाहेँ।
16: नमस्कार, म रामकृष्ण भण्डारी, मेलुङ 2 वडा अध्यक्ष। हामीले गाउँपालिका अघि अध्यक्षज्यूले भनिसक्नुभयो, गाउँपालिका 70% हेपर प्रोजेक्ट नेपाल 30% जोइन्ट प्रोजेक्ट हामीले सञ्चालन गरिरहेका छौँ र हेपर प्रोजेक्ट विशेष गरी महिलामुखी भएको कारणले हामीले मन पराएको प्रोजेक्ट हो त्यो। त्यसो भएको हुँदा हाम्रो 7 वार्डमा महिलाहरूको समूह छ, लगभग एउटा समूहमा 25-30 बेसीमा 35 हाम्रो टोल टोलमा समूह छ र यो समूह मार्फत प्रोजेक्ट मार्फत हामी काम गरिरहेका छौँ र मैले विशेष गरेर 2 वडा अध्यक्ष भएको नाताले हामीले 3 हामी निर्वाचित भएको 3 हामीले वडा समितिमा निर्णय गरेका छौँ। हामी डेरी स्थापना भएको 5 हामी प्रत्येक घर परिवार आमदानी 10,000 पुर्याउँछौँ र 10 हामी 20,000 पुर्याउँछौँ भनेर हामीले निर्णय गरेका छौँ। यो सँगसँगै पालिका प्रोजेक्ट मार्फत चाहिँ यो डेरी त हामी पालिका मार्फतै अनुदानमा सञ्चालन गरेका हौँ। हामीले समूह हुँदै गर्दाखेरि हामीले 21 लाख बजेट त छुट्यायौँ पालिका मार्फत डेरी स्थापना गर्नको लागि र हामी कसरी सञ्चालन गर्ने भन्ने हामीसँग बहस चलिरहेका थियौँ र हामीले सल्लाह गऱ्यौँ यही समूहबाट चाहिँ हामी सहकारी बनाऊँ, त्यो मार्फत चाहिँ हामी डेरी सञ्चालन गरौँ भन्ने हामी निर्णयमा पुग्यौँ। हामीले 2 सहकारी स्थापना गऱ्यौँ। यो सहकारी 2 महिला सहकारी 2 मात्रै नभएर यो मेलुङ गाउँपालिका भरिको हामी 2 उठाउँदै 3, 4, 5, 6, 7 वार्डमा चाहिँ हामी यो महिला सहकारीले चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्छ, विशेष कृषिमा र अघि सहकारीको अध्यक्षले भने जस्तै हामीले 500-550 लिटर दुध सङ्कलन गऱ्यौँ। पालिकाको तर्फबाट हामीले 34 गाई खरिद गरेर अघिल्लो साल खरिद गरेर ल्याइसकेका छौँ र कोही अहिले दुहाउने छन् कोही ब्याउने छन्। अहिले पनि 300 हारिमा दुध छ दैनिक। त्यसो भएको हुँदा हामी गाउँपालिकाले यी चिजहरू गरिरहँदा कृषकहरू पनि त्यतिकै चासो हुनुपर्छ, दुइटैको बराबर हुनुपर्छ। हाम्रो चासो र कृषकहरूको चासो मिल्नुपर्छ, मिलेन भनेदेखि त्यो ग्याप हुन्छ। र हामीले यो वर्ष पनि गाई खरिद दाना बनाउने के भन्ने फ्याक्ट्री सहकारी आफैले दाना बनाउने गरी कारखाना स्थापना गर्दैछौँ। हामीसँग बजेट छ। त्यो सँगसँगै हामीले पालिकाको तर्फबाट कच्चा पदार्थ पनि हामी केही किन्छौँ र हामी दुधलाई दुध व्यवसायलाई चाहिँ हामीले स्तरीय रूपमा विस्तार गर्दै जाने पालिकाको लक्ष्य छ, हाम्रो वार्डको पनि त्यही हो। यो सँगसँगै हामीले अघि उपाध्यक्षले कुरा उठाइसक्नु भयो, हामी फलफुल खेतीमा लागिरहेका छौँ। हो, एक नम्बर वार्डले 13-14 करोडको सुन्तला बेच्छ, दुई नम्बर वार्डमा आलु र केरा गर्दा 2-3 करोडको बेच्छ, तिन नम्बरमा आलु खेती नै छ सबै र 2-3 करोडै लिन्छ होला सरदर, र 4 नम्बरको यो माथिल्लो बेल्ट आलु खेती, तल्लो बेल्ट केरा खेती छ, 5 नम्बरमा आलु खेती, 6 नम्बरमा तरकारी खेती, 7 नम्बरमा अहिले व्यावसायिक रूपमा माछा पालन र कुखुरा लोकल कुखुरा पालन छ। त्यसो भएको हुँदा यी चिजहरूलाई आर्थिक जनताको आर्थिक जीवन स्तर उठाउनको लागि एकैचोटि हुँदो रहेछ, बिस्तार बिस्तार बिस्तार पिकअप हुँदै जाँदो रहेछ। मैले अघि सम्झनाले भनिसकिन् उनले 7 लाख जतिको अघिल्लो वर्ष खर्च नै बेचिन् होला, यो वर्ष पनि बेर्नाहरू बेचिरहेको छ। त्यो सपोर्ट भनेको हामी गाउँपालिकाको वार्डको प्रोजेक्ट मार्फत पनि हो। यो बिउ हामीले अगर खोर्सानीको बिउ सन्दसरले लगभग चितलाङबाट ल्याउनु भएको जस्तो लागेछ, उहाँबाट ल्याउनु भएको छ, त्यही विस्तार हुँदैछ अहिले हाम्रोमा बिरुवा। त्यो सँगसँगै हामी फलफुल खेतीलाई प्रोत्साहन गरिरहेका छौँ र फलफुल दुध अकबरे खोर्सानी गर्दै हामी अरू बालीहरू पनि विस्तार गर्दै जाँदाखेरि हामी मेलुङ गाउँपालिकाका सबै जनताहरूको आर्थिक जीवन स्तर उठाउन सक्छौँ भन्ने हामीलाई लागेको छ। धन्यवाद
17: हजुर। यसो भनिरहँदाखेरि विशेष गरेर यो पालिकामा कृषि त्यस्तै पशुपालन अनि कृषिमा पनि विशेष तरकारी बाली फलफुल बालीको उर्वर सम्भावना देखियो। अब कृषि भन्ने बित्तिकै अहिलेको यो जलवायु परिवर्तनले गर्दा सिँचाइको पनि आवश्यकता पर्छ। सिँचाइ पानी कसरी लगाउने त? पानी लगाउनको लागि पनि त व्यवस्था गर्नुपर्ने हुन्छ। जस्तो यहाँहरूले व्यावसायिक रूपमा खेती गरिरहँदा कसरी सिँचाइ गर्नुहुन्छ? सिँचाइको लागि पनि पालिकाले केही सहयोग गरेको छ अथवा पालिकाको कुनै कार्यक्रम सञ्चालन भइरहेको छ? यहाँहरूलाई केही थाहा छ भने जानकारी गराइदिन सक्नुहुन्छ।
18: रामेश्वर अधिकारी, मेलुङ गाउँपालिका वार्ड नम्बर 4 को कार्यभार अध्यक्ष। किनभनेदेखि अब हाम्रो गाउँपालिकाले जति पनि साथ र सहयोग गरेर अगाडि बढाउनु भएको छ त्यसमा उहाँहरूलाई अति नै धन्यवाद। एउटा संस्था थियो हेफर भन्ने, त्यसले चाहिँ हाम्रै दिदीबहिनीहरू दाजुभाइहरूले नि गर्नलाई अलिकति हिचकिचाएर मेरो वडामा चाहिँ अलिक कम गर्नुभयो। अनि एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष मिलेर एउटा फ्रन्सेट भन्ने संस्था ल्याउनु भएको छ, त्यसले चाहिँ अत्याधिकै राम्रो गर्यो। तर साबिक हाम्रो 2-3-4 नम्बर चाहिँ छुटेछ, त्यसले गर्दा हामी पछुताउनु पर्छ। यसले चाहिँ के दिँदो रहेछ भनेदेखि ड्रम चाहिने ठाउँ ड्रम, पाइप चाहिने ठाउँ पाइप, हजारी चाहिने ठाउँमा हजारी, सम्पूर्ण किसानको हितको लागि काम गर्नको लागि चाहिने सामग्री सम्पूर्ण दिँदो रहेछ। त्यो छुटेर चाहिँ अलिकति चित्त दुखाइ छ साबिक 2-3-4 मेलुङ गाउँपालिका वार्ड नम्बर 4 को चाहिँ फेरि त्यो अरू वडा होइन फेरि। अनि योभन्दा अगाडि उहाँहरूले प्रोत्साहन दिएर सबै कुरो गराएको छ, तर हाम्रो भेटबुट 4 को चाहिँ माथिर लेखा चाहिँ आलु खेती प्रशस्त हुन्छ, तर यसपालि चाहिँ मजाले रोग लगाएर नष्ट भएको छ। अनि अरू कामको लागि चाहिँ सकेको ठाउँमा भेटेको ठाउँमा अलिकति टाठा बाठाले सबै कुरो राम्रैसँग गरेर लानुहुन्छ। किसानको हितको लागि गाउँपालिकाले अगाडि नै बढाएको छ। अब सिँचाइ गर्नको लागि त कतिपय ठाउँमा कुलो छ, कुलो खन्नलाई वडाले नि पैसा हालिदिएको हुन्छ, गाउँपालिकाले नि हालिदिएको हुन्छ, वडाले नहाले ठाउँ गाउँपालिका हालिदिएको हुन्छ, त्यो कुलो राम्रोसँग व्यवस्थित गरेर खनेको हुँदैन। सिँचाइ भएन भने एकचोटि बनाएको कुलोले त कमसेकम 4-5 वर्ष थ्याओस्, 6 महिना नि थ्याक्दैन। त्यसलाई चाहिँ अलिकति मध्यनजर लगाएर गाउँपालिकाले र प्राविधिकले अलिकति टाइट गर्नु पर्यो। 7 नि गरेकै छ, 4 पनि तल्लो इलाकामा केरा खेती, माथिल्लोमा आलु नस्पाती सबै स्याउ, यहाँको अवस्था अनुसार सबै फल्छ फुल्छ। अनि सबभन्दा अन्तिममा खाने बेलामा चाहिँ एउटा जङ्गली जनावरले नष्ट पार्छ, अब के गर्नु गर रित्तो यो चाहिँ निराकरण हुँदैन। यो बाँदर भन्ने जन्तुलाई चाहिँ जोगायो एकै घन्टामा नष्ट पार्छ, अब 3 महिना लगाएर उत्पादन बनाएको हुन्छ, अहिले अब गहुँको सिजन हुन्छ, गहुँ जोगा जोगा एकै दिन आएर एक घन्टामा नष्ट पारिदिन्छ, भोलि पर्सि मकै लगाए मकै भात मात्रै सिद्धिदिन्छ, यसलाई पनि हजुरहरू मार्फत सम्बन्धित निकाय पुगेर त्यसलाई पनि निराकरण गर्नुहोस्, मेरो भन्नु यति छ, धन्यवाद।
13: उहाँले जसरी जो यो कृषिकै कुरा गर्नुभयो, यो बाँदरको व्यवस्थापन भनेको यो अहिले राष्ट्रिय समस्या जस्तै भएको छ कृषिको लागि, यो त संसदमै उठेको पनि यहाँहरूलाई नि थाहा छँदैछ, कति सांसदहरूले बाँदर व्यवस्थापन कसरी गर्ने भनेर भनिरहनु हुन्छ, नयाँ सरकारले पक्कै पनि बाँदर व्यवस्थापनको लागि केही न केही राष्ट्रिय कदम नै चाल्ला भन्ने हाम्रो अपेक्षा हो। अब यसो भनिरहँदा यहाँ अहिले स्थलगत बसमा हामीसँग अब कार्यवाहक वडाध्यक्षज्यूहरू, त्यसै गरेर कार्यपालिका सदस्यज्यूहरू, शाखा प्रमुखहरू, त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेल पनि हामीसँगै हुनुहुन्छ। अहिले म विशेष गरेर स्थानीय पत्रकार उहाँले लेखिरहँदा, उहाँले अनुगमनको पाठबाट हेरिरहँदाखेरि के पाउनुहुन्छ गाउँपालिकामा, जसरी सिँचाइको कुरा पनि आयो, कृषिको सम्भावनाको कुरा आयो, केही व्यवस्थापनका कुराहरू पनि आए, यहाँको तर्फबाट गाउँपालिकाले गरेका कामहरू र गाउँपालिकाले गर्न सक्ने सुधारहरू के हुन सक्लान्?
19: सर्वप्रथम त यो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालद्वारा स्थलगत बहस हाम्रो मेलुङ गाउँपालिकामा आयोजन गरिदिनु भएकोमा म रेडियो नेपालप्रति हार्दिक आभार प्रकट गर्दछु। र यहाँको प्रश्न, म स्थानीय पत्रकारको हैसियतले हेर्दाखेरि मेलुङ गाउँपालिकाले पछिल्लो सम अवस्थामा आउँदाखेरि कृषि लगायत जनताका हरेक आर्थिक आय आर्जनमा ठुलो योगदान दिँदै आएको छ। हुनसक्छ सयमा सय निपुण त काहीँ पनि हुँदैन, तर पनि पालिकाको सहयोग गर्दाखेरि यथेष्ट सहयोग देखिन्छ। पालिकाले चाहिँ एफर प्रोजेक्ट नेपाल, त्यस्तै खाद्य सुरक्षा तथा सुधार एउटा आयोजना हुने छ, त्यो आयोजन सहकार्य गरेर धेरैवटा कृषिका कार्यक्रमहरू आयोजना गरेको छ, कृषि कार्यक्रमहरू लागू गरेको छ, पशुपालनदेखि लिएर त्यतिखेर फलफुल खेतीदेखि लिएर तरकारी बालीदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ पालिकाको साथ सहयोग रहेको मैले पाएको छु। र यतिले मात्र अझै पुग्दैन, म मेरो घर पौटी यस पालिका वडा नम्बर 1 पर्छ। हाम्रो पालिकामा लगभग वार्षिक रूपमा सुन्तला मात्रै 13-14 फल्छ, अघि भर्खर हाम्रो पाश्चिमी जमिनले भनिसक्नु भएको छ। त्यस्तै त्यो मात्रै नभएर मेरो पालिका वडा नम्बर 1 नै एउटा गोलभेडा खेती वा हाइब्रिड खेती गर्नुहुन्छ, त्यहाँ किसानहरूले वार्षिक 10-12 करोडको चाहिँ बिउ उत्पादन गर्नुहुन्छ, त्यसै गरी गोलभेडाको दाना बिक्री वितरण गर्नुहुन्छ, अनि यस्तै अन्य केरा एउटा मेरो गाउँमा एकजना छिमेकी भाइ हुनुहुन्छ रामप्रसाद पाठक भन्ने, उहाँले वार्षिक 5 लाखको केरा उत्पादन गरेर बेच्नुहुन्छ। र यो बजारको कुरा आउँदाखेरि बजारको जति पनि छ मात्र उत्पादन गर्नु पऱ्यो, उत्पादन राम्रो हुनु पऱ्यो, क्वालिटी हुनु, गुणस्तरीय हुनु पऱ्यो, गुणस्तरीय उत्पादन भयो भनेदेखि जति पनि बजार पाइन्छ। मात्रै हामी किसानहरूले के गर्नु पऱ्यो भने किसानले आफूले उत्पादन गरेका कुराहरू जुन छ नि, हामीले गरेका फलफुलहरू भयो, तरकारीहरू भयो, ती कुरा गुणस्तर हुनु पऱ्यो होइन, सबैले त्यसलाई चाहिँ मनपर्ने खालको हुनु पऱ्यो। त्यति भयो भनेदेखि किसानको आमदानी घर घरमै छ। तर यति हुँदा हुँदै पनि पालिकाले गरेको सहयोग उल्लेखनीय छ, र अझै पनि पालिकाले, म के भन्छु भने मेरो वडामा वार्षिक 13 करोड सुन्तला फल्छ, त्यहाँ एउटा कोल्ड स्टोर भइदियो भने त्यति जुन बेला सुन्तला फल्छ त्यो सुन्तला हामीले बिक्री गर्दाखेरि हामी कहाँमा बगैँचामा आएर व्यापारीहरूले किलोको 50-55 रुपियाँ 60 रुपियाँसम्म हाल्नुहुन्छ, त्यही सुन्तला अहिले कोल्ड स्टोरमा स्टोर गरेर राखेर हिजो आज बजारमा लाग्ने भनेदेखि किलोको 3-4 सयसम्म बिक्री हुन्थ्यो। र यसले गर्दा मैले पालिकालाई के गर्न चाहेँ भने पौटीमा उत्पादन हुने सुन्तलाको लागि एउटा पालिकाबाट सम्भव हुन्छ, पालिकाबाट हुँदैन भने मातृ निकाय जहाँ हुन्छ त्यहाँबाट पहल गरेर एउटा कोल्ड स्टोर निर्माण गरिदिनु भयो भनेदेखि पौटीको लागि त्यहाँ किसानको लागि अत्यन्तै आम्दानीको बाटो एकदम धेरै डबल त्यो बढी हुने मैले देखेको छु। यस्तै गरी त्यहाँ उत्पादन हुने कुराहरू र यो पालिकामा भएका जुन छन् आलु उत्पादन छन् होइन, विभिन्न खालको फलफुल उत्पादन भइरहेको छ, दुध उत्पादन भइरहेको छ, त्यो दुध उत्पादन पनि त्यो हामीले अरूलाई दिनुभन्दा पनि यहीँ त्यहाँका दुधबाट बन्ने छ नि, दुध पदार्थबाट बन्ने कुराहरूलाई त्यही उत्पादन गरेर जस्तै खुवा बन्न सक्छ, हामीमा चिज बनाउन सकेला, हामीले थुप्रै बनाउन सक्छौँ हामी होइन, ती कुराहरू यहीँ उत्पादन गरेर बजारीकरण गऱ्यो भने र मेलुङ गाउँपालिकालाई नामबाट ब्रान्डिङ गर्न सक्यो भने यो चाहिँ जब मेलुङको सुन्तला हो, यो मेलुङको खुवा हो, यो मेलुङको खुर्सानी हो भनेर अघि सम्झना मैले भन्नुभएको थियो, यसैले ब्रान्डिङ गर्न सक्यो भने एउटा मेलुङको पहिचान पनि भयो र मेलुङ समग्र मेलुङमा विश्वभरि नै अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेलुङलाई चिन्न सकिने एउटा बाटो पनि बन्यो। र अर्को कुरा, मेलुङका रहेका सबै आम जनताहरूको आम कृषकहरूको आय आम्दानी पनि वृद्धि हुन सक्छ। र मैले समग्रमा मैले यहाँबाट स्थानीय रूपमा कलम चलाइरहँदाखेरि मैले मेलुङमा गरेका धेरै कार्यक्रमहरू छन्, मेलुङ पालिकाले जुन हाम्रो अध्यक्ष उपाध्यक्ष आफै खट्नु भयो, लाग्नु भएको छ, उडाछि लाग्नु भएको छ, सबैले आफ्नो ठाउँबाट उल्लेख्नु सहयोग गरिरहनु भएको छ, त्यो सहयोगलाई किसानले पनि यो सहयोग मेरो लागि गरेको भनेर बुझिदिनु पऱ्यो। पालिकाले उहाँले बाटो देखाइदिने हो, उहाँले अनुदानको व्यवस्था गरिदिने हो, तर त्यो किसानहरू जुन हामी जसले गर्छौँ नि, हामीले सिँचाइ कुरा गरिरहेको छौँ, हामी कुलो बनाउँछौँ, त्यो कुलो बनाउँदाखेरि त्यहाँको उभा छौँ, त्यहीहरूले यो कुलो मैले बनाएको हुँ, यो कुलो मलाई चाहिन्छ भनेर बनाउनु पऱ्यो, यो अर्काले बनाएको होइन भनेर ठान्नु पऱ्यो। र कतिपय अहिले अवस्थामा विकास निर्माण काम के भइरहेको छ भने हामीले हामी गर्छौँ, हामी आफै गर्छौँ गर्नु चाहिँ, तर त्यो हामी मेरो लागि भने गर्दैनौँ, हामी यो हामी अर्कालाई भने गरिदिन्छौँ। त्यसले गर्दाखेरि भएका आयोजना पनि कतिपय बिग्रेका पनि छन्, कति सुधार अनुभव पनि छन्। त्यसले गर्दाखेरि त्यो पालिकाले पनि यसमा चाहिँ अलिक कडा खालको अनुगमन गरिदिनुपर्छ र भएका विकास निर्माण काम गर्नु पनि स्थानीय तवरमा भएका जुन विकास हुन्छ नि, सिँचाइ लगायत, खानेपानी लगायत, सबै कुराहरू छन्। यी कुराहरूमा पालिकाले के गर्नु पऱ्यो भने अलिक राम्रो अनुगमन गरेर जहाँ कुलोको आउने ठाउँमा खोला नाला छन् त्यहाँ सिँचाइको कुलाकै व्यवस्था गर्नु पऱ्यो, र भएन भने पनि जहाँ चाहिँ अब थोरै थोपा सिँचाइबाट एउटा ड्रम राखेर भए पनि सानो पाइपको व्यवस्था गरेर भए पनि होइन हामीले सिँचाइ व्यवस्था गर्न सक्यौँ भने अझ यो मेलुङ गाउँपालिकालाई उर्वर भूमि बनाउन सकिन्छ र यहाँ भएको उत्पादनहरूलाई बजारीकरण गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हामीले पुर्याउन सक्यौँ भनेदेखि एउटा मेलुङको पहिचान पनि हुन्छ। मेलुङको पहिचान हुनु भनेकै मेलुङको समृद्धि हुनु भनेकै एउटा आम जनताहरूको समृद्धि हो भन्ने लाग्छ। धन्यवाद।
17: उहाँले सम्भावनाका कुराहरू गर्नुभयो, सँगै यो प्राविधिक पक्षको अपेक्षा गर्नुभयो कि कोल्ड स्टोर भयो भने साँच्चै यहाँको उत्पादनलाई लामो समयसँग भण्डारण पनि गर्न सकिने भयो र बिक्री वितरणको लागि त्यो ठाउँसम्म पनि पुर्याउन सकिने भन्नुभयो। के यो सम्भावना छ आगामी दिनमा कोल्ड स्टोर राख्न? अध्यक्षज्यूबाट जवाब चाहिँ।
9: धन्यवाद। विशेष त धेरै सान्दर्भिक कुराहरू उठेका छन् र पालिकाले पनि जनताकै चाहनालाई मध्यनजर गर्दै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छौँ हामीले। विशेष त यहाँ अहिले दुई तिनवटा कुरा थप उठेका छ, अहिले पालिकाले सम्पादन गरेको कामहरू र पालिकाले फेरि गर्नुपर्ने कार्यक्रमहरू कामहरूको सन्दर्भमै हामी छौँ आज। कोल्ड स्टोरको सन्दर्भमा मैले योभन्दा अघिल्लो लगातार हामी आइसकेपछि पहल गरेका छौँ तर अहिलेसम्म सफल हुन सकेको छैन। यो वर्ष पनि हामीले कोल्ड स्टोरको लागि लेखे प्रदेश सरकारले सङ्घीय सरकारमा लेखेर पठाएछौँ र अर्को कुरा गत वर्ष अलि समय पुगेन, यो वर्ष चाहिँ भारतीय राजदूतवास मार्फत भारतीय सरकारलाई करिब 20 करोडको अनुदान दिने गर्छन् उहाँहरूले यो पहाडी जिल्लाहरूमा, त्यतातिर जानुपर्ला भन्ने कुरो छ। त्यसको लागि चाहिँ हामीले जग्गा प्राप्ति गर्नुपर्छ, करिब करिब 10 रुपियाँभन्दा बढी जग्गा प्राप्ति गर्नुपर्छ। त्यो सन्दर्भमा पनि मैले वडाजीसँग त्यहाँ छलफल गरेका छौँ। त्यसो भयो भने जग्गा प्राप्ति भयो भने त्यसलाई हामी अगाडि बढाउन सक्छौँ। यसले पक्कै पनि त्यहाँको सुन्तलालाई बेमौसमी अर्थात् चाहिँ त्यो सिजनभन्दा अरू बेलामा पनि प्रयोग गर्न सकिन्छ र त्यसमा किसानहरूको आय आर्जन बढ्छ भन्ने कुरा यसले पक्कै पनि फाइदा लिनेछ। र अन्य कुराहरू पनि छ, पौडीमा सँगसँगै धेरै कुराहरू छन्, खुवाहरू छन्, सबै छन्। दुई नम्बरमा केराहरू छन्, यी सबै कुराहरू छन्। तर जति पनि उत्पादनहरू छ यो उत्पादनहरूलाई स्थानीय रूपमै हामीले त्यसलाई ग्रेडिङ गर्न अहिले त्यति धेरै सम्भव छैन, किनकि त्यसलाई जुन ग्रेडिङ गरेर अथवा त्यसको जुन लेबलिङ गर्न सकेको भए अझ राम्रो हुन्थ्यो भन्ने कुराहरू। आलु धेरै करिब 16 करोडभन्दा बढीको आलु 3 नम्बरबाट निकास हुन्छ, जान्छन् त्यो बाहिर निर्यात हुन्छ 3, 4, 5 विशेष त 3 नम्बर धेरै। त्यसपछि सुन्तलाको कुराहरू भयो, अन्य कुराहरू धेरै कुराहरू छन्। तर यसलाई चाहिँ हामी क्रमशः प्राथमिकताको आधारमा गर्दै जाने कुराहरू हामीसँग अर्को नेपाल सरकार अन्तर्गतै आयोजना एउटा छ, वर्ल्ड ब्याङ्कको फान्सेप खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम, त्यो मार्फत पनि कार्यक्रमहरू सञ्चालनमा छ। धेरै कार्यक्रमहरू छन्, धेरै चाहिँ आज यहाँ हाम्रो लाभग्राहीहरू र त्यो कार्यक्रममा समावेश दिदीबहिनीहरू यहाँ हुनुहुन्छ अथवा किसानहरू हुनुहुन्छ त्यो सन्दर्भमा, र हेफरसँगको साझेदारी कार्यक्रमहरू पनि त्यस्तै छ। हामीले सबै वडाहरूमा सञ्चालनमा ल्याएको छौँ त्यसलाई। त्यसैसँग सबै कुरा, अर्को कुरा के हो भने स्थानीय सरकारले मात्रै सबै कुरा अहिले नै सबै कुरा गर्न सम्भव छैन, किनकि हामीसँग भएको सीमित स्रोत साधन र विशेष त सङ्घीय सरकारबाट आउने अनुदान, त्यसको लागि हामीले पालिका भवन पनि खर्च गरिराख्नुपर्नेछ। पालिकाको प्रशासनिक भवन पनि बन्दैछ, वडा कार्यालयहरू पनि क्रमशः बन्दै गर्दा एउटा वडा कार्यालय बन्न बाँकी छ र त्यसको पनि इभेडिङ भइसकेको छ। यो सन्दर्भमा हामीले सबै कुरालाई विशेष त विकास निर्माणलाई समदूरीमा समान तरिकाले अगाडि बढाउनुपर्छ। हामीले एउटा मात्रै पाटोलाई प्राथमिकतामा राख्यो अथवा सडकले मात्रै प्राथमिकतामा राख्न थाल्यो अथवा एउटा मात्रै पाटोले प्राथमिकतामा राख्यो र भौतिक निर्माणहरू भइराख्थ्यो, के अरे हामीले मानवीय विकासलाई पनि ध्यान दिएन भने, चेतना स्तरलाई पनि माथि ल्याउनका लागि ध्यान दिएन भने र सैकडौँदेखि पछाडि पर्दै आएका समुदायले पनि हामीले ध्यान दिएन भने, विशेष त दलित महिला अपाङ्गता भएको व्यक्तिहरू यिनीहरूले पनि ध्यान दिएन भने राज्य एकाङ्की हुन्छ। त्यसैले हामीले सबै क्षेत्रलाई सबै पाटोलाई सँगसँगै ल्याइरहेछौँ। त्यसको कतिपय नतिजाहरू अहिले देखिन थालेको छ भने कतिपय नतिजाहरू देखिन अझै टाइम लाग्न सक्छन् अथवा हाम्रो कार्यकालभन्दा पछाडि पनि त्यो नतिजाहरू आउन सक्छन्। त्यो सन्दर्भमा हामीले ब्रान्डिङ गर्ने कुराहरू भयो, लेबलिङ गर्ने कुराहरू, प्रचार प्रसार गर्ने कुराहरू त्यसलाई क्रमशः गर्दै जानेछौँ। र यो सुझावको लागि मलाई शिवाजी हाम्रो स्थानीय पत्रकार हुनुहुन्छ अथवा पत्रकार जिल्लाकै पत्रकार हुनुहुन्छ, विशेष त यहाँ स्थानीय रूपमा लेख्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। र अन्य कुराहरू सडकको सन्दर्भमा पनि भने अहिले बागमती प्रदेश सरकारले मेलुङको मोडे मेलुङ सित्तरी सडक अन्तर्गत सित्तरी मेलुङ बुत्तजो खण्डमा 9 करोड पहिले विनियोजन भएको मैले करिब 37 करोडको बहुवर्षीय भएको छ 7 किलोमिटर कालपत्रे हुन्छ। गत आर्थिक वर्षमा प्रदेश सरकारकै बजेटबाट हामीले सैलुङको वार्ड नम्बर 8 भैँसीबाट मेलुङको वार्ड नम्बर 3 को ढाडीगलसम्म 3 किलोमिटर 16 करोड काम भइरहेछ। अर्को आरसिआइपी मार्फत एडिबी एसियाली विकास ब्याङ्कको अनुदानमा सिम्टे नयबुल सिम्टे सडक पनि कालपत्रे हुँदैछ जुन जहाँ आज हामी त्यतैबाट यहाँ आउनु भएको छ। र विशेष त सङ्घीय सरकारको ठुलो अनुदान हाम्रो पालिकामा छैन, हामी बजेटमा गरेर पठाउँछौँ तर सङ्घीय सरकारले पनि हामीलाई समान तरिकाले यो बजेटहरू उपलब्ध गरायो भने हाम्रो आयोजनहरू अगाडि बढ्छन्। सुझावका लागि सबैले धन्यवाद छ र फेरि यहाँहरूको थप सुझाव आउनेछ भन्ने आशासमा छु। धन्यवाद।
15: हजुर, आजलाई भने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस कार्यक्रमको यो पहिलो भागलाई हामी टुङ्ग्याउँदैछौँ। पहिलो भागमा हामीले विशेष गरी कृषिका कुरा, व्यावसायिक कृषिका कुरा, यसबाट भएको आत्मनिर्भरता, त्यस्तै महिला दिदीबहिनीहरूमा भएको परिवर्तन, सशक्तिकरणका कुरालाई विशेष जोड दिने प्रयास गर्यौँ। अर्को हप्ताको बाँकी भाग दोस्रो भागमा भने मेलुङ गाउँपालिकाभित्रको शिक्षाका कुरा, स्वास्थ्यका कुरा र अन्य योजना कार्यक्रमहरूका कुराहरू समेट्ने प्रयास गर्नेछौँ। आजको यो बहसमा सहभागी हुने मेलुङ गाउँपालिकाका स्थानीय त्यस्तै जनप्रतिनिधिज्यू त्यस्तै विभिन्न पेसा व्यवसाय अँगालेर बस्नुभएका सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ। अर्को हप्ता मेलुङ गाउँपालिकाकै बहस सुन्न सक्नुहुनेछ। त्यो बहसमा शिक्षा, स्वास्थ्य त्यस्तै विशेष समूहलाई गरिएको संरक्षण लगायत गाउँपालिकाका योजना र कार्यक्रमहरूको बारेमा हामी बुझ्ने प्रयास गर्नेछौँ। यो पहिलो भाग टुङ्ग्याउँदै सहकर्मी रिता तिमिल सिन्हा र म मनुका कुँवर बिदा हुँदैछौँ। अर्को हप्ताको शनिबार बिहान 10 बजेको समाचारपछि र पुनः प्रसारणमा बुधबार राति 9 बजेको समाचारपछि स्थलगत बहस सुन्न नबिर्सनुहोला भन्दै यो पहिलो भागबाट बिदा हुन्छौँ। नमस्कार।
20: नमस्ते झाँक्री दाई।
21: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
20: हेर्नुहोस् न झाँक्री दाई, 2 दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
21: यो बाबुको मैले नारी पनि हेर्यो, आगे पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
20: हो र? डाक्टर साहब नमस्कार, लौ न, मेरो बाबुलाई हन्नहनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
22: नहातिनुहोस् आमा, उपचार गर्छौँ, ढुक्क हुनुहोस्।
20: हस् डाक्टर साहब।
22: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 जना संक्रमित मध्ये 1 जनाको मृत्यु हुने र अर्का 1 जनाको पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 महिनाको उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
23: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
24: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
25: ये रेडियो नेपाल है, अब रमिता यादव से सुनिए हिंदी में समाचार। आरंभ में मुख्य समाचार। प्रतिनिधि सभा की बैठक में विनियोजन विधेयक पर हुई चर्चा के दौरान सांसदों द्वारा उठाए गए विषय पर संबंधित मंत्रियों की ओर से दिए गए जवाब। सरकार अभिव्यक्ति की स्वतंत्रता और पूर्ण प्रेस स्वतंत्रता के पक्ष में है, सूचना तथा संचार मंत्री डॉक्टर विक्रम तिमल सिन्हा का कथन। पहचाने गए भूमिहीन सुकुम्बासियों को आषाढ़ के तीसरे सप्ताह से लाल पुर्जा वितरण शुरू करने की भूमि व्यवस्था मंत्री प्रतिभा रावल ने प्रतिनिधि सभा में दी जानकारी। नागडुंगा सुरंग मार्ग को श्रावण से संचालन में लाने की तैयारी और ईरान के साथ होने वाला समझौता अभी पूरी तरह से अंतिम रूप में नहीं पहुंचा है, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप का कथन। अब समाचार विस्तार से। सूचना एवं संचार मंत्री डॉक्टर विक्रम तिमल सिन्हा ने कहा है कि सरकार अभिव्यक्ति की स्वतंत्रता और पूर्ण प्रेस स्वतंत्रता के पक्ष में है। प्रतिनिधि सभा में विनियोजन विधेयक पर हुई चर्चा के दौरान सांसदों द्वारा उठाए गए सवालों का जवाब देते हुए मंत्री तिमल सिन्हा ने कहा कि प्रेस स्वतंत्रता में हस्तक्षेप करने वाली किसी भी गतिविधि को सरकार सहन नहीं करेगी। उन्होंने कहा कि मीडिया क्षेत्र को जिम्मेदार, मर्यादित, जवाबदेह और विश्वसनीय बनाने के लिए नीतिगत और कानूनी सुधार किए जा रहे हैं तथा मौजूदा कानूनों में संशोधन और नए कानून बनाने की प्रक्रिया शुरू हो चुकी है। मंत्री तिमल सिन्हा ने बताया कि देश भर में दूर संचार सेवा की गुणवत्ता और पहुंच बढ़ाने के लिए 1600 नए टेलीफोन टावर और संबंधित संरचनाओं के निर्माण की प्रक्रिया आगे बढ़ाई गई है। युवा, श्रम एवं रोजगार मंत्री रामजी यादव ने कहा कि तीनों तहों की सरकारों के सहयोग से देश में ही रोजगार के अवसर सृजित करने के लिए काम किया जा रहा है। उन्होंने बताया कि आंतरिक रोजगार को बढ़ावा देने के लिए अगले दशक को डिकेड ऑफ नेशनल एम्प्लॉयमेंट प्रमोशन के रूप में घोषित करने की तैयारी की जा रही है। उद्योग, वाणिज्य एवं आपूर्ति मंत्री गौरी कुमारी ने कहा कि पेट्रोलियम भंडारण क्षमता को बढ़ाकर 3 महीने की मांग के बराबर करने का लक्ष्य लेकर काम किया जा रहा है। उन्होंने बताया कि बंद और संकटग्रस्त उद्योगों को पुनः संचालन में लाकर उत्पादन और रोजगार बढ़ाने की दिशा में कार्य शुरू हो चुका है। हेटौड़ा कपड़ा उद्योग को प्राथमिकता के आधार पर फिर से चालू करने की योजना है। कृषि, वन एवं पर्यावरण मंत्री गीता चौधरी ने कहा कि बजट में रासायनिक उर्वरक आपूर्ति, कृषि बीमा, गन्ना किसानों को अनुदान और जैविक खाद उत्पादन को प्राथमिकता दी गई है। उन्होंने बताया कि कृषि बजट का 75% से अधिक हिस्सा सीधे छोटे किसानों को लाभ पहुंचाएगा। संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मंत्री खड़कराज पौडेल ने कहा कि बजट में समाज के निचले वर्ग तक पर्यटन के लाभ पहुंचाने पर जोर दिया गया है और राष्ट्रीय सांस्कृतिक नीति बनाने की प्रक्रिया शुरू की गई है। स्वास्थ्य एवं खाद्य सुरक्षा मंत्री निशा मेहता ने कहा कि दवाओं की सहज आपूर्ति और मूल्य समायोजन के लिए एक स्वचालित प्रणाली बनाने की प्रक्रिया 1 सप्ताह के भीतर शुरू की जाएगी। उन्होंने स्वास्थ्य बीमा प्रणाली में भी सुधार की बात कही। भूमि व्यवस्था, सहकारी संघीय मामले एवं सामान्य प्रशासन मंत्री प्रतिभा रावल ने कहा कि पहचाने गए भूमिहीन सुकुम्बासियों को आषाढ़ के 3रे सप्ताह से लाल पुर्जा वितरण शुरू किया जाएगा। उन्होंने बताया कि वास्तविक सुकुम्बासियों की पहचान का कार्य अभी जारी है और निजामती सेवा विधेयक पर कानूनी राय ली जा रही है। महिला, बाल बालिका, लैंगिक तथा अल्पसंख्यक एवं सामाजिक सुरक्षा मंत्री सीता वादी ने कहा कि समावेशी और सुरक्षित समाज के निर्माण के लिए महिला, बाल बालिका, दिव्यांग, वृद्ध, लैंगिक तथा यौनिक अल्पसंख्यक और सीमांतकृत समुदाय के संरक्षण और सशक्तिकरण पर ध्यान दिया गया है। उन्होंने महिलाओं के आर्थिक सशक्तिकरण के लिए कौशल विकास, उद्यमशीलता और स्वरोजगार कार्यक्रमों की जानकारी दी। प्रतिनिधि सभा की अगली बैठक कल सुबह 11 बजे होगी, जिसमें विनियोजन विधेयक 2083 को पारित किए जाने की संभावना है। विपक्षी सांसदों ने चाय पत्ती निर्यात समस्या, दवा की कमी, कृषि बीमा और उर्वरक आपूर्ति जैसे मुद्दों पर सरकार का ध्यान आकर्षित किया। शिक्षा और खेलकूद मंत्री सस्मित पोखरेल ने कहा है कि सरकार विश्वविद्यालय शिक्षा को समयानुकूल, प्रविधि मैत्री और रोजगार उन्मुख बनाने को प्राथमिकता के साथ काम कर रही है। आज सुरखेत में मध्य पश्चिम विश्वविद्यालय के दीक्षांत समारोह को संबोधित करते हुए मंत्री पोखरेल ने कहा कि उच्च शिक्षा को श्रम बाजार की मांग से जोड़ने के लिए पाठ्यक्रम में सुधार किया जाएगा और इसके लिए आवश्यक बजट, पूर्वाधार और दक्ष जनशक्ति की व्यवस्था करने के लिए सरकार प्रतिबद्ध है। मंत्री पोखरेल ने यह भी कहा कि करनाली क्षेत्र के प्राकृतिक और सांस्कृतिक संसाधनों के अध्ययन और शोध को विश्वविद्यालय को प्राथमिकता देनी चाहिए। उन्होंने विश्वविद्यालय द्वारा उच्च शिक्षा की गुणवत्ता सुधारने और आधुनिक तकनीक के उपयोग को बढ़ाने में निभाई गई भूमिका की भी सराहना की। आप रेडियो नेपाल से हिंदी समाचार सुन रहे हैं। बस थोड़ी देर विज्ञापन।
0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
25: अब बाकी समाचार। अर्थमंत्री डॉक्टर स्वर्णिम वागले ने कहा है कि सरकार निजी क्षेत्र के लिए व्यावसायिक अनुकूल वातावरण बनाने और निवेश अनुकूल माहौल विकसित करने के लिए प्रतिबद्ध है। आज काठमांडू में नेपाल चैम्बर ऑफ कॉमर्स द्वारा आयोजित एक कार्यक्रम में उन्होंने कहा कि मनी लॉन्ड्री और संपत्ति जांच के नाम पर व्यवसायियों को अनावश्यक परेशान करना सरकार का उद्देश्य नहीं है। हालांकि उन्होंने स्पष्ट किया कि अवैध रूप से संपत्ति अर्जित करने और राज्य को नुकसान पहुंचाने वाले व्यक्तियों के खिलाफ ही कार्रवाई की जाएगी। अर्थमंत्री वागले ने यह भी बताया कि निजी क्षेत्र को सहयोग देने वाली नई मौद्रिक नीति लाई जाएगी और अर्थव्यवस्था को गतिशील बनाने के लिए सरकार और निजी क्षेत्र के बीच सहयोग आवश्यक है। बागमती लुम्बिनी और सुदूर पश्चिम प्रदेश सभाओं की विशेषाधिकार समितियों के सभापति और सदस्यों का प्रथम राष्ट्रीय सम्मेलन सात बिंदुओं वाले लुम्बिनी घोषणा पत्र 2083 जारी करते हुए आज संपन्न हुआ है। लुम्बिनी प्रदेश सभा की विशेषाधिकार समिति के आयोजन में राप्ती उपत्यका देवखुरी में आयोजित इस सम्मेलन में संसदीय विशेषाधिकार की सुरक्षा, प्रदेश सभाओं की स्वायत्तता और लोकतांत्रिक संस्थाओं के सुदृढ़ीकरण को प्राथमिकता दी गई। सूचना तथा संचार मंत्रालय ने सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलीविजन द्वारा विभिन्न समय में किए

0: बजे आप सुनेंगे नेपाली में समाचार नमस्ते
1: 20.8 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: हेलो
5: हजुर, हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के हो के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे।
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
10: नागरिक लगानी कोष।
11: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
12: झण्डु आयुर्वेद।
13: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
12: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
13: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
12: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
13: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
14: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
15: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
14: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनाऊ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
15: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
16: नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
16: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
17: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार, संगीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको यो कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepalonline.com का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै संगीत साधना अनि जीवनका अतीतहरू र उहाँहरूकै स्वर संगीत र रचनामा रहेका गीत संगीत यहाँहरूलाई सुनाउँदै आइरहेका छौं। आजको कार्यक्रममा हामी उस्ताद भैरव बहादुर थापालाई सम्झनेछौं।

उस्ताद भैरव बहादुर थापा, सम्मानित गायक तथा संगीतकार, बहुप्रतिभाका धनी व्यक्तित्व। पिता पद्मबहादुर थापाको सङ्गीत साधना अनि आमाको हौसलाले गीत सङ्गीतमा प्रेरित हुनुभएका उस्ताद भैरव बहादुर थापाले सङ्गीत विषयमा भारतको लखनऊ म्युजिक कलेजबाट इन्टरमिडिएट म्युजिक उत्तीर्ण गर्नुभएको थियो। आधुनिक गीतसँगै शास्त्रीय सङ्गीतमा पनि राम्रो खुबी राख्नुहुने उस्ताद भैरबहादुर थापाले उति बेलाका धेरै सम्मानित कलाकारहरूलाई सङ्गीतको ज्ञान बाँड्नुभएको थियो। औपचारिक रूपमा 2008 सालबाट रेडियो नेपालमा वरिष्ठ कलाकारको रूपमा काम गर्नुभएका थापाले करिब 31 वर्ष रेडियो नेपालमै सेवा पुर्याउनुभयो। रेडियो नेपालमा रहँदा उहाँले धेरैलाई कलाकार मात्र बनाउनु भएन, उहाँले थुप्रै गीत सङ्गीतको संकलन र संरक्षण समेत गर्नुभयो। 2039 सालमा क्षयरोगका कारण यो संसारबाट विदा हुनुभएका उस्ताद भैरबहादुर थापाका उति बेलाका सङ्गीत साधनासँगै जीवनका अतीतहरू के कस्ता थिए होला त? उहाँकी छोरी सम्मानित गायिका संगीता थापा साक्यसँग गरिएको कुराकानी र उस्ताद भैरबहादुर थापाकै स्वर तथा सङ्गीतमा रहेका गीत सङ्गीत आजको सङ्गीत साधना कार्यक्रममा प्रस्तुत गर्नेछौँ। गायिका संगीता थापा साक्यसँग गरिएको त्यो कुराकानी यहाँहरू समक्ष राख्नु अगाडि एकैछिन पुनः उस्ताद भैरबहादुर थापाकै स्वर तथा सङ्गीतमा रहेको यो गीतको दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीको प्रसङ्गलाई जोड्नेछौँ।

0: यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको स्टुडियोमा।
1: धन्यवाद दुर्गा बहिनीलाई पनि धेरै धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: हजुर, आज हामी उस्ताद भैरव बहादुर थापालाई सम्झन्छौँ, होइन? उहाँकी छोरी हुनुहुन्छ यहाँ।
1: हजुर।
0: गायिका सङ्गीता थापा साक्य भनेर सबैले चिन्नुहुन्छ, सबैकी प्रिय हुनुहुन्छ। एकातिर यहाँ आफै पनि सङ्गीतको साधक, अर्कोतिर यहाँका पिता पनि सङ्गीतकै साधक हुनुभयो, होइन? आजको यो बसाइमा उहाँलाई सम्झिँदै सम्झिँदै कार्यक्रमको आरम्भ गरौँ न। खासमा यहाँको पिता कस्तो हुनुहुन्थ्यो?
1: उहाँ बुवा मात्रै नभएर एउटा गुरु पनि हुनुहुन्छ। उहाँ उहाँले म गुरुको हिसाबमा चाहिँ सम्झिन्छु, त्यसपछि पिताको हिसाबमा सम्झिन्छु। हजुर
0: हजुर। सङ्गीतको शिक्षा चाहिँ आफ्नै बुवाबाट यहाँको सुरु?
1: हजुर हजुर।
0: होइन,
1: बुवाबाटै सङ्गीतको शिक्षा लिएँ। अब बच्चादेखि नै, सानोदेखि नै बुवाले घरमा अब रियाजहरू गरेर बसिरहने, होइन, त्यो सङ्गीत सबै आफूमा भित्र, होइन, त्यो सबै सिक्ने मौका चाहिँ त्यसरी पाएँ। अनि पछि अब बामी सर्दाखेरिदेखि नै गीत सङ्गीत सुनेर आइरहेको, अनि त्यसपछि त पछि 4 वर्षपछि त उहाँले गीत सिकाउनै सुरु गर्नुभयो, जस्तो अब सरगमहरू यताउता। अनि बाहिर त्यति सिक्न चाहिँ गइनँ, बुवाबाट जति मैले सिक्न पर्ने बुवाबाटै पाएँ।
0: हजुर। घरमा चाहिँ उस्ताद भैरव बहादुर थापाले चाहिँ रियाज गरिरहनुहुन्थ्यो जति बेला पनि?
1: हजुर, रियाज गर्नुहुन्छ। उहाँको चाहिँ अब कलकत्तामा है, उताबाट बुवाले चाहिँ नि शिक्षा लिएर आउनुभएको। त्यसपछि अब धेरै चाहिँ नि गायक गायिकाहरू घरमा आउनुहुन्थ्यो, उहाँहरूलाई सिकाउनुहुन्थ्यो। अनि अब हामी पनि होइन, त्यो सिकेकै चाहिँ नि सुन्दा सुन्दै नै हुर्केको।
0: हजुर।
1: अनि त्यही भएर बुवाले चाहिँ बिहानै चाहिँ एकदम रियाज गर्नुहुन्छ, साँझमा बिहान रियाज गर्नुहुन्छ।
0: खासमा मैले सुने अनुसार चाहिँ यहाँका हजुर बुबा पनि उस्ताद नै हुनुहुँदो रहेछ।
1: हजुर, उस्ताद पदम बहादुर थापा।
0: हजुर, बिल्कुलै। अनि हजुर मुमालाई पनि गीतको एकदमै सोख, होइन?
1: मेरो आमा पनि गाउनुहुन्छ, बुवा नै, आमाको गुरु पनि बुवा नै हो।
0: हजुर।
1: यहाँ त्यति बेला चाहिँ नि रेडियो नेपालमा रेकर्ड पनि छ आमाको पनि, धर्मा देवी थापा भनेर।
0: हजुर।
1: उहाँको पनि, उहाँ पनि गायिका हो। र हामी चाहिँ अब शान्ति थापा, सङ्गीता मेरो दिदी।
0: हजुर।
1: मेरो दिदी र म चाहिँ सँगसँगै गीतहरू चाहिँ बुवासँग सिक्दै यहाँ रेडियो नेपालमा आएर धेरै रेकर्डहरू भएको छ हाम्रो।
0: हजुर। गीत सङ्गीतको पाटोमा त उहाँ एकदमै कुशल सङ्गीतका साधक हुनुभयो, उहाँसँग धेरैले सिक्नु भएको छ, होइन? धेरै वरिष्ठ वरिष्ठ कलाकारहरूसँग ले चाहिँ उहाँसँग सिक्नु भएको छ, ती कुराहरू पछि आउँदै नै जान्छन्, होइन? एक अभिभावकको रूपमा चाहिँ उहाँ कस्तो खालको व्यक्तित्व हुनुहुन्थ्यो?
1: एकदमै कस्तो भने, आफूले आफ्नो छोराछोरीलाई चाहिँ नि आफूले दुःख गरेर जस्तो गरे भए पनि छोराछोरीलाई चाहिँ नि हुर्काउनु भयो, होइन, हामीलाई कुनै पनि दुःख नदेखाइकन, होइन, एक्लैको उसले जागिरले, रेड नेपालको जागिरले, होइन, त्यसरी हुर्काउनु भयो। एकदमै भला आदमी, एकदम ज्ञानी, कहिले पनि गाली भनेको पनि नगर्ने, एकदम सोझ हुनुहुन्थ्यो बुवा।
0: हजुर।
1: त्यही अब सङ्गीतमा चाहिँ एकदमै डुबिराख्नुहुन्थ्यो,

0: दरबारको गेट पुग्थ्यो नि
1: हजुर,
0: अनि त्यो साइकल मलाई दिनुहुन्थ्यो। त्यति सानोमा पनि त्यो कैँची चलाएर चलाउँथेँ मैले, बहादुरी
1: हजुर हजुर साइकल चलाउनुहुन्थ्यो
0: हजुर।
1: उहाँ प्रवेश गर्दा नै अर्कै खालको शालीनता हुन्थ्यो रे, रेडियो नेपालमा भित्र छिर्ने बित्तिकै उस्ताद भैर बहादुर थापा आउनुभयो भनेर अलग्गै खालको छाप हुन्थ्यो रे भन्ने सुनेछ।
0: एकदमै त्यो त्यति बेलाको त बुवाहरूको मान सम्मान होइन
1: हजुर,
0: त्यतिखेर हामी पनि एकदमै रेस्पेक्ट गर्छौँ बुवालाई, धेरैले चाहिँ बुवालाई चाहिँ सम्मान गर्नुहुन्छ मानिनु धेरै। अनि बुवाले पनि धेरैजनालाई चाहिँ नि के गर्नुपर्ने, आफ्नो तर्फबाट के दिनुपर्ने, शिक्षा दिनुपर्ने, कस्तो गर्नुपर्ने त्यो चाहिँ गर्नुभएको छ।
1: हजुर हजुर, उस्ताद भैर बहादुर थापा जन्मिनु भएको नि काठमाडौँमै हो,
0: काठमाडौँ क्षेत्रपाटी धोबीचौर
1: हजुर,
0: त्यहाँ चाहिँ नि हाम्रो पुर्खौली घरै त्यहीँ हो, अहिले पनि हामी त्यहीँ नै छौँ, आमा त्यहीँ हुनुहुन्छ
1: हजुर,
0: पदम बहादुर बुवाको बाजेको पालोदेखि हामी त्यहीँ, अनि बाजे पनि त्यहाँ सात चोक राणाको दरबारहरू हुनुहुन्थ्यो, भित्र गीतहरू सुनाउनुहुन्थ्यो, रामायणहरू भन्नुहुन्थ्यो।
1: पदम बहादुर थापा
0: हजुर
1: हजुर, उहाँ सङ्गीतमा एक खालको घरायसी वातावरण पनि भयो होइन
0: हजुर,
1: त्यस्तै गरेर काठमाडौँ त एउटा सांस्कृतिक हिसाबले पनि एउटा केन्द्रबिन्दु भनौँ न, जात्रा चाडपर्वहरू विभिन्न भइरहने, नेवार समुदायका पनि थुप्रै चाडपर्वहरू हुने होइन, जात्राहरू हुने, गीत सङ्गीतको माहौल पनि त्यतिखेरको एकदमै राम्रो, त्यही वातावरणले त होला नि है उहाँलाई यो सङ्गीततिर अझै धेरै आकर्षण गरेको त
0: हो। एकदमै उहाँको रुचि पनि एकदमै छ होइन, उहाँले अझ ठुमरी त्यो चाहिँ गाउनुहुन्थ्यो उहाँले होइन, ठुमरी धेरै उहाँले युज गर्नुहुन्थ्यो। अब त्यही उहाँलाई चाहिँ नि अब सोख भनेको त्यही हो, उहाँले अब आफूलाई त्यो सङ्गीततिर बाजेहरूको पालोदेखि नै त्यो सङ्गीतमा डुब्यो होइन, अनि बाजेले सँगसँगै लिएर गएर उहाँलाई पनि गीत गाउनु लाउनु भयो होइन,
1: अनि
0: त्यसकै लागि फेरि उहाँले बाहिर कलकत्तामा गएर पढेर आउनुभयो होइन, त्यहीँ पनि गीतहरू रेकर्ड पनि गर्नुभयो, त्यस कारणले अनि यता आएर फेरि सबैलाई सिकाइदिनु पनि भएको छ होइन।
1: शास्त्रीय सङ्गीत सिक्नका लागि चाहिँ विशेष गरेर प्रवीण राज ढकाललाई पनि उहाँले सम्झिनुहुन्छ क्यारे
0: हजुर, उहाँको भनौँ न उहाँले चाहिँ सिक्नु भएको गुरुहरू भन्दाखेरि हाम्रो नराज ढकालजी हुनुहुन्छ होइन, गुरु नराज ढकाल।
1: सुरु सुरुमा पनि उहाँ आफ्नै ताल सुरमा नेपाली हिन्दी दुवै गीत गाउनुहुन्थ्यो अरे कि, नेपाली हिन्दी गीतहरू आफै गाउने, अनि पछि चाहिँ रेडियो नेपालमा आएपछि चाहिँ उहाँको त्यो गायन यात्रा झनै उच्च भयो अरे भनेर भन्ने।
0: अब रेडियो नेपालमा त अब स्थापना कालदेखि नै रेडियो नेपाल स्थापना गर्ने बुवाहरू हो
1: होइन हजुर,
0: त्यति बेला त अब लाइभ रेकर्ड गर्नुपर्ने होइन, लाइभ रेकर्ड गर्दाखेरि अब उहाँले नेपाली हिन्दी पनि गरे कि
1: हजुर
0: होइन, त्यो लाइभमा जाँदाखेरि त गरे कि,
1: अब रियाज पनि गर्नु पर्यो,
0: रियाजहरू हिन्दीमा पनि गर्नुहुन्छ उहाँले, हिन्दी गीतहरू पनि धेरै गर्नुहुन्छ
1: रियाज,
0: रियाजमा चाहिँ हजुर।
1: जस्तो रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भयो होइन, रेडियो नेपालको स्थापना हुँदादेखिकै उहाँहरू यहाँ हुनुहुन्छ नि,
0: एकदम
1: सुरुदेखिकै यहाँ कार्यरत हुनुहुन्छ,
0: कार्यरत हुनुहुन्छ।
1: ज्ञान बहादुरले दार्जिलिङमा उहाँले गाएको त्यो गीत सुनेपछि ओहो अब म नेपाल जान्छु, म पनि रेडियो नेपाल जान्छु भनेर ज्ञान बहादुर आउनु भएको थियो अरे हजुर, अनि गीतहरू तयार गर्दा चाहिँ उहाँले कसरी गर्नुहुन्थ्यो, जस्तो नोटेसनहरू सहितै तयार गर्नुहुन्थ्यो,
0: नोटेसन सरगम लेखेरै उहाँले गीतको एक लाइन लेख्नुहुन्छ, त्यसको मुनि सरगम लेख्नुहुन्छ, साइडमा त्यस्तो लेखेर नै गर्नुहुन्छ
1: सुरुदेखिकै
0: त्यसरी।
1: अनि त्यो गीत सङ्गीत तयार गर्दाखेरि चाहिँ कस्तो खालको माहौल हुन्थ्यो घरमा चाहिँ, जस्तो एक्लै बसेर गर्नुहुन्थ्यो कि,
0: एक्लै नै बसेर गर्नुहुन्थ्यो
1: हजुर,
0: अनि एक्लै बसेर म चाहिँ अलिकति चकचक गर्ने अलिक चलाक होइन, बच्चादेखि अलिक चलाक, अनि सङ्गीतमा एकदम रुचि भएको, बुवा रियाज गरेर त्यो यसो ब्ल्याङ्केटले छोपेर रियाज गर्नुहुन्थ्यो कि, अब बाहिरकोले हल्ला किन सुन्ने भनेर होला नि, आफैमा त्यो आफ्नो सर आफैले सुन्नलाई पहिला त्यसरी गर्नुहुन्थ्यो, अनि त्यति बेला चाहिँ नि म चाहिँ नि अब भनौँ न भामी सरेर आउँदाखेरि पनि सुल्ला लाग्थ्यो, सुटुक्क लाएर त्यो ब्ल्याङ्केट पालभित्र बसेर बुवाको त्यो काखनिर बसेर सुनिरहन्थेँ अरे मलाई,
1: भनेपछि
0: त्यति इन्ट्रेस्ट थियो। अनि गीतहरू त्यो जुन बुवाले चाहिँ म्युजिकहरू राख्नुहुन्थ्यो नि, फर्स्टमा मलाई नै सिकाउनुहुन्थ्यो, जबदेखि मैले गीत सिक्न थालेँ अनि बुवाले मलाई ल बिर्सिनुहुन्छ भनेर मलाई चाहिँ सिकाउनुहुन्थ्यो, अनि भोलिपल्ट पछिपल्ट छोरी त्यो गीत अस्ति गरे गीत गए भन त, मैले त बिर्सेँ अनि मैले खर गाइदिन्थेँ कि त्यस्तो थियो। अनि अहिले गीत भनेपछि टप्प कसरी पनि भन्नु न सङ्गीत कतै मिचाइ यसपछि यो गरिहाल्छ भनेर झट्ट टिपिहाल्ने चाहिँ मेरो चाहिँ त्यो क्षमता छ मसँग,
1: त्यो ठुलो प्यासन होइन,
0: एकदमै
1: सरस्वतीको कृपा नै भनौँ न होइन। आधुनिक गीत त उहाँले गाउनु नै भयो तर शास्त्रीय सङ्गीतमा पनि उहाँको रुचि रहेछ होइन, तर गीत गाउनको सुरुवात चाहिँ उहाँको आधुनिक गीतबाटै भयो होला
0: होइन, आधुनिक गीतबाटै भनेको सुनेको मैले होइन
1: हजुर,
0: कलकत्तामै गएर रेकर्ड भएको गरेर आउनुभएको
1: हजुर,
0: अनि त्यसपछि चाहिँ अनि यता रेकर्डहरू भएको।
1: त्यो औपचारिक रूपमा रेकर्ड भएको पहिलो कुन गीत होला भन्ने कुरा याद छ,
0: त्यो चाहिँ मलाई याद भएन होइन
1: हजुर,
0: पहिला चाहिँ अब डुएट गीत त यिनी तारा दिदीसँग।

0: तारा देवीलाई पनि बुवाले चाहिँ 7 वर्षको उमेरदेखि गीत सिकाउनु भएको
1: हो। तारा देवीलाई गीत सिकाएर सिकाएर फेरि रेडियो नेपालमा पनि उस्ताद भएर बहादुर थापाले नै ल्याउनु भयो,
0: डोराएर ल्याउनु भयो र यहाँ चाहिँ नि राखिदिनु भयो।
1: हजुर
0: उहाँको गुरु नै बुवा हो।
1: हजुर पछि स्वर किन्नरी भनेर सबैले चिन्नुभयो, तारा देवी एउटा तारा जस्तो हुनुभयो, धेरैलाई सिकाउनु भएको रहेछ है उहाँले त। जस्तै प्रेमदोष प्रधानहरू पनि उहाँसँग जानुभएको रहेछ, तारा देवी भइनी हाल्नुभयो, यहाँको गुरु आफ्नै आफ्नै पिता हुनुभयो, आफ्नै आमा पनि प्रेमदोष प्रधानको आमा प्राणदेवी
0: भयो, अनि त्यो गङ्गा राणा उहाँको स्टुडेन्ट अफ गङ्गा राणा हुनुहुन्छ होइन, शान्ति शाह श्यामा भन्ने हुनुहुन्थ्यो होइन, अनि राम कुमार श्रेष्ठ भन्ने हुनुहुन्थ्यो, उहाँ चाहिँ हाम्रो टिचर हुनुहुन्थ्यो, अनि शेखर प्रधान होइन, अनि उही गोविन्द बहादुर हुनुहुन्थ्यो उहाँ पनि है, अनि उहाँहरू जस्तो अब घरमा आउँदाखेरि चाहिँ कमला श्रेष्ठ होइन दिदी उहाँ पनि आउनुहुन्थ्यो, धेरैजना आउनुहुन्थ्यो, अलिअलि सम्झेको नाउँ चाहिँ मलाई त्यो झलझली याद आउने उहाँहरू हो। गोविन्द बहादुर आउने बेलामा चाहिँ नि घोडा चढेर आउने क्या होइन, घोडा चढेर आउने, अनि पहिलाको घरहरू भनेको हाइट सानो सानो नि, अनि घोडा चढेर ए फुच्चीहरू के हो के हो भनेर झ्यालबाट भन्ने कि त्यो याद आउँछ कि मलाई सानो बेलामा। एकदम रमाइलो थियो त्यति बेला, रमाइलो अब साङ्गीतिकै माहौलमा हुर्केको, साङ्गीतिकै उसमा हुर्केर चाहिँ नि बिहा हुन अगाडिसम्म चाहिँ एकदम रमाइलो लाग्थ्यो मलाई।
1: हजुर यहाँको 15 वर्षको उमेरमा पिता स्वर्गीवास भयो, 16 वर्षमा बिहा गर्नुभयो, त्योभन्दा अगाडि त बुवासँग गीतै गीत
0: रेडियो नेपालमा महाराज राजको बर्थडे आयो भने 14 गीत राष्ट्रिय गीत रेकर्ड गर्नुपर्ने हुन्छ, हामी त्यसमा हुन्थ्यौँ होइन, ग्रुपमा हुन्थ्यो कि कहिले सिङ्गल हुन्थ्यो कहिले दुएट हुन्थ्यो, त्यो बिजी हुन्थ्यौँ, दसैँ आएपछि दसैँको गीतहरू हुन्थ्यो, कोइली दिदीहरूले गीत गाउने भने मतलब यहाँ चाहिँ यस्तो बिजी हुन्थ्यो, बुवा पनि एकदम बिजी हुन्थ्यो त्यति बेला,
1: घरमा पनि जस्तो उहाँहरू सिक्नलाई गइरहनु हुन्थ्यो, जतिखेर पनि गीत सङ्गीतकै त्यो रियाजहरू भइरहन्थ्यो,
0: माहौल हुन्थ्यो त्यो घरमा बस्ने भनेकै के बुवा रेडियो नेपालमा होइन, कि चाहिँ नि फुर्सदको दिन छुट्टीको दिनमा चाहिँ नि घरमा चाहिँ सबैजना कलाकारहरू पालै पालो आउनुहुन्थ्यो, अनि गीतमा त्यही माहौल हुन्थ्यो,
1: समय चाहिँ कलाकारलाई अलिकति कम हुने होला, त्यस्तो खालको घरमा यो भएन भन्ने चाहिँ हुन्न थियो,
0: बच्चाहरू 5-5 जना होइन, भाइ बहिनी 5 जना, हामी 3 जना दिदी बहिनी 2 भाइ, अब हुन्थ्यो त्यो त्यस्तो कुराहरू बुवासँग चाहिँ कुन बेला गर्नुहुन्छ काम त आफ्नै बेलामा त्यस्तो बेलामा गर्नुहुन्छ होला,
1: के असन्तुष्टि त भइहाल्छ
0: नि, समय पनि दिनुपर्ने अनि हुर्काउनु पनि त गाह्रो छ नि होइन, चाडपर्व आएपछि त तपाईँको गाह्रो छ नि, पहिला त अहिले जस्तो छैन।
1: हजुर त्यसो भएपछि छोराछोरी हुर्काउँदै होइन एकजना महिलालाई पनि त
0: बुवाले एकदमै दुःख गर्नुभएको छ हाम्रो लागि, तर बुवाको लागि के गर्न सकेन भनेर मलाई त एकदमै त्यो चाहिँ नि अहिलेसम्म पनि एकदमै पछताउ लाग्छ कि एकदमै बुवालाई चाहिँ केही गर्न सकेन हामीले।
1: हजुर त यसमा फेरि हजुरहरूको मुवाको पनि ठुलो भूमिका छ नि,
0: एकदमै
1: जस्तो मुवाले घरमा हजुरहरूलाई नहेरेर रेखदेख नगरेर गर्नुभएको भए त बुवा त्यो ठाउँमा पनि आउन
0: एकदमै त्यो त एकदम आमाले त पुरा नै भन्न सपोर्ट गर्ने, हामीलाई पनि के पनि गर्न नदिने, घरको काम पनि के पनि गर्न नदिने, हामीले स्कुल गयो रेड नेपाल गए, स्कुलमा पनि हाम्रो बुवाले सिकाउनु हुन्थ्यो सङ्गीत होइन, अनि हाम्रो रेड नेपालमा रेकर्ड छ भने स्कुलले पनि हामीलाई जान दिन्थ्यो, त्यस्तो किसिमको थियो होइन, घरमा त केही पनि गर्नु पर्दैन हामीले, आमा अनि एकजना फुफू हुनुहुन्थ्यो, बिहा नगरीकन बस्नुभएको कान्छी फुफू हुनुहुन्थ्यो, फुफू र आमा दुईजनाले गर्दा हामीलाई केही पनि गर्न आउँदैन थियो, बिहा गरेर जाँदाखेरि त केही पनि गर्न आउँदैन।
1: अनि यता सङ्गीतमा बुबाले डोरियाउनु भयो, घरमा आमाले गर्नुभयो,
0: हामीलाई एकदम सपोर्ट छ घरमा,
1: सजिलो गरेर यहाँहरूको हुर्काई भयो भनौँ न,
0: हजुर
1: सङ्गीतको माहौलमा हुर्काई भयो, सङ्गीत सुन्दै सुन्दै उस्ताद भैर बहादुर थापामा चाहिँ बहुप्रतिभा रहेछ होइन, अभिनयमा पनि उत्तिकै दखल हुनुहुँदो रहेछ, 2011 सालमा भएको सङ्गीत सम्मेलनमा नाटकतर्फ चाहिँ उहाँ उत्कृष्ट भएर स्वर्ण पदक पनि पाउनु भएको रहेछ,
0: त्यो मेडलमा चाहिँ लेखिरहेको थियो,
1: हजुर
0: कति किताबहरूमा चाहिँ टक्क टक्क भेटाउँथ्यो होइन, अनि कतै कतै सुनिन्थ्यो, अनि टिपेर चाहिँ राख्थेँ मैले होइन, घरमा चाहिँ त्यो मेडलहरू चाहिँ छ।
1: हजुर अनि उहाँले अभिनय नै गरेको चाहिँ देख्न पाउनुभयो कि?
0: पाएँ मनको बात सुटिङ हुँदाखेरि म पनि बुवासँग सानो थिएँ, तर बुवासँग म रुँदै गएको, बुवासँग ए नजा भन्दाखेरि म ज्ञानी हुन्छु चुप लगाएर बस्छु भनेर यस्तो कसम खाएरै गएको कि सुटिङमा सुनकोसीमा।
1: हजुर
0: सुटिङ हुँदाखेरि त्यो अब वसुन्धारा दिदीले त्यो दुईजना बाउसरलाई झिल पारेर जान्थ्यो नि पुलमा, त्यो सिन के मैले हेरेको छु,
1: उहाँ
0: डान्स पनि सिकाउनुहुन्छ त अलिअलि,
1: हजुर
0: नाच्नु पनि जान्नुहुन्छ, एक्टिङ पनि गर्नुहुन्छ है, सबै चिजमा चाहिँ उहाँ
1: बहुप्रतिभा
0: नै छ।
1: रिदममा चाहिँ त्यो बाजाहरूमा चाहिँ उहाँको सबैभन्दा मनपर्ने प्रिय बाजा चाहिँ के थियो?
0: हार्मोनियमै हो,
1: हार्मोनियम
0: हार्मोनियम हो, तानपुरा
1: हजुर,
0: तानपुरा हार्मोनियम हो।
1: शास्त्रीय सङ्गीतका लागि त तानपुरा अनिवार्य नै,
0: तानपुरा हार्मोनियम त उहाँ 24 घन्टा बनाउन फुर्सद पाए कि त्यही छोएर बस्ने हो
1: हजुर, तानपुरा हार्मोनियम बजाइराख्ने,
0: अनि तबला चाहिँ अरूले बजाएर अब होइन राजा अग्रवाल दाई आउनुहुन्थ्यो घरमा त्यति बेला, रेडियो नेपालमा उदित नारायण झा सानोमा थियो नि त आउँदाखेरि रेडियो नेपालमा उसको बस्ने ठाउँ बुवाको अफिसमै त्यहाँ बस्न दिनुभएको थियो कि
1: हजुर,
0: यहीँ बस्नुहुन्थ्यो
1: उहाँलाई पनि सिकाउनु भएको रहेछ नि त,
0: सिकाउनु उहाँले गाउनु पनि भएको छ, गणपतिको गीत पनि गाउनु भएको छ, हामी राष्ट्रिय गीतहरू पनि गरेका छौँ
1: हजुर सँगै
0: उदितसँग
1: हजुर। नेपाली सिनेमामा उहाँले काम गर्नुभयो जस्तै आमामा पनि गर्नुभएको रहेछ
0: हजुर हजुर,
1: होइन मनको बात त यहाँले भनिहाल्नुभयो, जस्तै आमा लगायतका चलचित्रमा पनि काम गर्नुभएको रहेछ होइन, गीत सङ्गीत मात्रै होइन
0: अभिनय पनि एकदम सोख छ उहाँलाई
1: हजुर, अनि उहाँले लोकगीतहरूको सङ्कलन चाहिँ धेरै गर्नुभएको भन्ने मैले सुने।
0: यहाँ रेडियो नेपालमा चाहिँ के भयो भने अब एउटा शाखा शाखा छुट्टिन्छ नि होइन, अब लोकगीत सङ्कलनमा चाहिँ नि अनि हाम्रो धर्मराज
1: थापा
0: उहाँलाई र बुवालाई चाहिँ नि खटाउनुहुन्थ्यो
1: हजुर
0: यहाँबाट अफिसियली,
1: अनि गाउँ गाउँ जानुहुन्थ्यो,
0: गाउँ गाउँ जानुहुन्थ्यो, त्यति बेला जुम्ला गएर आउनुभएको हामीलाई भन्नुहुन्थ्यो, जुम्ला भनेको त एकदमै गाह्रो अहिलेको लागि त सजिलो होइन, त्यति बेला त एकदमै खोला तर्ने बेलामा पनि त्यो डोरीमा झुन्डेर जानु पर्ने रे भन्नुहुन्थ्यो
1: हजुर,
0: अनि त्यहाँको चिनो भनेर ल्याउनु भएको अहिलेको हाम्रो चाइनिज लसुन जस्तो

0: जस्तै गीत सङ्गीत त्यो सङ्कलन गर्न जाँदाका त्यस्ता रमाइला पलहरू, कसरी गीत सङ्गीतहरू सङ्कलन हुन्छन् भनेर पनि सुनाउनुहुन्थ्यो।
1: अलिअलि सुनाउँथ्यो बुवाका बुवासँग धेरै चाहिँ नि त्यो गीत सिक्ने, गीत रेकर्डिङ गर्ने, गीतहरू सिक्ने होइन, धेरै क्लासिकल पनि धेरै सङ्गीत पनि सिक्न पाएन।
0: हजुर,
1: किनभने पढ्नु पनि पर्थ्यो नि, पढाइ हुन्थ्यो, त्यसको साथसाथै सङ्गीत हुन्थ्यो होइन, अनि त्यसपछि त 15 वर्षसम्म त के सिकिन्थ्यो अरे, है सिक्नै पाएन कि, जति सिक्यो गीतै सिक्यौँ कि बुवासँग। अनि त्यसले त्यसपछि बुवा बितेपछि चाहिँ अनि सबै मेरो सङ्गीत मेरो चाहिँ आफूलाई चाहिँ सङ्गीतै गयो भनेर त्यस्तो सोचेको थिएँ कि मैले, अब बुवाकै हात समाएर हिँडिरहेको भएर बुवाले अब हामीले हामी कहीँ जान जानेनौँ नि त, बुवाले नै लानुहुन्थ्यो, बोलाउनुहुन्थ्यो, अनि कता कता कार्यक्रममा लानु सबै ठाउँमा लानुहुन्थ्यो।
0: अनि बाहिर बाहिर लोकगीतहरू पनि धर्मराज थापा र उस्ताद भैर बहादुर थापा भएर धेरै नै
1: धेरै लोकगीत सङ्कलन गरेर यहाँ ल्याउनु भएको छ, धेरै ठाउँमा गएर चाहिँ नि राम्रो राम्रो गीतहरू चाहिँ यहाँ छोडेर जानुभएको छ उहाँहरूले।
0: हजुर, उहाँले सङ्कलन गरेर ल्याउनु भएको गाउनु भएको गीत गाउँ बस्तीको भाका जुन ल्याउनुहुन्थ्यो नि, त्यो यस्तो यस्तो गीत ल्यायौँ भनेर त्यो गीतहरूका टुक्काहरू घरमा सुनाउनुहुन्थ्यो?
1: घरमा चाहिँ त्यतिको सुनाउनु भएन होइन, यहीँ नै रेडियो नेपालमा उहाँबाट उताबाट अब कलाकार पनि ल्याउनुहुन्थ्यो होइन, राम्रो राम्रो कलाकारहरू लिएर आएर अनि त्यस्तो गीतहरू चाहिँ यहाँ रेकर्ड चाहिँ धेरै छ भन्ने चाहिँ सुनेको छु।
0: हजुर, ती बुवाले कलेक्सन गरेर ल्याउनु भएका गीतहरू अहिले कुनै एउटा गीत सम्झनामा छ हजुरलाई?
1: एउटा गीत चाहिँ मलाई लाग्छ त्यो दामोदर अधिकारी यहीँ हुनुहुन्थ्यो, उहाँले त्यो शब्द चाहिँ त्यो सङ्गीत मन परेर त्यो लय मन लय भनौँ सङ्गीत लय मन परेर चाहिँ यसमा राखिदिनु न भनेर चाहिँ नि शब्दमा राखिदिनु होला भनेर चाहिँ बुवाले चाहिँ त्यो उताको ठेट एउटा ल्याउनु भएको थियो, त्यो सानो भन्छ है।
0: हुन्छ हजुर।

0: यतिखेर रेडियो नेपालबाट सङ्गीत साधना कार्यक्रम प्रस्तुत गरिरहेका छौँ। आज हामी उस्ताद भैरव बहादुर थापालाई सम्झिरहेका छौँ, सम्झना गर्दै उहाँकी आफ्नै छोरी सम्मानित गायिका सङ्गीता थापा साक्य हाम्रो स्टुडियोमा हामी सँगै हुनुहुन्छ र रमाइलोसँग हामी कुराकानी गरिरहेका छौँ। गीतहरू सङ्कलन गर्ने क्रममा उहाँले भन्नुहुन्थ्यो अरे, गीतमा अश्लील शब्द हुनुहुँदैन तर नयाँलाई प्रोत्साहन पनि गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो अरे।
1: त्यो एकदमै हो, नयाँ नयाँलाई प्रोत्साहन त गर्नुभएको छ उहाँले होइन।
0: हजुर,
1: अब पुरानोलाई स्रष्टालाई सम्मान गर्नु, नयाँलाई चाहिँ नि होइन प्रोत्साहन दिनु भन्नुहुन्छ उहाँले।
0: हजुर,
1: त्यस कारणले पनि धेरैजना कलाकारलाई उहाँले गीत सिकाएर अगाडि ल्याउनु भयो होइन। त्यो अब अश्लील शब्द भनेको चाहिँ नि अहिले पनि हुँदैन, पहिला पनि हुँदैन होइन। सङ्गीतमा चाहिँ त्यो शब्द अश्लील शब्द युज गर्नु भनेको राम्रो पनि होइन, राम्रो पनि मानिँदैन।
0: हजुर, त्यस्ता शब्द भयो भनेदेखि यस्तो शब्द चाहिँ गीतमा नहालौँ न भनेर जोड गर्नुहुन्थ्यो अरे।
1: हो, पहिला पहिला अब शब्द पनि यो डेट पास हुनुपर्छ यहाँ होइन, शब्द हेरिन्थ्यो नि, उहाँले त्यस्तो शब्द छ भने चाहिँ उहाँले कहिले पनि पास गर्नु भएन।
0: हजुर, रेडियो नेपालमा त पहिला शब्द ल्याएर
1: दिनुपर्छ,
0: दिनुपर्ने
1: शब्द पास,
0: अनि शब्द पास हुनु पर्यो
1: त हेर्नुपर्छ, अनि सङ्गीत रेकर्डिङमै गरिन्छ।
0: हजुर, एकैचोटि होइन। हजुर, तर त्यतिखेर लाइभ नै सबै
1: लाइभ नै रेकर्ड गरेर होला, एकदमै मजा लाग्छ मलाई त,
0: रमाइलो है त्यतिखेरको, अर्कै खालको रमाइलो। अब यहाँहरू उस्ताद भैरव बहादुरका पाँचजना छोराछोरी मध्ये शान्ति दिदी पनि गाउनुहुन्छ।
1: हजुर, एकदमै
0: यहाँले पनि गाउनुहुन्छ।
1: हजुर,
0: अनि अरू
1: तिनजना मेरो बहिनीहरू त्यति सिक्न पाएन उनीहरूले, मै 15 वर्षको थिएँ होइन, अनि भाइले पनि त्यो सुनेको भरमा, ऊ पनि गीतमा एकदम सोखिन गाउँछ उसले, सुरेन्द्र, उसले पनि गीत एकदमै गाउँछ, सोख छ, तर रेकर्डिङ गर्न पाएन उसले होइन। अनि त्यसपछिबाट मेरो बहिनी सबैले गीत गाउँछ, भाइहरू दुईजनाले पनि गीत गाउँछ, तर हामी चाहिँ नि यहाँ चाहिँ रेडियो नेपालमा हामी चाहिँ होइन,
0: विशेष गरेर शान्ति दिदी र यहाँ नै हुनुभयो।
1: अनि बुवाको चाहिँ अब ठुलो छोरी भुवन थापा,
0: हजुर,
1: उहाँ चाहिँ अर्को मुवापट्टिबाट, भुवन थापा नेपालको पहिलो हिरोइनी होइन, आमा फिल्मको भुवन दिदी, उहाँले पनि गीत गाउनुहुन्थ्यो, उहाँलाई पनि नाच पनि सिकाएर, एक्टिङ पनि सिकाएर, गीत पनि सिकाएर चाहिँ नि भनौँ न त्यो ठाउँमा चाहिँ पुर्याउनु भयो बुवाले पनि।
0: हजुर, दुईवटा आमा है यहाँहरूको,
1: तिनवटा आमा,
0: तिनवटा आमा,
1: तिनवटा आमा, भुवन दिदीको आफ्नै

0: आन्टी भनौँ न होइन,
1: हजुर,
0: आफ्नो दिदी बहिनी, आमाहरू दिदी बहिनी छ नि, बहिनी पनि उहाँले नि बिहा गर्नुभयो, दिदी बहिनी बिहा गर्नुभयो होइन, अनि एउटाबाट चाहिँ नि भुवन दिदी जन्मदिनु भयो, अनि माइलीबाट चाहिँ नि महेश थापा, उहाँ पनि एकदम अभिनयमा एकदमै राम्रो गर्नुहुन्छ, हजुर बित्नुभयो उहाँ,
1: हजुर त्यसपछि हजुर,
0: अनि हामी हजुर आमा चाहिँ कान्छी भयो, अनि आमासँगै बस्नुभयो होइन,
1: हजुर
0: हामीले चाहिँ नि सङ्गत गर्न पाएन उहाँहरूसँग होइन,
1: हजुर
0: हामी चाहिँ
1: अन्तिमसम्म यहाँहरूसँगै रहनुभयो होइन। मैले यो पारिवारिक वातावरणको कुरा पनि किन गरेको भने, जस्तो उहाँका यत्तिका सन्तानहरू हुनुभयो, उहाँसँग यत्रो धेरै बहुप्रतिभा थियो, यहाँहरूको सङ्गीतको एउटा घराना होइन, त्यो प्रभाव चाहिँ सन्तानमा पर्यो कि परेन भन्ने विषयलाई चिर्नका लागि पनि मैले यो जिज्ञासा राखेकी
0: होइन।
1: आफ्ना पिताले गाउनुभएको गीत यहाँको मुहालाई अथवा भनौँ न परिवारलाई साह्रै नै मन परेको गीत चाहिँ कुन होला?
0: एकदमै बुवाको त अब सबै गीत मनपर्छ होइन, बुवाको त्यो उहाँले गुनगुनाउँदाखेरि पनि एकदमै राम्रो लाग्छ मलाई उहाँको स्वर होइन, धेरै गीतहरू छ उहाँले गाउनुभएको, एउटा चाहिँ त्यो भजन होइन उहाँले जुन आफैले नै रच्नु भएको,

0: त्यतिखेरका गीतहरू कति मार्मिक
1: एकदमै क्लासिक गीतमा हुन्छ बुवाको जुनै गीत पनि
0: हजुर सबै शास्त्रीय सङ्गीतमा बेस भएका होइन एउटा एउटा रागहरूलाई पक्रेर गाउनुभएको एकदमै कति मिठो फेरि यहाँले कति मिठो तरिकाले गाउनुभएको होइन अब भनिन्छन् जस्तै एउटा मालीलाई आफ्ना फुलहरू सबै प्रिय लाग्छन् रे होइन फुलेपछि त झन् हरावरा देखिन्छ सबै रमाइलो लाग्छ रे उहाँलाई आफैलाई चाहिँ आफूलाई मन परेको आफ्नो सृजना चाहिँ कुनै थियो भन्नुहुन्थ्यो कुनै गीतको
1: त्यस्तो बुवाले एकदमै आफै पनि गीत रच्नुहुन्थ्यो
0: हजुर
1: शब्द धेरै नै बुवाले गीत रच्नुभएको छ त्यो चाहिँ मैले अब किताब मैले भेटाएर राखेको छु धेरै गीतहरू छ बुवाको आफ्नै रचनाको सङ्गीतको होइन र अर्को सोख भनेको उहाँको बगैँचामा फुलहरूसँग एकदमै सोख बुवालाई
0: हजुर
1: बारीमा चलिरहनु हुन्थ्यो फुर्सदको बेलामा त्यो बगैँचामा त्यो बारीमा बारी ठुलो थियो हाम्रो अहिले पनि छ होइन त्यो बारीमा चाहिँ नि पुरा त्यो आफैले नै कि गोडमेल गरेर फुलहरू झपक्क फुलाउनु हुन्थ्यो त्यही गुण चाहिँ म कहाँ सरेको छ अहिले मलाई पनि जे फले पनि ठ्याक्क रोप्ने बानी छ कि एकदम म त फुलसँग कुरा गरेर बस्छु एकदम मनपर्छ मलाई फुल कसैले टिप्या मन पर्दैन त्यो किनेरै चढाउँछु बरु म त्यो फुल त्यो टिप्ने भने माया लाग्छ मलाई
0: बुबाको गुड सर्यो यहाँ
1: सर्यो एकदम छ त्यो चाहिँ
0: घरमा त्यसो भए एकदमै उहाँले शान्त भएर हरियाली मन पराउने
1: त्यस्तै मन पराउने फलफुलहरू रोपिराख्ने भोगटेको बोटै 11 थियो हाम्रो एकदम राम्रो फल्ने हलुवाबेत होइन अङ्गुर यस्तो धेरै फलफुलहरू रोपिराख्नु भएको थियो उहाँले रमाइलो थियो सानो आफैले पनि गर्नुहुन्थ्यो कि गुलाबहरू फुलाइराख्ने
0: काम गरिराख्ने
1: काम गरिरहने बुवाले चुप लाग्छ नबस्ने बिहान सबैले त्यहीँ हुन्थ्यो अनि चट्टलाई स्टुल राख्नुहुन्थ्यो तमाखु खानुहुन्थ्यो बुवाले अनि छोरी तमाखु भएर ल्याइदियो हुन्थ्यो मैले भरे ल्याइदिन्थेँ तमाखु त ताने पनि मैले एक दुईचोटि टुरो लाएर
0: बुवाको चोरेर
1: ए हुन्न हुन्न भन्थ्यो अनि खै कसरी त तान्नुहुन्छ बुवाले यो भनेर खाथे त्यस्तो पनि दिन आएको थियो
0: रमाइलो
1: रमाइलो एकदम
0: हजुर अनि त्यतिखेरको दरबारको माहौल पनि एकदमै साङ्गीतिक माहौल नि त्यतिखेरका राजाहरूलाई राजा रानीहरूलाई गीत सङ्गीत भनेपछि एकदमै मनपर्ने होइन दरबारमा पनि गएर उहाँले गाउनुहुन्थ्यो है
1: एकदमै उता गाउनुहुन्थ्यो हरिहर शमशेर उहाँको उसमा दरबारमा जानुहुन्थ्यो
0: हजुर
1: राज्य लक्ष्मी देवी उहाँको त गुरु नै हुनुहुन्थ्यो बुवा बुवाले सिकाउनुहुन्थ्यो दरबारमा गएर पनि हामी धेरै गीतहरू भजनहरू सुनाउनको लागि उहाँहरूलाई सुन्नलाई बोलाउनु हुन्थ्यो अब नारायण थानमा त हामीले गाउँथ्यौँ नै होइन एकादशी भयो भने नारायणटी नारायण थानमा
0: हजुर
1: त्यहाँ त अस्तिसम्म पनि मैले गरिरहेको थिएँ होइन फाटोफुट
0: त्यही त दरबारमा पनि तत्कालीन राजा महेन्द्रले पनि एकदमै प्यारो गर्ने
1: एकदमै उहाँलाई र हाम्रो नराज ढकाल
0: हजुर
1: उहाँ दुईजनालाई एकदमै उहाँले चलाइराख्नु भएको थियो नि त नारायणटी त होइन नारायणटी नारायण थान
0: हजुर
1: त्यहाँ चाहिँ भजनको चलाइराख्नु भएको थियो उहाँहरूले अनि त्यति बेला चाहिँ खुसी भएर चाहिँ महेन्द्र महाराजले म चाहिँ अब बाहिर गएर आएपछि तिमीहरूलाई जग्गा दिन्छु अलिकति दुःख छ तिमीहरूलाई होइन दिन्छु भनेर बाचा गर्नुभएको थियो तर त पुरा गर्न नपाएको उहाँ बित्नु भयो महेन्द्र महाराजतिराज बित्नु भयो
0: हजुर त्यो दिन नपाउँदै
1: स्वर्गवास भयो
0: रेडियो नेपालमा लामै समय रहनुभयो उहाँ
1: 32 पुरा हुनु हुन मात्र लागेको थियो बित्नु भयो बुवा
0: हजुर
1: 39 बित्नु भएको
0: हजुर हजुर 39 यहाँ 15 कि हुनुहुन्थ्यो
1: म 15 थिएँ अब बुवाको चाहिँ 32 पुरा हुँदै केही महिना मात्रै बाँकी थियो
0: हजुर रेडियो नेपालमा काम गर्नुभएको
1: हजुर
0: लामो अनुभव बटुल्नु भयो लामो समय रेडियो नेपाललाई एकदमै राम्रो फुलबारी बनाउनु भयो होइन रेडियो नेपाललाई ठुलो योगदान
1: एकदमै एकदमै राम्रो राम्रो कलाकारहरू भयो नि त त्यति होइन जस्तो अब मदन कृष्ण दाई मदन कृष्ण श्रेष्ठ होइन अहिलेको उहाँले पनि पहिला सुरुमा रेडियो नेपालमा गीत गाउनु हुँदा मेरो बुवाकै सङ्गीतमा गाउनुभएको
0: हजुर
1: नारायण गोपाल दाई र तारादेवको डुएट गीत होइन एकदम त्यो त कमै हुन्थ्यो सुरुमा चाहिँ नि मेरो बुवाकै सङ्गीतमा गाउनुभएको
0: हजुर धेरै राम्रो राम्रो कलाकारहरूले उहाँको गीत गाउनु भएको छ र उहाँसँग सिक्नु भएको छ
1: त्यस्तो भयो कि हामी अब कति बुवासँग कति कुरो लिनु पर्ने लिनै पाएन कि सोध्नु पनि पाएन लिन पनि पाएन भगड भगड पढ्दै गरेको अब ठ्याक्कै एसएलसी जाँचको टाइम परिरहेको थियो बुवा बिरामी हुँदाखेरि होइन जाँचमा फेल पनि भएँ म होइन पहिलोचोटिमा
0: मनमा एक खालको स्ट्रेस
1: भए थियो अब दिदीको बिहा भइसकेको थियो घरको जेठो भन्ने मै थिएँ होइन हेर्ने भाइहरू 3 थियो भाइ बहिनी त्यो एकदम गाह्रो त्यो दुःख थियो बुवा एकजनाको जागिर भयो होइन अब त्यसपछि त पेन्सनै हो है अनि त्यस बितेपछि त अनि त्यसपछि म जागिर भएँ म राष्ट्रिय नाच गर्न पनि जागिर खाएँ, गीतहरू गाएँ, त्यही अन्त त्यसरी दुःख सुख गरेर
0: चल्दै गयो होइन। सङ्गीत क्षेत्रमा यति धेरै नेपाल र नेपालीका लागि अथाह काम गर्नुभएको छ, धेरै काम गर्नुभएको छ उस्ताद भैरव बहादुर थापाले, खासमा उपलब्धि चाहिँ उहाँले के हासिल गर्नुभयो होला भन्ने लाग्छ यहाँलाई?
1: जति माया आशामा जसले उहाँले चाहिँ सम्मान गर्नुहुन्छ, जसले गुरु भनेर मान्नुहुन्छ नि, सम्झनुहुन्छ नि, त्यही मात्रै पाउनुभयो होला सायद, केही पनि पाउनुभयो भने जस्तो लाग्छ मलाई।
0: सबैको माया,
1: माया पाउनुभयो, श्रद्धा पाउनुभयो, अरू भनेको त्यसमा मान सम्मान बाहेक अरू त केही पनि पाएको छैन।
0: हजुर हजुर, सबैभन्दा ठुलो कुरा सबै नेपालीको माया र मन जित्नु नै
1: अहिलेसम्म पनि होइन,
0: सबैले सम्झिनु,
1: सबैले सम्झिनुहुन्छ, त्यही नै ठुलो लाग्छ।
0: हजुर, उस्ताद भैरव बहादुर थापा भनेपछि ठक्क रेडियो नेपाल झल्किन्छ,
1: झल्किन्छ,
0: अनि त्योभन्दा ठुलो उपलब्धि के हुन सक्छ
1: हाम्रो लागि पनि त्यही हो।
0: हजुर, उहाँका जीवनका कुनै व्यक्तिगत असन्तुष्टिहरू चाहिँ थिए कि थिएनन् त उहाँका?
1: असन्तुष्टि त उहाँको धेरै नै छ, किनभने के गर्न उहाँले इच्छा लाग्थ्यो होइन, अब रेडियो नेपालमै पनि उहाँ जुन ठाउँमा पुग्नुपर्ने थियो त्यो ठाउँमा पुग्न सकिएन होइन, सेक्सन अफिसरसम्म त्यति पोस्टमा भयो उहाँ होइन,
0: हजुर
1: त्यो भन्थ्यो। अनि अब आफूले केही भनेको गर्न पाइनुहुन्थ्यो नि त, सबैजना मिलेर गर्न पर्थ्यो होइन, त्यस्तो थियो। अब बुवाले आफ्नो इच्छा भनेको स्कुल खोल्न मन थियो होइन, तर आफूले रोगले च्यापेपछि त्यो पनि गर्न पाउनु भएन। त्यही हो, धेरै अब मन चाहिँ दुख्थ्यो, किनभने धेरै अब जहाँ ठाउँ जहाँसम्म पुग्नु पर्ने थियो त्यो चाहिँ पुग्न पाएन भन्नुहुन्थ्यो।
0: हजुर, आफूले सोचेको कदम चाल्न
1: पाएन अब त्यति बेला, त्यस्तो त जहाँ पनि त्यही त हुन्छ नि, खुट्टा तानेर धेरै हुन्छ नि, राम्रो राम्रो गीत आयो भने सबै अब बुहारले नपाउने होइन, दरबार गीतहरू आउँथ्यो नि त होइन।
0: उहाँका अन्तिम पलहरू चाहिँ कसरी बिताइदिए?
1: मेन कुरो चाहिँ कस्तो भने, उपचार राम्रोसँग गर्न पाएन, अब खर्चकै कुरा हुन्छ
0: होइन,
1: हामी सानो सानो थियौँ होइन, कमाउने कोही पनि थिएन, अब आर्थिक स्थिति भनेको त्यही पहिला पहिला, अब अहिले जस्तो बाल राख्ने यताउता गर्ने होइन, जग्गा धेरै भयो भने त्यसबाट केही उब्जनी गराएर गर्ने त्यस्तो पनि भएको ध्यान गएन, सानो बगैँचामा चलिरह्यो होइन, सङ्गीतमै ध्यान दिनुभयो, रेड नेपालमै आफ्नो जिन्दगी बिताउनु, यहीँ नै सबै चिज दिनुभयो भनौँ न होइन, तर सरकारले चाहिँ बुवालाई केही पनि गर्नु भएन, त्यो चाहिँ एकदम दुःख लाग्यो, मलाई चाहिँ दुःख लागेको, किनभने गर्न सकेन नि त, अब बुवालाई हस्पिटल भर्ना गर्न लाने भन्ने त्यो उसमा थियौँ हामी होइन, अब टिबीको शङ्का गरेको थियो बुवालाई, उपचार चाहिँ अब लाने, अब बुवालाई जसरी पनि गर्ने भन्ने कुरो गरेर सोच्दाखेरि नै, अनि बुवा चाहिँ त्यसको राति नै बित्नु भयो कि।
0: यसरी नै स्वतन्त्र रूपले गीत सङ्गीत र साहित्यको संरक्षण गरेर आफ्ना दिन
1: एकदमै
0: हजुर हजुर हस्, अब जाँदा जाँदै उहाँको एउटा गीत राख्दै हामी बिदा हुन्छौँ र उस्ताद भैरव बहादुर थापाप्रति नै त्यो गीत समर्पित गर्छौँ। कुन गीत राखौँ त?
1: उहाँको अब हामीले नै गाएको गीतहरू छ होइन,
0: हामीले
1: नै गाएको गीतहरू चाहिँ नि, अब जस्तो जुन मामा होइन, तरतिर झर भन्ने छ, त्यो छ। अनि अर्को चाहिँ नि कस्तो भने, रेडियो नेपालमा बुवा र म एउटै समयमा फर्स्ट भएको होइन सङ्गीतमा, 34 सालमा, 34 सालमा चाहिँ नि आधुनिक गीतमा बुवाको सङ्गीत अनि मेरो स्वर होइन, भैरवनाथ रिमालको चाहिँ रचना थियो, र स्वरमा चाहिँ नि म फर्स्ट भएँ, बुवा चाहिँ सङ्गीतमा, त्यही गीत चाहिँ बजाइदिनु न है,
0: अलिकति सानो टुक्रा पनि सुनाउन।
1: मै गोरी लाई लैलै मुसुल थारे पानी, मै गोरी लाई लैलै

0: हस्, एकदमै धेरै आभारी भयौँ. आज हामीले उस्ताद भैरव बहादुर थापालाई सम्झ्यौँ. यो धरतीमा उहाँ नहुनु भए पनि उहाँले गर्नुभएको योगदानको चर्चा अहिले पनि छ. उहाँले उत्पादन गर्नुभएका गीत सङ्गीतहरू अहिले पनि प्रखर रूपमा झुल्किरहेका छन्, सबैको मन मनमा बसिरहेका छन्. यहाँसम्म आइदिनु भयो, एकदमै धेरै आभारी छु.
1: हस्, धन्यवाद. यो सङ्गीत साधना कार्यक्रममा मलाई यसरी दुई शब्द आफ्नो होइन बुवाको विषयमा केही बोल्न पाउँदा म पनि एकदमै धन्य भएछु है. त्यसको लागि बहिनी दुर्गा बहिनीलाई धेरै धन्यवाद.
0: अहिले सुन्नुभयो उस्ताद भैरबहादुर थापाका सङ्गीत साधनासँगै जीवनका अतीतका कुराहरू. कुराकानीका क्रममा हुनुहुन्थ्यो उहाँकै छोरी सम्मानित गायिका सङ्गीता थापा साक्य. यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला. हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै. अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनका यात्राका कुराहरू लिएर आउने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी विदा भए. नमस्कार, यहाँहरूका हरेक पल शुभ रहुन्.

0: नमस्ते झाँक्री दाई।
1: नमस्ते, के भएर ल्याउनु पो बाबुलाई?
0: हेर्नुहोस् न झाँक्री दाई, दुई दिनदेखि ज्वरो आइरहेको छ, घटेकै छैन, केही लागु भागु जस्तो छ। हजुरले राम्ररी हेरिदिनु पर्यो।
1: यो बाबुको मैले नारी पनि हेर्यो, आखिर पनि हेर्यो, यो त हामी झाँक्रीले निको पार्ने रोग होइन त, तुरुन्तै अस्पताल लागिहाल्नुहोस्।
0: हो र डाक्टर साहब नमस्कार, लौ न मेरो बाबुलाई हन्न हनी ज्वरो आइरहेको छ, जसरी हुन्छ ठिक गरिदिनु पर्यो।
2: नहातिनुस् आमा, उपचार गर्छौ, ढुक्क हुनुहोस्।
0: हस् डाक्टर साहब।
2: धन्न समयमै ल्याउनु भएछ। जापानिज इन्सेफलाइटिस रोग लामखुट्टेको टोकाइबाट हुन्छ, समयमै उपचार नपाएकाले यस रोगका कारण नेपालमा 3 संक्रमित मध्ये 1 मृत्यु हुने र अर्का 1 पक्षघात हुने तथ्याङ्क छ। तसर्थ समयमै अस्पताल लान सके यो रोगबाट बस्न सकिन्छ। यसका साथै आफ्ना बाल बालिकालाई 12 उमेरमा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाऊ। खोप निशुल्क छ, सुरक्षित छ र यसले जीवन रक्षा गर्छ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाबदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम सुरु गरिसकेको बताउनुभयो। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिरहेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु, कृषकलाई दिइने अनुदान, प्रङ्गारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न 1 हप्ताभित्र प्रक्रिया अगाडि बढाउने बताउनुभयो। भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको 3रो हप्तादेखि लाल पूर्जा वितरण सुरु गरिने पनि जानकारी गराउनुभयो। महिला, बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादीले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चिया निर्यात र औषधि अभावसम्मको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चिया निर्यातमा समस्या सिर्जना गरेका कारण देशमा चिया उद्योग बन्द हुँदा तत्कालीन G2G प्रक्रिया मार्फत समस्या समाधान गर्नुपर्ने बताउनुभयो। सांसदहरूले देशका विभिन्न अस्पतालहरूबाट क्यान्सर रोगको बिरामी हरूले औषधि प्राप्त गर्न नसकेको विषयमा गुनासो आइरहेकाले समयमा नै औषधिको व्यवस्थापन र औषधि सम्बन्धी समस्या दोहोरिन नदिन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउने माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष, प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कारवाही गरिने बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुर्याउँछ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ सुधीर मिश्र, सहयोगी केदार भट्ट अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शिवरात्रि।

सन् 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

गजल गंगा। जीवनभर झमेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, दिन ढल्की अबेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, खानै नपुग्ने श्रमको ज्याला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, बरु ढुङ्गा गिट्टी फोरुँ बेल्चै किन नचलाउँ, बरु ढुङ्गा गिट्टी फोरुँ बेल्चै किन नचलाउँ, विश्राम खोज्ने हत्केला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, कसै गरी म दुःखमा परे भने आफन्तले बल्ल खाइस भन्न भेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, तर बुढेसकालमा हेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो। गजलकार सन्तोष श्रेष्ठले पाल्पा रामपुराट रानीबासबाट मेल गर्नुभएको सन्तोष श्रेष्ठको यही गजल वाचनसँगै आजको गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाको अर्को नयाँ श्रृङ्खलाबाट पनि तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल। दिनभरिको काम धन्दा सकेर आराम गर्ने यो समयमा आज फेरि गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट तपाईँले हामीलाई साथ दिनुहुनेछ, हामी तपाईँलाई साथ दिनेछौँ। आरम्भमा नै आग्रह गर्न चाहन्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। आजको श्रृङ्खलामा हामी gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका गजलहरू तपाईँकै लागि सुनाउनेछौँ। अनि नारायण समीप, जसको घर अछाम हो, अहिले काठमाडौँमै बसेर कर्म गरिराख्नु भएको छ, रेडियो नेपालको स्टुडियोसम्म आफूले लेख्नुभएका केही गजलहरू लिएर आउनु भएको थियो। नारायण समीपले वाचन गर्नुभएका केही गजलहरू सुनाउनेछन्। साथमा रहनेछन् मन सुनी गजल सङ्गीतहरू। गजल सङ्गीतहरू सुनिरहँदा पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुहुनेछ। हामी आशा र विश्वासको बलियो गाँठो यहीँ नै बाँध्न चाहन्छौँ। अनि कार्यक्रम आरम्भ गर्छौँ राज सिकदेलको स्वरमा रहेको सुमधुर गजल सङ्गीतसँगै, जसमा रामकुमार आचार्यको गजल रचना रहेको छ। बेबी अनुरागीको सङ्गीत हो, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा

हजुर, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। राजसिक दिलको स्वर रामकुमार आचार्यको गजल रचना, बिपी अनुरागीको सङ्गीत। गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला जब तपाईँले गजलका प्रत्येक सिरहरूमा

कमजोरपनको महसुस गर्नुहुन्छ तब मात्रै कलाकारहरू आफू सफल भएको सम्झन्छन्। राज सिग्देलको स्वर, राम कुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका केही गजलहरू उठाउनतर्फ लाग्छु म। अर्जुन देउबा उदासीले सिलगढी डोटीबाट मेल गर्नु भएको छ, म उठाउँछु अर्जुन देउबा उदासीको यो गजल। साँझ पख आकाशमा उदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, आफ्नो जीवन अरूलाई नै लुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, तिमी मसी मथे कलम लेख्नु थियो कथा, तिमी मसी मथे कलम लेख्नु थियो कथा, कलम कथा अधुरोमै टुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, एक ढिक्का भएको मनलाई फुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, लोरी सुनाई उदासीलाई सुताउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। अर्जुन देउबा उदासीले सिलगढी टोटीबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि अर्जुन देउबा उदासीप्रति हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाका लागि अर्को गजल प्राप्त भएको छ छत्रकमल पाठकको, सिलगढी डोटीबाट नै उहाँले यो गजल मेल गर्नुभएको हो। आदर्श गाउँपालिका तिन अहिली डोटी उहाँको ठेगाना, म उठाउँछु छत्रकमल पाठकको यो गजल। म तिम्रो हितैसी थिएँ कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, अब मेरो आफ्नो भन्नु केही पनि छैन, अब मेरो आफ्नो भन्नु केही पनि छैन, सर्वस्व उसैलाई दिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, लौरो समान भएको छु म उनको सम्झनामा, लौरो समान भएको छु म उनको सम्झनामा, गहका आँसु रित्ति कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, चर्केको छ मनको घर चर्केको छ साथी, चर्केको छ मनको घर चर्केको छ साथी, सपना सारा भत्किए कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, कतिखेर जल्यो होला यो मन थाहा छैन, कतिखेर जल्यो होला यो मन थाहा छैन, आगोका टुक्रा भरिए कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा। छत्रकमल पाठकले आदर्श गाउँपालिका तिन अहिली डोटीबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि छत्रकमल पाठकप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। यति बेला तपाईँ गजल गङ्गा सुन्दै हुनुहुन्छ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ, एक्लोपनको महसुस पटक्कै गर्न पाउनुहुन्न, किनकि गजल गङ्गा तपाईँको साथमा छ। गजल गङ्गामा अर्को सुमधुर गजल सङ्गीत सुनाउँछौँ। सन्तोष रोसालको सुर हो यो, तीर्थमान अथाह सागरको गजल रचना अनि सन्तोष रोसालकै सङ्गीत। तिम्रो त्यो मायाले तानेर आएँ, तिमी आफ्नै हो भन्ने ठानेर आएँ। यो गजल सङ्गीत सुनाउँछौँ कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँका लागि।

0: हजुर, तिम्रो त्यो मायाले तानेर आई, तिमी आफ्नै हो भन्ने ठानेर आई। सन्तोष रुसालको स्वर, तीर्थमान अथा सागरको गजल रचना, सन्तोष रुसालकै सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। रेडियो नेपालको स्टुडियोसम्म गजलकार नारायण समीप आउनुभयो। अछाम उहाँको स्थायी घर काठमाडौँमा बसेर कर्म गरिराख्नु भएको छ। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नुभएको छ। अब हामी यहाँनिर जोड्न चाहन्छौँ नारायण समीपले वाचन गर्नुभएका केही गजलहरूलाई। अगाडिको आवाज नारायण समीप।
1: सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, घरि हँसाउने घरि रो

जमाना हुन्छन् सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्। सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सिपाहीलाई पुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए, आज आएर आफ्नै पनि छुरा भए, कति अधुरा भए कति अपुरा भए, अब कसको विश्वास गरौ तिमी भन, अब कसको विश्वास गरौ तिमी भन, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, कति अधुरा।

0: कदापि हुँदैन, टपक्कै सारे झैँ गर्छु त धड्कन मेरोमा, टपक्कै सारे झैँ गर्छु त धड्कन मेरोमा, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, रहरै रहर बिचको फुल कदापि हुँदैन, रहरै रहर बिचको फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, दुई मन जोड्ने आत्माको विश्वासै नभए, दुई मन जोड्ने आत्माको विश्वासै नभए, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाऊ त्यो कुरा भुल कदापि हुँदैन, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिए, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिए, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, सिर्मै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, सिर्मै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो।
1: नारायण समीप आफ्ना गजलहरू वाचन गर्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद दिन्छु नारायण समीपलाई, फेरि पनि समय मिलाएर रेडियो नेपालको स्टुडियोमा आउनुहोला गजलको डायरी बोकेर। यहीँनिर आग्रह गर्न चाहन्छौँ, तपाईँ पनि गजलको सेरोफेरमा हुनुहुन्छ, केही गजलहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुनेछ gazalganga@gmail.com, अनि रेडियो नेपालसम्म आउन पनि सक्नुहुनेछ गजलको डायरी बोकेर, आफैले वाचन गर्नुहोला, तपाईँका गजलहरू तपाईँकै आवाजमा हामीले रेकर्ड गर्नेछौँ अनि गजल गङ्गामा यसरी नै प्रस्तुत गर्नेछौँ, यो हाम्रो पक्का पक्की बाचा हो। अब लाग्छौँ अर्को गजलतर्फ, शिव परियारको स्वर सुनाउँछौँ, माधव ढकालको गजल रचना हो अनि गैरे सुरेशको सङ्गीत, छटपट्टिमा कोल्टी फेर्दा फेर्दै गयो रात, लिए तिम्रो तस्विर हेर्दा हेर्दै गयो रात, शिव परियारको सुर, माधव ढकालको गजल रचना, गैरे सुरेशको सङ्गीत सुनाउँछौँ तपाईँको लागि।

हजुर, सटपट्टिमा क्वालिटी फेर्दा फेर्दै गयो रात, ली तिम्रै तस्बिर हेर्दा हेर्दै गयो रात। शिव परियारको स्वर माधव ढकालको रचना गैरी सुरेशको सङ्गीत यहाँ प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले मनोरञ्जन प्राप्त गर्नुभयो होला, आनन्द महसुस गर्नुभयो होला। अब हामी अन्तिम अन्तिममा छौँ, केही गजलहरू अझै बाँकी छन् हामीसँग। रतन पिष्टले आलिताल गाउँपालिका साथ डडेलधुराबाट आफ्नो गजल मेल गर्नुभएको छ, म रतन पिष्टको गजल उठाउँछु यति बेला। अङ्गालोमा आऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊँ बसी मारौँ केही बात। अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊँ बसी मारौँ केही बात। फुलेको फुलसरी भरिलो जवानीमा, फुलेको फुलसरी भरिलो जवानीमा, लौ मग मगाऊँ बसी मारौँ केही बात, माया प्रति लाऊँ बसी मारौँ केही बात। जति हेरे पनि अघाउँदैनन् यी आँखा, जति हेरे पनि अघाउँदैनन् यी आँखा, परेलीमै छाउँ बसी मारौँ केही बात, माया प्रति लाऊँ बसी मारौँ केही बात। यी खोला यी झरना झैँ सुसेली अनौठो, यी खोला यी झरना झैँ सुसेली अनौठो, लौ गुनगुनाऊँ बसी मारौँ केही बात, आऊ प्रीति लाऊँ बसी मारौँ केही बात। नमानी केही डर लौ गाँस माया प्रति, मुटुमै सजाऊँ बसी मारौँ केही बात, माया प्रति लाऊँ बसी मारौँ केही बात। हिँड्नुपर्ने साथै हेर जिन्दगी छ पुरै, हिँड्नुपर्ने साथै हेर जिन्दगी छ पुरै, हात यो समाऊँ बसी मारौँ केही बात, माया प्रति लाऊँ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात। रतन बिष्टले आलिताल गाउँपालिका साथ डडेलधुराबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि रतन बिष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अर्को गजल छ महेन्द्र बहादुर बिष्टको अछाम, हाल काठमाडौँ भनेर लेख्नु भएको छ। सुरु गर्छु महेन्द्र बहादुर बिष्टको यो गजल। ऐनामा यो चेहरा मलिन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, खै किन हो फिक्का देख्छु रङ्गहीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। टालेका फाटा लगाउने मेरा बालाई, टालेका फाटा लगाउने मेरा बालाई, यी सहरिया सुट कोटे भन्दा शालीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। दिनभरि खाडीमा पिल्सिए पनि, दिनभरि खाडीमा पिल्सिए पनि, सपनीमा देश बामा र साहुको ऋण देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु। देख्नु त धेरै छ यो धरतीमा पनि, देख्नु त धेरै छ यो धरतीमा पनि, तर आफ्नै मृत्युको दृश्य कुन दिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐना ऐनामा यो चेहरा मलिन देख्छु। महेन्द्र बहादुर बिष्टले असामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि महेन्द्र बहादुर बिष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अब अन्तिममा हामीसँग दीपक आचार्य झलनको गजल छ, बर्दिया मात्र लेख्नु भएको छ। दीपक आचार्य झलनको गजल उठाउँछु यति बेला। आजको अन्तिम गजल, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, कि आफ्नो मान्छे हेरिन्छ कि अनुहार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, न तिम्रो सत्यता हेरिन्छ न चोखो प्यार हेरिन्छ, अर्काको काँध माथि चढेर संसार हेरिन्छ। हल्ला गर्दै मिठ तवरले यो सरकार बनेको छ, हल्ला गर्दै मिठ तवरले यो सरकार बनेको छ, अब जोड तोडले के कति हुन्छ सुधार हेरिन्छ, अर्काको काँध माथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रचार हेरिन्छ।
दीपकाचार्य जलनको गजल थियो यो। गजलका लागि दीपकाचार्य जलनप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाबाट अब हामी छुट्नुपर्छ। बाँकी रहेको समयका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउनेछौँ। छुट्टै लाग्दा पुरानै कुराहरू सुनसान हुँदैछ, रात एकान्त हुँदैछ। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। औषधि खानुपर्ने छ भने खाएर सुत्नुहोला, खुवाउनु पर्ने छ भने खुवाएर सुत्नुहोला। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। बाँकी रहेको समयका लागि रूप कुमार राईको स्वर, डाक्टर कृष्ण हरिबरालको रचना अनि शान्तिराम राईको सङ्गीत तपाईँका लागि सुन्न चाहन्छौँ। अनि आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामनासहित सुख।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फ।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ। सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

नयाँ सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: मानवतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, आज पनि स्वागत गर्छु म चन्दा विष्ट। यहाँलाई सम्झना छ भने विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई हामीले कार्यक्रम आजका नारीको श्रृङ्खलामा उठान गर्दै आएका छौँ। यसै क्रममा आजको यो प्रस्तुति, यो भेटवार्ता विशेष पनि रहनेछ भन्ने लागेको छ। आजको यो भेटवार्तामा सँगै रहनुहोला यो आत्मीय आग्रह पनि गर्छु। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा रजनो वृद्धि र यही कारणले महिलाको शरीर र मनको स्वास्थ्यमा पार्ने प्रभाव र रजनो वृद्धिको समयमा परिवारबाटै हिंसामा पर्नु परेको पीडाका विषयलाई समेटेका छौँ। केही व्यक्तित्वसँग कुराकानी पनि गरेका छौँ। रजनोवृत्ति, मेनोपज वा महिनावारी सुक्ने बेला भएको भनेर एउटै अवस्थालाई बुझ्न सक्छौँ। रजनोवृत्ति महिलाको जीवनको एउटा चरण हो जुन नियमित भइरहेको महिनावारी सधैँको लागि बन्द हुन्छ। एउटा निश्चित उमेरमा प्रजनन शक्तिको अन्त्य हुने सामान्य प्रक्रिया हो। खास गरी रजनोवृत्ति 45 वर्षबाट सुरु भएर 55 वर्षमा अन्त्य हुने पाइएको छ। तर कहिलेकाहीँ कुनै कुनै महिलामा यो 40 वर्षमा सुरु भएको पनि पाउन सकिन्छ। जब महिला रजनोवृत्तिको चरणमा हुन्छन्, महिनावारीमा अनियमितता सुरु हुन्छ। यसको मतलब कसैलाई महिनावारी छिटो हुन्छ, कसैलाई ढिलो हुन्छ, कसैलाई रक्तस्राव लामो समयमा हुन्छ भने कसैलाई छोटो समयमा मात्र हुन सक्छ। यसरी हेर्दा हर्मोनहरूको परिवर्तनले गर्दा सही किसिमको समस्या पत्ता लागिन, पारिवारिक रूपमा राम्रो वातावरण भएन र राम्रो साथी संगत भएन भने उदासीनता, एन्जाइटी र उच्च तहको तनाव पनि हुन सक्छ। जसरी पहिलो महिनावारीलाई सन्तान उत्पादन गर्ने सुखद पक्ष मानिन्छ र महिलाको निम्ति आमा बन्न लायक अवस्था भनेर चिनिन्छ, त्यसै गरी रजनोवृत्तिको अवस्था पनि सबैको लागि नहुन सक्ला, तर धेरैको लागि रजनोवृत्तिको अवस्था निकै सकसपूर्ण हुन्छ। यो अवस्थामा महिलाहरूमा हर्मोनमा परिवर्तन आउने गर्छ। सबैका लागि नभए पनि धेरैका लागि यो समय निकै कठिनाईको अवस्था हो र यही रजनोवृत्तिको समयमा अर्थात् मेनोपजको समयमा परिवारबाटै महिलाहरू नजानिदो हिसाबले हिंसामा परिरहेको पनि अवस्था छ। यो रजनोवृत्ति बहसको रूपमा, चर्चा परिचर्चाको रूपमा अझै आउन नसकेको र यसमा खुलेर कुराकानी पनि नभएको अवस्था छ। गुपचुप रूपमा धेरै हाम्रा आमा दिदी बहिनीहरूले यसलाई सहेर बसेको अवस्था छ भने यही सहेर बस्दा उहाँहरूमा शारीरिक र मानसिक रूपमा उहाँहरूको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव परिरहेको देखिन्छ। हरेक महिलाको जीवनमा महिनावारी सुक्दै गर्दा रजनोवृत्ति प्रवेश गर्छ र यो अवस्था कति समय रहन्छ र कति गाह्रो बनाउँछ त्यो व्यक्ति अनुसार फरक हुन्छ। सबैलाई नहोला तर धेरैलाई गाह्रो बनाउने रजनोवृत्तिको अवस्थालाई कसरी बुझिनु पर्छ र बुझिरहेका छौँ त, यो जिज्ञासा हामीले धनकुटामा रहेर मानव अधिकार सँगै सामाजिक काम कार्यमा सक्रिय सामाजिक अभियन्ता गीता अधिकारीसँग राखेका छौँ। उहाँ भन्नुहुन्छ,
1: सबै राम्रो विषय उठान गर्नुभएको छ। यो वास्तवमा महिलाहरूको प्रजनन स्वास्थ्यमा पनि असाध्यै गौण अवस्थामा रहेको तर जटिल देशको समस्याहरू चाहिँ सुसुप्त रहेको विषय उठान गर्नुभएको छ। वास्तवमा यो चाहिँ दुई तरिकाले हाम्रो समुदायमा बुझ्ने एउटा मानसिकता देखिएको छ। महिनावारी सुक्ने बेलामा यस्तै हो सामान्य धारणा बनाउने एउटा परिपाटी पनि लिइँदो रहेछ। अर्को फेरि जनमानसमा कस्तो रहेछ भने महिनावारी भनेको सुक्ने बेलामा समस्या हुन्छ है भनेर जटिल सम्झिने दुवै मनोविज्ञानसँग जोडिएको विषयले चाहिँ यो महिलाहरूको स्वास्थ्यमा चाहिँ संक्रमणकालीन अवस्था चाहिँ हो कि भन्ने मलाई लाग्छ मेरो अनुभवमा। म मलाई पनि एउटा नजिक मेरो आमा 50-52 वर्षको हुनुहुँदा उहाँले भोग्नु भएको अति रक्तस्राव पछिको उहाँको चाहिँ पछि यो पाठीघरको नै समस्या सिर्जना भइसके पछाडि पाठीघर फाल्नु परेको अवस्था पनि आयो। तर उहाँलाई पहिलो अवस्थामा नै उहाँलाई चाहिँ मनोपोषको विषय हो यो यसलाई यसरी सावधानी अप्नाउनु पर्छ भन्ने थाहा पाएको भए त्यति जटिल अवस्थामा पुग्नु पर्दैन थियो कि भन्ने खालको अहिले म आफूलाई पनि यसरी बुझ्ने गरिराखेको छु। यसमा के रहेछ भने महिलाहरूको प्रजन स्वास्थ्यमा मैले देखिराखेको भोगिरहेको समस्या हो, तर यसलाई लाजको विषय लज्जाको विषय बनाएर परिवारका सदस्यसँग असाध्यै नजिक हुने सदस्यसँग पनि सेयरिङ नगर्ने खालको अवस्थामा रहेको समस्याको रूपमा एकदमै भित्र सुसुप्त रहेको देखिन्छ। यो अधिकांश महिलालाई नै हुँदो रहेछ। यसमा पनि फेरि के हुँदो रहेछ भने कसैलाई सहज हुने कसैलाई असाध्यै जटिल भएर जाने पनि परिस्थिति देखिएको छ। यस्तो बेलामा परिवारसँगको सम्बन्धको विषय उहाँलाई शारीरिक रूपमा के समस्या भइरहेको छ भनेर बुझ्न नसकेको परिवारको दोष होइन, उसको विषयको ज्ञान नभएर पनि परिवारले यो अवस्था भोगिरहेको छ। अर्को भनेको मलाई के भइरहेको छ भनेर महिलाले आफ्नो अभिव्यक्ति समस्याको बारेमा त्यो परिवारलाई उजागर गर्न नसकेको विषयले पनि कहिलेकाहीँ यो अवस्थामा आइसके पछाडि परिवारभित्र अन्तर्द्वन्द विवाद एकदमै जटिल समस्याको सिर्जना पनि गरेको रहेछ।
0: हजुर, यसमा पनि अब हाम्रो समुदाय स्तरमा भनौँ न होइन ग्रामीण क्षेत्रमा झन् कति यो पीडा लुकाएर हाम्रा आमाहरू बस्नु भएको होला, दिदी बहिनीहरूले कति समस्या भोग्नु भएको होला हामीले सहजै अनुमान लगाउन सक्छौँ नि त होइन। यो रजन वृद्धिको समयमा परिवारले कुरा नबुझ्ने, जसलाई समस्या परेको छ उहाँले खुलेर अब त्यसलाई बुझाउन नसक्नु होइन, यसले गर्दाखेरि परिवारबाटै हिंसामा परिरहेको एउटा अवस्था पनि आइरहेको छ नि। या त धनकुटामा बसेर सामाजिक काम कार्य गर्दाखेरिको यसको अनुभव छुट्टै होला नि त होइन।
1: कस्तो छ भने समुदायमा खुल्ला रूपमा अभिव्यक्ति नहुने, बहस नहुने, चर्चा परिचर्चा नहुने, स्थानीय तहले पनि यसलाई चाहिँ आफ्नो प्राथमिकतामा यो विषयको बहस बनाउने, सचेतना नगराउने परिपाटी भगाउँदा त्यति खुल्ला रूपमा त आउने गरेको छैन। तर महिलाहरूको घरेलु हिंसाका विषयसँग एकदम भित्री रूपबाट खोतल्दै जाँदाखेरि अन्तिम अवस्थामा आउने भनेको कुटपिट किन हुन्छ भन्दाखेरि त्यसको जड भनेको चाहिँ शारीरिक रूपमा उहाँलाई आउने सङ्कट र उहाँको प्रतिक्रियाबाट चाहिँ परिवारमा चाहिँ घरेलु हिंसा भइरहेको अवस्थाहरू आउँछन्। अन्ततगत कस्तो हुँदो रहेछ भने देख्दा चाहिँ समुदायमा कस्तो देखिँदो रहेछ भने घरेलु हिंसा भएको छ, उहाँलाई उत्पीडन छ, समस्या छ भनेर आउँछ। तर त्यसलाई खुल्दै खुल्दै खुल्दै जाँदाखेरि त्यसको कारण भनेको चाहिँ श्रीमान र श्रीमती बीचको शारीरिक सम्बन्धका विषयमा आउने असमझदारीका विषयहरू गरी यो विषय उठान भएको हुँदो रहेछ। त्यसो हुँदाखेरि यो विषय आउँछन् तर यसलाई गोप्य रूपमा राख्नुपर्ने, बहसको विषय नबनाइकन राख्नुपर्ने भन्ने विषयले पनि यसलाई हामीले पनि उजागर गर्न नसकेको अवस्था छ। समुदायमा त झन् यो विषय बहसको विषय नभएको, यसलाई उजागर गरेर ल्याउने अवस्था नभएको देखिँदो रहेछ। यो देखिँदो रहेछ परिवारभित्र चाहिँ पहिले जस्तै काम गरिरहने महिलाले काम गर्न गल्न थाल्यो, थकाइ लाग्न थाल्यो, ऊ चाहिँ चिचिराहट हुन थाल्यो। के भयो त यसलाई भन्दाखेरि कुप्रतिको चाहिँ शारीरिक रूपमा के भइरहेको छ भनेर अन्तर्क्रियाबाट उनलाई मनमा बुझ्ने हिसाबले परिवारले नसोचिदिने तर यसलाई चाहिँ अर्को विषयतिर मोडिदिँदाखेरि महिलाहरूमा घरेलु हिंसाका कुराहरू हुँदो रहेछ।
0: यो कुरालाई असाध्यै आत्मसात गरेर अब यो रजन वृद्धिको यो समस्या
1: देखिँदो रहेछ भने मसँग एउटा दिदी आउनु भएको थियो।
0: हजुर,
1: उहाँको त्यस्तै 50-52 वर्षको मान्छे हुनुहुन्थ्यो। उहाँले चाहिँ घरमा मलाई हेला हलो होसो गर्नुहुन्छ भनेर आउनुभयो। के भयो त भन्दै भन्दै जाँदाखेरि यो मलाई भन्न नि अप्ठ्यारो लाग्छ भन्दै अन्तिममा आएर उहाँको चाहिँ श्रीमानसँगको सम्बन्धले, सासु ससुरासँगको अनि घर परिवारसँगको चाहिँ बेमेलको अवस्था आयो। तर उहाँलाई वास्तवमा बुझ्दाखेरि चाहिँ उहाँको यो जुन 40-45 वर्षमा महिनावारी सुक्ने अवस्थामा आउने समस्या, जुन शारीरिक रूपमा मनोवैज्ञानिक रूपमा आउने समस्याबाट चाहिँ ग्रसित उहाँ हुनुहुन्थ्यो। तर उहाँको शारीरिक सङ्कट पनि परिवारले बुझेन र मनोवैज्ञानिक समस्या पनि नबुझेको कारणले 52-55 वर्षको दिदी हुनुहुन्थ्यो, उहाँ चाहिँ छोरा छोरी छोडेर माइती जानुभएको अवस्था देखियो। पछि उहाँको श्रीमानसँग सोद्धै गर्दाखेरि, खुलेर कुराकानी गर्दा गर्दाखेरि चाहिँ उहाँले के भन्नुहुन्थ्यो भने, घरमा बोल्दा पनि बोल्दिन, झर्किन्थे, यता भयो दुःखो भन्छे, उता दुःखो भन्छे, जहिले दुखिरह्यो भन्छे। यो हिसाबले चाहिँ महिलाहरूलाई के भयो त भनेर माया गर्ने वातावरण भन्दा नि उसलाई चाहिँ उपेक्षा गर्ने हिसाबले हेरेको समस्या देखिएको छ। अनि अर्को भनेको चाहिँ यो पाठेघर तल खस्ने समस्या पनि हुँदो रहेछ, जसको चाहिँ उपचार पनि तत्काल हुन नसक्ने र पहुँच पनि हुन सक्दैन रहेछ, होइन? त्यो पनि यसको कारण हुन सक्दो रहेछ। अनि दोस्रो भनेको चाहिँ सरसफाई छैन भनेर उत्पीडन गर्ने, त्यो चाहिँ के हुँदैन, पाठेघरको तल झर्ने अनि पिसाब चुहिरहने समस्या पनि यो अवस्थामा देखिँदो रहेछ। त्यसो हुँदाखेरि सरसफाई छैन भनेर उसलाई चाहिँ घृणाको विषय बनाएर महिलाहरूलाई चाहिँ घरमा उत्पीडन गर्ने, समस्या सिर्जना गर्ने भन्ने खालका कुराहरू देखिन्छन्। यो नदेखिएका कुरा होइनन्, खुल्ला रूपमा यही विषय हो भनेर चाहिँ आउँदैन रहेछन्। तर महिलाहरूमा हुने हिंसा, महिलाहरूमा हुने उत्पीडनको जडको रूपमा चाहिँ यो शारीरिक अवस्थाको कारणले पनि सिर्जित थुप्रै समस्याहरू देखिन्छन्।
0: समस्या समस्याको बिचमा महिनावारीका आफ्नै जटिलता, आफ्नै समस्याहरूसँग जुझ्दै एउटा आमा बन्नुको महसुस गरिरहेको त्यही आमाले महिनावारी सुक्दै जाँदाखेरि आफ्नो मनको, आफ्नो शरीरको कुरा आफैले नबुझ्दा, बुझाउन नसक्दा, होइन, आएको समस्याहरूलाई परिवारले नबुझिदिँदा कति धेरै समस्या को चुपचाप, होइन, त्यो सहेर बस्नुपर्ने र चुपचाप त सहनु त छँदैछ, तर अब यसमा पनि फेरि हिंसा हुन थाल्यो भने त्यो कति पीडाजनक हुन्छ। यसैले यो गुपचुप रहेको रजनुवृद्धि, यो बेलामा आउने जुन महिलामा आउने, हाम्रा आमाहरूमा आउने जुन कठिनाई छ, यो कठिनाईका बारेमा स्वयं महिलाहरू, आमाहरू जो रजनुवृद्धिको क्रममा हुनुहुन्छ, हाम्रा दिदीबहिनीहरू र घर परिवारले यो समयमा के बुझिदिनु पर्छ जस्तो लाग्छ?
1: वास्तवमा यो विषय भनेको स्वयं महिला आफूमा नै आउने यो शारीरिक सम्वेगहरूको जानकारी आफूमै नहुँदा पनि डरको विषय, त्रासको विषय बनिरहेको छ, होइन?
0: हजुर।
1: अनि दोस्रो भनेको, हामी विवाह गरेर अर्काको घरमा सधैँ पापो हुँदैछौँ भने हामी अर्काकै घरमा छौँ भन्ने मनोविज्ञानबाट हामीले अर्काले के भन्छ, परिवारका मान्छेले के भन्छन् भन्ने विषय त्रासको विषय बनाएर शारीरिक समस्याहरू चाहिँ गुपचुप राखेका कारणले पनि महिलाहरूमा उत्पीडन छ। अब यसमा चाहिँ वास्तवमा अहिले अब रेडियो नेपालबाट पनि यस्ता विषय उजागर गर्नुभएको छ। म त भन्छु स्थानीय सरकारहरू अहिले आफ्नै अधिकार क्षेत्रमा चाहिँ छन्, स्थानीय सरकारहरूले यस्ता विषयमा छलफल गराउनु पर्ने, अन्तर्क्रिया गराउनु पर्ने र यो विषय खुल्ला रूपमा राख्नुपर्छ है भनेर बहसको विषय बनाउनु पर्छ भन्ने मलाई लाग्छ। दोस्रो भनेको चाहिँ नेपाल सरकारले चाहिँ यो निशुल्क हेल्पलाइन सेवा पनि सञ्चालन गरेका छ, गाह्रो यो
0: 1145 राष्ट्रिय महिला आयोगको। हजुर,
1: त्यसबाट पनि वास्तवमा त्यस्ता खालका निशुल्क सेवाहरूलाई चाहिँ महिलाहरूका यस्ता गुप्त समस्याहरूलाई चाहिँ समाधान गर्ने साथीको रूपमा चाहिँ यस्ता हेल्पलाइनहरू भइदिए भनेदेखि यस्ता कुरालाई महिलाहरूमाथि हुने मनोवैज्ञानिक रूपमा चाहिँ आउने समस्याहरू समाधान गर्न सकिन्छ होला, जसले परिवारलाई पनि सचेत गराउँछ भन्ने मलाई लाग्छ। यस्ता विषयमा महिला स्वयंसेविकाहरू आफै पनि कति सचेत छन्, कति जानकार छन्, कति दक्षता हासिल गरेका छन्, यदि उहाँहरू मार्फत चाहिँ उहाँहरूलाई ट्रेनिङ दिने, उनीहरूलाई दक्ष बनाएर चाहिँ महिलाहरूका चाहिँ समस्या सुनिदिने महिला स्वयंसेविका र परामर्श, उचित परामर्श दिने महिला स्वयंसेविकाहरूको व्यवस्थापन गर्यो भनेदेखि यस्ता समस्याबाट महिलाहरू चाहिँ मनोवैज्ञानिक र शारीरिक रूपमा पनि माथि उठ्न सक्छन् भन्ने मलाई लाग्छ। र त्यो महिलाको मात्रै समस्या होइन, परिवारका हरेक सदस्यहरूको समस्या हो र यसका समाधान गर्नको लागि पनि महिला स्वयं र परिवारका सबै सदस्यहरू चाहिँ उत्ति नै दायित्व लिएका छन् भन्ने मलाई लाग्छ। यसरी पनि यसको समस्या समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ। अर्को भनेको विद्यालयमा रजनुवृत्तिको विषयमा बालबालिकाहरूलाई कक्षा 8-10 बालबालिकाहरूलाई यदि यसको विषय उठान गरिदिने हो भने छोराछोरीले घरमा आउने रजनुवृत्तिको कारणले बा आमामा आउने बेमेलका कुरा, परिवारमा आउने समस्याका रूपमा चाहिँ समाधान गर्नको लागि उनीहरूले नि काउन्सिलिङ गर्न सक्छन् होला भन्ने मलाई लाग्छ। यसरी गरियो भनेदेखि यो महिलाहरूको शारीरिक रूपमा आउने विशेष अवस्थालाई व्यवस्थापन गर्न सकिन्छ होला भन्ने जस्तो मलाई लाग्छ। अहिले समुदाय स्तरमा बाल मैत्री स्थानीय शासनलाई लागू गर्ने भनेर स्थानीय सरकारहरू लागिरहेको हुँदा त्यहाँ बाल क्लबहरू छन्। बाल क्लबहरूमा चाहिँ महिलाका विषय आमाका बारेमा बालबालिकाले बोल्नु पर्यो, बहस गर्नु पर्यो, उनीहरूले पाएको शिक्षा चाहिँ समुदायका आमाहरूलाई उनीहरू मार्फत पनि यदि लैजान सक्ने खालको वातावरण बनाउने हो भने सानो विषय हेर्नु न, अलिकति छलफल गरेर पुर्याउ है भन्ने हो भने घाँस काट्दा पनि दाउरा काट्दा पनि भात पकाउँदा पनि जतिखेर पनि यो विषय तालिम गरेर पुरा ठुल्ठुलो ठाउँमा गर्नु पर्दैन, यो अनौपचारिक रूपमा दिने शिक्षाबाट पनि जानकारी पुर्याउने विषय हो नि त।
0: मेनोपज अर्थात् रजन वृद्धिको विषयमा रहेर आज हामीले मानव अधिकारसँगै सामाजिक काम कार्यमा सक्रिय धनकुटाको सामाजिक अभियन्ता गीता अधिकारीको विचारलाई यहाँहरूमाझ राख्यौं। मानव शरीर विज्ञानमा शरीरका हरेक अङ्गहरूको सम्पूर्ण खोज र अध्ययन सकेपछि लामो समयपछि अन्तमा अध्ययन भएको मानव अङ्ग पाठेघर हो र यी पाठेघर र हर्मोनको अन्तर सम्बन्ध रहेको महिनावारी चक्रमा आउने रजनु वृद्धिले महिलाको जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने गर्छ। तर यो विषयमा कुरा बुझ्न बुझाउन अझै हामी पछि परिरहेको अवस्था छ। रजनु वृद्धिको समयमा महिलामाथि हुने हिंसाको कुरा त अझ कति बाहिरै आएको छैन। जति बेला महिलाको रजनु वृद्धिको समय हुन्छ यो समयमा शारीरिक र मानसिक हिंसा अत्याधिक हुने पाइएको छ। लाज गाल र डरले कति हिंसा महिला स्वयंले लुकाएका छन्। घरमा युवा उमेरका छोराछोरी भइसकेको समय उनीहरूको भविष्यका कारण हिंसाको घटना लुकाउनु महिलाको बाध्यता पनि बनेको छ। घरको कुरा आफ्नै सम्बन्धको कुरा लाजको विषय मानिँदै आएको रजनु वृद्धिको कुरा कसलाई सुनाउने, किन सुनाउने अनि कसले सुनिदिने, सुनाए पनि उनीहरूको न्याय के हो, कसरी सहजता पाउँछन् उनीहरू। पहिला चुपचाप सहेर बस्ने गरेकोमा भर्खरै मात्र यस्ता हिंसाका घटना बाहिर आउन थालेका छन् भन्नुहुन्छ सामाजिक अभियन्ता महेश्वरी विष्ट। महिला विकास महाशाखा प्रमुख र महिला विकास अधिकृतको रूपमा विभिन्न जिल्लामा काम गर्दा धेरै महिलाहरूले रजनु वृद्धिको समयमा आफ्नै श्रीमान र घर परिवारबाट हिंसामा परेको पीडा र गुनासोको सम्बन्धमा सामाजिक अभियन्ता महेश्वरी विष्ट भन्नुहुन्छ।
2: हामी जतिको मान्छेले त केही न केही म्यानेज गर्छौँ, भन्छौँ पनि, बोल्छौँ पनि, म्यानेज गर्न नसक्ने, एक्सप्रेसै गर्न नसक्ने सब प्राय घरमा हुनुहुन्छ क्या, जो डिपेन्डेन्ट हुनुहुन्छ, सुन्दैन कसैले,
3: कसैले भन्न सक्नुहुन्न, कसैले भन्न चाहेर ठाउँ पाउनुहुन्न, कसैले सुनिदिनु,
2: सुन्दै सुन्दैन क्या
3: प्राय। अनि यो हिंसा पनि बढी भइरहेको छ भन्दा कस्तो कस्तो खालको,
2: मैले लैङ्गिक हिंसाको थुप्रै केसहरू हेर्दाखेरि
3: हजुर
2: त्यो उमेरमा 60 वर्षको महिलाले के अरे मकवानपुरमा अब श्रीमानले चाहिँ नि सेक्स खोज्नुहुन्छ,
3: शारीरिक सम्बन्ध राख्नु
2: खोज्नुहुन्छ, तर मेरो अवस्था यस्तो छ, म चाहिँ नि मेन्सुरेसन मेरो बन्द भयो, मलाई गाह्रो भइरहेछ, कुरो बुझ्नुहुन्न, अनि झगडा पर्छ, अनि कुटाकुट हुन्छ। हेर्नुहोस् है, त्यस्तो त मैले धेरैबाट सुनेको छु। अर्को कुरा चाहिँ नि श्रीमानहरू चाहिँ त्यति बेला अब चाहिँ यो मेन्सुरेसन स्टप हुँदैछ, अब यो काम त लाग्ने भयो, त्यस भएर मैले सन्तुष्टि खोज्न बाहिर जानुपर्छ। आफूलाई त गाह्रो भएछ, त्यो गाह्रो गुरु पचाउनु उहाँहरू तयार हुनुहुन्छ, तर म 3 दिन बाहिर गएर बस्छु, बोल्ने होइन नि भन्ने, अनि बोल्यो भने कुट्ने, घाउ पुरा मिल दामले बोकेर आउनुभएको थियो ललितपुर महानगरपालिकामा, होइन छोरा छोरी बोकेर, त्यो पनि छोरा छोरीको अगाडि यो एक्सप्रेस गरेर भए होला, कस्तो होला त। 3 दिन भयो श्रीमान आउनुभएको छैन, अब आएपछि मार्नुहुन्छ, त्यही भएर चाहिँ सल्लाह लिन आएको म्याडम भनेर है, बेला बेलामा त्यस्तै गर्नुहुन्छ, कस्तो होला त। मेनोपोजको बेलामा यति भोग्दा रहेछौँ हामी, होइन यस्तो गाह्रो हुँदो रहेछ, अनि त्यो जीवन साथी बनाउँदाहरूले त्यो व्यवहार गर्यो भने कस्तो हुन्छ होला त। मलाई छुट्याइदिनु पर्यो म्याडम, म त अलग्गै बस्छु, श्रीमान चाहिएन, बुझ्दै बुझ्दैन, कुटपिट गर्छ, गाली गलौज गर्छ, छुट्याइदिनु पर्यो भनेर बुढी बुढी आमाहरू आउनुभयो कि, 70 नागेकाहरू आउनुभयो कि ललितपुरमा, बरु एक्लै बस्नु तयार छ, म बरु चाहिँ एउटा गाई पाल्छु, एउटा भैँसी पाल्छु, तरकारी खेती गर्छु, म एक्लै खान्छु, म सक्छु, बरु काम गर्नै परेको छ, गरि नै रहेछ, कुरै बुझ्दैनन् गर्ने के भनेर, त्यो उमेरमा ल भन्नुहोस् त।
3: हजुर, भनेपछि अब लैङ्गिक सवालमा होइन, हिंसाको सवालमा, सशक्तिकरणको सवालमा, स्वास्थ्यमा, सबै विषयमा यो रजनु वृद्धिको विषय पनि आउनु पर्ने,
2: एकदमै आउनुपर्छ, किनभने जति उमेर हुँदै गयो अनि महिला होस् कि पुरुष होस् उसले आफूलाई के थाहन्छ त भन्दा पहिलाको भन्दा शक्ति कम छ मेरो भन्ने बुझ्छ, कतिपय त आमदानी पनि बन्द हुन थालेको हुन्छ, गरिरहेको आमदानी पनि बन्द भइरहेको हुन्छ, महिलाको त प्राय आमदानी कमैको हुन्छ भनौँ न, त्यो एजको मान्छेहरूको अहिलेसम्मको चाहिँ, अनि जसले गर्दाखेरि मान्छेले आफूलाई त्यसै पनि शक्तिहीन थान्दै गएको हुन्छ कि, अनि यही बेलामा कुरा बुझ्ने के फ्यामिलीले, अनि सपोर्ट चाहिने, अनि केही फेज पार गरेपछि त जति मैले 2 वर्ष तीन वर्ष अगाडिसम्म चाहिँ नि मलाई मेनोपोजको समस्या थियो, अहिले घटेको छ नि त, घट्दै पनि त जाँदो रहेछ नि त नि, होइन? भनेपछि घट्दै गइसकेपछि फेरि उसमा हामीले ढाडस दिने हो भने त हामीले कसरी आफ्नोलाई बनाइराख्न कोसिस गरिरहेछौँ, अनि न भइरहेछ त, त्यस्तै त हो नि आखिरमा, होइन? त्यो दियो भने बुढेसकालमा बुढौलीपन चाहिँ नि दुःखदायी हुँदैन थियो होला, जसले गर्दाखेरि चाहिँ नि राम्रो जीवन, भोलि त्यो बुढौलीपनले गाह्रो हुनु भनेको त्यही परिवारलाई पर्ने हो कि, त्यसको फेरि अप्ठ्यारो, होइन? त्यसले गर्दा उसलाई बेलैमा साथ दियो भने त ऊ एक्टिभ भइरहन्छ नि त, महिला पनि त्यो घरको आमा त एक्टिभ भइरहन्छ नि, बरु उसले कन्ट्रिब्युटै गर्ला घरमा, उसलाई त हेर्न पर्दैन नि त नि। त्यस्तो बनाइराख्दा फाइदा कसलाई त, परिवार जम्मैलाई फाइदा हो नि त, त्यो श्रीमानलाई फाइदा हो, त्यो छोराछोरीलाई फाइदा हो, होइन? त्यो आफन्तलाई फाइदा हो, भनेपछि त्यो किन नगर्ने, त्यो गर्नुपर्छ भन्ने लाग्छ कि। यो एकदमै ल्याउनु पर्ने इस्यु हो, होइन? सबैले झेल्ने इस्यु हो, त्यसले गर्दाखेरि चाहिँ यो इस्युलाई अलिकति बढावा दिएर, किनभने शक्ति नभएको बेलामा जुन किसिमको थप हिंसा हुन्छ, गाह्रो हुन्छ, हामी सबै मिलेर काम गरौँ, होइन? मलाई पनि लाग्छ मैले यो क्षेत्रमा जहाँ जहिले जहिले मिल्छ त्यो बेलामा मैले गरेको कुरा हो, जसले गर्दाखेरि महिलाहरूले ओहो हाम्रो मनको कुरा, हाम्रो दुःखको कुरा कहाँबाट बुझ्नुभयो भन्नुहुन्थ्यो कि पहिले त्यो मेनो,
3: हजुर,
2: होइन? भनेपछि हामी सबैले गर्न जरुरी छ, गऱ्यौँ भन्दै चेन्ज पनि आउँछ कि, थाहा दियो भने पुरुषको सहयोग हुन्छ, बुझाउन सक्छ।
3: सबैभन्दा ठुलो कुरा थाहा पाउनु पर्यो,
2: उहाँहरूलाई नै थाहा छैन भन्छ,
3: बुझ्नु पर्यो, बुझाउनु,
2: उहाँहरूलाई लुकाएको कारणले गर्दा पनि हामीले बढी दुःख पाओ भन्छु कि म त,
3: हजुर,
2: होइन? केटा मान्छेलाई लुकाएको कारणले गर्दा पनि दुःख बढी पाओ पनि सक्छु, थाहा पनि छ भनेर म सहयोग गर्छु, सहयोग लिनुहुन्छ भनेपछि अझै पनि काम गर्न जरुरी छ, घर हिंसा मुक्त हुन जरुरी छ, त्यो कसका लागि भन्दा आफ्नै सन्तति राम्रो बनाउनुको निम्ति पनि हो, आफ्नै निम्ति पनि हो, किनभने हिंसा गर्ने मान्छे पहिला आफूभित्रबाट नेगेटिभ नभइकन, उसलाई गाह्रो नभइकन, गाह्रो भने मतलब उसलाई भित्रबाट रिस नआइसँग पहिला आफूलाई ह्याम्पर गरेपछि मात्र उसले अर्कालाई उठा गर्छ कि, एउटा शान्त खुसी मान्छेले अर्कालाई हिंसा गर्दैन नि, भित्रबाट ऊ आन्दोलित हुनु पर्यो कि पहिला, उसलाई कति गाह्रो नराम्रो भयो,
3: मनमा हार्दिकता भएको मान्छेले
2: होइन, त्यसले गर्दा उसलाई पहिल्यै उसलाई नै सिधाइसकेको हुन्छ कि भित्र हिंसा गर्ने मान्छेलाई, भनेपछि ऊ आफू पहिला सिद्धिएको हुन्छ, त्यसपछि उसले सम्बन्धलाई सिद्धाउँछ, अनि उसको सन्ततिलाई सिद्धाउँछ, होइन? त नभएको राम्रो नि, बच्चाले खुलेर बाँच्न पाओस् भन्छु कि म त, घरमा आमा बाउको राम्रो सम्बन्ध देखेर हुर्केको बच्चा र आमा बाउको नराम्रो सम्बन्ध देखेर हुर्केको बच्चा कति डिफरेन्स हुन्छ, हुन्छ उसले समाजमा गर्ने व्यवहार, अरूलाई गर्ने व्यवहार सबै फरक पर्छ कि, अनि भोलि गएर उसले अफिसमा जा कामै गर्यो भने पनि उसले आफ्नो कलिगलाई गर्ने व्यवहार, आफ्नो सिनियरलाई बे गर्ने व्यवहार, अनि उसले चाहिँ आफ्नो वरिपरिको मान्छेलाई गर्ने व्यवहार सबै फरक पर्छ। राम्रो सन्तान बनाउनु छ भने घर हिंसा मुक्त हुनु पर्यो।
0: अहिले हामीले यहाँहरूमा सृजनुवृत्तिको विषयमा सामाजिक अभियन्ता महेश्वरी विष्टको विचारलाई यहाँहरूमा राख्यौं। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौँ कार्यक्रम आजका नारी, र कार्यक्रम आजका नारीमा आजको हाम्रो विषयवस्तु रहेको छ रजनुवृत्ति, र रजनुवृत्तिको समयमा परिवारबाटै महिलाहरू हिंसामा पर्दै आएको घटना र महिलाको शारीरिक र मानसिक स्वास्थ्यसँग अन्तर सम्बन्धित यो विषयका सम्बन्धमा रहेर विभिन्न व्यक्तित्वहरूले व्यक्त गर्नुभएको विचार आज हामीले कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा सुनाइरहेका छौँ। यसभन्दा अगाडि हामीले मानव अधिकारसँगै सामाजिक काम कार्यमा सक्रिय धनकुटाको सामाजिक अभियन्ता गीता अधिकारी र सामाजिक अभियन्ता महेश्वरी विष्टको विचार र अनुभवलाई यहाँहरूमाझ राख्यौं भने अबको पालोमा मनोविमर्शकर्ता साथै समाजशास्त्री निर्जला भट्टराईले व्यक्त गर्नुभएको अनुभव र विचार यहाँहरूमाझ राख्न लागेका छौं। महिनावारीको विषयमा नै त्यति नबोलिएको, त्यति चर्चा परिचर्चा नभएको अवस्थाबाट फुर्किएका नेपाली समाजका महिलाले रजनुवृत्तिको विषयमा भर्खरै सुन्दै र बुझ्दै आएका छन् भन्नुहुन्छ मनोविमर्शकर्ता साथै समाजशास्त्री निर्जला भट्टराई।
4: यो रजनुवृत्तिमा चाहिँ अब मेरो उमेरको हिसाबले पनि म पनि त्यही अवस्थाबाट गुज्रिरहेको र लगभग गुज्रिसकेको अवस्था, होइन? त्यति बेला साह्रै नै गाह्रो हुँदो रहेछ। म एउटा मनसँग काम गर्ने व्यक्ति भएर पनि उनीहरूले मलाई चाहिँ होइन मेरो मनमा के हुँदैछ, मेरो शरीरमा के हुँदैछ, एटलिस्ट मैले चाहिँ मनिटर गरिराख्ने अभ्यास त मेरो लामो समयदेखि छ नि त, होइन? मलाई आज मेरो मनमा किन यसो भइरहेको छ, अथवा आज मात्र भइरहेछ कि मलाई धेरै समयदेखि भइरहेको छ कि, मलाई यसले गर्दाखेरि मेरो सम्बन्धहरू कस्ता भइरहेको छैन, मेरो मनमा उब्जेका कुराहरूले गर्दा मेरो व्यवहार कस्तो भइरहेको छ भनेर मैले आफूले केलाउन सक्ने हैसियतको मानिस भएर पनि मलाई त्यति गाह्रो भयो भनेपछि सायद त्यसरी केलाउने त्यसरी चेत नभएको महिलाहरूलाई झन् कति गाह्रो हुन्छ होला जस्तो लाग्यो कि मलाई चाहिँ होइन. त्यसले गर्दाखेरि मैले चाहिँ के गरेको थिएँ भन्दा म मेरो आफ्नो छोराछोरीलाई मलाई के भनिरहेको थिएँ भने मलाई यति बेला गाह्रो भएको छ है है म यति बेला म बिसरी रिसाउन सक्छु म यति बेला तिमीहरूले भनेको कुरालाई म फरक तरिकाले लिन सक्छु होइन त्यस कारण तिमीहरूले मलाई केही समयलाई सही दिनुपर्छ किनभने मलाई गाह्रो भइरहेको छ होइन जुन चाहिँ मैले म्यानेजै गर्न सकिरहेको छैन भनेपछि सहनु बाहेक अरू कुनै उपाय नै छैन भनेर मैले त्यति भनिसकेपछि मलाई मेरो श्रीमान र छोराछोरीहरू पनि निकै नै साक्षात भएको थिएँ मैले है. त्यसले गर्दाखेरि कहिलेकाहीँ म धेरै नै रिसाइदिएँ भने मैले मेरो पहिले गर्नु गऱ्यो भनेर जस्तो चाहिँ कहिलेकाहीँ भनिदिनुहुन्थ्यो तर एटलिस्ट उहाँले बुझ्नु चाहिँ भयो. भन्नुको मतलब के भन्दा हामी महिलाहरू नै पहिला चाहिँ आफ्नो चेतनाको अवस्थामा चाहिँ आउनुपर्ने मलाई मेरो बज हुँदाखेरि चाहिँ मलाई यस्तो यस्तो हुन सक्छ त्यस कारण म यसको बारेमा कुरा गर्नु जरुरी हुन्छ कि किन भइरहेको छ भन्ने थाहा नपाएर हामी झर्किने रिसाउने भाँडा बजाउने दुनियाँ हामी गरिरहेका हुन्छौँ नि त होइन.
3: हजुर यहाँले भन्नुभयो नि असाध्यै अप्ठ्यारो होइन असाध्यै गाह्रो भएको त्यो असाध्यै अप्ठ्यारो असाध्यै गाह्रो के होला भन्ने कतिलाई लाग्न सक्छ होइन साँच्चै अप्ठ्यारो र गाह्रो चाहिँ के हुने रहेछ.
4: रिस धेरै एकदम मेरो हकमा सबैलाई हुन्छ भन्ने पनि छैन र सबैलाई एकै प्रकारको हुन्छ भन्ने पनि छैन. कसैलाई एकदमै दुःखी होला मन कसैको एकदम रिस धेरै होला कसैलाई झन्न झन्न हुने होला कसैलाई बोल्दिनँ म भन्ने होला विभिन्न खालको सिम्टमहरू आउन सक्छ. मेरो हकमा चाहिँ हुन चाहिँ समय पनि त्यस्तै नै थियो कोभिडको पिरियड थियो तनावपूर्ण अवस्था थियो त्यसमा मेनोपोज सुरु भएको अवस्था थियो होइन. कोभिड र मेनोपोज दुइटै मिसिँदाखेरि पनि आफूले सोचेको जस्तो कामहरू भइरहेको थिएन बाहिर निस्किनु थिएन किनभने बाहिर निस्केर काम गर्ने बाढी लागिसकेको म अनि त्यसपछि कोभिडले गर्दा घरभित्र बस्नु परेको त्यति बेला मेनोपोजको अवस्था अनि एकदमै धेरै रिस आयो मलाई होइन एकदमै धेरै म छिमछिनमै जन्म जन्म रिसिक्ने होइन म अलिकति कडा अलि स्वभावको त हो तर पनि तर त्यो लेभलको रिस चाहिँ मेरो थिएन जुन लेभलको मलाई त्यति बेला भएको थियो है. त्यसले गर्दाखेरि एकदमै रिसहरू मलाई धेरै आउँदा मैले श्रीमानलाई मैले बुझिहालेँ कि यो मलाई मेनोपोजको सुरु भयो र श्रीमानलाई भने मलाई सही दिनु है त्यति बेला मलाई रिस धेरै आइरहेको छ सही दिनु है भनेर उहाँ अलिक सहनशील नै मान्थ्यो म अघिपछि पनि तर त्यति भनिसकेपछि उहाँलाई पनि कहिलेकाहीँ केही जवाब दिन मन लाग्यो भने पनि यसले भनिसकेकी छ है मलाई भन्ने हिसाबले उहाँहरूले पनि सहनलाई चाहिँ बाटो सजिलो भयो मेरो लागि होइन. त्यस कारण मलाई धेरै अलिकति रिस धेरै
3: आफूले बुझ्नु पर्यो अनि बुझाउनु पनि सक्नु पर्यो यो अवस्थामा
4: सक्नु पर्यो कुरा गर्नु पर्यो अब कुरा गरौँ भने मैले यस्तो भइरहेको छ भने मलाई यति बेला गाह्रो भएको छ र आवश्यक पर्छ भने डक्टर कहाँ पनि जानु पर्यो र म त्यसपछि गाइनोकोलोजिस्टका पनि गएँ हर्मोनल लेभल एकदमै तल पुगेको थियो र केही औषधिहरू हर्मोनहरू दिनुभयो त्यसपछि चाहिँ मलाई धेरै नै सजिलो भएर आयो होइन. त्यसले गर्दाखेरि मलाई के भइरहेको छ हामीले आफैले आफूलाई माया गरेनौँ हामी महिलाहरूको सबभन्दा ठुलो समस्या हो किनकि फेरि पनि त्यही संरचनाको कुरा हुन्छ हामीले जहिले पनि अरूलाई सेवा गर अरूलाई खुसी बनाऊ भनेर हुर्काइएको छ नि त हामीलाई अनि आफूलाई सुख भन्ने कुरा मि टाइम निकाल मेरो लागि बाँच मेरो लागि खुसी हो भन्ने कुरा त हामीले सिकाएकै छैन नि त. त्यसले गर्दाखेरि मलाई के भइरहेको छ भने मलाई रिस उठ्छ चाहिँ भन्यो तर किन रिस उठ्छ मलाई के भइरहेछ म यसको लागि उपकर्मको जानुपर्छ कि भन्ने कुराहरू चाहिँ हामीले त्यो हाम्रो प्रायोरिटीमा पर्दैन कि होइन पर्दैन. मलाई कस्तो रिस उठ्छ मलाई यिनीहरूले बुझ्दा रिस उठ्छ चित्त दुख्छ बोल्नु मन लाग्दैन यस्तो चाहिँ भने तापनि तर किन हो अब यसपछि स्टेप के हो भनेर चाहिँ त्यता त हामी जाँदैनौँ. तर सबभन्दा पहिला आफैले आफैलाई माया गर्नु पर्यो मलाई के भइरहेछ मेरो शरीरमा के भइरहेछ मेरो मनमा के भइरहेछ मेरो सम्बन्धहरू कसरी गइरहेका छन् होइन र मेरो व्यवहारहरू कस्तो भइरहेको छ यो चारवटा कुरामा चाहिँ हामी लगातार आफूलाई चाहिँ मोनिटर गर्ने बानी गर्यो र के कुराले चाहिँ मलाई त्यस्तो भइरहेको छ भन्ने हिसाब गरेर र मेरो लागि मैले केही न केही म आफै नै कदम चाहिँ चाल्नुपर्छ मेरो लागि छुट्टै समय लिने हो कि मि टाइम कामबाट ब्रेक लिने हो कि छोराछोरीलाई अब तिमीहरू गर है योभन्दा म गर्न सक्दिनँ है भनेर छोराछोरीलाई जिम्मेवारी लिने शरीरले सकेको छैन मेरो छोरा त भात पकाएर नै खान जान्दैन भनेर हामी लागिरहेका हुन्छौँ कि होइन. किनकि हामी मेरो बसको अवस्थामा आउँदा त छोराछोरी त आफ्नो लागि आफै गर्न सक्ने उमेर त भयो नि त अब
3: हजुर, हामीले यहाँको कुरा त सुन्यौँ होइन, एउटा मनोविमर्शकर्ता र समाजशास्त्रीको कुरा गर्दाखेरि पनि आफ्नो अनुभवसँगै धेरैको अनुभवलाई हामीले विश्लेषण पनि गरिरहेको हुन्छ नि होइन, कसैलाई रुन मात्र मन लाग्ने, कसैलाई बोल्नै मन नलाग्ने, कसैलाई असाध्यै थकान महसुस हुने, केही गर्नै नसक्ने होइन, कोही चाहिँ एकदमै आफ्नो आत्मबल नै होइन आफ्नो साहसै नभएको जस्तो त्यो, अनि कतिजना त बिरामी हुने, कसैलाई खुट्टाहरूमा नै हात खुट्टाहरूमा नै धेरै समस्या, स्वास्थ्यमा पनि यही बेलामा विभिन्न अब यो सुगर प्रेसर यिनीहरू रोगहरूले पनि यो अनि यो थाइरोइड होइन यिनीहरूले पनि अलिकति गाँज्ने गरेको पनि देखियो, एकैचोटि यति धेरै समस्या आउँदो रहेछ, तर त्यही समस्यासँग जुधिरहेको आफ्नो आमा होइन श्रीमती हाम्रो घर परिवारका जुन महिलाहरूले जुन एउटा भोगिरहेको छन् जीवनमा, कतिवटा कठिनाई त पार गर्दै गर्दै आउँदा फेरि अर्को एउटा, हामीले धेरै कुरा त गऱ्यौँ तर रजन वृद्धि यो मेनोपोजको बेलामा आउने जुन समस्या छ त्यो समस्यासँग आफै अनभिज्ञ महिलाहरू, त्यसमाथि आफ्ना छोराछोरी, एउटा यो युवा समूह अनभिज्ञ, अर्को जीवनसाथी होइन घर परिवारका सदस्य अनभिज्ञ, यो हुँदाखेरि त यो विषयलाई कसरी अब लिएर आउनु पर्छ होला?
4: यसमा चाहिँ हामीले निकै नै बहस चाहिँ चलाउनु पर्छ होला जस्तो लाग्छ भन्दा मलाई, किन भन्दाखेरि रोगले व्यक्तिको जुन कुरा छ यो महिनावारीसँग जोडिएर आयो
3: होइन,
4: हामी जसरी हुर्क्यौँ नि त्यति बेला त्यो हुर्किएको समयको अवस्थाको मानिस हामी, हामीलाई स्वास्थ्य शिक्षामा पढाउँदाखेरि पनि केटाहरूलाई छुट्टै राखेर र केटीहरूलाई छुट्टै राखेर पढाएको अवस्थाका मानिसहरू हो नि त हामीहरू भनेको त होइन, भनेको महिनावारीको बारेमा कुरा गर्नु हुँदैन भन्ने समयको मानिसहरू हो हामीहरू हो, त्यसले गर्दाखेरि अब महिनावारी भइरहेको त कुरा गर्नु हुँदैन भनेपछि त्यो महिनावारी रोकिसकेको अथवा रोकिन लाएको बेलाको कुरा किन गर्ने भन्ने अवस्थाको, यो भनेको त एक त महिलालाई नै महत्त्व नदिइरहेको अवस्था छ, त्यसमा महिलाको पनि स्वास्थ्य, स्वास्थ्यमा पनि महिलाको महिनावारीसँग जोडिएका कुरा भनेको त त्यो त एकदमै कम प्राथमिकता परेको कुरा हो नि त यो स्वास्थ्यमा पनि होइन, त्यसले गर्दाखेरि यसको बारेमा बहस भएको छैन, बहस भएको छैन भनेपछि चेतनाको अवस्था पनि एकदमै न्यून छ सबैजनालाई, जलाइ भइरहेको छ उसलाई पनि र ऊसँग सँगै बस्ने घर परिवार समाज सबैलाई होइन, अनि त्यसले गर्दाखेरि अब छोराछोरीहरूले पनि आमा भएपछि यति त गर्नु पर्थ्यो, श्रीमानले त बुझेनन्, हामीभन्दा अगाडिको जेनेरेसनले त त्यो लेभलसम्म बुझ्नु भएन भने छोराछोरीले पनि आमा भएपछि यति गरिदिनु पर्थ्यो, ए मम्मी के हो तपाईँ यति पनि नगरिदिने, मम्मी खालि रिसाउनुहुन्छ त्यति भनेको भनेर कस्तो अप्ठ्यारो समय आउँदो रहेछ भने चन्दाजी एउटा आमा रजन वृत्तितिर गइरहेको, अर्कोतिर छोराछोरी जवानीतिर चढिरहेको है, त्यो घर परिवारको डाइनामिक हेर्दाखेरि पनि कि होइन, त्यसले गर्दाखेरि आमालाई आफ्नो रजन वृत्तिमा त्यो हर्मोनको उथल पुथलले गर्दा गाह्रो भइरहेछ, छोराछोरीमा पनि यो समय भनेको हामीलाई कसैले पनि बुझेनन् भनेको समय हो नि त छोराछोरीको पनि, अब छोराछोरी त पुरा गर्नु रूपले गल्तीमा भन्दैन किनभने उनीहरूलाई पनि आफ्नो तरिकाले आफ्नो यो संसारलाई एक्सप्लोर गर्ने समय हो कि छोराछोरीले, भनेपछि हामी आफ्नो कन्ट्रोलमा पनि राख्न सक्ने, आफूलाई आफ्नै अवस्था कन्ट्रोलमा छैन हाम्रो म्यानेज गर्न सकिरहेको छैन, अब छोराछोरीलाई फेरि हामी कन्ट्रोलमा पनि राख्न सक्दैछ होइन, अनि त्यसले त्यो कुराले गर्दाखेरि छोराछोरी र आमाहरूको बिचको पनि सम्बन्धहरूमा एकदमै तिक्तता आउने चाहिँ रहेछ यति बेला आउँ धेरै जसोको देख्दाखेरि, र काउन्सिलिङमा हामीसँग आएको अरू केसेसहरूलाई पनि विश्लेषण गर्दाखेरि आफ्नै रजन वृत्तिको कारण अनि उता छोराछोरीले फेरि आफ्नो नयाँ संसार खोज्नको लागि उठाएका कदमहरूमा हामी आफैले गर्दाखेरिको जुन रोकटोकहरू छ त्यसले गर्दाखेरि द्वन्द्वहरू चाहिँ सिर्जना हुने चाहिँ रहेछ होइन, अब यसलाई चाहिँ पहिलो कुरा कसरी गर्न सकिन्छ भन्दाखेरि यसमा एकदमै व्यापक बहस चलाउनु पर्यो पहिलो कुरा, दोस्रो कुरा त्यो बहस चलाएपछि महिला अथवा परिवारको पनि के हुने भयो, चेतनाको अवस्था वृद्धि हुने भयो, र महिलाले आफूलाई माया गर्न सक्नु पर्यो, माया गरिसकेपछि म माया गर्छु भने मेरो हरेक अवस्थालाई म माया गर्छु र मलाई र मेरो हरेक अवस्थालाई म जोगाउँछु भनेर एउटा महिलाले सोच्यो भने अनि उसले बाटोहरू खोज्न लाग्छन् कि मलाई कसरी सजिलो हुन्छ, म यो परिवारबाट केही समयलाई ब्रेक लिने कि, हामीलाई डर के लाग्छ भन्दाखेरि म चाहिँ नराम्रो महिला बन्छु कि, म चाहिँ कमसल आमा बन्छु कि,
3: हामी जाति हुनु परेको छ धेरै नै होइन, त्यो जाति देखाउन बन्नको लागि कति दुःख पाइराखेको छ भन्ने थाहा नै पत्तै नै नहुँदै समय गुज्रिसक्छ। हजुर,
4: एउटा आदर्श महिला बन्न कोसिस गर्दैछौँ क्या हामीले, जुन चाहिँ होला कुनै समयमा कुनै उसमा यो रोल यही खालको नै ठिक पनि थियो होला, मलाई थाहा छैन है, होला खेतीपातीको समयमा सबै परिवार एउटै भित्रमा बसिन्थ्यो होला, त्यहाँनिर त्यो तरिकाले चल्थ्यो होला। अब कस्तो छ भने हामीलाई चाहिएको छ परिवर्तन, अगाडि बढेको खालको चाहिएको छ होइन, यो जुन पुँजीपाततिर लागिरहेको अवस्थाको परिवर्तनहरू हामीले खोजिरहेका छौँ। हाम्रो घरभित्रको अभ्यास चाहिँ हामीले के खोजिरहेछौँ, बाहिरको अभ्यास भनेको चाहिँ एकदम उच्चतम पुँजीवादमा हुने जस्तो अभ्यास खोजिरहेका छौँ। घरभित्रको कुरा गर्छौँ भने फेरि हामीलाई खेतीयोग्य खेती युगमा जुट्छौँ नि हामी, खेतीपाती युग, खेतीपाती युगमा एकदम एकअर्कालाई एकदमै बन्डिङ, एकदम खसिलो बन्डिङ, एकदम महिलाले एकअर्कालाई गर्ने स्याहार सुसार वाला चाहिँ त्यो हामीले खोजिरहेका छौँ कि त्यो कुरा मिलेको छैन। त्यो नमिल्दाखेरि चोट कसलाई पर्छ भन्दाखेरि महिलालाई, महिलालाई पर्नु भनेको अब महिलालाई पर्ने बित्तिकै महिला एउटा मानसिक तनावमा, महिला एउटा चिन्तामा, दुश्चिन्तामा, डिप्रेसनमा हुन्छ भने त्यसको असर पुरै परिवारलाई असर पर्छ होइन, त्यो
3: महिलालाई
4: मात्र हो, त्यो कुरा चाहिँ परिवारले बुझिरहेको छैन कि महिलाको स्वास्थ्य महिलाको मात्र स्वास्थ्य भनेको छ, महिलाको स्वास्थ्य भनेको पुरा परिवारको स्वास्थ्य हो भन्ने कुरा चाहिँ उसले बुझेको छैन है। त्यसले गर्दाखेरि पहिला चेतना, त्यसपछि महिला आफू एकदमै आफै जागरुक हुनु पर्यो, म मेरो स्वास्थ्यको लागि म कुरा गर्छु भन्ने खालको कुराहरू आउनु पर्यो। र घर परिवार श्रीमान छोराछोरी उहाँहरूले नि हो यति बेला चाहिँ मेरो श्रीमतीलाई अवस्था गाह्रो छ, मेरो आमालाई गाह्रो छ, मेरो होइन बहिनीलाई गाह्रो छ, मेरो बुहारीलाई गाह्रो छ, यति बेला म चाहिँ उसलाई अलिकति बढी ब्रेक पो दिने हो कि तिमी घुम्न जाऊ भन्ने हो कि, यो छैन कि महँगो नै घुमाइ घुमाउनु पर्छ भन्ने, कहाँ कहाँ चाहिँ छुट्टी छ तिमी जाउपा त मेरो यतिकै घुमेर वाक गएर आऊ, हामी खाना बनाइदिन्छौँ होइन, घुम्ने भन्दैमा हामीले फेरि सोध्छौँ एकदम महँगो महँगो घुमाइ होला, पैसा भएको पो घुम्छ, नहुने कहाँबाट घुम्छन् होइन। काममा हामीले कसरी उहाँ हामीले उनीले गरिरहेको काम हामी अरू परिवारले कसरी गर्न सक्छौँ ताकि उसलाई अलिकति भए पनि फुर्सद दिएर रेस्ट गर्ने हो कि घुम्ने हो कि साथीभाइ भेट्ने हो कि के गर्ने हो, त्यो चाहिँ परिवारले चाहिँ अलिकति चाहिँ अलिक बढी चाहिँ परिवारले काम गर्नुपर्छ होला जस्तो चाहिँ लाग्छ। र परिवार एउटा हेल्दी एउटा स्वस्थ परिवार हामी चाहन्छ भने महिलाको स्वास्थ्यमा चाहिँ सबै मिलेर चाहिँ काम चाहिँ गर्नुपर्छ।
3: अहिले हामीले मनोविमर्शकर्ता साथै समाजशास्त्री निर्जला भट्टराईको अनुभव र विचारलाई यहाँहरू माझ राख्यौं। रजनोवृत्तिको समयमा धेरै महिलाले आफ्नो दैनिकीलाई खलबलाउने मानसिक र शारीरिक समस्याको सामना वर्षौंदेखि गर्दै आएका छन्। रजनोवृत्तिका तीन चरणहरू शुरूआतको समय, बीचको समय र सकिन लाग्दाका लक्षणहरू हुन्छ, जसको अवस्थालाई परिवारका सदस्यले कसरी बुझ्ने, कस्तो साथ र सहयोग दिने, कस्तो आवश्यकता पर्छ भन्ने विषयको बारेमा जानकारीको कमी पनि रहेको छ। त्यसैले अबका दिनमा महिलाको मानसिक र शारीरिक अर्थात् शरीर र मनसँग जोडिएको विषय रजनोवृत्तिको समयमा हुने समस्याका सम्बन्धमा विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालनमा हुनुपर्ने र यो विषयलाई परिवारका सदस्यले विशेषतः जीवनसाथीले परिवारका सदस्यले बुझ्नुपर्ने हुन्छ। मेनोपज रजनोवृत्तिका विषयमा खुलेर चर्चा परिचर्चा हुनु जति आवश्यक छ त्यति नै यो विषयका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पनि आवश्यक छ। यही कुरालाई आत्मसात गर्दै आज कार्यक्रम आजका नारीको आजको विषय हामीले रजनोवृत्ति अर्थात् मेनोपजको विषयलाई बनायौँ र यही विषयमा रहेर विभिन्न व्यक्तित्वले व्यक्त गर्नुभएको विचार र अनुभव यहाँहरूमा सुनायौँ। अर्को साता फेरि हामी महिला सवालका विविध विषय उठान गर्ने क्रममै यहाँहरूमा उपस्थित हुने नै छौँ। हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई मेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै आजको लागि कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारी सँगै म चन्दा विष्ट पनि बिदा माग्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु होला यही आत्मीय आग्रह गर्दै आजको लागि बिदा माग्छु।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 4 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार जुन 18 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला थ चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपानेको। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 प्रसारण गर्नेछौ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि 7:25 वैदेशिक रोजगारी कार्यक्रम प्रसारण गर्नेछौ, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजेको समय हो अङ्ग्रेजी समाचारको, समाचारपछि 8:15 प्रसारण गर्नेछौ सुशासन र समृद्धि कार्यक्रम, कार्यक्रमपछि 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ नागरिक शिक्षा कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि लोकलहरी कार्यक्रम करिब 11 बजेसम्म सुन्नुहुनेछ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: ओम प्रकाश पोखरेलजी पोखराबाट सुन्नुहुन्छ। डर, तनाव, चिन्ता, यिनमा के फरक छ र यिनीहरूको असर कस्तो हुन्छ, कहाँबाट सुरु हुन्छ र यिनीहरूको अन्तिम अवस्थासम्म कस्तो कस्तो प्रभाव छोड्दै जान्छ? सुन्दर प्रश्न छ। डर, तनाव अनि चिन्ता, यसमा फरक पनि छ र उस्तै उस्तै पनि छ, किनभने एक अर्काका परिपूरक हुन्। डरले चिन्ता पनि लिएर आउँछ, तनाव पनि लिएर आउँछ। तनावले डर पनि बनाउँछ, फेरि चिन्ता पनि बनाउँछ। चिन्ताले पनि डर बनाउँछ। एकले अर्कोलाई उठाइरहेका हुन्छन्, एक अर्काका परिपूरक छन् यिनीहरू। डरको प्रमुख स्रोत हो गल्ती। आफूले कुनै काम गल्ती गर्यो भने त्यहाँबाट डर सुरु हुन्छ। अब डर दुई प्रकारका हुन्छन्। एउटा चाहिँ बाहिरबाट आउने डर, अब जस्तो प्राकृतिक घटनाहरूको डर हुन्छ, जनावरहरूको डर हुन्छ, भूतप्रेतहरूसँग पनि मान्छे डराउँछन्, राति हिँड्नु पऱ्यो भने डर लाग्छ। यस्तो डर बाहिरबाट आउने डर, यस्तो डरले खासै नोक्सान गर्दैन, यो स्वाभाविक हो, सबैलाई हुन्छ। राति हिँड्दाखेरि डर लाग्नु स्वाभाविक हो, भित्री मनमा प्रवेश गरिरहेछ भूत प्रेतहरू हुन्छन् भनेर। अब हुन्छन् हुँदैनन् थाहा छैन, तर काल्पनिक डर हुन्छ होला। अब अँध्यारोमा त जे पनि अनुमान गर्न पाइयो नि, दिउँसो कोही पनि भूत प्रेतसँग डराउँदैन, राति अँध्यारो हुन्छ अनि डराउँछ, काल्पनिक डर। अनि साँच्चैको पनि हुन्छ, जस्तो जङ्गलमा हिँड्यो बाघ भालुहरू आउलान् कि, त्यस्तो डर हुन्छ। सडकमा हिँड्यो गाडीहरूले खिच्ने हो कि, हिर्काइ पो दिन्छ कि, त्यो डर हुन्छ। यी बाहिरबाट यस्ता आउने डर हुन्छन्, यी डरहरू चाहिँ सकारात्मक छन्। यसलाई तनावको रूपमा लिन जरुरी छैन, किनभने यो हुन्छ, सबैलाई र हुनुपर्छ, प्रकृतिले नै यस्तो बनाएको छ। किन बनायो भने यो डर चाहिँ हाम्रो रक्षाको

उल्टा खुल्टी हुनसक्छ, जे पनि हुन्छ, अलिकति डरायो भने सजग हुन्छ, त्यो सजगताले उसको रक्षा गर्छ। त्यो यी बाहिरबाट आउने डरहरू प्राकृतिक डरहरू स्वाभाविक छ, तर अर्को हुन्छ भित्रबाट उत्पन्न हुने डर। त्यो चाहिँ के हुन्छ भने आफूले गरेको गल्तीको कारणले हुन्छ। कति मानिसहरू गैर कानुनी काम गर्छन्, नराम्रो काम गर्छन्, अब काम गर्यो, पैसा आर्जन गर्यो, अलिकति अतिरिक्त कमाइ गर्यो, अनि भयभित्र बस्छ, डर बसिरहन्छ, त्यसले चाहिँ भित्रभित्र खान्छ। जस्तो बाहिरकोबाट आउने डर एकछिन हुन्छ, क्षणिक हुन्छ, छिनमै गइहाल्यो, बाटोमा हिँड्दाखेरि यसो गाडी आयो भने ओहो किचला कि डरायो, तर फेरि गाडी गयो जस्ता तस्तै भयो। तर गल्ती गरेको चाहिँ भित्र बसिरहन्छ, लामो समयसम्म बस्छ। जे लामो समयसम्म बस्छ त्यसले चिन्ता उत्पन्न गर्छ। चिन्ताको अर्थ के भने मन जहिले पनि त्यहीँ जान्छ, जे नसम्झी भन्यो मन त्यही सम्झिन्छ। त्यसकारण डरको चिन्ताको हरेक कुराको मूल केन्द्र भनेको कहाँबाट उत्पन्न हुन्छ भन्ने प्रश्न छ। कहाँबाट उत्पन्न हुन्छ भने आफूले नराम्रो काम गरेपछि उत्पन्न हुन्छ। जति पनि तनावहरू छन्, भयहरू छन्, चिन्ताग्रस्त छ व्यक्ति, त्यो सबैको मूल कारण भनेको उसको कर्म हो। नराम्रो काम गरेपछि त अब सुरु हुन्छ। त्यही भएर हाम्रा ऋषिहरूले भने बाबु राम्रो गर है, नराम्रो नगर, यो काम गर, यो चाहिँ नगर, यस्तो काम गर्यो भने तिमी स्वर्ग जान्छौ, यस्तो काम गर्यो भने नर्क जान्छौ। अब स्वर्ग नर्क भने के हो? चिन्तामा, तनावमा, डरमा, अवसादमा जानु, त्योभन्दा ठुलो नर्क अर्को कहाँ हुन्छ र? सबभन्दा ठुलो नर्क त त्यही हो। के गर्यो भने त्यो नर्कमा गइने रहेछ, गलत काम गर्यो भने जाने रहेछ। त्यसकारण उनीहरूले भने यस्तो काम चाहिँ नगर, प्रष्ट मात्रामा भने। असली कुरा के रहेछ? काम रहेछ। कुनै पनि शास्त्रले कामभन्दा बाहेक अरू के सिकाएको छ र? काम गर्न सिकाएको हो नि। यो गरे हुन्छ, यो गरे हुँदैन, यो गरे सुख पाउँछौ, यो गरे दुःख पाउँछौ, गर्ने कुरा मात्रै बताएको छ के, अरू कुरै छैन। काम के गर्ने भन्ने छ। त्यसकारण आफ्नो व्यवहार सुधारौँ, आफ्नो कर्मलाई सुधारौँ, आफ्नो बोलीलाई सुधारौँ, सम्पूर्ण प्रकारका डर, चिन्ता, भयबाट व्यक्ति मुक्त हुन्छ। यति गरे पुग्छ। सारा समस्याको जड आफू स्वयं हो। तनावको, डरको, चिन्ताको स्रोत भनेको हाम्रो कर्म हो, हाम्रो गलत व्यवहार हो, नराम्रो आनी बानी हो, नराम्रा आदतहरू हुन्। यसले डर, चिन्ता, तनाव उत्पन्न गर्छ। यदि डर, चिन्ता, तनावबाट मुक्त हुने हो भने आफ्नो बानी बेहोरा सुधारौँ, अरू विकल्प छैन। आफ्नो व्यवहार सुधारौँ, यसले सब प्रकारका तनावहरू हटाउँछ। केही गुणहरू छन् नि, सहयोग गरौँ। कसैलाई सहयोग गरेर कुनै व्यक्ति डराएको छ र? कसैलाई माया गरेर कुनै व्यक्तिलाई डर लागेको छ र अहिलेसम्म? माया, प्रेम, करुणा, सहयोग, सेवा, यो गरेर त कहिल्यै कुनै मान्छे न डर, न तनाव, न चिन्ता जाँदै जाँदैन। कसैलाई गाली गर्यो, कसैलाई अपमान गर्यो, कसैको नोक्सान हुने काम गरिदियो, अनि चाहिँ डर लाग्छ। त्यहाँ चाहिँ भय हुन्छ, चिन्ता हुन्छ, तनाव हुन्छ। त्यसैले कुन गुणलाई प्रयोग गर्ने हाम्रो हातमा छ? माया, प्रेम, करुणा, श्रद्धा, सेवा, सम्मान, यी गुणहरूलाई प्रयोग गर्ने कि ईर्ष्या, द्वेष, गाली गलौज, अपमान, यी गुणहरूलाई प्रयोग गर्ने? हाम्रो हातमा छ। जस्तोलाई प्रयोग गर्नुहुन्छ जीवन त्यस्तै हुन्छ। नकारात्मक गुणहरूलाई प्रयोग गर्यो भने जीवन नर्क तुल्य हुन्छ, सकारात्मक गुणहरूलाई प्रयोग गर्यो भने जीवन स्वर्ग तुल्य हुन्छ। स्वर्ग नर्क बनाउने आफ्नो हातमा छ। यही जीवन अहिले यतिखेरै नर्क भोग्नुपर्छ, यतिखेरै स्वर्ग हुन्छ जीवन। सबैले आदर सत्कार गर्दा, प्रेम गर्दा, सहयोग गर्दा आनन्द आउँछ, आउँदैन, मजा आउँछ, त्यो विचार गर्ने। अब यहाँले सोध्नुहुन्छ यसको दीर्घकालमा असर के हुन्छ? दीर्घकालको असर त विक्षिप्तता हो, अरू के हुन्छ? जब तनाव बढ्दै जान्छ, डर बढ्दै जान्छ, चिन्ता बढ्दै जान्छ, व्यक्ति विक्षिप्त हुँदै जान्छ,
अन्तिम त हो

0: विक्षिप्तता दिमागले काम गर्दैन, त्यसपछिबाटको अन्तिम परिणाम हो रोग। जे जति पनि हाम्रा शारीरिक या मानसिक रोगहरू छन् यी सबै रोगहरूको प्रमुख कारण हो चिन्ता। जहाँ तनावमा जान्छ व्यक्ति, अवसादमा जान्छ, डिप्रेसनमा जान्छ, भयभरको रोग त्यहीँबाट सुरु हुन्छ। किनभने भनिन्छ अधिकांश रोगको मूल क्षेत्र भनेको पेट हो रे। पेट बिग्रिएपछि रोग सुरु हुन्छ। 80% रोगको कारण पेट भन्छन् जान्ने व्यक्तिहरू। अब चिन्ताले सबभन्दा पहिला हिर्काउने भनेको पेटलाई हो। हामी चाहिँ खानपान ठिक नभएको कारणले पेट बिग्रियो भन्छौँ, तर खानपान ठिक नभएको कारणले मात्रै होइन हो। अलिअलि खानपानमा व्यवस्थित नहुँदाखेरि, अस्तव्यस्त हुँदाखेरि, अखाद्य सामग्रीहरू खाँदाखेरि पेट बिग्रियो होला, तर त्योभन्दा पनि ठुलो पेट बिगार्ने कारण हुन्छ तनाव। कुनै पनि प्रकारका घटनाहरूले पेटलाई हिर्काउँछ सबभन्दा पहिला। जस्तो कुनै चिन्ता लाग्ने विषय सुनियो, थाहा पाइयो, कुनै दुर्घटना घट्यो, कुनै नराम्रो कुराहरू भयो भने सबभन्दा पहिला भोक लाग्दैन, सिधा असर चाहिँ पेटमा गर्छ, खाना खानै मन लाग्दैन। चिन्ताको तनावको बेलामा, कुनै दुर्घटना भएको बेलामा भोक हराउँछ, किन होला? किनभने सिधा सिधा असर कहाँ गर्यो? पेटमा गर्यो। अनि कुनै कुरा मनमा पर्यो भनेदेखि पेट पोल्न थाल्छ, मुटु पोल्छ, भित्रबाट पोलेको अनुभव हुन्छ, त्यसै डाहा हुन्छ, औडा हुन्छ। असर कहाँ गर्यो? पेटमै गर्यो। कुनै पनि प्रकारको चिन्ता तनावले पेटमा असर गर्छ र पाचन प्रणाली सब बिगारिदिन्छ। अब रोग सुरु हो, 80% रोग अब सुरु हो डरबाट, चिन्ताबाट। त्यसकारण डर, चिन्ता, तनावको परिणाम के हुन्छ अन्तिम भन्नुहुन्छ? के हुन्छ? यही हुन्छ, रोगी हुन्छ मान्छे, मानसिक रोगी हुन्छ, शारीरिक रोगी हुन्छ, र अन्तिम परिणाम त मृत्यु छँदैछ। अनि मर्छ, नर्क तुल्य जीवन बाँचेर मर्छ। कसले त्यस्तो बनायो? अरूले होइन, केले होइन, भाग्यले होइन। हामी आज रोगी छौँ, शारीरिक र मानसिक रूपमा विक्षिप्त छौँ भने हामीलाई भाग्यले त्यो बनाएको होइन, कुनै भगवान्ले बनाएको पनि होइन। भगवान्का सन्तान हो हामी, उसले त आफ्नो सन्तानको नराम्रो के गर्थ्यो र? सब गुणहरू दिएको छ, के प्रयोग गर्ने भाइ? तेरो खुसी छोडिदिया छ, स्वर्ग बनाउँछस् त बना, नर्क बनाउँछस् त बना, तेरो खुसी। उसले त स्वतन्त्रता दिएछ, ईश्वर त स्वतन्त्रता दिन्छ। भगवान्को गल्ती पनि होइन, समाजको गल्ती पनि होइन। गल्ती हो भने मात्रै आफ्नो गल्ती हो, आफ्नो मनको गल्ती हो, आफ्नो व्यवहारको गल्ती हो, र व्यवहार सुधार्नुपर्छ। र व्यवहार सुधार्नको लागि मन शान्त हुनुपर्छ। अशान्त मनले व्यवहार सुधार्न सक्दैन, किनभने सारा काम गर्ने मन हो, शरीर त औजार हो, मनले जता लग्यो त्यतै जान्छ, मनले जसरी शरीरलाई चलाउन खोज्यो शरीर त्यसै गरी चल्छ। मन अशान्त भयो शरीर पनि अशान्त, सब कुरा अशान्त, मन शान्त भयो सब ठिक हुन्छ। त्यसकारण अशान्त मनले जहिले पनि गल्ती गर्छ, छटपटिएको मनले जहिले नै गल्ती गर्छ, शान्त मनले गल्ती गर्दैन। त्यसकारण जीवनमा गल्ती नहोस्, डर, चिन्ता, तनावबाट बच्न सकियोस्, त्यसको लागि मन शान्त गर्नुपर्छ। र मनलाई शान्त बनाउने निर्विकल्प रूपमा एउटै विधि हो, त्यो ध्यान। होइन भने बाहिरी प्रभावहरूले मनलाई त अशान्त बनाइ नै रहन्छन्। कति घटनाहरू घट्छन् हामीलाई चित्त बुझ्दैन, चित्त नबुझेपछि त मन अशान्त हुन्छ। सबै घटनामा चित्त बुझाउन कहाँ सकिन्छ र? कति राम्रा कति नराम्रा घटना त घट्छन् जीवनमा। त्यसकारण के गर्ने त? एउटै हो सहारा, त्यो हो ध्यान। ध्यान के हो भने नि, जसरी प्रभाव नआउने होइन, घटना नघट्ने होइन, घट्छन् तर घटे पनि त्यसको असर हामीलाई पर्दैन, कम असर पर्छ। अलिअलि बाछिटा त पर्छ नि, पानी परेपछि छाता ओढे पनि अलिअलि बाछिटा त पर्छ, अलिअलि प्रभाव त पर्ला। तर छाता नउड्दाखेरि जसरी भिजिन्छ, छाता उड्दा त्यसरी भिजिँदैन। हो त्यस्तै हो, ध्यान गर्ने मान्छेलाई दुःख त आउँछ तर उसलाई छुँदैन, ऊ सुरक्षित रहन्छ। त्यसकारण डर, चिन्ता, तनावबाट मुक्त हुनको लागि ध्यानको अभ्यास गरौँ, मूल ध्यान हो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन विदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

कृष्ण का गोविंद राधे, स्मरण श्रवण अरु कीर्तन बता दे। राधा गोविंद गीत। जीवात्मा को वास्तविक लक्ष्य परमात्मा प्राप्ति को एकमात्र उपाय श्री कृष्ण भक्ति ने हो, जस अंतर्गत श्रवण कीर्तन एवं स्मरण भक्ति प्रमुख हुन। राधा गोविंद गीत को यो संदेशमूलक दोहा का साथे कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमीद्वारा सञ्चालित यो कार्यक्रम रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत यहाँहरूले हरेक दिन बिहान ठिक 5:25 बजेदेखि दैनिक रूपमा सुन्न सक्नुहुनेछ। आदरणीय श्रोताहरू, अब कार्यक्रम शुभारम्भ गरौँ। प्रेम रस मदिरा नामक ग्रन्थबाट लिएको यो सुमधुर पद, प्रस्तुत पदमा पनि मनलाई श्यामा श्याम यानि युगल सरकार श्री राधा कृष्णको चरणको शरण ग्रहण गर्नको लागि अनुरोध गर्छ।

0: आदरणीय श्रोताहरू, आउनुहोस् तत्त्वज्ञानलाई दृढ पार्न अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन। श्रोताहरू, स्वामीजीको प्रवचन शैली खण्डन मण्डन पद्धतिको हुने भएकोले खण्डन पक्षका साथै समाधान पक्ष पनि अवश्य सुन्नुहोला।
1: हाम्रा पुर्खा प्रथम मनुले हामीलाई सावधान बनाए, मनुस्मृतिमा बताइयो यस बारेमा के र पाँच प्रकारको हत्या हामीबाट हुन्छ। त्यसबाट वेदमा बताए अनुसार छोराछोरी हो केटाकेटी हो तिमीहरूले उन्मुक्ति प्राप्त गर्नु। त के हो हत्या पहिला त्यो सुन्नुहोस्।

पंचयज्ञात प्रणश्यति मनुस्मृति। पाँच प्रकारको हत्या तिमीहरू डेली गर्छौ, त्यसबाट बच्नलाई पञ्चयज्ञात प्रणश्यति, पाँच प्रकारको यज्ञद्वारा त्यो हत्याको अपराध नाश हुन्छ। पाँच प्रकारको हत्या कसरी हुन्छ? तपाईँहरूको गृहस्थमा तमाम कार्य हुन्छ जुन डेली नगरी हुँदैन, तपाईँहरू जीवित रहन सक्नुहुन्न। त्यसमध्ये एक हो कण्डनी, अर्थात् तपाईँहरू सामग्रीहरू कुट्नुहुन्छ, जिरा मसला इत्यादि तमाम चिजहरू तपाईँहरू कुट्नुहुन्छ। विशेष गरी दसैँ त आउनै हुँदैन, एक महिना पहिलादेखि सुरु हुन्छ कुट्न। त यो कण्डनी जुन छ कुट्दाखेरिमा, त्यो जुन त्यसमा हालेको वस्तु छ जुन कुट्नलाई, त्यसमा तमाम प्रकारको दृश्य अदृश्य जीवाणुहरू हुन्छन्, त्यसमा किरा आदि पनि हुन्छन्, त्यसलाई तपाईँहरू कुट्नुहुन्छ। त हत्या भयो त्यसमा भएको, जिरामा किरा लागेको छ, जिरा कुट्दा त्यो किरा पनि मर्यो, त हत्या भयो कि भएन? कुट्दाखेरि हत्या हुन्छ। पेषणी पिन्नुहुन्छ केही चिज, पिँदाखेरिमा पनि त्यहाँ जीव हत्या हुन्छ, ध्यान दिएर हेर्नु गर्नुहुन्छ। गाउँको साथमा घुन पनि पिसिन्छ भन्ने त उखानै छ, र पिँदा त्यहाँ पनि जीव हत्या हुन्छ, हत्या गर्नुहुन्छ तपाईँहरू। चुल्ही चुलो बाल्दा, आगोको चुलो दाउराको चुलो छ, भित्र के छ? ककरोच इत्यादि तपाईँहरू देख्नुहुन्न, साङ्लो दाउरा हालेर बालिदिनुहुन्छ, त्यही मर्छ त्यो जलेर। आगो बाल्दा पनि हत्या हुन्छ, ग्यासमै पनि हुन्छ, दुध पोख्या त्यो बिहान उमाल्दा सफा गर्ने भ्याथेन, भुसुना आदि बस्या तपाईँ देख्नुहुन्न, बालिदिनुहुन्छ, चर्र त्यही जलेर मर्छन्, हत्या भयो। अर्को उदकुम्भी, जब तपाईँहरू पानी भर्नुहुन्छ नि गाग्री इत्यादिमा, त गाग्रीमा के छ तपाईँ देख्नुहुन्न, पानी भर्नुहुन्छ, त्यहाँभित्र भएको जीव निसास्चेर मर्छ, उड्दा उड्दै आएर पुतलीहरू परेर मर्छन्, त पानी भर्दा पनि तपाईँहरू हत्या गर्नुहुन्छ। अर्को मार्जनम, कुचो लाउँदाखेरि, कुचो लाउँदा किरा इत्यादि कति मर्छन् सोच्नुहोस्, कमिला आदि मार्नुहुन्छ तपाईँहरूले, हत्या गर्नुहुन्छ। आज कुचो लाउँदा त त्यो भित्र खाटा मुनितिर तपाईँहरू झट्का मार्नुहुन्छ, त्यहाँ भएको त मर्छन्। त यो पाँच प्रकारको हत्या भयो डेली। अब तपाईँहरू यो भन्नुहोस् कि अरे त्यो बिना त हाम्रो जीवन चल्दैन, हामीले जानी जानी गर्या हो र यसको अपराध भोग्नलाई, हामी जान्दैनौँ। अरे यदि यो भनेर उनी भए, व्यक्तिको हत्या गरेपछि अदालतमा बहस चल्दा व्यक्तिले भन्ने थियो, म त अङ्गुठा छापमा कानुन जान्दिनँ, त्यस कारण मैले हत्या गरे पनि मलाई जेल जान पठाउन पाइँदैन भन्थ्यो, मान्छ नि आदिशले, जान्न पर्छ, यो तिम्रो ड्युटी हो, तिम्रो काम हो देशको कानुन जान्नु, त्यस्तै वेद ब्रह्माण्डको कानुन हो, तिमीले जान्नु पर्छ, तिम्रो ड्युटी हो। मैले खटाएँ वकिलहरू, महापुरुष सन्त महात्मा, जान पालन गर। त हेर्नुहोस् डेली पाँच प्रकारको हत्या हुन्छ, तपाईँहरू टाउको अल्लाउन थालिसक्नुभयो हो, शास्त्र बताउँदैछ, शास्त्र झुट्टा हुन सक्दैन। त योबाट बस्नको निमित्त उन्मुक्ति हेतु पाँच यज्ञ डेली गर्नुपर्छ। यदि कर्म काण्डको कसैले दावा गर्छ भने, होइन भने त्यो धोकेबाज हो, गर्ने पनि गराउने पनि। त यसको निमित्त के गर्नुपर्छ?

0: तिथि सुजनम मनुस्मृति के पाँच यज्ञ गरे पछि यो अपराधबाट उन्मुक्ति हुन्छ यहाँ बताइयो के ब्रह्म यज्ञ गर्नुपर्छ अर्को पितृ यज्ञ गर्नुपर्छ डेली भूत यज्ञ गर्नुपर्छ मनुष्य यज्ञ गर्नुपर्छ यी सब यज्ञ पाँच प्रकारको डेली देव यज्ञ गर्नुपर्छ डेली ब्रह्म यज्ञ कसरी गरिन्छ गुरुजनहरूको साथमा बसेर डेली शास्त्र अध्ययन डेली गर्नुपर्छ त्यो ब्रह्म यज्ञ कहलिन्छ ब्रह्मको विषय सम्बन्धी तपाईँहरूले स्वाहा गर्नुभयो यो यज्ञ भयो यसद्वारा एक दोस्रो देव यज्ञ के हो डेली चरु बनाएर घिउ चामल जौ इत्यादि हालेर देवताहरूको नाम लिएर स्वाहा गर्न पर्छ आगोमा इदम् इन्द्राय नभ स्वाहा यो प्रकारले यो यज्ञ डेली गर्न पर्छ दुई यज्ञ भयो तेस्रो पितृ यज्ञ गर्नुपर्छ डेली पितृ यज्ञ के हुन्छ तर्पण दिनुपर्छ डेली पितृहरूलाई यदि कर्मकाण्डी हो भने तमाम पितृहरूलाई दिनुपर्छ राजालाई पनि दिनुपर्छ नियम छ गुरुलाई दिनुपर्छ सब जान्नुपर्छ कसलाई दिने त यो पितृ यज्ञ सधैँ पिण्ड बटार्नु पर्दैन तर तर्पण दिनुपर्छ यो तेस्रो यज्ञ चौथो यज्ञ मनुष्य यज्ञ मनुष्य यज्ञ माने जति पनि पाहुना पक्षहरू आउँछन् उनीहरूलाई अतिथि देवो भव तैत्तिरीय उपनिषद् 1:11 देवता समान सम्मान देऊ यो होइन कि तीन दिनदेखि घरमा बिरामी थियो हस्पिटलमा बिरामी कुरेर आएर आज सुत्न लागेको थियो रातको 12 बजे त कोही परिवार आयो भने कहाँबाट मर्न आयो बेला नको बेला यो मनमा नै सोच्यो भने गयो देवता समान मान जतिखेर आए पनि तब हुन्छ यहाँ मनुष्य यज्ञ यो डेली त्यसपछि अर्को भूत यज्ञ भूत माने भूत प्रेतलाई होइन भूत माने जीव चराचर जुन छ यसलाई भूत भनिन्छ ममै वांसो जीव भूत भगवानले भने नि सब त यसको मतलब ध्यान दिनुहोस् तपाईँहरूको वरिपरि रहेको कुकुर बिरालो मुसा वृक्ष गाई यो सबलाई तपाईँले खुवाउनु पर्छ डेली कुकुरलाई लौरोले हान्नु भयो अपराध भयो यो पाल्नु पर्छ तपाईँ गृहस्थी कर्म काण्डी हो भने तपाईँको कर्तव्य हो तपाईँको वरिपरिका कुनै पनि जीव जन्तु भुखा रहनु हुँदैन खुवाउनु पर्छ तपाईँले पाल्नु पर्छ यी पाँच प्रकारको यज्ञ यदि एक मात्र पनि तपाईँले गर्नु भएन ठिक भने फेरि अपराध हो डेली हत्याको अपराध भोग्नुपर्छ त यो कर्मकाण्ड अन्तर्गत एक यो पालन गर्नुपर्छ डेली अर्को नैमित्तिक कर्म जुठो सुतक आदि बार्नुपर्छ सूर्य ग्रहण चन्द्र ग्रहणको जुन नियम छ कि सूर्य ग्रहण लाग्ने यति घन्टा अगाडिदेखि कति घडा यति पला अगाडिदेखि छोको पानी खानु हुँदैन त्यो बेलाको भोजन खानु हुँदैन त्यति बेला टोयलेट जानु हुँदैन यो सब नियम छ यसको विधि छ स्नान गर्नुपर्छ नत्र तिमी कर्मकाण्डी होइनौ यो पुरा गर्नुपर्छ यो नैमित्तिक कर्म अर्को काम्य कर्म अब बल्ल आयो ध्यान दिनुहोस् यो नित्य कर्म र काम्य कर्मको बेसमा बल्ल तपाईँले गर्ने काम्य कर्म जुन छ त्यसद्वारा चाहिँ तपाईँले फेरि स्वर्ग आदि अथवा यहाँको संसारको लागि कामना बनाएर कर्म गर्न सक्नुहुन्छ त्यसले चाहिँ रिटर्न दिन्छ नित्य कर्म र नैमित्तिक कर्मले रिटर्न दिँदैन, अपराध मात्र बराबर भयो, ऋण माइनस मात्र भयो, केल भयो। अब काम्य कर्मले बल्ल लाभ दिन्छ। जस्तै तपाईँहरू व्यापार गर्नुहुन्छ, 13% भ्याट तिर्नुपर्छ, त्यसको रिटर्न आउँदैन। त्योदेखि बाँकी जति जम्मा गर्नुहुन्छ अब त्यो तपाईँको हो, त्यो ब्याङ्कमा राखेर रिटर्न आउँछ, त्यो 13% आउँदैन, ट्याक्स हो त्यो। बस यही हिसाब किताब लाग्नु हुन्छ। त काम्य कर्ममा यज्ञ यज्ञादि पर्छन्। जुन काम्य कर्म गरेरै राजा दशरथले पुत्र प्राप्त गरे राम इत्यादि, यो काम्य कर्म अन्तर्गत रिटर्न पाइन्छ। यसै अन्तर्गत तपाईँहरू स्वर्ग जाने कार्य गर्न सक्नुहुन्छ। तर पहिलाको चाहिँ गर्नुहुन्न, डेली 5 यज्ञ, नैमित्तिक कर्म पनि पालन गर्नुहुन्न, तर काम्य कर्म गरेछु, मैले यज्ञ लगाछु, यज्ञ गरेछु, त्यसले फल दिँदैन। त्यो त तपाईँले ट्याक्स चोरेर गरेको त्यो कमाएको धन अपराध भयो, त्यो त झन्दण्ड पाउनुहुन्छ। सोच्नुहोस्। त्यसपछि यो 3 गर्ने क्रममा कुनै अपराध भयो भने प्रायश्चित कर्म हो, जुन अन्तिममा छ। यो 4 कर्मकाण्ड अन्तर्गत। अब यहाँ विचार गरौँ कि यो कर्मकाण्ड गर्न कतिको सुलभ छ, सरल छ, गर्न सक्छौँ कि सक्दैनौँ। त हेर्नुहोस्, यही चिज मैले बताएँ, गर्न सक्छौँ कि सक्दैनौँ, यो तपाईँहरू विचार गर्ने कुरा हो। अझ योदेखि बाहेक यो पुरा गरेर परिणाम निकाल्नको निमित्त भयानक नियमहरू छन्। सुन्नुहोस् त्यो नियम, के नियम छन्। धर्म सम्पद्यते षड्भिः र धर्मस्तु विपर्ययः। 11, 21, 15 भागवत या बताइयो, तिमी कर्म काण्डी बन्न चाहन्छौ भने यसमा 6 नियम छ जुन तिमीले पालन गर्नुपर्छ। जस्तै यदि तिमी पुलिसमा जागिर खान चाहन्छौ भने नियम छ, त्यो पालन गर्नुपर्छ। के नियम पालन गर्नुपर्छ? पुलिसको लुगा जुन दिएको छ त्यही लाउन पर्छ, आफ्नो अफिसरलाई सल्युट हान्न पर्छ। म त सल्युट हान्दिनँ, नमस्ते गर्छु, त्यस्तो पुलिसमा जागिर खान पाइँदैन, जाऊ। त्यस्तै 6 नियम छन् कर्मकाण्डका। के हुन्? कर्मकाण्डलाई कहाँ गर्ने, देश, काल, पदार्थ, कर्ता, कर्म, मन्त्र, यी 6 विधि छन् यसका। यो ठिक ठिक हुनुपर्छ। यो ठिक ठिक भए यसले रिटर्न दिन्छ, एक राउ पनि गडबड भयो भने नरक जानुपर्छ। विपर्यय, विपर्यय माने विपरीत हुन्छ। तपाईँहरूले कुनै दाउमा पैसा राख्नुभयो, च्याखे तपाईँको दाउमा परे, पाउनुभयो, नत्र विपरीत भयो। विपरीत हुन्छ। त यसको नियम के हो? पहिला आउनुहोस् देश। देश तपाईँहरूलाई कुनै काम गर्नु पर्यो, यज्ञाधिक कर्मकाण्ड। अब कहाँ गर्ने यो देश जुन छ, अब तपाईँहरू वेदमा जानुपर्छ, वेदको अङ्गलाई समात्नु पर्छ। यो होइन कि कहाँ यज्ञ गर्ने, जहाँ ठुलो चौर छ, सब व्यक्ति आउन सक्छन्, त्यहाँ हुँदैन। वेदले निश्चित गरेको ठाउँ चाहिन्छ। शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द, ज्योतिष, यो अङ्गमा गएर पत्ता लगाऊ, जहाँ पाए त्यही गर्नु हुँदैन। देश, स्थान यज्ञ गर्नलाई। दोस्रो, समय कहिले सुरु गर्ने? अरे जहिले फुर्सद हुन्छ, खेतीपाती नभए बेलामा सब व्यक्ति आउन पर्यो नि। अरे होइन, त्यो तिथि मिति हेर्न पर्छ। वेद अङ्गद्वारा प्रमाणित समय हुनुपर्छ। देश, काल, पदार्थ, राम राम राम राम राम, पदार्थको त के कुरा गर्नु। केले गर्ने यज्ञ? अरे केले गर्ने, घिउ चरुले गर्ने। कहाँबाट ल्याउने? अरे कहाँबाट ल्याउने, बजारबाट। अरे सब हिसाब किताब चाहिन्छ। त्यहाँ जुन चरु बनाउने चामल, जौ, घिउको सब हिसाब किताब चाहिन्छ कि त्यो जौ त्यो धान जहाँबाट चामल ल्याइयो त्यो धान कुन खेतमा रोपेको हो, कुन दिशामा, कसले रोपेको हो, कसले गोडेको, सब हिसाब किताब चाहिन्छ। एक रौँ गडबड हुनु हुँदैन। कर्मकाण्डमा यदि त्यो नागिएको छ या झुठो सूतक परेको व्यक्ति त्यो खेतमा हिँडेको छ भने त्यो अन्नले गरे पनि विपरीत हुन्छ। यी सब नियम छन्, एक एक शुद्ध चाहिन्छ। घिउ त्यसको पनि हिसाब किताब चाहिन्छ, ठिक ठिक। त्यसैले राजा महाराजाहरू पहिला यज्ञ गर्दा अरूको भर पर्दैन थिए, आफ्नै निगरानीमा गाई पाल्थे, ठिक ठिक भएको छ कि छैन। त्यसैले राजा जनक आदि विराट राजा त कति गाई पाले यहाँ तपाईँहरूको यही क्षेत्रमा, यही कारण सब ठिक ठिक गर्नलाई। त यो नियम छ। अर्को कर्ता कर्म मन्त्र, मन्त्र तपाईँहरू बुझ्नुहुन्न मन्त्रमा कति भयानक चिज छ। शिक्षा एक वेदको अङ्ग लागु हुन्छ यहाँ। आदि उदात स्वर हुन्छ, अन्त उदात स्वर हुन्छ, स्वरित स्वर हुन्छ, वेदमा स्वर हुन्छ। जे पायो त्यसले बोल्यो भने त्यसको अर्थको अनर्थ लाग्छ। आज पुरा वेद शुद्ध बोल्न सक्ने व्यक्ति 7 अरब मनुष्यमा 7 जना पनि छैन।
1: आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश यहाँहरूको आफ्नै कार्यक्रम हो। जगतगुरु श्री कृपालुजी महाराजद्वारा संस्थापित